0: भाउजू दर्शन,
1: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
0: हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते भाउजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ भाउजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
0: है त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।

0: विभागले औषधीय प्रयोजनाय भङ्गाय उत्पादने व्यवस्थापने च अर्थ मन्त्रालयेन सहजीकरणं करिष्यते इति प्रतिबद्धताम् अभिव्यनक्। राष्ट्रिय सभायाः अपरोपवेशः भाद्रमासस्य नवमे दिवसे प्रातः सपाददशवादने वस्ता। बागमती प्रदेशस्य मुख्यमन्त्रिणा किरण थापा मगर इत्यनेन अस्यैव भाद्रमासस्य अष्टमे दिवसे विश्वासस्य मतं ग्रहीष्यते। मुख्यमन्त्री थापा भाद्रमासस्य अष्टमे दिवसे उपवेक्ष्यमाणे प्रदेशसभायाः उपवेशे विश्वासस्य मतं ग्रहीष्यति इति प्रदेशसभा सचिवालयेन ज्ञापितं वर्तते। थापा मगर इत्यमुं गत बृहस्पतिवासरे प्रदेश प्रमुखः दीपक प्रसाद देवकोटा मुख्यमन्त्री पदे नियुक्तवान् आसीत्। प्रधानमन्त्री बालेन्द्र शाह पारिवारिक भ्रमणस्य क्रमे ह्य पोखरा नगरे प्राप्तवान् अस्ति। प्रधानमन्त्री शाह माछापुच्छ्रे ग्रामपालिकायाः षष्ठ वडा क्षेत्रस्य अन्नपूर्ण इको भिलेज इति अतिथिगृहे स्थितवान् अस्ति। परिवारस्य सदस्यैः काष्ठमण्डपात् स्थलमार्गेण पोखरा नगरं प्राप्तः शाह अद्य मुस्ताङ्ग जनपदं प्रति गमिष्यति। काष्ठमण्डप उपत्यकायाः अवकर व्यवस्थापनस्य वर्तमान समस्यायाः समाधानस्य उपायानां दीर्घकालिक व्यवस्थापनस्य च उपायानां विषयेषु उच्चस्तरीयान्तरनिकायैर्विमृष्टमस्ति। ह्यः पूर्वाधार विकास मन्त्रालये नुवाकोट जनपदस्य प्रथमवडा क्षेत्रात् प्रतिनिधिसभायाः सदस्यः सूचना सञ्चार मन्त्रिणो डाक्टर विक्रम तिमिल सिन्हाविदस्य अध्यक्षतायां सम्भूते विमर्शने उपत्यकायाः विभिन्नानां पालिकानां प्रमुखाणां वातावरण विभागस्य अधिकारिणाम् अवकर व्यवस्थापनेन सह सम्बद्धानां प्रमुखाणाम् अवकर व्यवस्थापन विज्ञानां वञ्चरी डाँडा अवकर व्यवस्थापन स्थल प्रभावितानां जनानां च उपस्थितिरासीत्। वञ्चरी डाँडा सेनिटरी ल्यान्डफिल साइट इत्याख्यस्य अवकर व्यवस्थापन क्षेत्रस्य वर्तमानायाः अवस्थायाः तत्रत्यानां समस्यानां प्रभावितानां जनानां वेदनायाः आगामि कार्यदिशायाश्च विषयेषु सम्भूतेन विमर्शनेन अवकर व्यवस्थापनस्य दायित्वं स्थानीयस्तरस्य एवास्ति परं दीर्घकालिकसमाधानाय सङ्घीयसर्वकारस्य स्थानीयस्तराणां सम्बद्धानां निकायानां च मध्ये समन्वयस्य आवश्यकता अस्ति इति निष्कर्षः प्रकाशितो वर्तते। तदवसरे सूचना सञ्चारमन्त्री डाक्टर तिमिल सिन्हा वञ्चरी डाँडा प्रभावितक्षेत्रस्य जनानां समस्याः अवकर व्यवस्थापनं च सर्वकारेण उच्च प्राथमिकतायां स्थापिताः सन्ति इति अगदत्। शिक्षा खेलकुद मन्त्री सस्मित पोखरेलः शिक्षा क्षेत्रस्य विधिगतानां नीतिगतानां च समस्यानां दीर्घकालिकरूपेण समाधानं कर्तुं कार्यं विधीयमानमस्ति इति उक्तवान् वर्तते। ह्यः धनगढी नगरे आयोजिते कार्यक्रमे शिक्षामन्त्री पोखरेलः विद्यालयान् विद्यार्थिनश्च केन्द्रे संस्थाप्य कार्यं विधातुं शिक्षकान् अनुरुणत् इति समाचारः।
1: जापानिज इन्सेफलाइटिस रोगबारे स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको जरुरी सूचना।
2: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने गम्भीर प्रकारको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
1: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बङ्गुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
2: जापानिज इन्सेफ्लाइटिस रोगको लक्षण तथा चिन्हहरू:
1: बेसरी टाउको दुख्ने,
2: उच्च ज्वरो आउने,
1: बेहोस हुने,
2: घाँटी अरोरो र कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफ्लाइटिसबाट कसरी बच्ने? बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट बच्ने प्रमुख उपाय हो।
2: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर, घोडा जस्ता घर पालुवा जनावर र चरा चुरुङ्गीलाई व्यवस्थित ढङ्गले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौँ।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरिदिने गरौँ।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौँ।
2: सधैँ झुल टाँगेर सुत्ने गरौँ।
1: याद गर्नुहोस्, यो रोगबाट बच्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्दछ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले केन्द्रीय समिति सदस्यमा 9 जनालाई मनोनयन गरेको छ। पार्टीको हिजो बसेको केन्द्रीय समिति बैठकले सुनिल लम्साल, सुधान गुरूङ, प्रतिभा रावल, भूपदेव शाह, पुरुषोत्तम सुप्रभात यादव, डाक्टर मनोहर प्रधान, बसुमाया तामाङ, सुरेन्द्र चौधरी र डाक्टर भक्त बहादुर राईलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो। बैठकले पार्टीका विभिन्न पदाधिकारी तथा विभागीय जिम्मेवारी समेत तोकेको छ। सह महामन्त्रीमा पुरुषोत्तम सुप्रभात यादव, कोषाध्यक्षमा डाक्टर मनोहर प्रधान, सह कोषाध्यक्षमा बसुमाया तामाङ, प्रवक्तामा जगदीश खरेल तथा सह प्रवक्तामा डाक्टर नमिता यादव र सुरेन्द्र चौधरीलाई मनोनयन गरिएको महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिनुभयो। पार्टी सचिवालय सदस्यमा गणेश पराजुली, शिशिर खनाल, विराज भक्त श्रेष्ठ, पुरुषोत्तम सुप्रभात यादव, डाक्टर मनोहर प्रधान, कविन्द्र बुर्ला कोटी, जगदीश खरेल, लिमा अधिकारी आचार्य, दीपक राज बोहरा, समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राणा मगर र मनिष झालाई मनोनयन गरिएको उहाँले जानकारी दिनुभयो। विभागीय जिम्मेवारीतर्फ संगठन विभाग प्रमुखमा प्रमोद नेउपाने, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा शिशिर खनाल, सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभाग प्रमुखमा विजय जैरू, जनस्वास्थ्य विभाग प्रमुखमा डाक्टर तोसिमा कार्की, पूर्वाधार विभाग प्रमुखमा निशा डाँगी र अर्थ विभाग प्रमुखमा लिमा अधिकारी आचार्यलाई जिम्मेवारी दिएको छ। राइट टू रिकल सम्बन्धी दस्तावेज निर्माण गर्न महामन्त्री आचार्यको संयोजकत्वमा 11 सदस्यीय समिति गठन गर्ने निर्णय भएको छ। रासोपाको विधान अनुसार सभापति एक, राष्ट्रिय महाधिवेशनबाट निर्वाचित 900 मनोनित 51 र पदेन केन्द्रीय सदस्यका रूपमा प्रदेश सभापति 7 गरी 158 सदस्यीय केन्द्रीय समितिको व्यवस्था छ। राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। यसअघि बैठकमा अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा उत्पादन तथा बजारीकरणमा अर्थ मन्त्रालयले सहजीकरण गर्ने बताउनु भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा सांसद विष्णु कुमारी सापकोटाको प्रश्नको जवाफ दिनुहुँदै उहाँले गाँजा उत्पादन तथा बजारीकरणलाई आय, रोजगारी र सम्भावित राजस्व संकलनको विषयका रूपमा मात्र हेर्न नहुने बताउनुभयो। मन्त्री डाक्टर वाग्लेले गाँजा औषधिजन्य तथा लागू पदार्थका रूपमा नियन्त्रित विषय भएकाले त्यसबारे विज्ञबाट अध्ययन गरी आवश्यक कानूनी व्यवस्था गर्नुपर्ने उल्लेख गर्नुभयो। बैठकमा सांसदहरूले सरकार संसदप्रति जिम्मेवार र जवाफदेही हुनुपर्नेमा जोड दिनुभएको छ। सभाको हिजोको बैठकमा प्रादेशिक विषयमा धारणा राख्दै नेपाली काङ्ग्रेसका सांसद आनन्द प्रसाद ढुङ्गानाले सार्वभौम सांसदले उठाएका जिज्ञासाको सरकारले उत्तर दिनुपर्ने र जिम्मेवारीबाट पन्छिन नहुने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णु बहादुर विश्वकर्माले लगानीकर्तामा विश्वासको वातावरण कायम नहुँदा अहिले शेयर बजारमा पुँजी पलायन हुने समस्या देखिएको बताउनुभयो। नेकपा एमालेका सांसद रुक्मिणी कोइरालाले संविधान जारी भएको 10 वर्ष भइसक्दा पनि संविधान बमोजिम 3 वर्षभित्र बन्नुपर्ने कानून बन्न नसकेको टिप्पणी गर्नुभयो। जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले साउन महिनामा मात्र करिब 70,000 नागरिक वैदेशिक रोजगारीका लागि विदेशिएको उल्लेख गर्दै बाध्यताले वैदेशिक रोजगारमा जानुपर्ने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो। नेपाली काङ्ग्रेसका सांसद जगत तिमिल सिन्हाले विश्वविद्यालय सुधारको आवश्यकता उल्याउँदै स्वायत्त विश्वविद्यालय निर्माणमा सरकारको ध्यान जानुपर्ने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद श्री कृष्ण प्रसाद अधिकारीले देशभर बाढी पहिरोबाट विस्थापित नागरिकको पुनर्स्थापना तथा राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो। एमालेका सांसद रेखा कुमारी झा प्रदेश सरकार गठन भएको लामो समय बितिसक्दा पनि महत्वपूर्ण अधिकार संघीय सरकारमै केन्द्रित रहँदै आएकाले त्यसलाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो।
यसअघि बैठकको शून्य समयमा सांसदहरूले बाढी पहिरोबाट विस्थापितहरूलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न सभा अध्यक्ष मार्फत सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक यही भदौ 9 गते बिहान 10:15 बस्नेछ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले उच्च अदालत पोखरा र कास्की जिल्ला अदालतको हिजो निरीक्षण तथा अनुगमन गर्नुभएको छ। उहाँले दुवै अदालतको निरीक्षणसँगै सेवा प्रवाहको अवस्थाबारे जानकारी लिनुभएको हो। प्रधान न्यायाधीश डाक्टर शर्माले गत वर्षको जेएनजी आन्दोलनका क्रममा आगजनीमा परि क्षतिग्रस्त बनेका अदालत भवनको अवलोकन समेत गर्नुभएको सर्वोच्च अदालतका उप रजिस्ट्रार राजेन्द्र पौडेलले बताउनुभयो। प्रधान न्यायाधीश शर्मा आज तनहुँ पुगी जेएनजी आन्दोलनका क्रममा क्षति पुगेको जिल्ला अदालत भवनको अवलोकन गर्नुहुनेछ। जेएनजी आन्दोलनका बेला उच्च अदालत पोखरा, कास्की जिल्ला अदालत र तनहुँ जिल्ला अदालतमा आगजनी गरी क्षति पुर्याइएको थियो। सुदूरपश्चिम प्रदेशका नवनियुक्त 3 मन्त्री र 2 राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। हिजो साँझ प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहमा मन्त्रीले प्रदेश प्रमुख नजीर मियाँ र राज्यमन्त्रीले मुख्यमन्त्री खगराज भट्ट समक्ष शपथ ग्रहण गर्नुभएको हो। मुख्यमन्त्री भट्टले हिजै नेपाली कम्युनिष्ट पार्टीबाट प्रकाश रावललाई उद्योग पर्यटन वन तथा वातावरण, ओम विक्रम भाटलाई भौतिक पूर्वाधार विकास र खुशीराम डगौरा थारूलाई आन्तरिक मामिला तथा कानून मन्त्री तथा जानकी कुँवरलाई भौतिक पूर्वाधार र इन्दिरा गिरीलाई वन राज्य मन्त्री नियुक्त गर्नुभएको थियो। गत साउन 29 गते मुख्यमन्त्री नियुक्त हुनुभएका भट्टले यसअघि नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट चक्रमल्ललाई, आर्थिक मामिला सन्तोषी थापा शर्मालाई सामाजिक विकास र दमन भण्डारीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र जानकी बम ऐरलाई आर्थिक मामिला राज्य मन्त्रीमा नियुक्त गरिसक्नु भएको छ। यो सँगै प्रदेश सरकार मन्त्री परिषदले पूर्णता पाएको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भोलि विश्वासको मत लिनुहुने भएको छ। उहाँले भोलि बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयले जनाएको छ। थापा मगरलाई बिहिबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो। बाजुराका 2 स्थानीय तहले 10 सयका आधारभूत अस्पताल सञ्चालनमा ल्याएका छन्। जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डीमा 11.78 करोड रुपियाँ लागतमा अस्पताल निर्माण भए पनि जनशक्ति र उपकरण अभाव रहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रविन्द्र बहादुर शाहीले जानकारी दिनुभयो। यस्तै गौमूल गाउँपालिकाले 10 सयको आधारभूत अस्पताल निर्माण सम्पन्न भएको करिब 1.5 वर्षपछि सञ्चालनमा ल्याए गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय तथा कार्यालय मार्फतका विभिन्न निकायबाट पछिल्लो 1 सातामा भएका मुख्य काम र उपलब्धिहरू सार्वजनिक गरिएको छ। प्रधानमन्त्री कार्यालयमा हिजो आयोजित मिडिया ब्रिफिङमा कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालले सरकारले यस अवधिमा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठनादेश 2083 स्वीकृत गरेको जानकारी दिनुभयो। विपन्न खसारीको पहिचानका आधारहरू, राष्ट्रिय आवास नीति 2068 को समीक्षा, नेपालको बदलिदो सामाजिक आर्थिक परिवेशका सन्दर्भमा नीतिगत मार्गदर्शन, सामाजिक सुरक्षा प्रणालीको एकीकरणका लागि सुझावहरू, नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता र त्यसको कार्यान्वयन र नेपालमा फर्केका आप्रवासीहरूको पुनः एकीकरण, पुँजी ज्ञान र सिपको सदुपयोग सम्बन्धी प्रतिवेदनहरूलाई समीक्षाको प्रक्रियामा लगिएको प्रवक्ता अरियालले बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नयाँ शिक्षा ऐन ल्याउने तयारी भइरहेको बताउनु भएको छ। अहिले त्यसका लागि सरकारवालाहरूको सल्लाह, राय, सुझाव लिने काम भइरहेको र प्राप्त सुझावलाई आत्मसात गरी सरकार अघि बढ्ने बताउनुभयो। हिजो धनगढीमा प्रदेश, स्थानीय तह र शिक्षा विकास इकाइहरूका लागि आयोजित प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्नुहुँदै मन्त्री पोखरेलले शिक्षा क्षेत्रको विकासका लागि सहकार्य समन्वय गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
काठमाडौँ उपत्यकाको फोहोर मैला व्यवस्थापनका विद्यमान समस्या, त्यसको समाधान तथा दीर्घकालीन व्यवस्थापनको उपायबारे उच्च स्तरीय अन्तर्निकाय छलफल सम्पन्न भएको छ। पूर्वाधार विकास मन्त्रालयमा नुवाकोट क्षेत्र नम्बर एकबाट प्रतिनिधि सभा सदस्य एवं सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमेल सेनाको अध्यक्षतामा हिजो भएको छलफलमा उपत्यकाका विभिन्न पालिकाका प्रमुख, वातावरण विभागका अधिकारी, फोहोर व्यवस्थापनसँग जोडिएका सम्बन्धित निकायका प्रमुख, फोहोर मैला व्यवस्थापन विज्ञ तथा बञ्चरे डाँडा फोहोर मैला व्यवस्थापन स्थलबाट प्रभावित स्थानीयवासीका प्रतिनिधिको सहभागिता रहेको थियो। र जल तथा मौसम विज्ञान विभागले एल निनोको अवस्था कमजोरदेखि बलियो हुँदै जाँदा नेपालमा मनसुनका समयमा सामान्यभन्दा कम वर्षा हुने सम्भावना बढ्दै गएको जनाएको छ। विभागका महानिर्देशक डाक्टर अर्चना श्रेष्ठले एल निनोको अवस्था अनुसार नेपालका विभिन्न भौगोलिक तथा प्रदेशगत क्षेत्रमा वर्षाको प्रवृत्ति फरक देखिए पनि बलियो एल निनोको अवस्थामा अधिकांश क्षेत्रमा सामान्यभन्दा कम वर्षाको अवस्था देखिने बताउनुभयो। उहाँका अनुसार कमजोर एल निनोका अवस्थामा मनसुन अवधिमा 80% भन्दा बढी स्थानमा सामान्यभन्दा कम वर्षा हुने प्रवृत्ति देखिएको छ। प्रदेशगत रूपमा विश्लेषणमा मधेस र बागमती प्रदेशमा यस्तो सम्भावना 66% तथा कर्णाली प्रदेशमा 100% देखिएको उहाँले बताउनुभयो। यो सँगै बिहान 6 बजेको समाचार सकियो। यसपछि कार्यक्रम अखबार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नमस्कार, दैनिक पत्र पत्रिकाको सङ्गालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2083 साल भदौ 6 गते शनिबार, श्रावण शुक्ल पक्ष 10 तिथि, तदनुसार 22 अगस्त सन् 2026, नेपाल सम्बत 1146, आज गुलाथ 10। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसङ्गका समाचारहरूलाई प्राथमिकता दिएका छन्। गलत मेडिकल रिपोर्ट दिए भ्रष्टाचार, सर्वोच्चको नयाँ नजिर सम्बन्धीको प्रसङ्गलाई आज गोर्खापत्र दैनिकले प्रमुख समाचार बनाएर प्रकाशन गरेको छ। सर्वोच्च अदालतले गलत प्रतिवेदन तयार पार्ने चिकित्सकलाई भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर गर्न सकिने नयाँ नजिर कायम गरेको छ। तथ्य फरक पार्ने गरी गलत प्रतिवेदन दिने कार्य सामान्य चिकित्सकीय निर्णय वा व्यावसायिक मतभिन्नताको विषय नभई बदनियतपूर्ण आचरणका रूपमा सर्वोच्चले व्याख्या गरेको छ। सर्वोच्चले मेडिको लिगल, चिकित्सा विज्ञान र कानूनको संयुक्त रूप क्षेत्रको सुधारका सम्बन्धमा 5 बुँदे निर्देशनात्मक आदेश समेत फैसलामा गरेको छ। न्यायाधीश द्वय हरिप्रसाद फुयाल र मेघराज पोखरेलको संयुक्त इजलासले 2083 असार 18 गतिको फैसलाको पूर्ण पाठ हालै सार्वजनिक भएको हो। डाक्टर रम्भा गोई तथा डाक्टर विजय कुमार सिंह विरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोग रहेको मुद्दामा सर्वोच्चले विशेष अदालतको फैसलामा केही फेरबदल गरेको छ। विशेषले सिंह र गोइतलाई 6 महिना कैद र 25,000 रुपियाँ जरिवाना गरेको थियो। सर्वोच्चले गलत प्रतिवेदन दिनुलाई भ्रष्टाचार जन्ने कार्य ठहर गर्दै 3 महिना कैद र 20,000 रुपियाँ जरिवानाको फैसला सुनाएको छ। संयुक्त इजलासले सार्वजनिक पदमा रहेको व्यक्तिले बदनियतपूर्वक असत्य वा तथ्य विपरीत प्रतिवेदन तयार पारी कसैलाई गैर कानुनी लाभ पुर्याउने वा न्यायिक प्रक्रियामा प्रतिकूल असर पार्ने कार्य गर्नु भ्रष्टाचार जन्य कसुरको दायरामा पर्ने व्याख्या गरेको छ। यो समाचार आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। नागरिक सन्तुष्टि अभिवृद्धि गर्न कार्ययोजना शीर्षकको समाचार गोर्खापत्र दैनिकको अग्रपृष्ठबाट लिँदैछौ। सरकारले सार्वजनिक सेवा प्रवाहलाई छिटो, छरितो र पारदर्शी बनाई 1 महिनाभित्र नागरिकको सन्तुष्टि अभिवृद्धि गर्न सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना 2083 ल्याएको छ। यसले 1 महिनाभित्र नागरिकमा सेवाप्रतिको सन्तुष्टि बढाउने लक्ष्य राखेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले स्वीकृत गरेको यस कार्ययोजनालाई देशभरका सबै मन्त्रालय, सचिवालय, विभाग, प्रदेश र स्थानीय तहसम्म तत्काल कार्यान्वयन गर्न शुक्रबार पत्राचार गरिएको जनाएको छ। कार्ययोजना अनुसार सरकारले अतिरिक्त बजेट वा ठूला भौतिक संरचना निर्माण बिना नै हाल उपलब्ध जनशक्ति, कार्यशैली र सूचना प्रणालीलाई पुनः व्यवस्थित गरी आगामी 30 दिनभित्र सुधारको परिणाम नागरिकमाझ पुर्याउने लक्ष्य राखेको छ। यसका लागि पहिलो 3 दिनभित्र सरकारी कार्यालयहरूले मुख्य 10 वटा सेवा समस्याका साथै भिड हुने समय र दोहोरिने कागजातको पहिचान समाधानका लागि जिम्मेवारी निर्धारण र पुराना सूचना बोर्ड प्रतिस्थापनको काम गर्नुपर्नेछ। यो समाचार आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। दुबई उड्यो डिडिसीको घिउ, अन्तर्राष्ट्रिय बजारमा बढ्दैछ निर्यात शीर्षकको समाचार कान्तिपुर दैनिकबाट लिँदैछौ। दुग्ध विकास संस्थान डिडिसीको घिउ युनाइटेड अरब एमिरेट्स यूएई स्थित दुबई निर्यात गरिएको छ। डिडिसी र रातो र चन्द्र सूर्य इन्टरनेसनल कम्पनीको सम्झौता अनुरूप पहिलो लटमा 600 किलो घिउ दुबई निर्यात गरिएको हो। पहिलो खेपमा 550,000 रुपियाँ बराबरको डिडिसी घिउ निर्यात गरिएको डिडिसीले जनाएको छ। सम्झौता अनुसार दुबईको बजारमा वार्षिक कम्तीमा 50,000 टन घिउ निर्यात गर्ने लक्ष्य छ। अहिलेलाई 600 किलो मात्रै पठाइएको कम्पनीका प्रबन्ध निर्देशक प्रकाश चन्द्र घिमिरेले बताउनुभयो। 350 ml सिसाको जारमा घिउ पठाइएको छ। घिमिरेले भन्नुभयो, हाम्रो सहायक कम्पनी मातृभूमि जनरल ट्रेडिङ LLC को आफ्नै डिपार्टमेन्ट स्टोर खोल्दैछ, त्यसैमा राख्ने हो। त्यहाँबाट आउने रेस्पोन्सका आधारमा अर्को अर्डर गर्ने र लैजाने हो। खाद्य तथा गुण नियन्त्रण विभागले खान योग्य छ भनेर दिइने हेल्थ सर्टिफिकेटका आधारमा दुबईमा घिउको पुनः परीक्षण हुने घिमिरेले बताउनुभयो। यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। कान्तिपुर दैनिकबाटै विदेशमा रहेका नेपालीलाई मताधिकारबारे तेस्रो पटक अध्ययन गर्दै आयोग शीर्षकको समाचार लिँदैछौ।
विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने विषयमा निर्वाचन आयोगले अध्ययन थालेको छ। आयोगले 2067 र 2073 सालमा पनि यसबारे अध्ययन गरेको थियो, तर त्यसपछि कुनै प्रक्रिया अघि बढाइएको थिएन। अहिले फेरि आयोगले दुई आयुक्तको नेतृत्वमा छुट्टा छुट्टै समिति बनाएर अध्ययन सुरु गरेको हो। प्रमुख आयुक्त मान बहादुर कार्कीले नियुक्ति प्रक्रियामा भएको संसदीय सुनवाईमा विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्ने कार्ययोजना प्रस्तुत गरेका थिए। कार्कीको नियुक्ति भएको एक महिना नबित्दै यसका लागि आवश्यक पर्ने कानुनी व्यवस्थाबारे अध्ययन गर्न आयुक्त गुरूप्रसाद वाग्लेको जगत्तमा समिति बनाइएको छ। त्यस्तै सूचना प्रविधिका सन्दर्भमा अध्ययन गर्न अर्का आयुक्त राजीव सुब्बाको नेतृत्वमा समिति गठन गरिएको छ। कार्की, वाग्ले र सुब्बा एकै दिन गत 14 साउनमा नियुक्त हुनुभएको हो। गृहमन्त्री सुदन गुरुङले शुक्रबार आयोग पुगेर त्यसबारे जानकारी लिनुका साथै सरकारको सहयोग रहने प्रतिबद्धता जनाउनु भएको छ। विदेशमा रहेका र आफ्नो निर्वाचन क्षेत्र बाहिर रहेका मतदातालाई मताधिकार दिने सन्दर्भमा मन्त्री गुरुङले चासो राखेको आयोगका एक अधिकारीले बताउनुभयो। तपाईँहरू तयारी थाल्नुहोस्, सरकारका तर्फबाट के गर्नुपर्छ भन्नुहोस्, मन्त्रीको भनाई उद्धृत गर्दै उहाँले भन्नुभयो, कानूनमा गर्नुपर्ने सुधार वा प्रविधिमा गर्नुपर्ने तयारीका सन्दर्भमा ठोस कार्ययोजना ल्याउनुहोस्, सरकार सहयोग गर्न तयार छ। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। सर्पदंशबाट बढ्दो मानवीय क्षति शीर्षकको समाचार गोर्खापत्र दैनिकमा प्रकाशित छ। मनसुन सुरु भएसँगै नेपाली नागरिक बाढी पहिरो र डुबानको जोखिमबारे सचेत हुन्छन्, तर गाउँघरका धेरै घर परिवारका लागि अर्को एउटा मौन विपत्ति छ, त्यो हो सर्पदंश, जसले वर्षेनी सयौं परिवारको खुसी खोसिरहेको छ। तराईका खेतमा धान रोप्दै गरेका किसानदेखि अँध्यारो कोठाका भुइँमा सुतिरहेका बालबालिकासम्म सर्पदंशको जोखिममा छन्। एउटा विषालु सर्पको डसाईले केही घण्टामै जीवन र मृत्युबीचको दूरी तय गरिदिन सक्छ। यो समस्या अझै पनि राष्ट्रिय बहसको केन्द्रमा आउन सकेको छैन। यस वर्षको तथ्याङ्कले सर्पदंशको गम्भीरता झन स्पष्ट बनाएको छ। 2083 वैशाख 1 गतेदेखि हालसम्म देशभर सर्पदंशका 956 घटना भएका छन् भने 66 जनाले ज्यान गुमाएका छन्। यही अवधिमा पहिरोमा 43 र बाढीमा 20 जनाको मृत्यु भएको छ। सर्पदंशबाट भएको मानवीय क्षति बढी बाढी र पहिरोको संयुक्त क्षतिभन्दा बढी छ। यो दुःखद प्रसङ्ग आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। मेसिनले सिक्दैछ नेपालका मातृभाषा शीर्षकको समाचार लिँदैछौँ। इन्टरनेट वा प्रविधिको दौडमा समाहित हुन नसकेका भाषा बिस्तारै लोप हुँदै जाने चिन्ता बढिरहेका बेला नेपालका रैथाने मातृभाषालाई डिजिटल युग अनुकूल बनाउन सामुदायिक र प्रागिक स्तरबाट पहल भइरहेको छ। भाषा डिजिटाइजको लहरमा पछिल्लो पटक काठमाडौँ विश्वविद्यालयको सूचना तथा भाषा प्रशोधन अनुसन्धान प्रयोगशालाले नेपाली, तामाङ र अङ्ग्रेजी भाषामा आधारित त्रैभाषिक यान्त्रिक अनुवाद TMT प्रणाली ल्याएको छ। गुगल एकाडेमिक रिसर्च अवार्डको सहयोगमा विकास गरिएको यस प्रणालीका लागि नेपाली, तामाङ र अङ्ग्रेजीका 1,00,000 बढी समानान्तर वाक्य सङ्कलन गरी मोडललाई तालिम दिइएको थियो। यसमा आर्टिफिसियल इन्टेलिजेन्स AI प्रविधिको प्रयोग गर्दै मेटा AIको NLLB 200 मोडललाई नेपाली र तामाङ भाषाको डेटा सेटमा प्रशिक्षण गराइएको थियो। विश्वविद्यालयका प्राध्यापक एवं प्रयोगशालाका प्रमुख अनुसन्धानकर्ता प्राध्यापक बालकृष्ण बलका अनुसार नेपालीले इन्टरनेटमा खोज्ने अधिकांश सामग्री अङ्ग्रेजी वा नेपालीमा मात्रै भेटिन्छन्। तामाङ समुदायलाई इन्टरनेटको ज्ञान भण्डारसम्म पहुँच पुर्याउन र उनीहरूको मौलिक संस्कृतिलाई अन्य भाषामा फैलाउन TMT प्रणाली सेतु बन्ने उहाँको विश्वास छ। यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।

0: सजिलो एकै साथ। फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा। नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: विज्ञापन पछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसङ्गहरू। आजको नागरिक दैनिकमा शक्तिशाली एल निनोको चेतावनी शीर्षकको समाचार प्रकाशित छ। प्रशान्त महासागरमा विकसित भइरहेको एल निनो घटना अहिलेसम्मकै शक्तिशाली बन्न सक्ने बेलायतको मौसम कार्यालयले चेतावनी दिएको छ। यो शक्तिशाली प्राकृतिक जलवायु घटनाले विश्वको तापक्रम बढाउने मात्र होइन, चरम मौसमी घटनाको जोखिम पनि बढाउन सक्छ। मानवीय गतिविधिका कारण भइरहेको जलवायु परिवर्तनको प्रभावसँगै एल निनो थपिँदा सन् 2027 विश्वकै सबैभन्दा तातो वर्ष बन्ने सम्भावना रहेको मौसम कार्यालयले शुक्रबार जनाएको छ। विश्वका विभिन्न भागमा मौसमको स्वरूपमा यसको प्रभाव देखिन थालेको प्रमाण बढ्दै गएको छ। भारत लगायत दक्षिण एसियामा मनसुनको वर्षा औसतभन्दा कम हुनु र एटलान्टिक महासागरमा आँधीको गतिविधि कमजोर हुनुमा एल निनोको प्रभाव रहेको वैज्ञानिकहरूले बताएका छन्। वैज्ञानिकका अनुसार जलवायु परिवर्तनले एल निनोको संख्या वा शक्ति बढाइरहेको स्पष्ट प्रमाण भने छैन, तर विश्व पहिलेभन्दा तातो भइरहेकाले एल निनोका कारण हुने मौसमी प्रभाव भने अझ गम्भीर बन्न सक्छ। यो समाचार नागरिक दैनिकबाट लिएका हौँ। अदालतको पुनरावलोकन अगावै कङ्ग्रेस मिलाउने मध्यमार्गी प्रयासमा शेखर कोइराला सम्बन्धीको समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिँदैछौँ। काङ्ग्रेसमा अदालतको पुनरावलोकन प्रक्रियाले पार्टी विभाजन थप गहिरिने जोखिम बढिरहेका बेला नेता शेखर कोइराला एकताको मध्यमार्गी भूमिकामा सक्रिय हुनुभएको छ। उहाँले निवर्तमान सभापति शेरबहादुर देउवासँग चुन्देवी स्थित निवासमा भेटेर सर्वोच्च अदालतको फैसला पुनरावलोकन हुनु अगावै दुवै पक्ष लचिलो भएर पार्टी एकताको प्रयास गर्नुपर्ने प्रस्ताव राख्नुभएको छ। फैसला जसको पक्षमा आए पनि त्यसपछि पार्टी एकताको सम्भावना थप जटिल बन्न सक्ने भन्दै कोइरालाले अहिले नै देउबा र सभापति गगन थापाबीच सम्वाद गराएर सहमतिको वातावरण बनाउनु पर्नेमा जोड दिनुभएको छ। यस अनुसार घटनाक्रम पनि विकसित भएका छन्। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। भालेको तुलनामा पोथी चरा किन कम बाँच्छन् शीर्षकको समाचार कान्तिपुर दैनिकबाट लिँदैछौँ। महिलाहरू पुरुषभन्दा औसत लामो समय बाँच्छन्। अधिकांश स्तनधारी प्रजातिमा पनि पोथीको औसत आयु भालेको भन्दा बढी हुन्छ, तर चराको संसारमा भने प्रकृतिको यो सामान्य नियम अलि उल्टो देखिन्छ। अण्डा उत्पादन गर्ने, प्रजननको जैविक भार बोक्ने र कतिपय अवस्थामा भालेभन्दा लामो दूरीसम्म बसाइ सराई गर्ने पोथी चराको बाँच्ने दर धेरै प्रजातिमा भालेको भन्दा कम छ। वृहत तथ्याङ्कमा आधारित पछिल्ला अध्ययनहरूले यो प्रवृत्ति व्यापक रहेको देखाएको छ। हालै सार्वजनिक एक अध्ययनले केही अघिल्ला अनुसन्धानमा देखिएको पोथी चराको बाँच्ने दर भालेको तुलनामा कम हुने प्रवृत्तिलाई ठूलो परिमाणको तथ्याङ्क प्रयोग गरेर पुष्टि गरेको छ। अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्निया लस एन्जलस युसिएलएका अनुसन्धानकर्ताहरूले अमेरिका र क्यानाडामा सन् 1992 2018 सङ्कलन गरिएको जङ्गली चराको ब्यान्डिङ सम्बन्धी 5,00,000 बढी अभिलेख विश्लेषण गरेका थिए। उनीहरूको अध्ययनको नतिजा 29 जुलाईमा अन्तर्राष्ट्रिय शैक्षिक जनरल प्रोसेसिङ अफ द रोयल सोसाइटी बीमा प्रकाशित भएको छ। चराको बाँच्ने दर सम्बन्धी ठूलो स्तरका अध्ययन निकै कम भएका छन्, किनकि कुनै प्रजातिको वार्षिक बाँच्ने दरको पर्याप्त विश्वसनीय अनुमान निकाल्न प्रति प्रजाति 6-10 पटकसम्म पुनः समातिएका चराको अभिलेख आवश्यक पर्छ। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। वर्षौंदेखिको प्यास मेटिएपछि स्थानीय हर्षित शीर्षकको समाचार अन्नपूर्ण पोस्टबाट लिँदैछौ। अर्घाखाँचीको सिद्धगंगा नगरपालिका 8 लाहा पेका 300 घरधुरीमा खाने पानीका धारा जडान भएपछि स्थानीयवासी हर्षित भएका छन्। लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका स्थानीयका घर घरमै धारा पुगेपछि दैनिक जीवनयापन सहज हुन थालेको समाचारमा उल्लेख गरिएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। अखबार कार्यक्रम आजलाई यति नै। अब यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक शङ्कर भण्डारीलाई धन्यवाद दिँदै दीपक जोशी बिदा हुन्छु। नमस्कार।

0: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
1: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
0: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
1: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
0: किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
1: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
0: सेवा सुचारु गर्नका लागि *14## डायल गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: नमस्कार, कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमिल सिन्हा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रतिनिधि सभामा झण्डै दुई तिहाई नजिकको बहुमतसहित सरकार सञ्चालन गरिरहेको छ। सरकारको नेतृत्व गरिरहँदा पार्टीले आफ्नो संगठनलाई पनि थप व्यवस्थित र सुदृढ बनाउने प्रयास पनि अघि बढाएको छ। हिजो बसेको केन्द्रीय समिति बैठकले पार्टीको सचिवालयमा 13 जना र केन्द्रीय सदस्यमा 9 जनालाई मनोनयन गरेको छ। त्यस्तै विभिन्न विभागका प्रमुख सचिवालय तथा केन्द्रीय सदस्यहरूको जिम्मेवारी समेत बाँडफाँड गरिएको छ। तर पार्टीका महत्वपूर्ण पद मानिने उपसभापति र महामन्त्री पदमा भने मनोनयन हुन अझै बाँकी रहेको छ। सरकार सञ्चालनसँगै पार्टी संगठन र संसदीय भूमिकालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा पनि अहिले केही छलफलहरू भइरहेको छ। पछिल्लो समय पार्टी र सरकारबीच दूरी बढ्दै गएको, सरकारका केही निर्णय र कार्यशैलीप्रति प्रश्न उठ्न थालेको तथा केही सांसदको संसदमा उपस्थिति आचरण र भूमिकामाथि समेत टिप्पणी भइरहेका विषयहरू पनि छलफलका क्रममा रहेका छन्। सार्वजनिक सेवा सहज र प्रभावकारी हुन नसकेको, खाना पकाउने ग्यासको अभाव, मर्दो महँगी तथा दैनिक जीवनसँग जोडिएका समस्याले सर्वसाधारणलाई प्रभावित गरिरहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले नेतृत्व गरिरहेको सरकारसँग ठूलो जनअपेक्षा समेत रहेको छ। आजको अन्तरसंवादमा हामी राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन सुदृढीकरणका लागि भइरहेका प्रयास, सरकार सञ्चालन र संसदीय भूमिकाका सन्दर्भमा केन्द्रित भएर राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीसँग कुराकानी गर्दैछौँ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा।
1: धन्यवाद।
0: हिजोको केन्द्रीय समिति बैठकले सचिवालयमा र त्यसै गरी केन्द्रीय सदस्यमा मनोनयन गरेको छ, के कसरी मनोनयन सम्पन्न भएको छ, अझै मनोनयन गर्नुपर्ने पदहरू के छन् र कहिलेसम्म त्यो कार्य सम्पन्न हुन्छ? मैले हाम्रो कुराकानीको सुरुवात यही प्रश्नबाट गरेँ।
1: निकै महत्त्वपूर्ण प्रश्न, सबैको जिज्ञासा हो। यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशन सम्पन्न गरिसकेपछि मनोनयन गर्नुपर्ने केन्द्रीय सदस्यहरूको लिस्ट लामै छ। 51 जनालाई मनोनयन गर्न पाउने गरी विधान संशोधन गरेरै सभापतिज्यूलाई त्यो अधिकार दिएको छ। त्यसो त्यो 151 जना केन्द्रीय सदस्यमा 51 जना नै मनोनयन गर्न दिनुको कारण चाहिँ निर्वाचनभन्दा अगाडि हामीले गरेको वृहत राजनीतिक सहमति र सहमतिको मर्म भावनालाई समायोजन मार्फत सम्बोधन गर्नु थियो। सोही प्रक्रिया अन्तर्गत हिजो 9 जना केन्द्रीय सदस्य थप गरिएको छ। बाँकी यो निरन्तर भइरहन्छ, अगाडि बढिरहन्छ र 51 जना एकैचोटि नै पुरा नगरिकन केही समय लागेर पुरा हुन्छ भन्ने कुरा बुझाइ हो। त्यससँगसँगै केही पदाधिकारीहरू पनि थप भइसकेको छन् भने सचिवालय सदस्य पनि केही थप भएका छन्।
0: रासोपामा उपसभापति र महामन्त्री जस्ता महत्त्वपूर्ण पदहरू अझै रिक्त छन् जुन मनोनयनका क्रममा पुरा हुने गर्दछन्। यी पदमा मनोनयन हुन नसक्नुको कारण के हो अथवा कहिलेसम्म मनोनयन भइसक्छ, यो विषयलाई पनि अलि प्रष्ट पारिदिनुहोस् न।
1: यो पदाधिकारीले पूर्णता पाउने कुरा चाहिँ अलि चाँडै हुनुपर्थ्यो भन्ने बुझाइ हो। तर केन्द्र समितिको मनोनयन प्रक्रिया नै पहिलोचोटि हिजो भएको हुँदै गर्दा अब त्यहाँ उपसभापति पनि मनोनयन गर्ने नै पद रहेको छ एउटा, महामन्त्री पनि मनोनयन गर्ने नै पद रहेको छ। यसमा चाहिँ यो वृहत राजनीतिक सहमतिको मर्म अनुसारै हुनुपर्ने भएको हुँदा त्यहाँ कसलाई गर्नु भन्ने कुरा चाहिँ साथीहरूले भन्नुपर्ने हो। त्यो कुरा टुङ्गिनसकेको हो कि भन्ने मेरो बुझाइ भएको थिएन। ठ्याक्कै मैले सभापतिसँग यो विषयमा संवाद नै त गरिसकेको छैन, तर हिजो हुनुहुन्छ कारण चाहिँ अन्य साथीहरूले यसमा सहमति नटुङ्गाइसकेको हुनसक्छ, जसले जसको तर्फबाट यहाँ मनोनयन हुनुपर्ने हो त्यहाँ सहमति नटुङ्गिएको कारण केही ढिला भएको हुनसक्छ। तर मलाई लाग्छ अब यो प्रक्रिया सुरु भइसकेको हुँदा चाँडै नै पूर्णता पाउँछ होला।
0: राजोपाले सरकारको नेतृत्व गरिरहेको छ, तर पार्टी र सरकार बीच दूरी बढेको भनेर केही आलोचकहरू विश्लेषकहरूले टिप्पणी गरिरहेको अवस्था पनि छ र विश्लेषण गरिरहेको अवस्था पनि कता कति सुनिन आउँछ। पार्टी र सरकार बीच अहिले समन्वयको अवस्था के कस्तो रहेको छ? अब कतिपय अवस्थामा त सभापतिज्यू आफैले पनि नेतृत्व गरेर त्यस्ता ग्यापहरूलाई चिर्ने काम गरिरहेको पनि हामीले देखिरहेका छौँ। यो विषय कतिको यथार्थपरक हो त?
1: नेपालको राजनीतिक इतिहासमा सम्भवतः सभापति बाहिर रहेर वरिष्ठ नेता प्रधानमन्त्री भइरहेको अवस्था र दुवैजना निर्वाचित हुँदै गर्दाखेरि संसद दलको नेता पनि सभापति नभएको अवस्थामा सभापति र प्रधानमन्त्रीले आपसी संवाद गरेर आपसी सहमति गरेर पार्टी सञ्चालन गर्ने जिम्मा सभापतिको र सरकार सञ्चालन गर्ने जिम्मा वरिष्ठ नेताको प्रधानमन्त्रीको, तर दुवैजनाको अन्तर सम्वादबाट यी सबै कुराहरू अगाडि बढाउने भन्ने कुरा जुन सहमति थियो, जुन सल्लाह अनुसार काम भएको छ, सोही प्रक्रिया अन्तर्गत अगाडि बढि नै रहेको छ। त्यसकारण केही राजनीतिक जिम्मेवारीहरूमा सभापतिको बेसी भूमिका देखिएको छ। सभापत प्रधानमन्त्रीको जिम्मेवारीमा प्रधानमन्त्रीले नै काम गरिराख्नु भएको छ। तर अब विगतमा जसै राजनीतिक अभ्यास भइराखेको छ, त्योभन्दा फरक किसिमको राजनीतिक अभ्यास भइराख्दै गर्दाखेरि विश्लेषकहरूलाई त्यो लाग्न सक्छ, आलोचकहरूलाई त स्वाभाविक के हो। सबभन्दा महत्त्वपूर्ण कुरा त राष्ट्रिय स्वतन्त्र पार्टीमा कहाँ खेल्न सकिन्छ र के गर्यो भने कमजोर बनाउन सकिन्छ भन्ने पाटोबाट आलोचना गर्दै गर्दाखेरि यस्ता खालका भ्रमपूर्ण अभिव्यक्तिहरू आइरहेका हुन्। यद्यपि यहाँले भने जस्तो सञ्चार माध्यममा देखे जस्तो विश्लेषकहरूले विश्लेषण गरे जस्तो राष्ट्रिय स्वतन्त्र पार्टीभित्र कहीँ त्यस्तो विमति छैन, सबै कुरा सहमतिमा चलिरहेको छ। कुनै विषयमा विवाद हुनु, फरक मत रहनु र त्यसपछि त्यसमा निराकरण, जसको निराकरण गरेर टुङ्ग्याउनु चाहिँ यो नियमित प्रक्रिया हो। त्यस कारण राष्ट्रिय स्वतन्त्र पार्टीभित्र सभापति र प्रधानमन्त्री बिचमा त्यस्तो कुनै मतभेद र पार्टी र सरकारभित्र त्यस्तो कुनै मतभेद भएको कुरा नरहेको कुरा यहाँलाई म स्पष्ट पार्न चाहन्छु। केही दिन अगाडि अनौपचारिक संसद दलको कार्यालयमा पनि हामी सबै मन्त्री र सांसदहरू राखेर अन्त संवाद गराएका थियौँ र हिजो केन्द्रीय समितिको बैठकमा चाहिँ सबैजना मन्त्रीहरू उपस्थित हुन सक्नु भएन, किनकि मन्त्रीज्यूहरूको आफ्नो जिम्मेवारी जिल्लाभन्दा बाहिर रहनु परेको हुँदै गर्दा उहाँ उपस्थित हुन सक्नु भएन। यो पाटो चाहिँ सभापतिज्यूले राख्ने भएको हुँदा त्यति साथीहरू उपस्थित हुन सक्नुभयो, त्यति साथीहरू बिचबाट हामीले हिजो केन्द्रीय समितिको बैठक अगाडि बढायौँ भने पार्टी कार्यालयमा पनि केन्द्रीय सदस्य, सांसद र आम जनतासँग अन्तर सम्वाद गर्ने काम गर्ने कार्यक्रम मन्त्रीहरूसँग राखेर अगाडि बढ्ने राखेको छ र सांसदहरूसँग मात्रै सम्वाद गर्ने काम संसदीय दलमा मन्त्रीहरू पालो पालो गरेर त्यो गर्ने काम भइरहेको छ। त्यस कारण पार्टी र सरकारभित्र त्यस्तो विमति अथवा त्यस्ता अन्य यहाँहरूले भने जस्ता सोचे जस्ता फरक फरक मत भएको भन्ने कुरा अहिलेसम्म देखिएको छैन।
0: राष्ट्रिय स्वतन्त्र पार्टीले गत निर्वाचनका क्रममा सुशासन, पारदर्शिता र पुरानो राजनीतिक संस्कारको अन्त्य गर्ने एउटा प्रतिबद्धता पनि जनाएको थियो। यहाँको भनाइअनुसार पनि राजोपाले सोही अनुसार सरकार सञ्चालन र पार्टीले पनि त्यसलाई जिम्मेवार ढङ्गले हेरिरहेको छ। तथापि अब सरकार सञ्चालनको अहिलेसम्मको अवस्था र यहाँहरूले जुन निर्वाचनमा गरेको प्रतिबद्धताको बिचमा के कस्तो अनुभव अथवा भनौँ कार्य प्रगति यहाँले प्राप्त गर्नुभएको छ या पाउनु भएको छ?
1: निश्चय पनि यहाँले भने जस्तै यतिखेरको विकासको, समृद्धिको, सबै कुराको अवरोध भनेको व्यतिपूर्ण अवस्था हो, भ्रष्टाचार हो। त्यस कारण सुशासन चाहिँ पहिलो नम्बरमा हाम्रो प्रतिबद्धता हुनेछ भने जनतासँग त हामीले बाचा करारनामा नै गरेको कुरा हो र बाचाको एक नम्बरमा भने पनि करारनामाको एक नम्बरमा भने पनि सुशासन पहिलो शर्त हो, त्यसपछि मात्र विकास सम्भव हुन्छ भनेर भनेका कुराहरूलाई कार्यान्वयन गर्दै गर्दाखेरि आज कृषिको आधारमा कार्यदेश बनाएर सरकारले काम गरिरहेको छ, पार्टीले पनि त्यही प्रक्रियाबाट काम गरिराखेको छ र सुशासन सिर्फ केही भ्रष्टाचारीलाई कारवाही गरेर मात्र देशमा सुशासन आउने होइन, किनकि यसको लागि त होल प्रणालीमा फेरबदल गर्नुपर्छ। प्रणालीलाई आधुनिकरण गर्नुपर्छ, त्यो भनेको डिजिटलाइजेसनको प्रक्रिया हो र राज्यको तर्फबाट आम जनताले प्राप्त गर्ने सेवा सुविधाहरू डिजिटलाइजेसनको माध्यमबाट फेसलेस सर्भिस पाए मात्र साधारण कुराहरूमा पनि यो भ्रष्टाचार हुने प्रक्रियालाई रोक्न सकिन्छ र प्रणाली मार्फत देशभित्र सुशासन कायम गर्ने प्रक्रियामा काम गर्न सकिन्छ भन्ने बुझाइ स्पष्ट भएको हुँदा राज्यका सबै निकायलाई डिजिटलाइजेसन गर्ने प्रक्रियामा तीव्रता दिने काममा त्यसका आधारभूत कुराहरूमा यसरी सरकारले काम गरिरहेको छ। पहिलो शर्त भनेको प्रत्येक नागरिकलाई राज्यको डेटाबेसभित्र डिजिटल डेटाबेसभित्र समाहित गर्नको लागि राष्ट्रिय परिचय पत्रको प्रणालीलाई त्यसको डेटाबेसलाई त्यसको सबै प्रक्रियालाई राज्यभित्रै राष्ट्रभित्रै राखेर त्यो परिचालन गर्नको लागि सञ्चालन गर्नको लागि त्यसको सोर्स कोडदेखि लिएर राष्ट्रिय परिचय पत्रलाई प्रभावकारी रूपमा सबै निकायसँग एमओयू गर्ने काम अगाडि बढिरहेको छ र त्यसलाई तीव्रता दिने काम भइराखेको छ। एकातिर भने भ्रष्टाचारसँग जोडिएका सबै किसिमका मुद्दाहरूलाई अगाडि बढाउँदै गर्दाखेरि विशेष गरी राज्य सञ्चालन प्रक्रियामा समानान्तर सरकार चलाउन सक्ने हैसियत बनाएकाहरू जसले अर्थतन्त्रलाई क्याप्चर गर्न सक्ने हैसियत बनाएका त्यो हैसियत राजनीतिक शक्तिसँगको सहमतिका कारण सहमति गरेर सायद त्यो स्वार्थसँग जोडिएको होस् चाहे त्यो आर्थिक लेनदेनसँग जोडिएको होस् यी सबै पाटोसँग जोडेर त्यो स्वार्थ जोडिएकाहरूले समानान्तर सरकार चलाइरहेको अवस्था कसको दल जोड्ने कसको दल फुटाउने कसको सरकार बनाउने कसलाई ढाल्ने भन्नेसम्मको हैसियत राख्नेहरूलाई कारवाहीको दायरामा ल्याएको छ र 1,27,28,30 अर्ब जति होला को बिगो दावी गरेर कारवाही प्रक्रिया अगाडि बढिरहेको छ र अहिले यतिखेर यो सरकार सञ्चालन भएको त्यो 4-5 महिनाको समयमा यहाँले देख्न सक्नुहुन्छ सुन्न सक्नुहुन्छ यतिका धेरै राजनीतिक नियुक्ति हुँदै गर्दाखेरि 1 रुपियाँ घुस काहीँ कतै लिएको सुनिएको छ भने हामीलाई जानकारी गराइदिनुहोस् त्यसलाई पनि कारवाहीको दायरामा ल्याइनेछ। सरुवा बढुवादेखि लिएर कुनै पनि प्रक्रियामा काहीँ कतै घुस सरकारको सरकार सञ्चालन प्रक्रियामा रहेका मन्त्रीहरूकोमा सांसदहरूमा घुसको प्रक्रिया चलेको भन्ने कहीँ कतै सुनिएको रहेछ भनेदेखि हामीलाई जानकारी मात्र गराइदिनुहोस् उनीहरू कारवाहीको दायरामा आउँछन्। त्यसकारण सुशासनको पाटोमा सरकार निर्मम भएर यो पाटोमा काम गर्नको लागि परिरहेको छ। परिणाम आजै सबै कुराको परिणाम आजै आउन सक्दैन किनकि यो विगतको 34-35 वर्षको राजनीतिक अभ्यास मात्र होइन योभन्दा निकै अगाडिदेखिको भनेको हिउँदेखि चल्दै आएको राज्य सञ्चालन प्रणालीमा भ्रष्टाचार कहीँ कहीँ कतै न र त्यो जरा गाडेर रहेको छ र त्यसलाई जरैदेखि निम्त्यान्न पार्नको लागि हामीले हाम्रो शिक्षा क्षेत्रमा सुधार गर्नु छ, हाम्रो प्रणालीमा सुधार गर्नुपर्नेछ। त्यसपछि पुस्तान्तरण हुँदै गर्दाखेरि त्यो होल प्रणालीका सबै संयन्त्रहरूमा सुधार गर्नको लागि समय लाग्छ तर सुशासन पहिलो शर्त भएको हुँदा र सुशासन बिना विकासको परिकल्पना सम्भव नभएको हुँदा त्यसको जग बसाल्ने काममा यतिखेर सरकार पार्टी समग्र संयन्त्र लागि परेको छ र काम भइरहेको छ।
0: यसअघि अब अध्यादेश मार्फत कतिपय सार्वजनिक निकायका पदाधिकारीहरूको अब अध्यादेशबाट त्यो तत्कालीन अवस्थामा चाहिँ अब नियुक्ति खारेज भयो भनौँ र नयाँ नियुक्तिका लागि प्रक्रिया कतिपय संस्था र निकायका लागि अगाडि बढेको पनि देखिन्छ र कतिपय स्थानमा निकायमा पदपूर्ति पदाधिकारी त्यहाँ आएर आसीन भएर काम गरिरहेको अवस्था पनि रहेको छ। अझै धेरै निकायहरू जुन नेतृत्वविहीन अवस्थामा सञ्चालन भइरहेको अवस्था पनि छ। यहाँले भन्नुभयो एउटा विगतमा जुन संस्कार देखिएको थियो त्यो संस्कारलाई हामीले लगभग अन्त्य गर्न सफल भएका छौँ भन्ने प्रसङ्ग पनि यहाँले उठाइरहँदाखेरि कता कति मेरिटोक्रेसी योग्यताका आधारमा नेतृत्व नियुक्ति भने पनि त्यो नदेखिएको भनेर कतिपय सर्वोच्च अदालतमा हुजुरी परेर त्यसलाई अब सर्वोच्चले निरूपण कतिपय अवस्थामा गरिसकेको पनि छ। यसरी लामो समयदेखि महत्त्वपूर्ण निकायलाई नेतृत्वविहीन बनाउँदा सुशासनमा केही असहजता हुने हो कि सेवा प्रवाहमा ढिलासुस्ती हुने हो कि भन्ने लगायतका प्रश्नहरूलाई कसरी सम्बोधन गर्न सकिएला?
1: निश्चय पनि यो परिवर्तनको घडीमा प्राविधिक रूपमा प्रणालीगत रूपमा केही निकायहरूमा अहिले पनि नियुक्ति प्रक्रिया चुनिसकेको छैन, यो केही समय लाग्छ होला अझै। तर जहाँसम्म मेरिटोक्रेसीको कुरा गर्दै गर्दाखेरि म न्यायालयले गरेका कुनै पनि निर्णयप्रति मेरा विमति छैनन्, पार्टीका विमति छैनन्। हामी न्यायालयप्रति विश्वास गर्छौँ र आम जनताको विश्वास र भरोसा न्यायालयप्रति सही जगाइरहनुपर्छ। तर के विषय प्राविधिक पाटाहरू हुँदो रहेछन् नियुक्ति प्रक्रियामा, यसको मापदण्ड बनाउँदै गर्दाखेरि पनि स्वार्थसँग जोडिएर बनाएका मापदण्डहरू थिए होलान् र त्यसको आधारमा न्यायालयले निर्णय गरिदिने हो। केही नियुक्ति प्रक्रियाहरूमा त्यस्तो प्रणाली अथवा त्यस्तो कुरा पनि त्यहाँ लागु भएको अवस्था देखिन्छ। ती कुराहरूलाई पनि मनन गरेर सम्बन्धित मन्त्रालय मार्फत गर्नुपर्ने चाहे त्यो राजनीतिक नियुक्तिहरू हुन् या कुनै पनि संस्थाका प्रक्रिया पुऱ्याएर गर्नुपर्ने नियुक्ति, सबै नियुक्तिहरूलाई मेरिटोक्रेसीकै आधारमा नियुक्ति गर्ने प्रक्रियालाई तीव्रता दिइराखेको छ, बढाइराखेको छ। न्यायालयसँग जोडिएर न्यायालयले गरेका फलत निर्णयलाई पनि आत्मसात गरेर लगिराखेको छ। यहाँले भने जस्तै केही संस्थाहरूमा अहिले पनि त्यो प्रक्रिया पुरा गर्न सकिएको छैन, नसक्नुको कारण गर्दै नगरेको होइन, गर्दै गर्दासम्म लागेको समय मात्र हो। त्यस तर यो चाँडै नै कुराहरू पुरा हुने भएको हुँदा निश्चिन्त भइकन दुःख भइकन र मेरिटोक्रेसीको आधारमा क्षमताको आधारमा जिम्मेवारी दिइएका ती निकाय प्रमुखहरूले आफूले त्यो कमिटमेन्ट गरे अनुसार क्षमता प्रदर्शन गर्न नसकेको खण्डमा र भोलि कार्यपद्धति त्यसरी प्राप्त गर्न नसकेको खण्डमा उहाँले कि त त्यो प्रगति विवरण दिनुपर्छ कि त उहाँले फेरि त्यो पद छोड्नुपर्ने गरी पनि कयौँ विषयमा सहमति भएका छन् कयौँ नियुक्तिहरूमा। त्यस कारण अब नियुक्ति भइसकेपछि निश्चिन्त यहाँको कार्यकालभरि तपाईँ नियुक्ति हुनुभयो, तपाईँलाई कसैले चलाउन सक्दैन भन्ने पाटाबाट नियुक्ति भएकै छैन। त्यस कारण आम जनतालाई म के अनुरोध गर्न चाहन्छु भने कुनै कुनै ठाउँमा कुनै कुनै संस्थाहरूमा यहाँले सोचे जस्तिकै यहाँले चुनेकै क्षमतावान मान्छे मात्र नियुक्ति नहुँदै गर्दाखेरि यहाँ त क्षमताको आधारमा नियुक्ति भएन छ कि भनेर यहाँलाई लाग्न सक्छ। तर यहाँ तपाईँ हामीले चिनेका भन्दा देखेका भन्दा अन्य कयौँ क्षमतावान मान्छेहरू त्यो प्रणालीभित्र आएका हुन सक्नुहुन्छ र हामीलाई के विश्वास छ भने यो प्रक्रिया मार्फत चयन प्रक्रिया मार्फत उहाँहरूले प्रस्तुत गरेका आफ्ना क्षमता आफ्ना अनुभव र आफ्ना दस्तावेजहरूका आधारमा उहाँहरूलाई छनौट गरिएको छ र जसरी उहाँले आफूले प्रस्तुत गर्नुभएको छ त्यो कार्यदेशहरू र त्यसरी योजनाहरू त्यसको आधारमा छनौट भएका साथीहरूले जिम्मेवारी सम्हाल्दै गर्दाखेरि भोलि कमजोरी देखिएमा अथवा उहाँहरूले भनेअनुसारको कार्य प्रगति प्रस्तुत गर्न नसकेमा उहाँहरूले स्वत त्यो पद छोड्नुपर्ने अवस्था पनि आउन सक्छ। त्यस कारण केही ढिला पक्कै भएको हो, तर यसो भन्दै गर्दा सबै कुरा बिग्रिएको भन्ने अथवा यहाँनिर त्यो क्षमताको आधारमा नियुक्ति नभएको हो कि भन्ने कुरामा शङ्का गर्नु पर्दैन।
0: हामी कुराकानीकै क्रममा रहेका छौँ। आजको अन्तरसंवादमा हामीले राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन सुदृढीकरण, सरकार सञ्चालन र संसदीय भूमिकाका सन्दर्भमा केन्द्रित भएर राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीसँग कुराकानी गरिरहेका छौँ। हुन्छ, हाम्रो कुराकानीको क्रमलाई थप अगाडि बढाउँ। अहिले पछिल्लो समय के पनि सुनिएको छ भने सार्वजनिक सेवा अझै सहज छिटो र नागरिक मैत्री हुनुपर्नेमा त्यसो हुन नसकेको भन्ने गुनासा पनि आएका छन्। अब यसमा कर्मचारी तन्त्र सरकारको पहल पनि सोही अनुसार आवश्यक पर्छ होला। अहिले पछिल्लो समय खास गरी देखिएका समस्याबारे मैले यहाँलाई अवगत गराउन चाहे, जस्तो खाना पकाउने ग्यासको समस्या देखिएको छ, पेट्रोललाई प्रति लिटर 200 रुपियाँ भन्दा बढी तिरेर उपभोक्ताले खरिद गर्नु परिरहेको अवस्था पनि छ, बजारमा महँगी बढिरहेको भन्ने जनगुनासो पनि छ जसका कारण मूल्य वृद्धिले सर्वसाधारण प्रभावित भइरहेको अवस्था पनि छ। अब कतिपय ठाउँहरूमा यातायातमा त्यहाँको जुन प्रणाली छ त्यो नचलेर सेवा नपाएका गुनासाहरू छन्, राहदानी विभागमा पनि त्यस्तै देखिन्छ। त्यसै गरी अन्य कर तिर्ने ठाउँहरूमा पनि त्यहाँ सिस्टम नचलेका गुनासा र महिनौसम्म काम नभएका प्रसङ्गहरू पनि रहेका छन्। तथापि यति छोटो समयमै सरकारले धेरै सुधार त गर्न सक्ने अवस्था रहेन, तैपनि सर्वसाधारणले पाइरहेको शास्ति जुन यहाँले अघि कुराकानीका क्रममा हामी डिजिटलाइजेसनको एउटा सुरुवाती बिन्दुमा भएका कारणले केही समस्या हुन सक्छन् भन्ने कुराहरू पनि थियो, तर तत्काल देखिएका यी समस्याबारे राष्ट्रिय स्वतन्त्र पार्टीले के कस्तो ध्यान दिएको छ?
1: निश्चय पनि यतिखेरको सबभन्दा महत्त्वपूर्ण प्रश्न रह्यो। म सबभन्दा पहिला यो फोसियल फ्युल विशेष गरी पेट्रोलियम पदार्थको अभाव र मूल्य वृद्धिका विषयबाट जोड्न चाहन्छु। पेट्रोलियम पदार्थ हाम्रो देशको आफ्नो उत्पादन होइन र विश्व बजारमा यतिखेर पेट्रोलियम पदार्थको अभाव सिर्जना हुनुको कारण भनेको मिडल इस्टको युद्ध हो भन्ने कुरा तपाईँ हामी सबैलाई प्रश्नसँग थाहा छ। यद्यपि सोर्समा सप्लाईमा भएको महँगी अभावका कारण संसारभरि पेट्रोलियम पदार्थ अभाव हुँदै गर्दा नेपालमा चाहिँ अस्तित्व रहन सक्ने कुरै भएन। हामी त सिधै आफू विश्व बजारबाट खरिद गराउन सक्ने र नसकेको र हामीले छिमेकी देशबाट यो आपूर्ति गरिराखेको हुँदै गर्दाखेरि आपूर्ति अभावले पनि केही समय सिर्जना भएको थियो। मूल्य वृद्धि सोही प्रक्रिया अन्तर्गत भएको हो भन्ने कुरामा प्रत्येक नेपाली जनताले बुझ्नु भएको नै छ। यद्यपि ग्यास अभावको सन्दर्भमा चाहिँ अलिक फरक महत्त्व रहेको छ। पछिल्लो दिनमा ग्यास अभाव भयो भन्ने कुरा बजारमा देख्न थालिसकेपछि म आफै पनि म सबसे दलको उपनेता भएको जिम्मेवारीको हैसियतले र एउटा जिम्मेवार जनप्रतिनिधिको हैसियतले सम्बन्धित मन्त्रालय सम्बन्धित विभाग र सम्बन्धित

0: हाम्रो यतिखेरको उपभोक्ताको चाहिँ क्षमता अनुसार, र त्यो 30-30 लाख सिलिन्डर वितरण हुँदै गर्दा सबै कन्जम्सन भएको होइन, 2 या 3 कसै कसै घरमा 4-5 वटासम्म सिलिन्डर भएको भन्ने कुरा पछिल्लो दिनमा यो डेटाबाटै देखियो। तर त्यसपछि अलिक ग्यास अभाव भएको अवस्था सिर्जना हुन थाल्यो, त्यसपछि असारमा गएर हेर्दै गर्दाखेरि त्यो बढेर झन् झन्डै 30 लाख जति सिलिन्डर वितरण भएको देखियो। त्यसपछि असारमै 36 लाख सिलिन्डर वितरण भएको देखियो, र साउन महिनाको अन्त्यसम्म 40 लाख सिलिन्डर वितरण भयो। 40 लाख जेनरल महिनाहरूमा 30-33 लाख सिलिन्डर वितरण हुँदै गर्दाखेरि पुगिराखेको अवस्थामा 40 लाख सिलिन्डर वितरण हुँदै गर्दाखेरि पनि साउन महिना सकेर अहिले भदौ महिना लागेको छ, तब पनि ग्यास अभाव भएको हो कि भन्ने हल्ला एकदमै फिजिराखेको छ। केही जनताले त नपाइरहेको अवस्था पनि छ, अझ दुर्गम दुर्गम ठाउँमा नपाइरहेको अवस्था पनि छ भन्ने लाग्यो। त्यो एक किसिमको अभाव, ग्यास अभाव भयो भन्ने हल्लाका कारण सबै जनताले आफ्नो भएको 5औं सिलिन्डर 4औं सिलिन्डर पनि भर्नुपर्छ भन्ने बाटोबाट लाइन बसेको पनि देखियो, र एक किसिमको आलोचना सिर्जना गर्ने बाटोमा पनि यो यसले एक किसिमको त्यो भूमिका प्रयोग गरिदियो। तर पछि र सत्य कुरा के हो भने नेपाली बजारमा आज ग्यास अभाव छैन, सत्य हो। यो सत्य म कसरी भनिराखेको छु भने नेपालमा सप्लाई हुने एउटै मात्र छिमेकी देशबाट सप्लाई हुन्छ, र त्यो सप्लाई भइरहेको ठाउँबाट जति आपूर्ति भइरहेको थियो त्यो आपूर्तिभन्दा 10% भन्दा बेसी र अझ पछिल्लो महिना त 15% जति पनि बढाएर आपूर्ति भइरहेको छ, र आवश्यकता पऱ्यो भने योभन्दा बेसी पनि बढाएर आपूर्ति गर्न सक्छौँ भनेर हामीले आपूर्तिकर्ताले भनिरहेको अवस्थामा नेपालको बजारमा ग्यास अभाव हुँदैन। ग्यास अभाव नहुने भएको हुँदा आफ्नो घरमा अहिले आफूलाई जति चाहिने हो, एउटा सिलिन्डर बाँकी छ, एउटा सिलिन्डर भरिएको छ भने अर्को खाली सिलिन्डरको लागि हतार नगरिकन लाइनमा नबसिदिनु नको लागि, र यो सप्लाई कहीँ नटुटेको हुँदाखेरि नआतिदिनको लागि, नेपाली जनता नआतिदिनको लागि म अनुरोध गर्न चाहन्छु। केही समय अगाडि सप्लाईमा अन्तर्राष्ट्रिय बजारमै अभाव भएको कारण भएको कुरा सत्य हो, त्यसै कारण त सरकारले आज सिलिन्डर वितरण गर्नु भनेको थियो। त्यो आज
1: सिलिन्डर
0: फुल सिलिन्डर गर्दै गर्दाखेरि भएको रिफिलिङ प्रक्रियामा भएको प्रणालीमा त्यो सीमितताको कारणले गर्दाखेरि अभाव देखिएको हो। त्यस कारण ग्यासमा अभाव अब हुँदैन, त्यस कारण जनतालाई नआत्मिनको लागि म अनुरोध गर्न चाहन्छु भने ग्यास सप्लाई गरेर वितरण गर्ने प्रणालीमा कहीँ कतै पनि खोट नराखिकन त्यो प्रणाली वितरण प्रणालीले काम गरिरहेको हुँदै गर्दाखेरि यसमा चाहिँ म ढुक्क भइदिन अनुरोध गर्न चाहन्छु। यद्यपि केही जनताको घरमा आज पनि ग्यास नबलेको हुनसक्छ, जसको घरमा एउटा मात्र सिलिन्डर थियो उहाँले नपाइरहेको अवस्था आज पनि हुनसक्छ, तर यो चाँडै नै आज नभए भोलि तपाईँले पाउन सक्ने अवस्थाको सुनिश्चित भइसकेको हुँदै गर्दाखेरि यसमा म आफूले अनुरोध गर्न चाहन्छु। तर मूल्य वृद्धि चाहिँ के पक्ष के हो भनेदेखि पेट्रोलियम पदार्थको जब मूल्य वृद्धि हुन्छ, अन्तर्राष्ट्रिय जगतमा मूल्य वृद्धि हुन्छ, त्यसको आधारमा ढुवानी प्रणालीदेखि लिएर सबै प्रक्रियामा त्यो जोडिने भएको हुँदा, प्रभाव पर्ने भएको हुँदा त्यसको कारणले मूल्य वृद्धि भएको छ। मूल्य वृद्धि राज्यको आफ्नो शक्तिका कारण मात्र त्यसलाई कन्ट्रोल गर्न सक्ने अवस्था छैन, त्यसमाथि पनि हाम्रो जस्तो आर्थिक अवस्था भएको देशले सबै कुरामा नियन्त्रण गर्न सक्दैन। यद्यपि सरकारले यसमा एकदमै चासो राखेको छ, वाणिज्य मन्त्रालय अन्तर्गत यसमा नियमन गर्ने गरी अनुगमन गर्ने बाटोमा काम गर्नको लागि तीव्रता दिएको छ भनेर संयन्त्रले भनिराखेको छ। मैले यो पाठमा
1: थोरै संसदतर्फ केन्द्रित हुन चाहे, यहाँ त संसदीय
0: एउटा कुरा यो सार्वजनिक सेवाको बाटोमा एउटा कुरामा जोडेर म सघाउँ। विशेष गरी सार्वजनिक सेवामा आफूले त्यो रिन्यू गर्नको लागि अथवा लाइसेन्स लिनको लागि वर्षौँसम्म कुर्ने झन्झट किन सिर्जना भयो भन्दै गर्दाखेरि, हामीलाई चाहिने हजारौँ लाखौँको सङ्ख्यामा लाइसेन्स चाहिने गरी थुप्रिँदै गर्दाखेरि पनि हामीले त्यसको छपाई प्रक्रिया अथवा त्यसको उत्पादन प्रक्रियामा सुधार गर्न सकेका थिएनौँ। तर आज ती सार्वजनिक सेवाहरू जनताले सहजमा प्राप्त गर्न सकुन् भन्ने पाटोबाट त्यसमा व्यापक सुधार भएको छ। यहाँले भने जस्तो सबै कुरालाई डिजिटलाइजेसन गर्ने प्रणालीमा लाँदै गर्दा र मालपोत जस्तो सेवालाई हामीले स्थानीय सरकारबाट दिनुपर्छ भनेर काम गर्दै गर्दाखेरि त्यो डिजिटल प्रणालीमा जोड्दै गर्दाखेरि त्यो सञ्चालन गर्ने प्रणालीमा ज्ञानको अभाव पनि कति ठाउँमा देखियो, र कति ठाउँमा चाहिँ सामाजिकता नभएको कारणले गर्दाखेरि पनि सिस्टम चलेको छैन अथवा यो इन्टरनेट चलेको छैन भन्नेसम्मका गुनासाहरू, त्यस्तोसम्म आरोप प्रत्यारोपका कारणले

0: यहाँले भने जस्तै हप्तौसम्म कहीँ कहीँ सेवा नदिएको पनि देखियो, कैयौँ ठाउँमा म आफै पुगेर किन यो सेवा प्रणाली सुचारू भएको छैन भन्दै गर्दा दुईटा निकाय मार्फत र स्थानीय सरकारका निकायहरूबिच यदि समन्वयकारी भूमिका नभएको र कारणले पनि त्यस्तो भएको रहेछ। तर आजका दिनमा यी कुराहरूमा व्यापक सुधार भइसकेको छ। मार्फत मार्फत जस्तो काम कुराको सेवा स्थानीय सरकारबाट प्राप्त भइराखेको छ। हुलाक सेवालाई सुधार गरेर हामीले यो पासपोर्ट जस्ता कुराहरू डेलिभरी गर्नको लागि उपयोग गरेर एक किसिमको यो प्रणाली सुधार गर्नलाई काम गरिसकेको।
1: यो प्रसङ्गपछि म थोरै संसदतर्फ पनि केन्द्रित भए, हामी लगभग कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौँ। यहाँ त संसदीय दलको उपनेता पनि हुनुहुन्छ, कति पछिल्लो समय के देखिन्छ भने अब राष्ट्रिय स्वतन्त्र पार्टीसँग त प्रतिनिधि सभामा झन्डै दुई तिहाई नजिकै बहुमत छ, धेरै सांसदहरू हुनुहुन्छ। अब कतिपय सांसदको उपस्थिति, अभिव्यक्ति, आचरण र भूमिकामाथि केही प्रश्न उठिरहेका छन्। एउटा जनप्रतिनिधिले यसरी नभनिदिएको भए हुन्थ्यो, यसरी प्रस्तुत नभइदिएको भए हुन्थ्यो भन्ने जनस्तरबाट त्यस्ता प्रश्नहरू पनि उठिरहेका छन्। मर्यादित र अनुशासित संसदीय समिति, संसद, त्यसै गरी संसदमा हुने उपस्थितिलाई अब राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी दिनमा कसरी अगाडि बढाउँछ? हुन त यो छोटो अवधिमा एउटा राष्ट्रिय स्वतन्त्र पार्टीका लागि अभ्यास इकाइ र अब सुधारका लागि बाटाहरू पनि खुलिरहेका छन्, किनभने यति ठुलो जनादेश पनि राष्ट्रिय स्वतन्त्र पार्टीले पाइरहँदाखेरि थप व्यवस्थित र पार्टीलाई संसदीय गतिविधिमा मर्यादित बनाउन चाहिँ यहाँहरूले के कस्तो योजना बनाउनु भएको छ? अति नै छोटकरीमा बताइदिनुहोस्, हामी अन्तिममा आइसकेका छौँ।
0: निश्चय पनि संसदीय अभ्यासलाई प्रभावकारी बनाउनको लागि प्रशिक्षण मार्फत राष्ट्रिय स्वतन्त्र पार्टीले काम गरिराखेको छ। हामी सबै सांसदहरूलाई संसदीय अभ्यासमा सुधार गर्नको लागि, किनकि राजनीतिक अभ्यास र संसदीय अभ्यासमा अधिकांश सांसदहरू नयाँ हुनुहुन्छ। यद्यपि राजनीतिक दलका वा निर्वाचित भएर आएका सांसदहरू कुनै कम्पनीका कर्मचारी जस्ता जे आदेश दियो, जे निर्णय गर्यो त्यो खुरुखुरु मान्ने भन्ने हुँदैन। उहाँहरू निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ र उहाँहरूले आफ्नो व्यवहार कसरी प्रस्तुत गर्ने, समाजमा आफूले जनताका आवाजहरू बोल्दै गर्दाखेरि त्यसलाई कसरी प्रस्तुत गर्दा त्यो पछि प्रभावकारी हुन्छ भन्ने कुराको न्यूनतम जानकारी उहाँहरू स्वयंले पनि प्रस्तुत गर्नुपर्छ।
1: हुन्छ हुन्छ मान्यजी, हाम्रो समय सकिएको छ,
0: त्यस कारण यो पाटोमा हामीले काम गरिरहेका छौँ।
1: हुन्छ, हाम्रो समय सकिएको छ, यहाँको समयका लागि धन्यवाद। आजको अन्तर संवादमा हामीले राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन, सरकार सञ्चालन र संसदीय भूमिकाका सन्दर्भमा केन्द्रित भएर राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका उपनेता गणेश पराजुलीसँग कुराकानी गर्यौँ। प्रविधिमा साथ दिनुहुने शङ्कर भण्डारीलाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस् त, नमस्कार।
2: जापानिज इन्सेफलाइटिस रोगबारे स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको जरुरी सूचना।
3: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने गम्भीर प्रकारको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बङ्गुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
3: जापानिज इन्सेफ्लाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
3: उच्च ज्वरो आउने,
2: बेहोस हुने,
3: घाँटी अरोरो र कडा हुने,
2: कम्पन हुने,
3: पक्षघात हुने
2: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
3: जापानिज इन्सेफ्लाइटिसबाट कसरी बच्ने उपायहरू:
2: लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट बच्ने प्रमुख उपाय हो।
3: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर, घोडा जस्ता घर पालुवा जनावर र चरा चुरुङ्गीलाई व्यवस्थित ढङ्गले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौँ।
2: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
3: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरिदिने गरौँ।
2: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौँ।
3: सधैँ झुल टाँगेर सुत्ने गरौँ।
2: याद गर्नुहोस्, यो रोगबाट बच्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्दछ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।
4: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा केन्द्रीय समितिद्वारा सचिवालय र केन्द्रीय सदस्यको मनोनयन। वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध, केही सडक खण्डमा राति सवारी साधन सञ्चालनमा रोक। काठमाडौँ उपत्यकाको फोहोर मैलाको दीर्घकालीन व्यवस्थापनका लागि उच्च स्तरीय अन्तर्निकाय छलफल सम्पन्न। चालु आर्थिक वर्षको श्रावण महिनामा निर्यातमा 61.72% वृद्धि। र भारतको गुजरातमा विषाक्त मदिरा सेवनका कारण 8 जनाको मृत्यु, 40 जना बिरामी।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारु गर्न *14# *7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले केन्द्रीय समिति सदस्यमा 9 जनालाई मनोनयन गरेको छ। पार्टीको हिजो बसेको केन्द्रीय समिति बैठकले सुनिल लम्साल, सुधन गुरुङ, प्रतिभा रावल, भूपदेव शाह, पुरुषोत्तम सुप्रभात यादव, डाक्टर मनोहर प्रधान, बसुमाया तामाङ, सुरेन्द्र चौधरी र डाक्टर भक्त बहादुर राईलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो। बैठकले पार्टीका विभिन्न पदाधिकारी तथा विभागीय जिम्मेवारी समेत तोकेको छ। सह महामन्त्रीमा पुरुषोत्तम सुप्रभात यादव, कोषाध्यक्षमा डाक्टर मनोहर प्रधान, सह कोषाध्यक्षमा बसुमाया तामाङ, प्रवक्तामा जगदीश खरेल तथा सह प्रवक्तामा डाक्टर नमिता यादव र सुरेन्द्र चौधरीलाई मनोनयन गरिएको महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिनुभयो। पार्टी सचिवालय सदस्यमा गणेश पराजुली, शिशिर खनाल, विराज भक्त श्रेष्ठ, पुरुषोत्तम सुप्रभात यादव, डाक्टर मनोहर प्रधान, कविन्द्र बुर्लाकोटी, जगदीश खरेल, लिमा अधिकारी आचार्य, दीपकराज बोहरा, समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राणा मगर र मनिष झालाई मनोनयन गरिएको उहाँले जानकारी दिनुभयो। विभागीय जिम्मेवारीतर्फ संगठन विभाग प्रमुखमा प्रमोद नेउपाने, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा शिशिर खनाल, सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभाग प्रमुखमा विजय जैरू, जनस्वास्थ्य विभाग प्रमुखमा डाक्टर तोसिमा कार्की, पूर्वाधार विभाग प्रमुखमा निशा डाँगी र अर्थ विभाग प्रमुखमा लिमा अधिकारी आचार्यलाई जिम्मेवारी दिइएको छ। राइट टू रिकल सम्बन्धी दस्तावेज निर्माण गर्न महामन्त्री आचार्यको संयोजकत्वमा 11 सदस्यीय समिति गठन गर्ने निर्णय भएको छ। रासोपाको विधान अनुसार सभापति 1, राष्ट्रिय महाधिवेशनबाट निर्वाचित 99, मनोनित 51 र पदेन केन्द्रीय सदस्यका रूपमा प्रदेश सभापति 7 गरी 158 सदस्यीय केन्द्रीय समितिको व्यवस्था छ। राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। यसअघि बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा उत्पादन तथा बजारीकरणमा अर्थ मन्त्रालयले सहजीकरण गर्ने बताउनु भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा सांसद विष्णु कुमारी सापकोटा को प्रश्नको जवाफ दिनुहुँदै उहाँले गाँजा उत्पादन तथा बजारीकरणलाई आय, रोजगारी र सम्भावित राजस्व संकलनको विषयका रूपमा मात्र हेर्न नहुने बताउनुभयो। मन्त्री डाक्टर वाग्लेले गाँजा औषधि जन्य तथा लागू पदार्थका रूपमा नियन्त्रित विषय भएकाले त्यसबारे विज्ञबाट अध्ययन गरी आवश्यक कानूनी व्यवस्था गर्नुपर्ने उल्लेख गर्नुभयो। बैठकमा सांसदहरूले सरकार संसदप्रति जिम्मेवार र जवाफदेही हुनुपर्नेमा जोड दिनु भएको छ। सभाको हिजोको बैठकमा प्रादेशिक विषयमा धारणा राख्नुहुँदै नेपाली काङ्ग्रेसका सांसद आनन्द प्रसाद ढुङ्गानाले सार्वभौम सांसदले उठाएका जिज्ञासाको सरकारले उत्तर दिनुपर्ने र जिम्मेवारीबाट पन्छिन नहुने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णु बहादुर विश्वकर्माले लगानीकर्तामा विश्वासको वातावरण कायम नहुँदा अहिले शेयर बजारमा पुँजी पलायन हुने समस्या देखिएको बताउनुभयो। नेकपा एमालेका सांसद रुक्मिणी कोइरालाले संविधान जारी भएको 10 वर्ष भइसक्दा पनि संविधान बमोजिम 3 वर्षभित्र बन्नुपर्ने कानून बन्न नसकेको टिप्पणी गर्नुभयो। जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले साउन महिनामा मात्र करिब 70,000 नागरिक वैदेशिक रोजगारीका लागि विदेशिएको उल्लेख गर्दै बाध्यताले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था अन्त्य गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपाली काङ्ग्रेसका सांसद जगत तिमिल सेनाले विश्वविद्यालय सुधारको आवश्यकता औल्याउँदै स्वायत्त विश्वविद्यालय निर्माणमा सरकारको ध्यान जानु गर्नुपर्ने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद श्री कृष्ण प्रसाद अधिकारीले देशभर बाढी पहिरोबाट विस्थापित नागरिकको पुनर्स्थापना तथा राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो। एमालेका सांसद रेखा कुमारी झा प्रदेश सरकार गठन भएको लामो समय बितिसक्दा पनि महत्वपूर्ण अधिकार संघीय सरकारमै केन्द्रित रहँदै आएकाले त्यसलाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो। यसअघि बैठकको शून्य समयमा सांसदहरूले बाढी पहिरोबाट विस्थापितहरूलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न सभा अध्यक्ष मार्फत सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक यही भदौ 9 गते बिहान 10:15 बजे बस्नेछ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले उच्च अदालत पोखरा र कास्की जिल्ला अदालतको हिजो निरीक्षण तथा अनुगमन गर्नुभएको छ। उहाँले दुवै अदालतको निरीक्षणसँगै सेवा प्रवाहको अवस्थाबारे जानकारी लिनुभएको हो। प्रधान न्यायाधीश डाक्टर शर्माले गत वर्षको जेएनजी आन्दोलनका क्रममा आगजनीमा परि क्षतिग्रस्त बनेका अदालत भवनको अवलोकन समेत गर्नुभएको सर्वोच्च अदालतका उप रजिस्ट्रार राजेन्द्र पौडेलले बताउनुभयो। प्रधान न्यायाधीश शर्मा आज तनहुँ पुगी जेएनजी आन्दोलनका क्रममा क्षति पुगेको जिल्ला अदालत भवनको अवलोकन गर्नुहुनेछ। जेएनजी आन्दोलनका बेला उच्च अदालत पोखरा, कास्की जिल्ला अदालत र तनहुँ जिल्ला अदालतमा आगजनी गरी क्षति पुर्याइएको थियो। वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडक खण्डमा राति सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ। प्रहरी प्रधान कार्यालयले जारी गरेको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट, रोल्पा, पाल्पा र मकवानपुरका विभिन्न सडक खण्ड प्रभावित भएका छन्। काभ्रेपलाञ्चोकको खुरकोट नेपालथोक कटुन्जे बेसी सडक सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखेर साँझ 6 बजेदेखि बिहान 4 बजेसम्म, त्यस्तै मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण राति 5 बजेदेखि बिहान 5 बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। नुवाकोटको टोखा छहरे सडक खण्डमा अत्यावश्यक सेवा बाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधनको राति 10 बजेदेखि बिहान 5 बजेसम्म आवागमन बन्द गरिएको छ। इलाम नगरपालिका 9 राजदुवालीमा हिलो जमेर मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त स्थानमा वैकल्पिक बाटो रहेको जनाइएको छ। सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका 2 कोदारी स्थित अरनीको राजमार्गमा इकु पहिरो, सोही गाउँपालिका 2 लिपिङ स्थित सडक भाँसिएपछि उक्त राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। रसुवाको उत्तर गया गाउँपालिका 5 खाल्टे स्थित त्रिशुली मैलुङ स्याफ्रुबेसी सडक खण्ड त्रिशुली नदीले कटान गरेपछि पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै गोसाईकुण्ड गाउँपालिका 2 स्याउ पार्किङमा बिहिबार अपराह्न पहिरो खसेपछि पासाङ लामु सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। रुकुम पश्चिमको 8 पिसकोट नगरपालिका 6 रिजेगाड खोला स्थित भेरी करिडोरको जाँजरको डोल्पा सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ। लमजुङको बेसी सहर मनाङ सडक खण्ड अन्तर्गत मर्स्याङदी गाउँपालिका 4 राम बजारमा पनि पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। यसै गरी रोल्पा र पाल्पाका 2 प्रमुख सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। रोल्पाको माडी गाउँपालिका 6 झकलीमा रुखसहितको पहिरो खस्दा घोराही थवाङ रुकुम शहीद मार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। पाल्पाको तिनाउँ गाउँपालिका 3 सिद्धबाबा सुरुङ मार्गको पाल्पातर्फ प्रवेश गर्ने बिन्दुबाट करिब 100 मिटर उत्तरतर्फ पहिरो खस्दा सिद्धार्थ राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध छ। उक्त स्थानमा आज बिहान भूक्षय भएको हो। सडक अवरुद्ध भएका स्थानमा पहिरो तथा बाढीको जोखिम कायम रहेकाले सम्बन्धित निकायले अवस्था हेरी सावधानीपूर्वक यात्रा गर्न तथा आवश्यकता अनुसार वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ। सुदूरपश्चिम प्रदेशका नवनियुक्त 3 मन्त्री र 2 राज्य मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। हिजो साँझ प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहमा मन्त्रीले प्रदेश प्रमुख नजिर मियाँ र राज्य मन्त्रीले मुख्यमन्त्री खगराज भट्ट समक्ष शपथ ग्रहण गर्नुभएको हो। मुख्यमन्त्री भट्टले हिजै नेपाली कम्युनिष्ट पार्टीबाट प्रकाश रावललाई उद्योग, पर्यटन, वन तथा वातावरण, ओम विक्रम भट्टलाई भौतिक पूर्वाधार विकास र खुशीराम डङ्गौरा थारूलाई आन्तरिक मामिला तथा कानुन मन्त्री तथा जानकी कुँवरलाई भौतिक पूर्वाधार र इन्दिरा गिरीलाई वन राज्य मन्त्रीमा नियुक्त गर्नुभएको हो। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भोलि विश्वासको मत लिनुहुने भएको छ। उहाँले भोलि बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिनुहुने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयले जनाएको छ। थापा मगरलाई बिहिबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो। बाजुराका दुई स्थानीय तहले 10 शैयाका आधारभूत अस्पताल सञ्चालनमा ल्याएका छन्। जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डीमा 11.78 करोड रुपियाँ लागतमा अस्पताल निर्माण भए पनि जनशक्ति र उपकरण अभाव रहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रविन्द्र बहादुर शाहीले जानकारी दिनुभयो। यस्तै गौमूल गाउँपालिकाले 10 शैयाको आधारभूत अस्पताल निर्माण सम्पन्न भएको करिब 1.5 वर्षपछि सञ्चालनमा ल्याएको पालिका अध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय तथा कार्यालय मार्फतका विभिन्न निकायबाट पछिल्लो एक सातामा भएका मुख्य काम र उपलब्धिहरू सार्वजनिक गरिएको छ। प्रधानमन्त्री कार्यालयमा हिजो आयोजित मिडिया ब्रिफिङमा कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अरियालले सरकारले यस अवधिमा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश 2083 स्वीकृत गरेको जानकारी दिनुभयो। विपन्न खसार्यको पहिचानका आधारहरू, राष्ट्रिय आवास नीति 2068 को समीक्षा, नेपालको बदलिदो सामाजिक आर्थिक परिवेशका सन्दर्भमा नीतिगत मार्गदर्शन, सामाजिक सुरक्षा प्रणालीको एकीकरणका लागि सुझावहरू, नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता र त्यसको कार्यान्वयन र नेपालमा फर्केका आप्रवासीहरूको पुनः एकीकरण, पुँजी, ज्ञान र सिपको सदुपयोग सम्बन्धी प्रतिवेदनहरूलाई समीक्षाको प्रक्रियामा लगिएको प्रवक्ता अरियालले बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नयाँ शिक्षा ऐन ल्याउने तयारी भइरहेको बताउनु भएको छ। अहिले त्यसका लागि सरकारवालाहरूको सल्लाह, राय, सुझाव लिने काम भइरहेको र प्राप्त सुझावलाई आत्मसात गरी सरकार अघि बढ्ने बताउनुभयो। हिजो धनगढीमा प्रदेश, स्थानीय तह र शिक्षा विकास इकाइहरूका लागि आयोजित प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्नुहुँदै मन्त्री पोखरेलले शिक्षा क्षेत्रको विकासका लागि सहकार्य समन्वय गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
3: अहिले नयाँ शिक्षा नियम अघि पनि जारी भएको छ। अहिले हामीले स्थानीय तहसँग, प्रदेशसँग समन्वय नगरिकन, सहकार्य नगरिकन हामीले सोचेको कुनै पनि कुरा पुरा हुन सक्दैन। धेरै जस्तो अधिकार स्थानीय तहमा नै छ। हामीले माथिल्लो तहबाट नीति कानुन नियमावली बनाए पनि कार्यान्वयन गर्ने निकाय त अहिलेको लागि स्थानीय तह नै हो। हामीले पछिल्लो समयमा 10 औं नियमावली पनि, 10 औं संशोधन शिक्षा नियमावली पनि ल्याएका छौँ। त्यसमा पनि विभिन्न नयाँ कुराहरू छन्। त्यसको लागि पनि विशेष गरी व्यवस्थापन समितिको गठन लगायत अन्य विषयहरू पनि नियमावली बमोजिम त्यसलाई चाहिँ प्रभावकारी ढङ्गमा लागू गर्न पनि सबैजनालाई केस स्टेटमा निवेदन पनि गर्न चाहन्छु।
2: मन्त्री पोखरेलले सरकारी नीति नियमको प्रभावकारी कार्यान्वयन गर्ने अहिलेका लागि स्थानीय तह भएको बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा विभागद्वारा आयोजित अभिमुखीकरण कार्यक्रममा सुदूरपश्चिम प्रदेशका स्थानीय तह, शिक्षा विकास तथा समन्वय एकाई प्रमुख लगायतको सहभागिता रहेको थियो। काठमाडौँ उपत्यकाको फोहोर मैला व्यवस्थापनका विद्यमान समस्या, त्यसको समाधान तथा दीर्घकालीन व्यवस्थापनको उपायबारे उच्च स्तरीय अन्तर्निकाय छलफल सम्पन्न भएको छ। पूर्वाधार विकास मन्त्रालयमा नुवाकोट क्षेत्र नम्बर 1 प्रतिनिधि सभा सदस्य एवं सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमेल सेनाको अध्यक्षतामा हिजो भएको छलफलमा उपत्यकाका विभिन्न पालिकाका प्रमुख, वातावरण विभागका अधिकारी, फोहोर व्यवस्थापनसँग जोडिएका सम्बन्धित निकायका प्रमुख, फोहोर मैला व्यवस्थापन विज्ञ तथा बञ्चरे डाँडा फोहोर मैला व्यवस्थापन स्थलबाट प्रभावित स्थानीयवासीका प्रतिनिधिको सहभागिता रहेको थियो। बञ्चरे डाँडा सेनिटरी ल्यान्डफिल साइटको वर्तमान अवस्था, त्यहाँ देखिएका समस्या, प्रभावित क्षेत्रका बासिन्दाका गुनासा तथा आगामी कार्यदिशाबारे भएको छलफलले फोहोर व्यवस्थापनको जिम्मेवारी स्थानीय तहकै भए पनि दीर्घकालीन समाधानका लागि संघीय सरकार, स्थानीय तह र सम्बन्धित सबै निकायबीच समन्वय आवश्यक रहेको निष्कर्ष निकालेको छ। सूचनाको हक सम्बन्धी ऐन 2064 नै रितपूर्वक माग गरिएका सूचना दिने अधिकार सूचना अधिकारीलाई दिएकाले यस्ता विषयमा संसदीय समितिमा छलफल गर्नु नपर्नेमा सांसदहरूले जोड दिएका छन्। संसदीय सुनवाई समिति संयुक्तको हिजोको बैठकमा सूचना माग गरिएको सम्बन्धमा छलफल गर्ने प्रस्ताव राखिएपछि सांसदहरूले कानूनले तोकेको विषयमा समितिले छलफल गर्नु नपर्ने भन्दै माग भएको सूचना दिन सूचना अधिकारीलाई निर्देशन दिन माग गरेका हुन्। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले भिरकुटी मण्डपलाई व्यवस्थित, सुरक्षित, स्वच्छ, हरित, समावेशी सार्वजनिक केन्द्रका रूपमा विकास गर्न आवश्यक अध्ययन अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। मन्त्री बादीले हिजो भिरकुटी मण्डप परिसरमा सञ्चालन भइरहेका विभिन्न गतिविधि तथा संरचनाको निरीक्षण गर्नुहुँदै पैदल आवागमन क्षेत्रको अवस्थाबारे जानकारी लिनुभएको छ। भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइन मार्फत प्राप्त गर्ने प्रणाली विकास गरेको छ। अस्पतालको वेबसाइटमा गएर रिपोर्ट हेर्न सकिने व्यवस्था गरिएको हो। अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर विश्वबन्धु बगालेका अनुसार ल्याब रिपोर्टमा क्लिक गरेपछि युजर नेम र पासवर्ड राख्ने विकल्प आउँछ, जुन उपचार शुल्क तिर्दा प्राप्त बिलमा नै उल्लेख गरिएको हुन्छ। सोही युजर नेम र पासवर्ड प्रयोग गरी बिरामीले आफ्नो प्रयोगशालाको नतिजा अनलाइनबाटै हेर्न र प्रिन्ट गर्न सक्ने उहाँले जानकारी दिनुभयो। यसै गरी अस्पतालमा जडान गरिएका दुईवटा भेन्डिङ मेसिनबाट पनि बहिरङ्ग ओपिडी टिकट र प्रयोगशाला रिपोर्ट दुवै लिन मिल्ने व्यवस्था मिलाइएको उहाँको भनाइ छ। बैतडीका विभिन्न क्षेत्रमा निरन्तर पहिरो खस्न थालेपछि स्थानीयवासी त्रासमा छन्। वर्षाका कारण जमिन कमजोर बन्दै गएपछि बस्ती नजिकै पहिरो खस्ने क्रम बढेको स्थानीयले जानकारी दिएका छन्। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
4: विशेष गरी बैतडीको सुर्नाय क्षेत्रमा पहिरोको उच्च जोखिम रहेको छ। जिल्लाको सुर्नाय गाउँपालिका टोली रातापानी टोलमा निरन्तर रूपमा पहिरो खस्न थालेपछि बस्ती नै जोखिममा परेको बताउनुहुन्छ वडा नम्बर 8 का वडाध्यक्ष भान बहादुर बोहरा। जोखिमयुक्त क्षेत्रमा रहेका घर परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा सम्भावित क्षति न्यूनीकरणका लागि काम गरिरहेको बताउनुहुन्छ जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी भोजलाल थारू।
5: हाम्रो उद्धारको लागि हाम्रो जिल्ला विपद व्यवस्थापन समिति निरन्तर यसमा लागिरहेको छ। मुख्यतः हाम्रो सुर्नायाको त्यही वार्ड नम्बर 8-7 बस्ती नै स्थानान्तरण गर्ने जस्तो भइरहेको छ र केही पीडित 2-4 परिवारहरू सुरक्षित स्थानमा स्थानान्तरण भइसक्नु भएको छ।
4: यस्तै जिल्लाको सुर्नाय गाउँपालिका 6 मूलखटालीमा पनि पहिरो खस्न थालेपछि स्थानीयका घर र मन्दिर जोखिममा परेका बताउनुहुन्छ वडा नम्बर 6 का वडा अध्यक्ष मदन राज बस्ती। पहिरोको उच्च जोखिम रहेका बेला समयमै सावधानी नअपनाए मानवीय तथा भौतिक क्षति पुर्याउन सक्ने स्थानीयहरूको भनाइरहेको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
2: अब अन्तर्राष्ट्रिय समाचार। भारतको पश्चिमी राज्य गुजरातमा मेथनोल मिसाएको नक्कली मदिरा पिएपछि गत 24 घण्टामा कम्तीमा 8 मृत्यु हुनुका साथै करिब 40 बिरामी परेका छन्। गुजरात भारतको सुक्खा राज्यहरूमध्ये एक हो जहाँ मदिराको सेवन र बिक्री पूर्ण रूपमा प्रतिबन्धित छ भने मदिराको कारोबार गर्ने व्यक्तिहरूले कडा कानूनी तथा आर्थिक दण्डको सामना गर्नुपर्ने प्रावधान रहेको छ। यद्यपि केही स्थानीयहरूले घरायसी उपभोगका लागि आफै रक्सी बनाउने जोखिम मोल्ने गरेको र यस्ता खराब अभ्यासहरूले भारतका विभिन्न स्थानमा मानवीय हताहत हुने गरेको छ। अमेरिकी वायुसेनाको विमान अलास्काको दुर्गम क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा 8 मृत्यु भएको छ। विमान अलास्का राज्यको दक्षिण पश्चिमी छेउमा रहेको केप नेभेनह्यामको लामो दूरीको राडार क्षेत्रको विमानस्थलमा दुर्घटनाग्रस्त भएको अलास्कन कमाण्डले विज्ञप्ति मार्फत जनाएको छ। अलास्कन कमाण्डका प्रवक्ताले दुर्घटनाको अनुसन्धान गरिरहेको र मृतकको नाम उनीहरूको परिवारलाई सूचित गरिसकेपछि घटनाको थप विवरण उल्लेख गरिने बताउनु भएको छ। अब आर्थिक समाचार।
6: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: चालू आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालको वैदेशिक व्यापार अन्तर्गतको निर्याततर्फ उल्लेख्य सुधार भएको छ। भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष 2083-84 पहिलो महिनाको तथ्याङ्क अनुसार साउनमा निर्यात 61.72% वृद्धि भएको छ। भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको साउनमा नेपालले 38.70 अर्ब रुपियाँ बराबरको वस्तु निर्यात गरेको छ। गत आर्थिक वर्षको पहिलो महिनामा नेपालबाट हुने त्यस्तो निर्यात 23.93 अर्ब रुपियाँ बराबरको भएको थियो। यसरी एक वर्षको अवधिमा नेपालको निर्यात 14.77 अर्ब रुपियाँले बढेको छ। चालू आर्थिक वर्षको पहिलो महिनामा नेपालले 1.87 अर्ब रुपियाँ बराबरको वस्तु आयात गरेको छ। गत आर्थिक वर्षको साउनमा भएको आयात 1.43 अर्ब रुपियाँ रहेको थियो। आयात र निर्यातको अन्तर अर्थात् व्यापार घाटा भने चालू आर्थिक वर्षको पहिलो महिनामा 1.48 अर्ब रुपियाँ अर्थात् 24.88% बढेको छ। सरकारी स्वामित्वको दुग्ध विकास संस्थानले आफ्नो उत्पादन डीडीसी घिउ मध्यपूर्वका देशहरूमा निर्यात गर्न सुरु गरेको छ। शुक्रबार नेपाल एयरलाइन्सको उडान मार्फत पहिलो चरणमा 500 किलो घिउ दुबई पठाएर घिउ निर्यातको औपचारिक सुरुवात भएको हो। डीडीसीले घिउ निर्यातका लागि निजी क्षेत्रको कम्पनी रातो र चन्द्र सूर्य इन्टरनेसनल प्राइभेट लिमिटेडसँग व्यावसायिक सम्झौता गरेको छ। डीडीसीका महाप्रबन्धक डाक्टर शरण कुमार पाण्डेले वार्षिक 50 टन डीडीसीको घिउ मध्यपूर्वका देशमा निर्यात गर्ने गरी कम्पनीसँग सम्झौता भएको बताउनुभयो। हाल घिउ उत्पादन कम भएका कारण पहिलो वर्ष 50 टन निर्यातका लागि मात्रै सम्झौता गरिएको र आगामी दिनमा उत्पादन बढाएपछि विदेश निर्यात हुने परिणाम पनि वृद्धि हुने डाक्टर पाण्डेले बताउनुभयो। गत एक वर्षको अवधिमा म्याग्जीबाट 73 करोड मूल्य बराबरको आलु र सुन्तला बिक्री भएको छ। कृषि विकास कार्यालयका अनुसार आर्थिक वर्ष 2082-83 40 करोडको आलु र 33.86 करोड मूल्य बराबरको सुन्तला बिक्री भएको हो। गत वर्ष 4,515 मेट्रिक टन सुन्तला र 33,120 मेट्रिक टन आलुको व्यापार भएको कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सञ्जीव बास्तोलाले जानकारी दिनुभयो। कृषि विकास कार्यालय राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना र स्थानीय तहहरूले म्याग्दीमा आलु र सुन्तला खेती विस्तार तथा प्रवर्धन सम्बन्धी कार्यक्रममा जोड दिएका छन्। गत आर्थिक वर्षमा तिनै तहका सरकारले कृषि क्षेत्रमा 9,39,83,000 बजेट विनियोजन गरेकोमा 72.83% अर्थात् 6,78,67,000 रुपियाँ खर्च गरेका छन्। साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली शेयर बजारको परिसूचक नेप्से 2 अङ्कले घटेको छ। शुक्रबार बजारको परिसूचक नेप्से 10.67 अङ्कले घटेर 2,618.72 बिन्दुमा झरेको छ। शुक्रबार बजारमा 344 कम्पनीका 1,22,000 किता सेयरहरू 4,16,76,00,000 रुपियाँमा किनबेच भएका छन्। बजारमा शुक्रबार 70 कम्पनीको सेयर मूल्य बढेको छ भने 198 कम्पनीको मूल्य घटेको छ।
2: आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवनाचार्य। अब खेल समाचार।
8: अस्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एन्ड टी ट्वेन्टी सिरिजमा नेपाल एले खराब सुरुवात गरेको छ। प्रतियोगिताको पहिलो खेलमै नेपाल ए घरेलु टोली एन्टी स्ट्राइकसँग 8 विकेटले पराजित भएको हो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित विश्व ओभरमा 8 विकेट गुमाउँदै 122 रन मात्र बनाउन सक्यो। नेपाली ब्याटिङ सुरुदेखि नै दबावमा देखिएको थियो। अधिकांश ब्याटरले अपेक्षा अनुसार प्रदर्शन गर्न नसक्दा नेपालले प्रतिस्पर्धात्मक स्कोर बनाउन सकेन। नेपालका लागि पवन सराफले सर्वाधिक 41 रनको योगदान दिए। तर पवन बाहेक अन्य ब्याटर लामो समय क्रिजमा टिक्न नसक्दा नेपाल 122 रनमै सीमित भयो। 123 रनको लक्ष्य पछ्याएको एन्टी स्ट्राइकले भने आक्रामक सुरुवात गर्यो। स्ट्राइकले 15 ओभरमै 2 विकेट गुमाएर लक्ष्य पूरा गर्दै प्रतियोगितामा विजयी सुरुवात गर्यो। स्ट्राइकको जितमा टेन्ची हुगे बोम्जले अपजित 50 रनको अर्धशतकीय इनिङ खेले। त्यस्तै जोर्डन सिकले नट आउट 42 तथा कप्तान डार्सी सटले 23 रन बनाए। नेपालका लागि पवन सराफले बलिङतर्फ 2 विकेट लिए पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन। यो हारसँगै नेपालले टप इन टी ट्वेन्टी सिरिजको सुरुवात नै निराशाजनक रूपमा गरेको छ। अब नेपालले दोस्रो खेलमा शनिबार बङ्गलादेश हाई पर्फर्मेन्स 11 को सामना गर्नेछ। पहिलो खेलको कमजोरी सुधार गर्दै नेपाल दोस्रो खेलमा पुनरागमन गर्ने लक्ष्यमा हुनेछ। जापानी फुटबलका लिजेन्ड काजुयोशी मियोराले 59 वर्षको उमेरमा एमपिएस कपमा गोल गर्दै फेरि एकपटक इतिहास रचेका छन्। व्यावसायिक फुटबलमा आफ्नो 42 सिजन खेलिरहेका यी भेटरान फरवार्डरले फुकुसिमा युनाइटेडका लागि 2 पेनाल्टी गोल गरे। खेलमा फुकुसिमाले ओयामा सकर क्लबलाई 7-0 गोलको फराकिलो अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ। 59 वर्षीय मियोराले यसअघिको कीर्तिमान तोडेका हुन्, जुन पूर्व जापानी मिडफिल्डर सिन्जी ओनोको नाममा थियो। उनले 41 वर्षको उमेरमा यस प्रतियोगितामा गोल गरेका थिए। फेब्रुअरी 1967 जन्मेका मियोरा किशोर उमेरमै फुटबल सिक्न ब्राजिल पुगेका थिए र सन् 1986 सान्तोस क्लबबाट व्यावसायिक करियर सुरु गरेका थिए।
2: खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय पम। अब मौसम सम्बन्धी जानकारी। जल तथा मौसम विज्ञान विभागले एल निनोको अवस्था कमजोरदेखि बलियो हुँदै जाँदा नेपालमा मनसुनका समयमा सामान्यभन्दा कम वर्षा हुने सम्भावना बढ्दै गएको जनाएको छ। विभागका महानिर्देशक डाक्टर अर्चना श्रेष्ठले एल निनोको अवस्था अनुसार नेपालका विभिन्न भौगोलिक तथा प्रदेशगत क्षेत्रमा वर्षाको प्रवृत्ति फरक देखिए पनि बलियो एल निनोको अवस्थामा अधिकांश क्षेत्रमा सामान्यभन्दा कम वर्षाको अवस्था देखिने बताउनुभयो। उहाँका अनुसार कमजोर एल निनोका अवस्थामा मनसुन अवधिमा 80% भन्दा बढी स्थानमा सामान्यभन्दा कम वर्षा हुने प्रवृत्ति देखाएको छ। प्रदेशगत विश्लेषणमा मधेस र बागमती प्रदेशमा यस्तो सम्भावना 66% तथा कर्णाली प्रदेशमा 100% देखिएको उहाँले बताउनुभयो। आज देशका हिमाली र पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। बागमती गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही स्थान तथा मधेस प्रदेशका साथै कोशी र लुम्बिनी प्रदेशका तराई भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.5 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 20.6 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:31 भयो भने सूर्यास्त भरे साँझ 6:41 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा केन्द्रीय समितिद्वारा सचिवालय र केन्द्रीय सदस्यको मनोनयन। वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध, केही सडक खण्डमा राति सवारी साधन सञ्चालनमा रोक। काठमाडौँ उपत्यकाको फोहोर मैलाको दीर्घकालीन व्यवस्थापनका लागि उच्च स्तरीय अन्तर निकाय छलफल सम्पन्न। चालु आर्थिक वर्षको श्रावण महिनामा निर्यातमा 61.72% वृद्धि र भारतको गुजरातमा विषाक्त मदिरा सेवनका कारण 8 मृत्यु, 40 बिरामी। यो सँगै बिहान 7 समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14# डायल गर्नुहोस्।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: नमस्कार, आर्थिक नेपाल कार्यक्रमबाट तपाईँ यो कार्यक्रम प्रत्येक शनिबार बिहान 7 बजेको समाचार पछाडि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुनेछ।
3: आजको कार्यक्रममा सरकारले स्वास्थ्य बीमा कार्यक्रमको बजेट नघटाएको अर्थमन्त्री डाक्टर स्वर्णिम मुवागलेद्वारा स्पष्ट। वैदेशिक सहायताको प्रभावकारी उपयोग र खर्च क्षमता बढाउनु पर्नेमा अर्थमन्त्रीको जोड। चालु आर्थिक वर्षको पहिलो महिना साउनमा राजस्व संकलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब 10% वृद्धि र आन्तरिक राजस्व विभागद्वारा करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत साउनको दोस्रो पाक्षिकका विजेता नम्बर घोषणा लगायतका आर्थिक प्रसंग प्रस्तुत गर्छौं।
4: अर्थमन्त्री डाक्टर स्वर्णिम मुवागलेले सरकारले स्वास्थ्य बीमा कार्यक्रमको बजेट नघटाएको बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको नागरिक नीति र नेतृत्व संवाद कार्यक्रममा नागरिकको जिज्ञासा तथा प्रश्नको जवाब दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले स्वास्थ्य बीमा प्रतिको सरकारी धारणाबारे स्पष्ट पार्नु भएको हो। गत वर्ष स्वास्थ्य बीमाका लागि अघिल्लो सरकारले 10 अर्ब रुपियाँ बजेट छुट्याएको तर नपुगेपछि 11 अर्ब रुपियाँ थप गरिएको अर्थमन्त्री डाक्टर वाग्लेले जानकारी दिनुभयो। यस वर्षको बजेटमा स्वास्थ्य बीमाको बजेट 5 अर्ब रुपियाँ बढाएर 15 अर्ब रुपियाँ पुर्याइएको पनि उहाँले बताउनु भयो। अर्थमन्त्री डाक्टर वाग्लेले स्वास्थ्य बीमामा सरकारको दायित्व अझै बढिरहेको तर लगानी अनुसार नागरिकले सेवा पाएका छन् या छैनन् भन्नेमा शंका रहेको समेत बताउनु भएको छ। स्वास्थ्य बीमा कार्यक्रम सरकारी अस्पतालहरूमा निरन्तर जारी रहेको उल्लेख गर्दै उहाँले यसलाई थप प्रभावकारी बनाउन अध्ययन भइरहेको पनि बताउनु भयो। यस्तै अर्थमन्त्री डाक्टर वाग्लेले गल्ती नगरी चेक बाउन्स लगायतका कारण ब्ल्याक लिस्टमा परेर आर्थिक समस्यामा परेका उद्यमीलाई राहत दिन सरकारले पहल थालेको पनि बताउनु भएको छ। ब्ल्याकलिस्टको दुष्चक्रमा अन्जानमा फसेकालाई राहत दिने विषयमा राष्ट्र ब्याङ्कसँग छलफल भइरहेको छ उहाँले भन्नुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले चेक बाउन्सका कारण करिब 1,70,000 नेपाली उद्यमी लगायत आर्थिक रूपमा अप्ठ्यारो परिस्थितिमा परेको उल्लेख गर्दै उहाँहरूलाई यस अवस्थाबाट बाहिर निकाल्न पहल सुरु गरिएको पनि बताउनु भएको छ।
5: अर्थमन्त्री डाक्टर स्वर्णिम मुवागलेले वैदेशिक सहायताको प्रभावकारी उपयोग तथा खर्च क्षमता बढाउनु पर्नेमा जोड दिनुभएको छ। सार्वजनिक लेखा समितिको बैठकमा बिहिबार उहाँले वैदेशिक अनुदानको मात्रा घट्दो क्रममा रहेको र त्यसरी घट्नुको एउटा कारण खर्च गर्ने क्षमताको कमी भएको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले चालु आर्थिक वर्षको बजेटमा वैदेशिक ऋण 2,47,00,000,000,000 र अनुदान 62 अर्ब प्रक्षेपण गरिए पनि अनुदानको वास्तविकता प्राप्ति 10-15 अर्बमा सीमित हुन सक्ने बताउनुभयो। विश्व बैंक र एसियाली विकास बैंकबाट मुलुकले सहुलियतमा ऋण प्राप्त गर्दै आएको तर अति कम विकसित मुलुकबाट स्तर उन्नति हुन लागेको नेपाललाई सहुलियतमा ऋण प्राप्त नहुने परिस्थिति क्रमशः सिर्जना हुँदै गएको अर्थमन्त्री डाक्टर वाग्लेले बताउनुभयो। बितेका 50 वर्षमा नेपालले प्रशस्त सहुलियतपूर्ण ऋण प्राप्त गरे पनि खर्च क्षमता नहुँदा खरिद प्रक्रिया र प्रशासनिक ढिलाइ सुस्ती भएका कारण प्रभावकारी उपयोग हुन नसकेको उहाँले बताउनुभयो। महालेखा परीक्षक तोयम रायले वैदेशिक सहायतामा सञ्चालन हुने परियोजनाको रकम समयमै खर्च हुने वातावरण बनाउनु पर्नेमा जोड दिनुभयो। महालेखा नियन्त्रक कार्यालयका सहसचिव विष्णु गेवालीले वैदेशिक सहायतामा सञ्चालन हुने 14,92,00,000,000,000 लागतका 152 आयोजना अल्पत्र अवस्थामा रहेको जानकारी दिनुभयो।
4: चालु आर्थिक वर्ष 2083-84 पहिलो महिनामा सरकारी राजस्व संकलनमा वृद्धि देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार गत साउन महिनामा सरकारको आमदानी 93,43,63,00,000,000 हाराहारी देखिएको हो, जुन गत आर्थिक वर्षको पहिलो महिनाको कुल प्राप्तिको तुलनामा करिब 10% अर्थात् 8,24,00,000,000,000 बढी हो। महालेखा नियन्त्रक कार्यालयका अनुसार कर राजस्व तर्फको कुल प्राप्ति 85,19,06,00,000 रुपियाँ र गैर कर राजस्व तर्फको कुल प्राप्ति 7,03,47,00,000 रुपियाँ रहेको छ। त्यस्तै सरकारले पहिलो महिना 24,03,00,000 वैदेशिक अनुदान सहायता लिएको छ। चालु आर्थिक वर्षका लागि सरकारले कुल 16,42,06,37,00,000 आमदानी गर्ने लक्ष्य राखेको छ। चालु आर्थिक वर्षको पहिलो महिनाको बजेट खर्च 41,88,58,00,000 रहेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। चालु आर्थिक वर्षका लागि कुल 21,24,34,44,00,000 रुपियाँ बराबरको बजेट ल्याइएको थियो। साउन महिनाको बजेट खर्च वार्षिक विनियोजनको 1.97% हो। चालु शीर्षकमा यस वर्ष 12,70,00,000,000 अर्ब 58,90,00,000 विनियोजन भएकोमा साउन मसान्तसम्ममा 1.68% अर्थात् 21,40,38,00,000 रुपियाँ खर्च भएको छ। त्यस्तै पुँजीगत शीर्षकमा 4,31,10,63,000 विनियोजन भएकोमा 0.31% खर्च भएको छ। वित्तीय व्यवस्थातर्फ साउन मसान्तसम्म 19,15,35,00,000 रुपियाँ खर्च भएको छ, जुन यो शीर्षकमा वार्षिक विनियोजनको 4.53% बराबर हो।
3: यसै सन्दर्भमा हामीले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनलाई कसरी लिन सकिन्छ भनेर अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता अमृत लम्साललाई सोधेका छौँ।
6: बजेट कार्यान्वयन गर्ने सन्दर्भमा अर्थ मन्त्रालयले पुँजीगत खर्चको सन्दर्भमा सहजीकरण गर्ने काम, बढी सहजीकरण गर्ने काम गर्छ। आर्थिक वर्षको सुरुमै सबै मन्त्रालयहरूलाई हामीले बजेट कार्यान्वयनको मार्गदर्शन सबै त्यो सर्कुलर पनि गरियो, साथसाथै मन्त्रालयका सीमा सचिवहरू र उच्च पदस्थ पदाधिकारीहरूलाई यो वर्षको बजेटमा अलिकति प्रायोरिटी दिएर दिनुपर्ने, हामीले काम गर्नुपर्ने विषयहरूको बारे पनि त्यो छलफल जानकारी पनि हामीले त्यो पनि गराएका छौँ। र यो बजेटमा उल्लेख भएका विषयहरू अब अलिकति प्राथमिकताका साथ अगाडि राखेका कति ऐन कानुनको सुधारका विषयहरू छन्, कति हामी संस्थागत सुधारका विषय छन्, कतिपय हामी सिस्टम सफ्टवेयर लगायतका हाम्रो सिस्टमहरूलाई बनाउने विषयहरू छ। त्यो सन्दर्भमा हामीले काम सुरुवात गरिसकेको छ। अर्थ मन्त्रालय र मन्त्रालयसँग सम्बन्धित वित्तीय संस्था, पुँजी बजार लगायतका क्षेत्रका ऐन कानुनहरूको तर्जुमा संशोधनको त्यसको प्रक्रिया प्रारम्भ भइसकेको छ। हामीले केही ऐनहरू अहिले संसदमा छलफलमा छन्, उदाहरणको लागि राष्ट्र ब्याङ्क ऐन, त्यस्तै गरेर हामी कर्मचारी सञ्चय कोष ऐन क्याबिनेटको त्यहाँको समितिमा छलफलमा छ। सार्वजनिक व्यवस्थापन ऐन लगायतका ऐनहरूको संशोधनको लागि सैद्धान्तिक सहमति हामी कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा त्यहाँ पठाइ पनि सकेका छौँ। भनिसकेपछि ऐन कानुन सुधारको प्रक्रिया प्रारम्भ भएको छ। कतिपय कानुन भनौँ अथवा कार्यविधि, हामीले सहुलियतपूर्ण कर्जा सम्बन्धी कार्यविधि त्यो संशोधन गरेर स्वीकृत पनि भइसकेका छ। त्यस्तै राजस्व परिचालनलाई प्रभावकारी गराउनलाई विभिन्न संयन्त्रहरू अर्थ मन्त्रालय र मार्फतका संयन्त्रहरूलाई थप परिचालन गर्ने सन्दर्भमा यो वर्षको प्रायोरिटी राजस्व लक्ष्यलाई प्राप्त गर्नको लागि उहाँहरूको एक लेभलको कमिटमेन्ट त्यो प्राप्त गर्ने सन्दर्भमा हामीले उहाँहरूलाई ओरिएन्टेसन र लेभलको गाइडेन्स पनि दिएका छौँ। हामी वार्षिक कार्ययोजना बनाएर अब यो वर्ष के काम गर्छौँ भन्ने एकदमै ट्र्याक गर्न सकिने, प्रोग्रेसलाई अब्जेक्टिभ रूपमा हेर्न सकिने कार्ययोजना पनि बनाएर पनि अगाडि बढाएका छौँ। कार्य सम्पादन सम्माननीय प्रधानमन्त्रीज्यू र माननीय अर्थमन्त्रीज्यू कार्य सम्पादन सम्झौता पनि भएको छ। भनिसकेपछि अलिकति हामीले रिजल्टलाई, हाम्रा एक्टिभिटिजलाई रिजल्टसँग टाइअप गरेर अगाडि बढी पनि रहेका छौँ। साथसाथै यो वर्ष अब आर्थिक ऐनले धेरै छुट सुविधाहरू सहुलियतहरू दिएको छ, तिनलाई कार्यान्वयन गर्ने सन्दर्भमा आवश्यक कार्यविधि बनाउने, आवश्यक सिस्टम सफ्टवेयरहरू बनाउने र तिनको सञ्चालन अथवा त्यो सिस्टमलाई सञ्चालनमा ल्याउने काम पनि भएको छ। कारोबार गर्दाखेरि बीजक लिने दिने यो संस्कारलाई अझ बढी प्रवर्धन गर्नको लागि दुईटै विक्रेता प्लस क्रेता दुईटैलाई इन्सेन्टिभाइज गर्नको लागि लक्ष्य कार्यक्रमहरू पनि बजेटले घोषणा गरेको थियो र त्यसको लागि हामीले कार्यविधि पनि बनायौँ, सिस्टम पनि बनायौँ र दुई चरणको 15-15 दिनमा यो साउनमा 15-15 दिन गरेर दुईपटक हामीले त्यो लटरी पनि खोली पनि सकेका छौँ र विजेताहरू घोषणा पनि भइसकेको छ, उहाँहरूलाई त्यो पुरस्कार पनि दिइसकेका छौँ।
3: एक महिनाको अवधिलाई हेर्दा सरकारले गरेको नीतिगत सुधारको सकारात्मक प्रभाव बजेट कार्यान्वयनमा परेको मान्न सकिन्छ?
6: आर्थिक वर्षको सुरुवातमा ऐन कानुन, कार्यविधि, मापदण्ड, सिस्टम, पब्लिक प्रोक्युरमेन्टका हाम्रो ड्यू प्रोसेस जस्तो विज्ञको पनि तयार गर्ने, अब तिनीहरूलाई हामीले आह्वान गर्ने, अब युआई थ्रु जाने हामी प्रस्तावहरू आह्वान गर्ने लगायतका यो प्रिपेरेटरी कामहरू धेरै हुन्छन् आर्थिक वर्षको प्रारम्भमा। त्यसले गर्दा अब ठ्याक्कै रिजल्ट गत वर्ष यो भयो थियो, अहिले खर्चको सन्दर्भमा अब हामी ठ्याक्कै हेर्न सकिँदैन, त्यो अलिकति टाइम लाग्छ। तर हाम्रो प्रिपेरेटरी काम अगाडि बढेको यसले गर्दा हामीले पुँजीगत खर्चमा उल्लेखनीय सुधार पनि गर्छौँ। साथसाथै अब हामीले अन्य गर्नुपर्ने कामहरू छन्, ती कामहरू त क्वान्टिटीको हिसाबले अथवा अब कार्यविधि भनौँ, ऐन कानुन संशोधन भनेको ऐन कानुन संशोधन गरेपछि त्यसले अर्थतन्त्रमा पर्ने प्रभाव भनेको दुर्गा पनि प्रभाव पर्छ भनिसके पछाडि यसले त्यो फाउन्डेसन क्रिएट गर्ने हो। समग्रतामा हेर्दाखेरि अहिलेको काम गराइले हाम्रो आगामी वर्षको प्रगति राम्रो हुन्छ भन्ने त्यो विश्वास हामीहरूलाई छ।
3: महालेखा परीक्षकको कार्यालयको तथ्याङ्क हेर्दा साउन महिनामा राजस्व असुली सकारात्मक देखिन्छ, विगतको तुलनामा वृद्धि भएको देखिन्छ, यसले आगामी महिनाहरूमा लक्ष्यअनुसार राजस्व असुली हुन्छ भन्ने त अनुमान गर्न सकिन्छ।
6: हामीले अब राजस्व र परिचालन गर्दैछौँ, यो वर्षको सेवाको हामी त्यो मिसनमा अगाडि बढाएको छौँ भनेपछि अब गत वर्षको एक्चुअल असुलीको सङ्कलनको तुलनामा 27% ग्रोथ हो भनिसकेपछि सबै हाम्रो संयन्त्रलाई अलिक बढी क्रियाशील भएर राजस्व सङ्कलनमा त्यतातिर परिचालन गरेका छौँ। राजस्व सङ्कलन हाम्रो भन्छ केही कुराहरू अब भन्सार लगायतका विषयहरू अब भोलि हाम्रो इकोनोमी अलिकति ग्रो भएर हाम्रा उद्योग कल कारखानाहरू हाम्रा व्यापार व्यवसाय अझ राम्रो भएर हुने बित्तिकै त्यसले व्यापार पनि बढ्छ, साथसाथै हाम्रो भन्सार लगायतका भन्सार बिन्दुमा सङ्कलन गर्ने राजस्व पनि वृद्धि हुन्छ। र अब अहिलेका यो औद्योगिक वातावरण सुधारमा लगानी अभिवृद्धिमा लगानी थप लगानी गर्ने वातावरणमा सुधार हुँदा गराउनको लागि लिएका प्रयासहरूले क्रमशः हाम्रा आर्थिक क्रियाकलापहरूलाई पनि अझ बढी चलायमान बनाउँछौँ, साथसाथै हाम्रो संयन्त्रलाई पनि हामीले किनभने त्यहाँ चुहार हुन सक्ने सम्भावना रहेका क्षेत्रहरूलाई पनि पहिचान गरेर काम गर्दै पनि छौँ। यसले गर्दा अन्तर्गत राजस्व परिचालन हामी लक्ष्य प्राप्ति गर्नतर्फ अग्रसर हुन्छौँ भन्ने मन्त्रालयले त्यो खालको बुझाइ छ।
3: चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा मुख्यत पुँजीगत खर्चलाई तीव्रता दिने सवालमा अब अर्थ मन्त्रालय कसरी कुन रूपमा अगाडि बढ्छ?
6: अर्थ मन्त्रालयको यसमा धेरै समन्वयकारी भूमिका रहन्छ। वैदेशिक सहायता परिचालन भएर भएका प्रोजेक्टहरूको इम्प्लिमेन्टेसनमा रहेको प्रोजेक्टहरूको सन्दर्भमा मन्त्रालयले अझ बढी लाइन मिनिस्ट्री किनभने इम्प्लिमेन्टेसन गर्ने त सबै क्षेत्रगत मन्त्रालयहरू हो, लाइन मिनिस्ट्री त्यहाँको टिमहरूसँग हामी समन्वय गरेर पनि काम गर्छौँ। रिइम्बर्स लिनुपर्ने जुन जुन प्रोजेक्टहरूको छ त्यो रिइम्बर्समेन्टको लागि मन्त्रालयले आवश्यक समन्वय सहजीकरण गर्छ। हाम्रा विकास आयोजनाहरू कार्यान्वयन गर्नमा अलिकति समस्या झन्झटिलो भनेको वन रुख कटानी जग्गा प्राप्ति हामीले त्यहाँ अब क्लियरेन्स टाइममा क्लियरेन्स गराउन नसक्नु लगायतका विषयहरू पनि छन्। क्रमशः सुधार हुँदैछन् भनिसकेपछि यसले अलिकति आयोजनाको प्रगति पनि होला, साथसाथै हामीले अब हामी सुरुवात पनि गरेका छौँ, अझ यसलाई इफेक्टिभ गराउँदै जान्छौँ।
3: उहाँ हुनुहुन्थ्यो अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता अमृत लम्साल। चालु आर्थिक वर्षको पहिलो महिना साउनको बजेट कार्यान्वयनका विषयमा केन्द्रित रहेर हामीसँग कुराकानी गर्नुहुँदै
5: चालु आर्थिक वर्ष 2083-84 पहिलो महिना श्रावणमा उत्साहजनक वैदेशिक लगानीको प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ। साउनमा विभिन्न 191 परियोजनाका लागि 3,77,28,00,000 रुपियाँ वैदेशिक लगानीको प्रतिबद्धता आएको विभागले जनाएको हो। प्रतिबद्धता आएका कुल परियोजना मध्ये अधिकांश साना उद्योग छन्। विभागका अनुसार 188 साना, 2 मध्यम र 1 ठूलो उद्योगका लागि विदेशी लगानी स्वीकृत भएको छ। प्रस्तावित परियोजनाबाट 1,773 जनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान गरिएको छ। क्षेत्रगत रूपमा सूचना प्रविधि आईटी क्षेत्रमा सबैभन्दा धेरै परियोजनाका लागि विदेशी लगानीको प्रतिबद्धता आएको छ। सूचना प्रविधि मूलक 128 परियोजनाका लागि 56,98,00,000 रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ। त्यसै गरी लगानी रकमका आधारमा पर्यटन क्षेत्र अगाडि छ। पर्यटन मूलक विभिन्न 33 परियोजनाका लागि 1,63,78,00,000 रुपियाँ विदेशी लगानीको प्रतिबद्धता आएको छ। सेवामूलक क्षेत्रमा 19 परियोजनाका लागि 68,20,00,000, उत्पादनमूलक क्षेत्रमा 9 परियोजनाका लागि 84,32,00,000 र ऊर्जामा 20 एवं कृषिमा 20 रुपियाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।
3: आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत साउनको दोस्रो पाक्षिकका विजेता नम्बर घोषणा गरेको छ। अर्थ मन्त्रालयमा गत सोमबार आयोजित कार्यक्रममा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको उपस्थितिमा उपहार विजेता कुपनको घोषणा गरिएको हो। साउन दोस्रो पाक्षिकमा 10,00,000 बम्पर उपहार गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सेन्टरबाट 350 रुपियाँको सामान खरिद गरेका उपभोक्ताले जितेको विभागले जनाएको छ। यसै गरी साउन 16 31 गतेसम्मका 16 विजेताले जनही 1,33,334 प्राप्त गरेका छन्। गत साउन 16 31 गतेसम्मको अवधिमा मात्रै 357,149 नगद कारोबारका बिलहरू उपहारका लागि दर्ता भएका थिए। यसअघि साउनको पहिलो 15 दिनमा बिल अपलोड गर्ने उपभोक्ताको कारोबार संख्या 7,077 थियो। क्युआर कारोबारबाट उपहार योजनामा स्वत सहभागी भएका उपभोक्ताको कारोबार संख्या 2,56,08,094 बढेर 3,20,86,380 पुगेको छ। विभागका अनुसार पछिल्लो 17 दिनको उपहार योजनामा कुल कारोबार संख्या 3,24,43,229 पुगेको छ।
4: सरकारले निजी क्षेत्रको लगानीको सुरक्षा संरक्षण तथा प्रवर्धन गर्दै लगानीकर्ताको मनोबल उच्च बनाउने उद्देश्यले निजी लगानी संरक्षण तथा प्रवर्धन रणनीति जारी गरेको छ। देशमा तीव्र आर्थिक विकास र रोजगारी सिर्जनाका लागि निजी क्षेत्रलाई उच्च मनोबलका साथ लगानी गर्ने वातावरण निर्माण गर्न रणनीति ल्याइएको जनाइएको छ। लगानीकर्ता एवं औद्योगिक तथा व्यावसायिक संरचनाको भौतिक सुरक्षा, सम्पत्ति संरक्षण, आर्थिक पुनरुत्थान, कानुनी तथा नियामकीय सरलीकरण, लगानी संरक्षण तथा प्रवर्धन र युवा उद्यमशीलता विकासलाई रणनीतिले प्राथमिकता दिएको छ। नेपाल सरकार मन्त्री परिषदले 2082 चैत 13 गते स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीमा निजी क्षेत्रको सुरक्षा तथा प्रवर्धन रणनीति तर्जुमा गरी लागू गर्ने कार्ययोजना समावेश गरिएको थियो। सोही कार्ययोजना अनुसार रणनीति स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको हो। रणनीतिको कार्यान्वयनबाट औद्योगिक तथा व्यावसायिक लगानीको सुरक्षा र संरक्षणको प्रत्याभूति भई निजी क्षेत्रको मनोबल बढ्ने र अर्थतन्त्रको समग्र विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ। विभिन्न बहानामा हुने आन्दोलन, प्रदर्शन, बन्द हडताल तथा सामाजिक राजनीतिक अस्थिरताका कारण उद्योग व्यवसायमा परेको असरलाई सम्बोधन गर्नु रणनीतिको प्रमुख उद्देश्य रहेको छ।
2: हवस् त, कार्यक्रम आर्थिक नेपाल आजलाई यति नै। कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: नमस्कार, कार्यक्रम धितोपत्र तथा वस्तु विनिमयमा तपाईँ सम्पूर्णलाई हार्दिक स्वागत तथा अभिवादन गर्दछौ। कार्यक्रम धितोपत्र तथा वस्तु विनिमय नेपाल धितोपत्र बोर्डको सहयोगमा रेडियो नेपालको राष्ट्रिय प्रसारण मार्फत प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बिहान 7:40 देखि 7:55 बजेसम्म प्रसारण हुने गर्दछ। कार्यक्रम धितोपत्र तथा वस्तु विनिमय रेडियो नेपालको राष्ट्रिय प्रसारणका अतिरिक्त देशभरका विभिन्न एफएम रिले स्टेशनहरूका साथै रेडियो नेपालको एप्स र अनलाइन पत्रिका www.onlineradionepal.gov.np मार्फत समेत प्रत्यक्ष रूपमा सुन्न सकिन्छ।
1: यो कार्यक्रममा नेपालको धितोपत्र बजार तथा वस्तु विनिमय बजारसँग सम्बन्धित विभिन्न विषयहरू, त्यस क्षेत्रका नीतिगत निर्णयहरू तथा बजारको अनुगमनसँग सम्बन्धित विविध सामग्रीहरू प्रस्तुत गर्ने गरिन्छ। कार्यक्रममा धितोपत्रको प्राथमिक बजारको अवस्था, शेयर बजारको उतार चढाव र धितोपत्र बजारमा हुने लगानी, सुरक्षा तथा नियमन लगायतका विषयहरू पनि समावेश गर्ने गरिन्छ। यो कार्यक्रम धितोपत्र बजारको विषयमा केन्द्रित नेपालको पहिलो रेडियो कार्यक्रम हो।
0: आजको कार्यक्रममा हामीले नेपाल धितोपत्र बोर्डद्वारा प्राथमिक पुँजी बजार सुधार नीति 2083 तथा पुँजी बजार विकास सम्बन्धी श्वेत पत्र 2083 सार्वजनिक गरी कार्यान्वयन शुरू, नेपाल धितोपत्र बोर्डद्वारा ऋण पत्र कारोबार नियमावली र मार्जिन कारोबार नियमावलीको मस्यौदा सार्वजनिक सरोकार भएकाहरूलाई राय तथा सुझाव पेश गर्न आग्रह, धितोपत्र बजारमा मार्जिन लेन्डिङ, धितोपत्रको उधारो तथा सापटी र सर्ट सेलिङको लागि गर्नुपर्ने नीतिगत कानुनी संरचना र प्राविधिक व्यवस्था सम्बन्धी अवधारणा पत्र 2083 सार्वजनिक तथा पछिल्लो साताको नेपाली शेयर बजारको उतार चढावको समीक्षा लगायतका विषयहरू लिएर उपस्थित भएका छौँ। कार्यक्रम शुरू गरौं। प्रारम्भिक सार्वजनिक निष्कासनका लागि वित्तीय पुनरावलोकन सम्बन्धी मापदण्ड 2082 बारेको अभिमुखीकरण तथा अन्तर्क्रिया कार्यक्रम सम्बन्धी यो प्रसंगबाट,
2: नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासन प्रक्रियालाई थप उत्तरदायी बनाउने उद्देश्यले तयार पारेको प्रारम्भिक सार्वजनिक निष्कासनका लागि वित्तीय पुनरावलोकन सम्बन्धी मापदण्ड 2082 बारेमा मर्चेन्ट बैंकर संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा उच्च पदस्थ अधिकारीहरूका लागि हालै अभिमुखीकरण तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ। सार्वजनिक निष्कासनका क्रममा संगठित संस्थाहरूको वित्तीय विवरणहरूको गुणस्तर, विश्वसनीयता र वित्तीय सुशासन अभिवृद्धि लगायतका विषयमा केन्द्रित कार्यक्रममा बोर्डका अध्यक्ष तथा बोर्डका पदाधिकारी र मर्चेन्ट बैंक र संस्थाका उच्च पदस्थ अधिकारी सहित करिब 65 जनाको सहभागिता रहेको थियो। कार्यक्रममा सम्बोधन गर्दै बोर्डका अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टले नेपालको प्राथमिक पुँजी बजारलाई थप व्यवस्थित, पारदर्शी, विश्वसनीय तथा लगानीकर्ता मैत्री बनाउन बोर्डले आवश्यक नीतिगत तथा नियामकीय सुधारलाई निरन्तर अघि बढाइरहेको बताउनुभयो। अध्यक्ष भट्टले बोर्डले सार्वजनिक निष्कासन प्रक्रियामा सुधार गर्नुपर्ने विषयहरूलाई समेट्दै प्राथमिक बजार सुधार सम्बन्धी श्वेत पत्र समेत सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी गराउनुभयो। उहाँले धितोपत्रको प्राथमिक बजारमा मर्चेन्ट बैंकरहरूको अहम भूमिका हुने हुनाले यी संस्थाहरू बजार प्रति जिम्मेवार भई लगानीकर्ताको हकहित संरक्षण गर्ने कार्यप्रति अग्रसर हुनुपर्ने बताउनुभयो। कार्यक्रममा बोर्ड सदस्य तथा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आइक्यानका अध्यक्ष आनन्द राज शर्मा वाग्ले मापदण्ड जारी गर्नुको उद्देश्य यसको कार्यान्वयन प्रक्रिया तथा सार्वजनिक निष्कासन प्रक्रियामा यसको उपयोगिता बारे जानकारी गराउनु भएको थियो। प्रस्तुतिका क्रममा उहाँले सार्वजनिक निष्कासनका लागि पेश गरिने वित्तीय विवरणहरूको गुणस्तर, विश्वसनीयता तथा वित्तीय सुशासन अभिवृद्धि गर्न उक्त मापदण्ड महत्वपूर्ण आधार हुने उल्लेख गर्नुभयो। कार्यक्रममा उठेका जिज्ञासाको जवाफ बोर्ड सदस्यले दिनुभएको थियो।
0: नेपाल धितोपत्र बोर्डद्वारा प्राथमिक पुँजी बजार सुधार नीति 2083 सार्वजनिक गरेको छ। प्रस्तुत छ यस सम्बन्धी सामग्री अबको प्रस्तुतिमा। नेपाल धितोपत्र बोर्डले हालै प्राथमिक पुँजी बजार सुधार नीति 2083 सार्वजनिक गरेको छ। नेपालको प्राथमिक बजार विकास तथा सुधारका लागि आवश्यक नीति तथा कानुनी व्यवस्था

0: गर्नु तथा उच्चस्तरीय नियमन, सुशासन, पारदर्शिता र प्रविधिमा आधारित सार्वजनिक निष्कासन प्रणालीको विकास गर्ने गरी नीति तयार पारेको नेपाल धितोपत्र बोर्डले जनाएको छ। सार्वजनिक भएको नीतिले नेपालको प्राथमिक पुँजी बजारलाई राष्ट्रिय आर्थिक विकासको प्रमुख वित्तीय स्रोतका रूपमा स्थापित गर्ने, सार्वजनिक निष्कासन प्रक्रियालाई पूर्णत पारदर्शी, डिजिटल तथा समयबद्ध बनाउन सहयोग गर्नेछ। साथै नीतिले वैज्ञानिक तथा बजारमा आधारित मूल्य निर्धारण प्रणाली कार्यान्वयन गर्ने, योग्य संस्थागत लगानीकर्ता तथा एङ्कर लगानीकर्ताको प्रभावकारी सहभागिता सुनिश्चित गर्ने, सार्वजनिक निष्कासन पश्चात प्राप्त पुँजीको प्रभावकारी उपयोग तथा अनुगमन प्रणाली विकास गर्ने, लगानीकर्ता संरक्षण तथा बजार प्रतिको विश्वास अभिवृद्धि गर्ने, प्रविधिमा आधारित नव परिवर्तनमुखी एवं उच्च वृद्धि भएका उद्यमहरूको पुँजी बजारमा पहुँच विस्तार गर्ने, अन्तर्राष्ट्रिय लगानीकर्तालाई आकर्षित गर्न सक्षम नियामकीय वातावरण निर्माण गर्ने उद्देश्य लिएको छ। दिगोपना सम्बन्धी सूचना प्रभावलाई क्रमिक रूपमा संस्थागत गरी नेपालको प्राथमिक पुँजी बजारलाई दक्षिण एसियाकै प्रतिस्पर्धी तथा विश्वसनीय पुँजी बजार मध्येको एक बनाउने लक्ष्य पनि रणनीतिले अघि सारेको छ। सार्वजनिक गरिएको नीतिको कार्यान्वयनसँगै नेपालको प्राथमिक पुँजी बजार पारदर्शी, विश्वसनीय, प्रतिस्पर्धी, नव परिवर्तनमुखी र प्रविधि मैत्री एवं अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको भई राष्ट्रिय आर्थिक समृद्धिका लागि आवश्यक दीर्घकालीन पुँजी परिचालनको प्रमुख आधार निर्माण हुने नेपाल धितोपत्र बोर्डले विश्वास गरेको छ। नेपाल धितोपत्र बोर्डले प्राथमिक पुँजी बजार विकास सम्बन्धी श्वेत पत्र 2083 सार्वजनिक गरेको छ। पुँजी बजार विकास सम्बन्धी श्वेत पत्र सम्बन्धमा थप जानकारी।
1: नेपाल धितोपत्र बोर्डले प्राथमिक पुँजी बजार विकास सम्बन्धी श्वेत पत्र 2083 सार्वजनिक गरेको छ। बोर्डबाट सार्वजनिक गरिएको आर्थिक वर्ष 2083-84 पुँजी बजार नीतिको नियामकीय सुधार कार्य अगाडि बढाउने क्रममा सार्वजनिक निष्कासन व्यवस्थापनमा गुणस्तरीय विकासका लागि प्राथमिक पुँजी बजारको दीर्घकालीन लक्ष्य सहित नेपालको प्राथमिक पुँजी बजार विकास सम्बन्धी श्वेत पत्र 2083 सार्वजनिक गरिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ। श्वेत पत्रले नेपालको प्राथमिक पुँजी बजारको विद्यमान अवस्था, कानूनी तथा संस्थागत सीमाहरू र आगामी दशकका लागि आवश्यक रणनीतिक सुधारका दिशा प्रस्तुत गरेको छ। साथै नेपालको प्राथमिक पुँजी बजारलाई पारदर्शी, निष्पक्ष, प्रतिस्पर्धी, दक्ष र प्रविधि मैत्री तथा अन्तर्राष्ट्रिय असल अभ्यास अनुकूल बनाउन नीतिगत, कानूनी, संस्थागत र कार्यान्वयन सम्बन्धी एकीकृत रूपरेखा प्रदान गरेको छ। श्वेत पत्रमा नेपालको हालसम्मको प्राथमिक बजारको नियमन सम्बन्ध भएका काम कारवाही, वर्तमान पुँजी बजारको अवस्था, समस्या, चुनौती तथा समाधान, आगामी रणनीति, अन्तर्राष्ट्रिय व्यवस्था एवं अनुभव लगायतका विवरणहरू समेत समावेश गरिएको छ। श्वेत पत्रले दीर्घकालीन दृष्टिकोण तय गर्दै प्राथमिक बजार सुधारका लागि तीन चरणीय कार्यान्वयन रणनीति अघि सारेको छ। साथै आगामी दिनमा सरकारवालाहरूसँग निरन्तर परामर्श गर्दै प्रस्ताव गरिएका सुधारहरूलाई चरणबद्ध रूपमा नीतिगत, कानूनी, प्रक्रियागत तथा प्रविधि सुधार मार्फत कार्यान्वयनमा ल्याइनेछ। बोर्डबाट सार्वजनिक गरिएको श्वेत पत्रबाट लगानीकर्ताको प्राथमिक बजारमा सहभागिता तथा साक्षरता अभिवृद्धि एवं प्राथमिक बजारका उपकरणहरूको विकासमा महत्वपूर्ण भूमिका खेल्नुको साथै नेपालको प्राथमिक पुँजी बजारको विकास तथा गुणात्मक सुधार भई आर्थिक रूपान्तरणका लागि आवश्यक दीर्घकालीन पुँजी परिचालनमा योगदान पुग्ने बोर्डको विश्वास रहेको छ।
0: नेपाल धितोपत्र बोर्डले ऋण पत्र कारोबार नियमावली र मार्जिन कारोबार नियमावलीको मस्यौदा सार्वजनिक गर्दै सरोकार भएकाहरूलाई त्यस सम्बन्धमा राय तथा सुझाव पेश गर्न आग्रह गरेको छ। यस सम्बन्धी एक विवरण अबको प्रस्तुतिमा। नेपाल धितोपत्र बोर्डले ऋण पत्र कारोबार नियमावली र मार्जिन कारोबार नियमावलीको मस्यौदा तयार पारी हालै सार्वजनिक गरेको छ। बोर्डले नियमावलीको मस्यौदामा सुझाव दिन सरोकार भएका सम्बद्धहरूलाई आग्रह समेत गरेको छ। पहिलो चरणमा मार्जिन लेन्डिङ प्रणालीको संरचना मार्फत योग्य लगानीकर्तालाई सो पुँजी एवं धितोपत्र दलाल व्यवसायीसँग ऋण लिई लगानी गर्ने अवसर उपलब्ध गराउन बोर्डले मार्जिन ऋण कारोबार मार्जिन लेन्डिङ नियमावलीको मस्यौदा तयार पारेको हो। मस्यौदामा बोर्ड नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सिडिएसएन क्लियरिङ लिमिटेड र स्टक ब्रोकर एसोसिएसन अफ नेपालका प्रतिनिधि सम्मिलित धितोपत्रको दोस्रो बजार सुधार योजना कार्यान्वयनका लागि समन्वय तथा सहजीकरण गर्न गठित समितिमा छलफल भई समितिले आवश्यक परिमार्जन सहित तयार पारेको मस्यौदा सरकारवालाहरूको राय सुझावका लागि सार्वजनिक गरिएको हो। बोर्डले यस विषयमा सरकारवाला पक्षहरूबाट प्राप्त राय तथा सुझावको अध्ययन गरी मार्जिन ऋण कारोबार नियमावलीलाई अन्तिम रूप दिने जनाएको छ। त्यसका लागि सम्बन्धित सबै सरकार भएकाहरूलाई बोर्डको इमेल support@7.gov.np सुझाव उपलब्ध गराउन बोर्डले अनुरोध गरेको छ। नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा मार्जिन लेन्डिङ, धितोपत्र उधारो तथा सापटी र सर्ट सेलिङको लागि गर्नुपर्ने नीतिगत, कानुनी संरचनागत तथा प्राविधिक व्यवस्था सम्बन्धी अवधारणा

0: विपदबारे चासो राखौँ, चनाखो बनौँ। नमस्कार, कार्यक्रम विपदका कुरामा तपाईँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक सहकर्मी रामकृष्ण शाह अनि म गणेश थापा। कार्यक्रम विपदका कुरा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट यसै बेला प्रसारण हुने गर्दछ। यो कार्यक्रमलाई रेडियो नेपालका एफएम रिले स्टेशनहरू 98.103 मेगाहर्ज, रेडियो नेपाल अनलाइन .com, रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप मार्फत संसारभर एकै साथ सुन्न सक्नुहुनेछ। विपदबाट हुन सक्ने जोखिम, जोखिम न्यूनीकरणका लागि गरिने पूर्व तयारी र विपदपछि गरिने पुननिर्माण लगायतका विषयमा केन्द्रित रहेर हामीले यो कार्यक्रम तयार गर्दै आएका छौँ। बर्सातको समयमा बढ्दैछ पहिरोको जोखिम, पहिरोको जोखिमबाट बच्न के गर्ने?
1: पहिरो जानुभन्दा अगाडि विभिन्न निशानहरू पहिरो जानु अगाडि थाहा हुन्छ, जस्तो पानीको चाहिँ कता कता पानीहरू उम्रिन थाले हुन्छन्, घर अगाडि पछाडि आँगनमै पानी उम्रिन थाल्छ, पछाडिपट्टिको जगहरूमा पानी देखिन थाल्छ, उम्रिन्छ पानी, अनि भित्ताभरि कतै कतै पछपछि सानसानो भत्किन थाल्छ, त्यो माटो गलेर सानसानो पहिरो जान थाल्छ। अनि तपाईँले राति सुतिरहनु भएको छ भने गडगड तपाईँले आवाज पहिरो बगेको बिस्तारै कमजोर हुन थाल्छ, त्यो ती आवाजहरू सुनिन्छ। राति सुतेको ठाउँमा डाँडा पड्क्यो भन्ने आवाज सुन्यो, कस्तो डाँडा पड्क्यो आज रातभरि भनेर सुन्नु भएको छ भने त्यो पनि विचार गर्नु पर्यो।
0: त्रिभुवन विश्वविद्यालय भूगर्भ शास्त्र केन्द्रीय विभागका प्राध्यापक तथा भूगर्भ विज्ञ डाक्टर रञ्जन कुमार दाहालसँग गरिएको कुराकानी आज हामी कार्यक्रममा प्रस्तुत गर्नेछौ।
2: बाढी बारे चासो राखौं, चनाखो बनाऊ।
0: बाढी र डुबान हुनु पूर्वको तयारी यसरी गरौं।
2: वर्षा याममा सधैँ मोबाइलमा पर्याप्त ब्यालेन्स र ब्याट्री राखौं।
0: वर्षा र बाढीको अवस्था बारे टोल फ्री नम्बर 1155 वा रेडियो टिभीबाट नियमित जानकारी लिने गरौं।
2: प्रहरी, सुरक्षा निकाय र एम्बुलेन्सको नम्बर मोबाइलमा सेभ गरेर राखौं, सकिन्छ भने कण्ठ पारौं।
0: आफ्नो गाउँ ठाउँ र ओडामा सबै मिलेर रबरका डुङ्गा, लाइफ ज्याकेट, डोरी, बाँस र प्राथमिक उपचारका सामग्रीहरूको जोहो गरेर सुरक्षित राखौं।
2: आपत विपदका लागि अन्न, दाल, नुन, तेल र साबुन जस्ता अत्यावश्यक सामग्री घरको सबैभन्दा अग्लो ठाउँमा राखौं।
0: फिटकिरी वा पानी सफा गर्ने औषधि घरभित्र अग्लो ठाउँमा झुन्ड्याइ राखौं।
2: नागरिकता, लाल पूर्जा, लाइसेन्स, पासपोर्ट जस्ता महत्वपूर्ण कागजात, नगद, गरगहना र औषधि जस्ता महत्वपूर्ण सामान प्लास्टिकले राम्ररी पोको पारेर घरको अग्लो ठाउँमा राखौं।
0: घरबाट नजिक रहेको सबैभन्दा अग्लो ठाउँ चौर, डिल, सार्वजनिक भवन बारे पहिल्यै थाहा पाइराखौं।
2: टर्च, डोरी, सिट्ठी, लौरो जस्ता सामान सजिलै भेटिने ठाउँमा राखौं।
0: नदीमा बढेको पानी, ड्याम र तटबन्धनको अवस्था बारे बेला बेलामा जानकारी लिँदै गरौं।
2: विपद बारे चासो राखौं, चनाखो बनाऊ।
0: नेपाल विश्वमै प्राकृतिक प्रकोप, विशेष गरी भूकम्प, बाढी र पहिरोको उच्च जोखिममा रहेको देश हो। हाम्रो भौगोलिक बनावट तुलनात्मक रूपमा कमजोर छ, जसमाथि छिटो छिटो भइरहेको जलवायु परिवर्तन र अव्यवस्थित मानवीय गतिविधिले विपदको जोखिमलाई कयौं गुणा बढाइदिएको छ। हरेक वर्ष मनसुन सुरु भएसँगै पहाडी भेकमा ठुल्ठूला पहिरो जाने, लेदोसहितको बाढी आउने र जनधनको अपूरणीय क्षति हुने क्रम रोकिएको छैन। विकासका नाममा बिना इन्जिनियरिङ र बिना भूगर्भीय अध्ययन जथाभावी डोजर चलाएर खनिएका सडकहरूले हाम्रा पहाडहरूलाई थप कमजोर बनाएका छन्। विपद आइसकेपछि उद्धार र राहतमा मात्र केन्द्रित हुने हाम्रो परम्परागत परिपाटीका कारण हामीले वर्षेनी ठूलो मूल्य चुकाउनु परिरहेको छ। यस्तो अवस्थामा विपद आउनु पूर्व नै वैज्ञानिक अध्ययन गर्ने, जोखिमयुक्त बस्तीहरूको पहिचान गर्ने र रैथाने प्रविधिसँगै आधुनिक इन्जिनियरिङको प्रयोग गरी सङ्कट न्यूनीकरण गर्नु आजको मुख्य चुनौती र आवश्यकता दुवै हो। मनसुन सुरु भएसँगै देशभरका मुख्य सडक तथा राजमार्गहरू किन बारम्बार अवरुद्ध भइरहन्छन्? हिमाली तथा पहाडी भूभाग किन कमजोर छ? विकास गर्दा हामीले के गल्ती गरिरहेका छौँ र पहिरोबाट बस्न आम नागरिकले तत्काल के कस्ता तयारीहरू गर्नुपर्छ? यी र यस्तै प्रश्नमा रहेर हामीले कुराकानी गरेका छौँ त्रिभुवन विश्वविद्यालय भूगर्भ शास्त्र केन्द्रीय विभागका प्राध्यापक तथा भूगर्भ विज्ञ डाक्टर रञ्जन कुमार दाहालसँग। रञ्जन सर, यहाँलाई कार्यक्रममा स्वागत छ।
1: धन्यवाद।
0: यसपालि मनसुनमा औसत भन्दा कम पानी पर्ने प्रक्षेपण गरिए पनि ठाउँ ठाउँमा ठूला पहिरोहरू गइरहेका छन्। थोरै समयमा एकै पटक धेरै पानी पर्ने यो नयाँ मौसमी प्रवृत्तिले पहाडको भूबनोटमा कस्तो असर गरिरहेको छ?
1: यसलाई तपाईँले भन्नुभएको कुरालाई लिने हो भने मुख्य रूपमा हामीले के बुझ्नु पर्यो भने हाम्रो हिमालयको यो क्षेत्र भनेको नयाँ बन्दै गरेको पहाडको रूपमा हामी भौगोलिक रूपमा लिन्छौँ। भनेको अरू पहाडहरू, अरू विश्वका अरू पहाडहरू चाहिँ धेरै करोडौँ वर्ष पुरानाका कुराहरू हुन्थ्यो भने नेपालमा हामी त्यसरी धेरै पुरानो धेरै पहिलेको पहाडहरू भनेर हामी यसलाई लिन सक्दैनौँ। त्यस कारणले यो नयाँ पहाड भयो, भिरालो जमिन, एकदमै चाँडो चाँडो उठेका जमिनहरू भएको हुनाले यो पहाडको भिराला जमिनहरूमा चाहिँ मनसुनको पानीले प्रशस्त रूपमा बाढी पहिरो आउने, पहिरो जाने घटनाहरू पहिले हुने गर्दथ्यो। तर अहिले पछिल्लो चरणमा आइसकेपछि के भयो भने कुनै ठाउँमा धेरै पानी पर्ने, कुनै ठाउँमा पानी धेरै कम पर्न जाने अवस्थाहरू अहिले सिर्जना भएको छ। जलवायु परिवर्तनसँग कुरा जोडेर हेर्दाखेरि यो कुरा के प्रश्न बुझिन्छ भने हाम्रो नेपालमा बाढी पहिरोको कुराहरू चाहिँ अब पहिलेको जस्तो पहाडले ठेगेर एउटा किसिमको आफ्नो तरिकाले जुन त्यसलाई बिहोरिरहेको थियो त्यो तारै हटेको छ र नयाँ नयाँ समस्याहरू अब हामीले बिहोर्नु पर्ने अवस्था सिर्जना भएको छ।
0: अचेल सामान्य पहिरो मात्र नभई ढुङ्गा माटो र काठ सहितको लेदो बग्ने क्रम बढेको देखिन्छ। यो लेदो भाव सामान्य पहिरो भन्दा कसरी फरक र बढी विनाशकारी हुन सक्छ?
1: यस्तो छ, हेर्नुहोस्, लेदो बग्ने कुरा चाहिँ के हुन्छ भने पहाडको स्लोपमा माथिपट्टि सानो ठाउँमा पहिला पानीले माटो गलाउँछ, माटो गलाइसकेपछि त्यो माटो आफू लेदो बिस्तारै तल बग्न थाल्छ, त्यसपछि त्यसले बाटोमा भएका चट्टानहरू बगाउन थाल्छ, चट्टानका टुक्राहरू, त्यसपछि गएर अनि त्यसले चाहिँ तपाईँको रुखहरू छन् भने रुखहरूलाई पनि स्लोपले ल्याएर बगाउँछ। अनि अहिले के देखिएको छ भने त्यो माथिल्लो भूभागमा यसो दायाँ बायाँ कल्चीमा पहिरो खस्ने अनि त्यहाँ चाहिँ पानीको एकछिन चाहिँ पोखरी भन्ने काम हुन्छ। त्यो पोखरी भन्ने काम भने कुनै 15 मिनट हुन सक्छ, कुनै आधा घन्टा हुन सक्छ, त्यो मान्छेले थाहा पाउँदैन त्यो पोखरी भनेको। अनि त्यो एक्कासी के हुन्छ भने तपाईँको फुट्छ, फुटिसकेपछि अनि त्यो एकैचोटि त्यो खोल्चीमा 10 मिटरको बाढी आयो भन्छ, तपाईँले याद गर्नुभयो होला कति ठाउँमा गाउँमा यो त यहाँ माथिसम्म 2 घर पुग्यो भन्छ होइन। त्यो भने चाहिँ के भन्दा त्यो माथिपट्टि चाहिँ त्यो ड्रम एकैचोटि खनाएको जस्तो क्या, ड्रममा पानी हालेर तपाईँले एकैचोटि भिरमा खसालिदिनु भने कति बग्छ, त्यस्तै किसिमको त्यहाँ ड्याम फुटेर चाहिँ बाढी आएको हुन्छ। हो त्यो समस्या हामीले यसलाई ल्यान्डस्लाइड ड्याम आउटबर्स्ट फ्लड भनेर हामी भन्ने गर्छौँ। सानो सानो ड्याम फुट्ने त्यसलाई तपाईँलाई धेरै ठुलो पानी जम्मा हुनै पर्दैन त्यो माथिपट्टि भिरमा, अनि त्यो भिरमा त्यो सानो सानो पहिरोहरूले थुनेका पानीहरू चाहिँ 81 फुटेर तल आइसकेपछि चाहिँ त्यसले प्रशस्त मात्रामा ठुलो भेल पहिरो लिएर आउँछ, जुन भेल पहिरो तपाईँले भनेको माटो ढुङ्गा र काठहरू सबै मिसिएर चाहिँ तल बगेर आउँछ। अब यसको कुरो के छ भने यसले चाहिँ कति खराब पार्छ भन्नुहुन्छ भने यस्तो किसिमको भेल पहिरोले हिमालयमा अहिले धेरै ठाउँमा झन्झनको जेदी गरेछ। नेपालमा मात्र नभएर भारतमा, भुटानमा, पाकिस्तानमा पनि यस्तै किसिमको समस्याहरू देखिएको छ। यो भेल पहिरो भनेको चाहिँ तपाईँको खोल्चीमा मात्र पनि आउँछ, साना साना खोलाहरूमा पनि आउँछ र नदीहरूमा पनि आउन सक्छ। त्यही भएर हामीले के बुझ्नु पर्यो भने कुनै पनि नदीहरूमा चाहिँ पानी लगातार बगिरहेको छ, तर अहिले पानी एकछिन रोकियो, तल नदीमा माछा मार्न मिल्ने गरी पानी रोकिया छ, बर्खाको समय छ भनेपछि चाहिँ माथिबाट त्यो खोल चाहिँ थुनियो, त्यो सुसाइरहेको खोल्ची सुसाउन छोड्यो। यस्ता कुराहरूले के देखाउँछन् भन्दा तिनीहरू केही समयलाई माथि थुनिए, अब एकैचोटि यो विस्फोट हुन्छ भन्ने कुरा हामीले बुझ्नुपर्छ। हो त्यसरी अध्ययन गर्न सक्यो, त्यसरी चाहिँ गाउँमा चाहिँ त्यसरी हामीले कुराहरू बुझ्यो भने चाहिँ धेरै झन्झनको क्षति चाहिँ हामीले रोक्न सक्छौँ। यसको समस्या त्यही नै हो।
0: रञ्जन सर, खास गरिकन जसरी हामीले अहिले हिमाली र पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेको देख्छौँ, यो पहिरोको जोखिम बढ्नुको पछाडि कतै अव्यवस्थित रूपमा गरिने विकास निर्माणले गर्दा पनि त जोखिम बढेको हो?
1: अब यस्तो छ, तपाईँले भने जस्तो पहिला सडकहरू चाहिँ खनिदिन्थे त्यसरी होइन, अब अहिले चाहिँ त्यो ठुल्ठुलो डोजरहरू प्रयोग गरेर गाउँ गाउँमा स्थानीय सरकारहरूले, लोकल गभर्मेन्टहरूले सडकहरू खनेका छन्, सबैजनालाई सडक चाहिएको छ, सडक नभए पनि हुँदैन। तर हामीले के गर्यो भने सडकलाई व्यवस्थित तरिकाले बनाउन जानेनौँ। हामीले चाहिँ डोजरले सडक खनेर बनेको सडक नै सबै कुरा हो, त्यहाँ ड्रेनेज पनि चाहिँदैन, खोल्ची पनि चाहिँदैन। हामीले हिजो बनिरहेको खोल्चीलाई चाहिँ हामीले बिगार दिन्छौँ, पहिरा भइरहेको खोल्चीकोमा बग्ने पानीको बहावलाई बाटोमा पानी बग्ने बनाइदिन्छौँ, दायरा बायाँ निकास बनाउने ड्रेन बनाउँदैनौँ। त्यसले गर्दा के हुन्छ त भन्दा त्यो पानी बर्खामा पानी परिसकेपछि त्यो पानीले कतै जान नपाएपछि त्यसले विनाश गर्ने भनेको त्यही बाटोमा हुन्छ, अनि त्यही बाटोमा उसले बेसरी पानी जम्मा भएर बस्छ, त्यहीबाट पहिरो लाग्छ। जुन हाम्रो प्र्याक्टिस तपाईँलाई त्यसलाई अव्यवस्थित भन्दा पनि इन्जिनियरिङ बिनाको भन्नु पर्यो क्या, हामीले ग्रामीण सडकहरू चाहिँ यसरी बनाउनु हुँदैन भनेर हामीले अब अहिले मैले देखेको छ। मिल्छ भन्दा नेपाल सरकारले यसलाई अहिले बन्दै गराइदिनुपर्छ, कसै गरी पनि ग्रामीण सडकमा पैसा लगानी गर्न पाइँदैन स्थानीय सरकारले, र ग्रामीण सडक भनेको यसरी बनाउनु हुँदैन, यसमा चाहिँ हामीले नाला बनाएकै हुनुपर्छ। र अहिले चाहिँ हामीले एउटा प्रविधि विकास गरी त्यो ग्रामीण सडकमा पनि पिच गर्ने नै गरी गर्नुपर्छ, ताकि भोलि त्यसले चाहिँ भूक्षयको समस्याहरू नल्याउन्, जनताहरूले सजिलो तरिकाले एक ठाउँबाट अर्को ठाउँमा पुग्न सकुन्, त्यो काम नकाजे त्यो बोलेरो जिप चलाउने गरी बनाएको बाटोलाई मेरो गाउँमा बाटो पुग्यो भनेर चाहिँ मख पर्नुपर्ने जुन त्यो एउटा वातावरण छ त्यसलाई बन्द गराउनु पर्यो। अहिले तपाईँले भनेको अव्यवस्थित सहरीकरण अव्यवस्थित संरचनाहरूको कुरा भनेको यही नै हो। अब चाहिँ हामीलाई कस्तो छ भने तपाईँलाई अहिले गाउँमा तिम्रो गाउँमा बाटो पुग्यो भनेर सोध्यो भने तपाईँ याद गर्नुभयो होला हामी कहाँ त गाडी जान्छ भन्छ, गाडी जान्छ भनेर गयो तपाईँ त्यहाँ पुग्नुहुन्छ, तपाईँले त्यो इन्डियन त्यो काम नकाजी त्यो सलाईको बट्टा बोलेर जिपमा हामीलाई चाहिँ लिएर जान्छन् होइन। अनि त्यस्तो त्यो घन्टौँ लगाएर त्यो फोर व्हिल लगाएर त्यो बाटोमा चलाएर त्यो गाउँबाट तल एक ठाउँबाट अर्को ठाउँमा पुग्ने त्यस्ता बाटा बनाएर हामीले नेपालमा बाटो बनायौँ विकास गर्यौँ भनेर भन्नु भनेको त सबैलाई उल्लु बनाउनु काम हो क्या, त्यस्तो काम गर्नु भएन। यो कुरालाई रोक्नु पर्थ्यो। अब एउटै पार्टीले अहिले यति राम्रो सरकार बनाएर बनाएको छ नेपाली जनताले छानेका सरकार, त्यही भएर अब अहिलेको सरकारले चाहिँ यो कुरामा चाहिँ तत्कालै मेरो विचारमा यस्ता किसिमका रुरल रोडहरू जुन नाम दिएका छौँ ग्रामीण सडक भनेर र अनि यो जनतालाई जुन भ्रम छ नि मेरो गाउँमा सडक पुग्यो भने भ्रम त्यो भ्रमबाट बाहिर ल्याउनलाई भए पनि यो तपाईँले भने जस्तो विनाशको कामलाई कम गराउनलाई चाहिँ हामीले यस्ता खालका सडकहरूलाई चाहिँ प्रतिबन्ध गर्नु पर्यो र यो सडकलाई बनाउनु प्रतिबन्ध गरेर यसलाई चाहिँ मोडिफाई गर्नु पर्यो भने यसलाई चाहिँ नयाँ तरिकाले नयाँ डिजाइनमा मिनिमम यस्तो क्वालिटीको हुनै पर्छ, दायाँ बायाँ नाला हुनै पर्छ, भित्तामा जहाँ तपाईँ पहिरो जाने किसिमको नजानको लागि त्यहाँ केही उपचारहरू गरेकै हुनुपर्छ भन्ने किसिमको हामीले सडक बनाउन सक्यौँ भने तपाईँले भनेको जस्तो समस्याबाट हामी छुटकारा पाउँछौँ। अहिलेसम्म चाहिँ हामीलाई के भयो भने हामी नेपाललाई थोरै भए पनि धेरै भएको जस्तो हुन्छ होइन, अनि के भयो भने बाटो पुग्यो भने मेरो त संसारै भयो जस्तो हामीलाई लाग्छ। अनि त्यो बोलेरो कुद्ने बाटोमा त्यो फोर व्हिल कुद्ने बाटो चाहिँ म मेरो बाटो भनेर हामी भनिराखेका छौँ भनेपछि त्यसलाई बाटो भनेर भन्नै पाइँदैन, त्यो सडक हुनलाई त पिच गरेको हुनु पर्यो, साना साना कार पनि पुग्ने हुनु पर्यो नि भन्ने कुरो चाहिँ हामीले जनतालाई बुझाउन जानु पर्यो। त्यसपछि उहाँहरूले त्यो डिमान्डलाई त्यही अनुसारको ल्याउनुहुन्छ, हो यसरी जानुपर्छ, एक साल यो सडक बनाऊ जति बजेट छ, अर्को साल यो सडक बनाऊ भनेर त्यो स्थानीय पालिकाहरूले नै यो कुरालाई चाहिँ परिमार्जित गर्दै लान सक्यो भने तपाईँले भने जस्तो समस्याहरू चाहिँ पक्कै पनि कम हुँदै जान्छ।
0: रञ्जन सर, पृथ्वी राजमार्ग नारायणगढ मुगलिन सडक खण्ड, बिपी राजमार्ग, कर्णाली राजमार्ग जस्ता मुख्य सडकहरूमा सामान्य वर्षा हुँदा पनि ठुला पहिरो खस्छन्। सडक बनाउँदा भुइँ अर्थात् सडकको सतह मात्र पिच गर्ने तर भित्तो व्यवस्थापन नगर्ने हाम्रो इन्जिनियरिङ कमजोरी कहाँनिर देखिन्छ?
1: यो त तपाईँले मेरो कुरा भन्नुभयो कि ठ्याक्कै, मैले सधैँ यही भन्ने गर्छु, हामी भुइँ बनाउँछौँ भित्ता बनाउँदैनौँ। अब यो कार्य सुरु भयो भने हामीले पहिला सुरु सुरुमा हाम्रा सडकहरू चाहिँ 100 दिनमा 100 नै गाडी चल्दैन, त्यही भएर यसो अलिकति ढुङ्गा सुङ्गा छापेर चलायो भने एउटा सडक बनाइदियो भने एउटा गाउँबाट अर्को गाउँ जाने बाटो बन्छ भन्ने कन्सेप्टमा हामीले सडक बनायौँ। त्यो हाम्रो सोच त्यसैमा आधारित भयो। यहाँसम्म कि हाम्रो राजमार्गमा गाडी धेरै कुद्दैन भनेर तपाईँले याद गर्नु होला, पुलसम्म 1 लेनको 1.5 लेनको पुल बन्थ्यो, 2 लेनको पुल बन्दैन्थ्यो। हाम्रो पहिलाको हाम्रो चाहिँ जुन नीति निर्माण गर्ने तरिकाहरू छ त्यो आफैमा हास्यास्पद थियो जस्तो मलाई लाग्छ। हामीले कहिले पनि नेपाली जनताले प्रगति गर्छन्, उनीहरूले 2000 पैसा कमाएर भए पनि आफ्नै गाडी किनेर हिँड्न सक्ने हैसियत राख्छन् भन्ने हामीले कहिले सोचेनौँ। केही लागेन भने उनीहरूले चाहिँ मोटर बाइकै मात्र भए चलाएर हिँड्छन् भन्ने कुरा पनि हामीले सोच्छौँ। अनि त्यो के भयो भने त्यसपछि हाम्रो कस्तो खालको सडकको डिजाइनहरूमा हामी गयौँ भने भुइँ बनाइदिने अनि भित्तामा चाहिँ जसरी हुन्छ यसो टालटुल गर्यो, तलतिर यसो फेदी पर्खालहरू लगाइदियो अनि अर्को साल केही बढी भत्कियो, काहीँ दुःख दियो भने मेजर दुःख दिएको ठाउँ बनाउनु। सोचै यही सोचमा मुगली नारायणघाट सडकको डिजाइन गरिएको। वर्ल्ड ब्याङ्कले पैसा लगाउँदाखेरि त्यस्तै पैसा लगाएर काम गर्यो, जुन चाहिँ आफैमा एकदमै इन्जिनियरिङ प्रतिकै एउटा प्रहार थियो क्या, सडक इन्जिनियरिङ प्रतिकै प्रहार हो। तपाईँको भित्तामा मजाले किला ठोकेर एङ्करहरू गरेर राख्नुपर्छ, तलपट्टि वालहरू गर्नुपर्छ, ठुल्ठुला लामा लामा किलाहरू ठोक्नु पर्ने, तारैको किला ठोक्नुपर्छ भन्यो भने ठोक्नुपर्छ भनेर हामीले अलिकति सडकको कस्टलाई तपाईँले चाहिँ अहिलेको कस्टमा लमानो 5 अरब अथवा 7 अरब 10 अरब तपाईँलाई बढी जाने भए पनि तपाईँले त्यो मात्र गरिदिन सक्नु भएको भए आज हाम्रो प्रत्येक दिन मुगली नारायणघाट सडकमा पहिरो गयो, प्रत्येक दिन सडकले सोरिराखेका छौँ भनेर हाम्रो सडक विभागको भरतपुर डिभिजनले चाहिँ आफ्नो फेसबुक पेज भरि हालिराख्नु भएको छ क्या। भने मतलब के देखाउँछ भन्दाखेरि हामीले गर्नुपर्ने काम हामी गर्न तयार छौँ। अनि यहाँसम्म कि यो भएन, 2018 त्यो सडक बनिसकेपछि ए तपाईँहरूले सडक बनाउँदाखेरि यो भीमकाय पहिरोको फेद काट्नुभयो, अब तपाईँहरूले यो गरेको कुरो गल्ती भयो, अब तपाईँहरूले नयाँ सबै डिजाइनहरू गरेर भित्ता पनि बनाउनु पर्छ भनेर हामी विश्वविद्यालयका प्राध्यापकहरूले भनिसकेपछि त ए बाबा यसले के बुझेर त बोल्यो, ए यसले के जानेर भनेको छ, ए यो हामीले गर्नु हुँदैन भनेर हामीले प्रोग्रामहरू राख्नलाई पनि हाम्रो सरकारले बजेट छुटाउन सकेन। अब सडक विभागलाई गाली मात्र गरेर हुँदैन नि, पैसा दिनु पर्यो नि त्यसको लागि काम गर भनेर, बजेट दिनलाई त्यो कुरा हामीले गर्नु हुँदैन, यसरी राख्नु हुँदैन भनेपछि अब त्यहाँ के चलन भयो भने मन्त्रीलाई खुसी पार्न एकजना माथिल्लो लेभलको कर्मचारीले होइन होइन त्यो कराइरहन्छ नि यस्तै हुन् यो एक साल कति भत्किन्छ हेरौँ हजुर अनि अर्को साल बनाउला भन्ने प्रवृत्तिमा चाहिँ हामी त्यसरी गयौँ। हामीले न कहिले त्यो भित्ता बनाउनु पर्छ भनी सोच्यौँ, त्यो भित्ताले हामीलाई नबनाउँदा मलाई कति घाटा लाग्छ बस्यो भने सोच्यौँ हो यस्ता कुराहरूलाई चाहिँ तपाईँको बिल्कुल हामीले बाहिर राखेर बस्यौँ। अब अहिले आएर के भन्छ भन्दा हामीले प्रत्येक मनसुनमा हाम्रा सडकमा हामीलाई हिँड्न गाह्रो मात्रै होइन डर छ, मारिदिन्छ भने डर भयो हामीलाई, कुन दिन कहाँ ढुङ्गा खस्छ कहाँनिर गाडी पुग्दिन्छ हामीलाई थाहा। त्यो किन भयो त भन्दाखेरि जुन सडकको बनाउने चलन थियो हाम्रो, थोरै गाडी चढ्ने नेपाली धेरै गाडी चढ्दैनन्, दुईजना बस कुद्छ दुईजना ट्रक कुद्छ भन्ने अवधारणामा सडक बनाउन सिकाएका अवधारणालाई जस्ताको तस्तै आज चाहिँ हाम्रो त्यो सोचमा परिवर्तन गर्न नसकेको हुनाले हाम्रो अहिले यो समस्या भएको हो। त्यसैले बिल्कुलै मैले भन्छु म त सडक बनाउने तरिकालाई तपाईँको कार्यक्रम मार्फत म के भन्छु भने नेपाल सरकारले बिल्कुलै परिवर्तन गर्नुपर्छ। बसेर सम्पूर्ण नेपाली हाम्रो विज्ञहरूलाई राखेर एकजना पनि विदेशीलाई नराख्ने तिनीहरूलाई बिल्कुल आउट गरेर हामी नेपाली प्राविधिक बसेर अब हाम्रो सडकमा के के कुराहरू चाहिन्छ, मैला कसरी मिलाउने, भित्तालाई कसरी मिलाउने, भित्ताको नि कति माथिसम्म जानुपर्छ, यो कसरी बन्यो, किनभने सडक बनाउँदाखेरि तपाईँले के कुरा जानेको हुनुपर्छ भने यो मैले जुन ठाउँमा सडक खनिरहेको छु यो भगर्भी रूपमा यो के थियो त आजभन्दा 1000 वर्ष अगाडि कस्तो, आजभन्दा 10,000 वर्ष अगाडि कस्तो थियो, आजभन्दा 1,00,000 वर्ष अगाडि कस्तो थियो भन्ने कुरा जानेको हुनुपर्छ क्या, अनि मात्र त्यहाँ तपाईँले इन्जिनियरिङ प्रयोग गर्न सक्नुहुन्छ। त्यसैलाई हामी इन्जिनियरिङ भूविज्ञान भन्छौँ, जहाँ के हुन्छ त भूविज्ञानको कुरालाई इन्जिनियरिङमा कसरी असर पर्छ भन्ने कुरालाई हामीले प्रायोरिटाइज गरेर भन्न सक्छौँ, प्राथमिकतामा राखेर कुरा बोल्न सक्छौँ। हो यो कुरो चाहिँ गरेर हामीले कहिले सडकको डिजाइन गरेका छौँ, त्यहाँ दुईवटा चट्टान टिप्यो दुई पोका माटो टिपेर त्यसको चाहिँ भूप्राविधिक गुण मात्र थाहा पाएर मैले यो चाहिँ सडक बनाउँदा हुन्छ भनेर सोच्नु हुँदैन क्या। नेपालमा यो हिमाल त्यस्तो होइन, हिमाल भने फरक हो, त्यसले हिमाल चलाउन ढङ्ग भएको नेपाली नै चाहियो कि, त्यसलाई त्यही अनुसारले जानुपर्छ। इन्डियनहरूले जान्दैन हेर्नुहोस्, भारतीयहरूले सडक बनाउन उनीहरूकै देशमा गएर हेर्नु न, उनीहरूले माथितिर हिमालमा गएर बनाएका सडक हेर्नुहोस् कस्तो छ, उनीहरूले जाने, उनीहरूले त सबै सम्बन्धमा काम गर्न जाने, ती कुरालाई हामी सोचेर सडक बनाउनु पर्छ। अब अहिले हामीले त्यो कामहरू नगरिकन हामी तपाईँको नेपाली प्राविधिकहरूलाई पर फालेर हामी सडकका निर्माणमा अगाडि बढिराखेका छौँ। र त्यो तपाईँले भने जस्तै हामीले भुइँ कसरी बनाउने, भित्ता कसरी बनाउने भन्ने कुरो बुझ्दै नबुझिकन, मैले अघि पनि भने त्यो कसरी बनेको छ भित्ता भन्ने बुझेर मैले मेरो सडक जमिनमा कस्तो खालको जमिनमा मैले बनाइरहेको छु, कति पुरानो जमिन हो यो, आजभन्दा 500 वर्ष अगाडि कस्तो थियो अथवा 50,000 वर्ष अगाडि कस्तो थियो भन्ने कुराको आकलन गरेर हामीले सडक निर्माण गर्नुपर्ने हुन्छ। अब यो कुरालाई वास्ता गरिएको छैन, राजमार्गमा गरिएको छैन, अब फास्ट्याग बन्दैछ त्यहाँ वास्ता गरिएको छैन, अब इन्डियनहरू आएर हाम्रो फास्ट्याकमा डिजाइन गर्छन् हेर्नुहोस्, अब यसरी कसरी होला, उनीहरू त्यो सम्ममा काम गरेर मान्छेहरू आएर एकदम चाहिँ सब भित्ता सबै बुझाएको छु भनेर नेपालमा त भित्तो पहिला बुझ्नु पर्यो, त्यो भित्तो कसरी बसेको छ, कसरी कहिले बन्यो, योभन्दा अगाडि यो पहिला कस्तो थियो, अहिले किन यसरी धुजा धुजा भयो, यो चट्टानहरू किन फुटे, यसमा किन ओपन ओपन क्र्याकहरू छ, पुरै हात छिर्ने क्र्याकहरू किन छ, सबै कुराहरू बुझेर काम गर्नुभयो भने चाहिँ बल्ल यो भित्ता र भुइँ बनाउने भन्ने कुरो सही तरिकाले हुन्छ। र यो पाटोमा हामीले बिल्कुल गल्ती गरेका छौँ, त्यसैले मैले अहिले फेरि भने दोहोऱ्याउँछु यो कुरा, हामीले सडक निर्माणमा बसेर पुरै स्क्र्याचबाट काम सुरु गर्नुपर्छ भन्ने कुरामा एकदमै सबैजना इमान्दार भएर सोचौँ र काम गरौँ भन्ने चाहिँ म भन्न चाहन्छु।
0: रञ्जन सर, अब हाम्रा सडकहरू राजमार्गहरूलाई सुरक्षित बनाउन हामीले तत्कालै चाल्नु पर्ने कदमहरू के हुन सक्छन्?
1: अब अहिले तत्काल गर्नुपर्ने काम के हो भन्ने कुरामा अहिले नेपाल सरकारले जे काम गरेर त्यही नै काम गर्नु पर्छ। अहिले तपाईँको अब पानी पर्नलाई चल्न दिनु भएन, एक्सकाभेटर जहाँ जहाँ अप्ठ्यारो पर्ने ठाउँ छ त्यहाँ राख्नै पर्यो, अहिले नेपाल सरकारले त्यो काम चाहिँ जानिसकेका छन्, मजाले अहिले गरिरहेका छ। त्यही भएर पहिरो जाँदाखेरि अहिले धेरै समयसम्म सडक धेरै जाम हुँदैन नि, 1 घन्टा 2 घन्टा 4 घन्टा 8-10 घन्टासम्मको भन्दा जाम हुने अवस्था छ अहिले ठुल्ठुलो पहिरो खस्दाखेरि पनि, किनभने तयारी छ क्या। अब हो त्यही तयारी चाहिँ हाम्रो लागि जरुरी छ, त्यो अहिले ध्यान दिनु पर्यो। अनि अर्को कुरा चाहिँ अब कुन ठाउँमा कसरी अप्ठ्यारो पारिराखेको छ त, जस्तो एउटा चाहिँ तपाईँको पहिरो जाने ठाउँहरू आइडेन्टिफाई गरिसकेका छ, ठाउँ थाहा पाइसकेका छ भने त्यो ठाउँमा कसरी काम गरिराखेको छ, त्यो ठाउँमा कसरी चाहिँ अब तपाईँको निर्माण हुँदैछ, प्राथमिकता दिएर गर्ने हो भने चाहिँ जुन तरिकाले कुन कुन ठाउँमा समस्या परेको छ त्यो कुराको डिजाइनलाई सही तरिकाले बुझ्नु पर्यो। अब त्यहाँ कुनै ठाउँमा चाहिँ अहिले चाहिँ वृन्दावन घाटकै कुरा गर्नुहुन्छ भने हामीले त्यो तुइन खोलाको डिजाइन पनि गलत छ भनेर मैले भनिरहेको छु क्या। तपाईँले डिजाइनै गलत गर्नु भए तपाईँले त्यो जुन काम गर्न लाउनु त्यो अटोमेटिकली गलत हुन्छ है पनि भनिरहेको छ, कसैलाई मतलब छैन, गराइरहेको छौँ हामी प्राध्यापकहरू आफ्नो तरिकाले, कि हामीले त्यो ठाउँमा काम गरिरहेका छौँ, हाम्रो विद्यार्थीले यता रिपोर्ट बनाएका छन्, थेसिस लेखेका छन्, एउटा तपाईँले गर्नुभएको कुरामा अलिकति गल्ती भयो है यो मिलाउनु छ भन्दा नि सुन्न कोही तयार छैन। त्यही भएर मलाई चाहिँ के लाग्छ भन्दाखेरि अहिले जुन तपाईँलाई मैले अहिले भनिरहेको छु यो कुराहरू लागू गर्नलाई पनि हामीलाई धेरै गाह्रो छ, हाम्रो सिस्टम परिवर्तनै हुन खोज्दैन क्या, जहाँको तैँ छ त्यहीँ घुमेरै बसिरहने सिस्टम हाम्रो भयो क्या, यो त पुरै हामीले गल्ती गरिरहेका छौँ, यसलाई सबै बिर्सेर अब हामी नयाँ तरिकाले जानुपर्छ भन्ने कुरा सोच्नुपर्छ। जस्तो तुइन खोलाकै कुराको मैले तपाईँलाई फेरि जोड दिएर भने त्यहाँ कसरी काम गर्नुपर्छ भन्दाखेरि यस्तो खालको ठाउँहरू जहाँ हामीले चाहिँ पहिरो नियन्त्रणको लागि काम गर्नुपर्ने छ सडकमा भने हामीले यस्तो खालको डिजाइनहरू बनाएका छौँ भनेर एउटा प्राविधिक रूपमा चाहिँ एउटा ठुलो बहसको रूपमा लिएर आउनु पर्यो, त्यसमा चाहिँ त्यो डिजाइनलाई त्यस्तो चाहिँ पार्टीलाई चाहिँ देखाउनु पर्यो, अनि त्यसमा काम भएको कुरा त्यो काम गर्न सक्ने ती ठेकेदारले काम गर्न सक्दैन सक्दैन भन्ने कुरा बोल्नु पर्यो। अब अहिले पहिला जस्तो सुपरभाइजर एउटा राखेर पहिरो नियन्त्रणको काम गर्छु भनेर सोच्नु भनेको त्यो महापाप हो, त्यसलाई रोक्नु पर्यो, हामीले विज्ञ गरेर काम गर्नु पर्यो क्या, विज्ञ आफ्नै डन्डी हातमा बोकेर काम गर्न जानु पर्यो, तैँले गरेको यो तरिका यसरी हुन्छ भनेर विज्ञप त्यो मान्छे क्वालिफाइड मान्छे बसेर काम गराउने सिस्टम बनाउनु पर्यो, सडक विभागले त्यो कुरालाई कडाइका साथ लागू गर्नु पर्यो, अनि पो बन्छ त तपाईँको सडकमा सुरक्षित। हेर्नु न तपाईँ याद गर्नुहोला बनेको कुरा भत्किया छ, तपाईँले याद गर्नु भएको छैन त्यो मर्स्याङ्जी जाने ठाउँमा हेर्नु त मर्स्याङ्जीको त्यो हाइरो पावर पुग्दा नपुग्दै यही तलका पोखरा आबु खैरेनी सडकमा आबु खैरेनी नपुग्दै मुलिङबाट बनेको भित्ता खसेन तल, त्यो किन खस्यो त भन्दा त्यो तरिकाले हामीले बनाउनमा गल्ती गर्यो, डिजाइन तरिकाले राम्रो गरेन, डिजाइन गरे अनुसारको चाहिँ ठेकेदारले बनाइदिनु प्राउजर डिजाइनमा गल्ती भयो भने ठेकेदारको केही लाग्दैन, यस्ता कुराहरू चाहिँ हामीले हेरेकै छैन क्या, अनि त्यो कुरा हामी भन्नै चाहँदैनौँ, हामीले यस्तो गल्ती गर्यौँ त्यस कारणले यस्तो भयो अब हामी यसरी काम गर्दैनौँ, हामीले खोइ तपाईँले गरेको मिस्टेकलाई स्वीकारेर हामी अगाडि बढ्न जान्छौँ, मैले गल्ती गरेँ भन्न जान्नु भएन भने तपाईँले यस्तो सडकको पहिरोहरू नियन्त्रण गर्ने कामहरू गर्न जानुहुन्न, त्यही बेला अब यी सबै कुरालाई चाहिँ हामी समेटेर बिल्कुलै नयाँ सोचमा काम गर्नुपर्छ, होइन भने उही 35 वर्ष दुःख पाएको जस्तो चाहिँ खालि सडकमा पहिरो गयो भने सबैले ताली बजाएर भयो त्यस्तो खालको प्रवृत्ति थियो हाम्रो, एकदम अब ल बहुत राम्रो चाहिँ अब फ्रुटफुल समय आयो है, अर्थ मन्त्रालयदेखि लिएर सबजना खुसी हुने समय थियो, अब त अहिले त त्यस्तो छैन नि, हो त्यो कुरालाई सुधारेर अलिकति मात्र भयो भने मेरो विचारमा थोरै मात्र भए पनि अहिले जुन गरेर काम चाहिँ एकदमै राम्रो छ, त्यो सडक विभागले ठाउँ ठाउँमा डोजरहरू राखेर मैले सुरक्षित पार्नुपर्छ भनेर उहाँहरूले गरिराख्नु भएको छ, रोक्ने गाडीलाई चल्न नदिने कामहरू छ त्यो पनि एकदमै राम्रो छ, तर म चाहिँ सँगसँगै के भन्छु भने निर्माण पनि अहिले गराइहाल्नु पर्यो, पहिरो नियन्त्रण गर्ने कुनै कति प्रविधिहरू चाहिँ तपाईँले बर्खा लाएर नि केही हुनेवाला छैन, त्यहाँ मजाले काम गराउन सकिन्छ, हो त्यस्ता खालका प्रविधिहरूलाई त्यहाँ लागू गर्न जान्नु पर्यो, त्यसलाई राख्नु पर्यो भने विज्ञलाई सोध्नु पर्यो, विज्ञहरूको उपस्थितिको मात्र भएका विशेष कन्स्ट्रक्सन यस्ता खालका कामहरूलाई चाहिँ विशेष निर्माण भनेर एउटा विज्ञहरू बाहेकको अरू टोलीले कामै नगर्ने गरी काम लाउनु पर्छ, सुपरभाइजर त्यो ओभरसियर पढेको त्यो बिचरा चाहिँ त्यो प्लस टू पढेको चाहिँ ओभरसियरलाई चाहिँ काम गर भनेर पहिरो नियन्त्रणको काम मैले जिम्मा ल्याएको छु अब म गराउँछु भन्दै काम गर्ने ठेकेदारी सिस्टमबाट यसलाई बाहिर ल्याउनु पर्यो, यस्तो कुराहरूबाट चाहिँ हामीले अलिकति ध्यान दियौँ भने मेरो विचारमा अबको केही वर्षमै हामीले सडकमा हुने पहिरोबाट धेरै हदसम्म चाहिँ छुटकारा पाउँछौँ जस्तो मलाई लाग्छ।
0: रञ्जन सर, हामी कार्यक्रमको अन्तिममा छौँ, यति बेला हामीलाई सुनिरहनु भएका श्रोतालाई बुझ्ने गरी बताइदिनुहोस् न, यदि कसैको गाउँ वा घर नजिकै पहिरो गइहालेमा कसरी ज्यान जोगाउन सकिन्छ?
1: तत्काल पहिरो गइहालेर ज्यान जोगाउने भन्ने कुरा चाहिँ तपाईँले जहिले पनि के बुझ्नु भने पहिरो जानुभन्दा अगाडि विभिन्न निशानहरू पहिरो जानुभयो थाहा हुन्छ, जस्तो पानीको चाहिँ कता कता पानीहरू उम्रिन थाले हुन्छन्, घर अगाडि पछाडि आँगनमै पानी उम्रिन थाल्छ, पछाडिपट्टिको जगहरूमा पानी देखिन थाल्छ, उम्रिन्छ पानी, अनि भित्ताभरि कतै कतै पछपछि सानसानो भत्किन थाल्छ, त्यो माटो गलेर सानसानो पहिरो जान थाल्छ, अनि तपाईँले राति सुतिरहनु भएको छ भने गड गड गड तपाईँले आवाज पहिरो बगेको बिस्तारै कमजोर हुन थाल्छ, त्यो ती आवाजहरू सुनिन्छ, राति सुतेको समयमा डाँडा पड्क्यो भन्ने आवाज सुन्यो, कस्तो डाँडा पड्क्यो आज रातभरि भनेर सुन्नु भएको छ भने त्यो पनि विचार गर्नु पर्यो, अनि त्यसपछि धाँधाहरू फाट्न थालेका छन् भने त्यो विचार गर्नु पर्यो, त्यसपछि खोल्चीमा मैले अघि पनि भने खोल्चीमा पानी सुकिसकेका छ, पानी अहिले 15 मिनट भयो खोलाको आवाजै बन्द भयो खोल्चीको, यत्रो फलानु खरे खोलो त आवाजै आउन छोड्यो भन्ने भयो भने त्यहाँबाट चाहिँ आफूले के बुझ्नु पर्यो भने त्यहाँ ठुलो पहिरो गयो माथि त्यो थुन्निएको छ, त्यहाँबाट विस्फोट भएर भेल पहिरो आउँछ भन्ने कुरा बुझ्नु पर्यो, यस्ता कुराहरू वरपरको भइरहेका साइनहरूबाट हामी थाहा पाउँछ, त्यो चाहिँ तपाईँको गाउँमा के हुन्छ भने अलिकति पनि पहिरो जाने ठान्न चाहिँ त्यसको चेतावनी भनेको उनले चाहिँ त्यो देखाइसकेका हुन्छ, अलिअलि धाजा फाट्ने आवाज आउने अनि तपाईँको चाहिँ रुखहरू अलिअलि ढल्किन थाल्ने, सिधा भएको रुख हिजोबाट आज ढल्किया छ, टेलिफोनको टावर ढल्किया छ, बिजुलीको टावर ढल्किया छ भनेपछि चाहिँ ती कुराहरूबाट थाहा पाउन सकिन्छ र आफूलाई सुरक्षित पार्न सकिन्छ, अलिकति त्यो पहिरोले गर्दा असरका कुराहरूलाई चाहिँ ध्यान दियो भने तपाईँले भने जस्तो सुरक्षित ठाउँमा पुग्न चाहिँ सकिन्छ।
0: हस्, यहाँलाई समय र संवादको लागि धन्यवाद।
1: हजुर, धन्यवाद।
0: अहिले सुन्नुभयो त्रिभुवन विश्वविद्यालय भूगर्भशास्त्र केन्द्रीय विभागका प्राध्यापक तथा भूगर्भ विज्ञ डाक्टर रञ्जन कुमार दाहालसँग गरिएको कुराकानी। हवस् त, यो कुराकानीसँगै आजलाई कार्यक्रम विपदका कुरा यति नै। कार्यक्रमबाट प्राविधिक सहकर्मी रामकृष्ण शाह अनि म गणेश थापा बिदा भयौं। नमस्कार।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: ल हिँड।
2: ए बल्ल जचाउन जान लागिस बुहारीलाई?
1: अँ काका, निको नै भएन।
2: सबै बिरामी आफै निको कहाँ हुन्छन् त? अनि सुन, डाक्टरले जाँचेर औषधि दिएपछि त्यो डाक्टरले दिएको औषधिको उचित र सुरक्षित प्रयोग गर्नका लागि फार्मासिस्टबाट परामर्श लिँदा औषधिको प्रयोग गर्दा ख्याल गर्नुपर्ने कुराहरू राम्रोसँग बुझेर है। हामीले औषधिको राम्रोसँग प्रयोग गरेन भने त कि कामै गर्दैन रे कि ज्यानै जान्छ रे। हजुर, अघि बाटोमा आउँदै गर्दा काकाले भन्दै हुनुहुन्थ्यो।
1: हो त, औषधि भन्ने कुरा त राम्रोसँग बुझेर तोकेको अवधिसम्म खानुपर्छ।
3: हो र हजुर।
1: हो नि, औषधिको नाम, मात्रा वा डोज र खाने समय, औषधि सेवन गर्ने विधि, अनि दिनमा कति पटक खाने, खाली पेट खाने कि खाना खाएपछि खाने कि खानासँगै खाने, यो सबै त नजानी नहुने कुरा हो नि।
4: ए
1: औषधि कहिलेसम्म खाने अनि औषधि सेवन गर्दा खानै नहुने अरू औषधिहरू, खाद्य वस्तुहरू र पेय पदार्थहरू के हुन् भन्ने कुरा जान्नु नै पर्छ। अनि नि औषधि लिँदा त्यो औषधिले देखाउने अपेक्षित साइड इफेक्ट के हुन्? भुलवश औषधि खान छुटिहाल्यो भने छुटेको मात्रा वा डोजको परिपूर्ति कसरी गर्ने? औषधि खान भनेर बोतल वा भाँडो खोलिसकेपछि कहिलेसम्म प्रयोग गर्न मिल्ने हो, सो बारेको जानकारी पनि लिनुपर्छ।
3: ए यस्तो कुरा त हामीले के जान्नु र हजुर?
2: अनि अरू के कुरा जान्नुपर्छ त्यो पनि भन्नुहोस् त हजुर।
1: अनि अर्को कुरा, औषधि कहाँ र कसरी राख्नुपर्छ, औषधि उत्पादन भएको र त्यसको म्याद सकिने मिति कहिले हो, प्रयोग भएको अथवा नभएको औषधिको म्याद सकिएपछि त्यो औषधिको उचित व्यवस्थापन गर्ने तरिका के हो र औषधि प्रयोग गर्दा अपनाउनु पर्ने अन्य सावधानीका कुराहरू के हो भनेर अनिवार्य सोध्नुपर्छ।
2: यो सबै कुरा हामी जस्ताले त कसरी कहाँ गएर थाहा पाउनु थियो र? धन्न हजुरले बताउनु भयो डाक्टर साहब।
1: हो, यी सबै कुराहरू आफूले चेत जाँच गराएको डाक्टरसँग सोध्ने, त्यसपछि औषधि किन्न औषधि पसलमा जाँदा त्यो औषधि पसलको फार्मासिस्टसँग सोध्ने र बुझ्नुपर्छ। र डाक्टरको सल्लाह बिना बिचमा औषधि छोड्ने, रोक्ने र आफू खुसी कम वा बढी मात्र औषधि खाने जस्ता हेल्थ चेक राई गर्नु हुन्न नि।
2: अब त हजुरले भने जस्तै गर्छौँ र अरूलाई पनि यसो गर्नुपर्छ रे भनेर बुझाउँछौँ।
5: औषधिको प्रयोग आफू खुसी नगरौँ। औषधिको उचित प्रयोग एवं यसका असर तथा प्रति असर बारे पूर्ण जानकारी नभएमा डाक्टर वा फार्मासिस्टबाट जानकारी लिने गरौँ। नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, औषधि व्यवस्था विभाग।

0: एकमात्र डीटीएच सेवा डिश हो।
1: डिश हो, खुशीको कनेक्शन।
2: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ रचना रिमालको स्वरमा रहेको स्वदेश गान। टङ्क खनालको रचना अनि सङ्गीत हो कीर्ति न्यौपानेको।

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: जापानिज इन्सेफलाइटिस रोगबारे स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको जरुरी सूचना।
2: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने गम्भीर प्रकारको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
1: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बङ्गुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
2: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
1: बेसरी टाउको दुख्ने,
2: उच्च ज्वरो आउने,
1: बेहोस हुने,
2: घाँटी अरोरो र कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट कसरी बच्ने? बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट बच्ने प्रमुख उपाय हो।
2: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर, घोडा जस्ता घर पालुवा जनावर र चरा चुरुङ्गीलाई व्यवस्थित ढङ्गले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौँ।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरिदिने गरौँ।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौँ।
2: सधैँ झुल टाँगेर सुत्ने गरौँ।
1: याद गर्नुहोस्, यो रोगबाट बच्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्दछ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।
3: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 9 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिद्वारा सचिवालय र केन्द्रीय सदस्यको मनोनयन, सार्वजनिक सेवा सुधारका लागि क्विक फिक्स कार्ययोजना जारी र हर्मुज जलमार्गको विषयमा अमेरिका र इरान बीच तनाव जारी, वार्ता अझै अनिश्चित। अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले केन्द्रीय समिति सदस्यमा 9 जनालाई मनोनयन गरेको छ। पार्टीको हिजो बसेको केन्द्रीय समिति बैठकले सुनिल लम्साल, सुदन गुरुङ, प्रतिभा रावल, भूपदेव शाह, पुरुषोत्तम सुप्रभात यादव, डाक्टर मनोहर प्रधान, वसुमाया तामाङ, सुरेन्द्र चौधरी र डाक्टर भक्तबहादुर राईलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो। बैठकले पार्टीका विभिन्न पदाधिकारी तथा विभागीय जिम्मेवारी समेत तोकेको छ। सहमहामन्त्रीमा पुरुषोत्तम सुप्रभात यादव, कोषाध्यक्षमा डाक्टर मनोहर प्रधान, सह कोषाध्यक्षमा वसुमाया तामाङ, प्रवक्तामा जगदीश खरेल तथा सह प्रवक्तामा डाक्टर नमिता यादव र सुरेन्द्र चौधरीलाई मनोनयन गरिएको महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिनुभयो। पार्टी सचिवालय सदस्यमा गणेश पराजुली, शिशिर खनाल, विराज भक्त श्रेष्ठ, पुरुषोत्तम सुप्रभात यादव, डाक्टर मनोहर प्रधान, कविन्द्र बुर्लाकोटी, जगदीश खरेल, लिमा अधिकारी आचार्य, दीपकराज बोहरा, समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राणा मगर र मनी झालाई मनोनयन गरिएको उहाँले जानकारी दिनुभयो। विभागीय जिम्मेवारीतर्फ संगठन विभाग प्रमुखमा प्रमोद नेउपाने, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा शिशिर खनाल, सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभागमा विजय जैरु, जनस्वास्थ्य विभाग प्रमुखमा डाक्टर तोसीमा कार्की, पूर्वाधार विभागमा निशा डागी र अर्थ विभागको प्रमुखमा लिमा अधिकारी आचार्यलाई जिम्मेवारी दिएको छ। सरकारले सार्वजनिक सेवा प्रवाहलाई छिटो, सरल र पारदर्शी र नागरिक मैत्री बनाउन तत्काल सुधारका उपाय सहितको सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना 2083 जारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले हिजो मुख्य सचिव स्तरीय निर्णय गर्दै जारी गरेको उक्त कार्ययोजनाका लागि सबै मन्त्रालय, सचिवालय, कार्यालय, मुख्यमन्त्री तथा मन्त्री परिषद लगायतका कार्यालयलाई परिपत्र गरिएको जनाइएको छ। कार्ययोजना अनुसार सेवा प्रवाहमा देखिएका समस्या पहिचान गरी कम लागतमा तत्काल प्रभाव पार्ने सुधारका काम कार्यान्वयन गर्ने व्यवस्था गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालले जानकारी दिनुभयो। कार्ययोजनाले सेवाग्राहीले अनावश्यक रूपमा कार्यालय धाउनुपर्ने अवस्था अन्त्य गर्ने, आवश्यक कागजात र प्रक्रियाबारे प्रष्ट सूचना उपलब्ध गराउने, सेवाको समय र लागत घटाउने तथा प्रविधिको प्रयोग बढाउने विषयलाई प्राथमिकतामा राखेको छ। कार्ययोजनामा कम लागतमा उच्च प्रभाव पार्ने सुधारका उपाय कार्यान्वयन गर्ने, नागरिकले प्रत्यक्ष अनुभव गर्ने गरी सेवा प्रवाहमा तत्काल सुधार ल्याउने र सुधारका कामको निरन्तर अनुगमन गर्ने व्यवस्था गरिएको छ। सेवा प्रवाहमा देखिएका समस्या पहिचान गरी तत्काल समाधान गर्ने र आवश्यक परे थप सुधारका लागि सम्बन्धित निकायबीच समन्वय गर्ने अवधारणा कार्ययोजनाको मुख्य आधारका रूपमा रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय तथा कार्यालय मातहतका विभिन्न निकायबाट पछिल्लो एक सातामा भएका मुख्य काम र उपलब्धिहरू हिजो सार्वजनिक गरिएको छ। हिजो आयोजित नियमित साप्ताहिक मिडिया ब्रिफिङमा कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालले कार्यालयका मुख्य कार्य सम्पादन सार्वजनिक गर्नुभयो। उहाँका अनुसार सरकारले यस अवधिमा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश 2083 स्वीकृत गरेको छ। सार्वजनिक निकायमा प्रयोग हुने सफ्टवेयरको विकास, स्तरोन्नति तथा आवश्यक मर्मत सम्भारका समेतका कार्य गरी सार्वजनिक निकायबाट हुने सेवा प्रवाहलाई सूचना प्रविधिमा आधारित बनाउन सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रलाई नीतिगत मार्गदर्शन गर्न र केन्द्रको कार्यलाई सुपरिवेक्षण गर्न प्रधानमन्त्री तथा मन्त्री परिषद को कार्यालयको शासकीय मामिला हेर्ने सचिवको अध्यक्षतामा 6 सदस्यीय समिति गठन गर्ने व्यवस्था रहेको छ। काठमाडौँ उपत्यकाको फोहोर मैला व्यवस्थापनका विद्यमान समस्या, त्यसको समाधान र दीर्घकालीन व्यवस्थाको उपायबारे उच्च स्तरीय अन्तर्निकाय छलफल हिजो सम्पन्न भएको छ। पूर्वाधार विकास मन्त्रालयमा नुवाकोट क्षेत्र नम्बर 1 प्रतिनिधि सभा सदस्य एवं सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको अध्यक्षतामा भएको छलफल छलफलमा उपत्यकाका विभिन्न पालिकाका प्रमुख, वातावरण विभागका अधिकारी, फोहोर व्यवस्थापनसँग जोडिएका सम्बन्धित निकायका प्रमुख, फोहोर मैला व्यवस्थापन विज्ञ तथा बन्सरी डाँडा फोहोर मैला व्यवस्थापन स्थलबाट प्रभावित स्थानीयवासीका प्रतिनिधिको सहभागिता रहेको थियो। बन्सरे डाँडा स्यानिटरी ल्यान्डफिल साइटको वर्तमान अवस्था, त्यहाँ देखिएका समस्या, प्रभावित क्षेत्रका बासिन्दाका गुनासा तथा आगामी कार्य दिशाबारे भएको छलफलले फोहोर व्यवस्थापनको जिम्मेवारी स्थानीय तहकै भए पनि दीर्घकालीन समस्या समाधानका लागि संघीय सरकार, स्थानीय तह र सम्बन्धित सबै निकायबीच समन्वय आवश्यक रहेको निष्कर्ष निकालेको छ। वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडक खण्डमा राति सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ। प्रहरी प्रधान कार्यालयले जारी गरेको विवरण अनुसार काभ्रे पलानचोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट, रोल्पा, पाल्पा, मकवानपुरका विभिन्न सडकहरू प्रभावित भएका छन्। काभ्रे पलानचोकको खुर्कोट नेपालथोक कटुन्जे बेसी सडक सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखेर साँझ 6 बजेदेखि बिहान 4 बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बिहान 4 बजेदेखि बेलुका 6 बजेसम्म भने सवारी साधनहरू आवत जावत गर्न सक्नेछन्। मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण राति साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। नुवाकोटको टोखा छहरे सडक खण्डमा अत्यावश्यक सेवा बाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधन राति 10 बजेदेखि बिहान 5 बजेसम्म आवागमन गर्न बन्द गरिएको छ। उक्त सडकमा अर्को सूचना जारी नभएसम्म कुनै पनि किसिमका सवारी साधन चलाउन नपाइने भएको छ। इलाम नगरपालिका 9 राजदुवालीमा हिलो जमेर मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त स्थानमा वैकल्पिक बाटो रहेको जनाइएको छ। सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका 2 कोदारी स्थित अरनीको राजमार्ग इकु पहिरो, सोही गाउँपालिका 2 लिपिङ स्थित सडक भाँसिएपछि उक्त राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। रसुवाको उत्तर गया गाउँपालिका 5 खाल्टे स्थित त्रिशुली मैलुङ स्याप्रुबेसी सडक खण्ड त्रिशुली नदीले कटान गरेपछि सो सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। साथै गोसाईकुण्ड गाउँपालिका 2 स्याउ पार्किङमा बिहिबार अपरान्न पहिरो खसेपछि पासङ ल्यामु सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। रुकुम पश्चिमको 8 बिस्कोट नगरपालिका 6 रिजेगार्ड खोला स्थित भेरी करिडोरको जाजरकोट खोला सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। लमजुङको बेसीसर मनाङ सडक अन्तर्गत मर्स्याङदी गाउँपालिका 4 राम बजारमा पनि पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका 23 राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम आल मगिर निर्वाचित हुनुभएकोमा उहाँलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। सुदूरपश्चिम प्रदेशका नवनियुक्त 3 मन्त्री र 2 राज्य मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण हिजो गर्नुभएको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले उच्च अदालत पोखरा र कास्की जिल्ला अदालतको हिजो निरीक्षण गर्नुभएको छ। उहाँले दुवै अदालतको निरीक्षणसँगै सेवा प्रवाहको अवस्थाबारे जानकारी लिनुभएको हो। रेडियो नेपालबाट अहिले बिहान 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुबै जना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र हेस डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। विश्वव्यापी जलवायु परिवर्तनशीलताको प्रमुख चालकका रूपमा रहेको सुपर एल निलोका कारण नेपालमा सम्भावित जोखिमबाट ऊर्जा संकट देखिन सक्ने जनाउँदै सरकारवालाले चिन्ता व्यक्त गरेका छन्। सुपर एल निलोका कारण तापक्रम बढ्ने खडेरी सम्भावना रहने र यसले पानीको स्रोतमा समेत कमी ल्याउँदा ऊर्जा क्षेत्र समग्र सामाजिक आर्थिक प्रणालीमा उल्लेख्य प्रभाव पार्न सक्ने जनाइएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गलाई अहिले आफूले अमेरिकी भूभागका रूपमा हेरेको बताउनु भएको छ। राष्ट्रपति ट्रम्पले इरानले सम्झौता गर्न चाहे पनि आफूले आफ्नो अनुकूलता बिना सम्झौता नगर्ने दावी गर्नुभएको छ। इरानी विदेश मन्त्री अब्बास अराघचीले अमेरिकाले अघि बढाएको आर्थिक दबाव र नयाँ प्रतिबन्धहरू असफल हुने दावी गर्नुभएको छ। तेहरानले अमेरिकी आर्थिक दबावको विरोध गर्दै वार्ताको सम्भावनालाई भने पूर्ण रूपमा अस्वीकार गरेको छैन। यता ओमन र इरानका विदेश मन्त्री बीच पनि टेलिफोन वार्ता भएको छ। वार्तामा हर्मुज जलमार्गमा जहाज आवत जावत सम्बन्धी द्विपक्षीय सम्झौता र अमेरिका इरान वार्ता पुनः शुरू गर्ने सम्भावना बारे छलफल भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अब मौसम सम्बन्धी जानकारी। आज देशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ। बागमती गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेशका साथै कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिद्वारा सचिवालय र केन्द्रीय सदस्यको मनोनयन। सार्वजनिक सेवा सुधारका लागि क्विक फिक्स कार्ययोजना जारी र हर्मुज जलमार्गको विषयमा अमेरिका र इरान बीच तनाव जारी, वार्ता अझै अनिश्चित। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: कार्यक्रम हाम्रो भूगोल
1: हाम्रो भूगोल
0: हाम्रो भूगोल
1: हाम्रो भूगोल
0: नमस्कार। कार्यक्रम हाम्रो भूगोलबाट प्रत्येक शनिबार बिहान यसै समयमा प्रसारण हुने कार्यक्रम हाम्रो भूगोल तपाईँहरूको आफ्नै कार्यक्रम हो।
1: हाम्रो भूगोल र भूगोलभित्रका विषयवस्तु लगायत संस्कार र संस्कृतिका बारेमा जानकारी गराउनु कार्यक्रमको उद्देश्य हो। त्यसैले हामी तपाईँहरूकै गाउँ ठाउँमा आएर त्यहाँको विविध पक्षलाई नियाल्दै कार्यक्रम तयार पार्दछौँ। यसमा तपाईँहरूको साथ पनि अवश्य चाहिन्छ हामीलाई।
0: हामी कहिले पूर्व त कहिले पश्चिम, कहिले उत्तर त कहिले दक्षिण भेगमा बसोबास गर्नुहुने तपाईँ माझ प्रत्यक्ष भेटघाटमा आइपुग्छौँ आउने कोसिस गर्नेछौ।
1: आज हामी तपाईँहरूलाई काठमाडौँको एउटा प्राचीन धार्मिक स्थल मेपी मन्दिर लिएर जाँदैछौ।
0: काठमाडौँ सहरको उत्तरतिर विष्णुमती नदीबाट करिब 200 मिटर पूर्वमा अवस्थित एउटा सानो डाँडोमा मेपी मन्दिर रहेको छ। काठमाडौँ उपत्यकाको घना बस्ती भएको क्षेत्र नजिक करिब 32 रोपनी क्षेत्रफलमा फैलिएको डाँडोमा उक्त मन्दिर र वरपर जंगलले ढाकिएको क्षेत्र धार्मिक सांस्कृतिक स्थल जहाँ व्यायाम आदिका लागि खुल्ला क्षेत्रको रूपमा छ। मेपीलाई योगाम्बर ज्ञानेश्वरी पनि भनिन्छ। योग साधनाद्वारा स्वस्थ बनेको तन र मनमा नै ज्ञान मौलाउन सक्दछ भन्ने विश्वासको रूपमा रहेको मेपीको देवमूर्तिलाई धेरै जसोले देवी वा अजिमाको रूपमा पनि पुज्दछन्। उक्त देवी वा देवस्थलको स्थापना कहिले भयो भन्ने कुरा अनुसन्धानकै रूपमा रहेको छ, तर काठमाडौँ उपत्यका भित्रको अत्यन्त प्राचीन शक्तिपीठ भएको कुरामा कुनै शंका छैन। पहिले सानो रूपमा रहेको उक्त मन्दिर विक्रम सम्बत 2055 सालमा दुई तले पित्तलको छाना हाली ठूलो मन्दिरको रूपमा निर्माण गरिएको हो। मेपीको प्रसाद पूर्ण आस्थाका साथ ग्रहण गरेमा जस्तो सुकै रोग पनि निको हुन्छ भन्ने जनविश्वास रहिआएको छ।
1: काठमाडौँ उपत्यका भित्र धर्म संस्कृति धरोहरको रूपमा रहेको असंख्य मन्दिर चैत्य तथा गुम्बाहरू मध्ये उक्त मन्दिरको आफ्नै विशेषता रहेको छ। पाटनको रातो मच्छिन्द्रनाथको मूर्ति लगायत काठमाडौँ जनबहालको सेतो मच्छिन्द्रनाथ, किर्तिपुरको बाघ भैरव नालाको करुणामय, चोभार करुणामय र विजेश्वरीको मूर्ति बनाउन र मर्मत सम्भार गर्न आवश्यक पर्ने माटो उक्त मेपी मन्दिर रहेको डाँडाबाटै लाने चलन अझै पनि कायमै छ।
0: यस्तो पवित्र भूमिमा दिनहुँ भक्तजन पर्यटकहरू र आम नागरिकहरू धार्मिक भावना व्यक्त गर्नुका साथै प्रातकालीन पदयात्रा तथा योग गरी शारीरिक मानसिक र आध्यात्मिक आनन्द प्राप्त गर्दै आइरहनु भएको छ। उक्त ठाउँमा पुग्नका लागि सामाकोशी भएर जान सकिन्छ भने अर्को बाटो नयाँ बस पार्क बालाजू चोकबाट विष्णुमती किनार भएर पनि पुग्न सकिन्छ। हरियाली जंगल माझ रहेको मेपी मन्दिर पुग्नलाई जंगलमा दुईतिर सिडीवाला बाटो बनाइएको छ। आजको कार्यक्रममा उक्त मन्दिरमा आई अध्ययन गरिरहनु भएका र घुम्न आउनु भएका पर्यटकको आवाज समेटेर तयार पारेको एक रिपोर्ट, मन्दिरमा देवपाल बस्दै आउनु भएकी लक्ष्मी महर्जनसँग गरिएको छोटो कुराकानी र जनधारणा प्रस्तुत गर्नेछौ। हामीलाई सुनिरहनु होला। कार्यक्रमको शुभारम्भमा जनधारणा।
2: मेरो नाम पुरुषोत्तम दुवाडी, मेरो घर धादिङ। म अहिले काम गर्दैछु, एउटा जागिर गर्दैछु भनौँ न, कार्गोमा। म पनि विदेशबाटै फर्केको, अब त्यहाँको वातावरण त्यस्तै भयो, मिलेन, बिरामी बिरामी पनि भयो, त्यही भएर नेपाल राम्रो छ, धेरै राम्रो छ विदेशभन्दा।
3: कहाँबाट भन्नुहुँदैछ? हाम्रो गाउँ त बजार, छोरी छ, अब जान त जान्छु, आउँदा आउँछु छोरीभित्र, यहीँ होला होइन रमाइलो त, बजाङ त बजाङै हो, दुख छ, काम खेतीपाती लाउनु पर्छ। यो पालि आएको थियो मैकीमा, लाग्छ लाग्छ त, यो सन्त छैन, आँखा यो कमजोरी छ, जो त आएको थियो अब हस्पिटल जाइ, अब ज्यादा लाग्दो पैसा पनि पैसा छैन।
4: मेरो नाम बिन्दा भट्ट, मेरो घर गोर्खा, यहाँ चाहिँ नाम त सुनेको थिएँ पहिलोचोटि आएको, डाँडामा रहेछ, रमाइलो ठाउँमा रमाइलो लाग्यो, वरपर हरियाली स्वच्छ हावा, अचम्म थिएन यहाँ। हजुरहरू पनि आउन चाहनुहुन्छ भने घुम्न आउन सक्नुहुन्छ, मन्दिर डाँडामा छ, हरियाली छ चारैपट्टि, रमाइलो ठाउँ रहेछ, मन्दिर दर्शन गर्न पनि भयो, आउन सक्नुहुन्छ हजुरहरू।
5: मेरो दावालामा, म फर्स्ट टाइम हो, त्यताबाट काम पनि थियो, अनि त्यहाँबाट यहीँबाट फेरि यसो हेरेँ, शीतल हरियाली पनि देख्यो, त्यही कारणले चाहिँ म माथि मन्दिर एकचोटि पुगौँ न भनेर। रमाइलो छ, म चाहिँ माला व्यवसायी, बुद्धचित्त त्यो महँगो पनि हुन्छ तर हुर्काउने लागि अब माटो बिना पनि हुन्छ. अब माटो त्यसमा कालो पनि धेरै कालो पनि त्यो राम्रो भएन, अलिकति बालुवा कलर सबै मिसिएको माटो भयो भने अब त्यसमा मलहरू पनि अलिकति मिलाएर हाल्नु सक्यो भने चाँडै हुर्किने हो. अहिले त सबैले अब जस्तो नर्सरीदेखि सबै अब आफैले घोरिराख्नु भएको, मेहनत गर्न सक्नु पर्यो. बाहिर जति मेहनत हाम्रो नेपालमा आफ्नै घरमा गऱ्यो भने आफ्नै देशमा गऱ्यो भने किनकि त्यहाँभन्दा डबल हुन्छ.
4: मेरो मन्जु खड्का बाँसबारी, नाम त सुनेको थिएँ तर आउन चाहिँ फर्स्ट टाइम नै आएको. आफूलाई परेपछि चाहिँ थाहा भएको ठाउँ चाहिँ यो पऱ्यो. माथि उच्चोमा पनि भयो, हाम्रो घरबाट नजिक पनि भयो, अनि त्यही भएर चाहिँ यतातिर लोकेसन चुज गरेको. एकदमै रमाइलो, आनन्दको चिसो हावा आउने.
6: सुनाम चिनकाजी महर्जन, ठेगाना यी सोरोबरामा माइती. पहिला त पर्खाल थियो, पर्खालको घेरिरहेको थियो. अब यो बनाएको भयो 55 साल. अहिले बस्ती बढ्यो, भक्तजन पनि धेरै आउनु थाल्यो. आउनु असन दिनु छ, सबैबाट आउँछ. आउनु पाखलाले पनि पूजा गर्न आउनुहुन्छ, कोही आफ्नो मन खुसी हिसाबले पनि आउनुहुन्छ.
1: यो जनधारणा पछि मेपी मन्दिर आई अध्ययन गरिरहनु भएका र घुम्न आउनु भएका व्यक्तिको आवाज समेटेर तयार पारिएको रिपोर्ट प्रस्तुत गर्दैछौ.
0: अनगिन्ती मठ मन्दिरले सजिएको उपत्यका हो काठमाडौँ. पवित्र तपोभूमि, ज्ञानभूमि अनि आस्था र विश्वासले युक्त काठमाडौँ उपत्यका प्राचीन परम्परा, इतिहास र धर्मको संगम स्थल पनि हो. काष्ठकला, वास्तुकला, प्रस्तर कलाले सजी सजावट, यहाँका अमूर्त कलाले विश्व समुदायको मन जितेको मात्र छैन, लोभ्याइ रहेको पनि छ. यिनै मध्ये एक हो मेपी. हरियाली र शान्त वातावरण रहेको सामाखुसी क्षेत्रको पहाडी थुम्को उचाइमा अर्थात् टुप्पोमा रहेको उक्त मन्दिरमा बिहानको पूजा दर्शन र विशेष चाड पर्वमा भक्तजनको घुइचो लाग्ने गर्दछ भने अन्य समयमा पनि मनको शान्ति खोज्नेहरू, धार्मिक पर्यटकहरू, विवाह व्रतबन्ध गर्नेहरू लगायत हाइकिङ र नयाँ ठाउँ घुम्न रमाउनेहरू मन्दिरमा पुगेकै देखिन्छ. त कोही त्यहाँको शान्त वातावरणमा ध्यान योग साधना गर्छन् भने कोही आफ्नो अध्ययनलाई पनि निरन्तरता दिइरहेका छन्। यसै सिलसिलामा तनहुँ घर भई काठमाडौँ रानीबारी बस्दै आउनुभएका विष्णुराज सिग्देल आफ्नो अध्ययनलाई निरन्तरता दिनका लागि यस्ता ठाउँ रोज्ने गरेको कुरा हामीसँगको भेटमा बताउनु भयो.
7: मेरो चाहिँ विधा भनेको अध्यात्म हो, पुस्तक अध्ययन हो, पढाइ लेखाइ हो. त्यसकारण ती क्षेत्रलाई चाहिँ मैले बढी नै माया गर्नुपर्छ भनेर म यस्तै मन्दिर, गुम्बा, चैतन्यहरूलाई चाहिँ बढी मन पराउँछु. किन भन्दा यिनले होइन एक खालको चाहिँ आनन्द दिन्छ भन्ने नै लाग्छ. त्यो हिसाबले पनि यस्ता धार्मिक तीर्थस्थलहरूलाई मैले बढी मन पराउने हुनाले हामी यस्ता गुम्बा चैतन्यहरू रोज्ने गर्छौँ.
0: काठमाडौँको भूगोललाई सबैले माया गर्नुपर्छ भन्ने बारेमा जोड दिनुहुन्छ पुनः एकपटक सिग्देल.
7: देशको एउटा सेन्ट्रल पोइन्ट हो काठमाडौँ भन्नेको. काठमाडौँ असाध्यै हामी सबैले माया गर्नुपर्ने ठाउँ हो, हामी सबैले माया गर्नुपर्छ. यो देशको एउटा सिटी हो, यहाँ चाहिँ धेरै जात जातिहरू छन्, धेरै भाषा धर्म लिङ्ग छन्, यो भूगोल पनि असाध्यै मिलेको छ. यहाँनिर बस्न पाउन यो देवभूमि हो सबैले परिभाषित गरेकै छन्.
0: आज भोलि धेरै युवाहरू विदेश पलायन हुने भएर गाउँघर शून्य हुने अवस्थामा छ भने संस्कार संस्कृति पनि लोप हुने अवस्थामा छ. त्यसैले क्षमतावान युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न वर्तमान सरकारलाई आग्रह गर्नुहुन्छ. फेरि एकपटक सिग्देल.
7: क्षमतायुक्त एउटा चाहिँ देशको लागि उन्नति प्रगति गर्ने श्रम गर्नुपर्ने दैनिक जसो हजारौं जल्दा बल्दा युवाहरू विदेश गएको अवस्था अहिले पनि छ. नयाँ सरकारबाट हामीले धेरै कुराको आशा गरेका हौ र त्यो हुन त समय आउँदै होला, त्यसलाई पनि हामीले चाहिँ धैर्य गर्नुपर्ने होला. त हाम्रो भावना त के हो त भन्नु होला भने सानै तहको भए तापनि यो सरकारले रोजगारीको व्यवस्था गरिदिएको भए हुन्थ्यो भन्ने मलाई लाग्यो. हो
0: गोरखा घर भई हाल काठमाडौँको लोलाङ बसोबास गर्दै आउनुभएका किशोर भट्ट उक्त ठाउँ आफूलाई पहिले थाहा नभएको र आउँदा अत्यन्त शान्त मनमोहक रहेको महसुस गर्नुहुँदै अरूलाई पनि यो ठाउँमा आउनका लागि आग्रह गर्नुहुन्छ.
8: यो ठाउँ पहिला मलाई चाहिँ थाहा थिएन, तर अरू मन्दिरहरू चाहिँ थाहा छ, तर यो चाहिँ राम्रै रहेछ. जो सिनारीहरू हेर्दाखेरि चाहिँ शान्त ठाउँ, भिडभाड कोलाहलबाट चाहिँ अलिक टाढा माथि आनन्दको ठाउँ रहेछ. यहाँ यो ठाउँमा आउनुहोस्, घुम्नुहोस्, एकदम शान्त रमणीय ठाउँ छ, एकपटक आउनु होला.
0: धादिङ घर भई पढ्ने सिलसिलामा मेपी बस्दै आउनुभएका रोशन दुवाडी मेपी विश्राम स्थलमा आएर बस्दा स्वच्छ वातावरण भएकोले तनाव मुक्त हुने कुरामा जोड दिनुहुन्छ.
9: यही शीतल आनन्द, फ्रेस हावा पाइन्छ नि त यहाँ, त्यही भएर मुड फ्रेस हुन्छ. जतिसुकै प्रेसर भए पनि, जतिसुकै तनाव भए पनि यहाँ आएर बसेपछि आनन्द, शीतल
0: शान्त र स्वच्छ वातावरण कसलाई मन पर्दैन र जसले गर्दा मनका पीडा पनि हटेर जान्छन् कि कसो? रिपोर्ट पछि बेबी मन्दिरमा देवपाला बस्दै आउनुभएकी लक्ष्मी महर्जनसँग गरिएको छोटो कुराकानी कार्यक्रमको अन्तिम सामग्री स्वरूप।
10: सासु ससुर बस्छ, ससुर बितेपछि भाव दिएर मन्दिरमा आएको, अहिले त हामी बस्न आएको।
1: के गर्नुहुन्छ त
10: मन्दिर? सफा गर्ने, त्यही हिँड्दा गर्ने।
1: यो मन्दिर कसरी उत्पत्ति भएको मन्दिर हो कि कस्तो हो यो मन्दिर?
10: अगाडि उसको ठाउँ अहिले बिचमा यहाँ सरेको रे पूजा गरेर
1: कहिले कहिलेदेखि
10: हामीले खोइ थाहै छैन। बाजेको पालोमा हामीले के थाहा छ बुझ्दैन। ससुराहरूले भनेको त्यति हो।
1: के थाहा छ त हजुरलाई?
10: ससुराहरूले पहिला त बजार चारी छैन यहाँ, होइन, पछि मात्रै निट पूजा गर्छ त्यहाँ असनदेखि आउँछ, होइन, पछि मात्रै यहाँ ठाउँ दिएको। पहिला लामाहरू बस्छ
1: कहाँनिर रहेछ?
10: अहिले गुर्बा बसेको पहिला गुम्बा हो यही छ।
1: अब यो मैपी मन्दिर होइन, यो चाहिँ माताको मन्दिर हो
10: जुगाम्बर अजिमा।
1: अजिमा
10: अजिमा
1: भनेको चाहिँ के हो?
10: रातो मसिनहरू कुलदेवता। त्यहाँ पाटनकै केही भयो भने उनीहरू बर्थडेमा दिवालीमा चाडबाडमा यहाँ आउनुपर्छ।
1: अब यहाँ पूजा गर्न आएपछि के चाहिँ पुण्य पाइन्छ? कस्तो खालको पुण्य हुन्छ यहाँ?
10: कोही कोही हराएको, कोही झगडा भएको, होइन,
1: हजुर,
10: त्यही दसा दिसा फाल्ने त्यस्तो आउँछ। बिहा गर्ने, वर्तमान गुफा राख्ने, पूजा गर्न आउँछ।
1: अनि यहाँ मेला पनि लाग्छ होला कहिले?
10: वैशाखमा।
1: वैशाख कहिले?
10: वैशाख पाल्जो पूर्णिमा। पाल्जो पूर्णिमा त्यहाँ नुहाउने जान्छ नि, यो बेलमा जात्रा छ यहाँ। त्यहाँ असनको देउटा ल्याएर जात्रा गर्छ, यो थाप्ने मात्रै हो।
1: दसैँमा पनि आउँछन्?
10: आउँछ। त्यो पाटनको देउटा बिग्रियो भने यहाँ थोरै माटो लान्छ बनाउनलाई। बाजा बजाएर पाँचवटा गुरुहरू बसेर पूजा गरेर जान्छ।
1: हजुर, रात कस्तो माटो छ लान्छ त यहाँबाट?
10: अलिअलि खैरो खैरो छस्तो छ, धेरै छैन, यति मात्रै लान्छ, खालि थाप्नु मात्रै। बनाउँदै उता कोही बनाउँछ, यहाँ त खालि पूजा गर्नु मात्रै।
1: तर यहाँको माटो लगेर गऱ्यो भने चाहिँ राम्रो बन्छ होला?
10: यहाँ सेतो मसिनदार, रातो मसिनदार, त्यो त्यहाँ चोबालको, अहिले भक्तपुरको भीम, चारवटा पाँचवटा हुन्छ। खानेकुरा ल्याएर यहाँ बसेर समय बजी खाएर जान्छ।
1: समय बजी भनेको
10: नेवारी खाना।
1: अनि यहाँ त धेरै मान्छे आउँछन् हो?
10: आउँछ, यो मेलामा चैतमा
1: बिहे गर्न पनि आउँछन्। होइन,
10: जोडी दुईजना मात्रै आएर पनि बिहा गरेर जान्छ।
1: तपाईँहरूसँग आशीर्वाद माग्छन् होला नि त?
10: गुरुले बोलायो भने 5,000 घटी हुँदैन, उनीहरूले 100 रुपियाँ 200 चढाएर बिहा गरेर जान्छ। यहाँ पूजा थालमा पूजा राखिदिने, कोहीले 1,000 कोहीले 500 त्यति दिएर जान्छ। अहिले बाहुन छैन भने मैले सिकाइदिने, गुरुबा बिक्यो, छोरा चाहिँ अफिस जानुपर्छ।
1: कति वर्ष भयो त मैले पुजारी काम गर्न लागेको?
10: भयो 10 वर्ष भयो। पालो पालो छ, हामी 6 जना, हामी जेठाजुको छोराहरू 3 जना, हामी दाजुभाइ 3 जना, 6 जना, कान्छा भाइले पसल छ बस्दैन।
1: तपाईँहरूले यो पुजारी गरे बापत के पाउनुहुन्छ त?
10: बिहा गरे भने पूजा गरेर लिन्छ, अहिले अलिअलि दक्षिणा कति उनीहरूले खुसी छ उसले त्यति दिन्छ, हामीलाई त यति चाहिन्छ भन्दैन, त्यति हो। बाहिर माथि समितिले लिन्छ, भित्रको माथि हामीलाई। जङ्गल जङ्गल छ त्यहाँ, पहिला त्यहाँ भजन गर्छ। यो बनाएको नयाँ, यो पनि नयाँ, तल पनि नयाँ।
1: यो नयाँ चाहिँ के हो? यो बनाएको चाहिँ के हो?
10: यो त भोज गर्ने, यहाँ कुलदेवता छ हामी नेवारहरूको।
1: त्यतिखेर पहिला आउँदाखेरि यो रुख बिरुवा यस्तो चाहिँ थियो कि थिएन त? पहिला
10: छ, पहिला चारै चार, पछि मात्रै बाटो ठुलो भएको। पहिला त यस्तै छ, अहिले त खाली त भयो, एक तला बढी भइसक्यो त्यो खोला।
1: पहिला खोला यहीँ सम्म आउँथ्यो?
10: खुसी हामी मुला पखाल्ने, तरकारी पखाल्ने, अहिले त खाली त भयो, बालुवा छिक्यो, फोहोर भयो।
1: पहिला पहिला सामाकोसी खुब डुबाउँथ्यो रे है?
10: हाम्रो ससुरालाई भनेको त्यो तरकारी बारे जम्मै बगाएर लान्छ रे, सामाकोसी भित्र आउँछ
1: तरकारी फल्ने, अनि खोलाले बगाएर
10: लान्छ, छाप्रा चाहिँ नि बगाएर लगाएको छ, पुरानो माटोको छाप्रा। अहिले मेरो पुरा त सानी छ रे, त समाकुशी बगाएर आएर बोकेर यहाँ बाट ठुलो बाटोमा आयो परे बोकेर हाँस पनि बोक्यो कुखुरा पनि बस्यो जम्मै बगाएको रे एकचोटि रोप्नुलाई हामीले मङ्गाइदियो भने दालभाइहरू बोलाउनु पर्छ हजुर खरपानमा बोकेर बालुवा सबै फाल्नु पर्छ ए
1: खरपानमै बोकेर बालुवा फाल्नुभयो
10: अलि रोपाइँ गर्ने माटो तल बालुवा माथि
1: अब पहिलाको राम्रो कि अहिलेको राम्रो अहिले के भयो राम्रो
10: अहिले राम्रै छ नि पहिला
1: अहिले राम्रो भयो है खोला
10: खोला आउँदैन
1: राम्रो खाल्टो मात्रै भयो
10: पहिला एकचोटि मैले हाँस पालेको खोलामा त्यो बालुवा छिकेको त्यहाँ खोला आयो बगेर यहाँसम्म आइसक्यो अहिले तार राखेमा चढेर आयो
1: कति गाह्रो है
10: अँ
1: अब पूजा आज सकिएपछि के गर्नुहुन्छ त
10: हामी अँ पूजा सकिएपछि सफा गर्ने ताल ताल लाउने त्यति हो बिहान चार पाँच बजे भोज आयो भने दस बजेसम्म अहिले पूजा त्यो भोज छैन भने सात बजे बन्द गर्ने
1: पहिला यो भर्याङ नहुँदा कस्तो थियो त बाटो कस्तो
10: बाटो छ रे इँटाको पहिला अहिले ढुङ्गाको राखेको यहाँ ठाउँको सबै समेत लिन्छ
0: यिनै कुराकानी सँगसँगै आजको लागि कार्यक्रम हाम्रो भूगोलको समय सकिन लागेको छ आज हामीले तपाईँहरूलाई भैपी मन्दिर लिएर आयौं अर्को कार्यक्रममा अर्को कुनै ठाउँ लिएर जानेछौ आजको कार्यक्रम तपाईँहरूलाई कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिक्रिया लेखी पठाउनु हुन नभुल्नु होला यसको लागि हाम्रो इमेल एड्रेस हो कार्यक्रम हाम्रो भूगोल 2019@gmail.com ठेगाना फेरि एक पटक दोहोऱ्याउँदैछौ कार्यक्रम हाम्रो भूगोल HAMRO हाम्रो BHUGOL भूगोल 2019@gmail.com यिनै जानकारीका साथै आजको कार्यक्रम हाम्रो भूगोलबाट प्राविधिक साथी सुलोचना बज्राचार्य र हामी द्वय
1: म विनिता चौधरी
0: अनि म सावित्री केसी बिदा हुन्छौ नमस्कार।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ नेपाली चलचित्र उर्वशीबाट राजेश पायल राई र रजिना रिमालको स्वर, सन्तोष अग्रहरीको रचना अनि सङ्गीत हो वीरेन्द्र अग्रहरीको।

भर्खरै सुनायौ तिमीले दिएको माया चलचित्रबाट दीपक लिम्बू र अञ्जु पन्तको स्वर, मीना सिंहको रचना अनि संगीत हो महेश खड्काको। नेपाली चलचित्रका गीत सुनाउने क्रममा अब सुनाउँछौ स्टुपिड मनबाट स्वरूपराज आचार्यको स्वर, रचना अनि संगीत हो अर्जुन पोखरेलको। यसपछि यहाँले ठिक 10 बजे बिहान समाचार सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले केन्द्रीय समिति सदस्यमा 9 जनालाई मनोनयन गरेको छ। पार्टीको हिजो बसेको केन्द्रीय समिति बैठकले सुनिल लम्साल, सुदन गुरुङ, प्रतिभा रावल, भूपदेव शाह, पुरूषोत्तम सुप्रभात यादव, डाक्टर मनोहर प्रधान, वसुमाया तामाङ, सुरेन्द्र चौधरी र डाक्टर भक्तबहादुर राईलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो। बैठकले पार्टीका विभिन्न पदाधिकारी तथा विभागीय जिम्मेवारी समेत तोकेको छ। सहमहामन्त्रीमा पुरूषोत्तम यादव, कोषाध्यक्षमा डाक्टर मनोहर प्रधान, सहकोषाध्यक्षमा वसुमाया तामाङ, प्रवक्तामा जगदीश खरेल तथा सहप्रवक्तामा डाक्टर नमिता यादव र सुरेन्द्र चौधरीलाई मनोनयन गरिएको महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिनुभयो। सरकारले सार्वजनिक सेवा प्रवाहलाई छिटो, सरल र पारदर्शी र नागरिक मैत्री बनाउन तत्काल सुधारका उपायसहितको सार्वजनिक सेवा तत्काल सुधार योजना 2083 जारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले हिजो मुख्य सचिव स्तरीय निर्णय गर्दै जारी गरेको उक्त कार्ययोजना कार्यान्वयनका लागि सबै मन्त्रालय, सचिवालय, कार्यालय, मुख्यमन्त्री तथा मन्त्री परिषद लगायतका कार्यालयलाई परिपत्र गरेको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट तथा कार्यालयमा तहतका विभिन्न निकायबाट पछिल्लो एक सातामा भएका मुख्य काम र उपलब्धिहरू सार्वजनिक गरिएको छ। हिजो आयोजित नियमित साप्ताहिक मिडिया ब्रिफिङमा कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालले कार्यालयका मुख्य कार्य सम्पादन सार्वजनिक गर्नुभयो। काठमाडौँ उपत्यकाको फोहोर मैला व्यवस्थापनका विद्यमान समस्या, त्यसको समाधान तथा दीर्घकालीन व्यवस्थापनको उपायबारे उच्चस्तरीय अन्तरनिकाय छलफल सम्पन्न भएको छ। हिजो पूर्वाधार विकास मन्त्रालयमा नुवाकोट क्षेत्र नम्बर 1 प्रतिनिधि सभा सदस्य एवं सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको अध्यक्षतामा भएको छलफलमा उपत्यकाका विभिन्न पालिकाका प्रमुख, वातावरण विभागका अधिकारी, फोहोर व्यवस्थापनसँग जोडिएका सम्बन्धित निकायका प्रमुख, फोहोर मैला व्यवस्थापन विज्ञ तथा बन्चरे डाँडा फोहोर मैला व्यवस्थापन स्थलबाट प्रभावित स्थानीयवासीका प्रतिनिधिको सहभागिता रहेको थियो। वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडक खण्डमा राति सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। प्रहरी प्रधान कार्यालयले जारी गरेको विवरण अनुसार काभ्रे पलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट, रोल्पा, पाल्पा र मकवानपुरका विभिन्न सडक प्रभावित भएका छन्। काभ्रे पलाञ्चोक, खुरकोट, नेपालथोक, कटुन्जे बेसी सडक सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखेर साँझ 6 बजेदेखि बिहान 4 बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बिहान 4 बजेदेखि बेलुका 6 बजेसम्म भने सवारी साधन सञ्चालन गर्न दिएको छ। मकवानपुर, नुवाकोट र सिन्धुपाल्चोकका सडक खण्डहरूमा पनि आवत जावत प्रभावित भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका 23 राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम आल मिग मगिर निर्वाचित हुनुभएकोमा उहाँलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। सुदूरपश्चिम प्रदेशका नवनियुक्त 3 मन्त्री र 2 राज्यमन्त्रीले हिजो पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। हिजो साँझ प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा मन्त्रीले प्रदेश प्रमुख नजिर मिया र राज्य मन्त्रीले मुख्यमन्त्री खगराज भट्ट समक्ष शपथ ग्रहण गर्नुभएको हो। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले उच्च अदालत पोखरा र जिल्ला अदालतको हिजो निरीक्षण गर्नुभएको छ। प्रधान न्यायाधीश डाक्टर शर्माले गत वर्ष जेन्जी आन्दोलनका क्रममा आगजनीमा परि क्षतिग्रस्त बनेका अदालत भवनको अवलोकन समेत गर्नुभएको सर्वोच्च अदालतका उप रजिस्ट्रार राजेन्द्र पौडेलले बताउनुभयो। रेडियो नेपालबाट अहिले बिहान 10 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। विश्वव्यापी जलवायु परिवर्तनशीलताको प्रमुख चालकका रूपमा रहेको सुपर एल निनोका कारण नेपालमा सम्भावित जोखिमबाट ऊर्जा संकट देखिन सक्ने जनाउँदै सरकारवालाले चिन्ता व्यक्त गरेका छन्। सुपर एल निनोका कारण तापक्रम बढ्ने, खडेरीको सम्भावना रहने, यसले पानीको स्रोतमा समेत कमी ल्याउँदा ऊर्जा क्षेत्रसहित समग्र सामाजिक आर्थिक प्रणालीमा उल्लेख्य प्रभाव पार्न सक्ने जनाइएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गलाई अहिले आफूले अमेरिकी भूभागका रूपमा हेरेको बताउनु भएको छ। राष्ट्रपति ट्रम्पले इरानले सम्झौता गर्न चाहे पनि आफूले बिना अनुकूलता सम्झौता नगर्ने दावी गर्नुभएको छ। इरानी विदेश मन्त्री अब्बास अराघचीले अमेरिकाले अघि बढाएको आर्थिक दबाव र नयाँ प्रतिबन्धहरू असफल हुने दावी गर्नुभएको छ। तेहरानले अमेरिकी आर्थिक दबावको विरोध गर्दै वार्ताको सम्भावनालाई भने पूर्ण रूपमा अस्वीकार गरेको छैन। यता ओमन र इरानका विदेश मन्त्रीबीच टेलिफोन वार्ता भएको छ। वार्तामा हर्मुज जलमार्गबाट जहाज आवत जावत सम्बन्धी द्विपक्षीय सम्झौता र अमेरिका इरान वार्ता पुनः सुरु गर्ने सम्भावनाबारे छलफल भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

भर्खरै सुनायौं पाण्डव सुनुवार र राम थापाको स्वर नरबहादुरको संकलनमा रहेको लोकगीत। हामी रेडियो नेपालबाट बोलिरहेका छौं र तपाईँहरूलाई करिब बिहानको 11 बजेसम्म लोकगीतहरू सुनाउँछौ। अब सुनाउँछौ उदित नारायण झाको स्वर, संकलन हो शिवशंकरको।

भर्खरै सुनायौँ गौतमराज कर्णिकार र शम्भु थापाको स्वरमा रहेको लोकगीत वासुदेव मुनालको सङ्कलनमा लोकगीतहरू सुनाउने क्रममा अब सुनाउँछौँ प्रवीण गुरुङ र साथीहरूको स्वर सङ्कलन प्रवीण गुरुङकै।

भर्खरै सुनायौँ रामशरण नेपाली र सुभद्रा अधिकारीको स्वरमा रहेको लोकगीत रामशरण नेपालीको सङ्कलनमा लोकगीतहरू सुनाउने क्रममा अब सुनाउँछौँ नवीन किशोर राई र गणेश रसिकको स्वर सङ्कलन हो प्रदीप रिमालको।

भर्खरै सुनायौँ तीर्थकुमारीको स्वरमा रहेको लोकगीत रामहरि गुरुङको सङ्कलन हो। लोकगीतहरू सुनाउने क्रममा अब सुनाउँछौँ पूर्णबहादुर नेपाली र ढुण्डी थुलुङको स्वर, ढुण्डीराज अधिकारीको सङ्कलन।

भर्खरै सुनायो लालबहादुर खातीको स्वर अनि संकलनमा रहेको लोकगीत। लोकगीत सुनाउने क्रममा अब सुनाउँछौ अर्जुन प्रसाद नेपालको स्वर, संकलन गायक स्वयंकै।

भर्खरै सुनायौं मधु छेत्री र सुन्दर श्रेष्ठको स्वरमा रहेको लोकगीत नरेन्द्र जङ बस्नेतको संकलनमा। तपाईँ रेडियो नेपाल सुन्दै हुनुहुन्छ र यति बेला हामी तपाईँलाई लोकगीतहरू सुनाइरहेका छौँ। यो क्रम रहनेछ करिब बिहानको 11 बजेसम्म। अब सुनाउँछौँ सरोज गोपालको स्वर, संकलन गायक स्वयंकै।

अब सुनाउँछौ सिपी लोहनी, अरुणा लामा र साथीहरूको स्वर, प्रदीप रिमालको रचना अनि संगीत हो जयदेवको। यसपछि यहाँले ठिक 11 बजे बिहान समाचार सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: मा संक्रमण हुने गम्भीर प्रकारको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
1: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बङ्गुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
0: जापानिज इन्सेफ्लाइटिस रोगको लक्षण तथा चिन्हहरू:
1: बेसरी टाउको दुख्ने,
0: उच्च ज्वरो आउने,
1: बेहोस हुने,
0: घाँटी अरोरो र कडा हुने,
1: कम्पन हुने,
0: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
0: जापानिज इन्सेफ्लाइटिसबाट कसरी बच्ने? बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट बच्ने प्रमुख उपाय हो।
0: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर, घोडा जस्ता घर पालुवा जनावर र चरा चुरुङ्गीलाई व्यवस्थित ढङ्गले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
0: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरिदिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
0: सधैँ झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बच्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्दछ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
0: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। वर्षाका कारण देशका विभिन्न स्थानमा सड़क अवरुद्ध हुनुका साथै केही सड़क खण्डमा राति सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ। प्रहरी प्रधान कार्यालयले जारी गरेको विवरण अनुसार काभ्रे पलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट, रोल्पा, पाल्पा र मकवानपुरका विभिन्न सड़क प्रभावित भएका छन्। काभ्रे पलाञ्चोकको खुरकोट नेपाल थोक कटुन्जे बेसी सड़क सम्भावित बाढीको जोखिमलाई मध्यनजर राखेर साँझ 6 बजेदेखि बिहान 4 बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बिहान 4 बजेदेखि बेलुका 6 बजेसम्म भने सवारी साधन सञ्चालन गर्न दिइएको छ। मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण राति 5 बजेदेखि बिहान 5 बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। नुवाकोटको टोखा छहरे सड़क खण्डमा अत्यावश्यक सेवा बाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधनको राति 10 बजेदेखि बिहान 5 बजेसम्म आवागमन बन्द गरिएको छ। उक्त सड़कमा अर्को सूचना जारी नभएसम्म कुनै किसिमका सवारी साधन चलाउन नपाइने जनाइएको छ। इलाम नगरपालिका 9 राजदुवालीमा हिलो जमेर मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त स्थानमा वैकल्पिक बाटो रहेको जनाइएको छ। सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका 2 कोदारी स्थित अरणीको राजमार्गमा इगु पहिरो, सोही गाउँपालिका 2 लिपिङ स्थित सड़क भाँसिएपछि उक्त राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। रसुवाको उत्तर गया गाउँपालिका 5 खाल्टे स्थित त्रिशुली मैलुङ स्याफ्रुबेसी सड़क खण्ड त्रिशुली नदीले कटान गरेपछि सो सड़क पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै पहिरो खसेपछि म्याग्दीको बेनी जोमसोम र मनाङको चामे बेसी सहर सड़क पूर्ण रूपमा अवरुद्ध भएका छन्। म्याग्दीको रघुगङ्गा गाउँपालिका 2 बैसरी स्थित बेनी जोमसोम सड़क खण्डमा आज बिहान करिब 5:30 बजे सड़कमाथिबाट लेदोसहितको पहिरो खसेपछि सड़क अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। त्यसै गरी मनाङको नासो गाउँपालिका 3 खोत्रोमा आज बिहान 3 बजे खसेको पहिरोले चामे बेसी सहर सड़क पूर्ण रूपमा अवरुद्ध भएको छ। अवरुद्ध दुवै सड़क खुलाउने प्रयास जारी छ। काठमाडौँ महानगरपालिका 10 शङ्खमूल स्थित भ्याली बोइज होस्टेलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ। घटनामा संलग्न भएको अभियोगमा एक किशोर पक्राउ परेका छन्। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार दाङको घोराही उपमहानगरपालिका 17 स्थायी बासिन्दा 22 वर्षीय बसन्त कालाथोकीलाई हिजो बिहान होस्टेलमै 18 वर्षीय किशोर र 20 वर्षीय प्रमित पटेलले कुटपिट तथा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका थिए। गम्भीर घाइते कालाथोकीको मीन भवन स्थित निजामती कर्मचारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। घटना लगत्तै प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले बाराको कलैया उपमहानगरपालिका 3 घर भएका 18 वर्षीय किशोरलाई पक्राउ गरेको हो। घटनामा संलग्न भएको आरोपमा अन्य 5 जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार रहेका प्रमित पटेलको खोजी भइरहेको छ। बितेका 4 महिनामा देशका विभिन्न भागमा 5,000 भन्दा बढी विपदका घटना भएका तथा तिनमा 250 जनाको मृत्यु भएको छ। गत वैशाख 1 भदौ 5 गतेसम्म देशभर 5,014 विपदका घटना भएका छन्। ती घटनामा 250 जनाको मृत्यु, 8 जना बेपत्ता र 1,607 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपदबाट उक्त अवधिमा 6,272 परिवार प्रभावित भएका छन्। यस अवधिमा सबैभन्दा बढी आगलागीका 1,136 घटना भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका 23 राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम आलमगीर निर्वाचित हुनुभएकोमा उहाँलाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले नवनिर्वाचित राष्ट्रपति आलमगीरलाई नयाँ जिम्मेवारीका लागि सफलताको शुभकामना व्यक्त गर्नुहुँदै नेपाल र बङ्गलादेश बीच लामो समयदेखि कायम मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने नेपालको प्रतिबद्धता दोहोर्याउनु भएको छ। विश्वव्यापी जलवायु परिवर्तनशीलताको प्रमुख चालकका रूपमा रहेको सुपर एल निनोका कारण नेपालमा सम्भावित जोखिमबाट ऊर्जा संकट देखिन सक्ने जनाउँदै सरकारवालाले चिन्ता व्यक्त गरेका छन्। सुपर एल निनोका कारण तापक्रम बढ्ने, खडेरीको सम्भावना रहने र यसले पानीको स्रोतमा समेत कमी ल्याउँदा ऊर्जा क्षेत्र सहित समग्र सामाजिक आर्थिक प्रणालीमा उल्लेख्य प्रभाव पार्न सक्ने जनाइएको छ। जलस्रोत, कृषि, ऊर्जा, खाद्य सुरक्षा तथा जनजीविकामा पर्न सक्ने जोखिम न्यूनीकरणका लागि राष्ट्रिय स्तरमै पूर्व तयारी आवश्यक रहेकामा यस क्षेत्रका विज्ञ तथा सरकारवालाले जोड दिएका छन्। र अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्गलाई अहिले आफूले अमेरिकी भूभागका रूपमा हेरेको बताउनु भएको छ। राष्ट्रपति ट्रम्पले इरानले सम्झौता गर्न चाहे पनि आफूले बिना अनुकूलता सम्झौता नगर्ने दावी गर्नुभएको छ। इरानी विदेश मन्त्री अब्बास अराघचीले अमेरिकाले अघि बढाएको आर्थिक दबाव र नयाँ प्रतिबन्धहरू असफल हुने दावी गर्नुभएको छ। तेहरानले अमेरिकी आर्थिक दबावको विरोध गर्दै वार्ताको सम्भावनालाई भने पूर्ण रूपमा अस्वीकार गरेको छैन। यता ओमान र इरानका विदेश मन्त्री बीच टेलिफोन वार्ता भएको छ। वार्तामा होर्मुज जलमार्गबाट जहाज आवत जावत सम्बन्धी द्विपक्षीय सम्झौता र अमेरिका इरान वार्ता पुनः सुरु गर्ने सम्भावनाबारे छलफल भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। यो सँगै बिहान 11 बजेको समाचार सकियो। यसपछि समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: सुन्दै हुनुहुन्थ्यो 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेड नेपालबाट बोलिरहेका छौँ। यहाँहरूलाई हार्दिक स्वागत गर्छौँ। प्रविधि संयोजनमा लक्ष्मण विष्ट अनि उद्घोषणतर्फ अर्जुन श्रेष्ठ र म रुक्मिणी पोखरेल अब प्रस्तुत गर्दैछौँ रेड नेपालबाट दिउँसो 2:15 बजेसम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी। केही बेरमै यहाँहरूका माझमा राख्नेछौँ कार्यक्रम जीवनयात्रा। 12 बजे समाचार सुन्नुहुनेछ। 12 बजेको समाचारपछि घर संसार कार्यक्रम सुन्नुहुनेछ। 1 बजे समाचार सुन्नुहुनेछ। 1:05 कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 1:30 नाटक चाहनाका दुई किनारा शीर्षकमा सुन्नुहुनेछ। 2 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसै बिच दिउँसो 3 बजे, अपराह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। हामी सार्वजनिक सेवा प्रसारण रेड नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूका माझमा राख्दैछौँ कार्यक्रम जीवनयात्रा।

0: साँचो साथी त्यो होइन जसले केवल सफलतामा हात मिलाउँछ, साँचो साथी त त्यो हो जसले सङ्घर्षको हरेक घुम्तीमा काँधमा काँध मिलाएर हिँड्छ। नमस्कार अनि हार्दिक स्वागत छ रेडियो नेपालको 98.1 र 103 मेगाहर्ज तथा अनलाइन मार्फत www.radionepalonline.com www.radionepal.gov.np मार्फत हामीलाई सुनिरहनु भएका सम्पूर्ण श्रोताहरूमा हरेक शनिबार यसै समयमा आउने जीवन यात्रामा तपाईँहरूको साथमा छु म प्रस्तुता रमा ढुङ्गाना र प्रविधिमा सहयोग पुर्याइरहनु भएको छ मोहम्मद असलमले। जीवनको यात्रामा सफलता पाउनु ठुलो कुरा हो तर त्यो सफलताको शिखरसम्म पुग्दा 20 वर्षसम्म अटुट विश्वासका साथ एउटै साथीलाई साथमा पाउनु अझै ठुलो सौभाग्य हो। आज हामीसँग स्टुडियोमा हुनुहुन्छ गङ्गापुरमा विगत 20 वर्षदेखि क्युटी केयर ब्युटी हब एन्ड ट्रेनिङ सेन्टर मार्फत सेवा दिँदै आउनु भएकी ब्युटिसियन चन्दा पुनज्यू अनि उहाँकी अनन्य मित्र डिनाज फेसन हाउसकी सञ्चालक तथा IIFT की फेसन डिजाइनिङ शिक्षिका दिना गुरुङज्यू। गङ्गापुरको आसपासमै व्यवसाय, विगत 20 वर्षदेखि एउटै घरको बसाइ र सुरुवाती सङ्घर्षदेखि आजको सफलतासम्मको यो लोभ लाग्दो सहयात्राको कथा सुनौ उहाँहरूकै मुखबाट। सर्वप्रथम यहाँहरू दुवैजनालाई कार्यक्रममा स्वागत छ।
1: धन्यवाद हजुरलाई पनि।
2: थ्याङ्क यू सो मच रामाजी।
0: तपाईँहरूको बाल्यकालको कुराबाट नै सुरु गरौँ। तपाईँहरूको जन्म कहाँ भयो, बाल्यकाल कस्तो बित्यो त?
1: जन्मको कुरा गर्नु पर्दा चाहिँ म नेपालगञ्ज खजुरा बाँकेमा जन्मेको, त्यहाँ चाहिँ मेरो मामाको घर थियो, म चाहिँ मामाको घरमै जन्म लिएको। त्यस पछाडि नेपालगञ्ज धम्बोजी स्कुलमा पढे र पढ्दै गर्दा मेरो बुवा चाहिँ नेपाल पुलिस फोर्समा भएको कारणले हाम्रो बुवा जता जता जानुहुन्थ्यो हामी त्यति सिफ्ट भएर पढ्दै जान्थ्यौँ र त्यही क्रममा म चाहिँ बिरगञ्जसम्म आइपुगेँ र बाल्यकाल त एकदमै रमाइलै रह्यो मेरो। एकदमै म अलिकति बदमास, अलिक चकचके, मलाई चिन्नेले चाहिँ अलिकति चकचकेकै रूपमा चिन्नुहुन्छ।
0: र डिना म्यामको पनि सुनौ।
2: काठमाडौँमै जन्म हो मेरो चाहिँ, काठमाडौँमै हुर्के, एकदम बाल्यकाल पनि एकदमै रमाइलो, मेरो दिदी एउटा भाइ एउटा राम्रैसँग बित्यो। अनि पछि चाहिँ मेरो बिहा भएपछि चाहिँ मेरो हस्बेन्ड चाहिँ सशस्त्रमै हुनुहुन्थ्यो, त्यही बिरगञ्जमा हामी जाँदाखेरि चाहिँ चन्दासँग भेट भयो र अहिलेसम्मको यात्री हाम्रो 20 वर्ष भयो नि, हामी अहिलेसम्म सँगै छौँ र एकदम खुसी पनि लाग्छ।
0: हजुर, बरु जीवन साथीको त्यस्तो मिस हुँदैन होला, साथीको एकदम मिस हुन्छ।
1: मलाई गाह्रो अप्ठ्यारो पर्दा सुनाउने को त एउटा साथी हुनुपर्छ भन्छ नि, त्यो एकदमै स्पेसल मात्रै होइन कि एकदमै महत्वपूर्ण साथी नै हो। मलाई प्रब्लम केही भयो भने फर्स्टमा म कसैलाई सेयर गर्दिनँ, मेरो बुवा मम्मी मेरो आफन्ती म कसैलाई पनि गर्दिनँ। मेरो पहिलो मेरो दुःख होस् चाहे सुख होस् सेयर गर्ने नि उनै साथी हो। र फेरि अर्को कुरा भन्नु पर्दा अहिले पनि हामीले एकले अर्कालाई तपाईँ भनेर रिस्पेक्ट गर्छौँ। धेरै मनमिल्ने भएपछि त हुन्छ भन्छ नि, त्यो आजसम्म आएको छन्। एकले अर्कालाई रिस्पेक्ट गर्दै हामी यहाँसम्म आइपुगेका छौँ।
0: हजुर, विवाह भइसके पछाडि चिन्जान भयो तपाईँहरूको होइन, त्यतिखेर चाहिँ तपाईँहरूले यो क्युटी केयर र डिनाज फेसन हाउस सुरु गर्नु भएको थियो?
1: थिएन, हामी सँगै साथी भइसकेपछि ल केही त गर्नुपर्छ भन्ने भयो, पढ्दै थियौँ त्यति बेला। उहाँले चाहिँ सिलाइ सम्बन्धी उहाँलाई धेरै इन्ट्रेस्ट, मैले नै भने मेरो साथी भएको कारणले, अनि मलाई चाहिँ यो ब्युटी पार्लरमा धेरै इन्ट्रेस्ट भएर सिक्न त हामी सँगै ब्युटी पार्लर सिक्न गयौँ बिरगञ्जमा। तर पछि चाहिँ उहाँलाई चाहिँ त्यसमा बढी इन्ट्रेस्ट भएर त्यो पेसालाई चुज गर्नुभयो भने म चाहिँ यो ब्युटी पार्लर सम्बन्धी मनपर्ने भएर म चाहिँ यता लागे। तपाईँले पर्सनल डिजाइनर राख्नु भएको छ हो भनेर हरेक ठाउँमा सोध्नुहुन्छ, तर मेरो पर्सनल होइन, मेरो साथी नै डिजाइनर हो, उहाँले मेरो कपडाको डिजाइन गर्नुहुन्छ। ल है, मलाई कस्तो सुहाउँछ बनाइदिनु जुन इभेन्टमा रातारात, यो होइन कि कुनै ठाउँमा उहाँले मलाई एक घन्टामै कपडा आफ्नै हातले सिलाएर तयार पार्नु भएको छ, कुनै ठाउँमा मैले उहाँलाई तयार पारेर पठाएको छु। यस्तो राम्रो हाम्रो कन्भर्सेसन छ नि, म आफैलाई यस्तो साथी पाउँदा एकदमै भाग्यमानी लाग्छ।
0: तपाईँहरूको चिन्जान चाहिँ कति वर्षको उमेरमा भयो?
1: हाम्रो यस्तै थियो होला, म 14 वर्षको जस्तो थिएँ। मित्रताको नाता 20 वर्षदेखि यति धेरै अट्याचमेन्ट, साथी त थुप्रै हुन्छन्, स्कुलमा हुन्छन्, बाहिर हुन्छन्, तर हाम्रो जस्तो साथी एक अर्काको दुःख बुझ्दै जाने, एक अर्काको भावना बुझ्दै जाने र सायद हाम्रो साथी यतिसम्म निरन्तर हुनु पनि मेरो हरेक कुरालाई, मेरो कमी कमजोरीलाई उहाँले एक्सेप्ट गर्ने र तपाईँको यो ठिक छैन नि भन्ने होइन, र उहाँको चाहिँ मैले केही पनि कमी कमजोरी देख्दिनँ, उहाँले चाहिँ मलाई झेल्नु भएको छ। झेल्दिने साथी पाउनु भनेको त म चाहिँ आफूले आफूलाई एकदमै लक्की सम्झिन्छु। यसो साथीहरू भगवान्जीले गिफ्ट गरेपछि मात्रै पाउने हो।
0: डिनाजी, फेसन डिजाइनिङ तर्फ तपाईँको इच्छा रह्यो होइन, फेसन डिजाइनिङ तर्फ लगाव हुनुको कारण चाहिँ के थियो होला त?
2: किनकि बच्चैबाट त्यो भित्रैबाट आउने के, त्यो सानै हुँदा पनि मैले मम्मीको साडीहरू काटेर आफै नसिक्दा पनि आफ्नो एउटा इमेजिनमा पनि फ्रकहरू बनाउने, पहिला मिसिन थिएन होइन, हातैले पनि त्यो चौबन्दी चौरी चोलहरू सिलाउने बिस्तारै बिस्तारै गरेँ। सिएमएहरू यस्तोहरू पढेँ, सबै पढेँ, तर पनि मेरो चाहिँ खालि सिलाइमा जाने, अनि गर्दा गर्दा पछि चाहिँ मेसिन किनेर काम गर्न थालेँ होइन। काम गर्दा गर्दै त्यही बेला नै मेरो चाहिँ बिहा भएर म बिरगन्जपट्टि लाग्यो। बिरगन्जमा पनि मैले मेसिन किनेर रुममा चाहिँ सिलाउँथेँ। पार्लरपट्टि चाहिँ मेरो एउटा पनि इन्ट्रेस्ट थिएन, तर उसको लागि मात्र म पार्लर सिक्न गएको थिएँ।
1: साथीको लागि
2: म, किनकि उसलाई साथी चाहिने, ऊ साथी बिना एकछिनमै हिँड्न नसक्ने, उसको लागि मात्र म पार्लर सिक्न गयो। मैले अहिलेसम्म ट्रेनिङ गर्न नै आउँदैन, पार्लरको सर्टिफिकेट छ मसँग। मेरो चाहिँ फेसन डिजाइनिङ नै खै किन त्यसमै बढी सोख भयो। नारी किताब किन्थेँ, नारी किताब हेर्थेँ, किनकि पहिला त नेटहरू अलिक थिएन। त्यसपछि चाहिँ बिरगन्जमै बस्दाखेरि केही गरौँ भन्दाखेरि उसले चाहिँ त्यही बिरगन्जमै सानो पार्लर खोल्यो। मैले त्यही फेरि सँगै सिलाइ पसल खोले, तर 3-4 महिना पनि गर्न पाएन, हाम्रो फेरि पोस्टिङ भयो। त्यसपछि म काठमाडौँ आएँ, ऊ फेरि नेपालगञ्ज नै गयो। हामी फोनमा यति कुरा गर्थ्यौँ कि बिहानदेखि बेलुकासम्म फोनमै हुन्छ।
1: हामीले होइन यो भाले पोथी सिम भन्ने पाउँथ्यो नि, एनसेलले दिन्थ्यो त्यो सिम किनेको थियो होइन। अनि यति धेरै कुरा गर्ने कि अब कसैले पनि ट्रस्टै गर्दैन, केटी साथीसँग पनि यति लामो कुरा हुन्छ भन्ने त्यो टाइपको हुन्थ्यो। अनि फेरि बिरगन्जमा हुँदाखेरि पनि हामी दिनभरि सँगै हुन्थ्यो के, अहिले पनि हामी दिनभरि साथमा हुन्छौँ होइन। थुप्रैले हामीलाई मदन कृष्ण सर र हरिवंश जीको उदाहरण दिनुहुन्छ, महजोडी भन्नुहुन्छ। साँच्चै कि हाम्रो बाहिर नआएर मात्रै हाम्रो महजोडी नै हो के। गुड मर्निङ म उसको फेस हेरेर गर्छु, उसले मेरो फेस हेरेर गर्छ। गुड नाइट म उसको फेस हेरेर गर्छु, उसले मेरो फेस हेरेर गर्छ। अब दिउँसोमा एकछिन छुट्टिन्छ, उहाँ आफ्नो कार्यमा व्यस्त हुनुहुन्छ भने म आफ्नो काममा। अनि थुप्रै इभेन्टहरू अहिले हामीले लिएको छ, सँगै कोलाबोरेसनमै छ के।
3: हजुर चन्दाजी, मलाई सोध्न मन लाग्यो, 24 घन्टा सँगै फोनमा कुराकानी गर्दाखेरि चाहिँ अब कहिले काहीँ त हजुरलाई पनि शङ्का हुन्छ नि त होइन? त्यस्तो स्थिति आयो कि आएन तपाईँहरूमा
2: घरमा?
3: हजुर
2: मेरो चाहिँ त्यस्तो शङ्का आएन। मम्मीहरूले उसलाई चिनिसकेको थियो नि त, अरू साथीहरू जल्थ्यो कि कोसँग बोलेको यस्तो, क्लास सकिने बित्तिकै फेरि उहीसँग फोन, ब्रेक हुने बित्तिकै उहीसँग फोन, फेरि छुट्टी हुने बित्तिकै फोन गर्दै घर पुग्थ्यो कि।
3: हजुर
2: साथीहरूले भन्थ्यो किन को हो कि यस्तरी तिमी यस्तरी बोल्छ भन्थे, मेरो साथी हो भनेर भन्थे। खासै त्यस्तो शङ्का यताउता त मलाई चाहिँ केही पनि गाह्रो भएन त्यस्तो। मैले उसलाई फेरि काठमाडौँ बोलाएँ, हाम्रै घरमा त्यही पार्लर राख्न लगाएँ मैले, फेरि त्यहाँबाट फेरि हाम्रो यात्रा फेरि सँगसँगै।
1: अर्को कुरा जस्तो हजुरले फोनको कुरा भन्नु भने, मेरो चाहिँ उसलाई मेरो फ्यामिलीले चिन्नु त भएको थिएन, तर 24 घन्टा दिना भन्दा उहाँलाई नदेखे पनि उहाँलाई फोन नै फोनको मार्फत चिनिसकेको थियो कि, दिना भन्ने चाहिँ उसको साथी हो है भनेर।
3: र एउटा सानो ब्युटी पार्लर, एउटा सानो सिलाई कटिङको पसलबाट आज तपाईँहरू एउटा क्युटी केयर ब्युटी हब ट्रेनिङ सेन्टर र यता हाम्रो डिना म्यामको डिनाज फेसन हाउससम्म आइपुग्नु भएको छ होइन। यो यतिकै त आइपुग्नु भएन, के कस्ता सङ्घर्षहरू थिए त, कस्ता कस्ता दिनहरू चाहिँ तपाईँहरूले बिताउनु भयो?
1: जुन बेला मैले यो फिल्ड चुज गरे त्यो बेलामा चाहिँ यो फिल्डलाई राम्रो मान्ने मान्छे हाम्रो 25% मात्रै हुनुहुन्थ्यो होला मेरो विचारमा। अहिलेको जस्तो बाउले आफ्नो छोरीलाई तिमी सिक पार्लर, दाइले बहिनीलाई, हस्बेन्डले वाइफलाई तिमी यो सिक है, तिमीले यो स्किल गर्यो भने तिमी अगाडि बढ्छौ टाइपको, त्यही बेला कसैले पनि सपोर्ट गर्नुहुन्न थियो। अहिले मेरो सपोर्ट गर्यो भन्दा मेरो साथीले, र त्यति बेला चाहिँ यो फिल्डमा अलिकति नक्कली टाइपको उत्ताउली टाइपको मान्छेले मात्रै यो पेसालाई रोज्छ भन्ने चलन थियो,
3: मानसिकता
1: थियो। र अनि म फेरि बच्चाहरूलाई बोलाएर कपालहरू काटिदिने, मलाई चाहिँ एकदमै इन्ट्रेस्ट बढी थियो, आइब्रोहरू उडाइदिने। अनि उहाँहरूको मम्मीहरू आएर मलाई घरमा गाली गर्न पिट्न आउनुहुन्थ्यो के, अनि म चाहिँ खाटको मुनि
3: लुक्थे,
1: पिटाइ चाहिँ खाएन तर पिट्न आउनुहुन्थ्यो। त्यस पछाडि पछि ट्रेनिङ लिइसकेपछि म गर्छु भनेर मैले 13,000 स्टार्ट गरेँ के। त्यति बेला खासै त्यति महँगो पनि थिएन, तपाईँको अगाडि पछाडिको 1,000 रुपियाँमा त ऐनै आउँथ्यो। अनि क्रिमहरू पनि त्यस्तै सस्तो थियो, कङ्गीहरू 10 रुपिज 5 रुपिजमा पाउँथ्यो। अनि र मेरो गुरु हुनुहुन्थ्यो जुन राधा शर्मा, उहाँले पनि मलाई थुप्रै कुरामा हेल्प गर्नुभयो। अहिले पनि उहाँ मसँगै जोडी नै राख्नु भएको छ, हरेक काम कोलाबोरेसनमै गर्नुहुन्छ। उहाँले त्यति बेला थुप्रै कुरामा हेल्प गर्नुभयो, गर्नुपर्छ नि तिमी गर हामी छौ नि भनेर। अनि त्यति बेला हाम्रो यो नेटहरू थिएन नि त, मोबाइलहरू, यो अहिले त अब कति एडभान्स भइसक्यो, हाम्रो पालोमा चाहिँ त्यस्तो थिएन। हामी चाहिँ किताब हेरेर, एउटा नीरज कुमार सरको सुनन्दा किताब पाउँथ्यो, त्यो हेरेर गर्थ्यौँ, नजानेको कुराहरू सिक्दै गर्थ्यौँ, अगाडि बढ्दै गर्थ्यौँ। थुप्रो सङ्घर्षको कुरा गर्नुहुन्छ भने थुप्रै गऱ्यौँ, टेम्पोमा चढेर जान्थ्यौँ सिक्न, कति हामी टेम्पोमा चढ्ने भाडा चाहिँ सकिन्छ भनेर साइकल किनेको थियौँ दुईजनाले, र दुईजना साइकलमै अप डाउन गर्थ्यौँ के। त्यति बेला चाहिँ
3: त्यतिखेर यो ब्राइडल मेकअपको लागि अफरहरू आउँथ्यो कि आउँदैन थियो?
1: त्यति बेला त यति धेरै आउँथेन नि, मेरो गुरुले लिएको ब्राइडलमा मैले काम गरेँ होला। पर्सनली मैले एउटा पनि ब्राइडल पाइनँ, सुरुमा मैले एउटा पनि ब्राइडल पाइनँ। उहाँले लिएको ब्राइडलमा यसो त्यो पनि साइड मेकअपहरूमा गरिदिन्थे, कोही कोही एकदमै कम मात्रामा हुन्थ्यो। र भाडा तिर्नु पर्दाखेरि यो बिजनेस भन्ने कुरा यस्तो हो, बिजनेसमा पहिला पनि अहिले पनि हामी चाहिँ आफूले आफूलाई के मेकअप माइन्ड गर्नुपर्छ भने मेरो बिजनेसले मलाई दियोस् या नदियोस् मैले चाहिँ यो बिजनेसमा कसरी डटेर बस्छु म कसरी टिक्छु त्यो चाहिँ महत्त्वपूर्ण कुरा हो कि टिक्नलाई चाहिँ हामीले एकदमै सङ्घर्ष गर्नुपर्छ आफ्नै खल्टीबाट हाल्नुपर्ने कुरा हुन्छ होइन र सामान एउटा भइरह हुन्छ अर्को चाहिरह हुन्छ ग्राहकलाई त्यो पुर्याउनलाई चाहिँ एकदमै गाह्रो पर्छ नि
3: र कहिलेबाट चाहिँ स्टाफ राखेर तपाईँले ग्रोथ गर्दै जानुभयो
1: 10 इयर्स त मैले एक्लै गरेँ एक्लै सङ्घर्ष गरेँ रात भनिन दिन भनिन म त यतिसम्मको स्ट्रगल गर्थेँ कि रातभरि पनि जस्तो बाहिर अहिले यो दसैँको बेलामा आउँछ दसैँको बेलामा चाहिँ सबैजना अब कार्यरत हुनुहुन्छ अफिसहरू गर्ने हुनुहुन्छ उहाँको सप्तमीदेखि बल्ल छुट्टी हुने कतिपयको त अझ प्राइभेट भयो भने त त्योभन्दा पछाडि पनि हुन्छ र उहाँहरूलाई अष्टमीको दिनमा एनी हाउ घर पुग्नुपर्छ भनेपछि हामी सप्तमीको छुट्टी भएपछि 4 बजे पछाडिको हाम्रो क्लाइन्टहरू आउन सुरु गर्नुहुन्छ हामी रातभरि नै काम गर्छौँ रातभरि बिहान 4 बजे 5 बजे 6 बजेसम्म काम गरेर 2 घन्टा सुतेर फेरि 8 बजे या फेरि 4 बजेसम्म काम गरेर 4 बजे सुतेर फेरि हामी 6 बजेबाट यसरी स्टार्ट गर्छौँ
3: त्यसरी गरेर तपाईँ यहाँसम्म
1: आइपुगे आइपुगे यसरी यहाँसम्म आइपुग्दाखेरि फर्स्ट त मैले भने नि मैले 13,000 स्टार्ट गरेको मेरो बिजनेस अहिले यहाँसम्म छ र अहिले मलाई मैले कसैको पनि सपोर्ट नलिकन म आफैले कमाउँदै भगवान्ले तपाईँ आँट्नु म पुर्याउँछु भन्ने एउटा तपाईँले सुन्नुभयो होला त्यो चाहिँ 100% हो मेरो लाइफमा कतिपय हुनुहुन्छ हजुर मलाई इन्भेस्टर राख्नु भन्ने पनि व्यक्तिहरू पनि हुनुहुन्छ र त्यो पक्कै ममा केही आर्ट साहस देखेरै उहाँहरू पनि जुड्न खोज्नुभयो होला त्यस्तो चाहिँ मलाई लाग्छ
3: हजुर र यता डिना म्यामको पनि सुनौ डिना म्यामले पनि एउटा सानो सिलाइ कटिङबाट सुरु गर्नुभएको आज डिनास फेसन हाउस चलाएर बस्नु भएको छ विभिन्न इभेन्टहरूमा इभेन्ट पार्टनर पनि बन्नु भएको छ होइन कस्ता थिए त्यति सुरुवाती दिनहरू फर्केर हेर्दाखेरि मलाई यस्तो भएको थियो यो समय चाहिँ मलाई कतिखेर जाला जस्तो भएको थियो त्यस्तो पनि त समय थियो होला नि त
2: मेरो यो फेसन डिजाइनरको यात्रा चाहिँ अलि एकदमै अलि रोचक नै छ भनौँ न मैले आफूले सोचेको चाहेको कुरा यो इच्छा चाहिँ एकदमै मेरो फेसन स्टिचिङ यो सिलाइपट्टि तर मैले गर्छु भने जस्तो चाहिँ मलाई लाग्थेन फेरि तर भित्र मात्र गर्थे तर बाहिर चाहिँ मैले कहिले पनि देखाउन सकिनँ यो कुरा चाहिँ दिन बित्दै जाँदाखेरि मैले गर्दै गयो बिहा पनि भयो सबै राम्रो हुँदै गयो गर्दै गयो तर अगाडि आउन कहिले पनि सकेन यसमा चाहिँ सबभन्दा ठुलो हात मेरो भाइको मेरो भाइ मेरो परिवार होइन उसले गर्दा नै आज म यो ठाउँमा छु किनकि म अगाडि आउनै नसक्ने मान्छे पुस गर्ने कि उसले त जा भने म सक्दिनँ जब मैले 12 क्लियर गरेँ ब्याचलर पढ्ने बेला मैले पिकेमा जोइन गर्ने डिसिजन गरेँ किनकि म मान्छेको मासमा आउनै नसक्ने मान्छे के तर मेरो भाइले सिधा गएर यसलाई डिजाइनिङपट्टि इन्ट्रेस्ट छ उसले चाहिँ पुस गरेर हिँड भनेर त्यहाँ ट्रान्स दिन लगाएर इन्ट्रान्समा पास भएर पनि म जान्न म पिके नै जान्छु म जान्न भने यस्तो मेरो एकदम त्यो थियो जब उसले मलाई फर्स्टचोटि त्यहाँ क्लासमा गएर धकाल्यो म भित्र पसेँ रातो पिरो त्यही अब म नर्भस म सक्दिनँ त्यस्तो हुँदा हुँदा तर बिस्तारै उसैको पुसले गर्दा सोहरू गर्न थाले त्यसपछि अलिकति उभयो गर्दा अहिले यो स्थानमा आउनु नै मेरो परिवार अनि मेरो हस्बेन्ड आर्मी पुलिस फोर्समा हुनुहुन्थ्यो उहाँले राजीनामा दिएर जुन सञ्चय कोसाएर उसले नै भर्ना गरिदियो कि मलाई ब्याचलरमा चाहिँ अनि उसको पनि एकदम ठुलो हात छ मेरो मम्मी ड्याडी मेरो भाइ यहाँसम्म आइपुग्दाखेरि चाहिँ मेरो परिवारले चाहिँ त्यतिसम्म चाहिँ एकदमै गर्नुभएको छ
3: हजुर यहाँहरूका सुरुवाती दिनदेखि अहिलेको अवस्थासम्मको कुराकानी गऱ्यौँ र कुराकानीमा आऊ भने साङ्गीतिक विश्रामको पालो पनि आइसकेको छ तपाईँहरूकै यो जुन मित्रतालाई झल्काउने तपाईँहरूलाई नै मनपर्ने कुन चाहिँ गीत सुन्न र हाम्रो श्रोताहरूलाई सुनाउन चाहनुहुन्छ त
2: मित्रता भनेपछि मित्रताकै गीत जाओस्
1: हाम्रो सुगम पोखरेल सरको
3: हजुर सुगम पोखरेलको कोही त छ भन्ने गीत सुन्न र सुनाउन चाहनुहुन्छ हजुर तपाईँहरूकै रोजाइमा हामी अब यो गीत

0: साङ्गीतिक विश्राम पछाडि फेरि पनि स्वागत छ कार्यक्रम जीवनयात्रामा। कार्यक्रम जीवनयात्रामा आज हामी ब्युटिसियन चन्दा पुन र फेसन डिजाइनर दिना गुरुङसँग उहाँहरूको 20 वर्षे सहयात्राका विषयमा कुराकानी गरिरहेका छौँ। आउनुहोस् यो कुराकानीलाई फेरि पनि अगाडि बढाउँ। अघि हामीले तपाईँहरूको सङ्घर्षको कुराकानी गऱ्यौँ, फेरि यही कुराकानीलाई नै अगाडि बढाउँ। तपाईँहरूले इभेन्टमा जाने, इभेन्ट अर्गनाइजरको रूपमा स्पोन्सर गर्न चाहिँ कहिलेदेखि थाल्नुभयो त?
1: मैले चाहिँ 2014-15 स्टार्ट गरेको यो गर्नलाई चाहिँ, इभेन्टहरूमा काम जस्तो स्पोन्सर कति वर्षै गरेर पछि मैले फेरि ब्रेक लिएको र फेरि अहिले अनि स्टार्ट गरेको। अहिले चाहिँ 2 वर्ष जति होला स्टार्ट गरेँ फेरि मैले, किनकि म आइआइएफटीमा काम गर्न स्टार्ट गरेँ चाहिँ मैले ठ्याक्कै इभेन्टको काम बन्द गरेँ, जब स्टार्ट गरेको 8 वर्ष त भयो होला। अहिले अब यहाँ फेरि इभेन्टमा उसँग चन्दासँगै सहकार्य गरिरहेको चाहिँ 2 वर्ष जस्तो चाहिँ भयो।
2: अब सानो इभेन्टहरूमा त म 3 वर्ष जस्तो भयो जोडेको, त्यस पछाडि अहिलेको यो लगालग एउटा इभेन्ट पछाडि अर्को, अर्को पछाडि अर्को भएको चाहिँ हाम्रो 2 वर्ष 2024 हामी अहिले चाहिँ हरेक इभेन्टको अफिसियली मेकअप पार्टनर छु भने ऊ हरेक इभेन्टको अफिसियली ड्रेस डिजाइनर छ अहिले।
0: हजुर, अफिसियली ड्रेस डिजाइनर र अफिसियली मेकअप पार्टनरको रूपमा विभिन्न इभेन्टहरूमा जोडिनु भएको छ होइन, त्यसरी धेरैवटा इभेन्टहरूमा जोडिँदाखेरि चाहिँ के कस्ता चुनौतीहरू आउँछन् त, के कस्ता समस्याहरू आउँछन्?
2: समस्याहरू त धेरै आउँछ, जस्तो हामीले त्यो इभेन्ट लिइसकेपछि उहाँहरूले भनेको टाइममा हामीले मेकअप आर्टिस्टहरू रेडी गर्नु पर्यो। ठुलो ठुलो इभेन्टहरू पनि छ, फेसअप नेपाल, मिसेस नेपाल, त्यहाँ चाहिँ अब मेकअप गर्दाखेरि हामीले भनेको बेलामा आर्टिस्टहरूको लागि एकदमै गाह्रो पर्छ, सबैजना रेडी गर्नलाई तुरुन्तै कुनै बेलामा एकदमै गाह्रो पनि पर्छ,
0: एकै दिन पनि त पर्छ होला,
2: एकै दिन पनि होइन, जतिजनासँग हामीले काम गरेका छौँ उहाँहरूले हामीलाई यस्तो मजाले बुझिदिनु भएको छ कि उहाँहरूले आफै नै ल म्याम हजुरको यो छ भने हामी यसरी यो टाइममा राख्छौँ है भनेर उहाँहरूले जुदाइदिनु भएको छैन। पहिले सोध्नुहुन्छ हजुरको के छ त म्याम इभेन्टहरू भन्दा हामीले यो टाइममा यो छ, यो टाइममा यो छ भने चाहिँ उहाँले ट्याक्कै चेन्ज पनि गरिदिनु भएको छ।
0: यसै गरी यता डिना म्यामको ड्रेस डिजाइनिङमा चाहिँ के कस्ता चुनौतीहरू, समस्याहरू आइपर्छ नि त?
1: चुनौतीहरू त हुन्छ, थुप्रै हुन्छ, किनकि हाम्रो त ड्रेस बनाउने हो होइन, डिजाइन गर्नुपर्ने हुन्छ, कतिपय अब कपडा ल्याऊ त्यो कहिले कहिले कपडा मिल्दैन, अब हामीले स्पोन्सर गरे हुन्छ नि त, कहिले कहिले अब मोडलहरूलाई मन नपर्ने पनि हुनसक्छ, कहिले कहिले कति डिजाइनरहरूमा त धेरै चुनौती हुन्छ, तर मैले लिइसकेपछि मलाई चाहिँ त्यो चाहिँ पर्फेक्ट हुनै पर्छ, त्यो अब स्पोन्सर हो जस्तो पनि गरिदिउँ, सस्तै कपडा किनेर पनि गरिदिउँ, त्यस्तो सोच मलाई चाहिँ फेरि कहिले पनि आउँछ। स्टेजमा जाने सो हो, स्टेजमा देखाउने हो भने त्यो त अलिकति राम्रै हुनु पर्यो नि त, त्यो चाहिँ म त्यही भएर गर्छु, खासै त्यस्तो ऊ चाहिँ आउँदैन। अब स्पोन्सर भनेपछि त हाम्रो त्यो प्रब्लम भएन होइन, तर मैले चाहिँ सकेसम्म सक्दो राम्रो गर्छु, मलाई चाहिँ त्यस्तो फेसहरू चाहिँ गर्नु परेको छैन।
0: र यता इभेन्टहरूमा पनि लिनुभएको हुन्छ, यता आफ्नै पनि अफिस छ होइन, त्यहाँ पनि समय दिनु पर्यो, स्टाफहरूलाई पनि समय दिनु पर्यो, आफूले भएन भने त स्टाफहरूले पनि फेरि के गर्लान् कसो गर्लान् होइन, आफ्नो जतिको माया त स्टाफहरूलाई हुँदैन, फेरि त्यो सँगसँगै आफ्नो पर्सनल लाइफ पनि त
2: होइन,
0: आफूलाई पनि त केही समय त छुटाउनु पर्यो, कसरी टाइम म्यानेज गर्नुहुन्छ, कसरी मिलिरहेको छ यो सबै कुराहरू?
2: अब मिलाइराखेको छौँ र अनि फेरि हामी ऊ र म त सँगै हुँदाखेरि हामी चाहिँ धेरै तनाव भयो भने कामको प्रेसर बढी भयो र अलिकति टाइम मिल्यो भने फेरि घुम्न जाने पनि सँगै नै हो, वान नाइट स्टे जाने, कहिले काहीँ बच्चा बच्ची बोकेर जान्छ भने कहिले काहीँ होइन ऱ्यान्डमली लजाम, अनि एक अर्काले यति धेरै बुझा जस्तो लाग्छ कि मलाई पनि एकदमै पिस ठाउँ चाहिरहेको थियो, सेम उहाँलाई पनि त्यस्तै भइरहेको रहेछ, अनि कतै जाम है भन्ने भयो, कता जाने त कहाँ जाने भन्दा अनि तब भन् ल दुईजना गयो, कफी सफी खायो, मजाले बस्यो, आयो, हामी चाहिँ त्यो रिल्याक्स हुनलाई अरू कोही चाहिँदैन, काम पनि सँगै परिरहेको हुन्छ, भागादौडी पनि सँगै भइरहेको हुन्छ र मुड फ्रेस गर्दाखेरि पनि हामी दुवैजना सँगै हुन्छौँ कि।
0: हजुर, अनि अघि भन्नुभयो नि डिना म्यामकोमा त केही कमी कमजोर छैन, बरु म नै अलि झडङ्ग रिसाउँछु, ममा नै छ भन्नुभयो नि होइन, कहिले काहीँ यस्तो तपाईँको त्यो झडङ्ग रिसाउँदाखेरि डिना म्याम नबोलेको त्यस्तो छ समय?
2: हाम्रो छैन, फेरि मेरो बानी के छ भने म ट्याकटुक्क भन्छु अनि बोलाउँछु पनि, फाइट पर्छ भन्छ नि त त म भनेर त्यो फाइट पर्छ, म उसको फेस हेर्दिनँ, म उसको यो गर्दिनँ भन्ने त्यो हाम्रो कहिले पनि भएन कि। बिचमा त कतिजना मान्छेहरू हुन्छ नि तिमीलाई त यस्तो भन्यो रे तिमीलाई उसो, हामीलाई त मतलबै लाग्दैन कि, र अनि रिसाउने कुरामा चाहिँ मलाई केही कुरा चित्त बुझेन भने म कराउँछु पनि, केही कुरा गाली पनि गर्छु, कराउँछु, एकछिन रिसाउँछु, एकछिनमा बोल्छु, अनि उहाँले पनि यति मजाले हाँसी हाँसी त्यसलाई लिनुहुन्छ कि।
0: हजुर, त्यस्तो नहोस् पनि यो मित्रता सधैँ यस्तै नै कायम होस् होइन, तपाईँहरूको मित्रता। र मलाई बिचमा सोध्न मन लाग्यो, तपाईँहरूको 20 वर्ष भइसक्यो, तपाईँहरूमा यस्तो बन्डिङ छ होइन, त्यो अर्को हिमा हुँदैन, तपाईँहरूको मित्रता देखेर त डाहा गर्ने, तपाईँहरूको मित्रतालाई ब्रेक गराइदिने मान्छेहरू पनि थिए होला नि त?
2: थिए नि, कतिजना थिए, जस्तो उहाँलाई मेरो बारेमा सुनाउने, तर हामी चाहिँ होइन, उसले मलाई यतिसम्म सोच्न सक्दैन,
1: विश्वास ठुलो,
2: विश्वास ठुलो, खासै त्यति धेरै कुरा लाउने आँट पनि धेरै मिले चाहिँ भन्दैन, किनभने त्यो हामीमा यति धेरै मित्रता घनिष्ठ भयो कि एकले अर्काको कुरा मैले लाए भने मै बेकुप हुन्छु कि मै नराम्रो हुन्छु कि भन्नेहरू नै हुनुहुन्थ्यो होला सायद, त्यही भएर उहाँहरूले गर्नु भएन।
0: हजुर, र तपाईँहरूले जति राम्रोसँग मित्रताको परिभाषा त अरू कसैले पनि दिन सक्नुहुन्न। मित्रता भनेको चाहिँ के रहेछ त?
1: सुख दुःखको साथी।
2: सुख दुःखको साथी, साथी भनेको यस्तो हो कि आफ्नो गार्जेनलाई र आफ्नो हस्बेन्डलाई पनि भन्न नसकेको कुरा साथीलाई भनिन्छ भन्छ नि, म चाहिँ त्यही दिन्छु परिभाषा। कुनै गल्ती पनि गरिन्छ नि त, मैले यो कुरा मेरो बुवालाई भन्यो भने मेरो आमालाई भन्यो गाली पाइन्छ, तर मेरो साथीलाई त मैले दिल खोलेर भन्न सके नि सहीलाई, अँ यो सही हो, तपाईँ सही डाइरेक्सनमा हुनुहुन्छ भनेर उसले मलाई सजेस्ट गर्छ, गलत हुने यो गलत हो हामी बिचमै राख्नुपर्छ है भन्ने, त्यो पनि हुन्छ।
1: बदमासी काम पनि थुप्रै गरेको छ,
0: काम त भन्नै पर्यो,
1: भन्नै पर्यो। क्वार्टरमा बस्दाखेरि हामीले के सोचे थाहा छैन, राति गएर अर्को फ्यामिलीलाई
2: भूत भनेर तर्साएको। बदमासी पनि त्यस्तै के, त्यो कुरा उहाँले अहिलेसम्म थाहा छैन, अहिले सुन्नु भयो भने हामीलाई चाहिँ सराप्नुहुन्छ होला। हामी चाहिँ के गर्यो भने, अब के बचपना आएको है, त्यति बेला एकजना हाम्रो हुनुहुन्थ्यो होइन, उहाँ चाहिँ उहाँको वाइफ अब त्यही त हो नि, ड्युटी जाने अनि उहाँ चाहिँ एक्लै, अनि त्यो हामी चाहिँ माथिको फ्लाइटमा बस्थ्यौँ, तल्लो फ्लाइटमा एउटा घर पुरै थियो, दुई तला थियो होइन, तलको फ्लाइटमा थुप्रै बस्नुहुन्थ्यो भने माथि चाहिँ उ र म बस्थेँ भने अर्को एउटा थियो के, सानसानो टाइपको घरहरू हुन्थ्यो, त्यहाँ चाहिँ सिङ्गल सिङ्गल बस्नुहुन्थ्यो, अनि त्यहाँ सिङ्गल सिङ्गल बस्दा रन्जिता होइन उसको उहाँको नाम, अनि उहाँलाई चाहिँ राति हामीले के मन लाग्यो, अनि राति त्यो पन्जाहरू लगाएर भुवा भुवा भएको पन्जाहरू लगाएर तर्सन गएको, अनि फेरि उहाँ उहाँकै कोठामा सुत्न तर्सै भनेर बदमास पनि थुप्रै गर्यो नि।
0: हजुर,
2: अनि अनि फेरि उहाँमा चाहिँ के हुन्थ्यो भने, अब जस्तो म चाहिँ सबैसँग बोल्ने, सबैसँग बोल्ने, अब जस्तो मन मिल्ने त ऊ छ, अब मेरो अरूलाई पनि हामीले जोडेर राख्नुपर्छ भने, उहाँ चाहिँ तपाईँ र म भए चाहिँ अरू चाहिन्न,
1: खासै नबोल्ने,
2: खासै नबोल्ने पनि, अरूसँग नबोल्ने, मन नपराउने उहाँले, अनि म चाहिँ सबैलाई समेट न भने उहाँले चाहिँ नाइ तपाईँ र म बिचमा कोही आउनु भएन टाइपको के हुन्छ नि। अनि अहिले पनि हाम्रो साथीहरूले होइन तपाईँहरू त लेस्बिन हो क्या टाइपको क्वेसन पनि गर्नुहुन्छ, तर हामीमा त्यो दिमागमा एउटा पनि छैन, मनको भावना मिल्या छ, मलाई दुःख पर्दा म उहाँको अगाडि रुन्छु, उहाँले त आँसु पनि देखाउनुहुन्न, म चाहिँ आँसु पनि हाँसो पनि झगडा पनि कचकच पनि सबै कुरा म चाहिँ गर्छु। हेर्नु न भगवान्ले जोडी पनि कस्तो बनाएर पठाउनु भएको छ, एउटा एकदमै शान्त भने एउटा समुद्र जस्तो, अर्को आगो
1: ज्वाला
2: जस्तो।
1: उसको लागि नै म पार्लर सिक्न गएँ भने जस्तै साइकल पनि उसकै लागि किने मैले, मलाई साइकल चलाउन खासै नआउने, आउने तर चढ्न र झर्न नआउने, अनि उसले किनौँ भने नाइ म सक्दिनँ किनौँ किन भने, उसले जबरजस्तै साइकल किने, दुईजना जोडी साइकल होइन, एउटा उसको पिङ्क थियो मेरो पर्पल थियो, अनि एक दिन अब सधैँ ऊ नआउने, एक दिन म एकदम जरुरी कारण बाहिर निस्किन पर्नेमा मैले जुन ठाउँदेखि ढुङ्गा खोज्दै गएँ, ढुङ्गा चाहिन्थ्यो मलाई चढ्नलाई, चढ्न नसक्ने म बिरगञ्जै पुगेँ कि।
2: त्यही त बदमासको कुरा गर्नुपर्दा, उहाँलाई चाहिँ त्यति धेरै साइकल चलाउन आउँथेन, अनि मैले चाहिँ सिकिसकेको थिएँ, अनि उहाँलाई सिकाएँ साइकल, साइकल सिकाएपछि अनि हामी रक्सल पारी गयौँ, रक्सल पारी जाँदा उहाँलाई चाहिँ जस्तो केही अग्लो चिज चाहिने के रोक्नलाई, अग्लो चाहिँ चाहिनेलाई, अनि उहाँले चाहिँ एकजना बुढो बाजे हुनुहुन्थ्यो, गएर धोती बिचमै साइकल झिराइदिनु भयो कि, त्यो चाहिँ जिन्दगीमा पनि है नबिर्सिने छड,
0: उहाँलाई त्यस्तो केही घाउ चुटपटक लाग्यो,
2: लड्नु भयो तर खासै त्यति धेरै हुनु भएन, र अनि फेरि अलिकति उहाँहरूले हाम्रो छिमेकी देश भएर हामीले त्यस्तो बदमासी गर्दा पनि उहाँले धेरै एक्सन लिनु भएन, मैले साइकल रोकेँ उठाएँ उहाँलाई, त्यस पछाडि कति दिनसम्म उहाँलाई पनि अलिअलि चोटपटक लाग्यो, बदमास पनि गर्यो किन नगर्नु, अनि हामी कोही साथीहरूसँग मिलेर जाने ल भन्यो भने जस्तो ड्राई पिकनिक, घडियाल पोखरीमा ड्राई पिकनिक जानु पर्थ्यो त्यति बेला, अनि त्यहाँ जाँदाखेरि घरमा मजाले मासुहरू बनाउने, अनि बनाउँदाखेरि नि एक्लै पोको पारेर हामी दुईजना मात्रै खाने ल भन्ने के त्यसरी, अनि फेरि उहाँलाई चाहिँ एउटा अलिकति मोटी मोटी पनि हुनुहुन्छ, पहिल्यैदेखिबाट खानामा सोखिन, म बनाउनमा पनि सोखिन, म अनि खानामा चाहिँ दुवैजना सोखिन, र अनि मोमो पकाउन चाहिँ उहाँले मलाई सिकाउनु भयो, अरू खानेकुरा चाहिँ मैले उहाँलाई सिकाएँ।
0: हजुर, निकै नै रमाइलो कुराकानी भइरहेको छ होइन, यहाँहरूसँग कुराकानी अझै सुनिरहँ सुनाइरहँ जस्तो लागिरहेको छ, तर अब भने पालो फेरि साङ्गीतिक विश्रामको भइसकेको छ, अब हामी फेरि गीत सुन्छौँ, कुन चाहिँ गीत सुन्न र सुनाउन,
2: शिव परिहार सरको भन्दा भन्

0: स्वागत छ यहाँलाई कार्यक्रम जीवन यात्रामा। आजको जीवन यात्रामा हामी ब्युटिसियन चन्दा पुन र फेसन डिजाइनर दिना गुरुङसँग कुराकानी गरिरहेका छौँ। उहाँहरूको मित्रताको विषयमा कुराकानी गरिरहेका छौँ। अब भने पालो भएको छ एकदमै रमाइलो राउन्डको ऱ्यापिड फायर। म प्रश्न सोध्छु, तपाईँहरूले चाहिँ छिटछिटो उत्तर दिनुपर्ने हुन्छ। रेडी हुनुहुन्छ?
1: रेडी।
0: दिनाजीको लागि विशेष कपडा वा ड्रेस डिजाइन गरिदिने काम दिनाजी आफै गर्नुहुन्छ कि चन्दाजीले रोजी दिनुहुन्छ?
2: म आफै गर्छु।
0: चन्दाजीले दिनाजीको मेकअप वा फेसियल कतिको सित्तैमा गरिदिनुहुन्छ कि फुल चार्ज लिनुहुन्छ?
1: सित्तैमै गर्छु, किनभने कपडा उहाँले मलाई सबै सित्तैमा गर्नुहुन्छ अनि म चाहिँ मेकअप पनि सित्तैमा गर्छु।
0: हजुर, कुनै विशेष पार्टी वा कार्यक्रममा जाँदा चन्दाजीको मेकअप दिनाजीलाई अनि दिनाजीको लुगा चन्दाजीलाई कतिको चित्त बुझ्दैन?
1: अहिलेसम्म हाम्रो त्यस्तो भएकै छैन।
0: घरमा कहिले काहीँ फुर्सदमा सँगै मिलेर पकाउँदा सबैभन्दा मिठो खाना कसले पकाउँछ?
2: मैले पकाउँछु, आलुको अचार।
1: आलुको अचार अनि
2: उसले फेरि छुट्टै
1: छुट्टै, तर पकाउँदाखेरि हामी दुइटै मिलेर मोमो पकाउँछौँ।
0: भने चाहिँ मोमो एकदम मिठो पकाउनुहुन्छ?
1: मोमो दिनाजीले मिठो पकाउनुहुन्छ।
0: र तपाईँहरूको आफ्नो स्कुल अथवा कलेजको दिनहरूमा चाहिँ साथीहरूसँग एकदमै बढी चकचक गर्नेको थियो?
1: अलिकति बढी चकचक गर्थ्यो।
2: हजुर, खासै म त चकचकी थिएन।
0: हजुर, परीक्षाको अघिल्लो रात मात्रै किताब पल्टाएर अन्तिमसम्म पढेर र लास्टमा हिरो बनेर निस्किने चाहिँ को हुनुहुन्थ्यो?
2: म थिएँ त्यस्तो बेला चाहिँ।
0: अनि कलेज छँदाखेरि क्लास बङ्क गरेर साथीहरूसँग कहीँ घुम्न जानु भएको छ?
1: हाम्रो धम्बोजी स्कुलको नजिकै वाटर पार्क भन्ने थियो, त्यतिमा चाहिँ म साथीहरूसँग गएँ होला।
2: म चाहिँ स्कुल पढ्दाखेरि पौडी खेल्न जान्थेँ पहिला, त्यो हामीले हेटोडामा पढेको थियो नि त ड्याडीको जब हुँदाखेरि, अनि पछि आएर फेरि ब्याचलरमा पनि गएँ, भागेर कपडा किन्न जान्थ्यो फेब्रिक
0: भने पछाडि भाग्नु भएको
2: छ। छ छ।
0: र दुवै मध्ये साथीको गोप्य कुरा पेटमा पचाउनै नसक्ने भनिहाल्नु पर्ने को छ?
1: अब यस्तो हुन्छ, जस्तो असर नपर्ने कुरा चाहिँ भनिन्छ, तर कुनैमा पनि असर पर्ने चाहिँ हामी दुइटैले गर्दैनौँ, त्यो चाहिँ पचाएरै राख्छौँ दुइटैले।
0: सोसियल मिडियामा अर्को साथीको राम्रो फोटो आउने बित्तिकै सबैभन्दा पहिला लाइक कमेन्ट कसले गर्छ?
2: कमेन्ट खासै गर्दिनँ, लाइक चाहिँ गरिहाल्छु।
1: म चाहिँ सबैको गर्छु।
0: र तपाईँहरूको 20 वर्ष एकदमै लामो लोभ लाग्दो मित्रता छ, त्यसलाई एउटै शब्दले मात्र परिभाषित गर्नुहोस्।
1: अहिले पनि हामीलाई मेरो चाहिँ एउटा हुन्छ नि ड्रिम के छ त भन्दाखेरि, उहाँलाई मैले भन्छु तपाईँ र म त बुढी भएर पनि एउटा बेन्चमा बसेर यो पुरानो कुरा गर्ने गफ गर्ने, एकले अर्काको तपाईँको बुहारीले यस्तो गर्यो, तपाईँको छोराले यस्तो गर्यो, तपाईँको छोरी यही कुरा गर्ने है, जहिले यस्तो गर्यो यस्तै कुरा गरेर भयो नि हामी दिन बिताउनु पर्छ है भनेर इच्छा चाहिँ त्यही छ कि
2: अर्को इच्छा चाहिँ हामी साइकल सँगै चढ्यौँ, स्कुटी सँगै चढ्यौँ,
1: सफलताको शिखर पनि हामी सँगै चुमौँ र अप डाउन पनि हामी सँगै होम।
0: हजुर, र यत्रो बयान गरिसक्नु भयो, एकले अर्काको तारिफ गर्नुपर्दा प्रत्यक्ष आहा अगाडि तारिफ गर्नुपर्दा चाहिँ के भनेर तारिफ गर्न रुचाउनुहुन्छ?
1: मलाई त एकदमै पहिलो कुरा त उहाँ कम बोल्नुहुन्छ र साथी साथीमा पनि मलाई उहाँको स्माइल पुक्क परेको गाला चाहिँ एकदमै पहिले स्टार्टिङमै मन परायो।
2: मलाई त उसको सबै राम्रो लाग्छ, अनि भन्छ म अलिकति हाइट कम छ, मलाई मान्छेले के भन्छ होला, केही छैन तपाईँ एकदम राम्री छ, तपाईँ त्यस्तो अरू कुरा सुन्ने होइन, तपाईँ एकदम राम्री छ भनेर म त्यही चाहिँ भन्छु कुरा जहिले पनि।
0: आज हामी रेडियो नेपालको जीवनयात्रा कार्यक्रममा कुराकानी गरिरहेका छौँ। रेडियो नेपाल कतिको सुन्नुहुन्थ्यो?
1: म त रेडियो नेपालकै पालोको मान्छे हुँ, त्यही भएर म त मजाले सुन्थेँ। र अर्को कुरा भन्नुपर्दा मेरो बुवा पेसाले यो नेपाल पुलिस फोर्स भए तापनि एउटा एउटा स्किल सिकाएर पठाउने चलन रहेछ के पहिला होइन, अनि मेरो बुवाले चाहिँ त्यो जब सँगसँगै रेडियो बनाउने सिक्नु भएको रहेछ, अनि त्यो चाहिँ हाम्रो 24 घन्टा रेडियो नेपालको प्रत्यक्ष प्रसारणदेखि लिएर बिहान 4 बजेदेखि लिएर बेलुका 11 बजेसम्म हामी सुन्थ्यौँ के, नसुतेसम्म। अब बच्चामा त कुन बेला निदाइन्छ थाहा हुँदैन, र मैले हरेक चिजहरू जस्तो नाटक शनिबार 2 बजे आउँथ्यो होइन, अनि त्यस पछाडि बाल कार्यक्रम आउँथ्यो, मलाई याद भएसम्म बबिता खनाल तितो मिठो के प्रोग्रामहरू आउँथ्यो, थुप्रै सुन्थे, मलाई अहिले पनि याद छ। रेडियो नेपालको बाल कार्यक्रमदेखि लिएर समाचारदेखि लिएर मैले थुप्रै प्रोग्राम जस्तो हाँसी मजाको छिटो छिटो मिठो मिठो एउटा बेग्लै प्रोग्राम भन्दै आउँथ्यो कि, त्यो प्रोग्रामदेखि लिएर मैले थुप्रै सुने।
2: हाम्रो पनि बिहान सधैँ समाचार सुन्नै पर्थ्यो, अब त्यतिखेर पहिला त खासै टिभीहरू भए पनि त्यति हेरिन्थेन नि त, अब यस्तो नेटको जमानाहरू थिएन। रेडियो नेपाल मैले के कार्यक्रमहरू अलिअलि त्यो कथाहरू हुन्छ नि जीवनीहरू त्यस्तोहरू चाहिँ मैले पनि सुन्थेँ रेडियो नेपालको चाहिँ पहिल्यैबाट।
0: पहिला एकदमै सुन्नुहुन्थ्यो, माया नै गर्नुहुन्थ्यो, र अहिले चाहिँ कतिको सुन्नुहुन्छ त
1: अहिले? त्यो फ्याक्ट कुरा गर्नु पर्दा अहिले पनि जुन हाम्रो यो संस्थानी सुरु हुन्छ नि, म रेडियो नेपालबाटै जुन भन्छ नि त्यो म अहिले पनि सुन्छु ल, यो चाहिँ एकदमै फ्याक्ट। किनभने मलाई त्यो रेडियो नेपालले जुन बनाएको छ नि श्री संस्थानी व्रत कथाको बारेमा जुन कथा भन्छ नि, हे कुमारजी आज्ञा गर्नुहोस्, पहिलो कुरा त मलाई जसले भन्नुहुन्छ उहाँको भोइस मन परेर पनि सुन्छु, सेकेन्ड कुरा उहाँको जस्तो अरू मलाई लाग्दैन, अहिलेसम्म कसैले त्यतिको बनाएको छ जस्तो पनि लाग्दैन, अहिले पनि सुन्छु।
0: हजुर, कार्यक्रममा कुराकानी सँगसँगै अब हामीले बिदा माग्नुपर्ने बेला नै भइसकेको छ, अन्त्य अन्त्यमा आइसकेका छौँ। बिदा माग्नुभन्दा अगाडि हामी अन्तिम गीत सुन्छौँ तपाईँहरूकै रोजाईको, कुन चाहिँ गीत सुन्न र सुनाउन चाहनुहुन्छ?
1: मलाई चाहिँ यो मित्रता हाम्रो भन्ने सङ्ग छ नि, त्यो चाहिँ एकदमै मनपर्छ, र यो हाम्रो मित्रतासँग रिलेटेड भएर पनि मैले सुनाउन खोजेको गीत त थुप्रै होलान्, यो गीत चाहिँ मैले सबैको लागि, ज जसले आफ्नो एकदमै राम्रो साथी बनाउनु भएको छ, ज जसले आफ्नो साथी आमा बुवा भन्दा पनि प्यारो लाग्छ उहाँहरू सबैको लागि यो गीत म डेडिकेट गर्न चाहन्छु।
0: हजुर, उहाँहरूकै रोजाइमा अब हामी यो गीत सुन्छौँ।

0: गीतपछि पुनः स्वागत छ कार्यक्रम जीवन यात्रामा। जीवन यात्राको हामी अन्तिम चरणमा आइसकेका छौँ। आजको जीवन यात्रामा हामीले कुराकानी गरिरहेका छौँ ब्युटिसियन चन्दा पुन र फेसन डिजाइनर डिना गुरुङ म्यामसँग। कार्यक्रममा विदा माग्नुभन्दा अगाडि अन्तिम प्रश्न सोध्न चाहन्छु, यो 20 वर्षमा तपाईँहरू कहिले पनि टुट्नु भएन, छुट्नु भएन, आजको दिनसम्म सँगै हुनुहुन्छ, के भयो भने चाहिँ तपाईँहरूको जस्तै मित्रता हुन्छ त?
1: एक अर्कामा अन्डरस्ट्यान्डिङ, उहाँले मलाई ट्रस्ट गर्नु भएको छ र मैले उहाँलाई ट्रस्ट गरेको छ भने यो एक अर्काको ट्रस्टको इज्जत गर्नु पर्यो, होइन? अहिलेको मित्रताहरू टुट्नुको रिजन एउटै साथी हुन्छ, सँगै सुतिन्छ, उठिन्छ, बसिन्छ, खाइन्छ र उहाँको सबै कुरा लिइन्छ, उहाँको ब्याक बाइटिङ गरिदिने, तिम्रो मान्छे त ठिक छैन है भन्ने, त्यो टाइपकोले गर्दा पनि अहिले मित्रताहरू धेरै
2: स्वार्थी
1: हुने, होइन? उसको राम्रो देखेपछि जेलर्स फिल हुने, एक अर्काको विश्वासलाई एकदमै बन्धनमा बाँधेर उसले मलाई यति मजाले कुराहरू सेयर गरेको छ, मैले यो कुरा अन्त भन्नुहुन्न है भन्यो भने चाहिँ मित्रता एकदमै लङ लास्टिङ टिक्छ जस्तो लाग्छ मलाई।
0: हजुर, व्यस्त समय बावजुद पनि आएर आफ्नो मित्रताको बारेमा यति धेरै बयान गरिदिनु भयो, कुराकानी राखिदिनु भयो, होइन? त्यसको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
1: र मैले पनि जाँदा जाँदै सबैभन्दा बढी रमाजीलाई हाम्रो मित्रताको बारेमा थाहा पाएर होइन, तपाईँहरूको मित्रता त सबैजनाले सुन्नुपर्छ, एउटा तपाईँहरू परिभाषा हो भन्ने जुन कुरा गर्नुभयो र हामीलाई यति धेरै हाम्रो बारेमा स्टार्टिङबाट यो 20 वर्षको हरेक कुरा सुनाउने मौका दिनुभयो, हजुरलाई पनि धेरै धेरै धन्यवाद।
2: हजुरलाई एकदम थ्याङ्क यू।
1: आगामी दिनहरूमा पनि हजुरहरूसँग जोडिन पाम। आज जुन रेडियो नेपालको बारेमा बच्चामा बसेर सुनिन्थ्यो कस्तो होला, कस्तो ठाउँ होला भनेर एउटा कल्पना मात्रै गरिन्थ्यो, त्यहाँ पुग्न पाउँदा नि कस्तो फिल होला भन्ने, त्यो मौका हजुरले दिएकोमा हजुरलाई धेरै धेरै धन्यवाद।
2: र रेडियो नेपाल,
1: रेडियो नेपाललाई पनि धेरै धेरै धन्यवाद।
0: सम्बन्धहरू रगतको नाताले मात्र होइन, मनको पवित्रता र विश्वासले जोडिएका हुन्छन्। आजको यो दौडधुप र स्वार्थी दुनियामा चन्दा पुन ज्यू र दिना गुरुङ ज्यूको यो 20 वर्ष लामो पवित्र मित्रता, व्यावसायिक सफलता र सहयात्रा हामी सबैको लागि एउटा ठूलो प्रेरणा हो। तपाईँहरूको यो साथ र गोङ्गबुकको क्युटी केयर ब्युटी हब अनि डिनाज फेसन हाउसको सफलता अझै चुलिँदै जाओस्। आजको कार्यक्रमबाट प्राविधिक मित्र मोहम्मद असलम र म कार्यक्रम प्रस्तुता रमा ढुङ्गाना विदा हुन्छु। हस्त, नमस्ते।

0: झण्डु आयुर्वेद।
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बात, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: जापानिज इन्सेफलाइटिस रोगबारे स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने गम्भीर प्रकारको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
0: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता

0: चुरुङ्गी र सुँगुर बङ्गुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफ्लाइटिस रोगको लक्षण तथा चिन्हहरू:
0: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने,
0: बेहोश हुने,
1: घाँटी अरोरो र कडा हुने,
0: कम्पन हुने,
1: पक्षघात हुने
0: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
1: जापानिज इन्सेफ्लाइटिसबाट कसरी बच्ने उपायहरू:
0: लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट बच्ने प्रमुख उपाय हो।
1: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर, घोडा जस्ता घर पालुवा जनावर र चरा चुरुङ्गीलाई व्यवस्थित ढङ्गले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौँ।
0: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
1: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरिदिने गरौँ।
0: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौँ।
1: सधैँ झुल टाँगेर सुत्ने गरौँ।
0: याद गर्नुहोस्, यो रोगबाट बच्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्दछ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।

यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका 23 राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम आल मगिर निर्वाचित हुनुभएकोमा उहाँप्रति हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले नवनिर्वाचित राष्ट्रपति आल मगिरलाई नयाँ जिम्मेवारीका लागि सफलताको शुभकामना व्यक्त गर्दै नेपाल र बङ्गलादेशका जनतालाई आपसमा जोड्ने गहिरो जनस्तरीय सम्बन्धसहित विद्यमान बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले कोशी प्रदेशको विद्युत आपूर्ति प्रणालीलाई थप व्यवस्थित भरपर्दो र प्रभावकारी बनाउँदै विद्युत खपत वृद्धि गर्न विशेष ध्यान दिनुपर्ने बताउनु भएको छ। कोशी प्रदेशको भ्रमणका क्रममा नेपाल विद्युत प्राधिकरणका प्रादेशिक तथा वितरण कार्यालयका प्रमुख कर्मचारी जनप्रतिनिधि लगायत सरोकार भएका निकायका प्रतिनिधिसँग आज छलफल गर्दै उहाँले विद्युत आपूर्तिमा देखिएका समस्या स्थानीयवासीका गुनासा र कर्मचारीका समस्या पहिचान गरी तत्काल समस्या समाधान गर्न निर्देशन दिनुभएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ। प्रदेशको विद्युत वितरण प्रणालीको अवस्था वर्तमान अवस्था उपलब्धि र आगामी कार्यदिशाबारे आयोजित अन्तर्क्रियामा मन्त्री श्रेष्ठले नागरिकले नियमित गुणस्तरीय र भरपर्दो विद्युत सेवा पाउने वातावरण बनाउन प्राधिकरणका कर्मचारीले विगतभन्दा अझ बढी मेहनत गर्नुपर्ने बताउनुभयो। विद्युत आपूर्तिमा समस्या देखिए लगत्तै समाधान गर्ने र गुनासो

इरानका विदेश मन्त्रीबीच टेलिफोन वार्ता भएको छ। वार्तामा होमबुर जलमार्गबाट जहाज आवत जावत सम्बन्धी द्विपक्षीय सम्झौता र अमेरिका इरान वार्ता पुनः सुरु गर्ने सम्भावनाबारे छलफल भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। र हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। आज राति कोशी र बागमती प्रदेशका पहाडी तथा तराई भेग र गण्डकी प्रदेशका पहाडी भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। रेडियो नेपालबाट मध्याह बाह्र बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन एक बजे सुन्न सक्नुहुनेछ। हौस् त, नमस्कार।

जसरी फुल बिना धरती सुन्दर हुँदैन, त्यसरी नै परिवार बिना घर सुन्दर हुँदैन। नमस्कार, कार्यक्रम घर संसारबाट प्रविधि संयोजनमा देवकी भण्डारी अनि म रुक्मिणी पोखरेल। कार्यक्रम घर संसार प्रत्येक शनिबार मध्याह बाह्र बजेको समाचारपछि एक बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको मिडियम वेबका सबै फ्रिक्वेन्सी, हाम्रो एफएम ब्यान्ड 98.1 MHz साथै www.radionepalonline.com.np फेसबुक पेज र मोबाइल एपमा पनि सहजै सुन्न सक्नुहुनेछ। एउटा पूर्ण परिवार हुन सम्पूर्ण सदस्यको दायित्व र जिम्मेवारी उत्तिकै रहन्छ। जीवनमा आउने थुप्रै कुराले हामीलाई प्रत्यक्ष असर गरिरहेको हुन्छ, तर तिनीहरूसँग के कसरी हामी प्रस्तुत हुने भन्ने कुरा फेरि हामी माझ भर पर्छ। हरेक चिजको आफ्नै एक समय हुन्छ। त्यही समयमा गरेका राम्रा प्रयासले नै एक सक्षम र सफल व्यक्ति बन्न सकिन्छ। आफूभित्रको अहंकार त्यागेर अघि बढ्दा आउने सकारात्मक सोचले जीवनलाई सुखतर्फ डोर्याउन सकिन्छ, अनि त परिकल्पना गर्न सकिन्छ सुन्दर घर संसारको। आजको कार्यक्रम घर संसारमा हामी तपाईँलाई सुनाउनेछौ अतिथिसँग गरिएको संवाद, पत्र पत्रिका अनलाइनबाट साभार गरिएका सामग्री अनि साथमा गीत संगीत पनि। कार्यक्रमको अवधिभर हामीलाई सुनेर साथ दिनुहोला। कार्यक्रमको सुरुवात गर्दैछौ यो सांगीतिक कोसेलीबाट। समीर आचार्य र स्वस्तिका ढकालको सुरमा रहेको छ, रचना र संगीत रहेको छ श्रीकृष्ण बम मल्लको।

0: अहिले यहाँलाई सुनायौं सांगीतिक कोसेली। हामी कार्यक्रम घर संसारमा छौं। कार्यक्रम घर संसारमा अब यहाँहरूका माझमा राख्दैछौ आजका अतिथिसँग गरिएको संवाद। आजका अतिथि हुनुहुन्छ ताप्लेजुङ जिल्ला फुलिङ नगरपालिका वडा नम्बर 3 स्थित चन्दन फाइबर उद्योग सञ्चालक उद्यमी माया गुरुङ। अब सुनौ उहाँसँग गरिएको कुराकानी। सबैभन्दा पहिला यहाँलाई कार्यक्रममा स्वागत छ।
1: धन्यवाद। माया गुरुङ ताप्लेजुङ, यो चन्दन फाइबर उद्योगको प्रोभाइडर हुँ।
0: हजुर, जन्म कहाँ भयो यहाँको?
1: मेरो 2068 सालमा स्थापना गरेको होइन, ताप्लेजुङमै हो।
0: चन्दन फाइबर उद्योग यहाँले सञ्चालन गरिरहनु भएको छ भन्नुभयो होइन? हजुर, कहिलेदेखि सुरु गर्नुभएको?
1: 2068 सालदेखि सुरु गरेको।
0: हजुर, 2068 सालबाट सुरु गरेर यहाँसम्म आइपुग्दाखेरि कतिको अगाडि बढिरहेको छ, कस्तो छ अवस्था?
1: अहिले चाहिँ अगाडि राम्ररी भइरहेको छ। पहिले 2-4 वर्ष चाहिँ अलिक केही पनि होइन, यता सराको भन्ने खालको मान्छेमा मनस्थिति भयो होइन। अहिले चाहिँ मैले यो अलैँचीको सराबाट यस्तो बन्छ, यस्तो हुन्छ, बलियो हुन्छ, शुद्धताबाट पनि राम्रो, बलियोबाट पनि, त्यो अर्ग्यानिक हो, यसमा कुनै रङहरू प्रयोग गर्नु हुँदैन भनेर मैले जुन प्रचार गरेँ त्यसपछि चाहिँ अब उनीहरूले अलैँचीको सराबाट सामान हुने रहेछ र बलियो हुने रहेछ भनेर अहिले चाहिँ यसो खोजी गर्न थाले।
0: कच्चा पदार्थ भनेको अलैँचीको सरा हो, यसमा प्रयोग हुने?
1: हजुर हजुर, अलैँचीको सरा।
0: अनि कस्ता कस्ता सामग्री उत्पादन गर्ने गरेका छ चन्दन फाइबर उद्योगमा?
1: मैले 50-60 आइटम छ अहिले होइन, त्यो धेरै अब प्लेस म्याट, यो टी टेबल म्याट, डोर म्याट, योगा म्याट, यस्तो यो टी कोस्टर गरेर सबै ब्यागहरू सबै गरेर 50-60 आइटम छ।
0: हजुर, थुप्रै सामग्रीको उत्पादन भइरहेको छ होइन। तपाईँसँग काम गर्ने मान्छेहरू जस्तो कि त्यो उद्योगमा संलग्न व्यक्तिहरू कति हुनुहुन्छ?
1: 15 छ अहिले।
0: 15 रोजगारी पाउनु भएको छ?
1: हजुर हजुर।
0: सबैजना लगनशील भएर काम गर्नु भएको छ कि कस्तो छ?
1: राम्रो भनेर अब त धेरै जान्ने पनि भइसक्यो, जाँदै जाँदाखेरि झन् जान्ने।
0: मायाजी, यहाँले सबभन्दा पहिला यो उद्योग सञ्चालन गर्छु भन्ने सोचाइ चाहिँ कहाँबाट आयो?
1: मेरो सोचे चाहिँ आफै यो पहिलेदेखि पनि म अलिकति त्यस्तै अब के हो, कुनबाट के गर्न सकिन्छ भनेर मनमा भइरहने होइन। त्यस्तो डुल्दै जाँदाखेरि चाहिँ अलैँचीको सरा चाहिँ फेर गएर त्यतिकै फ्याँकिराख्ने, त्यो कुहिनु पनि नकुहिने होइन, त्यस्तै भएर फ्याँकिराख्ने, त्यसले चाहिँ अब पछि गरेँ भने चाहिँ म यसबाट सुरुवात गर्नु पर्यो भन्ने खालको मनस्थिति भयो। अनि काठमाडौँतिर गएँ, त्यो विभिन्न खोस्टाहरूको विभिन्न घाँसहरूको बिहा छ, अब त्यो हेरेर त हाम्रो अलैँचीको सरा त एकदम राम्रो, शुद्धता पनि, यिनीहरूलाई कलर लाउनु नपर्ने होइन।
0: हजुर,
1: मैले चाहिँ आफैबाट यो अलैँचीको सराबाट चाहिँ सुरुवात गर्छु, कस्तो हुँदो रहेछ भनेर सुरुवात गरेको।
0: भनेपछि सोचाइ आफैमा आयो?
1: आफैमा आयो,
0: आफैमा सोचाइ आयो, आफै नै सुरुवात गर्नुभयो, अहिले उद्योग स्थापना गरेर यहाँसम्म पुग्नु भएको छ।
1: हजुर हजुर।
0: सुरुमा उद्योग स्थापना गर्दाखेरि आय स्रोत कसरी जुटाउनु भयो होला, के थियो अवस्था? हजुर, थोरैबाट सुरु गर्नुभयो, आँट चाहिँ ठुलो रह्यो होइन? हजुर। अनि यहाँले कच्चा पदार्थ त्यही आफ्नै गाउँघर वरिपरि मात्रै प्रयोग गर्नुहुन्छ कि अरू ठाउँबाट पनि मगाउने गर्नु भएको छ, के छ?
1: गाउँघर वरिपरि अनि अरू ठाउँबाट पनि मगाउँछु।
0: अनि यसरी कच्चा पदार्थ ल्याउने बेलाको झन्झट केही छ कि सहजै छ, अनुभव कस्तो छ?
1: अहिलेसम्म त्यस्तो झन्झट त केही छैन, अब गाडी ट्र्याक्टर केही मिल्यो भने त्यो ट्र्याक्टरमा हालेर ल्याउने हो होइन, समस्या चाहिँ छैन।
0: एउटा अलैँचीको सरालाई मैले सदुपयोग गर्छु भन्ने सोचाइ आयो र एउटा उद्योग पनि सञ्चालन गर्छु भन्ने सोचाइ आयो, यसमा चाहिँ परिवारको साथ सहयोग कस्तो थियो?
1: परिवारको त साथ सहयोग छ एकदमै, अब किनभने कि अलिकति अनौठो किसिमबाट सुरुवात गर्यो, यो चाहिँ अब केही गर्न सक्दैन कि भन्ने थियो, पछिबाट चाहिँ अब राम्रो भयो, अहिले चाहिँ एकदम फुल्ली सपोर्ट छ।
0: हजुर, जस्तो कि यहाँले अलिकति अनौठो भन्नुभयो नि, भन्नाले
1: अनौठो भनेको अब कसैले पनि सुरुवात नगरेको यो अलैँची, अलैँचीको रेसा, अलैँचीको सराबाट पनि केही हुन्छ र भन्ने पस्यो भने
0: हजुर,
1: मान्छेहरू यो अलैँचीको सरा के गरे होला, अझै पनि मान्छेहरू होइन यो किन सुकाएको, किन ल्याएको, ल्याउँदाखेरि गाउँबाट ल्याउँदा पनि यस्तो मान्छेहरू छुपाइन्छ अझै पनि, अनि त्यस्तो अहिले कति अनौठै जस्तो भयो।
0: एउटा अलैँचीको सरालाई हामीले चिज वस्तु बनाउनलाई त्यसको प्रोसेसिङ चाहिँ कस्तो हुँदो रहेछ, सुरुदेखि अन्त्यसम्म के गर्नु पर्नेछ?
1: अहिले चाहिँ मेरो सब केही छैन, यो सबै हातले हो होइन, सुकाउने समय बढी लाग्छ, कुनै भदौदेखि निस्क्यो, कुनै असोजदेखि निस्क्यो, त्यहाँदेखि सुकाएको अहिलेसम्म सुकाउँदैछु होइन, सुकाउनेसम्म अलिक बढी लाग्छ, अनि त्यसलाई चाहिँ नुसा छुटाउनु पर्यो, अनि सुकाएर राम्ररी केलाएर स्टेप स्टेप नै त्यसको पनि
0: हजुर जुन अलैँचीको सर आउँछ त्यसलाई पनि हामीले केलाएर छुट्टा छुट्टा रेसा निकाल्नु पर्ने हुन्छ, अनि पानीमा भिजाउनु पर्ने अथवा त्यस्तो केही हुन्छ कि सुकाएर मात्रै प्रयोग गर्छौँ?
1: मजाले पहिले सुकाउने होइन, सुकेर सबै अपमा यो अलैँचीको रेसामा चाहिँ पानी छैन सुक्यो है भनेपछि फेरि भिजाउने अनि त्यहाँबाट केक बनाउने त्यो बनाउने।
0: यहाँले योभन्दा पहिला तालिम लिएको पनि हुनुहुन्थेन?
1: पहिले त थिएन, मैले
0: सुरुवात गर्ने बेलामा
1: छैन, पहिले पनि छैन।
0: तपाईँको आफ्नै मनले आफ्नै जाँगर आफ्नै सिपलाई त्यहाँ ढाल्नु भयो?
1: मैले चाहिँ आफैले अब म आफू चाहिँ दिँदैछु सबैलाई तालिम।
0: अहिले हजुरबाट तालिम लिँदै हुनुहुन्छ सबले?
1: त्यसको अनुभव धेरै बटुलिसके, अब त्यो कारणले पनि यस्तो हुन्छ उस्तो हुन्छ भन्ने भयो। अब त्योभन्दा राम्रो कस्तो हुन्छ अब म खोजी गर्दैछु होइन, मैले जानेको तालिम चाहिँ दिँदैछु।
0: हजुर, यहाँले जस्तो तालिम दिँदैछु भनिरहँदाखेरि तालिम दिनको लागि कस्ता कस्ता ठाउँमा जानु भएको छ अथवा दिदी बहिनीको माग कस्तो छ?
1: गाउँ घरमा अब जस्तो धेरै चाहिँ इलाममा होइन, अनि यता दैलेखमा पनि गयो पश्चिम त्यो अलैँचीको रेसाको तालिम दिनलाई।
0: दैलेखसम्म पुग्नु भएको छ? हजुर, अनि त्यहाँ पुग्दाखेरि दिदी बहिनीहरूको बढी समानता देख्नुभयो कि दाजुभाइहरूको कस्तो छ? इच्छा चाहिँ कसले राख्नु भएको छ बढी?
1: दिदी बहिनीहरूको इलाममा पनि दिदी बहिनीहरूको होइन,
0: हजुर
1: अब उनीहरू पनि अब यो अलैँचीको पनि यस्तो हुने रहेछ अलैँचीको चराको पनि भनेर चाहिँ एक किसिमले छक्क पनि भयो क्या, छक्क पर्यो,
0: अचम्म लाग्दो हो नि त होइन, जस्तो खेर गइरहेको वस्तु अलैँची चाहिँ खाने, अलैँचीबाटको त्यो डन्ठाहरू अथवा झारहरू भनौँ न एक प्रकारले त्यो चाहिँ यत्तिकै फ्याँक्ने, तर तपाईँले उद्योग सञ्चालन गर्छु भनेर यस्ता वस्तु बनाउँछु भनेर जुन संकल्प गर्नुभयो परिकल्पना गर्नुभयो होइन, अब यो चाहिँ एक प्रकारले भन्नु पर्दाखेरि हामीले त्यत्तिकै सौहार्दपूर्ण रूपमा तपाईँकै मनमा आएको भनेर बुझ्न पर्ने अवस्था छ।
1: एकदम मेरो आफ्नै मनमा कसैले पनि सुरुवात गरेको छैन, अहिले पनि सुरुवात गरेको छैन कसैले होइन,
0: हजुर
1: मैले सबैलाई भनेको छु सबैलाई सिकाएको छु, अहिलेसम्म छैन, अब म आफ्नो छु, अब गर्नुहोस् अझै राम्रो गर्नुहोस् भनेर भन्दैछु। म
0: एउटा उद्योग सञ्चालन गर्छु र यसलाई चाहिँ बजारीकरण गर्छु भन्ने जुन सोचाइ आउँछ मनमा मान्छेको त्यसलाई चाहिँ सुरुदेखि अन्त्यसम्म कसरी अगाडि बढाउन सकिँदैछ हजुरको अनुभव यहाँ भनिदिनु न?
1: यसमा चाहिँ अब यो पहिले चाहिँ सुरुमा त आफ्नो उत्पादनहरूलाई राम्रो क्वालिटीयुक्त बनाउनु पर्यो होइन,
0: हजुर
1: त्यसपछि चाहिँ अब बजारीकरणको लागि अब प्रचार प्रसार गर्नु पर्यो, यस्तै हो प्रचार भनेको जस्तो यहाँले पनि गरिदिनु भयो होइन, त्यस्तै प्रचार प्रसार गर्नु पर्यो, अब एक्जिबिसनहरूमा जानु पर्यो, त्यसरी चाहिँ अब प्रचार प्रसार गरेर चाहिँ यो अलैँचीको सराबाट सामानहरू बन्छ भनेर चाहिँ जाने।
0: हजुर, अनि उत्पादन भएका वस्तुहरू बाहिर पनि पठाउनुहुन्छ कि आफ्नै देशभित्र खपत भइरहेको छ?
1: मैले आफैले चाहिँ पठाएको छैन होइन, अरूले चाहिँ पठाए साथीहरूले, म काठमाडौँमा दिन्छु होइन, अब त्यस्तै गरेर उनीहरूले चाहिँ पठाउँछु भनेर भन्छ, अब मैले आफूले चाहिँ हिजो त्यहाँसम्म पहुँच पुगेको छैन मेरो।
0: हजुर, तपाईँले पठाउने भनेको काठमाडौँमा? काठमाडौँ लगायत अरू अरू ठाउँमा पनि जान्छ यहाँको सामान?
1: जान्छ, अहिले म चाहिँ यो एक्जिबिसनको लागि काठमाडौँ आएको छु कि यो कलकत्तामा जानलाई।
0: ए हजुर, एक्जिबिसनको लागि जाँदैछु भन्नुभयो यहाँले होइन, त्यहाँ जाने बेला चाहिँ सामान सहित जानुहुन्छ, आफ्नो सामान लगेर उत्पादन गरेका सामान के के छ?
1: सामान उत्पादन गरेको सामानहरू ल्याएको छु अनि त्यो सामान लिएर जाने।
0: सामानको मूल्य चाहिँ यहाँले कसरी तोक्ने गर्नु भएको छ?
1: मूल्य चाहिँ कस्तो गरेको छु भने सामान पहिले अलैँचीको त्यो सरा बटुलेदेखिको बनाउने सामान कति लाग्छ त्यसको 20% जोडेर चाहिँ म गर्छु, सङ्कलन गर्दादेखि उत्पादन हुनेसम्म भने नि।
0: हजुर हजुर, त्यति बेलासम्म जति लाग्छ त्यसलाई 20% जोडेर
1: कति लागत लाग्छ 20% जोड्यो अनि
0: हजुर एउटा उद्योग सञ्चालन गर्नु भएको छ र स्वरोजगारमा आबद्ध गराउनु भएको छ आफ्नै नेपाली दाजुभाइ दिदी बहिनीलाई।
1: हजुर
0: हजुर, यही उद्योगबाट उहाँहरूको जीविकोपार्जन भइरहेको अवस्था हो त?
1: अब एक दुईजना भाइ बहिनीहरू चाहिँ आफै पनि भन्छन् मैले यसमा लागेपछि यस्तो गरेँ जस्तो, अब आफ्नै जीवनलाई चाहिँ कसरी चाहिँ मैले परिवर्तन गर्दै गएँ त भन्ने खालको उनीहरू आफै उदाहरण दिन्छ क्या, त्यो गर भनेर अनि उदाहरण दिन्छ भने
0: सन्तुष्ट हुनुहुन्छ?
1: सन्तुष्ट छ।
0: यसलाई चाहिँ अझ अगाडि बढाउनको लागि यहाँले के गर्न खोज्दै हुनुहुन्छ, के छ योजना?
1: यो अब एउटा कुरा त उत्पादनलाई हेर्नु पर्यो अनि बजारीकरण मुख्य कुरो, बजारीकरण अहिले पनि अब हामी यति नै सन्तुष्ट भएको छैन बजारीकरणको लागि, कसरी बजारीकरण अनि त्यहाँबाट त्यो यो चरालाई पनि कसरी गर्न सकिन्छ यसको प्रविधिहरू पनि केही छ कि
0: हजुर?
1: अरू जस्तो यो अलैँचीकै लागि त नयाँ भयो, केही प्रविधि बनेको छैन, तर त्यही त्यस्तो खालको खोजहरू चाहिँ म गर्दैछु।
0: अरू पनि केही गर्न सकिन्छ कि यो अलैँची सँगसँगै भनेर खोज्दै हुनुहुन्छ?
1: हजुर, केही गर्न सकिन्छ कि, केही गर्न सकिन्छ कि, त्यस्तो नयाँ प्रविधिले नयाँ ल्यायो भने त केही गर्न सकियो नि त।
0: यो पनि त नितान्त नयाँ ल्याउनु भएको नि यहाँले, होइन?
1: एकदम कसैले पनि गरेको छैन नयाँ एकदम।
0: हजुर, पूर्वको मान्छे दैलेख पुगेर पनि तालिम दिनुभयो र अहिले पूर्व र पश्चिमको अनुभव पनि छ यहाँलाई, के फरक पाउनु भयो, कस्तो हुँदो रहेछ?
1: पूर्व र पश्चिममा त यो अलैँचीकै सरह भन्नुपर्दा त उनीहरू त धेरै पछाडि छ, होइन?
0: हजुर,
1: धेरै पछाडि छ त्यहाँ। अब महिलाहरू पनि अलिकति अब त्यहाँ उनीहरू त के गर्ने हो भन्ने खालको एक किसिमले यसो विचार गर्दा अलमलमा छ, क्या अलमलमा छ। अब यो अलैँचीको सराहबाट यसो गर्न सकिन्छ, अब अथवा जस्तो भनौँ न जहाँ जे छ त्यहाँबाट सुरुवात गर्नु भनेको थियो, क्या? त्यहाँ अब के उत्पादन हुन्छ, के चाहिँ छ त त्यहाँ धेरै थाहा पाए, त्यो चाहिँ त्यहाँ रिसर्च गरेर त्यहाँबाट चाहिँ सुरुवात गर्नु। अलैँचीको सरा छ, त्यो अलैँचीको सराबाट अरू के छ त एभाइलेबल के छ त्यसरी गरेर चाहिँ सुरुवात गर्नु, त्यस्तो चाहिँ राम्रो हुन्छ भनेर।
0: कच्चा पदार्थ हाम्रै वरिपरि अरू पनि हुन सक्छ भनेर यहाँले सुझाव दिनुभएको। उद्यममा महिलालाई अथवा गृहिणीलाई कसरी जोड्न सकिन्छ यहाँको अनुभवमा? कतिपय यतिकै समय खर्च गरिरहनु भएको हुन्छ, होइन, थाहा नै नहुन पनि सक्छ, अन्जान रूपले पनि समय बितिरह हुन सक्छ, त्यस्ता खालका गृहिणीलाई कसरी जोड्न सकिन्छ यहाँको अनुभवमा?
1: यो चाहिँ एउटा नितान्त एउटा घरेलु उद्योग हो, होइन, घरमै बसी बसी
0: हजुर
1: बसेर त्यो फाल्टो समय हुन्छ नि, त्यसै कफ गर्दा पनि गर्न सकिने, केही गर्दा पनि त्यो हिँड्दा यता त्यता गर्दा त्यो साथीभाइहरूसँग बस्दा त्यसरी गर्न सकिने भएको हुनाले चाहिँ यसलाई यो चाहिँ घरेलु यो उद्योग चाहिँ त्यसरी गृहिणीहरूलाई चाहिँ त्यसरी जोड्न सकिन्छ।
0: आफ्नै घरमा पनि आफूले लग्यो त्यही तयार गर्न सक्ने अवस्था रह्यो, होइन?
1: रह्यो रह्यो।
0: आय आर्जनमा गृहिणीलाई जोड्न चाहिँ हामीले सजिलै सक्दो रहेछौ नि त?
1: सजिलै सकिन्छ।
0: महिलाका लागि गर्न सक्ने योगदान के देख्नुहुन्छ?
1: महिलाहरूको लागि चाहिँ जस्तो नि अब साँच्चै भन्यो भने महिलाहरू एउटा आर्थिक रूपमा तल छ, केही गर्नु पर्यो भने महिलाहरूलाई चाहिँ केही आर्थिक सङ्कट परेको हुन्छ, होइन? त्यसले म के भन्छु भने चाहिँ कुनै सशक्तिकरण जस्तो सशक्तिकरण गर्नु छ भने पहिले चाहिँ आर्थिक सशक्तिकरण,
0: हजुर,
1: आर्थिक सशक्तिकरणबाट चाहिँ सुरुवात गर्नुहोस्। किनभने आर्थिक छैन भने केही काम पनि हुँदैन, जस्तो सबैलाई राखिदिनु गर्नु भन्यो, केही अब कतै जानु भन्यो, केही गर्नु पर्यो भने
0: छैन।
1: त्यसैले आर्थिक सशक्तिकरण भयो भने सहजैले बिस्तारै बिस्तारै त्यो सबै सशक्तिकरणको सशक्तिकरण अब चेतनाको विकास नि एउटा कुरा आर्थिकले पनि गर्छ। अनि अर्को कुरा अगुवाई लिडरसिप भन्छ, त्योबाट पनि अब यो आर्थिक सशक्तिकरण आर्थिक चाहिँ छ भने चाहिँ हामी सहजै रूपमा गर्न सक्छौँ क्या, त्यो
0: आफ्नो परिवार सहज रूपमा चलाउन सकिन्छ।
1: हजुर हजुर
0: हजुर। शिक्षाकै कुरा गर्नु पर्दा, होइन, सशक्तिकरणका कुरा गर्नुपर्दा कस्तो खालको शिक्षा आवश्यकता देख्नुहुन्छ यहाँले?
1: नेपालको शिक्षा साँच्चै भन्यो भने यो प्राविधिक ज्ञान सम्बन्धी छैन, होइन? पहिलो कुरो प्राविधिक ज्ञानबाट चाहिँ सुरुवात गर्ने, प्राविधिक ज्ञान र आफूसँग सिप छ भने कहीँ गएर पनि भोकले मरिँदैन, आफ्नो हातमा सिप छ भने चाहिँ।
0: यहाँले एउटा उद्योग सञ्चालन गरिरहनु भएको छ, होइन, आफ्नै मनले सोच्यो यस्तो खेर गएको वस्तुलाई पनि एउटा उद्योगमा परिणत गर्न सकिन्छ भनेर यहाँले सरालाई कच्चा पदार्थ ठानेर अहिले सामग्रीहरू तयार गरिरहँदाखेरि भावी पुस्ताका लागि के सन्देश दिन चाहनुहुन्छ?
1: यो पुस्ताहरूलाई पनि के भन्छु भने हामीमा जे स्रोत छ त्यो स्रोतलाई चाहिँ पहिचान गरेर अगाडि बढाइयो भने र आफूसँग सिप जे छ सिप छ त्यो सिपबाट अगाडि बढाउने, आफूसँग स्रोतहरू कसरी छ त्यसलाई अगाडि बढाइयो भने सहज रूपमा हामी काम गर्न सक्छौँ।
0: हजुर, आँट र हौसला आफूभित्र हुन पर्यो।
1: हजुर हजुर,
0: होइन, कार्यक्रम घर संसारमा छौँ, यसमा महिलाका उद्यमका कुराहरू गर्छौँ हामी, रोजगारका कुरा गर्छौँ, व्यवसायका कुरा गर्छौँ, होइन, र हामी पारिवारिक पृष्ठभूमिका पनि कुरा गर्छौँ। अब यहाँको पारिवारिक पृष्ठभूमि भन्नुपर्दा को को हुनुहुन्छ?
1: मेरो पारिवारिक पृष्ठभूमिमा चाहिँ दाजु बहिनी बहिनीहरू छ, बहिनी भाइहरू।
0: हजुर, यहाँले सञ्चालन गरेको जुन उद्योग छ उहाँहरूको भूमिका कस्तो छ यो उद्योगमा?
1: कस्तो भन्नुभयो?
0: परिवारको भूमिका कस्तो छ?
1: एकदम राम्रो, उनीहरूले सहयोग गरेको छ।
0: हजुर,
1: सकारात्मक सोचमा
0: सराहका कुरा गरिरहेका छौँ। यसरी सञ्चालन गरेको उद्योग आइपुग्दा जीवनको आय स्तरलाई कतिको उकास्न सफल हुँदो रहेछ?
1: त्यो चाहिँ अब क्रमशः भनौँ न त्यसलाई चाहिँ क्रमशः सुधार हुँदै जाँदैछ। जस्तो भनौँ न तपाईँलाई त्यो वृद्धि भएन, आयमा वृद्धि भएन, आय स्रोतै भएन भने त त्यो उद्योग किन चलाउने, होइन?
0: हजुर,
1: त्यसैले आय स्रोत चाहिँ अलिकति बढेको छ, त्यही अब खाना पुर्याउने, डुल्ला पुर्याउने, त्यो सबै भइराखेको छ भनेपछि
0: हजुर
1: मान्नुपर्छ।
0: अनि यसरी सञ्चालन गर्दाखेरि आइपर्ने कठिनाइहरू के कस्ता हुने रहेछन् त?
1: कठिनाइहरू त अब एउटा कुरा छ, अब आफूले जस्तो भनौँ न प्रचार प्रसारको कुरा एउटा जस्तो त्यहाँ प्रचार प्रसार गर्ने
0: हजुर
1: कुरा, अर्को कुरा चाहिँ अब स्थानीय स्रोतहरूलाई पनि अझ त्यो परिचालन गर्नको लागि स्थानीय त्यो व्यक्तिहरूलाई परिचालन गर्नको लागि अलिकति समस्या भएको छ होइन
0: हजुर।
1: अब जस्तो त्यहाँको स्थानीय स्रोत स्थानीय समुदायलाई तालिम दिनको लागि पनि त्यहाँको स्थानीय सरकारलाई चाहिँ त्यो भन्नुपर्छ। अब अहिलेसम्म स्थानीय सरकारले एक दुईवटा तालिम दियो त्यहाँको उसमा नगरपालिकाले, अरू कसैले दिएको छैन। मैले अब भनेको छु अलैँचीको चराबाट यस्तो हुन्छ यसरी गर्न सकिन्छ भनेर होइन, अरू ठाउँ सबैले चिनिसक्यो, तापलेजुङ जिल्लाकै मान्छेले चिन्न समस्या छ क्या,
0: कस्तो अप्ठ्यारो हेर्नु त
1: त्यहाँको मान्छे अब त्यो यस्तो को हुन्छ र त्यहाँको मैले भनेको छु यहाँ म्याट बन्छ, डोर म्याट बन्छ, सबै बन्छ, तपाईँहरू लानुहोस् भन्दाखेरि चाहिँ अब त्यहाँको त्यो त्यो डोर म्याटहरू त्यो म्याटहरू चाहिँ प्रयोग गर्नुभन्दा प्लास्टिकको सामानहरू किनेर ल्याउँछन् उनीहरू
0: हजुर।
1: त्यहाँ चाहिँ अब त्यो सहजै रूपमा उनीहरूले के पाउँछ भनौँ न।
0: अहिले भन्यो भने स्थानीय तह आफ्नै गाउँघरमा भएको स्थानीय तहले सम्वर्धन र प्रबर्धन गर्ने नीति नियम पनि छ है,
1: छ त्यो नियम छ, त्यो नियम अन्तर्गत उनीहरूलाई मतलबै छैन है यसरी तालिम दिनुपर्छ भन्दा भन्दा भन्दा गरेर दुईवटा तालिम पाइने होइन, त्योभन्दा त चाहिँ अह उनीहरू त्यति साह्रो सीमा छैन उनीहरूलाई। त्यो मैले भने प्रयोग गर्नुहोस् न त, हामीले बनाएको छौँ, हामीले यहीँको स्थानीय रूपमा सामानहरू बनाएको छ, यसरी प्रयोग गर्नुहोस् भन्दा पनि त्यो पनि धेरै छ। स्थानीय रूपमा त महँगो पनि पर्छ, कमिसन पनि पाइँदैन नि त,
0: हातले बनाएको चिज छ
1: त्यो पनि होला होइन, त्यसरी चाहिँ अब मैले कति भन्दा पनि पार लागेको छैन
0: र पनि आफूले चाहिँ भन्न छोड्न भएन।
1: म त छोडेको छैन
0: हजुर। हामीले आफ्नै गाउँघरमा होइन जुन अलिकति भएको जग्गा हुन्छ, थोरै जग्गा हुन्छ नि वरिपरि, कसैको पनि घरमा हुन सक्छ, यस्ता खालका जग्गामा चाहिँ हामी घरमा बस्ने गृहिणीले के लाउँदा राम्रो मान्नु भयो, यहाँले के लाउँदा राम्रो हुन्छ होला
1: वरिपरि भएका, त्यो त अलिकति फल दिने भनौँ न, फल दिने खालको, अब जस्तो साग सब्जी भयो फल दिने खालको, त्यस्तो खालको बोट बिरा लगायो भने चाहिँ उत्पादन पनि दियो आफूलाई पनि दियो क्या त्यसमा।
0: हजुर, गृहिणी भएपछि घरमा आफूलाई चाहिने कुरा पनि पूर्ति हुने भयो। हजुर, सौहार्दपूर्ण परिवार हुनको लागि प्रत्येक सदस्यको जिम्मेवारी र व्यवहार कस्तो हुनुपर्छ जस्तो लाग्छ?
1: सबैले सबैमा सबै कुराहरू मान्य हुनु पर्यो होइन, मान्य हुनु पर्यो, जस कारणले गर्दा चाहिँ अब त्यो सौहार्दपूर्ण वातावरणमा परिवार चल्ने भयो होइन, यसरी चाहिँ अब चलाउन सकिन्छ भन्ने कुरा चाहिँ।
0: हजुर, एउटा जीवन सुन्दर हुनको लागि के चाहिन्छ जस्तो लाग्छ?
1: सुन्दर हुनको लागि त अब त्यो सबै कुरा व्यवहार हो, मान्छेले अनुहार हेर्ने भन्दा पनि व्यवहार हेर्ने हो होइन, व्यवहारमा चाहिँ राम्रो हुनु पर्यो, अनि व्यवहारको साथ साथमा काम पनि राम्रो हुनु पर्यो।
0: हजुर, हामीले गर्ने प्रत्येक कर्महरू राम्रो खालको हुनु पर्यो,
1: यो चाहिँ काम ठिक भनेर चाहिँ भन्ने हुनु पर्यो, त्यसले गर्दाखेरि चाहिँ आफै सुन्दर हुँदै जान्छ क्या मान्छेको परिवार व्यवहार मान्छे सबै भनौँ न।
0: हजुर, हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौँ, आफ्नो अमूल्य समय हामीलाई दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र रेडियो नेपालको कार्यक्रम घर संसार सुनेर बस्नुहुने सबै आदरणीय श्रोतालाई के भन्नुहुन्छ यहाँले?
1: यो रेडियो नेपाल सुनेर बसिरहनु भएको सबै महिला दिदी बहिनीहरू दाजुभाइ सबैलाई चाहिँ म अब के भन्न चाहन्छु भने, कुनै पनि काम गर्दाखेरि योजना गर्दाखेरि आफूमा भएका चिजहरूको रिसर्चहरूको चाहिँ अनुसन्धान गर्नु, त्यसबाट चाहिँ सुरुवात गर्नुहोस् कुनै पनि योजनाहरू, र महिला दिदी बहिनीहरूलाई काममा सहयोग गर्नुहोस् के गर्न सक्छ भनेर चाहिँ, अनि त्यो गर्दा चाहिँ राम्रो हुन्छ पक्का पनि भनेर चाहिँ म छोटा गर्न चाहन्छु।
0: हजुर, अमूल्य समय दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद छ।
1: धन्यवाद।
0: आजको कार्यक्रममा निम्ताएका थियौं उद्यमी महिला माया गुरुङलाई, एतिन्जेल कार्यक्रममा सुनायौं उहाँसँग गरिएको कुराकानी। अब राख्दैछौ यो सांगीतिक कोसेली, विनोद बाजुरेली र शान्ति श्री परियारको स्वरमा रहेको छ, रचना र संगीत रहेको छ विनोद बाजुरेलीको।

यो साङ्गीतिक कोसेलीपछि अब लाग्दैछौ जानकारीमूलक सामग्रीतर्फ। यो पहिलो सामग्रीलाई हामीले लिएका छौँ, फ्रिजले कसरी काम गर्छ शीर्षकमा रहेको छ। के हामीलाई थाहा छ हाम्रो घरको फ्रिज अर्थात् रेफ्रिजरेटरले कसरी दुध, दही, तरकारी र मासुलाई धेरै दिनसम्म ताजा राख्ने गर्छ? जब बाहिर गर्मी हुन्छ, फ्रिजभित्र चिसो कसरी हुन्छ त? यो एउटा जादु जस्तै लाग्छ। वास्तवमा यो विज्ञानको नियममा आधारित एउटा साधारण प्रक्रिया हो। रेफ्रिजरेटरलाई बोलीचालीमा फ्रिज भन्ने गर्छौ। फ्रिज घरायसी र व्यावहारिक उपकरण हो। यो घरमा अनिवार्य जस्तै भइसकेको छ। यसले खाना र पेय पदार्थलाई ताजा राख्न र बिग्रनबाट जोगाउने गर्छ, चिसो वातावरण प्रदान गर्छ। यसको काम भनेको भित्रबाट ताप अर्थात् गर्मी सोसेर बाहिर फाल्नु हो। यसले पम्प प्रविधिको प्रयोग गरी भित्री तापलाई बाहिर फालेर भित्रको तापमान 3-5 डिग्री सेल्सियस अर्थात् 37-41 डिग्री फरेनहाइटको सीमाभित्र राख्ने गर्छ। यस किसिमको चिस्यानले प्रक्रियालाई रेफ्रिजेनरेसन साइकल भनिन्छ। रेफ्रिजेनेटरले बाष्पीकरण र द्रवीकरणको वैज्ञानिक सिद्धान्तमा आधारित भएर काम गर्छ। यसको मुख्य उद्देश्य फ्रिजभित्रको तातो हावालाई बाहिर फालेर भित्रको तापक्रम कम राख्नु हो, जसले खानालाई लामो समयसम्म ताजा राख्छ। रेफ्रिजेनेटरले काम गर्ने मुख्य चरण के कस्तो हो त यो पनि हामीले जान राख्नुपर्ने हुन्छ। रेफ्रिजेनेटर फ्रिजमा रेफ्रिजेन्ट नामक विशेष ग्यास कुल्यान्ट हुन्छ, जसले तातो र चिसो गराउने काम गर्छ। यो पाइपलाइनमा घुमिरहन्छ। कम्प्रेसर यो फ्रिजको मुटु हो। यसले रेफ्रिजेनेट ग्यासलाई कम्प्रेस अर्थात् दबाब दिन्छ, जसले गर्दा ग्यास तातो हुन्छ र उच्च दबाबमा पाइपबाट बाहिर निस्कन्छ। कन्डेन्सर फ्रिजको पछाडि वा तल हुने पाइपमा तातो ग्यास पुग्छ, यहाँ बाहिरको हावाको सम्पर्कमा आएर ग्यास चिसो हुन्छ र तरलमा परिणत हुन्छ। एक्सपान्स भल्भ यो तरल रेफ्रिजेनेरेन्ट सानो प्वाल वा भल्भबाट जान्छ, जसले गर्दा यसको दबाब वात्तै घट्छ र दबाब घट्दा तरल एकदम चिसो हुन्छ। इभापोरेटर यो फ्रिजभित्रको भागमा हुन्छ, चिसो तरल यहाँ पुगेपछि फ्रिजभित्रको तातो हावा सोस्छ र आफै ग्यासमा परिणत हुन्छ। यस प्रक्रियाले फ्रिजभित्र चिसो बनाउँछ। जसरी हाम्रो शरीरमा पसिना आएर शरीर बाहिर उड्दा यसले हाम्रो छालाबाट ताप लिएर हाम्रो शरीरलाई चिसो गराउँछ, फ्रिजको इभ्यापोरेटरले पनि ठ्याक्कै यस्तै गर्छ। फ्रिज लामो समयसम्म राम्रोसँग चल्नका लागि के गर्ने त? ढोका आवश्यक पर्दा मात्र खोल्नुपर्छ। धेरै पटक ढोका खोल्ने र बन्द गर्ने गर्नु हुँदैन। त्यसै गरी पछाडिको पाइप सफा गरिराख्नुपर्छ। धुलोले पाइप छोपिँदा ताप फाल्न गाह्रो हुन्छ। बरफ जमेको भए पगाल्ने गर्नुपर्छ। तातो खानालाई सिधै फ्रिजमा राख्नु हुँदैन, पहिले बाहिर राखेर चिसो बनाउनु पर्छ अनि मात्र फ्रिजमा राख्ने गर्नुपर्छ। रेफ्रिजेनेटरले जादुले होइन विज्ञानको नियमले काम गर्ने गर्छ। यसले हाम्रो शरीरमा पसिना आउनाले शरीर चिसो हुने जस्तै सिद्धान्त प्रयोग गर्ने गर्छ। कम्प्रेसर, कन्डेन्सर, एक्सपान्स भल्भ र इभापोरेटर यी चार उपकरण मिलेर एउटा चक्र बन्ने गर्छ, जसले भित्रबाट गर्मी सोसेर बाहिर फाल्छ। कम्प्रेसरले ग्यासलाई दबाब दिने, कन्डेन्सरले तातो बाहिर फाल्ने र इभापोरेटरले भित्रको चिसो कायम राख्ने सक्रिय प्रक्रियाबाट फ्रिजले काम गर्ने हुँदा यदि हामीले फ्रिज चलाउँछौँ भने यी कुरालाई ख्याल गरेर मात्रै फ्रिज चलाउने गर्नुपर्छ। अहिले यहाँलाई सुनायौं फ्रिजले कसरी काम गर्छ शीर्षकमा रहेको जानकारीमूलक सामग्री। यसलाई तयार पार्नु भएको थियो रामप्रसाद सुवेदीले। अब राख्दैछौ यो अर्को जानकारीमूलक सामग्री बेसारको सार शीर्षकमा रहेको छ। हामीहरूको भान्सामा बेसारको प्रयोग प्रत्येक दिन हुने गरेको छ। दाल, तरकारी वा अचारलाई पहेँलो र आकर्षक बनाउन बेसारको प्रयोग गर्ने गरिन्छ। खानेकुरालाई आकर्षक बनाउन मात्र नभई बेसार मानव स्वास्थ्यका लागि उत्तिकै फाइदाजनक पनि छ। हाम्रो शरीरको हरेक अङ्गलाई फाइदा पुर्याउने स्वास्थ्यवर्धक जडीबुटीका रूपमा यसलाई लिने गरिन्छ। तरकारीमा मसलाका रूपमा प्रयोग गरिने बेसारले औषधिको काम गर्ने गर्छ, त्यसैले एन्टिबायोटिक बनाउँदा समेत बेसारको प्रयोग गरिन्छ। लामो समयदेखि ग्यास्ट्रिक सम्बन्धी समस्या भएका बिरामीलाई बेसारको नियमित सेवनले पूर्ण रूपमा फाइदा पुर्याउँछ। रुगाखोकी लागेको समयमा बेसार पानी खाँदा छिट्टै निको हुने गर्छ भनेर अभिभावकहरूले हामीलाई बेसार पानी खुवाउने गरेको पनि हामीलाई थाहा छ। खप्नै नसकिने गरी पोलेको र दुर्घटनामा परेर शल्यक्रिया गर्नुपर्ने बिरामीलाई समेत पेन किलरका रूपमा बेसार प्रयोग गर्ने गरेको हामी पाउँछौ। गाउँघरतिर आलो घाउमा बेसारको धुलो हाल्नुको वैज्ञानिक कारण पनि यही नै होला।
बेसारले मानव शरीरको डिएनए क्षति हुनबाट जोगाउने विशेष भूमिका निर्वाह गरेको हुन्छ। विभिन्न धातुबाट शरीरमा फैलने विषादीलाई बेसारले जोगाउने काम गर्छ। शरीरमा लागेको चोट पटक छिटो भन्दा छिटो निको पार्न बेसारले प्रमुख भूमिका निर्वाह गरेको हुन्छ। पेट सम्बन्धी रोगको निदान गर्न बेसारले मद्दत पुर्याउँछ। हड्डीमा हुने सम्पूर्ण समस्यालाई बेसारले फाइदा गर्छ। मांसपेशीमा हुने विभिन्न पीडालाई बेसार सेवनले केही हदसम्म कम गर्ने गर्छ। रक्त अल्पतालाई पनि बेसारले फाइदा पुर्याउँछ। बेसारको नियमित प्रयोगले डिप्रेसन अर्थात् मानसिक चिन्ताको शिकार हुनबाट जोगाउने गर्छ। बेसारको प्रयोगले स्मरण शक्तिमा वृद्धि गर्ने गर्छ। कुनै अप्रिय घटनाको झन्झटबाट बाहिर निस्कन विशेष मद्दत पुर्याउँछ। बेसारको प्रयोगले आँखामा हुने विभिन्न संक्रमणबाट जोगाउन मद्दत गर्छ। आयुर्वेद शास्त्रमा हल्दी अर्थात् बेसारको छुट्टै महत्व रहेको छ। 3000 वर्ष अघिदेखि बेसार प्रयोगमा आएको आयुर्वेद चिकित्सक डाक्टर मनोज चौधरी भन्नुहुन्छ। उहाँले श्वास प्रश्वासका बिरामीका लागि पनि बेसार निकै उपयोगी भएको भन्नुहुन्छ। बेसारले रगतलाई शुद्धिकरण गर्न मद्दत गर्छ। हिन्दू संस्कृतिमा पनि बेसारको प्रयोग गर्ने गरिएको छ। न्वारन, चुडाकर्म र विवाहका समयमा काँचो बेसार र दुबोले शरीर नुहाउने प्रचलन रहेको छ। यसरी नुहाउँदा शरीरमा रहेको छाला सम्बन्धी रोग निको हुने मान्यता रहेको छ। न्वारनका दिन नवजात शिशुको घाँटीमा काँचो हल्दी, दुबो, ज्वानो, कालो जिरा र मेथीको मिश्रण बनाई कपडामा बाँधेर घाँटीमा माला बनाई लगाउने चलन पनि रहिआएको छ। यसरी प्रयोग गर्दा निमोनिया हुनबाट बचाउँछ भन्ने आयुर्वेदिक मान्यता रहेको छ। अहिले यहाँलाई सुनायौं बेसारको सार शीर्षकमा रहेको जानकारीमूलक सामग्री। यसलाई तयार पार्नु भएको थियो केशवराज पौडेलले। हामी कार्यक्रम घर संसारमा छौं। अब हामी आजको कार्यक्रमको अन्त्यमा आइसकेका छौं। आजको कार्यक्रम घर संसार तपाईँलाई कस्तो लाग्यो? हामीलाई सरसल्लाह, सुझाव र प्रतिक्रिया दिन पनि आग्रह गर्छौ। यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै एउटा सुमधुर साङ्गीतिक कोसेली तपाईँका माझमा राख्न चाहन्छु। स्वर रहेको छ श्रीमन परियार र अर्जुन सापकोटाको, रचना रहेको छ रबिन लामिछानेको, भने संगीत रहेको छ अर्जुन सापकोटाको। यो साङ्गीतिक कोसेली तपाईँलाई सुम्पदै प्रविधि कन्ट्रोल रूमबाट मलाई साथ दिने प्राविधिक मित्र देवकी भण्डारीलाई धेरै धेरै धन्यवाद दिँदै म रुक्मिणी पोखरेल छुट्टिन्छु। हवस् त, नमस्कार।

0: NBL Auto Loan.
1: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
0: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
0: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
0: शर्तहरू लागू हुनेछन्।
2: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: जापानिज इन्सेफलाइटिस रोगबारे स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको जरुरी सूचना।
4: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने गम्भीर प्रकारको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
3: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बङ्गुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
4: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
3: बेसरी टाउको दुख्ने,
4: उच्च ज्वरो आउने,
3: बेहोस हुने,
4: घाँटी अरोरो र कडा हुने,
3: कम्पन हुने,
4: पक्षघात हुने
3: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
4: जापानिज इन्सेफलाइटिसबाट कसरी बच्ने? बच्ने उपायहरू:
3: लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट बच्ने प्रमुख उपाय हो।
4: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर, घोडा जस्ता घर पालुवा जनावर र चरा चुरुङ्गीलाई व्यवस्थित ढङ्गले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
3: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
4: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
3: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
4: सधैँ झुल टाँगेर सुत्ने गरौं।
3: याद गर्नुहोस्, यो रोगबाट बच्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्दछ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।

0: यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। परिवारका सदस्यसहित निजी भ्रमणमा हिजो पोखरा पुग्नुभएका प्रधानमन्त्री पालेन्द्र शाह आज मुस्ताङ प्रस्थान गर्नुभएको छ। कास्कीका प्रमुख जिल्लाधिकारी कुमान सिंह गुरुङका अनुसार प्रधानमन्त्री शाह स्थलमार्गबाट मुस्ताङ प्रस्थान गर्नुभएको हो। मुस्ताङमा प्रधानमन्त्रीले मुक्तिनाथको दर्शन गर्नुहुने कार्यक्रम रहेको जनाइएको छ। गृहमन्त्री सुदन गुरुङले जघन्य अपराध रोक्न बलियो कानुनी तथा संस्थागत व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। सामाजिक सञ्जालमा लेख्नुहुँदै गृहमन्त्री गुरुङले 3 वर्षीय गरिमा चौधरीमाथि भएको जघन्य अपराधले आफूलाई अत्यन्त दुखी बनाएको बताउँदै उहाँले घटनामा कानुनले दिन सक्ने अधिकतम न्याय सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। हाम्रो लक्ष्य एउटा घटनामा दोषीलाई सजाय दिलाउनु मात्र सीमित छैन, हाम्रा छोरीहरू डराएर होइन सुरक्षित भएर बाँच्न सक्ने समाज निर्माण गर्नु हो भन्दै गृहमन्त्रीले विगतका अनुभव र कमजोरीबाट पाठ सिक्दै सरकारले अनुसन्धान प्रक्रिया अघि बढाइसकेको बताउनुभयो। आरोपितहरूलाई तत्काल पक्राउ गरिएको र अनुसन्धान जारी रहेको उहाँले बताउनुभयो। प्रारम्भिक चरणमा प्रहरीबाट लापरवाही भएको भन्ने प्रश्न उठेपछि सम्बन्धित प्रहरी अधिकारीमाथि समेत छानबिन तथा कारवाहीको प्रक्रिया अघि बढाइएको गृहमन्त्री गुरुङले फेसबुक मार्फत स्पष्ट पार्नु भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले कोशी प्रदेशको विद्युत आपूर्ति प्रणालीलाई थप व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउँदै विद्युत खपत वृद्धि गर्न विशेष ध्यान दिनुपर्ने बताउनु भएको छ। कोशी प्रदेशको भ्रमणका क्रममा नेपाल विद्युत प्राधिकरणका प्रादेशिक तथा वितरण कार्यालय प्रमुख, कर्मचारी, जनप्रतिनिधि लगायत सरोकार भएका निकायका प्रतिनिधिसँग आज छलफलमा उहाँले विद्युत आपूर्तिमा देखिएका समस्या, स्थानीयवासीका गुनासा र कर्मचारीका समस्या पहिचान गरी तत्काल समाधान गर्न निर्देशन दिनुभएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ। प्रदेशको विद्युत वितरण प्रणालीको वर्तमान अवस्था, उपलब्धि र आगामी कार्य दिशाबारे आयोजित अन्तर्क्रियामा मन्त्री श्रेष्ठले नागरिकले नियमित, गुणस्तरीय र भरपर्दो विद्युत सेवा पाउने वातावरण बनाउन अझ बढी मेहनत गर्नुपर्ने बताउनुभयो। विद्युत आपूर्तिमा समस्या देखिए लगतै समाधान गर्ने र गुनासो प्राप्त भएपछि ढिलाइ नगरी सम्बोधन गर्ने प्रणाली विकास गर्न निर्देशन दिँदै उहाँले समयमै सूचना प्रवाह र प्रभावकारी गुनासो व्यवस्थापनले नागरिकको विश्वास बढाउने बताउनुभयो। मन्त्री श्रेष्ठले वितरण केन्द्रले स्थानीय आवश्यकता र समस्याका आधारमा अघि सारेका रचनात्मक योजना तथा प्रस्तावलाई प्रादेशिक कार्यालय मार्फत प्रभावकारी रूपमा अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो। रातिदेखि परेको वर्षासँगै लेदो सहित आएको पहिरोले अवरुद्ध बनेको बेनी जोमसम अन्तर्गत म्याग्दी सिरुबारी खण्ड र सुके बगर खण्ड सञ्चालनमा आएको छ। वर्षासँगै लेदो र पहिरो खस्ता सडक अवरुद्ध भएपछि कालीगण्डकी करिडोर अन्तर्गत बेनी जोमसम कोरोला आयोजना कार्यालयको पहलमा एकतर्फी रूपमा आवागमन सञ्चालनमा ल्याइएको हो। आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार अवरुद्ध बेनी जोमसम सडक आज बिहानदेखि एकतर्फी रूपमा सञ्चालनमा आइसकेको जानकारी दिनुभयो। बाजुराको गौमूल गाउँपालिका 3 कटी गाउँमा पहिरोले 2 घर पूर्ण रूपमा क्षति पुर्याएपछि 14 घरधुरीका 115 जनालाई सुरक्षित स्थानमा सारिएको छ। जोखिम बढेपछि पहिरोबाट विस्थापित 2 घरसहित 14 घरधुरीका परिवारलाई स्थानीय देवेन्द्र धामीको खाली जमिनमा त्रिपालको टहरा बनाएर राखिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। स्थानीयका अनुसार लगातार वर्षा भइरहेकाले कटी गाउँमा पहिरोको जोखिम अझै कायमै छ। पहिरोबाट घरबारविहीन भएका परिवारलाई तत्काल सुरक्षित आवाससँगै खाद्यान्न, लत्ता कपडा र अन्य आवश्यक राहत सामग्रीको आवश्यकता रहेको स्थानीय वडा अध्यक्ष गोरख बोहराले जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले केन्द्रीय सदस्यका लागि आयोजना गरेको नीति, सङ्गठन र नेतृत्व सम्बन्धी 2 दिने कार्यशाला काठमाडौँमा सुरु भएको छ। रासोपा कार्यशाला नीति, सङ्गठन र नेतृत्व श्रृङ्खला 1 नाम दिएको कार्यशालामा पार्टीको नीति, सङ्गठन सुदृढीकरण, नेतृत्व क्षमता विकासका बारेमा छलफल भइरहेको रासोपाका सङ्गठन विभाग प्रमुख प्रमोद नेउपानेले जानकारी दिनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब एकैछिन विज्ञापन।
1: सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सर चल्ने वाइफाई, खर जाने बल्का SMS, हुर चल्ने 4G इन्टरनेट, सललर जोडिने CUG नेटवर्क, अनि आहा कति रमाइलो एनटिटिभी, बाँकी त सब मनको कुरा न हो। नेपाल टेलिकम राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गलाई अहिले आफूले अमेरिकी भूभागका रूपमा हेरेको बताउनु भएको छ। राष्ट्रपति ट्रम्पले इरानले सम्झौता गर्न चाहे पनि आफूले बिना अनुकूलता सम्झौता नगर्ने दावी गर्नुभएको छ। इरानी विदेश मन्त्री अब्बास अराघाचीले अमेरिकाले अघि बढाएको आर्थिक दबाव र नयाँ प्रतिबन्धहरू असफल हुने दावी गर्नुभएको छ। तेहरानले अमेरिकी आर्थिक दबावको विरोध गर्दै वार्ताको सम्भावनालाई भने पूर्ण रूपमा अस्वीकार गरेको छैन। यता ओमान र इरानका विदेश मन्त्रीबीच टेलिफोन वार्ता भएको छ। वार्तामा हर्मुज जलमार्गबाट जहाज आवत जावत सम्बन्धी द्विपक्षीय सम्झौता र अमेरिका इरान वार्ता पुनः सुरु गर्ने सम्भावनाबारे छलफल भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। रेडियो नेपालबाट दिउँसो 1 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन दिउँसो 2 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
2: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम तपाईँकै जेटिए र तपाईँकै बुढियामा। तपाईँकै चिर परिचित बुढियामासँग कृषि विज्ञ एवं कृषि प्राविधिकसँगको भलाकुसारी कार्यक्रम तपाईँकै जेटिए र तपाईँकै बुढियामा।
3: कृषक दाजुभाइ तथा दिदीबहिनी, आजको कार्यक्रममा तपाईँकी बुढियामा कहाँ पुगेर कोसँग के कुराकानी गर्दै हुनुहुन्छ त आउनुहोस् कार्यक्रम सुन्नतर्फ लागौं।
4: लो, अस्ति भर्खर यो बारीमा यो अगौटे काउलीको बिउ राखेको थिएँ। पानी आएको आई आएको आई, खै यो के गर्यो पानीले पनि। बिरुवा त सबै मरेछ, ल खत्तमै बनाएछ, के गर्ने होला। ए भगवान्, कति दुःख गरेर लगाएको थिएँ मैले त।
5: आमा, के गर्नुथाम गर्दै हुनुहुन्छ हजुर?
4: के गर्नु, हेर्नु न बाबु, यहाँ अब अलिक छिटो काउली निकाल्नु पर्यो भनेर काउलीको बिउ लगाएको थिएँ, यो पानीले बर्बादै गरेछ बाबु, हेर्नु त।
5: काउलीको के कुन कुन जातको रोप्नु भएको थियो बिउ कुन्नि?
4: खै मैले त त्यो एग्रोभेटबाट अलिक छिट्टै निस्किने छिट्टै फल्ने भनेर दिएको थियो बाबु। के हो के हो, मलाई त नाम पनि त्यति राम्रो आउँदैन। खोइ ज्यापु के भनेर भन्थे, मलाई त पुरै नाम पनि आउँदैन के बाबु।
5: यस्तो छ आमा, हेर्नुहोस् अब यो अहिले यति बेला हाम्रो मध्य पहाडमा विशेष गरेर
4: हजुर
5: यति बेला काउलीको बिउहरू राखियो भने अनि त्यसपछि बिरुवा तयार गरेर रोपियो भने अगौटे काउलीको रूपमा चाहिँ हामीले उत्पादन गर्न सकिन्छ अनि बजारबाट पैसा पनि अलिकति राम्रो लिन सकिन्छ। त्यति बेला सबैको बारीहरूमा काउली उत्पादन नहुने भएको हुनाले राम्रो मूल्यमा बिक्री गर्न सकिन्छ। त्यसले गर्दाखेरि यो विशेष गरेर काठमाडौँ उपत्यकामा त यो ज्यापु काउली भनेर निकै प्रख्यात नै छ।
4: बाबु, हो त्यही काउली भनेको थियो क्या, ज्यापु काउली भनेर दिएको थियो मलाई पनि। अनि त्यही यसो बुढाबुढीलाई 2-4 पैसा पनि चलाउन पाउने, अब खान पनि पाइने तरकारी नभएको बेला भनेर लगाएको। हेर्नु न बाबु, यो सबै खत्तम बनाइदियो। बरु यो कसरी जोगाउने होला यो वर्षे सिजनमा?
5: यस्तो छ आमा, अब हजुरले के विचार गर्नु पर्यो भने अब यो बर्खामा पानी पर्ने कुरा त अब स्वाभाविक नै भयो। तर अब पानी पर्छ भनेर हामीले काम गर्दाखेरि त्यसबाट कसरी बचाउने भनेर ध्यान दियो भने खासै समस्या पनि हुँदैन। बढीमा 75-1 मिटर उचाइ हुने गरेर खरको अथवा परालको छानो जस्तो 4 लट्ठीहरू गाडेर त्यसमा बाँस अथवा बाँसको भाटाहरूमा पराल अथवा खरले छानो जस्तो पातलो गरियो भने माथिबाट सिधै आएको पानीहरूले त्यो जमाएको काउलीको बिउहरूलाई कुट्ने चुट्ने हुँदैन र बिउ चाहिँ राम्रोसँग एकनासले उम्रिन्छ। र त्यसरी उमार्न सकियो भने एउटा तरिका त्यो भयो। अर्को तरिका चाहिँ हजुरले नर्सरी राख्दाखेरि अब चाहिँ अब भदौ पनि लागिसक्यो, त्यसले गर्दा भदौ लागिसकेका हुनाले त्यसरी छानो नबनाइकन पनि हजुरले छापो मात्रै दिएर परालको अथवा घाँसको अथवा खरको छापो मात्रै दिएर पनि त्यो माटोलाई पानीले चुट्ने कुराहरूलाई अलिकति कम गर्न सकिन्छ। साथसाथै बिरुवा उम्रिसकेपछि भने पानी परेर अलिकति सानो अवस्थामा बिगार गर्ला कि भनेर हामी चनाखो चाहिँ हुनुपर्छ है।
4: त्यसरी गर्न सकिने रहेछ, मलाई त थाहा थिएन। बुढाबुढी मान्छे के गर्नु, अब बल्ल बाबुले सिकाए अनुसार नै गर्नु पर्ला।
5: हुन्छ आमा, अब यसो गर्नु पर्ला। हजुरको यो मध्य पहाडी क्षेत्रमा विशेष गरेर काउली लगाउने साथीहरू हजुरको छर छिमेकमा जो हुनुहुन्छ उहाँहरूलाई अब यो काठमाडौँ ज्यापु काउली भनेको चाहिँ अलि लामो समय लिन्छ होइन। अब यो अलिकति मध्यम खालको अगौटे खालको काउलीहरू यो सिल्भर कप, सिल्भर व्हाइट होइन, पुसा कात्तिकी भनेका यी विभिन्न जातहरू चाहिँ बजारभरमा पाइन्छ। ती जातहरूको बिउहरू बजारबाट किनेर अलिकति विश्वासिलो एग्रोभेटहरूबाट किनेर लिएर आएर जमाउने र अनि जमाउँदाखेरि चाहिँ सकिन्छ छानोको व्यवस्था गर्ने। छानोको व्यवस्था गर्न सकिँदैन भने पनि छापोको व्यवस्था गरेर जमाउने र बिरुवा तयार भइसकेपछि अनि 20-25 दिनमा बिरुवा तयार हुन्छ, त्यसपछि तयारी जमिनमा रोप्ने गर्नुपर्छ। त्यसो गरियो भने कार्तिकको अन्तिमतिर चाहिँ हामीले काउली चाहिँ राम्रो मूल्यमा बजारमा चाहिँ बिक्री गर्न सकिन्छ। त्यति बेला बजारमा चाहिँ सबैको बारीहरूमा काउली उत्पादन नहुने भएको हुनाले र दसैँ तिहारको हाम्रो नेपालीहरूको ठुलो चाडबाड पनि सँगसँगै हुने भएको हुनाले चाडबाडहरूमा मान्छेहरूले एक छाक दुई छाक भए पनि अलिकति महँगै तिरेर भए पनि मिठाई खाऊँ भन्ने हुन्छ नि त मान्छेहरूलाई।
4: त्यति बेला मासु खान्छन् होइन हाम्रो दसैँ तिहारमा चाडबाडमा, अनि त्यति बेला ठ्याक्कै यो मेरो काउली पनि निकाल्न पाए।
5: त्यसरी निकाल्न सकियो भने अब मासुकै मूल्य त नभनौ तर अहिले बजारमा 50-60 रुपियाँ किलो छ भने त्यति बेला हामीले 100-120-130-150 चाहिँ मजाले बिक्री गर्न सकिन्छ। त्यसो गरियो भने घर पनि खान पाइयो, अलिअलि बिक्री गर्दाखेरि अरू त्यसले भर्थेक पनि घरलाई अरू भर्थेक गर्न पाइयो नि त।
4: हो नि बाबु, अब खर्चै खर्च छ जतासुकै हेर्नु न, त्यही भएर यसो दुःख गरौँ भनेको। साँच्चै बाबु, यो मध्य पहाडमा हेर्नु न, यो हाम्रो जस्तो गाउँ ठाउँमा मकै भाँचिसक्यो, अब यो बारीमा यो काउली बाहेक अरू के लगाउन सकिन्छ होला, त्यसको बारेमा नि भनिदिनु न है बाबु। मलाई त अब यो काउली भएन भने अरू तरकारी नि लाउनु पर्यो नि बाबु।
5: साह्रै घटलाग्दो कुरा, साह्रै मन छुने कुरा गर्नुभयो हजुरले। यो अब जस्तो हाम्रो यो मध्य पहाडमा यति बेला धेरैजनाको पाखो बारी अथवा बारीमा जहाँ हामीले धान रोप्दैनौँ त्यो बारीहरू चाहिँ मकै भाँचेर खाली भएको छ र कतिले चाहिँ अब मकैभित्र कोदो रोप्ने चलन छ होइन। मकैमा कोदो रोपेकोहरूको चाहिँ बारीमा त कोदो भयो मकै भाँचेपछि, मकै मात्रै भएर बाली बारी खाली भएको ठाउँमा चाहिँ अब मध्य पहाडमा चाहिँ विशेष गरेर आलु को रोप्न सकियो भने त्यसले पनि हामीलाई अलिकति घरलाई पनि खाना हुने र अलिअलि बिक्री गरेर 2-4 पैसा आय आम्दानी पनि गर्न सकिने देखिन्छ।
4: आलु नै लगाउन सकिन्छ बाबु यति बेला?
5: हजुर, अब यो मध्य पहाडमा विशेष गरेर मकै बाली काठ भित्री आएको ठाउँमा चाहिँ आलु लगाउन सकिन्छ। हजुरको अब मुला 40 दिने मुला, मिनोअर्ली मुलाहरू लगाउन सकिन्छ होइन। त्यो मुलाहरू 40 दिने मुलाहरू त 40-45 दिनमा तयार पनि भइहाल्छ। अब आफूलाई घरलाई पनि खान भयो, 2-4 केजी बिक्री गर्न पाइयो भने यसो घरको गर्जो पनि टार्न सकियो होइन। त्यसै गरी अब यो साउनको 15-20 भदौको 10-12 त हामीले मध्य पहाडमा यो 4 मासे सिमी होइन, घिउ सिमीहरू बिउ उत्पादन गर्नको लागि पनि लगाउने गरिन्छ। त्यसको लागि पनि अब अलिकति विश्वासिलो भरपर्दो ठाउँबाट बिउको जुगो गरेर लगाउन सकिन्छ। अब आलुको कुरा गर्दाखेरि चाहिँ नि जनकदेव, कार्डिनल होइन, अब खुमल रातो मतलब इख विभिन्न खालका आलुका जातहरूको बिउ चाहिँ अलिकति विश्वासिलो स्रोतबाट, भरपर्दो स्रोतबाट किन्ने। यसरी किन्दाखेरि चाहिँ खाएन आलु किन्ने ठाउँबाट चाहिँ नकिन्नु होला र छरछिमेकीलाई नि भनिदिनु होला होइन। किनभने बजारहरूमा अहिले के हुन्छ भने सस्तो रहेछ भनेर खाएन रूपमा राखेको, त्यो कोल्ड स्टोरमा राखेको खाने प्रयोजनको लागि बिक्री गरेको बिउ पनि लिएर आएर उत्पादन गरेको देखिन्छ। तर त्योभन्दा राम्रो चाहिँ बिउ नै उत्पादनको लागि बिक्री गर्ने ठाउँहरूबाट बिउहरू लिएर आउने, जात खुलेको बिउहरू लिएर आउने होइन, अनि त्यो बिउहरू लिएर आएर घरको छेँडीमा होइन पिँढीमा अथवा अलिकति प्रकाश घाम नपर्ने तर उज्यालो हुने ठाउँमा फिजाएर राख्ने। त्यसो गर्दाखेरि चाहिँ हजुरको के हुन्छ भने त्यो आलुमा चाहिँ छोटो र मोटो हरियो टुसाहरू आउँछ होइन, र त्यो छोटो र मोटो हरियो टुसाहरू आएको आलु हामीले रोप्यौँ भनेदेखि हजुरले त्यसलाई चाहिँ 20-25 दिन त्यो छिटो बाली तयार हुनको लागि, जस्तो हजुरले बारी खाली छैन भने तपाईँको बाली 20-25 दिन अगाडि पछाडि खाली हुन्छ भने 20-25 दिन अगाडि तपाईँले बजारबाट त्यो बिउ लिएर आएर त्यो हरियो टुसाहरू बनाउनुहुन्छ होइन, अनि त्यही 20-25 दिनको दौरानमा चाहिँ यता तपाईँको बाली बारी चाहिँ खाली हुँदै गर्छ, अनि त्यसपछि ठ्याक्क त्यो टुसाएको बिउहरू लिएर गएर रोपिदिनुभयो भने अनि तपाईँको राम्रोसँग आलु उम्रिन्छ होइन, अनि त्यसपछि गोडगाड गरेर मलजल गरेर होइन राम्रोसँग फल्छ। त्यसो गर्न चाहिँ हजुरलाई पनि र हजुरको छरछिमेकीहरूलाई पनि मेरो चाहिँ सल्लाह रह्यो हजुर।
4: अनि यो बिउ चाहिँ भरपर्दो स्रोत भनेको चाहिँ कहाँ कहाँ पाइन्छ होला बाबु?
5: भरपर्दो स्रोत भनेर अब हामीले अहिले तत्कालै भन्दाखेरि नजिकका कृषि ज्ञान केन्द्रहरूमा सम्पर्क राख्न पनि सकिने भयो, तथापि ज्ञान केन्द्रहरूले आफै बिउ उत्पादन गरेर बिक्री त गर्नुहुन्न, तर कुन ठाउँमा गुणस्तरीयुक्त बिउ हजुरले खोजेको जातको बिउ पाउँछ भन्ने कुराहरू उहाँहरूलाई जानकारी हुन्छ नम्बर एक होइन। नम्बर दुई चाहिँ नि नजिकैको एग्रोबेटहरू जहाँ हजुरले मतलब विषादीबारे सरसल्लाह लिनुहुन्छ होइन, बिउ बिजनहरूबारे सरसल्लाह पाउनुहुन्छ, त्यो ठाउँहरूमा पनि हजुरले सरसल्लाह लिन सक्नुहुन्छ। त्यहाँ चाहिँ सरसल्लाह पनि उहाँहरूले दिन सक्नुहुन्छ, प्लस गुणस्तरीय बिउहरू कहाँ उपलब्ध हुन्छ त्यहीँ पनि उपलब्ध हुनसक्छ, त्यहीँ उपलब्ध भयो भने त्यहीँबाट पनि खरिद गर्न सकियो होइन, अथवा त्यहाँ उपलब्ध भएन भने उहाँहरूले फलानु ठाउँमा पाउँछ होइन, अथवा फलानु मतलब समूहहरूमा पाउला अथवा फलानु ठाउँहरूमा चाहिँ गुणस्तरीय बिउहरू पाउँछ भनेर भनिदिन सक्नुहोला। त्यसो गरेर हामीले चाहिँ के चाहिँ ध्यान दिनु पर्यो भने खाएन आलुलाई बिउ भनेर रोप्नु भएन नम्बर एक, नम्बर दुई आलु रोप्दाखेरि सेतो टुसा भएको आलु रोप्नु भएन होइन, हरियो टुसा भएको आलु रोप्नु पर्यो। हरियो टुसा भएको आलु बनाउनको रोप्नको लागि चाहिँ नि हजुरले बिउ बजारबाट किनेर लिएर आएर घाम नपर्ने तर प्रकाश आउने उज्यालो ठाउँमा फिजाएर फिजाएर राख्ने, त्यसरी 20-25 दिन जति राखिदिनु भयो भने हरियो टुसाहरू आउँछ अनि त्यसपछि रोप्नको लागि उपयुक्त हुन्छ।
4: मेरो घरमा त कति छ त्यस्तो ठाउँ हेर्नु न बाबुभित्र, त्यस्तो ठाउँ धेरै छ, त्यही त घर
5: हजुरले भने जस्तै धेरैजना हाम्रो किसान दाजुभाइहरूले के गर्नुहुन्छ भने आलुको बिउ किनेर लिएर आएर धानको ढुटोमा होइन ढुटोमा अथवा बोरामा त्यत्तिकै होइन बाँधेर राखिदिने 10-15 दिन अनि सेतो टुसा आउँछ अनि त्यसलाई गएर रोप्ने गर्नुहुन्छ कि, त्यो चाहिँ नगरौँ भनेर हजुर र हजुर मार्फत अन्य छर छिमेकीहरूलाई पनि मैले यो कुराहरू चाहिँ भन्न चाहेँ।
4: ए हाम्रो त यहाँ त समूह छ नि
5: हजुर,
4: किसान समूह छ, आमा समूह छ, अनि म त यस्ता जानेका कुराहरू त्यो समूहमा पनि भन्ने गर्छु कि बाबु सबै। यस्तो अब कुनै अफिसमा गएर मैले नयाँ केही जानकारीहरू लिएँ कृषि सम्बन्धी भने त्यो सबै कुराहरू मेरो साथीभाइ सबैलाई सुनाउँछु म त समूहका साथीभाइ।
5: साह्रै मिठो कुरा गर्नुभयो हजुरले, यो आज हामीले गरेको छलफलको कुराहरू हजुरको समूहको बैठक राखेर हजुरले नै सबै साथीहरूलाई चाहिँ व्यवहारिक हिसाबले सम्झाइ बुझाइ गरिदिनु होला है त।
4: त्यो त म भनिहाल्छु नि बाबु। साँच्चै बाबु अब यो चाडपर्व पनि नजिकै छन् अब, अनि यो मसलाहरू चाहिँ धेरै चाहिन्छ नि त अब हामी नेपालीहरू माछा मासु बढी खाने चाडबाडमा। लसुन त आफ्नै बारीमा उत्पादन गरेको छ, अदुवा पनि छ, अनि यो प्याज चाहिँ बाबु कसरी पनि राख्न सकिएन कि आफ्नो बारीमा उत्पादन भएको, कहिले कुहिने कहिले के हुने त्यस्तो भइहाल्छ, अनि त्यति बेला यो प्याज चाहिँ उत्पादन गर्न पा अझै खर्च कम हुन्थ्यो होला बाबु, बजारमा किन्न नि पर्दैन थियो होला, त्यो सकिन्छ कि सकिँदैन बाबु? त्यस्तो
5: साह्रै घटलाग्दो कुरा गर्नुभयो हजुरले प्याजको कुरा गरेर।
4: हजुर
5: मलाई आमा म अलिक सानो सानो हुँदाखेरि एक वर्ष दसैँमा सय रुपियाँ केजीसम्म प्याज किनेको मलाई याद छ
4: होइन।
5: त्यसले गर्दाखेरि हामीले छिमेकी देशको कुरा गर्ने भने त भारतमा एक दुईवटा प्रदेशको राज्य सरकारहरू प्याजको मूल्यमा भएको मूल्य वृद्धिले गर्दा सरकारै ढलेको पनि हामीले समाचारहरू विगतमा पढ्ने गरेका हो। र हजुरले भने जस्तै हाम्रो नेपालमा पनि यो चाडबाडको मौसममा प्याज चाहिँ निकै नै महँगो हुने कारण के भने पुरानो उत्पादन भएको प्याज किने नयाँ प्याजहरू चाहिँ उत्पादन भएर भान्सामा नआइसकेको बजारमा नआइसकेको अवस्था हो नि। त्यसले गर्दाखेरि हामीले विगतदेखि नै भन्दै गरेको चाहिँ के हो भने यो बेमौसमी प्याजहरू खेती गरेर यो चाडबाडको बेलामा धेरै प्याज खपत हुने कुराहरूलाई चाहिँ हामीले व्यवस्थापन गर्न सकिन्छ है भन्ने गरेको हो। त्यसको लागि चाहिँ अब हजुरले आफै पनि प्याजको बिउहरू राख्ने गर्नु भएको छ त सेटको बिउहरू?
4: त्यस्तो त अहिलेसम्म राखेको छैन बाबु। अब त्यसको बारेमा चाहिँ बरु भनिदिनु होला न।
5: त्यसो हो भने 2-3 सेन्टिमिटर गोलाइ भएको अथवा ब्यास भएको प्याजको सेटलाई जुनलाई हामी बिउ पनि भन्छौँ, प्याजको बिउ नै हो, गाना नै हो, 2-3 सेन्टिमिटर गोलाइ अथवा ब्यास भएको त्यो बिउहरू लिएर आएर बजारमा किन्न पनि पाइन्छ। हजुरले हामीले अघि भने जस्तै एग्रोभेटर पनि पाइन्छ, त्यो बिउहरू लिएर आएर लाइनदेखि लाइनको दूरी 15-20 सेन्टिमिटर, बोर्डदेखि बोर्डको दूरी 10-15 सेन्टिमिटर माटो बुरबुराउँदो बनाएर रोपियो भने ठ्याक्क अब अहिले हामी भदो छौँ, अब यसलाई हामीले दसैँको अघि पछि चाहिँ हरियो मतलब साग खाने गरी र अनि त्यसपछि आएर गानो पनि खाने गरी चाहिँ उत्पादन गरिन्छ। जसले गर्दाखेरि त्यो 100-150 रुपियाँ केजी हुने जुन एउटा समस्या छ नि त्यसलाई चाहिँ हामीले चाहिँ थोरै हदसम्म भए नि व्यवस्थापन गर्न चाहिँ सकिन्छ।
4: ए त्यसो भनेपछि त म पनि त्यही सेट ल्याएर लगाउनु पर्यो यसपालि चाहिँ। भनेपछि आज त बाबुसँग भेटाएर धेरै कुरा जान्ने मौका पाएँ मैले त, के गर्नु हेर्नु न। अब हामी किसानीलाई यही किसानकै कुराहरू गऱ्यो भने रमाइलो लाग्ने बाबु। हजुर बरु कता लाग्नु भएको थियो, मैले अलमलै देखेन यो समयमा चाहिँ।
5: हुन्छ नि आमा, फेरि यस्तै केही समस्या भने सम्झिनु होला।
4: हुन्छ बाबु, हुन्छ ल।
5: तलतिर यसो तलतिर पल्ला घरतिर जाने हो अब म तलतिर।
4: ए हस् हस् हुन्छ बाबु, ल राम्रोसँग जानु है।
5: नमस्कार।
4: ल नमस्कार, नमस्कार बाबु।

0: प्रमाणित तथा स्वस्थ सुन्तलाको बिरुवा लगाऊ, सुखी जीवनको लागि आफ्नो आमदानीको स्रोत बढाऊ।
1: हवस् त, यसको साथै आजको लागि कृषि कार्यक्रम यति नै। कार्यक्रमबाट हामी सबै आज्ञा चाहन्छौँ। नमस्ते।

0: नमस्कार, म दीप श्रेष्ठ। अहिले भर्खरै गाएको गीत यहाँ सुन्नुभयो होला, त्यो मैले नै गाएको हो। यो गीतको परिवेश यस्तो छ कि जुन परिवेशले हामीलाई सधैँ यो ऐठानमै पारेको छ। यो गीत गाएको करिब 24-25 वर्ष अगाडि गाएको गीत हो र यो गीत बेला बेलामा मलाई गीत धेरै सताउँछ, किनभने यसका शब्दहरू यस्ता छन्। हर रात सबैले म ऐठान हुन्छ, गाउँमा सायद पहिरो गयो कि। र अहिले बर्खाको बेला छ, यो बर्खाको बेलामा गाउँघरतिर प्रशस्त पहिरो गएका कुराहरू, बाढीका कुराहरू सुनिराखेको छ र यसबाट सचेत रहनको लागि म एउटा आग्रह गर्न चाहन्छु सबैलाई, गाउँका साथीभाइहरूलाई, दिदीबहिनीहरूलाई, बुवा बुवाहरूलाई। र जति हामी यसलाई यसमा सचेतता जताउन सक्छौँ, मलाई लाग्छ हाम्रा आफन्तहरूको ज्यान जोखिमबाट बचाउन सक्छौँ होला भन्ने विश्वस्त छु। र गाउँठाउँको मौसम बाढी पहिरोको जोखिम बारे जानकारी राखेर चाहेको भन्यो भने सायद हामी ज्यान पनि जोगाउन सक्छौँ, सक्षम रहन्छौँ। र म प्रायः जसो बाहिर कार्यक्रमतिर कतै जानु परेको खण्डमा मैले जहिले पनि 11:55 फोन गरेर मौसम सम्बन्धी जानकारी लिएर जाने गरेको छु। यो निःशुल्क फोन गर्नु मिल्छ, यसमा पैसा लाग्दैन। र मेरो विनम्र अनुरोध, तपाईँहरू पनि मौसम सम्बन्धी चासो राखेर 11:55 फोन गरेर बुझ्नु र आफू पनि सुरक्षित रहनुहोस् र अरूलाई पनि सुरक्षित रहनुमा सहयोग गर्नुहोस्।
1: जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
2: झण्डु आयुर्वेद,
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
3: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।

0: मात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशी को कनेक्शन
2: रेडियो म्यागजिन कार्यक्रम सिलसिला
3: रोचक ज्ञानवर्धक र प्रेरक प्रसंगका सेगमेन्टहरू मनोरञ्जनका लागि लोकप्रिय गीत विज्ञानका कुराहरू तथा स्वास्थ्य उपयोगी सामग्रीका साथ रेडियो म्यागजिन कार्यक्रम सिलसिला
2: प्रत्येक आइतबार बिहान 11 बजेको समाचार पछि सुन्न नभुल्नुहोला
3: ज्ञान र मनोरञ्जनमा कार्यक्रम सिलसिला केवल रेडियो नेपालको केन्द्रीय प्रसारणबाट कार्यक्रम सिलसिला

0: आज हजुर यसरी किन चिन्तित भइबक्सिन्छ? हजुरको त्यो गफगाफ गर्ने बानी, हँसिलो मुहार आज मलिन देख्छु नि।
1: हँसिलो खुसिलो देखिन्छ त?
0: होइन मालिक, खुसी हुने त कुरा थियो, तर हजुर बेखुसी भइदिएपछि म कसरी खुसी हुन सक्छु र?
1: तिर्के लाटा, म खुसी हुनु र नहुनुमा तेरो के सम्बन्ध छ? ए, आज त खुसी हुने कारण चाहिँ के पर्यो भन्न?
0: हजुर, आज फेरि च्याङ्कीले एउटा चिट्ठी पठाएकी छ। ऊ त सन्चै छ रे, मलाई पनि बोलाएकी छ आउनु रे भनेर हजुर।
1: ए, अनि के त त मलाई छोडेर जान्छस्?
0: कसरी जानु नि हजुर, मन त अहिले नै उडेर जाउँ जाउँ जस्तो भएको छ हजुर। तर के गर्ने, हजुरको माया लाग्छ, हजुरलाई छोडेर जानै सक्दिनँ।
1: ल ल, बढ्दा कुरा नगर। ल त श्यामे, मलाई एक कप मिठो चिया खुवा त ल।
0: हस् हजुर।

0: राखिर मान्छेको मन न त धनले सन्तुष्ट हुन्छ, न त विवेकहीन परिवारको भिडले। म किन खुसी हुन सक्दिनँ? मलाई नै थाहा छैन। मलाई लाग्छ दुनियाँमा म जस्तो कमजोर र अस्थिर मान्छे सायदै कोही होलान्। मसँग कत्रो आशा थियो मेरो भविष्यको लागि, कत्रो अठोट थियो। दुःख सुख जुटाएर केही कमाए, यत्रो घर पनि बनाए, तर खै यो सब के को लागि?
1: चिया ल्याए हजुर, तात तातै छ चिया।
0: अनि अनि तँलाई खोइ त?
1: मलाई त खानु मन छैन हजुर, अघि नै खाइसकेको छु।
0: ए सामी सुन त
1: हजुर,
0: आज हामी कहाँ एकजना पाहुना आउँदै हुनुहुन्छ, खानपिनको राम्रो बन्दोबस्त गरेछ है?
1: त्यो त गरिहाल्छु नि हजुर, बरु को आउँदै हुनुहुन्छ हजुर?
0: मेरै क्याम्पसमा पढाउने एकजना साथी, तँ पनि चिन्छस् नि, उखिया त प्राध्यापक रमा।
1: ए उहाँलाई त म चिनिहाल्छु नि। ठिक छ हजुर, सब बन्दोबस्त म मिलाइहाल्छु नि, हजुरलाई चिन्तै गर्नु पर्दैन क्या।
0: ल ओहो रमाजी, आउनुहोस् आउनुहोस्, म हजुरकै प्रतीक्षामा थिएँ। आउनुहोस्।
2: आज तपाईँ अलि थकित जस्तो देखिनुहुन्छ नि।
0: होइन होइन, त्यस्तो केही पनि भएको छैन। आखिर तपाईँ हामी नै थाक्यौँ भने त सृष्टि नै थाक्न सक्छ नि, होइन र?
2: दर्शनमा त तपाईँलाई कसले सक्छ र?
0: यो दर्शन होइन रमाजी, यो त जीवनप्रतिको मेरो सामान्य दृष्टि मात्र हो।
2: जनकजी, जो आफ्नो जीवनबाट विरक्त हुन्छ उसले नै जीवनका बारेमा केही सोच्दछ। समस्याहीन जीवन बिताउनेहरूलाई जीवनका बारेमा सोच्ने फुर्सदै कहाँ छ र?
0: अब सबै मान्छेहरू हामी जस्तै पारिवारिक स्नेहहीन पनि त छैनन् नि रमाजी।
2: तपाईँ आफैले आफूलाई स्नेह गर्नुहुन्छ कि गर्नुहुन्न? पहिले त तपाईँ आफैले आफूलाई चिन्नु पर्यो नि
0: रमाजी। तपाईँले त आफूलाई राम्रोसँग चिन्नु भएको छ।
2: मैले आफूलाई चिन्ने मात्र होइन, अरूलाई चिनाउने कोसिस पनि गरेँ।
0: अनि अनि उपलब्धि के पाउनुभयो त?
2: सबै कुरामा उपलब्धि प्राप्त हुन्छ नै भन्ने छैन, कहिलेकाहीँ सब प्रयासलाई पनि उपलब्धि ठान्नुपर्छ।
0: यो उपलब्धिहीन प्रयासलाई उपलब्धि ठान्ने पछिमा चाहिँ म चाहिँ छैन रमाजी। श्यामे, फोन आयो, उठा त। कहाँ गएछ? एकछिन है। हेलो
3: हेलो, को बोल्नु भएको होला?
0: म प्राध्यापक जनक बोल्दैछु, यहाँले कसलाई खोज्नुभयो?
3: तपाईँकै लता हुँ।
2: नेपालमा नारी समस्याका मूल कारण संयमहीन पुरुषहरू हुन्, यो मेरो अनुभव हो। जनकजी, पुरुष भएका कारण तपाईँ दुःख नमान्नु होला।
0: होइन होइन, नारी समस्याको खास जड त नारी नै हुन् रमाजी, यो तपाईँले स्वीकार्नुपर्छ।
2: कसरी? प्रमाण दिन सक्नुहुन्छ?
0: अब प्रमाणकै कुरा गर्दाखेरि बहस लामो हुनसक्छ। हेर्नुहोस्, तपाईँ आज मेरो अतिथि हुनुहुन्छ।
2: म एउटी प्राध्यापक हुँ, म धैर्य गर्न र कुरा सुन्न सक्छु। हाम्रो मित्रता आफ्नो ठाउँमा छ, यो बहसले हामीलाई फाइदै होला, यसबाट चाहनाका किनार पत्ता लाग्न सक्छन्।
0: अब त्यसो हो भने तपाईँ मेरो कुरा मात्र किन उठाउनुहुन्छ भन्नुहोस् त?
2: किनकि तपाईँ पुरुष हुनुहुन्छ, पुरुषले महिलाका लागि केही त्याग गर्न सक्नुपर्छ।
0: अनि सुन्दर जीवनका लागि महिलाले चाहिँ केही त्याग गर्न नहुने किन नि?
2: महिला युगौँ युगदेखि दासताकी शिकार भएकी छ, उसका चाहना र भावनाका फुलहरू कहिल्यै फक्रन पाएका छैनन्। पुरुष वर्गको चाहनाको लागि आफ्नो सिङ्गो अस्मिता सीमित गरेर पनि अझ त्याग गर्न पुगेन महिलाले, यही त भावनाहीन पुरुषहरूको अस्त्र हो।
0: हेर्नुहोस् रमाजी, तपाईँ प्राध्यापक रमा होइन, नारी जागरणकी अगुवा रमा भएर सोच्नुहोस् त। महिलाका लागि तपाईँले के गर्नुभयो?
4: कहिलेकाहीँ मञ्चको भाषण र पत्र पत्रिकामा अन्तर्वार्ता बाहेक तपाईँबाट अरू केही भएका छन्? वर्गीय हितका लागि पहिले त्यही वर्ग जागरूक हुनुपर्छ रमाजी।
2: जागरूकताका लागि पनि त स्वतन्त्रता चाहिन्छ। घर धन्दाको झमेलामा निस्सासिएर कुन चाहिँ नारी समाज सुधारको सन्देश दिन सक्छ?
4: एउटा नारीले अर्को नारीप्रति गर्ने ईर्ष्या पनि घरधन्दामा गाभिन्छ र रमाजी।
2: तपाईँको यो परिभाषाभित्र लतालाई कसरी समेट्नुहुन्छ? ऊ त अब तपाईँसँग आश्रय माग्दैछ, तर तपाईँ किन उसका कुरा सुन्न तयार हुनुहुन्न?
4: अब म किन तयार हुँ? जब म जीवनलाई सार्थक जीवन तुल्याउने रहरमा थिएँ, नारी र पुरुषलाई एकै रथको दुई पाङ्रा ठान्थे। त्यति बेला लता पुरुषसँगको विरोध गरेर म जस्ता पढे लेखेका मान्छेसँगको विद्रोहमा नारी मुक्तिको मुहान देख्थिन्। पुरुषको सहारा बिना पनि नारी बाँच्न सक्छ भनी देखाउनु थियो उनलाई। मेरो सल्लाह र आग्रहलाई कुल्चेर घरबाट हिँडिन्।
2: तर जनकजी, तपाईँले ती अतीत भुलेर नयाँ जीवन आरम्भ गर्दा राम्रो हुन्छ, मेरो यही सल्लाह छ।
4: सल्लाहको लागि धन्यवाद। अन्यथा मान्नुहुन्न भने तपाईँलाई पनि म एउटा सल्लाह दिउँ कि?
2: सल्लाह? कस्तो सल्लाह भन्नुहोस् न।
4: तपाईँ नारी मुक्तिको लागि के गर्न चाहनुहुन्छ?

0: बाहिर
1: रमेशजी हुनुहुन्छ?
0: भन्नुहोस्, यहाँको केही काम थियो कि?
2: तिमीले रमालाई चिनेकी छौ?
0: को रमा? मलाई रमासम्म केही थाहा छैन, तर रमेशले चाहिँ कहिलेकाहीँ आफ्नो अतीत सुनाउने क्रममा रमाको नाउँ लिने गर्नुहुन्थ्यो।
2: के भन्ने गर्नुहुन्थ्यो रूपा?
0: तपाईँ यति लामो कुरा गर्दै हुनुहुन्छ, आखिरी आफ्नो परिचय त दिनु भएन नि। रमेशलाई तपाईँले कसरी चिन्नुभयो?
2: रूपा, त्यो रमा भने कि मै हो।
0: तपाईँ
2: हो रूपा? हो, म रमा हो, तिम्रो दिदी।
0: मेरी कोही दिदी सिदी छैन, र थाहा पाइराख्नुहोस्, रमा भन्ने मान्छेसँग मेरो कुनै सम्बन्ध हुन सक्दैन। तपाईँ गइहाल्नुहोस्।
2: रमेश, मलाई चिन्यौ?
3: रमा,
2: म तिम्री रमा, तिम्रै लागि पर्खिरहेकी थिएँ। हुन त सुरुमा मैले नै बाटो बिराएकी थिएँ, तर आज तिम्रो छारी खोज्न आएकी छु। रमेश, मलाई तिम्रो माया र सहाराको छारी चाहिएको छ। रमेश, प्लिज रमेश।
3: जसलाई जति बेला आवश्यकता पर्दछ त्यति नै बेला छहारी दिने म त्यस्तो पिपल होइन। अब मसँग तिम्रो र तिमीसँग मेरो कुनै सम्बन्ध बाँकी छैन। समय गतिशील हुन्छ र यो बितिसकेपछि कहिल्यै फर्कन।
2: रमेश, मलाई बुझ्ने कोसिस गर, मलाई माफ गर। रमेश, इतिहास सम्झनुभन्दा भविष्य निर्माणतिर लाग्नु वर्तमानको माग हो। गल्ती ईश्वरको पनि त हुन्छ, म त मान्छे, म गल्ती स्वीकार्न आएकी छु। रमेश, मलाई माफ गर, प्लिज रमेश, मलाई माफ गर।
3: ओहो रमा, म अब रूपाको भइसकेको छु। रूपा बाहेक मेरो जीवनमा नजिकको मान्छेहरू कोही पनि हुन सक्दैन, बुझौ। रूपालाई मैले आफ्नो रहर र आवश्यकता अनुरूप भित्र्याएको हुँ। आफ्नो भविष्य आफै बिगार्नेहरूको लहै लहैमा लागेर म आफैले छानेको भविष्य बिगार्न चाहन्न।
2: म नारी हुँ, यो रमा व्यक्तिलाई अस्वीकार गरे पनि नारी हृदयलाई त स्वीकार। रमेश, जीवनको कुनै भरोसा छैन, म तिम्रो सहारा चाहन्छु। रमेश, सहारा।
3: मलाई धेरै गफ गर्ने फुर्सद छैन रमा। सम्मान लिन खोज्नेले अरूलाई सम्मान दिन र अर्काको आग्रह स्वीकार गर्न पनि जान्नुपर्छ। तिमीलाई याद हुनुपर्छ, याद छ कुनै दिन तिमीले मेरो आग्रहलाई ठाडै अस्वीकार गरेको? याद छ तिमीलाई?

0: यतिका रात बितिसके, कहाँ गए कि होला रमा, कस्तो नेग्लेक्ट गर्छे भने।
1: हाय रमेश डार्लिङ, यति बेलासम्म सुतेको छैन तिमी?
0: चिरोट रक्सी रमा, यो तिम्रो के चाला हो? तिमीलाई थाहा छ म कति बेलादेखि तिमीलाई कुर्दैछु?
1: कुर्यो होला, ठिक छ। आज मेरो एउटा पार्टीमा जानु थियो, अलि ढिलो भयो नि त।
0: ओहो, पार्टी पनि त हेरेर हुन्छ, रातिको 11 बजिसक्यो, घडी त हेर। म तिम्रो लागि पर्खिरहेछु, तिमी चाहिँ पार्टीमा रमाएर बसिरहने। एक दिन होइन, दुई दिन होइन, तिम्रो यो बानी त अब मलाई असह्य हुन लागिरहेछ।
1: ओहो डार्लिङ, मलाई तिम्रो आदेश पनि सही छैन, तिमी भन्दा म के कम छु? के कम छु म? म क्याम्पसकी प्राध्यापिका हुँ, प्राध्यापिका लेक्चरर हुँ, लेक्चरर। तिम्रो स्नेहको पछौरा नभए पनि म बाँच्न सक्छु डार्लिङ, म बाँच्न सक्छु।
0: रमा, तिमीले कस्तो कुरा नबुझे कि बाँच्ने र मर्ने कुरा होइन रमा, तिमी एउटी गृहिणी पनि त हौ, तिम्रा आफ्ना जिम्मेवारी पनि त छन्।
1: सुन डार्लिङ, म परम्परावादी नारी होइन, आधुनिक नारी हुँ, म आधुनिक। मेरा पनि आफ्नै स्वतन्त्रता र आफ्नै हक छन्। हेर, म तिम्री दासी होइन, हरेक पुरुषहरू आफ्नो स्वास्नीलाई आफ्नो इच्छाको दासी बनाउँछन्। म दासी बन्न चाहन्न रमेश डार्लिङ, म दासी बन्न चाहन्न।
0: ओह, अलि सिधा भएर त कुरा गर। राति 11 बजे रक्सी, चुरोट, पराईको बसाई, यिनै हुन् स्वतन्त्रताका लक्षण, यिनै हुन्।
1: चुप लाग रमेश, चुप लाग, चुप। म तिम्री स्वास्नी भन्दा बढी एउटी प्राध्यापिका हुँ, चुप। चुप लाग, त्यही भएर बढी बोल्ने हक छैन तिमीलाई, मैले भनिदिएछु है।
0: हकको कुरा गर्छौ तिमी, चुप लाग। याद छ रमा, सम्झिन्छौ त्यति बेलाका कुराहरू? सम्झिन्छौ तिमी त्यति बेलाका कुराहरू? मेरो मानसपटलमा त्यति बेलाका एक एक दृश्यहरू अझै पनि घुमिरहेछ। नारी उत्थानका लागि नारी र पुरुष दुवैको समान दायित्व छ, तर तिमी जस्ता परिवारद्रोही महिलालाई दण्ड दिन पनि म तिमीभन्दा टाढा बस्नुपर्छ, बुझ्यौ? खुरुक्क गइहाला, गइहाला तिमी, छरछिमेकले थाहा पाए भने नराम्रो हुन्छ।
2: रमेश, रमेश, मेरो कुरा त सुन। ठिक छ रमेश, ठिक छ। नारी आग्रह स्वीकार्न नसक्ने तिमी जस्ता अहंकारी पुरुषको अहंकार अब युगले तोडिदिनेछ।

0: लौन डाक्टर साहब कहाँ हुनुहुन्छ? लौन डाक्टर साहब कहाँ हुनुहुन्छ?
1: हेलो रमेशजी, बधाई छ, तपाईँ अब रूपालाई भेट्न सक्नुहुन्छ।
2: थ्याङ्क यू डाक्टर, थ्याङ्क यू।
1: ओ ग्रुपको रगत नपाउँदा त हामीले पनि झन्नै आश मारिसकेका थियौँ। गर्भवती महिला दुर्घटनामा परेपछि यसै पनि आमा र बच्चा दुवै खतरामा हुन सक्छन्। तर प्राध्यापक रमाको सहयोग नभएको भए त?
2: प्राध्यापक रमा? को रमा?
1: रूपाको लागि रगत दिने रमा। रगत मात्रै के भनौँ, जीवन नै भनौँ न। अहिले भित्रै हुनुहुन्छ, अब तपाईँ भित्र जान सक्नुहुन्छ।
2: रूपा, तिमीलाई अहिले कस्तो छ?
3: म बाँचे रमेश, अब बाँचे। रमा दिदीले मलाई बचाइदिनु भयो। मेरो दिदी खोइ सिस्टर, मेरी दिदीलाई बोलाइदिनुहोस् न।
4: मलाई बोलाउनु पर्दैन बहिनी, म एक हप्तादेखि यहीँ छु, यही अस्पतालको वरिपरि। अब त तिमी पनि स्वस्थ भयो र छोरा पनि राम्रै छ। ल, छोराको राम्रो हेरविचार गर, म गएँ।
3: दिदी, तपाईँ कहाँ जाने? मलाई पनि सँगै लैजानु परेन र? अब दिदी बहिनी सँगै जाने नि।
4: रमा, म तिम्रो एकलौटी खुसी खोज्न चाहन्न बहिनी। तिम्रो सुन्दर घरबार अझ सुन्दर होस्, म जान्छु।
3: मलाई माफ गर्नुहोस् दिदी।
2: रूपा, तिमी चुप लाग।
3: मतलब?
2: मसँग सम्बन्धित कुनै पनि कुराको निर्णय गर्ने अधिकार तिमीलाई छैन, तिमी चुप लाग।
4: रमेशजी ठिकै भन्दै हुनुहुन्छ रूपा, मेरो लागि आफ्नो घरबार नबिगार बहिनी। छोराको राम्रो हेरविचार गर, बरु छोरालाई चाहिँ परिवर्तित युगले खोजे जस्तै छोरा बनाउने कोसिस गर्नु।
3: दिदी, तपाईँले शर्त बिर्सनु भयो। जनक सर र तपाईँ बिचको शर्त मैले थाहा पाइसकेकी छु। दिदी, तपाईँले जनक सरसँगको शर्त राख्नुभएको आज 15 दिन होइन, मलाई सबै कुरा थाहा भइसक्यो। आखिरी हामी दुवै नारी त हो नि, हामी मिल्न सके पुरुष वर्गले हामीलाई दास बनाउने छैनन्। पहिले हामी दुई दिदी बहिनी मिलाउँ, त्यसपछि डाक्टर लता र जनक सरको मिलन हुन्छ। यसै गरी सबैमा चेतना फैलाउँदै जानुपर्छ। कुनै दिन मैले तपाईँलाई अनादर गरे, मलाई माफ गर्नुहोस् दिदी, मलाई माफ गर्नुहोस्।
2: रूपा, तिमी धेरै नबोल, कमजोर छौ, आराम गर। रमा, तिमीले ठुलो उपकार गरेकी छौ, धन्यवाद।
3: धन्यवाद मात्रै म चाहन्छु?
2: तिम्रो कुरा मैले बुझेको छु रूपा, म अहिले डाक्टरलाई भेटेर आउँछु।
4: रूपा मेरी बहिनी, नारी जाति शिक्षित भएर मात्र नपुग्ने रहेछ, सामाजिक रीति र व्यवहार बुझ्नु पनि जरुरी हुँदो रहेछ। यही नबुझ्दा घर परिवारको सुखबाट मैले अलग्गिएर बस्नु पर्यो बहिनी।
5: श्यामु?
6: हजुर।
5: यहाँ सुन,
7: म आजको नाइट बसमा क्याम्पसकै विशेष कामले 2 महिनाको लागि पोखरा जाँदैछु। साँच्ची तँ पनि घर जान्छु भन्दै थिइस् नि, होइन? ठिक छ, 2 महिनालाई तँ घर जा, म पोखरा जान्छु, पछि फेरि आउन नबिर्सिस् नि।
6: हस् मालिक, 2 महिना घर पसेपछि आइहाल्छु नि, फेरि आउने किन बिर्सिन्थ्यो।
7: ल, यो 2000 तेरो अहिलेसम्मको तलब, लली अनि पक्त। यो चाहिँ मैले तँलाई किनिदिएको कपडा, अनि यो चाहिँ तेरो श्रीमतीलाई। अनि सुन, सुटकेसमा मेरो कपडाहरू, पेस्ट, ब्रस, साबुनहरू सब मिलाइदिँदा फेरि लेट हुन्छ मलाई।
6: हजुर।
7: श्यामु?
6: हजुर मालिक साहब।
7: बाहिर कोही आए जस्तो छ, हेर त।
6: हस् हजुर।
8: ओहो रमाजी, तपाईँ आउनुहोस् आउनुहोस्।
4: म मात्र होइन, मेरी बहिनी रूपा र तपाईँकी लता समेत।
8: लता? त्यो डाक्टर लता?
4: लताजी आउनुहोस्, अगाडि आउनुहोस् न। जनकजी, आज हाम्रो श्राद्धको 15 दिन हो नि।
8: ओहो रमाजी, यसको मतलब मैले हारे होइन त?
4: त्यसो होइन, तपाईँले श्राद्ध हार्नु भएको छैन। लता जस्तो व्यक्तित्वसँग पुनर्मिलन हुनुलाई हार मान्नुहुन्न, बल्ल हाम्रो चाहनाको दोभान भेटियो भन्नुहोस् न।
8: रमाजी, लता आओ, आओ लता आओ।
4: जनक र लतालाई हामी दुई दिदी बहिनीको बधाई छ।
8: धन्यवाद। अब हामी सबैजना रमेशी कहाँ जानुपर्छ?
4: साह्रै खुसीले पो हो कि, आज त जनकजीले चिया खाऊ पनि भन्नु भएन नि।
8: साँच्ची
0: उहाँले बिर्से पनि, मैले बिर्सेको छुइनँ नि।
8: रमाजी, यो घरमा डाक्टर लता आएन, मेरी धर्मपत्नी लता भित्रेकी छिन्। चिया लिउँ प्लिज, चिया लिउँ।
9: अहिले सुन्दै हुनुहुन्थ्यो नाटक चाहनाका दुई किनारा। लेखक नवराज लम्साल, कलाकारहरू उदय खनाल, उमेश, सुरवीर पण्डित, सुनिता थापा, मैना धिताल, पल्पसा डङ्गोल, मनोज बुढाथोकी र आरजे सिंह। ध्वनि संमिश्रण तथा रेकर्डिस्ट श्रीराम रायमाझी। नाटक संयोजन मदन दास श्रेष्ठ। नाटक निर्देशन आरजे सिंह।

0: पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
1: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: ए, विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: ए, हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: अब सुन्नुहोस् पुरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
3: मद्यपान र धुम्रपान सेवन नगरौं,
2: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: जापानिज इन्सेफलाइटिस रोगबारे स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको जरुरी सूचना।
5: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने गम्भीर प्रकारको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
4: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बङ्गुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
5: जापानिज इन्सेफ्लाइटिस रोगको लक्षण तथा चिन्हहरू:
4: बेसरी टाउको दुख्ने,
5: उच्च ज्वरो आउने,
4: बेहोस हुने,
5: घाँटी अरोरो र कडा हुने,
4: कम्पन हुने,
5: पक्षघात हुने
4: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
5: जापानिज इन्सेफ्लाइटिसबाट कसरी बच्ने, बच्ने उपायहरू:
4: लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट बच्ने प्रमुख उपाय हो।
5: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर, घोडा जस्ता घर पालुवा जनावर र चरा चुरुङ्गीलाई व्यवस्थित ढङ्गले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौँ।
4: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
5: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरिदिने गरौँ।
4: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौँ।
5: सधैँ झुल टाँगेर सुत्ने गरौँ।
4: याद गर्नुहोस्, यो रोगबाट बच्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्दछ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
5: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।

रगत बगेर नसाहरूमा र दुखदुखी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा, दुबो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको फाँटमा।

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिलेकाहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास झुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा। यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति, आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतना।

टुटेर होइन, फुटेर पनि होइन, आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति, हरियो ममता र आँखाभरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो देशभक्ति साझा।

देश आमा र देशको सम्मान मातृपूजा, हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु छ आमाको दुधको भाडा र देशको ऋण।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98, 100 र 103 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेशनहरूबाट एफएम 98, 100 र 103 मेगा हर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, मीडियम व 792 किलो हर्जको साथमा एफएम ब्यान्ड 98.103 मेगा हर्जमा हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट बोलिरहेका छौँ। रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्छौँ। प्रविधि संयोजनमा देवकी भण्डारी अनि उद्घोषणतर्फ अर्जुन श्रेष्ठ र म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्छौँ रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट साँझ 6 बजेसम्म प्रसारण गरिने कार्यक्रमबारे जानकारी। केही बेरमै यहाँहरूका माझमा राख्नेछौँ स्वदेश गान। स्वदेश गान सुनिसकेपछि चलचित्रका गीतहरू सुन्नुहुनेछ। 3 बजे समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ। 3:25 सङ्गीतमाला कार्यक्रम सुन्नुहुनेछ। 4 बजे समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। 4:15 दोहोरी गीतहरू सुन्नुहुनेछ। 5 बजे समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार सुन्नुहुनेछ। 5:15 बाल गीत सुन्नुहुनेछ। 5:45 उर्दू भाषामा समाचार सुन्नुहुनेछ। 5:59 रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणको सेवा समाप्त हुनेछ। अब यहाँलाई सुनाउँदैछौँ स्वदेश गान। गोपाल योञ्जनको स्वरमा रहेको छ, रचना र सङ्गीत रहेको छ गोपाल योञ्जनको। यो स्वदेश गानपछि चलचित्रका गीतहरू सुन्नुहुनेछ करिब 3 बजेसम्म। सुन्दै गर्नुहोला रेडियो नेपाल।

भर्खरै यहाँहरूलाई सुनायौँ चलचित्र कुसुमे रुमालबाट यो गीत। यो गीतमा स्वर रहेको थियो उदित नारायण झा र दिपा गहतराजको, भने रचना तथा सङ्गीत रहेको थियो रञ्जित गजमेरको। यहाँहरूलाई अब करिब 3 बजेसम्म चलचित्रका गीतहरू मार्फत मनोरञ्जन गराउनेछौँ। अब भने अर्को चलचित्र विश्वासबाट यो गीत राख्दैछौँ। यसमा स्वर रहेको छ प्रकाश श्रेष्ठ सुकमित गुरुङको, भने रचना रहेको छ चेतन कार्कीको र सङ्गीत गोपाल योञ्जनको रहेको छ।

यहाँहरूलाई भर्खरै सुनायौँ प्रेम ध्वज प्रधान र आशा भोसलेको स्वरमा रहेको यो गीत, र यो गीतमा रचना थियो बलबहादुर विश्वकर्माको भने सङ्गीत थियो रञ्जित गजमेरको। यो गीतलाई हामीले मायालु चलचित्रबाट लिएका थियौँ। अब अर्को गीत राख्दैछौँ चलचित्र आदर्श नारीबाट तारा थापाको स्वरमा रहेको यो गीत, र यो गीतमा शब्द रचना रहेको छ मनोज लामाको भने सङ्गीत मदन परियारको रहेको छ।

चलचित्रका गीतहरू सुनाउने क्रममा भर्खरै सुनायौँ चलचित्र चाहनाबाट यो गीत, र यसमा स्वर रहेको थियो कुमार सानु र अनुपमा देशपाण्डेको। भने रचना थियो कृष्ण सिटौलाको र सङ्गीत थियो शुभबहादुरको। अब यहाँहरूलाई अर्को चलचित्रका गीत सुनाउँदैछौँ, यस क्रममा राख्दैछौँ चलचित्र शिखरबाट यो गीत। यो गीतमा स्वर रहेको छ दीपक खरेल र पवित्रा सुब्बाको, भने रचना रहेको छ रमण घिमिरेको, भने सङ्गीत छ दीपक जङ्गमको।

चलचित्रका गीतहरू सुनाउने क्रममा अब अन्तिम गीत राख्दैछौँ चलचित्र नगद नारायणबाट यो गीत. यो गीतमा स्वर रहेको छ आनन्द कार्की र दिपा झाको भने रचना तथा सङ्गीत रहेको छ लक्ष्मण शिषको. यसपछि

अब भने राख्दै छौँ चलचित्र शिखरबाट दीपक खरेलको स्वरमा रहेको र पवित्र सुब्बाको स्वरमा रहेको गीत. यो गीतमा रचना रहेको छ रमण घिमिरेको, भने सङ्गीत रहेको छ दीपक जङ्गमको. यसपछि यहाँहरूले ठिक 3 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ. 3 बजेको समाचार पछाडि 3:15 सुन्न सक्नुहुन्छ दनवार भाषामा समाचार. त्यसपछि 3:25 सुन्न सक्नुहुनेछ सङ्गीतमाला कार्यक्रम रमेश भट्टको साथमा. रेडियो नेपाल सुन्दै रहनुहोला.

0: NBL Auto Loan.
1: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
0: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
0: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
0: शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्क द्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: जापानिज इन्सेफलाइटिस रोगबारे स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको जरुरी सूचना।
5: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने गम्भीर प्रकारको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
4: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बङ्गुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
5: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
4: बेसरी टाउको दुख्ने,
5: उच्च ज्वरो आउने,
4: बेहोस हुने,
5: घाँटी अरोरो र कडा हुने,
4: कम्पन हुने,
5: पक्षघात हुने
4: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
5: जापानिज इन्सेफलाइटिसबाट कसरी बच्ने? बच्ने उपायहरू:
4: लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट बच्ने प्रमुख उपाय हो।
5: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर, घोडा जस्ता घर पालुवा जनावर र चराचुरुङ्गीलाई व्यवस्थित ढङ्गले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौँ।
4: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
5: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरिदिने गरौँ।
4: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौँ।
5: सधैँ झुल टाँगेर सुत्ने गरौँ।
4: याद गर्नुहोस्, यो रोगबाट बच्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्दछ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
5: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। सुरुमा यस प्रसारणका प्रमुख समाचार। गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन। विद्युत आपूर्तिमा समस्या देखिए लगत्तै समाधान गर्ने र गुनासो प्राप्त भएपछि ढिलाइ नगरी सम्बोधन गर्ने प्रणालीको विकास गर्न ऊर्जा मन्त्री विराज भट्ट श्रेष्ठको निर्देशन। भूमि सम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा रहेको भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको भनाई र इरानले सम्झौता गर्न चाहे पनि आफ्नो बिना अनुकूलता सम्झौता नगर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अडान। अब समाचार विस्तारमा। परिवारका सदस्यसहित निजी भ्रमणमा शुक्रबार पोखरा पुग्नुभएका प्रधानमन्त्री बालेन्द्र शाह आज मुस्ताङतर्फ प्रस्थान गर्नुभएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङका अनुसार प्रधानमन्त्री शाह स्थल मार्गबाट मुस्ताङ प्रस्थान गर्नुभएको हो। गृहमन्त्री सुदन गुरुङले जघन्य अपराध रोक्न बलियो कानुनी तथा संस्थागत व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। तीन वर्षीय गरिमा चौधरीमाथि भएको जघन्य अपराधले आफूलाई अत्यन्त दुखी बनाएको बताउँदै उहाँले घटनामा कानुनले दिन सक्ने अधिकतम न्याय सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको सामाजिक सञ्जालमा लेख्नु भएको छ। गृहमन्त्रीले विगतका अनुभव र कमजोरीबाट पाठ सिक्दै सरकारले अनुसन्धान प्रक्रिया अघि बढाइसकेको बताउनुभयो। आरोपितहरूलाई तत्काल पक्राउ गरिएको र अनुसन्धान जारी रहेको पनि उहाँले जानकारी दिनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले कोशी प्रदेशको विद्युत आपूर्ति प्रणालीलाई थप व्यवस्थित भरपर्दो र प्रभावकारी बनाउँदै विद्युत खपत वृद्धि गर्न विशेष ध्यान दिनुपर्ने बताउनु भएको छ। कोशी प्रदेशको भ्रमणका क्रममा नेपाल विद्युत प्राधिकरणका प्रादेशिक तथा वितरण कार्यालयका प्रमुख कर्मचारी जनप्रतिनिधि लगायत सरोकार भएका निकायका प्रतिनिधिहरूसँग आज छलफलमा उहाँले विद्युत आपूर्तिमा देखिएका समस्या, स्थानीयवासीका गुनासा र कर्मचारीका समस्या पहिचान गरी तत्काल समाधान गर्न निर्देशन दिनुभएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ। प्रदेशको विद्युत वितरण प्रणालीको वर्तमान अवस्था, उपलब्धि र आगामी कार्यदिशाबारे आयोजित अन्तर्क्रियामा मन्त्री श्रेष्ठले नागरिकले नियमित, गुणस्तरीय र भरपर्दो विद्युत सेवा पाउने वातावरण बनाउन अझ बढी मेहनत गर्नुपर्ने बताउनुभयो। विद्युत आपूर्तिमा समस्या देखिए लगत्तै समाधान गर्ने र गुनासो प्राप्त भएपछि ढिलाइ नगरी सम्बोधन गर्ने प्रणाली विकास गर्न निर्देशन दिनुहुँदै उहाँले समयमै सूचना प्रवाह र प्रभावकारी गुनासो व्यवस्थापनले नागरिकको विश्वास बढाउने बताउनुभयो। मन्त्री श्रेष्ठले वितरण केन्द्रले स्थानीय आवश्यकता र समस्याका आधारमा अघि सारेका रचनात्मक योजना तथा प्रस्तावलाई प्रादेशिक कार्यालय मार्फत प्रभावकारी रूपमा अघि बढाउनु पर्नेमा जोड दिनुभयो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमि सम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा रहेकोले सोही अनुसार स्थानीय तहले सहयोग गर्नुपर्ने बताउनु भएको छ। कैलालीको धनगढी उपमहानगरपालिकामा आज आयोजित कार्यक्रममा उहाँले अव्यवस्थित बसोबासी भूमिहीन परिवारलाई लालपूर्जा वितरणका लागि आवश्यक सहजीकरण तथा समन्वयका लागि सरकार सम्पूर्ण रूपमा तयार रहेको बताउनुभयो। मन्त्री रावलले विकासका अन्य गतिविधि जस्तै भूमि सम्बन्धी समस्या समाधान पनि उच्च प्राथमिकतामा राखेर काम गर्न धनगढी उपमहानगरपालिकालाई आग्रह गर्नुभयो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि *14# डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापन पछि अब बाँकी समाचार। रातिदेखि परेको वर्षासँगै लेदोसहित आएको पहिरोले अवरुद्ध बनेको बेनी जोमसुम अन्तर्गत म्याग्दी सिरुबारी खण्ड र सुके बगर सडक सञ्चालनमा आएको छ। वर्षासँगै लेदो र पहिरो खस्दा सडक अवरुद्ध भएपछि काली गण्डकी करिडोर अन्तर्गत बेनी जोमसुम कुरोला आयोजना कार्यालयको पहलमा एकतर्फी रूपमा आवागमन सञ्चालनमा ल्याइएको हो। आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार अवरुद्ध बेनी जोमसुम सडक आज बिहानैदेखि एकतर्फी रूपमा सञ्चालनमा आइसकेको जानकारी दिनुभयो। बाजुराको मूल गाउँपालिका 3 कटी गाउँमा पहिरोले 2 घर पूर्ण रूपमा क्षति पुर्याएपछि 14 घरधुरीका 115 जनालाई सुरक्षित स्थानमा सारिएको छ। जोखिम बढेपछि पहिरोबाट विस्थापित 2 घरसहित 14 घरधुरीका परिवारलाई स्थानीय देवेन्द्र धामीको खाली जमिनमा त्रिपालको टहरा बनाइराखिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। स्थानीयका अनुसार लगातार वर्षा भइरहेकाले कति गाउँमा पहिरोको जोखिम अझै कायमै छ। पहिरोबाट घरबारविहीन भएका परिवारलाई तत्काल सुरक्षित आवाससँगै खाद्यान्न, लत्ता कपडा र अन्य आवश्यक राहत सामग्रीको आवश्यकता रहेको स्थानीय वडाध्यक्ष गोरख बोहराले बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले केन्द्रीय सदस्यका लागि आयोजना गरेको नीति संगठन र नेतृत्व सम्बन्धी दुई दिने कार्यशाला काठमाडौँमा शुरू भएको छ। रासोपा कार्यशाला नीति संगठन र नेतृत्व श्रृङ्खला एक नाम दिएको कार्यशालामा पार्टीको नीति संगठन सुदृढीकरण, नेतृत्व क्षमता विकासका बारेमा छलफल भइरहेको रासोपाका संगठन विभाग प्रमुख प्रमोद नेउपानेले जानकारी दिनुभयो। भोजपुरका किसान व्यवसायी सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएका छन्। सुन्तला खेतीबाट राम्रो आमदानी हुने र सरकारी अनुदान तथा प्राविधिक सहयोग उपलब्ध भएपछि जिल्लामा यसको व्यावसायिक विस्तारले गति लिएको छ। भोजपुरबाट संवाददाता गणेश विष्टको यो रिपोर्ट।
4: बजारमा राम्रो मूल्य, तुलनात्मक रूपमा उच्च आमदानी र सरकारी निकायबाट प्राप्त अनुदान तथा प्राविधिक सहयोगका कारण किसानहरूको आकर्षण सुन्तला खेतीतर्फ बढ्दै गएको हो। जिल्लामा स्थापना गरिएको सुन्तला जोन निकाय अन्तर्गत पाँचवटा स्थानीय तहका 26 वडा समेटिएका छन्। जोन कार्यक्रम मार्फत सञ्चालन गरिएका विभिन्न अनुदानमुखी योजनाहरूबाट सयौं किसान लाभान्वित भएका छन्। अनुदानमा गुणस्तरीय बिरुवा, कृषि औजार उपकरण तथा प्राविधिक परामर्श प्राप्त भएपछि सुन्तला खेती विस्तार गर्न सहज भएको भोजपुर नगरपालिका 3 दामाका किसान हरि प्रधानले बताउनुभयो।
5: 20 रोपनी क्षेत्रफलमा लगभग 500 बिरुवा लगाएको छौ। 3 वर्ष पुगेर 4 लाग्यो अहिले भर्खरै। गत वर्ष 1 क्विन्टल जस्तो फलेको थियो। अब हाम्रो यो वार्षिक बाली भन्दा नगदे बालीले अलिकति उपलब्ध बढी हुने।
4: जुन प्राविधिक इकाइ भोजपुरका अनुसार आर्थिक वर्ष 82-83 मात्र सिंचाई पोखरी निर्माण तथा मर्मत समर कार्यक्रम मार्फत 54 किसानलाई अनुदान उपलब्ध गराइएको छ। त्यसै गरी सुन्तला बाली क्षेत्र विस्तार कार्यक्रम अन्तर्गत 11 फर्मलाई सहयोग प्रदान गरिएको छ। कार्यक्रम मार्फत पक्की सिंचाई पोखरी निर्माण, बिरुवा तथा पाइप वितरण, कृषि यन्त्रीकरण र प्राविधिक सेवामा समेत सहयोग गरिएको कृषि अधिकृत कौशिला विष्टले जानकारी दिनुभयो।
6: सुन्तला क्षेत्र विस्तार कार्यक्रम छ, त्यसमा चाहिँ सुन्तलाको बिरुवा वितरण सँगै सँगै सिंचाई पनि दिने गरेका छौँ। अनि प्लस उहाँहरूलाई सुन्तलामा चाहिने सामग्रीहरू यन्त्रीकरण, जस्तै सिकेचर हुनसक्छ, त्यसपछिको घाँसहरू हटाउनका लागि ब्रस कटर, त्यसपछिको अर्को भनेको भर्याङ, अनि सुन्तला टिप्ने औजार, त्यसपछिको यो सुन्तलाको रोग तथा किरा नियन्त्रण गर्नको लागि बोडो पेस्टहरू, त्यसपछिको खनिज तेलहरू पनि सबै उहाँहरूले कृषकलाई जे आवश्यकता छ त्यही अनुसारको हामीले सुन्तला क्षेत्र विस्तार कार्यक्रममा चाहिँ दिने गरेका छौँ।
4: कार्यालयका अनुसार गत आर्थिक वर्षमा सञ्चालन गरिएका विभिन्न कार्यक्रम मार्फत भोजपुरका 109 किसानले प्रत्यक्ष रूपमा अनुदान सहयोग प्राप्त गरेका छन्। जोन इकाइले सञ्चालन गरेको कृषि लक्षित कार्यक्रम प्रभावकारी रहेको स्थानीयको भनाइ छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
0: भोजपुरका किसान व्यवसायी सुन्तला खेतीतर्फ आकर्षित सम्बन्धी रिपोर्ट गणेश विष्टको पछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होमुर जलमार्गलाई अहिले आफूले अमेरिकी भूभागका रूपमा हेरेको बताउनु भएको छ। राष्ट्रपति ट्रम्पले इरानले सम्झौता गर्न चाहे पनि आफूले बिना अनुकूलता सम्झौता नगर्ने दावी गर्नुभएको छ। इरानी विदेश मन्त्री अब्बास अराघचीले अमेरिकाले अघि बढाएको आर्थिक दबाव र नयाँ प्रतिबन्धहरू असफल हुने दावी गर्नुभएको छ। तेहरानले अमेरिकी आर्थिक दबावको विरोध गर्दै वार्ताको सम्भावनालाई भने पूर्ण रूपमा अस्वीकार गरेको छैन। यता ओमान र इरानका विदेश मन्त्रीबीच टेलिफोन वार्ता भएको छ। वार्तामा होमुर जलमार्गबाट जहाज आओ जाओ सम्बन्धी द्विपक्षीय सम्झौता र अमेरिका इरान वार्ता पुनः सुरु गर्ने सम्भावनाबारे छलफल भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। र हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। आज राति कोशी र बागमती प्रदेशका पहाडी तथा तराई भेग र गण्डकी प्रदेशका पहाडी भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। समाचारको अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन। विद्युत आपूर्तिमा समस्या देखिए लगत्तै समाधान गर्ने र गुनासो प्राप्त भएपछि ढिलाइ नगरी सम्बोधन गर्ने प्रणाली विकास गर्न ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको निर्देशन। भूमि सम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा रहेको भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको भनाई। र इरानले सम्झौता गर्न चाहे पनि आफूले बिना अनुकूलता सम्झौता नगर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प को अडान। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचार कर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: अपाङ्गता भएका व्यक्तिहरूको सफलता असफलता अनि सङ्घर्षका कथाहरू,
1: अपाङ्ग क्षेत्रमा भइरहेको गतिविधि एवं राष्ट्रको ऐन नियममा भएको व्यवस्था सम्बन्धी जानकारी दिने रेडियो नेपालको एकमात्र कार्यक्रम
2: हाम्रो बोली
1: प्रत्येक आइतबार रातको 9 बजेको समाचारपछि प्रसारण भइरहेको छ।
0: सुन्ने प्रयास गर्नुहोला।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौं, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

यी रेडियो नेपाल हो, दनुवारी भाषा समाचार भेषबहादुर दनुवारबाटै सुन। परिवारक सदस्यसँगै आफ्नै घुमेलाई लागि शुक्रबार पोखरा पुगिसिदा लक्लर प्रधानमन्त्री बालेन्द्र शाह आज मुस्ताङतर्फी जय लक्लर चट। कास्की मुख्य जिल्ला अधिकारी कुलमान सिंह गुरुङ अनुसार प्रधानमन्त्री शाह बाटबाटै मुस्ताङ जयलर चट। प्रधानमन्त्री घुमेलाई सभ्य विवरण आफू नै ज्ञात नायकल उ एक बाजलर चट। मुस्ताङक प्रधानमन्त्री मुक्तिनाथ दर्शन कार्यक्रम कार्यक्रम रहल जनालर चट। गृहमन्त्री सुदन गुरुङक जघन्य अपराध रोक्यालाई बल्ल कानुन अनुसु संस्थागत व्यवस्था कला सरकार प्रतिबद्ध रहल बाजल छ। 3 वर्ष गरिमा चौधरीको प्रहल जघन्य अपराध आफू नै लागि धेरै नै दुखी बनाएर बाजेको ओखरी घटनामा कानुन देयल सक्न धेरै न्याय सुनिश्चित गरेलाई सरकार प्रतिबद्ध रहल सामाजिक सञ्जालमा लेखल छ। पहिले चरणमा पुलिसबाट लापरवाहीलाई प्रश्न उठाएर पछि सम्बन्धित पुलिसक अधिकार उप समेत छानबिन अनुसु कारवाही प्रक्रिया आगु बढाएर गृहमन्त्री फेसबुकबाट स्पष्ट गरिदल छ। ऊर्जा जलस्रोत अनुसार सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ कोशी प्रदेश करण्डक आन्ड प्रणाली लागि थप व्यवस्थित भरपर्द तसु प्रभावकारी बनाएको करण्डा खपत बढाइलाई करला विशेष ध्यान दिए पर्ला बाजल छ। कोशी प्रदेशक भ्रमणमा क्रममा नेपाल करण्डक प्राधिकरण प्रादेशिक अनुसु बाण्डा कार्यालय मुख्य कर्मचारी जनप्रतिनिधि लगायत सरकार अग्र निकायक प्रतिनिधिसँगै आज कुराकानी गर्दै ओक्री करण्डक आन्नमा डिठाला समस्या स्थानीयवासी गुनासो तसु कर्मचारी समस्या पहिचान गरेको चाँडोसोको सल्टालाई कला निर्देशन दिला अग्ला मन्त्री श्रेष्ठ सचिवालय जनाएर छ। करण्डक आन्नमा समस्या डिठाले लगत्तै सल्टाएर करलाई गुनासो पाएर अग्ला पाछु ढेर नै गरेको सम्बन्धन करला प्रणाली विकास कार्यालय निर्देशन दिटी ओक्री समयमै सूचना प्रवाह तसु प्रभावकारी गुनासो व्यवस्थापन नागरिक विश्वास बढाइलाई बाजल चट। यस निकै बीच ऊर्जा जसोत अनुसु सिंचाई मन्त्री श्रेष्ठ सुनसरी मोरङ औद्योगिक करिडोरमा करण्डक आनेलाई सजिलो बनाएलाई बाजलक्ल र चट। शुक्रबार इनरुवा ठाउँ 400 केभी भोक्रा सब स्टेसन डिठालाई करला बाजल विषयमा योजनाबद्ध काम कार्य पर्नेमा चाल विषय औल्याला रहेछ। राष्ट्रपति रामचन्द्र पौडेलका बङ्गलादेशका 23 राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम आलमरिक चुनावक हकलाई उप्र हार्दिक बधाई अनुसु शुभकामना व्यक्त गर्न छ। राष्ट्रपति पौडेलको नयाँ चुनाव जित्ल आलम लागि नयाँ जिम्मेवारीको लागि सफलताको शुभकामना व्यक्त गर्दै नेपाल तसु बङ्गलादेश बीच लामो समयदेखि कायम मैत्रीपूर्ण सम्बन्ध लागि सुदृढ बनाइलाई नेपालक प्रतिबद्ध रहल दोहोऱ्याएर हकला बाजल छ। सरकारक सार्वजनिक सेवा प्रवाह लागि चाँडसोको सरल पारदर्शी तसु नागरिक मैत्री बनाएलाई चाँडसोको सुधारक उपाय सङ्घिक सार्वजनिक सेवा चाँडसोको सुधार कार्ययोजना 2083 जारी गर्न हो। प्रधानमन्त्री अनुसु मन्त्री परिषद कार्यालय आज मुख्य सचिव स्तरीय निकोल कटी जारी गर्न उयो कार्ययोजना कार्यान्वयनको लागि सेवी मन्त्रालय सचिवालय कार्यालय मुख्य अनुसु मन्त्री परिषद लगायत कार्यालयलाई परिपत्र गर्ला जनालर छ। कार्ययोजनाको अनुसार सेवा प्रवाहमा डिठाला समस्या पहिचान गरेको मनेक लागतमा चाँडसोको प्रभाव पारेलाई सुधारलाई खाम कार्यान्वयन गर्ला व्यवस्था गर्ला प्रधानमन्त्री अनुसु मन्त्री परिषद कार्यालय प्रवक्ता अनुसु सहसचिव हेमराज अर्याललाई जानकारी दिलर छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा केन्द्रीय समिति सदस्यमा 9 लागि मनोनयन गर्ला छ। पार्टीको आज बसेका केन्द्रीय समिति बैठकका सुनिल लम्साल सुदन गुरुङ प्रतिभा रावल प्रदीप साह पुरुषोत्तम सुप्रभात यादव डाक्टर मनोहर प्रधान वसुमाया तामाङ सुरेन्द्र चौधरी तसु डाक्टर भक्तबहादुर राई लागि केन्द्रीय सदस्यमा मनोनयन गर्ला छ। बैठकका पार्टीको भिन्न भिन्न पदाधिकारी विभागीय जिम्मेवारी समेत तोक्लर छ। सहमहामन्त्रीमा पुरुषोत्तम सुप्रभात यादव, कोषाध्यक्षमा डाक्टर मनोहर प्रधान, सहकोषाध्यक्षमा वसुमाया तामाङ, प्रवक्तामा जगदीश खरे ललितपुर अनुसु सहप्रवक्तामा डाक्टर नमिता यादव तसु सुरेन्द्र चौधरी लागि मनोनयन गर्ला महामन्त्री विपिन कुमार आचार्य जानकारी दिएर छ। ओखली कन्सर पार्टी सचिवालय सदस्यमा गणेश पराजुले, शिशिर खनाल, विराज भक्त श्रेष्ठ, पुरुषोत्तम सुप्रभात यादव, डाक्टर मनोहर प्रधान, कविन्द्र बुर्लाकोटी, जगदीश खरे ललितपुर, लिमा अधिकारी आचार्य दीपक राज बोहरा, समीक्षा बास्कोटा, शिव पाली, इन्दिरा राणा मगर तसु मनिष चालागी मनोनयन कलर छ। रासोपाक विधान अनुसार सभापति 1 राष्ट्रिय महाधिवेशनबाट चुनाव 79 मनोनित, 51 तसु उपाध्यक्ष केन्द्रीय सदस्यको रूपमा प्रदेश सभापति 7 गरेको 158 सदस्य केन्द्रीय समितिमा व्यवस्था कलर छ। यस निकै राष्ट्रिय स्वतन्त्र पार्टीको रासोपाक केन्द्रीय सदस्यलाई आयोजना कला नीति संगठन तसु नेतृत्व सम्बन्धी 2 कार्यशाला उचित सुरु अख्लर छ। रासोपा कार्यशाला नीति संगठन तसु नेतृत्व श्रृङ्खला 1 नाम दिल कार्यशालामा पार्टीको नीति संगठन सुदृढीकरण नेतृत्व क्षमता विकास बारेमा कुराकानी भएर रासोपाक विभागका मुख्य प्रमोद देवपाले जानकारी दिलर छ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ जितपुर घटना दोषीलाई कडा कारवाही माग कलर चट। पहिला ऊर्जा मन्त्री घिसिङ सिमरा उपमहानगरपालिका एक लसतुरा ठङ्क बस्तीबाट साउन 31 गतेदेखि हेराला छ्याबेक यी भदौ 2 गते लास उयो ठङ्क एकै घरमा भेटाला छट। पुलिसका अनुसार छ्याबेक करेन्ट कर्ल पाछु हत्या अक्ल हो। उज्यालो नेपालक छ्याबेक उप्र अक्ल जगने अपराधक समाजमा छ्याबेक सुरक्षा त सु राज्य दायित्व उप्र प्रश्न उठाटी पीडित लागि न्यायालयलाई माग कलर छट। सरकारक स्कुलक कर्मचारी पारिश्रमिक महिना 5,000 बढ्ला निकोल कर्ला पाछु नेपाल विद्यालय कर्मचारी परिषद पहिले घोषणा कर्ला आन्दोलन कार्यक्रम रोकलर छ। परिषदका अध्यक्ष गङ्गाराम अतिवारी तसु महासचिव योगिक आज मिलेको विज्ञप्ति जारी गरेको स्कुलक कर्मचारीको महिना तलब बढ्ला कर्ला निकोल स्वागत कर्ल छट। यसनिकै परिषदको विद्यालय कर्मचारी सेवा सुविधा वृत्ति विकास पेसागत अंश सामाजिक सुरक्षा चाहिँ दरबन्दी तसु स्थायी व्यवस्थापन लगायतका माग सम्बोधन कर्ल माग र छट। सरकारका निकोल अनुसार पहिले छाबे छाबेक सहजकर्ता स्कुलक कर्मचारी तसु विद्यालयको सहयोगी लागि सङ्घीय सरकार उपलब्धि कराटे आएर पारिश्रमिक आन्दोलनमा महिनाको रूप 5,000 बढ्ला रहेछ। यसनिकै सँगै ईसिडी सहजकर्ता पारिश्रमिक रूप 12,000 बटे रु 17,000, विद्यालय सहयोगी रु 10,000 बटे रु 15,000, तसु लेखा डेठाला कम्जा लागि रु 15,000 बटे 20,000 पुगेर रहेछ। दैलेखक ठाटी काँध गाउँपालिका 5 थापा टोलमा पहिरा जाइला पाछु स्थानीयवासी त्रासमा रात बिताएर बाध्य अक्लर छन्। बर्खे पानी पर्लासँगै पहिराको कारण थापा टोलक मने घर उप्र जोखिममा पर्ला पाछु स्थानीय त्रासमा रात बिताएर बाध्य अक्लर छन्। पहिराको कारण जग्गामा नाश पुर्याएला स्थानीय शेरबहादुर भण्डारी थापा टोलीको 5 घर पहिराको जोखिममा रहला बाज्ला छन्। ओखिक पहिराको जोखिम कारण रातमा घरमा बसेला नसक्ल पाछु आफ्नै घरमा बसेला थाल्ला बाज्ला छन्। यसनिकै पहिराको कारण काँटी ठाटी काँध गाउँपालिका 5 कठाय टोलमा प्याला पानी रुकन्ज राख्ल छट। कठायतको टोलमा आनेले अक्ल आइल पाइपलाइन पहिरा नाश पुर्याएला पाछु प्याला पानी रुखन्जेल हो। बाजुरा गौमूल गाउँपालिका 3 काटी गाउँमा पहिराको 2 घर सभ्य रूपमा नाश पुर्याएला पाछु 14 घर दुरी 115 जनालाई सुरक्षित ठाउँमा सार्लर छन्। बर्खे पर्ल पानीसँगै उप्रबाट खस्न पहिराको 2 घर सभ्य रूपमा जोखिममा पर्लर छन्। जोखिम बढ्न पाछु पहिराबाट विस्थापित 2 घरसँगै 14 घर दुरी परिवारको लागि स्थानीय देवेन्द्र धामी खाली जमिनमा 3 पाल टहरा बानाकुरी दरले जिल्ला पुलिस कार्यालय बाजुरा जनालर छ। गुल्मिक रेसुङ्गा नगरपालिका 7 कुडा पानीमा बाँदर तपाईँलाई क्रममा लडीको एकै महिला मलखल छट। मलखलमा स्थानीय 55 वर्षीय कमला पाण्डे रहल रहेछट। शुक्रबार बिहारको न्युरेनी जङ्गल ठङ्क गोरेटो बाटमा बाँदर तपाईँलाई क्रममा अचानक चिप्लेको पाण्डे करिब 25 मिटर हेड खसेको खजाल अख्ल रहेछट। पुलिसक चाँडिसको उद्धार गरेको उयो लागि उपचारको लागि जिल्ला अस्पताल तमगासमा उपचार कर्ला क्रममा मर्ला हो। जनकपुर धामक पोखरी जग्गा अतिक्रमणकारीको बानेला कर्ला संरचना हटाएलाई गुठी सन्तानक आजदेखि डोजर प्रयोग गरेको जग्गा खाली कार्यालय थाल्लर छट। गुठी सन्तानक जनकपुरको धामक मुख्य किशोर कुमार झाक अनुसार जनकपुर 4 ठङ्क पेठिया बजार नजिकै गोइधोई पोखरीबाट आज बिहान अतिक्रमित संरचना हटाएलाई सुरु गर्न हो। संस्थानक पटक पटक सूचना जारी गरेको संरचना हटाएलाई आग्रह गर्न पनि अटेर गर्न पाछु स्थानीय प्रशासन तसु सुरक्षा निकाय समन्वयमा डोजर चलाएला हो। संस्थानक जनकपुर धामक 7 वटा पोखरी हडपला सम्बन्धी लागत जम्मा गरेको हडपला जग्गा खाली कार्यालय प्रक्रिया आगु बढाएला छ। कपिलवस्तुमा ट्रक ठोकटे एक भटनेक ज्यान जलेर छ। शुक्रबार दिनखनि कपिलवस्तु नगरपालिका 1 आन्दोलन चोक ठाउँ खुलाकी बाट खण्डमा ट्रक ठोकटे साइकलमा यात्रा गरिरहला यात्रीहरूले ज्यान जले। जिल्ला ट्राफिक पुलिस कार्यालय कपिलवस्तुको मुख्य जिल्ला पुलिस निरीक्षक राजन ढकाल बाजलर छ। मर्लाक्लामा उही नगरपालिका 2 बर्तरवा बर्गदवा बस्लार 22 वर्षक निशा गढी रहल रहेछ। ओक्री कृष्णनगर भैरवतर्फी जैटेड कलर ट्रक ठोकटे दिलर छ। आजलाई धनवारी भाषक समाचार सिद्धिलेख हस्त शिवा ढोकरिनु।

नमस्ते नमस्ते। कार्यक्रम संगीतमालाको पर्खाइमा रहनुभएका सम्पूर्ण मित्रमा हार्दिक स्वागत तथा न्यानो अभिवादन व्यक्त गर्दछौ। प्राविधिक सहकर्मी लक्ष्मण विष्टसँगै म कार्यक्रम सञ्चालक रमेश भट्ट। आदरणीय श्रोता, अब करिब 4 बजीसम्म तपाईँहरूसँगै रहनेछौ। आज पनि कार्यक्रम संगीतमालामा विभिन्न गीत संगीतहरू सुन्न सक्नुहुनेछ, जस अन्तर्गत आज हामी राष्ट्रिय गीत, आधुनिक गीत, गजल, लोकगीत, लोकदोहोरी लगायत अन्य गीत संगीतहरू सुनाउनेछौ। कार्यक्रम संगीतमालाको शुभारम्भ गर्दैछौ देशभक्त गीतबाट। डाक्टर कृष्णहरि बरालको शब्द अनि गैरी सुरेशको संगीतमा यहाँ देशको सचिन्ता तिमी।

कार्यक्रम संगीतमालामा हामी नौला सृजना चर्चित गीत संगीतहरू सुनाउने गर्छौं। कार्यक्रम संगीतमालामा हामी आधुनिक गीत, गजल, दोहोरी, देशभक्ति सम्बन्धी गीतहरू, कहिलेकाहीँ डेउडा गीतहरूलाई पनि हामी समेट्ने गर्छौं। यसै क्रममा अब राख्दैछौ बानीका प्रधानको स्वर, भरत बमजनको शब्द, डाक्टर निरञ्जन भण्डारीको संगीतमा हिजो आज पुल्छ छाती तिम्रै।

कार्यक्रम संगीतमालामा अब हामी राख्दैछौ गजल। गुलाम अलीका थुप्रै गीत गजलहरू चर्चित छन्। यसै क्रममा गुलाम अलीको सुर, मबिबी शाहको शब्द अनि दीपक जंगमको संगीतमा किन किन तिम्रो तस्विर मलाई निको लाग्यो।

कार्यक्रम संगीतमालामा हामी निकै चर्चित लोकदोरी भाकाहरू पनि समेट्ने गर्छौँ। यसै क्रममा राख्दैछौँ लोकदोरी भाका सुनिल गिरी र सुनिता तिमिल सिन्हाको सुर, सुनिल गिरीको शब्द अनि सङ्गीतमा झम्के झम्के साँझको बेलामा किन माया गरेको।

कार्यक्रम संगीतमालामा हामी डेउडा गीतलाई पनि समेट्ने गर्छौँ। जेआर भट्ट र गौरी भट्टको सुर, जेआर भट्ट र गौरव जोशीका शब्द, जेआर भट्टको संगीतमा हात्तीले मसरकाई लैग्यो।

कार्यक्रम संगीतमालाको निर्धारित समय सकिने लागेको छ। अर्को बुधबार 3 बजेको समाचारपछि विभिन्न नयाँ गीत संगीतहरूका साथमा हामी उपस्थित हुने बाचा गर्दै कार्यक्रमको अन्तमा झलक भट्टको सुर शब्द अनि संगीतमा रहेको गीत यहाँका माझमा छोड्दै आजलाई पनि प्राविधिक मित्र लक्ष्मण विष्ट अनि म कार्यक्रम संचालक रमेश भट्ट विदा माग्छु।

यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। गृहमन्त्री शोधन गुरुङले जघन्य अपराध रोक्न बलियो कानुनी तथा संस्थागत व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। तीन वर्षीय गरिमा चौधरीमाथि भएको जघन्य अपराधले आफूलाई अत्यन्त दुखी बनाएको बताउँदै

0: ले घटनामा कानूनले दिन सक्ने अधिकतम न्याय सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको सामाजिक सञ्जालमा लेख्नु भएको छ। गृहमन्त्रीले विगतका अनुभव र कमजोरीबाट पाठ सिक्दै सरकारले अनुसन्धान प्रक्रिया अघि बढाइसकेको बताउनुभयो। आरोपितहरूलाई तत्काल पक्राउ गरिएको र अनुसन्धान जारी रहेको उहाँले जानकारी दिनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले कोशी प्रदेशको विद्युत आपूर्ति प्रणालीमा थप व्यवस्थित भरपर्दो र प्रभावकारी बनाउँदै विद्युत खपत वृद्धि गर्न विशेष ध्यान दिनुपर्ने बताउनु भएको छ। कोशी प्रदेशको भ्रमणको क्रममा नेपाल विद्युत प्राधिकरणका प्रादेशिक तथा वितरण कार्यालयका प्रमुख कर्मचारी जनप्रतिनिधि लगायत सरकार भएका निकायका प्रतिनिधिसँग आज भएको छलफलमा उहाँले विद्युत आपूर्तिमा देखिएका समस्या, स्थानीयवासीका गुनासा र कर्मचारीका समस्या पहिचान गरी तत्काल समाधान गर्न निर्देशन दिनुभएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ। प्रदेशको विद्युत वितरण प्रणालीको वर्तमान अवस्था, उपलब्धि र आगामी कार्यदेशबारे आयोजित अन्तर्क्रियामा मन्त्री श्रेष्ठले नागरिकले नियमित गुणस्तरीय र भरपर्दो विद्युत सेवा पाउने वातावरण बनाउन अझ बढी मेहनत गर्नुपर्ने बताउनुभयो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमि सम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा रहेकाले सोही अनुसार स्थानीय तहले सहयोग गर्नुपर्ने बताउनु भएको छ। कैलालीको धनगढी उपमहानगरपालिकामा आज आयोजित कार्यक्रममा उहाँले अव्यवस्थित बसोबासी भूमिहीन परिवारलाई लाल पूर्जा वितरणका लागि आवश्यक सहजीकरण तथा समन्वयका लागि सरकार सम्पूर्ण रूपमा तयार रहेको बताउनुभयो। मन्त्री रावलले विकासका अन्य गतिविधि जस्तै भूमि सम्बन्धी समस्या समाधानलाई पनि उच्च प्राथमिकतामा राखेर काम गर्न धनगढी उपमहानगरपालिकालाई आग्रह गर्नुभयो। गैरातीदेखि परेको वर्षासँगै लेदोसहित आएको पहिरोले अवरुद्ध बनेको बेनी जुमसोम अन्तर्गत म्याग्दी सिरुबारी खण्ड र सुके बगर सडक सञ्चालनमा आएको छ। वर्षासँगै लेदो र पहिरो खस्दा सडक अवरुद्ध भएपछि कालीगण्डकी करिडोर अन्तर्गत बेनी जुमसोम कोरोला आयोजना कार्यालयको पहलमा एकतर्फी रूपमा आवागमन सञ्चालनमा ल्याइएको हो। आयोजनाका प्रमुख तेजस्वी शर्माका अनुसार अवरुद्ध बेनी जुमसोम सडक आज बिहानदेखि एकतर्फी रूपमा सञ्चालनमा आइसकेको छ। बाजुराको गौमूल गाउँपालिका तीन कटी गाउँमा पहिरोले दुई घरमा पूर्ण रूपमा क्षति पुर्याएपछि 14 घरधुरीका 115 जनालाई सुरक्षित स्थानमा सारिएको छ। जोखिम बढेपछि पहिरोबाट विस्थापित दुई घरसहित 14 घरधुरीका परिवारलाई स्थानीय देवेन्द्र धामीको खाली जमिनमा त्रिपालको टखरा बनाएर राखिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। स्थानीयका अनुसार लगातार वर्षा भइरहेकाले कटी गाउँका पहिरोको जोखिम अझै कायमै छ। पहिरोबाट घरबार विहीन भएका परिवारलाई तत्काल सुरक्षित आवाजसँगै खाद्यान्न, लत्ता कपडा र अन्य आवश्यक राहत सामग्रीको आवश्यकता रहेको स्थानीय वडा अध्यक्ष गोरख बोहराले बताउनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपरान्न 4 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: 4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुर्मुज जलमार्गलाई अहिले आफूले अमेरिकी भूभागको रूपमा रहेको बताउनु भएको छ। राष्ट्रपति ट्रम्पले इरानले सम्झौता गर्न चाहे पनि आफूले बिना अनुकूलता सम्झौता नगर्ने दावी गर्नुभयो। इरानी विदेश मन्त्री अब्बास अराघाचीले अमेरिकाले अघि बढाएको आर्थिक दबाव र नयाँ प्रतिबन्धहरू असफल हुने दावी गर्नुभएको छ। तेहरानले अमेरिकी आर्थिक दबावको विरोध गर्दै वार्ताको सम्भावनालाई भने पूर्ण रूपमा अस्वीकार गरेको छैन। यता ओमान र इरानका विदेश मन्त्री बीच टेलिफोन वार्ता भएको छ। वार्तामा हुर्मुज जलमार्गबाट जहाज आवत जावत सम्बन्धी द्विपक्षीय सम्झौता र अमेरिका इरान वार्ता पुनः सुरु गर्ने सम्भावनाबारे छलफल भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले आज राष्ट्रपति डोनाल्ड ट्रम्पको तेहरान विरुद्धको नयाँ आर्थिक प्रतिबन्धको अभियानको आलोचना गर्दै वासिङ्टनले अन्य देशलाई अमेरिकी प्रतिबन्ध निर्बन्धको पालना गर्न बाध्य पार्न खोजिरहेको बताउनु भएको छ। तेहरानसँग आर्थिक कारोबार गर्ने देश कम्पनी र वित्तीय संस्थाको लागि यसको परिणाम खतराजन्य रहेको भन्दै संयुक्त राज्य अमेरिकाले इरान विरूद्ध अहिलेसम्मकै सबैभन्दा कडा आर्थिक कारवाही शुरू गर्ने योजना बनाएको ट्रम्पले बताउनु भएको छ। उहाँले यस अभियानलाई उच्च स्तरको आर्थिक युद्ध भनेर वर्णन गर्नु भएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो अपराह्न 4 बजेको समाचार। सकियो, हवस् त, नमस्कार।

दि रेडियो नेपाल यिनै ग्रीष्मा शेर्पाने शेर्वी केकी साङ्ग्योर सेन्डोनाङ दैलेकी ठाँटीका त्यो छोक्पा वरा आङ्गा कि थापा टोला टोक्पा हानी सान्देश्वर मितिवा कालेला स्वरूप सेन्का छेर्वा बङ्गी केम्नी टोक्पा फासीमा मितिवी खाङबाताङ ससिङला क्यो फोगोताङा खाङबा ङा थोलिम कालेला वोतोप्ताङ नोप्ला खाङबी नङ्ला देमोथोपुर नेताङ वासीमा ती दासकी मितिवा यम्बा सुङ्क्यो फोतोप दासा खोङतिवी खाङबी मि खाङबा गल्नी देगो नेताङ वाउ सान्देश्वरमी शेरबहादुर भण्डारीकी ख्यान्तोक नाङसुङ टोपी चोसालिन्सी क्युनुफोको मितिओला ठाटी गाउँ ठारिकात यो छोपी छोक्चो रक्षबहादुर साईकी खाक्सेन्पो रोग्रामा साकी खाक्सेन्पो रोग्रामा कितोप ख्यालेन ख्यानाङ्गिन कलेला गोतुप मितिवा दक्तापी छोक्ने किथोपो सुङ्क्योप के टरे ख्यान्ताङ चाक्पो क्यान देतुब्लासङ सुनाङसुङ तुब्रा केनी बाजुराकी गौमुल युलछोक्पा वरा आङ सुम ठाटी गाउँला सङ्ग टोक्पा हानी खाङबा निला बङ्गी क्युन फोक्सीमा खाङबा चुप्जेकी मि सै चिक्ताङ च्याङला सुङ्क्यो पोतोप दासला पोन्क टोक्पी चोसालिन्सी कलिला स्वरूपितिओला कोर्सुङ मग्मी सान्देछन मि देवेन्द्र दामेकी तोङबा गोतुप सिङ्खला टप्लिङकी टरा सोनी जगुक चोको जोङखी कोर्सुङ मग्मी ल्याखुङ बाजुराकी सेतोप यन्न खाङबी मितोतङ क्यान गिर्की जिकोला दाङ पोखरा फेउ सिलोन बालेन्द्र साङ आरिङ मुस्ताङ फेमग सिलोन बालेन मुस्ताङला आरिङ मुक्तिनाथ खाङ छक्छोपा कितोप ल्यारिम वतो कास्की जोङखी चो कुमार सिंह गुरुङकी ख्यान्तोक नाङसुङ सिङजिन रामचन्द्र पौडेलकी बङ्गलादेशकी थेङ्गिसो सुमकी सिङजिनकी कोसाला गेरुप मिर्जा फखरुल इस्लाम आल मगेला टसर सुनाग सिङजिन पौडेलकी सम्बा गेलु बङ्गलादेशकी सिङजिन आल मगेला सम्बा ल्यागेनकी लम्सो डोसी सिने मन्दन सुनाङ्गिन टसर सुनाङ तुरङ्केनी सिङजिन पौडेलकी यम्बुताङ बङ्गलादेश पर्की तम्जिला मङ्ल्यामो जब्लासङ यम्बुकी ख्यालेन गोतोप सुङसुङ नाङसी लुन्पो सुदन गुरुङकी ठिम्की खप्तेला गल्ने कितोप्लाका मेलकपाती वा क्याकुला ठिम तेजेन छोकपी टरिग्रम्बो जपसुङकी ख्यालेन गोतोप सुङ्क्वा लोसुङकी अङ्गला नोकेलुप क्योन्की कोला सिम्दोक ख्यान गिनल ती घटनाला ङ्याम्सिप क्यान ठिम तोङ्गुप सुङ्की ख्यालेन गोतोप कोला लुन्पो गुरुङकी सल्बुजो नाङसुङ भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तेजेन्द्र सामान्य प्रशासन लोनपो प्रतिभा रावलकी ससिङ कलेतिवा मेता सब तन्दोग्ला सुङकी थोरिम खाक्सेन्पो चिनेलाका कि गोतोप सुङसुङ लोनपो रावलकी ससिङ मेतोप मितिवा तेरिला सिङ्की लाल फुर्जा गोने तेरोप्लाकाला सुङकी हुर्था क्यान लाका खि गोतोप सुङ्क्वा आरिङ धनगढीला ससिङ कले मेता सब छोक्पी छोकदुला लोनपो रावलकी निमा सहित ठुक्की नङ्ला लाका क्यान सिन्धोप क्यान लाल फुर्जा गोने तेरो सुङकी मिगुल तपकी ससिङ कोर्की कलेतिवा खाक्सेन्पो चिने लाका कितुब्ला कुछप्तिवाला निर्देश नङ्गवा लोकछु लोक तेजेन सिन्चाई लोनफो विराज भक्त श्रेष्ठ कि कोशी प्रदेश कि लोकी सखुल ग्याछा जप टरी कितोप इच्छे कितोपताङ फेन्सेन्पो जप लोक थोको नेताङ परोप कोला खाक्सेन्पो चिगो सुङसुङ कोशी प्रदेश कि जिकोर कि रिम्बला नेपाल विद्युत प्राधिकरण कि प्रादेशिक ल्याखुङकी चो ल्याचुत्पा कुछप्तिवाताङ डेल्वा गोतु कुछप्तिवाताङ क्यान आरिङ ठोङ्गु क्यानङ्गेन लोनपो श्रेष्ठ कि लोक देन्दो रिम्बला थोङ्गु कले सन्देशन मितिवी क्युन्ताङ ल्याचुत्पा तिवी न्यौ कलेतिवा तेरि मोसी क्याने सार्केक ती कलेतिवा मेता जब्लासङ निर्देशन नङ्गुप लोनपो श्रेष्ठ कि टुङ्गी खाङकी सेतुपेन दिपलरङ लोनपो श्रेष्ठ कि सुनसरी मोरङ जुक्टुन करिडोला लोकी नेताङ जोलहोमो जवसङ सुङसुङ सुङकी सार्वजनिक शिला तेरि वाउ सेवातिवा च्याङबो टिम्बोताङ जोलोमो जप तन्दोग्ला सार्वजनिक सेवातिवा सार्क्याक लेवा जप लाकी छर्सिङितोङ गेचुक ग्यास सुम ख्याफेल क्यानक्वा सिलोन तेजिन लोन्छन ल्याखुङला आरिङ थाक्छोत क्यान ख्याफेल क्याउती लाकी छर्सी लक्लेन केतोप तन्दोग्ला लोनखाङ तिवा तेरि टुङ्गी खाङ ल्याखुङ मुख्यमन्त्री तेजिन लोन्चोक ल्याखुङला लेन तङ्गो सेन्क्वा लाकी छर्सी नाङसिन सेवा फेन्सेन्बो जब्ला थोङ्गोप कालेतिवा ङोसी क्यान सोङ युङमोला तुछोला रङ मितिओला जोलोमो क्यान लाका लेवा सफ्ट ढिक्याउ सिलोन तेजेन लोन्छन ल्याखुङकी सुङसेपा हेमराज अर्यालकी ख्यान्तोप नाङसुङ राष्ट्रिय स्वतन्त्र पार्टी कि रासोपा कि उले छोकमिकी तन्दोक्ला खोडिक्याउ सिजु छोकपा तङ्ग गोठित कोर्की निमाङी कि ल्यारिम कोचुनक्वा रासोपा कार्यशाला नीति सङ्गठन तङ्ग नेतृत्व श्रृङ्खला सिने मिन्चको ल्यारिमला सोखी सिजु छोकपा यर्ग्यासफ गोठित कि ल्यागेन कि कोला टोङ्गो कि गोतो रासोपा कि सङ्गठन विभागकी चो प्रमोद नेउपाने कि ख्यान्थोक नाङसङ्ग राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा कि उले छोक
पी छोकमिला मेरा गु थुन ग्वा सोखी दाङदेव उले छोकपी छोकदुकी सुनिल लम्सा सुदन गुरुङ प्रतिभा रावल भूपदीप शाह पुरुषोत्तम सुप्रभा यादव डाक्टर मनोहर प्रधान बसुमाया तामाङ सुरेन्द्र चौधरी ताङ डाक्टर भक्तबहादुर राईलाई उले छोकमिकी कोसाला कोच्य क्याउएन दुग्राङ केने छोक तुकिए छोखी कुछप्तीवाला तिरिला दग्दपी ल्यागेनसङ तेनतेन क्यानक्वा दुराङ केने छोक्दु तेमा छाकडोकमा मन्त्रीकी कोसला पुरुषोत्तम सुप्रभात यादव गुलङ्गेरपाला डाक्टर मनोहर प्रधान छाकडोक गुलङ्गेरपाकी कोसला बासुमाया तामाङ सुङसेपाला जगदीश खरेल ललितपुर तेजेन छाकडोक सुङसेपाला डाक्टर नमिता यादव तङ सुरेन्द्र चौधरीलाई कोच्या क्याउ महामन्त्री विपिन कुमार आचार्यकी ख्यान्थोक नाङसोङ महामन्त्री आचार्यकी सेतोप नाङसिन सोखी टुङ्गी खाङ्की छोकमिला गणेश पराजुली शिशिर खनाल विराज भक्त श्रेष्ठ पुरुषोत्तम सुप्रभात यादव डाक्टर मनोहर प्रधान कविन्द्र फुलाकोटी जगदीश खरेल लिमा अधिकारी आचार्य दीपकराज बोहरा समीक्षा बास्कोटा शिव नेपाली इन्दिरा राणा मगरतङ मनिष चाला थुइएन तुराङकेनी विभागीय ल्यागेन छोकी संगठन विभागकी चौकी कोसला प्रमोद नेउपानी जमुलिङ तम्जी विभागकी चौकी कोसला शिशिर खनाल सार्वजनिक सेवा तेजेन मिमाङ क्यु नटरिक छोकपाकी कोसला चोला विजय जैरो मिमाङ ठोतेन विभागकी चौकी कोसला डाक्टर तोसिमा कार्की पूर्वधार विभागकी चोला निशा डागेताङ पजोर विभागकी चौकी कोसला लिमा अधिकारी आचार्यलाई कोच्या ज्ञानी ल्यागेन नङ रासोपाकी विधान नाङसिन सोखी छोकचो मेराचे ग्यालुङ छोकचेन तेमा गेलोप गुप्चुगुवाको खाक्सेन्पो चिने सोखला छोकचुक क्याउ मेरा नपचुङ्गा चिक्ताङ उले छोकमिकी शिला प्रदेश छोकमी मेरा दिन क्यान मेरा सही चिक्ताङ नपचुङ्गा ग्या छोकपी छोकमी उले छोकपला छोकचुक कितोप सोखी टरिगो तोपिएन गुल्मीकी रेसुङ्गा टोङ्ख्यार वडाङ दिन खुटा पानी स्वरूप दासला ठिक स्वरूप निम्बला तला गेम्नी आम्पुम मेरा चेक नासगल ग्वा दङ स्वरूपला न्युरेनी स्वरूप नाथुङ्की लम्ला ठिक स्वरूप निम्बला तला गेम्नी मिटर निसुङ्गा होक्ला लेम्नी ती दासकी लो नपचुङ्गा काकी कमला पाण्डे नासगलोभिएन तल गेम्नी बङ्गी क्योन फोको पाण्डे कुर्सुङ मक्मी स्यार्क्याक सुङ्क्योप ख्याने मेनखाङ केलोपताङ मेन्जु केतुप रिम्बला नासगलोभ कुर्सुङ मक्मी सेन्क्वा जनकपुर दामकी चेचिप्की सिङतिवा थनी मितिवी खाङथेप्चे जो खाङबातिवा आरिङ्ने जुनगुठी छोपी गोठीला डोजर थनी सिकुलाका गोचुन्क्वा गुठी छोपी जनकपुर दामकी चो किशोर कुमार छाकी सेतोप नाङसिन जनकपुर दामवडा आङझिकी पेठिया बजार चिप्की घोरदोई चे चिप्की खाङबातिवा आरिङ्ने जुन सिकुलाका गोचोएन दिसिनाङ गोमला गुठी छोकपी लेन ख्याफेल्की दक्तपी जो खाङबातिवा दक्तपिराङ सिकुला लेन ताङ्गोप यिनसिनाङ ती लेन माङेन सीमा सान्दे चुन प्रशासन ताङ सुङक्योप छोकपी चिक्डेला खाङबा सिकुलाका गोचोएन रेडियो नेपाल नै सेरवे साङ्गेर डोसोङ थुचुछे

भर्खरै सुनायौं इन्द्रा गुरुङ र विवेक चौलागाईको स्वरमा रहेको गीत भोजराज काफ्लेको संकलनमा अब सुनाउँछौ कुमारी चेपाङ र समुद्र गिरीको स्वरमा रहेको छ समुद्र गिरीको संकलनमा

भर्खरै यहाँले सुन्नुभयो रामचन्द्र चन्द र पूर्णकला विषयको स्वरमा रहेको दोहोरी गीत रामचन्द्र चन्दको सङ्कलनमा रहेको थियो। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। रेडियो नेपालबाट अहिलेको बसाइमा यहाँबाट विभिन्न कलाकारका स्वरमा रहेका दोहोरी गीतहरू सुनाइरहेका छौँ। अब सुनाउँछौँ यो गीत रामजी खाँड र रत्ना बरालको स्वरमा रहेको छ, बिहानी बिकको सङ्कलनमा।

हामी सालमिसा प्रसारण रेड नेपालबाट बोलिरहेका छौँ। यहाँहरूलाई विभिन्न कलाकारका स्वरमा रहेका दोहोरी गीतहरू सुनाइरहेका छौँ। अब सुनाउँछौँ देवी हमाल र खुमन अधिकारीको स्वरमा रहेको गीत, देवी हमालको सङ्कलनमा।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुस्सीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
2: वर्षायामसँगै जंगल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
3: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
2: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
3: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
2: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।
3: सर्वसाधारणको हितमा रेडियो नेपालद्वारा जारी।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। प्रविधि संयोजनमा शरद चौलागाई, उद्घोषणमा सहकर्मी बल्लराम कोइरालासँगै म विष्णुदेवी पौडेल। यति बेला साँझको 5 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। परिवारका सदस्य सहित निजी भ्रमणमा शुक्रबार पोखरा पुग्नुभएका प्रधानमन्त्री बालेन्द्र शाह आज मुस्ताङतर्फ प्रस्थान गर्नुभएको छ। कास्कीका प्रमुख जिल्लाधिकारी कुमान सिंह गुरुङका अनुसार प्रधानमन्त्री शाह स्थल मार्गबाट मुस्ताङ प्रस्थान गर्नुभएको हो। गृहमन्त्री सुदन गुरुङले जघन्य अपराध रोक्न बलियो कानूनी तथा संस्थागत व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। तीन वर्षीय गरिमा चौधरीमाथि भएको जघन्य अपराधले आफूलाई अत्यन्त दुखी बनाएको बताउँदै उहाँले घटनामा कानूनले दिन सक्ने अधिकतम न्याय सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको सामाजिक सञ्जालमा लेख्नु भएको छ। गृहमन्त्रीले विगतका अनुभव र कमजोरीबाट पाठ सिक्दै सरकारले अनुसन्धान प्रक्रिया अघि बढाइसकेको बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले कोशी प्रदेशको विद्युत आपूर्ति प्रणालीलाई थप व्यवस्थित भरपर्दो र

0: प्रभावकारी बनाउँदै विद्युत खपत वृद्धि गर्न विशेष ध्यान दिनुपर्ने बताउनु भएको छ। कोशी प्रदेशको भ्रमणको क्रममा नेपाल विद्युत प्राधिकरणका प्रादेशिक तथा वितरण कार्यालयका प्रमुख कर्मचारी, जनप्रतिनिधि लगायत सरकार भएका निकायका प्रतिनिधिसँग आज भएको छलफलमा उहाँले विद्युत आपूर्तिमा देखिएका समस्या, स्थानीयवासीका गुनासा र कर्मचारीका समस्या पहिचान गरी तत्काल समाधान गर्न निर्देशन दिनुभएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रदीपा रावलले भूमि सम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा रहेकाले सोही अनुसार स्थानीय तहले सहयोग गर्नुपर्ने बताउनु भएको छ। कैलालीको धनगढ़ी उपमहानगरपालिकामा आज आयोजित कार्यक्रममा मन्त्री प्रतिभा रावलले अव्यवस्थित बसोबासी भूमिहीन परिवारलाई लाल पूर्जा वितरणका लागि आवश्यक सहजीकरण तथा समन्वयका लागि सरकार सम्पूर्ण रूपमा तयार रहेको बताउनुभयो। चितवन जिल्लाको खैरहनी नगरपालिका एक तरकारी चोक स्थित पूर्व पश्चिम राजमार्गमा आज बस र मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ। नारायणघटबाट बर्दिवासतर्फ जाँदै गरेको बाप्र 03001 27373 नम्बरको बस र बाप्र 01015 3385 नम्बरको मोटरसाइकल ठोकिएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक अन्दाजी 32 वर्षीय पुरुष र पछाडि सवार अन्दाजी 26 वर्षीय महिलालाई उपचारको लागि भरतपुर स्थित चितवन मेडिकल लगिएको थियो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार उपचारको क्रममा दुवैजनाको मृत्यु भएको हो। बाजुराको गौमूल गाउँपालिका 3 कटिगाउँमा पहिरोले 2 घरमा पूर्ण रूपमा क्षति पुर्याएपछि 14 घरधुरीका 115 जनालाई सुरक्षित स्थानमा सारिएको छ। जोखिम बढेपछि पहिरोबाट विस्थापित 2 घरसहित 14 घरधुरीका परिवारलाई स्थानीय देवेन्द्र धामीको खाली जमिनमा त्रिपालको टखरा बनाएर राखिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। स्थानीयका अनुसार लगातार वर्षा भइरहेकाले कटिगाउँमा पहिरोको जोखिम अझै कायमै छ। पहिरोबाट घरबार विहीन भएका परिवारलाई तत्काल सुरक्षित आवाससँगै खाद्यान्न, लत्ता कपडा र अन्य आवश्यक राहत सामग्रीको आवश्यकता रहेको स्थानीय वडाध्यक्ष गोरख बोहराले जानकारी दिनुभयो। गैरातीदेखि परेको वर्षासँगै लेदोसहित आएको पहिरोले अवरुद्ध बनेको बेनी जोमसुम अन्तर्गत म्याग्दी सिरुबारी खण्ड र सुके बगर सडक सञ्चालनमा आएको छ। वर्षासँगै लेदो र पहिरो खस्दा सडक अवरुद्ध भएपछि कालीगण्डकी करिडोर अन्तर्गत बेनी जोमसुम कोरोला आयोजना कार्यालयको पहलमा एकतर्फी रूपमा आवागमन सञ्चालनमा ल्याइएको हो। नेपाल कृषि अनुसन्धान परिषद नाकले कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न विभिन्न बालिका करिब 900 उन्नत जातहरू विकास गरेको छ। विभिन्न भौगोलिक हावापानी, तराईदेखि उच्च पहाडसम्म सुहाउँदो, रोग प्रतिरोधी र उच्च उत्पादन दिने ती बालीको वैज्ञानिक अनुसन्धान सम्पन्न गरी खेतीको लागि सिफारिस गरिएको परिषदका प्राविधिक अधिकृत ऋषिराम अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार आधुनिक कृषि अनुसन्धान र विकासको लागि संस्थागत कार्य गर्दै आएको परिषदले कृषि सम्बन्धी उच्च स्तरीय अध्ययन तथा अनुसन्धान गर्दै आएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: हेलो,
2: के गर्दैछौ?
1: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
2: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
1: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
3: अब रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुर्मुज जलमार्गलाई अहिले आफूले अमेरिकी भूभागको रूपमा हेरेको बताउनु भएको छ। राष्ट्रपति ट्रम्पले इरानले सम्झौता गर्न चाहे पनि आफूले बिना अनुकूलता सम्झौता नगर्ने दावी गर्नुभयो। इरानी विदेश मन्त्री अब्बास अराघाचीले अमेरिकाले अघि बढाएको आर्थिक दबाव र नयाँ प्रतिबन्धहरू असफल हुने दावी गर्नुभएको छ। तेहरानले अमेरिकी आर्थिक दबावको विरोध गर्दै वार्ताको सम्भावनालाई भने पूर्ण रूपमा अस्वीकार गरेको छैन। यता ओमान र अमेरिकाका विदेश मन्त्री बीच टेलिफोन वार्ता भएको छ। वार्तामा हुर्मुज जलमार्गबाट जहाज आवत जावत सम्बन्धी द्विपक्षीय सम्झौता र अमेरिका इरान वार्ता पुनः शुरू गर्ने सम्भावना बारे छलफल भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो साँझ 5 बजेको समाचार। सकियो, हवस् त, नमस्कार।
4: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्न सक्नुहुनेछ तामाङ भाषामा समाचार।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब केही बेर सुनाउनेछौँ बाल गीत। यसै क्रमको पहिलो गीत राख्दैछौँ वासुदेव मुनाल र तारा देवीको स्वरमा, उपेन्द्र प्रेमीको रचना, नाति काजीको सङ्गीतमा।

0: भनिँदै आएको भने चोखो पानी भर्न लाएको देखिनस्?
1: किन र बजै?
0: अझ बुझ पछाउँछि, तैँले छोको पानीले मैले देउता पूजा गर्नु
1: किन? म चाहिँ मान्छे होइन र?
2: मान्छे मान्छे बीच भेदभाव गर्नु मानव अधिकारको ठाडो उल्लङ्घन हो। भेदभाव गर्नेलाई कानुनी कारवाही हुन्छ। भेदभाव होइन, सबैसँग सद्भाव राखौ।
3: जनचेतनाका लागि रेडियो नेपालद्वारा जारी

बाल गीत सुनाउने क्रममा भर्खरै राख्यौं प्रभा केसीको स्वरमा शक्तिमोहन प्रजितको रचना रत्न बेहुसीको संगीतमा। अब राख्दैछौ मनोहर सुनाम, दीपक सुनाम र साथीहरूको स्वरमा जोन लामाको रचना गणेश रत्नको संगीतमा।

0: अनन्त सम्भावनाको पुञ्ज, गतिशील मानव जीवन, कर्मशील सारा संसारका नेपाल र नेपाली मन,
1: दूर सुदूर क्षितिजका नेपाली अनुभव शब्द चित्रमा कोर्दै स्वदेशको सम्झना र परदेशको अनुभव सुन्ने सुनाउने एउटा चौतारी कार्यक्रम घर देश परदेश।
0: रेडियो नेपालबाट हरेक शनिबार राति 10 बजेको समाचारपछि कार्यक्रम घर देश परदेश।

बाल गीत सुनाउने क्रममा भर्खरै राख्यौं मदन कृष्ण श्रेष्ठको स्वरमा रुद्रराज आचार्यको रचना मदन परियारको संगीतमा. अब राख्दैछौ कविता ढकाल र साथीहरूको स्वरमा मदन दिव्यमको रचना र संगीतमा.

0: यतिका दिन भइसक्यो सन्चो नै हुन्न, पक्कै कसैको आँखा लाग्या छ, आज त झाँक्री नबोलाइ भएन।
1: यो नानीलाई पल्लो घरको जेठी बुढी बोक्सी लागि ल एउटा कालो बोको काट्नु पर्छ, म त्यो बोक्सीको आँखा फोडिदिन्छु।
2: पक्नुहोस्, कोही पनि व्यक्ति बोक्सी अथवा डाइना हुन सक्दैन। बोक्सी डाइना भनेर कसैलाई दुर्व्यवहार गर्नु कानुन विपरीत हो, कानुन विपरीत काम गर्नेलाई कारबाही हुन्छ।
3: जनचेतनाका लागि रेडियो नेपालद्वारा जारी।

हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। बाल गीत सुनाउने क्रममा भर्खरै राख्यौँ प्रमिला पाण्डे र साथीहरूको स्वरमा रामविक्रम सिजापतिको रचना रत्न बेहोसीको सङ्गीतमा आजको लागि अन्तिम गीत राख्दैछौँ। वासुदेव मुनाल मधु छेत्रीको स्वरमा वासुदेव मुनालको रचना र सङ्गीतमा यो गीतपछि सुन्न सक्नुहुनेछ उर्दू भाषामा समाचार।

یہ ریڈیو نیپال ہے، حفیظ خان سے اردو میں خبریں سنیے۔ حکومت نے عوامی خدمات کی فراہمی کو تیز تر، آسان، شفاف اور عوام دوست بنانے کے لیے فوری اصلاحات سمیت کا عوامی خدمات میں فوری اصلاحی منصوبہ 2083 جاری کیا ہے۔ وزیراعظم اور کابینہ دفتر نے آج چیف سیکرٹری سطحی فیصلہ کرتے ہوئے جاری کردہ اس منصوبہ پر عمل درآمد کے لیے تمام وزارتوں، سیکرٹریٹ، دفاتر، وزرائے اعلیٰ اور کابینہ سمیت کے دفاتر کے نام سرکولر جاری کیا ہے۔ وزیراعظم اور کابینہ دفتر کے ترجمان اور معاون سیکرٹری ہیمراج اریال نے بتایا کہ منصوبہ کے مطابق خدمات کی فراہمی میں رونما مسائل کو پہچان کر کم خرچ میں فوری طور پر مؤثر اصلاحی کاموں پر عمل درآمد کا بندوبست کیا گیا ہے۔ وزیر داخلہ سدھن گرونگ نے کہا ہے کہ سنگین جرائم کو روکنے کے لیے مضبوط قانونی اور ادارہ جات انتظامات کرنے کے لیے حکومت پرعزم ہے۔ 3 سالہ گریما چودھری کے ساتھ ہوئے سنگین جرم نے انہیں انتہائی دکھ پہنچانے کی بات بتاتے ہوئے وزیر گرونگ نے سوشل میڈیا پر تحریر کیا ہے کہ اس واقعے پر قانون کے ذریعے دیے جا سکنے والے زیادہ سے زیادہ انصاف کو یقینی بنانے کے لیے حکومت پرعزم ہے۔ وزیر داخلہ گرونگ نے فیس بک کے ذریعے یہ واضح کیا ہے کہ ابتدائی مرحلے میں پولیس کی جانب سے لاپرواہی ہونے کا سوال کھڑا ہونے کے بعد متعلقہ پولیس افسر پر بھی تحقیقات اور کارروائی کے عمل کو آگے بڑھایا گیا ہے۔ دریا اسنا اجالو نیپال پارٹی کے صدر کلمان کی سنگھ نے جیت پور واقعے کے مجرم پر سخت کارروائی کا مطالبہ کیا ہے۔ سابق وزیر کی سنگھ نے آج ایک بیانیہ جاری کر کے واقعے کی غیر جانبدار تحقیقات کر کے مجرم کو قانون کے کٹہرے میں کھڑا کرنے کا مطالبہ کیا ہے۔ وزیر تعلیم اور کھیل سسمت پوکھریل نے کہا ہے کہ آٹیزم سے 2-4 بچوں کے لیے 7 صوبوں میں رہائشی اسکول قائم کیا جائے گا، جس کے لیے حکومت نے بجٹ بھی مختص کیا ہے۔ دھنگڑی میں اہتمام کردہ ایک مشاورتی پروگرام میں وزیر پوکھریل نے کہا کہ آٹیزم والے بچوں کی صحت سے متعلق تعلیم کے لیے حکومت سنجیدہ ہے۔ آٹیزم نیا موضوع ہونے کی بات بتاتے ہوئے وزیر پوکھریل نے معاشرے میں بیداری پھیلانے کی ضرورت اور آٹیزم کے مسئلے کے حل کے لیے سرکاری اور غیر سرکاری اداروں نے ہاتھ میں ہاتھ ڈال کر آگے بڑھنے کی ضرورت پر زور دیا ہے۔ وزیر اراضی بندوبست، کوآپریٹو، وفاقی امور اور عمومی انتظامیہ پرتیبا راول نے کہا ہے کہ اراضی سے متعلق مسائل کے حل کو اعلیٰ ترجیحات میں رکھ کر حکومت کام کر رہی ہے۔ آج دھنکڑی میں کیلالی کی اراضی سے متعلق مسائل کو حل کرنے والی کمیٹی کے اجلاس میں وزیر راول نے 600 دن کے اندر لال پرجا تقسیم کر لینا حکومت کا ہدف ہونے کی بات بتاتے ہوئے اراضی سے متعلق کاموں کو ترجیحات میں رکھ کر کام کرنے کی ہدایت کی ہے۔ اراضی سے متعلق مسائل حل کرنے کے لیے حکومت نے ضروری وسائل اور افرادی قوت فراہم کرنے کی بات بتاتے ہوئے انہوں نے مقامی سطح کے ساتھ یکجہتی کر کے آگے بڑھنے پر زور دیا ہے۔ صدر مملکت رام چندر پوڈیل نے بنگلہ دیش کے 23ویں صدر میں مرزا فخر الاسلام عالمگیر منتخب ہونے پر انہیں دلی مبارکباد کے ساتھ نیک خواہشات کا اظہار کیا ہے۔ صدر مملکت پوڈیل نے منتخب صدر عالمگیر کو نئی ذمہ داریوں میں کامیابی کے لیے نیک خواہشات کا اظہار کرتے ہوئے نیپال اور بنگلہ دیش کے درمیان طویل مدت سے قائم دوستانہ تعلقات کو مزید بہتر بنانے میں نیپال کے عزم کا اعادہ کیا ہے۔ وزیر توانائی، آبی وسائل اور آبپاشی بیراج بھکت سرشٹھ نے کہا ہے کہ صوبہ کوشی کے بجلی فراہمی کے نظام کو مزید منظم، بھروسے مند اور مؤثر بناتے ہوئے کھپت کو بڑھانے کی جانب خاص توجہ دینے کی ضرورت ہے۔ وزیر سرشٹھ کے دفتر کے مطابق صوبہ کوشی کے دورے کے دوران نیپال الیکٹریسٹی اتھارٹی صوبائی ڈسٹریبیوشن دفتر کے انچارج، ملازمین اور عوامی نمائندوں سمیت متعلقہ محکمہ کے نمائندوں کے ساتھ آج مشاورت کرتے ہوئے انہوں نے بجلی کی فراہمی میں رونما مسائل، مقامی چند کی شکایات اور ملازمین کے مسائل کو پہچان کر فوراً حل کرنے کے لیے ہدایت کی ہے۔ بجلی کی فراہمی کا مسئلہ رونما ہوتے ہی اسے حل کرنے اور شکایت موصول ہونے کے بعد بلا تاخیر اسے مخاطب کرنے والا نظام بنانے کی ہدایت کرتے ہوئے انہوں نے کہا کہ بروقت خبروں کی نشریات اور شکایات کا مؤثر انتظام شہریوں کے اندر اعتماد کو بڑھائے گا۔ قبل ازاں وزیر توانائی، آبی وسائل اور آبپاشی سرشٹھ نے بتایا کہ سنسری مورنگ صنعتی کریڈور میں بجلی کی فراہمی کو آسان بنایا جائے گا۔ گزشتہ روز انروا واقع 400 KV بھوکرا سب اسٹیشن کا معائنہ کرنے کے دوران انہوں نے بجلی کی پیداوار کے ساتھ ساتھ اندرون کھپت کو بڑھانے کے موضوع پر منصوبہ بند طریقے سے کام کرنے کی ضرورت کی نشاندہی کی تھی۔
राष्ट्रीय स्वतंत्र पार्टी ने मरकजी कमेटी के अरकान में 9 अफराद को नामजद किया है। पार्टी के मरकजी कमेटी के इजलास ने सुनील लमसाल, सुदन गुरुंग, प्रतिभा रावल, भूपदेव शाह, पुरुषोत्तम सुप्रभात यादव, डॉक्टर मनोहर प्रधान, बसु माया तामांग, सुरेंद्र चौधरी और डॉक्टर भक्त बहादुर राय को मरकजी रुकन में नामजद किया है। इजलास ने पार्टी के मुख्तलिफ अहदेदारान और डिपार्टमेंट की जिम्मेदारियाँ भी मुकर्रर की हैं, जिसके तहत पार्टी के सेक्रेटरी जनरल विपिन कुमार आचार्य ने बताया कि माउन सेक्रेटरी जनरल में पुरुषोत्तम सुप्रभात यादव, खजांची में डॉक्टर मनोहर प्रधान, माउन खजांची में बसुमाया तामांग, तर्जुमान में ललितपुर के जगदीश खरेल और माउन तर्जुमान में डॉक्टर नमिता यादव और सुरेंद्र चौधरी को नामजद किया गया है। उसी तरह सेक्रेटरी जनरल आचार्य के मुताबिक पार्टी सेक्रेटरीट अरकान में गणेश पराजुली, शिशिर खनाल, विराज भक्त श्रेष्ठ, पुरुषोत्तम सुप्रभात यादव, डॉक्टर मनोहर प्रधान, कविंद्र बुरला कोटी, ललितपुर के जगदीश खरेल, नीमा अधिकारी आचार्य, दीपक राज बोहरा, समीक्षा बासकोटा, शिवा नेपाली, इंदिरा राणा मगर और मनीष झा को नामजद किया गया है। राष्ट्रीय स्वतंत्र पार्टी के जरिए मरकजी अरकान के लिए अहतमाम करदा पॉलिसी तंजीम और क़्यादत से मुतालिक 2 रोज़ा वर्कशॉप काठमांडू में शुरू हुआ है। राष्ट्रीय स्वतंत्र पार्टी के तंजीमी डिपार्टमेंट के इंचार्ज प्रमोद न्योपाने ने बताया कि राष्ट्रीय स्वतंत्र पार्टी वर्कशॉप पॉलिसी तंजीम और क़्यादत पहली किस्त नाम दिया गया। इस वर्कशॉप में पार्टी की पॉलिसी तंजीम मजबूती और कायदाना सलाहियत को बढ़ाने के बारे में मशावरत होगी। जनकपुर धाम के तालाब की ज़मीन पर तजावज़ करके तामीर करदा ढांचों को हटाने के लिए गुठी संस्थान ने आज से डोजर का इस्तेमाल करते हुए ज़मीन खाली कराना शुरू कर दिया है। गुठी संस्थान जनकपुर धाम के इंचार्ज किशोर कुमार झा के मुताबिक जनकपुर धाम वार्ड नंबर 4 वाक़े पिठिया बाजार के नज़दीक रहे गोरधोई तालाब से आज सुबह तजावज़ करदा ढांचों को हटाना शुरू किया गया है। गुठी संस्थान ने 12 नोटिस जारी करके ढांचों को खुद हटाने की अपील करने के बावजूद बजित रहने की वजह से मकामी इंतजामिया और हिफाजती महकमा के साथ की एकजहती पर डोजर का इस्तेमाल किया गया है। संस्थान ने जनकपुर धाम के साथ तालाबों की ज़मीन पर की गई तजावज़ से मुतालिक तफसीलात जमा करके तजावज़ करदा ज़मीन खाली कराने के अमल को आगे बढ़ाया है। बाजुरा के गौमूल गाँव पालिका वार्ड नंबर 3 कटी गांव में तूदा ने 2 घरों को मुकम्मल तौर पर नुकसान पहुंचाने के बाद 14 घरानों के 115 अफराद को महफूज मकाम में मुंतकिल कर दिया गया है। मुसलसल बारिश के साथ बालाई हिस्से से गिरे उस तूदा ने उन घरों को मुकम्मल तौर पर नुकसान पहुंचाने के बाद आसपास के मजीद घरों को भी आला खतरा लाहिक हो गया है। ज़िली पुलिस दफ्तर बाजुरा के मुताबिक तूदा का खतरा बढ़ने के बाद तूदा की वजह से बेघर हुए 2 घरों समेत 14 खानदान को मकामी बाशिंदा देवेंद्र धामी की खाली जमीन पर तिरपाल डालकर रखा गया है। उसी तरह दैलेख ठाठी कंध गाँव पालिका वार्ड नंबर 5 के थापा महला में तूदा गिरने के बाद मकामी बाशिंदे खौफ में रात गुजारने के लिए मजबूर हो गए हैं। मुसलसल बारिश के साथ गिरे तूदा की वजह से थापा महला के चंद घरों को आला खतरा लाहक होने के बाद मकामी बाशिंदे मजबूरन खौफ में रात गुजार रहे हैं। उसी तरह तूदा की ही वजह से ठाठी कंध गाँव पालिका वार्ड नंबर 5 के कठायत महला में पीने के पानी की फराहमी बंद हो गई है। कठायत महला की पाइपलाइन में तूदा की वजह से नुकसान पहुँचने के बाद पीने के पानी की फराहम बंद हुई है। चितवन के खैरानी नगर पालिका वार्ड नंबर 1 तरकारी चौक वाकई मशरक मगरिब शाहरा पर आज एक बस और मोटरसाइकिल बाहम टकरा जाने से मोटरसाइकिल पर सवार 2 अफराद की मौत हो गई है। पुलिस के मुताबिक आज दोपहर नारायणगढ़ से बर्दीबास की जानिब जाती हुई सुबह बागमती 03001-2773 नंबर की बस और मुखालिफ सिम से आती हुई सुबह बागमती 01015-3385 नंबर की मोटरसाइकिल बाहम टकरा गई थी। ज़िली पुलिस दफ्तर के इतलाती अफसर DSP चंद्रभूषण यादव के मुताबिक हादसे में पड़कर शदीद जख्मी हुए मोटरसाइकिल सवार अंदाजन 32 साल आदमी और पीछे सवार अंदाजन 26 साल खातून को इलाज के लिए भरतपुर वाकई चितवन मेडिकल कॉलेज ले जाया गया था, जहां इलाज के दौरान आज दोपहर उन दोनों की मौत हो गई। हादसे में मुलविस बस ड्राइवर सरलाही के हरिबन नगर पालिका वार्ड नंबर 8 के 51 साल अजय कुमार मास्के को पुलिस ने अपनी हिरासत में ले लिया है। रेडियो नेपाल से उर्दू में खबरें ख़त्म हुईं।

0: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। भर्खरै सुन्नुभयो स्वदेश गान, संगीता प्रधानको स्वरमा, बलदेव मजगैयाको रचना, नाति काजीको संगीतमा।
1: यसका साथै आजलाई रेडियो नेपाल बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यहीँ सकिन्छ। अब यसपछि केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हवस् त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौँ। नमस्कार।
0: हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। 6:10 समयमा सुन्न सक्नुहुनेछ प्रदेश समाचार। यति बेला पनि साँझको 6 बज्न लाग्यो। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म निर्मला भट्ट। तीन वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयले आज पनि वीरगंज पथलैया सडक खण्ड अवरुद्ध गरेका छन्। गरिमालाई न्याय दिलाउन माग गर्दै स्थानीयवासीले आज चौथो दिन पनि वीरगंज पथलैया सडकको सिमरा खण्डमा टेन्ट टाँगेर धरना दिइरहेको प्रहरीले जनाएको छ। यसअघि बिहिबार राति स्थानीय प्रशासन, राजनीतिक दलका प्रतिनिधि तथा जितपुर सिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिको उपस्थितिमा आन्दोलनरत पक्षसँग पाँच बुँदे सहमति भए पनि गरिमाको परिवारले सहमतिमा आफ्नो सहभागिता र सहमति नरहेको भन्दै आन्दोलनलाई निरन्तरता दिँदै आएको छ। बाराको जितपुर सिमरा उपमहानगरपालिका एक भक्तिनगरकी बालिका चौधरी साउन 31 गते बिहानदेखि सम्पर्कविहीन भएकी थिइन्। खोजीका क्रममा भदौ 2 गते आफ्नै घर नजिकैको एक घरमा विभत्स तथा मानवीय अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो। बालिका चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कडा कारवाही गर्नुपर्ने माग राख्दै विभिन्न राजनीतिक दल र विभिन्न संघ संस्थाले विरोध गर्दै आएका छन्। पाल्पामा 10 वर्षीय बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा बगनासकाली पोखरा थोकका एक बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गत 2083 साउन 5 गते दिउँसो करिब 3:30 बजे पाल्पा जिल्ला भित्र बस्ने 10 वर्षीय बालिका र 16 वर्षीय युवक बीचको घटना सम्बन्धी उजुरी परेपछि प्रहरीले आरोपीलाई पक्राउ गरेको जनाएको छ। आरोपितले बालिकालाई आफ्नो घरमा बोलाई लिची खान दिने भन्दै घरको माथिल्लो तलाको कोठामा लगेर जबरजस्तीकरणी गरेको भन्दै जाहेरी परेको प्रहरीले जनाएको छ। पीडित पक्षको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाले घटनामा संलग्न भएको आरोपमा बालकलाई नियन्त्रणमा लिएको हो। प्रहरीले घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक सहितको टोली परिचालन गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भीमलाल भट्टराईले बताउनुभयो। काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले विभिन्न 92 संस्थागत निजी विद्यालयको अनुमति वा स्वीकृति रद्दबारे 35 दिने सूचना जारी गरेको छ। विभागले महानगर क्षेत्रभित्र प्रचलित कानुन बमोजिम अनुमति वा स्वीकृति प्राप्त गरी सञ्चालित तर अब अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने अवस्थामा रहेका संस्थागत विद्यालयलाई 35 दिनभित्र आवश्यक कागजात सहित विवरण पेश गर्न सूचना जारी गरेको हो। विभागका प्रमुख नवराज ढकालले शिक्षा ऐन 2075 को दफा 36 बमोजिम विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने भएमा सो सम्बन्धी सूचना प्रकाशित गरिएको जनाउनुभयो। चित्तबुझ्दो जवाफ नआए विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्ने सम्बन्धमा शिक्षा विभागले आवश्यक प्रक्रिया अघि बढाउने उहाँले उल्लेख गर्नुभयो। यसअघि पनि महानगरपालिकाले दर्ता भएर सञ्चालनमा नरहेका संस्थागत विद्यालयको स्थलगत अनुगमन गरी अनुमति खारेजीको प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो। नगर शिक्षा समितिको बैठकले कागजमा मात्र रहेका तथा यथार्थमा सञ्चालनमा नरहेका संस्थागत विद्यालयको अनुमति खारेज गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो। महानगरपालिकाले संस्थागत विद्यालयको सञ्चालन, कक्षा तथा विषय थप, नाम, स्थान, स्वामित्व परिवर्तन लगायत विषयमा कानून र निर्धारित मापदण्ड अनुसार प्रक्रिया अघि बढाउँदै आएको छ। चितवनको खैरहनी नगरपालिका एक तरकारी चोकस्थित पूर्व पश्चिम राजमार्गमा आज बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार 2 जनाको मृत्यु भएको छ। आज दिउँसो नारायणगढबाट बर्दिवासतर्फ जाँदै गरेको बस र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल ठोकिएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक अन्दाजी 32 वर्षीय पुरुष र पछाडि सवार अन्दाजी 26 वर्षीय महिला गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएकोमा अस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ। बस चालक सर्लाहीको हरिवन नगरपालिका 8 निवासी 51 वर्षीय अजय कुमार मास्केलाई प्रहरीले नियन्त्रणमा लिएको छ। झापाको सीमावर्ती क्षेत्रबाट शुक्रबार र आज गरी लागु औषध सहित 3 जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार शुक्रबार राति झापा गाउँपालिका 4 चर्ता गाछीमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका शिव सताक्षी नगरपालिका 9 का 17 वर्षीय गौरव चौधरीलाई पक्राउ गरिएको थियो। यस्तै आज बिहान भारततर्फबाट साइकलमा नेपाल आउँदै गरेका शिव सताक्षी 6 का 28 वर्षीय प्रभास मास्के र 26 वर्षीय फिलिप मर्डीलाई
टाँगनडुब्बा स्कुल टोलबाट पक्राउ गरिएको प्रहरी नायब परीक्षक अवाले जानकारी दिनुभयो। र कैलालीको घोडाघोडी नगरपालिका 8 दीपनगरका 16 वर्षीय धनुष तिवारीको विषालु सर्पको टोकाईबाट मृत्यु भएको छ। भदौ 4 गते राति आफ्नै घरमा सुतिरहेका बेला धनुषलाई हातमा सर्पले टोकेको थियो। सर्पले टोकेपछि उपचारका लागि घोडाघोडी नगरपालिका 11 बडैपुर स्थित सर्पदंश उपचार केन्द्रमा लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी रेफर गरिएको थियो। अवस्था गम्भीर रहेका धनुषको उपचारका क्रममा अवस्था थप बिग्रिएपछि मृत्यु भएको आफन्त भवानी प्रसाद तिवारीले जानकारी दिनुभयो। इसका साथ ही प्रदेश समाचार सकियो। हवस् त, नमस्कार।

6:25 को समयमा सुन्न सक्नुहुनेछ कृषि मौसम सल्लाह बुलेटिन, 6:40 कृषि कार्यक्रम, 7:00 समाचार, 7:25 को समय रहनेछ करिब 8:00 आधुनिक गीतको, 8:00 अङ्ग्रेजीमा समाचार, 8:10 सुन्न सक्नुहुनेछ नेपाल एन्ड बियोन्ड कार्यक्रम, 8:30 विपदका कुराको पुनः प्रसारण, 9:00 समाचार, समाचारपछि सुन्न सक्नुहुनेछ साहित्य संसार कार्यक्रमको पुनः प्रसारण, 9:45 सदाबहार गीत, 10:00 हिन्दीमा समाचार, समाचारपछिको समय रहनेछ कार्यक्रम घर देश परदेशको, 10:40 पुराना आधुनिक गीत, 11:00 समाचार, समाचारपछि पनि हाम्रो प्रसारण भने निरन्तर रूपमा रहिरहनेछ, तपाईँहरू भने रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: वन जंगल भीर पाखामा उम्रेका विषालु च्याउ कुनै हालतमा नखाऊ, आफू आफ्नो परिवार र छर छिमेकलाई समेत नखान भनौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौँ।
3: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र?
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल।
1: नमस्ते नेपाल।
0: देश र दुनियाँका ताजा खबर, समाजका जल्दा बल्दा विषयवस्तु अनि तपाईँ हाम्रै वरिपरिका चासोका विषयमा प्रत्यक्ष कुराकानी।
1: समाचार मात्रै होइन, समाचार भित्रको कथा पनि।
0: नमस्ते नेपालमा हामी कुरा गर्छौँ तपाईँको, हाम्रो र समग्र नेपालको।
1: प्रत्येक बुधबार बिहान 9:20 बजे नेपाल भाषाको समाचार पछि
0: सुन्न नभुल्नुहोला रेडियो नेपालमा।
1: नमस्ते नेपाल।
0: नमस्ते नेपाल।
2: खहरे खोला लेकमा परेको पानीले ल्याउने बाढी हो। तपाईँ बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर पानी परे नपरेको याद गर्ने, खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने, त्यहाँ वस्तु भाव नचराउने, बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने, खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने,
3: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्, त्यसैले विपद बारे सचेत बनौं, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल 6:40 करिब 7 बजेसम्म सुन्न सक्नुहुनेछ कृषि कार्यक्रम। अहिले भने सुन्नुहुनेछ कृषि मौसम सल्लाह बुलेटिन।
5: नमस्कार, कृषि मौसम सल्लाह बुलेटिनबाट नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रद्वारा सञ्चालित कृषि मौसम सल्लाह बुलेटिन रेडियो नेपालबाट हरेक शनिबार साँझ सुन्न सक्नुहुन्छ।
6: कृषि मौसम सल्लाह बुलेटिनमा आज मौसमी सारांश, कृषि सल्लाह अन्तर्गत खाद्यान्न बाली, फलफुल बाली, तरकारी बाली, पशुपालन मत्स्य पालन सम्बन्धी सल्लाह समेट्दैछौ।
5: मौसम सल्लाह बुलेटिनमा मौसमी सारांश।
7: देशभरि नै मनसुनी वायुको प्रभाव रहनेछ। साताभर मनसुनको न्यून चापीय रेखा सरदर स्थानका आसपास रहने सम्भावना छ। हिमाली भूभाग कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशमा साताको सुरु र मध्यमा धेरै, अन्त्यमा केही स्थानमा मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशमा साताको सुरु र अन्त्यमा एक दुई स्थानमा तथा मध्यमा थोरै स्थानमा भारी वर्षा हिमपातको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताभर केही स्थानमा मध्यमसम्मको वर्षा हिमपातको साथै साताको सुरु र मध्यमा एक दुई स्थानमा भारी वर्षा हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशमा साताभर एक दुई स्थानमा भारी वर्षा हिमपातको सम्भावना छ। पहाडी भूभाग कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशमा साताभर धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। साताको सुरु र अन्त्यमा एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशमा साताको सुरु र अन्त्यमा एक दुई स्थानमा तथा मध्यमा थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। गण्डकी प्रदेशमा साताको सुरुमा एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको सुरुमा धेरै स्थानमा, मध्य र अन्त्यमा केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको सुरुमा, मध्य र अन्त्यमा एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। तराई भूभाग सबै प्रदेशमा साताको सुरु र मध्यमा केही स्थानमा, अन्त्यमा थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी मधेस बागमती गण्डकी र लुम्बिनी प्रदेशमा साताको सुरु र मध्यमा एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशमा साताको सुरुमा एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
5: कृषि मौसम सल्लाह बुलेटिनमा कृषि सल्लाह अन्तर्गत खाद्यान्न बाली।
7: असारदेखि साउनको पहिलो हप्तासम्म लगाइएको र खेतमा राम्रोसँग ढाकेको अवस्थामा एजोलालाई धानको पहिलो गोडाईमा राम्रोसँग माटोमा मिलाउनुहोस् अथवा गाडी दिनुहोस्।
0: धान खेतमा गबारो किराको कारण गुबु मर्ने समस्या हुने भएकोले नियमित अनुगमन गर्नुहोस्। खेतमा 5% मृत गुबु वा प्रति मिटर किराको फुलको एउटा झुण्ड वा प्रति मिटर एउटा वयस्क किरा भएमा मात्र व्यवस्था विधिहरू अपनाउनुहोस्। वयस्क गबारो किरा साँझको समयमा खेतमा वा रातिमा बत्तीको आसपास देखिन्छ। यिनीहरूले पातको टुप्पोको तल्लो भागमा अन्डा पार्ने भएकोले अवलोकन गरी नष्ट गर्नुहोस्।
7: धान बालीमा मरुवा रोग व्यवस्थापनका लागि रोग देखा पर्ने बित्तिकै ट्राइसाइक्लाजोल 75% WP 2 ग्राम प्रति लिटर पानीको दरले प्रत्येक 12-14 दिनको फरकमा 2-3 पटकसम्म सम्पूर्ण बोटहरू भिज्ने गरी छर्केर उपचार गर्नुहोस्।
0: भदौरे अगौटे रहर हारदेखि हारको दूरी 45 सेन्टिमिटर र बोटदेखि बोटको दूरी 20 सेन्टिमिटर। मध्यम अवधिमा पाक्ने रहरको लागि हारदेखि हारको दूरी 50 सेन्टिमिटर र बोटदेखि बोटको दूरी 20 सेन्टिमिटर र पछौटे रहरको लागि हारदेखि हारको दूरी 75 सेन्टिमिटर र बोटदेखि बोटको दूरी 25 सेन्टिमिटर कायम गरी भदौको पहिलो हप्तासम्ममा रोप्नुहोस्।
5: कृषि मौसम सल्लाह बुलेटिनमा अब फलफूल बाली सम्बन्धी सल्लाह।
7: अम्बाको गुटी बाँध्ने उपयुक्त समय भएकोले पानी नपरेको समय पारेर गुटी बाँध्नुहोस्। सुन्तला जात फलफूलको बोटको टुप्पो सुक्दै आउने, जरा र फेद कुहिने, पहेँलिने, बोट मर्ने रोग देखिएमा यसको व्यवस्थापनका लागि केही विधिहरू छन् अपनाउनुहोस्। रोगी बोटहरूको पातको नमुना लिई मान्यता प्राप्त प्रयोगशालाहरूमा सिट्रस ग्रिनिङ रोग, ब्याक्टेरिया जन्य तथा CTV भाइरस जन्य रोग लागे नलागेको परीक्षण गराउनुहोस्। सुन्तलाको फेद कुहिने समस्याको लागि एन्टिरट 10-15 ml प्रति लिटर पानीमा घोली वृद्धि भइसकेको पातमा 12 लिटर प्रति बोटको दरले बोटको पुरै पात भिज्ने गरी छर्किनुहोस्। यदि 1 वर्ष पुरानो बोट हो भने 5-10 ml प्रति लिटर पानीमा घोली छर्किनुहोस्। जुनार तथा सुन्तलाको फल चुस्ने चुसा पुतली किराको प्रकोप हुन सक्ने भएकोले बगैँचाको नियमित अनुगमन गरी सरसफाई गर्नुहोस्। झरेका फलहरू सङ्कलन गरी नष्ट गर्ने, बगैँचामा धुवाको व्यवस्था गरी किरा धपाउने, बत्तीमा आकर्षित गरी पुतली नष्ट गर्ने, साथै प्रकोप ज्यादा भएमा मालाथियन 2 ml को घोलमा 100 ग्राम सक्खर मिसाएर छर्किनुहोस्।
0: स्याउको जरा कुहिने रोग व्यवस्थापनको लागि बगैँचा तथा नर्सरीमा पानी जम्न नदिनुहोस्। जरा कुहिएको शङ्कास्पद बोटको वरिपरि 1% बोर्डो मिश्रणको झोल बनाई ड्रेन्चिङ गर्नुहोस् तथा ट्राइकोडरमा 2 ग्राम प्रति लिटर पानीमा मिसाई स्प्रे गर्नुहोस्।
7: स्याउको फल परिपक्व नहुँदै टिप्दा फलको आकार सानो, स्वाद अमिलो तथा टर्रो, रङ नचढेको, बास्ना नभएको तथा भण्डारणमा स्काल्ड विकृतिले फल खैरो भई गुणस्तर बिग्रने हुँदा सामान्यतया फलमा जात अनुसारको रङ चढी पूर्ण रूपमा परिपक्व भई खान तयार भएपछि मात्र टिप्ने गर्नुहोस्।
0: स्याउमा लाग्ने दादे रोग व्यवस्थापनको लागि बोटको प्रत्येक हाँगामा सूर्यको प्रकाश पुग्ने गरी काटछाँट गर्ने र फल टिप्नु अघि मेनको जैवयुक्त विषादी 2 ग्राम प्रति लिटर पानीको दरले सम्पूर्ण बोट भिज्ने गरी छर्केर उपचार गर्नुहोस्।
7: केरामा पोटासियमको कमी भएमा पुराना पातको टुप्पो पहेँलो हुने तथा भित्रै बाङ्गिएर मर्ने, बोटको आँख्ला छोटो भई होचो हुने तथा केराको काइयो छोटो पातलो, फलको आकार बिग्रिने हुनाले पुष माघमा पोटास नराख्नु भएको भए 400 ग्राम म्युरेट अफ पोटास प्रति बोट प्रति वर्षको दरले राख्नुहोस्।
5: कृषि मौसम सल्लाह बुलेटिनमा अब तरकारी बाली।
7: मध्य पहाडी क्षेत्रका बारीमा भदौमा रोप्नका लागि जनकदेव, डेजिरे, कार्डिनल, खुमल सेतो 1, खुमल लक्ष्मी, खुमल उज्जवल, खुमल उपहार, खुमल विकास मध्ये उपलब्ध जातको बिउ, हरियो टुसा आएको आलु रोप्नुहोस्। जग्गा तयारीको लागि 1000 केजी कम्पोस्ट मल, 10.9 केजी DAP, 2.2 केजी युरिया र 5.0 केजी म्युरेट अफ पोटास प्रति रोपनीका दरले राम्ररी माटोमा मिलाउनुहोस्। उच्च पहाडमा खनेको आलुलाई अध्यारो, सुक्खा र चिसो 10-15 डिग्री सेल्सियसको ठाउँमा काठका बाकस, प्लास्टिकका क्रेट वा ऱ्याकमा फिजाएर 3 तहसम्म मिलाएर 2 हप्तासम्म राख्नुहोस्। यसरी राख्दा 2 तहको बीचमा पत्रिका ओछ्याएर राख्नुहोस्। बोक्रा बाक्लो भएका, राम्रोसँग ओभाएका, चोटपटक नलागेका, नकुहिएका र रोग नलागेका 25-50 ग्राम तौल भएका आलुका दानालाई बिउको रूपमा छनौट गर्नुहोस्। तराई क्षेत्रका पानी नजम्ने जग्गामा सुन्तले सखरखण्ड 1, सुन्तले सखरखण्ड 2 लगायत अन्य उपलब्ध सखरखण्ड जातहरू रोप्नुहोस्। रायो बालीका मार्फा चौडा, खुमल चौडा पात, खुमल रातो पात, मनकामना आदि जातहरूको नर्सरी राख्दा पानी जम्ने नबनाउनुहोस्। नर्सरी राख्दा 1 भित्ता 15-20 सेन्टिमिटर अग्लो र 1 मिटर चौडाइको ब्याट बनाई 4 अङ्गुल अर्थात् 5 सेन्टिमिटरको फरकमा लाइन कोरेर पातलो गरी बिउ राखी हल्का माटोले पुरेपछि छापो राख्नुहोस्। तरकारी बालीका बेर्नालाई जोगाउन खर पराल वा प्लास्टिकको छानो राख्नुहोस्। अगौटे जातका काउली लाइनदेखि लाइनसम्मको दूरी 45 सेन्टिमिटर र बोटदेखि बोटसम्मको दूरी 45 सेन्टिमिटर हुने गरी मलखाद प्रयोग गरी बेर्ना सार्नुहोस्। मध्य पहाडी जिल्लाहरूमा खुमल ज्यापु र काठमाडौँ स्थानीय जातका काउलीको नर्सरी राख्नुहोस्। प्रति वर्ग मिटर ब्याडमा बेबिस्टिन 5-6 ग्रामका दरले माटोमा मिसाई बिउ राख्नु। 3-4 दिन अगाडि माटोको उपचार गर्नुहोस्। नर्सरी राख्दा एक भित्ता 15-20 सेन्टिमिटर अर्थात् अग्लो ब्याड बनाई 4 अङ्गुलको फरकमा लाइन कोरेर पातलो गरी बिउ राखी हल्का माटोले पुरेपछि छापो राख्नुहोस्। झरी पर्ने समय भएकोले बेर्नालाई जोगाउन नर्सरीमा खर पराल वा प्लास्टिकको छानो राख्नुहोस्। खुर्सानी गोलभेडा तथा लहरे बालीमा भाइरस रोगको व्यवस्थापनका लागि केही विधिहरू छन् अपनाउनुहोस्। रोगमुक्त बिउ र बिरुवाहरूको मात्र प्रयोग गर्नुहोस्। सरसफाइमा ध्यान दिनुहोस्। साथै रोगी बिरुवाहरू देखा पर्न साथ नष्ट गर्नुहोस्। रोगी बिरुवामा प्रयोग गरेका औजारहरू निर्मलीकरण गरेर मात्र पुनः प्रयोग गर्नुहोस्। लाही सेतो झिङ्गा तथा फड्के जस्ता चुसा किराहरूले यो रोग सार्ने हुँदा सिफारिस मात्रामा दैहिक कीटनाशक विषादी प्रयोग गरी किराहरूको नियन्त्रण गर्नुहोस्। त्यस्तै मौरी घरमा लाग्ने सानो खपटे किराको प्रकोप देशका विभिन्न ठाउँहरूमा देखिएकोले मौरी घरको नियमित हेरचाह गर्नुहोस्। मौरी भन्दा करिब 1/3 सानो यो किरा वयस्क अवस्थामा सानो कालो खैरो र चम्किलो हुन्छ। यसका लार्भा सेतो क्रिम रङका नरम शरीर भएका साना हुन्छन्। यस किराको वयस्क र लार्भाले मह पराग मौरीको बच्चा र चाकामा क्षति पुर्याउँछ। लार्भाले चाका तथा महमा सुरुङ बनाउँदै खाँदा मह बिग्रिन सक्छ। बढी संक्रमण हुँदा मौरीले घर छोड्न सक्ने र रानीले अन्डा पार्ने कार्य समेत प्रभावित हुन सक्छ। यसको व्यवस्थापनका लागि घर सफा र सुक्खा राखी फ्रेमको कुना काप्चा, घरको तल्लो भाग मह तथा पराग भएको चाका साथै घर वरिपरिका माटोमा नियमित निरीक्षण गर्नुहोस्। अनावश्यक खाली फ्रेमहरू हटाउनुहोस् र संक्रमित मौरी तथा सामग्री अर्को घरमा नसार्नुहोस्। उखुको पातको फड्के किराको नोक्सानीका लागि अनुकूल मौसम 30 डिग्री सेल्सियस भन्दा बढी तापक्रम र 70-80% आर्द्रता भएकोले किराको नियमित अनुगमन गर्नुहोस्। किराको व्यवस्थापनका लागि निकासको व्यवस्था मिलाउनका साथै उखुको तल तलका खुकुला पुराना सुकेका पातहरू हटाउनुहोस्। नोक्सानी बढी भएमा वनस्पति जन्य विषादी डेरिसोम 2% EC 2 ml/L पानीमा मिसाई बोट भिज्ने गरी छर्किनुहोस्। अब पशुपालन। बरसातको समयमा गाई भैँसी र भेडा बाख्रामा चरचरे रोग देखा पर्न सक्ने र सो रोगले उच्च ज्वरो समेत आउने हुँदा यसको उपचारको लागि पेनिसिलिन औषधिको सुई प्राविधिकको सहयोगमा 10,000 IU प्रति केजी शारीरिक तौल अनुसार मासुमा 5-6 दिनसम्म लगातार लगाउनुहोस्।
0: पशु चौपायामा किर्नाको समस्या बढेको कारण विभिन्न रक्त परजीवीहरूको संक्रमण बढ्ने हुँदा पशु चौपायालाई उक्त रोगबाट जोगाउन बेरिनिल वा निलबेरी समूहको औषधि 8-16 mg प्रति केजी शारीरिक तौल अनुसार प्राविधिकको सहयोगमा एकपटक लगाउनुहोस्।
7: वर्षातको समयमा पशु चौपायाको खुट्टाको कापमा घाउ हुने, पाक्ने, औँसा पर्ने, खुर्कुहिने आदि समस्या देखिन सक्ने हुँदा पशु चौपायाको हिड्डुल चाल आदिको राम्रो निरीक्षण गरी समयमै भेटेरिनरी प्राविधिकसँग सम्पर्क राख्नुहोस्। साथै पशु चौपायालाई हिलो र ओसिलोबाट बचाउन गोठ खोर वरिपरि पानी जम्न नदिनुहोस्।
0: वर्षातको समय भएकोले गाई भैँसीहरूमा भ्यागुते रोग, पशु सास फेर्न गाह्रो भएर भ्यागुता कराएको जस्तै आवाज निस्कन्छ देखा पर्न सक्छ। प्राय गरी तीक्ष्ण लक्षणहरूमा मुख्यतः 8-24 घण्टा भित्रै गाई भैँसी मर्ने भएकोले जति सक्दो छिटो नजिकैको पशु सेवा कार्यालय वा भेटेरिनरी सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
7: अन्तिममा मत्स्य पालन सम्बन्धी सल्लाह। भल पानी सँगै आइमेरिया रोगका बीजाणु बगेर आउने, ट्राउट माछा पालन गरेको रेसवे पोखरीहरूमा मिसिन सक्ने र ट्राउट माछामा पहेँलो छिर्ने रोग देखिन सक्ने हुँदा भल तर्काउनुहोस्। रोग देखा परेमा टोल्ट्राजुरिल 15 mg प्रति केजी माछाको शारीरिक तौलका दरले दानामा औषधि मिसाई खुवाउनुहोस्।
6: यो औषधि जम्मा 7 दिन पहिलो दोस्रो तेस्रो छैठौं सातौं नौ र दशौं दिनमा दानामा मिसाई खुवाउनुहोस्। साथै रोगसँग लड्ने क्षमता अभिवृद्धि गर्न भिटामिन सी 0.5 ग्राम प्रति केजी दानाको दरले 15 दिनसम्म लगातार खुवाउनुहोस्।
5: हवस् त, आजको कृषि मौसम सल्लाह बुलेटिन यति नै। अर्को शनिबार हामी विविध सामग्रीका साथ उपस्थित हुने नै छौँ। आजको कृषि मौसम सल्लाह बुलेटिनबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
8: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

0: नमस्कार, रेडियो कृषि पत्रिकामा स्वागत गर्दछौ। म नरेश नेउपाने
1: र म शान्ति कुँवर।
0: समाचारको सुरुमा कृषि पशुपन्छी तथा जडीबुटी बिमामा नयाँ व्यवस्था, अब बिमाको प्रिमियममा 50% र 80% मात्र अनुदान शीर्षकमा कारोबार दैनिकमा प्रकाशित समाचार। सरकारले कृषि पशुपालन र जडीबुटी खेतीमा दिँदै आएको बिमाको अनुदानको तहलाई घटाएको छ। कृषिमा जोखिम न्यूनीकरण गर्दै किसानहरूलाई प्रोत्साहन गर्न ल्याएको बिमा कार्यक्रममा यसअघि 50%, 65% र 80% गरी 3 तहमा अनुदान दिने व्यवस्था थियो। अहिले यसलाई 50% र 80% गरी 2 तह मात्र राखिएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले कृषि पशुपन्छी तथा जडीबुटी बिमाको प्रिमियममा अनुदान उपलब्ध गराउने कार्यविधि 2083 जारी गर्दै बिमा शुल्क अथवा प्रिमियममा अनुदानको तहलाई घटाएको हो। कृषि मन्त्रालयका सूचना अधिकारी मणिरत्न अर्यालले यस अघिको 3 तहको अनुदान प्रतिशतलाई 50% र 80% गरी 2 तहमा मात्र दिने गरी मापदण्ड ल्याएको जानकारी दिनुभयो। अर्यालका अनुसार यसअघि 50 लाख रुपियाँ सम्मको बिमामा 80%, 50 लाखदेखि 1 करोडसम्म 65% र 100 भन्दा माथि 50% अनुदान दिने व्यवस्था थियो। अहिलेको नयाँ कार्यविधि अनुसार 1 करोड रुपियाँसम्म लगानी गर्नेलाई 80% अनुदान र 1 करोड भन्दा माथिका लागि 50% अनुदान दिने व्यवस्था गरिएको छ। मन्त्रालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन 2076 को अधिकार प्रयोग गरी कार्यविधि बनाएर यो नयाँ व्यवस्था गरेको उहाँको भनाइ छ। यो कार्यविधि 2083 भदौ 1 गतेदेखि देशभर लागू भएको छ। अब किसानले 1 करोडसम्मको बिमा गर्दा 20% मात्र प्रिमियम तिरे पुग्नेछ, बाँकी 80% सरकारले बिमकलाई भुक्तानी गर्नेछ। कृषि मन्त्रालयका योजना तथा विकास सहायता समन्वय महाशाखा प्रमुख हरिबहादुर केसीले कृषि बिमा अनुदानमा भइरहेको दुरुपयोग रोक्न नयाँ व्यवस्था गरेको बताउनुभयो। केसीका अनुसार बिमा अनुदानका 3 तह हुँदा कतिपयले धेरै अनुदान लिने उद्देश्यले एउटै परियोजनालाई टुक्र्याएर बिमा गर्ने गरेको पाइएकाले यसलाई सच्याउन नयाँ व्यवस्था गरिएको हो। केसीका अनुसार 3 वटा तह हुँदा किसानले परियोजनालाई साना बनाएर अनुदान दुरुपयोग गरेका घटनाहरू आएका थिए, त्यसैले 2 वटा तह मात्र राख्नु उपयुक्त हुने सुझावका आधारमा यो परिवर्तन गरिएको हो। बिमा प्राधिकरणले नै कार्य सम्पादनमा सहजताका लागि 2 तहको प्रस्ताव गरेको पनि केसीको भनाइ छ। केसीका अनुसार अब कृषि बिमाको अनुदान व्यवस्थापन गर्ने जिम्मेवारी प्रदेश सरकारमा हस्तान्तरण गरिएको छ। यसअघि संघबाट मात्र हुँदै आएको यो काम अब प्रदेशबाटै हुने भएपछि कार्यविधिमा समेत परिवर्तन गरेको उहाँले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, यो एउटा ठूलो नीतिगत परिवर्तन हो। अनुदानको रकम प्रदेशमा पठाउन हामीले झन्डै 3 वर्षदेखि प्रयास गरिरहेका थियौँ। यस्तै कृषि बिमाको अनुदान दरमा भइरहने छिटो छिटो परिवर्तनले किसानमा अन्यल सृजना भएको सहसचिव केसीले स्वीकार गर्नुभएको छ। सरकारले कृषि बिमा अनुदान सुरुवात गर्दा 75% अनुदान दर निर्धारण गरेको थियो, यसलाई पछि 50, 65, 80 र अहिले पुनः 50 र 80 बनाइएको छ। सरकार र मन्त्री परिवर्तनसँगै नीति परिवर्तन हुँदा यसको विश्वसनीयतामा समेत असर पर्ने देखिएको जानकारहरू बताउँछन्।
1: स्थानीय जातका गाई र हल गोरु पाल्ने कृषकलाई अनुदान सम्बन्धी समाचार कारोबार दैनिकमा छापिएको छ। पर्वतको बिहादी गाउँपालिकामा लोपनमुख स्थानीय जातका गाई र हल गोरु पाल्ने कृषकलाई प्रोत्साहनका लागि अनुदान वितरण दिने भएको छ। गाउँपालिकाले स्थानीय गाई संरक्षण अभियान अन्तर्गत प्रति सुत्केरी गाई 2500 रुपियाँ कृषकलाई वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत थमन बहादुर रेशमीले जानकारी दिनुभयो। धार्मिक तथा स्वास्थ्यका दृष्टिकोणले समेत महत्वपूर्ण मानिने र पछिल्लो समय उन्नत जातका गाई भैँसीका कारण लोप हुने अवस्थामा पुगेका गाई संरक्षण गर्ने उद्देश्यले यस्तो कार्यक्रम अघि सारिएको हो। यसै गरी प्रति हल गोरु प्रोत्साहन अनुदानका रूपमा 10,000 रुपियाँ प्रदान गरिने रेशमीले जानकारी दिनुभयो। वैदिक परम्परा अनुसार पूजा गरिने स्थानीय जातका गाई पछिल्लो समय लोप हुँदै गएपछि गाउँपालिकाले संरक्षण अभियान थालेको हो। बिहादी गाउँपालिकाले पालिकाभित्रका 6 वटै ओडामा व्यावसायिक वा निर्वाहमुखी रूपमा स्थानीय जातका गाई पालन गरेका कृषकलाई विगत 4 वर्षदेखि प्रोत्साहन समेत गर्दै आएको छ। पालिकाले सूचना जारी गर्दै स्थानीय जातका गाई पालक कृषकलाई गाईको सुत्केरी भत्ताका लागि आवेदन माग गरेको छ। स्थानीय गाई पालन गरेका कृषकलाई प्रोत्साहन गर्न र गाई पालन तर्फ आकर्षण बढाउन यस्तो अभियान थालिएको बिहादी गाउँपालिकाका अध्यक्ष प्रवीण गुरुङले जानकारी दिनुभयो। गाई अभावमा विभिन्न पूजा पाठमा समेत गाई गरेको दस्तुर भन्दै दक्षिणा राखेर उम्काउने गरिएको छ। यस्तो अवस्थामा हिन्दू धर्म नै संकटमा पर्ने र हिन्दू धर्मावलम्बी नयाँ पुस्ताले स्थानीय जातको गाईको पहिचान नै नपाउने भएकाले संरक्षण गर्न थालिएको अध्यक्ष गुरुङको भनाइ छ। उक्त कार्यक्रममा समावेश हुन गाई र गर्भधारण गराइएको बहर स्थानीय नै हुनुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशमीले बताउनुभयो। अनुदान लिन निवेदन सम्बन्धित ओडा कार्यालयको सिफारिस, नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र गाई बाछीको तस्विर समेत संलग्न गर्नुपर्नेछ। पर्वतमा पछिल्लो समय उन्नत जातका गाई पालन तर्फ आकर्षण बढ्दै गएको छ। थोरै दुध दिने र गाई पालनको खर्च समेत नउठ्ने भन्दै कृषक स्थानीय काठे गाई पालन गर्न छाडेका हुन्। पालिकाले चालु आर्थिक वर्षको साउनदेखि यता सुत्केरी भएका स्थानीय गाईलाई 2,500 रुपियाँका दरले अनुदान दिने तयारी गरेको छ। जिल्लाका 7 स्थानीय तह मध्ये बिहादीले पहिलो पटक स्थानीय गाईलाई संरक्षणका लागि अभियान थालेको हो।
0: कान्तिपुर दैनिकमा फस्टाउँदै सातु व्यापार, बाल बालिकादेखि वृद्ध वृद्धासम्मको रोजाइमा शीर्षकमा समाचार प्रकाशित छ। कुनै बेला गाउँघरमा मकै, भटमास, चना र जौ भुटेर घरमै बनाइने सामान्य खाजाका रूपमा सीमित सातु अहिले हेल्दी स्न्याक्सका रूपमा सहरका उपभोक्ताको रोजाइमा पर्न थालेको छ। काठमाडौँका किराना पसल अर्ग्यानिक फार्म हाउसदेखि ठुला मार्टसम्म विभिन्न प्रकारका सातुका प्याकेट लस्करै भेटिन्छन्। सहरको व्यस्त जीवनशैली, स्वास्थ्यप्रति बढ्दो चासो र जङ्क फुडको विकल्प खोज्ने प्रवृत्तिले सातुको बजार विस्तार हुँदै गएको व्यवसायी बताउँछन्। पेसाले इन्जिनियर भए पनि बागलुङका 37 वर्षीय अश्विन सापकोटा काठमाडौँको वनस्थलीमा ढिकी जाँतो प्रणाली चलाउँछन्। सापकोटा र उनका साथीहरू मिलेर चलाएको ढिकी जाँतोमा सातुसँगै विभिन्न कृषि उपज बिक्रीका लागि राखिएको छ। ढिकी जाँतोले जौ, चना, चामल, भटमास, उवा र मकैको सातु बनाउँदै आएको छ। मिक्स र स्पेसल सातु पनि ग्राहकको रोजाइमा रहेको सापकोटा बताउँछन्। स्पेसल सातुमा बदाम, काजु, ओखर लगायतका ड्राई फ्रुट समेत राखिएको छ। ढिकी जातो वनस्थलीमा भए पनि बजार भने उपत्यका बाहिर र विदेशमा समेत विस्तार भएको छ। ढिकी जातोले महिनामा 300-400 किलोसम्म सातु बेच्ने गरेको छ। कहिलेकाहीँ डिमान्ड धेरै पनि हुन्छ। एकपटक एउटा संस्थाले बालबालिकाको पोषणका लागि भनेर एकैपटक 2,000 किलो सातु अर्डर गरेको थियो। सापकोटाले भन्नुभयो, ढिकी जाँतोले मुस्ताङ, रसुवा, जुम्ला, मुगु र डोल्पा लगायत जिल्लाका अनाज किन्दै आएको छ। ढिकी जाँतोमा फापर, कोदो, गहुँ र मकैको पिठो, च्याख्ला, दाल तथा विभिन्न गेडागुडी, मुस्ताङको आलु र लसुन लगायत करिब 70-80 प्रकारका उत्पादन रहेको सापकोटा सुनाउनुहुन्छ। कृषि पत्रिकाको अन्तिममा प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले सम्पादन गर्ने मुख्य कामहरू के छन्? क्वारेन्टाइनका सन्दर्भमा कृषक र उपभोक्ता किन सूचित हुन जरुरी छ? मानिसको स्वास्थ्य मात्रै नभई देशको समग्र जैविक सुरक्षामा भइरहेको नियमन कस्तो छ? जस्ता प्रश्नहरूमा केन्द्रित रहेर प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख भोजराज सापकोटासँग गरिएको संक्षिप्त कुराकानी।
2: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले प्लान्ट क्वारेन्टाइनको क्षेत्रमा गर्ने मुख्य कामहरू के हुन्?
3: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र संघीय एउटा केन्द्रीय निकाय हो। यसले बिरुवा प्लान्ट क्वारेन्टाइन तथा बिरुवा संरक्षण ऐन 2064 अनुसार कार्य सम्पादन गरेको छ। र अब प्लान्ट क्वारेन्टाइन भन्ने बित्तिकै यसको कार्यक्षेत्र भनेको चाहिँ बिरुवा, बिरुवाजन्य वस्तु र अन्य केही यससँग सम्बन्धित वस्तुहरूको नियमन, पैठारी, निकासी दुइटैको नियमन गर्ने काम गरिरहेको छ। त्यसै गरी आन्तरिक क्वारेन्टाइनको हिसाबले कुनै त्यस्ता वस्तुहरू देशभित्र पनि ओसार पसार गर्दाखेरि कस्तो नियमन गर्ने भन्ने विषयमा हामीले नियमन गरिरहेको अवस्था छ। र सशर्त हेर्दाखेरि चाहिँ हामीले यो कानुन किन आयो त भन्ने पनि लाग्न सक्छ। प्लान क्वारेन्टाइन सम्बन्धी कानुन यो हामी वैश्विक रूपमा प्रवेश गरिसकेका छौँ। हुन त क्वारेन्टाइन कानुन 2029 सालदेखि नै नेपालमा लागू भएको हो र यो पछिल्लो क्रममा चाहिँ हामी आफैले उत्पादन गर्ने, आफैले उपभोग मात्रै गर्ने गर्दैनौँ। हामीले केही उत्पादन गर्छौँ र विश्वका जुनसुकै कुनाबाट पनि हाम्रो कृषि वस्तुहरू, बिरुवा बिरुवाजन्य वस्तुहरू नेपालमा आउन सक्ने सम्भावना भयो। त्यसपछि झन् खुला रूपले हामी औपचारिक रूपले वैश्विक बजारमा प्रवेश गर्यौँ। त्यसैले विश्वका जुनसुकै कुनाबाट नेपालमा बिरुवा बिरुवाजन्य वस्तुहरू आउन सक्ने भए र हाम्रो पनि जान सक्ने अवस्था पनि छ। र अब नेपालको हिसाबमा हेर्ने हो भने चाहिँ नेपालमा केही शत्रु जीवहरू त छन्, तर पर्व पूर्वकालदेखि हेर्दाखेरि चाहिँ हाम्रो पर्यावरणीय हिसाबले पनि अलि सुरक्षित हिसाबले कृषि उत्पादन भइरहेको अवस्था थियो। अब बिस्तारै हेर्दै हो भने चाहिँ नेपालमा नभएका शत्रु जीव, विशेष गरी यो क्वारेन्टाइन भन्नाले चाहिँ यो शत्रु जीवहरू भन्छौँ हामीले, जस्तो कि अब किसानले बुझ्ने भाषामा कुनै रोग किरा त्यसपछि कुनै झारपातहरू, नेपालमा नभएका झारपातहरू त्यो भित्राउन नदिने कानुनी संयन्त्रको रूपमा क्वारेन्टाइन सम्बन्धी कानुन छ। त्यो निकाय चाहिँ संघीय निकाय चाहिँ हाम्रो प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र छ।
2: त्यो प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रबाट जसरी कानुनी हिसाबले जुन यहाँहरूले काम गरिरहनु भएको छ, यसमा चाहिँ कृषक र उपभोक्ताहरू सूचित हुन किन आवश्यक छ?
3: हाम्रो कृषि प्रणाली एकदम विविधतालिक्त, हाम्रो वातावरणीय हिसाबले विविध वातावरण छ। हामीले भन्छौँ अब एकदम तातो हावापानीदेखि लिएर एकदम चिसो शीतोष्ण हावापानीसम्म हावापानी छ। विश्वका जुनसुकै रोग किरा आए पनि नेपालमा कुनै न कुनै ठाउँमा ठाउँ पाएर हुर्कन सक्ने, फैलिन सक्ने, नोक्सान गर्ने सम्भावना उच्च छ, वातावरण छ। भनेको मतलब जैविक सुरक्षाको जोखिम चाहिँ हाम्रो नेपाल एकदम त्यो हिसाबले एकदम उच्च जोखिममा छ, र जलवायु परिवर्तनको हिसाबले पनि जोखिममा छ। यो अरू शत्रु जीवहरू नेपालमा आएर प्रवेश हुने र स्थापना हुने र यसले नोक्सान गराउने हिसाबले पनि एकदम जटिल छ, र त्यसका हिसाबले त्यस्ता शत्रु जीवहरूको प्रवेश हुन नदिने उपायको रूपमा क्वारेन्टाइन हो। मैले एउटा सानो उदाहरण मात्रै दिन्छु सबै किसानहरूले बुझ्ने हिसाबले। अहिले गोलभेडामा 5-6 वर्ष अगाडि एउटा टुटा अप्सुलुटा भन्छौँ, जुन पात खन्ने किरा पनि भन्छौँ, त्यो प्रवेश भयो। त्यो नेपालमा पहिला थिएन, त्यो रैथाने नेपालको किरा होइन। पछि आयो, त्यो आइसकेपछि के के नोक्सान भयो हामीले मूल्याङ्कन गऱ्यौँ भने, त्यो किरा आइसकेपछि सबै किसानहरूलाई थाहा छ त्यसले फलको गुणस्तर नोक्सान गर्यो, उत्पादकत्व कम चाहिँ मा न्यून गरायो, त्यो एउटा किसानलाई एउटा भार पर्यो। त्यसपछि किसानलाई थप भार के पर्यो? त्यसको लागि त विषादी प्रयोग गर्नु पर्यो। विषादी प्रयोग गरेपछि त्यो किसानले त प्रयोग गर्नुहुन्छ, त्यो विषादी अब हाम्रो भान्सामा आयो, भनेको प्रत्येक भान्सामा विषादी पुग्यो। र त्यति मात्रै होइन, त्यो विषादी त खेतमा कहीँ प्रयोग गर्नुभयो, त्यो विषादी फेरि बगेर जाँदै पर्यावरणमा थुप्रिँदै विषादी थुप्रिँदै भयो। भनेको मतलब हामीले चाहिँ अब जलस्रोत प्रणालीमा, माटोको प्रणालीमा जुन एग्री इको सिस्टम भन्छौँ, वाटर इको सिस्टम भन्छौँ, ती प्रणालीमा त झन् विषादीहरू थुप्रिँदै गयो। भनेपछि जलचरलाई नि हानि गर्यो, पर्यावरण अरू जैविकतालाई असर गर्दै गयो, र जैविकता नोक्सान हुँदै जाने, लोस हुँदै जाने हिसाबले पनि त्यसले चाहिँ प्रशय दियो। त्यसैले हेर्दाखेरि चाहिँ के गर्यो भन्दाखेरि क्वारेन्टाइन भनेको चाहिँ सामान्य लागे पनि
2: भनेको खाने वस्तुमा मात्रै शत्रु जीवहरूको चाहिँ प्रवेश हुने र त्यो चुनौती त्यहाँ हामीले उपभोक्ताले कृषकले भोग्नुपर्ने मात्रै रहेनछ, यसले समग्र देशको वातावरण जैविक सुरक्षामाथि नै चुनौती
3: हो
2: बढाउने रहेछ।
3: सही भन्नुभयो। त्यसैले गर्दाखेरि यदि त्यो क्वारेन्टाइन यदि हामीले बलियो गराउन सकेको भए, त्यो हाम्रो सीमा नाकाबाट त्यो किरा छिराउन नदिएको भएदेखि, हामीले त्यो सक्षमता हिसाबले हामीले क्वारेन्टाइन प्रणाली स्थापना गरेको भएदेखि छ, त्यस्ता एउटा बालीमा एउटा किरा ल्याउँदाखेरि त्यस्तो भने अरू विभिन्न किराहरू हामीसित अहिले आइरहेछ नेपालमा नभएका, जुन हामीले इन्भेजिभ भन्छौँ, जुन संक्रमण गरिराख्ने काले रोग किराहरू हाम्रो नेपालमा फैलिएको छ। यसले गर्दाखेरि त्यसैले समग्रमा क्वारेन्टाइन भनेको चाहिँ एउटा सेफगार्ड हो। हामीले भन्छौँ नि बोर्डरमा त सेना बसिरहेछ, हो बोर्डरमा हाम्रो राज्यको सीमा सुरक्षालाई हाम्रो सेना अथवा सुरक्षाकर्मी कुनै सशस्त्र परिचालित छ, त्यसपछिको कुनै एजेन्सी छ भने त्यो क्वारेन्टाइन हो। र क्वारेन्टाइन तिनवटा हिसाबले हामीले परिचालित छौँ, एउटा प्लान्ट क्वारेन्टाइन, एउटा पशु क्वारेन्टाइन, एउटा मानव क्वारेन्टाइन। हामीले कोरोनाको कालमा सबै किसानहरू जनतालाई थाहा छ, कोरोना कालमा बोर्डरमै हामीले चेक गऱ्यौँ, कोरोना चेक गऱ्यौँ, कोरोना देखिएकोलाई आइसोलेसनमा पठायौँ ताकि सबै जनतालाई त्यो कोरोना नफैलियोस् भनेर। हो त्यस्तै किसिमले हाम्रो प्लान्ट क्वारेन्टाइनका निकायहरू पनि बसिरहेका छन्। त्यसैले हाम्रो कानुन पनि नियमन पनि त्यही अनुसार हामीले गर्न खोजिरहेछौँ।
2: मानिसको स्वास्थ्यलाई मात्रै होइन कि देशको समग्र जैविक सुरक्षामाथि यहाँले देखाउनु भएका यस्ता चुनौतीहरू सिर्जना गर्ने यो शत्रु जीवको आयात हुने यसरी प्रवेश हुने जुन यो अत्यन्त जटिल अत्यन्त चुनौतीपूर्ण जुन विषय छ यसको निरूपणका लागि जस्तो छ कि बिरुवा जन्ने कृषि वस्तुहरूको आयातमा गर्नुपर्ने जुन नियमन छ नि त्यो नियमनको अवस्था के छ हाम्रा तर्फबाट?
3: यो राष्ट्रिय कानुनको रूपमा कानुनी संयन्त्रको रूपमा चाहिँ प्लान क्वारेन्टाइन तथा संरक्षण ऐन 2064 हामीले लागू गरेका छौँ, त्यसरी नियावली 2067 हामीले लागू गरेर काम गरिरहेको अवस्था छ। र कानुनी संरचना त्यो छ, र अरू कार्यविधिहरू हामीले बनाइरहेका छौँ कानुनी रूपमा। र अब संस्थागत रूपमा हेर्ने हो भने चाहिँ देशभरि 17-18 विभिन्न नाकाहरूमा चाहिँ हाम्रा कार्यालयहरू परिचालित छन्, र हामीले चाहिँ आयात पनि नियमन गरिरहेछौँ, निर्यात पनि नियमन गरिरहेछौँ। अहिले हेर्दाखेरि अब आयातको हकमा हेर्दाखेरि चाहिँ कसरी नियमन गरेका छौँ भने, नेपालमा कसैले बिरुवाजन्य वस्तु र अन्य वस्तु ल्याउनु भन्दा पूर्व अनुमति लिनुपर्ने व्यवस्था कानुनमा छ।
2: कृषक र व्यवसायीहरूले अनुमति,
3: हजुर, कृषकले भन्दा पनि अब व्यवसायी, जुन व्यवसाय गर्छु आयात गर्छु भन्ने व्यवसायीहरू छन्, नेपाल सरकारको कानुन बमोजिम आयात गर्न जसले अनुमति पाएको छ उहाँहरूले चाहिँ पहिला अनुमति लिनुपर्छ। र अहिलेको NNSW भन्छौँ, राष्ट्रिय एकद्वार प्रणाली हामीले अप्नाएको छौँ, यो फेसलेस सिस्टममा हामी छौँ, अनलाइन सिस्टममै हामीले हामीले एप्लिकेसन गर्न सक्छौँ र त्यो अनुमति चाहिँ लिनु पर्यो पहिला, त्यसरी हामीले नियमन गरेका छौँ। भनौँ न जैविक सुरक्षाको अवस्थालाई अझै सुदृढ गर्ने हिसाबले चाहिँ अब कस्तो वस्तु, कस्तो बिरुवाजन्य वस्तु कहाँबाट आउँदैछ त्यस हिसाबले अनुमति लिएपछि हामीले चाहिँ शत्रु जीव जोखिम विश्लेषण गर्छ। अनुमति यदि कसैले प्राप्तलाई आवेदन गरिसकेको अवस्थामा हामीले के गर्छौँ, कुन देशबाट कस्तो बिरुवाजन्य पदार्थ आयात हुँदैछ पैठारीको लागि अनुमति अनुरोध गर्नुभएको छ त्यसको आधारमा हामीले चाहिँ पेस्ट रिस्क एनालाइसिस भन्छौँ, शत्रु जीव जोखिम विश्लेषण गर्छौँ र कुन देशको शत्रु जीवको प्रोफाइल हेर्छौँ, हाम्रो देशको शत्रु जीवको प्रोफाइल हेर्छौँ, त्यसपछि त्यो शत्रु जीव नेपालमा नभएको शत्रु जीव त्यहाँ छ कि छैन, त्यो बिरुवाजन्य पदार्थ जुनबाट भनौँ न एउटा फलफुल तरकारी अथवा कुनै बिउबाट त्यो शत्रु जीव नेपालमा नभएको शत्रु जीवको प्रवेश हुन सक्छ सक्दैन, यदि प्रवेश भयो भने हाम्रो नेपालमा स्थापित हुन सक्छ सक्दैन, स्थापित भयो भने एउटा ठाउँबाट स्थापित भएर अर्को नेपालभरि फैलिन सक्छ सक्दैन र त्यसले आर्थिक नोक्सानी जैविक सुरक्षालाई चुनौती दिन्छ कि दिँदैन भन्ने हिसाबले एउटा वैज्ञानिक तरिकाले चाहिँ एसेसमेन्ट गर्छौँ, त्यसलाई नै शत्रु जीव जोखिम विश्लेषण गर्छौँ। अहिले हाम्रो नेपालको क्षमता बढेर अहिले हामीले अन्तर्राष्ट्रिय स्तरमै एउटा मापदण्ड अनुसारै जैविक सुरक्षाको विश्लेषण भनौँ न शत्रु जीव जोखिम विश्लेषण गरिरहेका छौँ। त्यस आधारमा के निर्धारण हुन्छ भने त्यो चिज नेपालमा आउँदाखेरि कुन शर्तमा ल्याउने त भन्ने कुरा हामी निर्धारण गर्छौँ र ल तिमीले यो यो ल्याउँदाखेरि यो शत्रु जीव नभएको हुनुपर्छ त्यसको सुनिश्चितता गर्नुपर्छ, यदि अझै हामीले जोखिम देख्यौँ भने यस्तो यस्तो उपचार गरेर ल्याउनुपर्छ है, त्यसरी तोकेपछि हामी जस्तै राष्ट्रिय बिरुवा संरक्षण संगठन हामी किनभने अन्तर्राष्ट्रिय कानुनमा नि आबद्ध भएका छौँ, अर्को देशको जुन हामी जस्तै निकायले त्यो छ कि छैन भनेर हाम्रो आवश्यकता अनुसारको छ कि छैन भनेर बिरुवा स्वस्थता प्रमाणपत्र जारी गर्छ र त्यो व्यवसायीले नेपालको बोर्डरमा ल्याएर ल मैले लिएर आएँ यसरी लिएर आएँ यो कानुन बमोजिम लिएर आएँ तिम्रो शर्त अनुसार लिएर आएँ भन्छ र हाम्रो बोर्डरका एजेन्सीका जुन निरीक्षकहरूले फेरि निरीक्षण गर्छन् र त्यो बमोजिम छ कि छैन आवश्यकता अनुसार प्रयोगशाला परीक्षण सबै गरेर सुनिश्चित गरेर बल्ल छोडपुजी दिएर नेपालमा आयात हुन्छ है, त्यसपछि पनि शर्त हुन्छ कुनै आयात भइसकेपछि पनि हेरिराख्छौँ है हामीले भन्ने शर्तमा पनि हामी दिन्छौँ। अब निर्यातको हकमा पनि फेरि हामी कस्तो छौँ भने अन्तर्राष्ट्रिय बिरुवा संरक्षण महासन्धिको पक्ष राष्ट्र हो, हामीले दिएको बिरुवा स्वस्थता प्रमाणपत्र अरू देशले पनि मान्यता प्रदान गरिरहेको अवस्था छ, त्यसैले हाम्रो देशबाट कुनैले निर्यात गर्न पर्यो भने हामीलाई आवेदन दिनुहुन्छ, कुन देशमा निर्यात गर्ने त्यो देशको आवश्यकता के छ हामी बुझ्छौँ फेरि, किनभने यो राष्ट्रिय कानूनले मात्रै निर्धारण हुँदैन, सम्बन्धित देशको आवश्यकता के छ, उसले पनि त जैविक सुरक्षाको विश्लेषण गरेको हुन्छ, उसले पनि शत्रु जीव जोखिम विश्लेषण गरेको हुन्छ, नेपालबाट ल्याउनलाई के जोखिम हुन्छ भनेर, अनि उसले पनि शर्तहरू निर्धारण गरेको हुन्छ, त्यो शर्त बमोजिम हामी जवानी बस्छौँ राष्ट्रको लागि, हामी चाहिँ यो ठिक छ भनेर हामीले बिरुवा स्वस्थता प्रमाणपत्र उहाँलाई जारी गर्छौँ र त्यो चिज चाहिँ निर्यात हुन्छ।
0: हवस् त, प्लान्ट क्वारेन्टाइनसँग सम्बन्धित यस संक्षिप्त कुराकानी सँगै आजलाई रेडियो कृषि पत्रिका यति नै। रेडियो कृषि पत्रिकाबाट सहकर्मी काशीनाथ दवाडी सहित शान्ति कुँवर र म नरेश न्यौपानी आज्ञा चाहन्छौ, नमस्कार।

0: आदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदोबाटो रोल्पा,
0: बगनाश काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूर पश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्त बाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यति बेला साँझको 7 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। सुरुमा प्रमुख समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा केन्द्रीय सदस्यहरूका लागि आयोजित नीति, संगठन र नेतृत्व सम्बन्धी 2 दिने कार्यशाला काठमाडौँमा सुरु। साथै प्रदेशमा अटिज्म भएका बालबालिकाका लागि आवासीय विद्यालय स्थापना गरिने, शिक्षा मन्त्री सस्मित पोखरेलको भनाई। भूमि समस्या समाधानका लागि सरकारको प्रयासमा सहयोग पुर्याउन स्थानीय तहलाई भूमि व्यवस्था मन्त्री प्रतिभा रावलको आग्रह। म्यानमारको बौद्ध गुम्बामा भएको हवाई आक्रमणमा 14 जनाको मृत्यु र अस्ट्रेलियामा जारी टप एन्ड टी20 क्रिकेट सिरिजमा नेपाल ए टोली बङ्गलादेशसँग 9 विकेटले पराजित।

0: प्राप्त गरौ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले केन्द्रीय सदस्यका लागि आयोजना गरेको नीति संगठन र नेतृत्व सम्बन्धी दुई दिने कार्यशाला काठमाडौँमा सुरु भएको छ। रासोपा कार्यशाला नीति संगठन र नेतृत्व श्रृङ्खला एक नाम दिइएको कार्यशालामा पार्टीको नीति संगठन सुदृढीकरण नेतृत्व क्षमता विकासका बारेमा छलफल भइरहेको रासोपाका संगठन विभाग प्रमुख प्रमोद न्यौपानेले जानकारी दिनुभयो। कार्यशालामा उपसभापति डाक्टर स्वर्णिम वाग्लेले पार्टीको प्रस्तावना सामाजिक तन्त्र र त्यसका आधारबारे प्रस्तुति दिनुहुनेछ। महामन्त्री विपिन कुमार आचार्यले पार्टीका आधारभूत मूल्य मान्यता, पूर्व सचिव सुरेन्द्र अर्यालले बजेट निर्माणको वैज्ञानिक प्रक्रिया तथा उपसभापति सोभिता गौतमले पार्टी र सरकार बीचको अन्तर सम्बन्ध, समस्या र समाधानका उपायबारे प्रस्तुति दिनुहुने कार्यक्रम छ। शिक्षा तथा खेल

0: खेलकुद मन्त्री सस्मित पोखरेलले अटिज्म भएका बाल बालिकाहरूका लागि सातै प्रदेशमा आवासीय विद्यालय स्थापना गरिने बताउनु भएको छ। आज कैलालीको धनगढ़ीमा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले अटिज्म भएका बाल बालिकाहरूको स्वास्थ्य शिक्षाका लागि सरकार गम्भीर रहेको र त्यसका लागि सरकारले बजेट विनियोजन गरेको बताउनुभयो। अटिज्म सम्बन्धी नीति तथा शिक्षा ऐनमा समेटिने बताउनुहुँदै उहाँले अटिज्मको समस्या समाधानका लागि सरकारी तथा गैर सरकारी निकाय सबैले हातेमालो गरी अघि बढ्नुपर्ने बताउनुभयो। गृहमन्त्री सुदन गुरुङले जघन्य अपराध रोक्न बलियो कानूनी तथा संस्थागत व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। तीन वर्षीय बालिकामाथि भएको जघन्य अपराधले आफूलाई अत्यन्त दुखी बनाएको बताउँदै उहाँले घटनामा कानूनले दिन सक्ने अधिकतम न्याय सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको सामाजिक सञ्जालमा लेख्नु भएको छ। गृहमन्त्रीले विगतका अनुभव र कमजोरीबाट पाठ सिक्दै सरकारले अनुसन्धान प्रक्रिया अघि बढाइसकेको पनि जानकारी दिनुभयो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमि सम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा रहेकाले सोही अनुसार स्थानीय तहले सहयोग गर्नुपर्ने बताउनु भएको छ। कैलालीको धनगढ़ी उपमहानगरपालिकामा आज आयोजित कार्यक्रममा उहाँले अव्यवस्थित बसोबासी भूमिहीन परिवारलाई लाल पूर्जा वितरणका लागि आवश्यक सहजीकरण तथा समन्वयका लागि सरकार पूर्ण रूपमा तयार रहेको बताउनुभयो। यसअघि भूमि समस्या समाधान कैलालीको बैठकमा उहाँले 600 दिनभित्र लाल पूर्जा वितरण गरिसक्ने गरी सरकारले काम गरिरहेको जानकारी दिँदै जिल्लाका सबै पालिकामा समस्या समाधानका लागि सहजीकरण गर्न समितिलाई आग्रह गर्नुभयो। मन्त्री रावलले भूमि समस्या समाधान कार्यका लागि आवश्यक स्रोत साधन जनशक्ति उपलब्ध गराउन सरकार तयार रहेको बताउनुभयो। अर्को प्रसंगमा मन्त्री रावलले सहकारी पीड़ितको बचत रकम फिर्ता गर्ने काम शुरू भइसकेको र हालसम्म 4,000 सहकारी बचतकर्ताको रकम फिर्ता गरेको बताउनुभयो। बैतडीमा विपद प्रभावित परिवारलाई राहत वितरण र सुरक्षित स्थानमा स्थानान्तरण गर्न संयुक्त अनुगमन थालिएको छ। पहिरोका कारण विस्थापित परिवारको तथ्याङ्क संकलन गर्दै राहत तथा उद्धारका लागि आवश्यक पहल समेत थालिएको छ। बैतडीबाट संवाददाता कृष्ण विष्टको रिपोर्ट।
1: जिल्लाको सुर्नाया गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा पहिरोको कारण विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी थालिएको छ। जिल्ला विपद व्यवस्थापन समितिले प्रभावित क्षेत्रको संयुक्त अनुगमन गर्दै लक्षित परिवारको तथ्याङ्क संकलन गरेको हो। प्रभावित परिवारलाई सुरक्षित स्थानमा सार्न आवश्यक सामग्रीको व्यवस्थापन गर्न लागि जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्लाधिकारी मीना अरियालले जानकारी दिनुभयो।
2: मान्छे सुरक्षित हुनु पर्यो, हाम्रो त्यो प्राइम कन्सर्न हो। एउटा स्थानान्तरणको कुरा हुन्छ, मान्छेको सुरक्षाको कुरा भन्दा बित्तिकै सातवटा घर परिवार अहिले मोटामोटी रूपमा देखिएको छ। उहाँहरूलाई चाहिँ हामीले अलि पर वारीको वारीलाई पारीको पारीलाई नै राख्ने गरी यसमा चाहिँ मान्छेको घर अथवा टेन्टहरू हामी पनि पठाउँछौँ, पठाएर सुरक्षित राख्छौँ। र अर्को कुरा चाहिँ खाने पानीको पनि यहाँ व्यवस्था गर्नलाई मैले तुरन्तै भनिसकेको छु।
1: पञ्चेश्वर गाउँपालिकामा एक र सुर्नाया गाउँपालिकामा 7 गरी 8 परिवार पहिरोका कारण विस्थापित भएका छन्। सुर्नाया गाउँपालिका 8 रातापानीमा लगातार पहिरो गइरहेकाले स्थानीयमा त्रास बढेको छ। दैनिक जसो पहिरो जाने गरेका कारण राति सुत्न सक्ने अवस्था नरहेको स्थानीयहरूको दुखेसो रहेको छ।
3: पहिरोले पुरा यो मकै बाली लग्यो, खेतको नोक्सान पुरा गर्यो, केही रहेन। घर पनि जोखिममा छ, घर पनि पुरा दरार गएर छ। कहीँ बस्ने ठाउँ गरिदिए राम्रो हुन्थ्यो, अब घर पनि जोखिममा छ, अब जाने कहाँ? अब रातिमा पनि बिउ चुइरहनु भएको छ।
4: किसान बहादुर बुहारा हो, जाने अवस्थामा छ, घर जोखिममा छ लास्ट होइन। अब पाइप पनि लगिसक्यो, हाम्रो केही छैन, न बस्ने ठाउँ, नकुद न जमिन बनाएको भएपछि त हामी अर्को ठाउँमा जान्थे। हामीलाई
1: पहिरो प्रभावित क्षेत्रका नागरिकलाई अन्यत्र सार्न सर्वपक्षीय सहमति आवश्यक पर्ने भएकाले सम्बन्धित सबै पक्षसँग छलफल अघि बढाइने जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ। स्थानीयको चाहना अनुसार आवश्यक निर्णय लिन सकिने प्रमुख जिल्लाधिकारी अरियालले बताउनुभयो।
2: नहुने भन्ने केही पनि हुँदैन, स्थानीय पनि चाहनु पर्यो। कतिपय स्थानीयहरूमा हामीले अन्यत्र देखेका छौँ, उहाँहरू बरु त्यही म मर्छु म अन्त जान्न भन्ने पनि हुनुहुन्छ, होइन? त्यसले गर्दाखेरि सोल्युसन यही खोज्ने हो कि अन्त सारेर हो कि त्यो सर्वपक्षीय सर्वदलीय जनतासहितको सहभागिताको डिस्कसनले मात्रै चाहिँ त्यो निर्कुल गर्ने कुरा हो जस्तो लाग्छ।
1: प्रभावित क्षेत्रको अवस्था थप बिग्रिन नदिन जिल्ला विपद व्यवस्थापन समिति, स्थानीय तह र सुरक्षा निकायले निरन्तर अनुगमन गरिरहेका छन्। जोखिममा रहेका परिवारको सुरक्षा र सम्भावित क्षति न्यूनीकरणका लागि समयमै आवश्यक निर्णय लिनुपर्ने देखिएको छ। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
0: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले कोशी प्रदेशको विद्युत आपूर्ति प्रणालीलाई थप व्यवस्थित भरपर्दो र प्रभावकारी बनाउँदै विद्युत खपत वृद्धि गर्न विशेष ध्यान दिनुपर्ने बताउनु भएको छ। कोशी प्रदेशको भ्रमणका क्रममा नेपाल विद्युत प्राधिकरणका प्रादेशिक तथा वितरण कार्यालयका प्रमुख कर्मचारी जनप्रतिनिधि लगायत सरोकार भएका निकायका प्रतिनिधिसँग आज छलफलमा उहाँले विद्युत आपूर्तिमा देखिएका समस्या, स्थानीयवासीका गुनासा र कर्मचारीका समस्या पहिचान गरी तत्काल समाधान गर्न निर्देशन दिनुभएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ। विद्युत आपूर्तिमा समस्या देखे लगत्तै समाधान गर्ने र गुनासो प्राप्त भएपछि ढिलाइ नगरी सम्बोधन गर्ने प्रणाली विकास गर्न निर्देशन दिँदै उहाँले समयमै सूचना प्रवाह र प्रभावकारी गुनासो व्यवस्थापनले नागरिकको विश्वास बढाउने बताउनुभयो। यस्तै सुनसरीको भोकराहा नरसिंह गाउँपालिका 4 स्थित सुनसरी खोला तटबन्ध क्षेत्रको आज स्थलगत निरीक्षणपछि स्थानीयवासी तथा जनप्रतिनिधिसँग भएको छलफलमा मन्त्री श्रेष्ठले बाढी नियन्त्रण, नदी व्यवस्थापन र सिंचाई विकासका कामलाई एकीकृत रूपमा अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यक्तिगत स्वार्थ र दोषारोपणबाट माथि उठेर पार्टी र देशको हितका लागि सोच्नुपर्ने बेला आएको बताउनु भएको छ। नेकपा एमाले जनसङ्गठन समन्वय संयन्त्रले आज भक्तपुरको नगरकोटमा आयोजना गरेको दुई दिने जनसङ्गठन संयन्त्र समन्वय संयन्त्र कार्यशालामा अध्यक्ष ओलीले पार्टी कमजोर बनाउन खोज्ने तत्त्वहरूले यस्ता कुरालाई बुझ्नुपर्ने र पार्टीलाई बलियो बनाउन जनसङ्गठन एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। अध्यक्ष ओलीले देश र जनताको हितमा सरकार लाग्नुपर्ने र त्यसका लागि प्रतिपक्षले खबरदारी गरिरहने बताउनुभयो। पार्टी महासचिव शङ्कर पोखरेलले पार्टीलाई एक ढिक्का बनाएर लैजान सबै लाग्नुपर्नेमा जोड दिनुभयो। चितवनको खैरनी नगरपालिका एक तरकारी चोक स्थित पूर्व पश्चिम राजमार्गमा आज बस र मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ। नारायणगढबाट बर्दिवासतर्फ जाँदै गरेको बस र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालक अन्दाजी 32 वर्षका पुरुष र पछाडि सवार अन्दाजी 26 वर्षकी महिलाको मृत्यु भएको चितवन प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले जानकारी दिनुभयो। दुर्घटनामा परिघाइते भएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको र मृतकको नाम थर र बतन खुल्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो। भोजपुरका किसान व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएका छन्। सुन्तला खेतीबाट राम्रो आमदानी हुने र सरकारी अनुदान तथा प्राविधिक सहयोग उपलब्ध भएपछि जिल्लामा यसको व्यावसायिक विस्तारले गति लिएको हो। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
5: बजारमा राम्रो मूल्य, तुलनात्मक रूपमा उच्च आमदानी र सरकारी निकायबाट प्राप्त अनुदान तथा प्राविधिक सहयोगका कारण किसानहरूको आकर्षण सुन्तला खेतीतर्फ बढ्दै गएको हो। जिल्लामा स्थापना गरिएको सुन्तला जोन निकाय अन्तर्गत 5 स्थानीय तहका 26 वडा समेटिएका छन्। जोन कार्यक्रम मार्फत सञ्चालन गरिएका विभिन्न अनुदानमुखी योजनाहरूबाट सयौं किसान लाभान्वित भएका छन्। अनुदानमा गुणस्तरीय बिरुवा, कृषि औजार उपकरण तथा प्राविधिक परामर्श प्राप्त भएपछि सुन्तला खेती विस्तार गर्न सहज भएको भोजपुर नगरपालिका 3 दावाका किसान हरि प्रधानले बताउनुभयो।
6: 20 रोपनी क्षेत्रफलमा लगभग 500 बिरुवा लगाएको छौँ। 3 वर्ष पुगेर 4 लाग अहिले भर्खरै, गत वर्ष 1 क्विन्टल जस्तो फलेको थियो। अब हाम्रो यो वार्षिक बाली भन्दा नगदे बालीले अलिकति उपलब्ध बढी हुने।
5: जुन प्राविधिक इकाई भोजपुरका अनुसार आर्थिक वर्ष 82-83 मात्र सिंचाई पोखरी निर्माण तथा मर्मत समर कार्यक्रम मार्फत 54 किसानलाई अनुदान उपलब्ध गराइएको छ। त्यसै गरी सुन्तला बाली क्षेत्र विस्तार कार्यक्रम अन्तर्गत 11 फर्मलाई सहयोग प्रदान गरिएको छ। कार्यक्रम मार्फत पक्की सिंचाई पोखरी निर्माण, बिरुवा तथा पाइप वितरण, कृषि यन्त्रीकरण र प्राविधिक सेवामा समेत सहयोग गरिएको कृषि अधिकृत कौशिला विष्टले जानकारी दिनुभयो।
7: सुन्तला क्षेत्र विस्तार कार्यक्रम छ, त्यसमा चाहिँ सुन्तलाको बिरुवा वितरण सँगै सँगै सिंचाई पनि दिने गरेका छौँ। अनि प्लस उहाँहरूलाई सुन्तलामा चाहिने सामग्रीहरू यन्त्रीकरण, जस्तै सिकेचर हुनसक्छ, त्यसपछिको घाँसहरू हटाउनका लागि ब्रस कटर, त्यसपछिको अर्को भनेको भर्याङ, अनि सुन्तला टिप्ने औजार, त्यसपछिको यो सुन्तलाको रोग तथा किरा नियन्त्रण गर्नको लागि बोडो पेस्टहरू, त्यसपछिको खनिज तेलहरू पनि सबै उहाँहरूले कृषकलाई जे आवश्यकता छ त्यही अनुसारको हामीले सुन्तला क्षेत्र विस्तार कार्यक्रममा चाहिँ दिने गरेका छौँ।
5: कार्यालयका अनुसार गत आर्थिक वर्षमा सञ्चालन गरिएका विभिन्न कार्यक्रम मार्फत भोजपुरका 109 किसानले प्रत्यक्ष रूपमा अनुदान सहयोग प्राप्त गरेका छन्। जोन इकाइले सञ्चालन गरेको कृषि लक्षित कार्यक्रम प्रभावकारी रहेको स्थानीयको भनाइ छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
0: नेपाल कृषि अनुसन्धान परिषद नार्कले कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न विभिन्न बालीका करिब 900 उन्नत जातहरू विकास गरेको छ। विभिन्न भौगोलिक हावापानी, तराईदेखि उच्च पहाड़सम्म सुहाउँदा रोग प्रतिरोधी र उच्च उत्पादन दिने ती बालीको वैज्ञानिक अनुसन्धान सम्पन्न गरी खेतीका लागि सिफारिस गरिएको परिषदका प्राविधिक अधिकृत ऋषिराम अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार आधुनिक कृषि अनुसन्धान र विकासका लागि संस्थागत कार्य गर्दै आएको परिषदले कृषि सम्बन्धी उच्चस्तरीय अध्ययन तथा अनुसन्धान गर्दै आएको छ। अब अन्तर्राष्ट्रिय समाचार। म्यानमारको बौद्ध गुम्बामा नागरिकहरू भेला भएका बेला सैन्य हवाई आक्रमण हुँदा कम्तीमा 14 जनाको मृत्यु भएको छ। सेनाले सन् 2021 आङ सान सुकीको निर्वाचित सरकारलाई अपदस्थ गरेपछि म्यानमारमा गृहयुद्ध जारी रहेको छ। विगत 5 वर्षदेखि सेनाले प्रजातन्त्र समर्थक र जातीय अल्पसंख्यक विद्रोहीहरूको समूहसँग लडिरहेको समयमा विभिन्न पक्षबाट भएका आक्रमणमा 1,00,000 भन्दा बढी मानिसहरूको मृत्यु भएको अनुमान गरिएको छ। मानिसहरू प्रार्थनाका लागि भेला भएको अवस्थामा गुम्बालाई लक्षित गरी मध्य सागिङ क्षेत्रको म्याउङ नगरमा गरिएको पछिल्लो हवाई आक्रमणमा 11 जना पुरुष र 3 जना महिलाको मृत्यु भएको छ। आक्रमणमा मृत्यु भएका मानिसहरू 50-70 वर्ष उमेर समूहका रहेको जनाइएको छ। म्यानमारको सेनाले विद्रोहीहरूलाई तह लगाउनका लागि आपूर्ति गरिएका चिनिया र रूसी जेट विमानहरूको प्रयोग गर्ने गरेको विश्लेषकहरू बताउँछन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कहिले आणविक हतियार प्राप्त गर्न दिन नहुने बताउनु भएको छ। उहाँले वासिङटन र तेहरान बीच बढ्दो तनावका बीच हर्मुज जलमार्गको नाम अमेरिकी क्षेत्र भनेर वर्णन गरेको अल जजिराले जनाएको छ। साउथ क्यारोलिनाको मर्टल बीचमा आयोजित एक सभामा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले इरानलाई आणविक हतियार राख्न दिन नहुने बताउनुभयो। उहाँले रणनीतिक जलमार्गमाथि अमेरिकी नियन्त्रण रहेको दावी पनि गर्नुभयो। यी टिप्पणीहरू रणनीतिक जलमार्गमाथि वासिङटन र तेहरान बीच जारी तनावका बीच आएका हुन्, जसबाट विश्वव्यापी ऊर्जा आपूर्तिहरूको ठूलो हिस्सा बाहिरिन्छ। यसअघि राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसियल प्लेटफर्ममा रणनीतिक जलमार्गलाई नयाँ अमेरिकी क्षेत्र भनेर चित्रण गर्ने एआई जेनेरेटेड तस्विर शेयर गर्नुभएको थियो। इरानले ट्रम्पको दावी अस्वीकार गरेको छ। इरानी उपपरराष्ट्र मन्त्री आजेम गरिबाबादीले हर्मुज जल क्षेत्रमाथि अमेरिकी राष्ट्रपतिको दावी परिस्थितिले वा इरानले सच्याइदिने बताउनुभयो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
8: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: चालू आर्थिक वर्षको पहिलो 34 दिनमा सरकारले 1,00,000,000,000 भन्दा बढी राजस्व संकलन गरेको छ। आर्थिक वर्षको पहिलो 34 दिन बुधबारसम्ममा 1,00,000,000,000 रुपियाँ राजस्व संकलन भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार कुल 1,00,000,000,000 राजस्व मध्ये भन्सार महसुल तर्फ 14.55% र अन्त शुल्क तर्फ 15.46% र आयकर तर्फ 22.17% संकलन भएको छ। त्यस्तै मूल्य अभिवृद्धि कर भ्याट तर्फ 34.04% र अन्य तर्फ 13.78% राजस्व संकलन भएको छ। सरकारले आर्थिक वर्ष 2083-84 15,80,000,000,000 रुपियाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ। गत आर्थिक वर्षमा सरकारले 12,49,00,000,000,000 राजस्व संकलन गरेको थियो। चालू आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालमा हुने ग्यासको आयात दोब्बरले बढेको छ। गत वर्षको साउनको तुलनामा यस वर्षको साउनमा दोब्बर भन्दा बढी मूल्यको खाना पकाउने ग्यास एलपिजी ग्यास आयात भएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार यस वर्षको साउन महिनामा 8,46,92,28,000 रुपियाँ बराबरको 5,73,34,000 किलोग्राम खाना पकाउने ग्यास आयात भएको छ। 2082 सालको साउन महिनामा भने 4,66,64,67,000 रुपियाँ बराबरको 4,43,18,893 किलोग्राम खाना पकाउने एलपी ग्यास आयात भएको थियो। गत वर्षको साउन महिनाको तुलनामा यस वर्षको साउनमा 1,30,15,000 किलोग्राम बढी एलपिजी ग्यास आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ। साउन महिनामा नेपालले गर्ने समग्र आयात पनि अघिल्लो वर्षको सोही अवधिको तुलनामा 24% बढेको छ। ढुवानी तथा यातायातका साधनहरूको मेला नाडा अटो सो भदौ 9 गतेदेखि 14 गतेसम्म काठमाडौँको भिरकुटी मण्डप स्थित प्रदर्शन स्थलमा सञ्चालन हुने भएको छ। नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनीको आयोजनाको लागि काठमाडौँको प्रदर्शनीको लागि काठमाडौँको भिरकुटी मण्डपमा स्टल निर्माणको काम तीव्र गतिमा भएको आयोजक संस्था अटोमोबाइल एसोसिएसन अफ नेपाल नाडाले जनाएको छ। प्रदर्शनीमा विभिन्न अटोमोबाइलका ब्रान्डहरू, अटो पार्ट्स, कम्पोनेन्ट, टायर लुब्रिकेन्ट्स ब्याट्री चार्जिङ पूर्वाधार ग्यारेज उपकरण बैंक तथा बिमा कम्पनीका स्टलहरू रहने भएका छन्। प्रदर्शनीमा यात्रुवाहक सवारीका 23 हल्का सवारीका 17 र द्विपङ्गे सवारीका 13 गरी 53 सवारी ब्रान्ड सहभागी हुने भएका छन्। नाडा अटो शोमा नयाँ सवारी साधन र प्रविधिको प्रदर्शन सँगै उपभोक्ता व्यवसायी वितरक वित्तीय संस्था तथा अटोमोबाइल क्षेत्रका अन्य सरकारवालाहरू बीच प्रत्यक्ष सम्पर्क र व्यावसायिक अन्तर्क्रियाको अवसर समेत उपलब्ध हुने जनाइएको छ। जुम्ला जिल्लाको कृषि पर्यटन तथा औद्योगिक क्षेत्रको विकास गर्ने उद्देश्यले कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव शुरू भएको छ। उद्योग वाणिज्य संघ र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जुम्लाको संयुक्त आयोजनामा 5 वृहत कृषि पर्यटन सांस्कृतिक तथा औद्योगिक व्यापार मेला शनिबारदेखि शुरू भएको हो। जुम्लामा उत्पादन हुने अर्ग्यानिक कृषि उपज त्यहाँका पर्यटकीय सम्भावनाका क्षेत्रको व्यापार प्रवर्धन गर्ने उद्देश्यले 17 दिने वृहत औद्योगिक व्यापार महोत्सव सञ्चालन गरिएको जिल्ला स्थित उद्योग वाणिज्य संघका अध्यक्ष दिल बहादुर रोकायाले जानकारी दिनुभयो।
0: अब खेल समाचार राजेन्द्र विक्रम साईबाट।
10: अस्ट्रेलियामा जारी टप एन्ड टी20 क्रिकेट सिरिजमा नेपाल ए पुरुष टोलीले लगातार दोस्रो हार बेहोरेको छ। नेपाल शनिबार बंगलादेश हाई पर्फर्मेन्स 11 9 विकेटको फराकिलो अन्तरले पराजित भएको हो। नेपाल एले दिएको 100 रनको झिनो लक्ष्य बंगलादेशले 10.2 ओभरमा मात्र 1 विकेटको क्षतिमा पूरा गर्यो। उसका लागि जिसान आलमले अर्धशतकीय पारी खेले। उनले 29 बलमा 4 छक्का र 3 चौका सहित अभिजित 52 रनको पारी खेलेका हुन्। नेपालका लागि बलिङमा साहब आलमले मात्र 1 विकेट लिन सफल भए। त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको नेपाल एले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 900 रन बनायो। नेपालका लागि कुशल भुर्तेलले 40 बलमा 3 चौका र 1 छक्का सहित सर्वाधिक 46 रनको पारी खेले। यस्तै साहब आलम र विपिन खत्रीले समान 11-11 तथा रिजन ढकालले 10 रन जोडे भने बाँकी ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। बंगलादेशका लागि बलिङमा एमडी रुबेलले 4 ओभरमा 18 रन दिएर सर्वाधिक 4 विकेट लिए। जारी प्रतियोगितामा नेपाल एले तेस्रो खेलमा सोमबार बाट हुरिकेन एकाडेमी विरुद्ध खेल्ने तालिका छ। नेपालले पहिलो खेलमा आयोजक टोली नर्दर्न टेरिटोरी स्ट्राइक विरुद्ध 8 विकेटले पराजय बेहोरेको थियो। नेपाली कंग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको बीपी स्मृति ग्रीन रन महिला री रन प्रतियोगितामा पूर्ण लक्ष्मी नेउपाने विजयी भएकी छन्। प्रतिष्ठानले शनिबार ललितपुरमा आयोजना गरेको प्रतियोगितामा 5 किलोमिटर दौड 17:42.8 पूरा गर्दै नेउपाने प्रथम भएकी हुन्। त्यस्तै निशा मस्कोटीले 17:46.2 र निर्मला केसी 18:09.1 रन पूरा गर्दै द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भए। प्रतियोगितामा प्रथम हुनेलाई 50,000, द्वितीयलाई 25,000, तृतीयलाई 20, चौथोलाई 12, पाँचौलाई 10 र छैठौंलाई 8,000 रुपियाँ पुरस्कार प्रदान गरिएको थियो।
0: अब मौसम। आज राति कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका थोरै स्थानमा र मधेस प्रदेश कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशको पहाड़ी र तराई भूभाग तथा बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 31.7 डिग्री सेल्सियस, न्यूनतम 21.8 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 30.4 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस, वर्षा 8.1 मिलिमिटर, पोखराको अधिकतम 31.3 डिग्री सेल्सियस, न्यूनतम 24.5 डिग्री सेल्सियस, वर्षा 4.5 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 32.4 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस, वर्षा 42.2 मिलिमिटर र दिपालको अधिकतम 32.3 डिग्री सेल्सियस, न्यूनतम 20.4 डिग्री सेल्सियस, वर्षा 6 मिलिमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सदस्यहरूका लागि आयोजित नीति संगठन र नेतृत्व सम्बन्धी 2 दिने कार्यशाला काठमाडौँमा शुरू। साथै प्रदेशमा अटिज्म भएका बालबालिकाका लागि आवासीय विद्यालय स्थापना गरिने शिक्षा मन्त्री सस्मित पोखरेलको भनाई। भूमि समस्या समाधानका लागि सरकारको प्रयासमा सहयोग पुर्याउन स्थानीय तहलाई भूमि व्यवस्था मन्त्री प्रतिभा रावलको आग्रह। म्यानमारको बौद्ध गुम्बामा भएको हवाई आक्रमणमा 14 मृत्यु र अस्ट्रेलियामा जारी टप एन्ड टी20 क्रिकेट सिरिजमा नेपाल ए टोली बंगलादेशसँग 9 विकेटले पराजित। हवस् त, साँझ 7 समाचार सकियो। अब 8 अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

वन जंगल भीर पाखामा उम्रेका विषालु च्याउ कुनै हालतमा नखाऊ, आफू आफ्नो परिवार र छर छिमेकलाई समेत नखान भनौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब करिब 8 बजेसम्म सुनाउनेछौ आधुनिक गीत। यसै क्रमको पहिलो गीत राख्दैछौ पूर्ण सिंह नेपालीको स्वरमा, पुरुषोत्तम सापकोटाको रचना, सीके रसाइलीको संगीतमा।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल आधुनिक गीत सुनाउने क्रममा अब राख्दैछौ दीपतारा ताम्राकार र शेखर प्रधानको स्वरमा दिनेश सुब्बाको रचना गणेश परियारको संगीतमा।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल आधुनिक गीत सुनाउने क्रमको अन्तिम गीत राख्दैछौ हिरय भोजपुरीको स्वरमा गायक स्वयंकै रचना र संगीतमा।

0: सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल 8:30 देखि करिब 9 बजेसम्म सुन्न सक्नुहुनेछ विपदका कुराको पुनः प्रसारण। समाचारपछिको समय रहनेछ नेपाल एन्ड बियोन्ड कार्यक्रमको। यति बेला भने बेलुकीको 8 बज्न लाग्यो। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

0: विपदबारे चासो राखौँ, चनाखो बनौँ। नमस्कार, कार्यक्रम विपदका कुरामा तपाईँलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक सहकर्मी रामकृष्ण शाह अनि म गणेश थापा। कार्यक्रम विपदका कुरा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट यसै बेला प्रसारण हुने गर्दछ। यो कार्यक्रमलाई रेडियो नेपालका एफएम रिले स्टेशनहरू 98.1 र 103 मेगाहर्ज, रेडियो नेपाल अनलाइन .com, रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप मार्फत संसारभर एकैसाथ सुन्न सक्नुहुनेछ। विपदबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि गरिने पूर्व तयारी र विपदपछि गरिने पुननिर्माण लगायतका विषयमा केन्द्रित रहेर हामीले यो कार्यक्रम तयार गर्दै आएका छौँ। बर्सातको समयमा बढ्दैछ पहिरोको जोखिम, पहिरोको जोखिमबाट बच्न के गर्ने?
1: पहिरो जानुभन्दा अगाडि विभिन्न निशानहरू पहिरो जानु अगाडि थाहा हुन्छ, जस्तो पानीको चाहिँ कता कता पानीहरू उम्रिन थाले हुन्छन्, घर अगाडि पछाडि आँगनमै पानी उम्रिन थाल्छ, पछाडिपट्टिको जगहरूमा पानी देखिन थाल्छ, उम्रिन्छ पानी, अनि भित्ताभरि कतै कतै पछपछि सानसानो भत्किन थाल्छ, त्यो माटो गलेर सानसानो पहिरो जान थाल्छ, अनि तपाईँले राति सुतिरहनु भएको छ भने गडगडगड तपाईँले आवाज पहिरो बगेको बिस्तारै कमजोर हुन थाल्छ, त्यो कति आवाजहरू सुनिन्छ, राति सुतेको समयमा डाँडा पड्क्यो भन्ने आवाज सुन्यो, कस्तो डाँडा पड्क्यो आज रातभरि भनेर सुन्नु भएको छ भने त्यो पनि विचार गर्नु पर्यो।
0: त्रिभुवन विश्वविद्यालय भूगर्भ शास्त्र केन्द्रीय विभागका प्राध्यापक तथा भूगर्भ विज्ञ डाक्टर रञ्जन कुमार दाहालसँग गरिएको कुराकानी आज हामी कार्यक्रममा प्रस्तुत गर्नेछौ।
2: बाढी बारे चासो राखौं, चनाखो बनाऊ।
0: बाढी र डुबान हुनु पूर्वको तयारी यसरी गरौं।
2: वर्षा याममा सधैं मोबाइलमा पर्याप्त ब्यालेन्स र ब्याट्री राखौं।
0: वर्षा र बाढीको अवस्था बारे टोल फ्री नम्बर 1155 वा रेडियो टिभीबाट नियमित जानकारी लिने गरौं।
2: प्रहरी, सुरक्षा निकाय र एम्बुलेन्सको नम्बर मोबाइलमा सेभ गरेर राखौं, सकिन्छ भने कण्ठ पारौं।
0: आफ्नो गाउँ ठाउँ र ओडामा सबै मिलेर रबरका डुङ्गा, लाइफ ज्याकेट, डोरी, बाँस र प्राथमिक उपचारका सामग्रीहरूको जोहो गरेर सुरक्षित राखौं।
2: आपत विपदका लागि अन्न, दाल, नुन, तेल र साबुन जस्ता अत्यावश्यक सामग्री घरको सबैभन्दा अग्लो ठाउँमा राखौं।
0: फिटकिरी वा पानी सफा गर्ने औषधि घरभित्र अग्लो ठाउँमा झुन्ड्याइ राखौं।
2: नागरिकता, लाल पूर्जा, लाइसेन्स, पासपोर्ट जस्ता महत्वपूर्ण कागजात, नगद, गरगहना र औषधि जस्ता महत्वपूर्ण सामान प्लास्टिकले राम्ररी पोको पारेर घरको अग्लो ठाउँमा राखौं।
0: घरबाट नजिक रहेको सबैभन्दा अग्लो ठाउँ, चौर, डिल, सार्वजनिक भवन बारे पहिल्यै थाहा पाइराखौं।
2: टर्च, डोरी, सिट्ठी, लौरो जस्ता सामान सजिलै भेटिने ठाउँमा राखौं।
0: नदीमा बढेको पानी, ड्याम र तटबन्धनको अवस्था बारे बेला बेलामा जानकारी लिँदै गरौं।
2: विपद बारे चासो राखौं, चनाखो बनाऊ।
0: नेपाल विश्वमै प्राकृतिक प्रकोप, विशेष गरी भूकम्प, बाढी र पहिरोको उच्च जोखिममा रहेको देश हो। हाम्रो भौगोलिक बनावट तुलनात्मक रूपमा कमजोर छ, जसमाथि छिटो छिटो भइरहेको जलवायु परिवर्तन र अव्यवस्थित मानवीय गतिविधिले विपदको जोखिमलाई कयौं गुणा बढाइदिएको छ। हरेक वर्ष मनसुन सुरु भएसँगै पहाडी भेकमा ठुल्ठुला पहिरो जाने, लेदोसहितको बाढी आउने र जनधनको अपूरणीय क्षति हुने क्रम रोकिएको छैन। विकासका नाममा बिना इन्जिनियरिङ र बिना भूगर्भीय अध्ययन जथाभावी डोजर चलाएर खनिएका सडकहरूले हाम्रा पहाडहरूलाई थप कमजोर बनाएका छन्। विपद आइसकेपछि उद्धार र राहतमा मात्र केन्द्रित हुने हाम्रो परम्परागत परिपाटीका कारण हामीले वर्षेनी ठूलो मूल्य चुकाउनु परिरहेको छ। यस्तो अवस्थामा विपद आउनु पूर्व नै वैज्ञानिक अध्ययन गर्ने, जोखिमयुक्त बस्तीहरूको पहिचान गर्ने र रैथाने प्रविधिसँगै आधुनिक इन्जिनियरिङको प्रयोग गरी सङ्कट न्यूनीकरण गर्नु आजको मुख्य चुनौती र आवश्यकता दुवै हो। मनसुन सुरु भएसँगै देशभरका मुख्य सडक तथा राजमार्गहरू किन बारम्बार अवरुद्ध भइरहन्छन्? हिमाली तथा पहाडी भूभाग किन कमजोर छ? विकास गर्दा हामीले के गल्ती गरिरहेका छौँ र पहिरोबाट बस्न आम नागरिकले तत्काल के कस्ता तयारीहरू गर्नुपर्छ? यी र यस्तै प्रश्नमा रहेर हामीले कुराकानी गरेका छौँ त्रिभुवन विश्वविद्यालय भूगर्भ शास्त्र केन्द्रीय विभागका प्राध्यापक तथा भूगर्भ विज्ञ डाक्टर रञ्जन कुमार दाहालसँग। रञ्जन सर, यहाँलाई कार्यक्रममा स्वागत छ।
1: धन्यवाद।
0: यसपालि मनसुनमा औसत भन्दा कम पानी पर्ने प्रक्षेपण गरिए पनि ठाउँ ठाउँमा ठूला पहिरोहरू गइरहेका छन्। थोरै समयमा एकै पटक धेरै पानी पर्ने यो नयाँ मौसमी प्रवृत्तिले पहाडको भूबनोटमा कस्तो असर गरिरहेको छ?
1: यसलाई चाहिँ हामीले तपाईँले भन्नुभएको कुरालाई लिने हो भने मुख्य रूपमा हामीले के बुझ्नु पर्यो भने हाम्रो हिमालयको यो क्षेत्र भनेको नयाँ बन्दै गरेको पहाडको रूपमा हामी भौगोलिक रूपमा लिन्छौँ। भनेको अरू पहाडहरू, अरू विश्वका अरू पहाडहरू चाहिँ धेरै करोडौँ वर्ष पुरानाका कुराहरू हुन्थ्यो भने नेपालमा हामी त्यसरी धेरै पुरानो धेरै पहिलेको पहाडहरू भनेर हामी यसलाई लिन सक्दैनौँ। त्यस कारणले यो नयाँ पहाड भयो, भिरालो जमिन, एकदमै चाँडो चाँडो उठेका जमिनहरू भएको हुनाले यो पहाडको भिराला जमिनहरूमा चाहिँ मनसुनको पानीले प्रशस्त रूपमा बाढी पहिरो आउने, पहिरो जाने घटनाहरू पहिले हुने गर्दथ्यो। तर अहिले पछिल्लो चरणमा आइसकेपछि के भयो भने कुनै ठाउँमा धेरै पानी पर्ने, कुनै ठाउँमा पानी धेरै कम पर्न जाने अवस्थाहरू अहिले सिर्जना भएको छ। जलवायु परिवर्तनसँग कुरा जोडेर हेर्दाखेरि यो कुरा के प्रश्न बुझिन्छ भने हाम्रो नेपालमा बाढी पहिरोको कुराहरू चाहिँ अब पहिलेको जस्तो पहाडले थिगेर एउटा किसिमको आफ्नो तरिकाले जुन त्यसलाई बिहोरिरहेको थियो त्यो तारै हटेको छ र नयाँ नयाँ समस्याहरू अब हामीले बिहोर्नु पर्ने अवस्था सिर्जना भएको छ।
0: अचेल सामान्य पहिरो मात्र नभई ढुङ्गा माटो र काठ सहितको लेदो बग्ने क्रम बढेको देखिन्छ। यो लेदो भाव सामान्य पहिरो भन्दा कसरी फरक र बढी विनाशकारी हुन सक्छ?
1: यस्तो छ, लेदो बग्ने कुरा चाहिँ के हुन्छ भने पहाडको स्लोपमा माथिपट्टि सानो ठाउँमा पहिला पानीले माटो गलाउँछ, माटो गलाइसकेपछि त्यो माटो आफू लेदो बिस्तारै तल बग्न थाल्छ, त्यसपछि त्यसले बाटोमा भएका चट्टानहरू बगाउन थाल्छ, चट्टानका टुक्राहरू, त्यसपछि गएर अनि त्यसले चाहिँ तपाईँको रुखहरू छन् भने रुखहरूलाई पनि स्लोप ल्याएर बगाउँछ। अनि अहिले के देखिया छ भने त्यो माथिल्लो भूभागमा यसो दायाँ बायाँ कोल्चीमा पहिरो खस्ने अनि त्यहाँ चाहिँ पानीको एकछिन चाहिँ पोखरी भन्ने काम हुन्छ। त्यो पोखरी भन्ने काम भने कुनै 15 मिनट हुन सक्छ, कुनै आधा घन्टा हुन सक्छ, त्यो मान्छेले थाहा पाउँदैन नि त्यो पोखरी भनेको। अनि त्यो एक्कासी के हुन्छ भने तपाईँको फुट्छ, फुटिसकेपछि अनि त्यो एकैचोटि त्यो खोल्चीमा 10 मिटरको बाढी आयो भन्छ। तपाईँले याद गर्नुभयो होला कति ठाउँमा गाउँमा यो त यहाँ माथिसम्म 2 घर पुग्यो भन्छ होइन। त्यो भने चाहिँ के भन्दा त्यो माथिपट्टि चाहिँ त्यो ड्रम एकैचोटि खनाएको जस्तो क्या, ड्रममा पानी हालेर तपाईँले एकैचोटि भिरमा खसालिदिनु भने कति बग्छ, त्यस्तै किसिमको त्यहाँ ड्याम फुटेर चाहिँ बाढी आएको हुन्छ। हो त्यो समस्या हामीले यसलाई ल्यान्डस्लाइड ड्याम आउटबर्स्ट फ्लड भनेर हामी भन्ने गर्छौँ। सानो सानो ड्याम फुट्ने त्यसलाई तपाईँलाई धेरै ठुलो पानी जम्मा हुनै पर्दैन त्यो माथिपट्टि भिरमा। अनि त्यो भिरमा त्यो सानो सानो पहिरोहरूले थुनेका पानीहरू चाहिँ 81 फुटेर तल आइसकेपछि चाहिँ त्यसले प्रशस्त मात्रामा ठुलो भेल पहिरो लिएर आउँछ, जुन भेल पहिरो तपाईँले भनेको माटो ढुङ्गा र काठहरू सबै मिसिएर चाहिँ तल बगेर आउँछ। अब यसको कुरो के छ भने यसले चाहिँ कति खराब पार्छ भन्नुहुन्छ भने यस्तो किसिमको भेल पहिरोले हिमालयमा अहिले धेरै ठाउँमा झन्झनको जेदी गरेछ। नेपालमा मात्र नभएर भारतमा, भुटानमा, पाकिस्तानमा पनि यस्तै किसिमको समस्याहरू देखिएको छ। यो भेल पहिरो भनेको चाहिँ तपाईँको खोल्चीमा मात्र पनि आउँछ, साना साना खोलाहरूमा पनि आउँछ र नदीहरूमा पनि आउन सक्छ। त्यही भएर हामीले के बुझ्नु पर्यो भने कुनै पनि नदीहरूमा चाहिँ पानी लगातार बगिरहेको छ, तर अहिले पानी एकछिन रोकियो, तल नदीमा माछा मार्न मिल्ने गरी पानी रोकिया छ, बर्खाको समय छ भनेपछि चाहिँ माथिपट्टि त्यो खोल चाहिँ थुनियो, त्यो सुसाइरहेको खोल्ची सुसाउन छोड्यो। यस्ता कुराहरूले के देखाउँछन् भन्दा तिनीहरू केही समयलाई माथि थुनिए, अब एकैचोटि यो विस्फोट हुन्छ भन्ने कुरा हामीले बुझ्नुपर्छ। हो त्यसरी अध्ययन गर्न सक्यो, त्यसरी चाहिँ गाउँमा चाहिँ त्यसरी हामीले कुराहरू बुझ्यो भने चाहिँ धेरै झन्झनको क्षति चाहिँ हामीले रोक्न सक्छौँ। यसको समस्या त्यही नै हो।
0: रञ्जन सर, खास गरिकन जसरी हामीले अहिले हिमाली र पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेको देख्छौँ, यो पहिरोको जोखिम बढ्नुको पछाडि कतै अव्यवस्थित रूपमा गरिने विकास निर्माणले गर्दा पनि त जोखिम बढेको हो?
1: अब यस्तो छ, तपाईँले भने जस्तो पहिला सडकहरू चाहिँ खनिदिन्थ्यो त्यसरी होइन, अब अहिले चाहिँ त्यो ठुल्ठुलो डोजरहरू प्रयोग गरेर गाउँ गाउँमा स्थानीय सरकारहरूले, लोकल गभर्मेन्टहरूले सडकहरू खनेका छन्। सबैजनालाई सडक चाहिएको छ, सडक नभए पनि हुँदैन। तर हामीले के गर्यौँ भने सडकलाई व्यवस्थित तरिकाले बनाउन जानेनौँ। हामीले चाहिँ डोजरले सडक खनेर बनेको सडक नै सबै कुरा हो, त्यहाँ ड्रेनेज पनि चाहिँदैन, खोल्ची पनि चाहिँदैन। हामीले हिजो पनि रहेको खोल्चीलाई चाहिँ हामीले बिगार दिन्छौँ, पहिरा भइरहेको खोल्चीकोमा बग्ने पानीको बहावलाई बाटोमा पानी बग्ने बनाइदिन्छौँ, दायरा बायाँ निकास बनाउने ड्रेन बनाउँदैनौँ। त्यसले गर्दा के हुन्छ त भन्दा त्यो पानी बर्खामा पानी परिसकेपछि त्यो पानीले कतै जान नपाए पछि त्यसले विनाश गर्ने भनेको त्यही बाटोमा हुन्छ, अनि त्यही बाटोमा उसले बेसरी पानी जम्मा भएर बस्छ, त्यहीबाट पहिरो लाग्छ। जुन हाम्रो प्र्याक्टिसमा त्यसलाई अव्यवस्थित भन्दा पनि इन्जिनियरिङ बिनाको भन्नु पर्यो क्या। हामीले ग्रामीण सडकहरू चाहिँ यसरी बनाउनु हुँदैन भनेर हामीले अब अहिले मैले देखेको छ, मिल्छ भन्दा नेपाल सरकारले यसलाई अहिले बन्दै गराइदिनुपर्छ। कसै गरी पनि ग्रामीण सडकमा पैसा लगानी गर्न पाइँदैन स्थानीय सरकारले, र ग्रामीण सडक भनेको यसरी बनाउनु हुँदैन, यसमा चाहिँ हामीले नाला बनाएकै हुनुपर्छ। र अहिले चाहिँ हामीले एउटा प्रविधि विकास गरी त्यो ग्रामीण सडकमा पनि पिच गर्ने नै गरी गर्नुपर्छ, ताकि भोलि त्यसले चाहिँ भूक्षयको समस्याहरू नल्याउन्, जनताहरूले सजिलो तरिकाले एक ठाउँबाट अर्को ठाउँमा पुग्न सकुन्, त्यो काम र कार्य त्यो बोलेरो जीप चलाउने गरी बनाएको बाटोलाई मेरो गाउँमा बाटो पुग्यो भनेर चाहिँ मक्ख पर्नुपर्ने जुन त्यो एउटा वातावरण छ त्यसलाई बन्द गराउनु पर्यो। अहिले तपाईँले भनेको अव्यवस्थित सहरीकरण अव्यवस्थित संरचनाहरूको कुरा भनेको यही नै हो। अब चाहिँ हामीलाई कस्तो छ भने तपाईँलाई अहिले गाउँमा तिम्रो गाउँमा बाटो पुग्यो भनेर सोध्यो भने तपाईँ याद गर्नुभयो होला हामी कहाँ त गाडी जान्छ भन्छ, गाडी जान्छ भनेर गयो तपाईँ त्यहाँ पुग्नुहुन्छ, तपाईँले त्यो इन्डियन त्यो काम नकाजी त्यो सलाइको बट्टा बोलेरो जीपमा हामीलाई चाहिँ लिएर जान्छन् होइन। अनि त्यस्तो त्यो घन्टौँ लगाएर त्यो फोर व्हिल लगाएर त्यो बाटोमा चलाएर त्यो गाउँबाट तल एक ठाउँ अर्को ठाउँमा पुग्ने त्यस्ता बाटा बनाएर हामीले नेपालमा बाटो बनायौँ विकास गर्यौँ भनेर भन्नु भनेको त सबैलाई उल्लु बनाउनु काम हो क्या, त्यस्तो काम गर्नु भएन। यो कुरालाई रोक्नु पर्थ्यो। अब एउटै पार्टीले अहिले यति राम्रो सरकार बनाएर बनाएको छ नेपाली जनताले छानेका सरकार, त्यही भएर अब अहिलेको सरकारले चाहिँ यो कुरामा चाहिँ तत्कालै मेरो विचारमा यस्ता किसिमका रुरल रोडहरू जुन नाम दिएका छौँ ग्रामीण सडक भनेर र यो जनतालाई जुन भ्रम छ नि मेरो गाउँमा सडक पुग्यो भने भ्रम त्यो भ्रमबाट बाहिर ल्याउनलाई भए पनि यो तपाईँले भने जस्तो विनाशको कामलाई कम गर्नलाई चाहिँ हामीले यस्ता खालका सडकहरूलाई चाहिँ प्रतिबन्ध गर्नु पर्यो र यो सडकलाई बनाउनु प्रतिबन्ध गरेर यसलाई चाहिँ मोडिफाई गर्नु पर्यो भने यसलाई चाहिँ नयाँ तरिकाले नयाँ डिजाइनमा मिनिमम यस्तो क्वालिटीको हुनै पर्छ, दायाँ बायाँ नाला हुनै पर्छ, भित्तामा जहाँ तपाईँ पहिरो जाने किसिमको नजानको लागि त्यहाँ केही उपचारहरू गरेकै हुनुपर्छ भन्ने किसिमको हामीले सडक बनाउन सक्यौँ भने तपाईँले भनेको जस्तो समस्याबाट हामी छुटकारा पाउँछौँ। अहिलेसम्म चाहिँ हामीलाई के भयो भने हामी नेपाललाई थोरै भए पनि धेरै भएको जस्तो हुन्छ होइन, अनि के भयो भने बाटो पुग्यो भने मेरो त संसारै भयो जस्तो हामीलाई लाग्छ। अनि त्यो बोलेरो कुद्ने बाटोमा त्यो फोर व्हिल कुद्ने बाटो चाहिँ म मेरो बाटो भनेर हामी भनिराखेका छौँ भने त्यसलाई बाटो भनेर भन्नै पाइँदैन, त्यो सडक हुनलाई त पिच गरेको हुनु पर्यो, साना साना कार पनि पुग्ने हुनु पर्यो नि भन्ने कुरो चाहिँ हामीले जनतालाई बुझाउन जानु पर्यो। त्यसपछि उहाँहरूले त्यो डिमान्डलाई त्यही अनुसारको ल्याउनुहुन्छ, हो यसरी जानुपर्छ, एक साल यो सडक बनाऊ जति बजेट छ, अर्को साल यो सडक बनाऊ भनेर त्यो स्थानीय पालिकाहरूले नै यो कुरालाई चाहिँ परिमार्जित गर्दै लान सक्यो भने तपाईँले भने जस्तो समस्याहरू चाहिँ पक्कै पनि कम हुँदै जान्छ।
0: रञ्जन सर, पृथ्वी राजमार्ग नारायणगढ मुगलिन सडक खण्ड, बिपी राजमार्ग, कर्णाली राजमार्ग जस्ता मुख्य सडकहरूमा सामान्य वर्षा हुँदा पनि ठुला पहिरो खस्छन्। सडक बनाउँदा भुइँ अर्थात् सडकको सतह मात्र पिच गर्ने तर भित्तो व्यवस्थापन नगर्ने हाम्रो इन्जिनियरिङ कमजोरी कहाँनिर देखिन्छ?
1: यो तपाईँले मेरो कुरा भन्नुभयो कि ठ्याक्कै, मैले सधैँ यही भन्ने गर्छु, हामी भुइँ बनाउँछौँ भित्ता बनाउँदैनौँ। अब यो कार्य सुरु भयो भने हामीले पहिला सुरु सुरुमा हाम्रा सडकहरू चाहिँ 100 दिनमा 100 वटा गाडी चल्दैन, त्यही भएर यसो अलिकति ढुङ्गा सुङ्गा छापेर चलायो भने एउटा सडक बनाइदियो भने एउटा गाउँबाट अर्को गाउँ जाने बाटो बन्छ भन्ने कन्सेप्टमा हामीले सडक बनायौँ। त्यो हाम्रो सोच त्यसैमा आधारित भयो। यहाँसम्म कि हाम्रो राजमार्गमा गाडी धेरै कुद्दैन भनेर तपाईँले याद गर्नु होला, पुलसम्म एक लेनको डेढ लेनको पुल बन्थ्यो, दुई लेनको पुल बन्दैन्थ्यो। हाम्रो पहिलाको हाम्रो चाहिँ जुन नीति निर्माण गर्ने तरिकाहरू थियो त्यो आफैमा हास्यास्पद थियो जस्तो मलाई लाग्छ। हामीले कहिले पनि नेपाली जनताले प्रगति गर्छन्, उनीहरूले 2000 पैसा कमाएर भए पनि आफ्नै गाडी किनेर हिँड्न सक्ने हैसियत राख्छन् भन्ने हामीले कहिले सोचेनौँ। केही लागेन भने उनीहरूले चाहिँ मोटर बाइकै मात्र भए चलाएर हिँड्छन् भन्ने कुरा पनि हामीले सोच्छौँ। अनि त्यो के भयो भने त्यसपछि हाम्रो कस्तो खालको सडकको डिजाइनहरूमा हामी गयौँ भने भुइँ बनाइदिने अनि भित्तामा चाहिँ जसरी हुन्छ यसो टालटुल गर्यो, तलतिर यसो फेदी पर्खालहरू लगाइदियो अनि अर्को साल केही बढी भत्कियो, काहीँ दुःख दियो भने मेजर मेजर दुःख दिएको ठाउँ बनाउने सोचै यही सोचमा मुगली नारायणघाट सडकको डिजाइन गरिएको। वर्ल्ड ब्याङ्कले पैसा लगाउँदाखेरि त्यस्तै पैसा लगाएर काम गर्यो, जुन चाहिँ आफैमा एकदमै इन्जिनियरिङ प्रतिकै एउटा प्रहार थियो क्या, सडक इन्जिनियरिङ प्रतिकै प्रहार हो। तपाईँको भित्तामा मजाले किला ठोकेर एङ्करहरू गरेर राख्नुपर्छ, तलपट्टि वालहरू बनाउनुपर्छ, ठुल्ठुला लामा लामा किलाहरू ठोक्नुपर्ने, तारैको किला ठोक्नुपर्छ भने ठोक्नुपर्छ भनेर हामीले अलिकति सडकको कस्टलाई तपाईँले चाहिँ अहिलेको कस्टमा लगानो 5 अरब अथवा 7 अरब 10 अरबभन्दा बढी जाने भए पनि तपाईँले त्यो मात्र गरिदिन सक्नु भएको भए आज हाम्रो प्रत्येक दिन मुगली नारायणघाट सडकमा पहिरो गयो, प्रत्येक दिन सडकले सोरिरहेका छौँ भनेर हाम्रो सडक विभागको भरतपुर डिभिजनले चाहिँ आफ्नो फेसबुक पेज भरि हालिराख्नु भएको छ क्या। भने मात्रै यसले के देखाउँछ भन्दाखेरि हामीले गर्नुपर्ने काम हामी गर्न तयार छौँ। अनि यहाँसम्म कि यो भएन, 2018 त्यो सडक बनिसकेपछि ए तपाईँहरूले सडक बनाउँदाखेरि यो भीमकाय पहिरोको फेद काट्नुभयो, अब तपाईँहरूले यो गरेको कुरो गल्ती भयो, अब तपाईँहरूले नयाँ सबै डिजाइनहरू गरेर भित्ता पनि बनाउनु पर्छ भनेर हामी विश्वविद्यालयका प्राध्यापकहरूले भनिसकेपछि त ए बाबा यसले के बुझेर त बोल्यो, यसले के जानेर भनेको छ, ए यो हामीले गर्नु हुँदैन भनेर हामीले प्रोग्रामहरू राख्नलाई पनि हाम्रो सरकारले बजेट छुटाउन सकेन। अब सडक विभागलाई गाली मात्र गरेर हुँदैन नि, पैसा दिनु पर्यो नि त्यसको लागि काम गर भनेर, बजेट दिनलाई त्यो कुरा हामीले गर्नु हुँदैन, यसरी राख्नु हुँदैन भनेपछि अब त्यहाँ के चलन भयो भने मन्त्रीलाई खुसी पार्न एकजना माथिल्लो लेभलको कर्मचारीले होइन होइन त्यो कराइरहन्छ नि यस्तै हुन् यो एक साल कति भत्किन्छ हेरौँ हजुर, अनि अर्को साल बनाउला भन्ने प्रवृत्तिमा चाहिँ हामी त्यसरी गयौँ। हामीले न कहिले त्यो भित्ता बनाउनु पर्छ भन्ने सोच्यौँ, त्यो भित्ताले हामीलाई नबनाउँदा मलाई कति घाटा लाग्छ भन्ने सोच्यौँ। हो यस्ता कुराहरूलाई चाहिँ तपाईँको बिल्कुल हामीले बाहिर राखेर बस्यौँ। अब अहिले आएर के भन्छ भन्दा, हामीले प्रत्येक मनसुनमा हाम्रा सडकमा हामीलाई हिँड्न गाह्रो गाह्रो मात्रै होइन, डर छ, मारिदिन्छ भन्ने डर भयो हामीलाई। कुन दिन कहाँ ढुङ्गा खस्छ, कहाँनिर गाडी पुग्दिन्छ हामीलाई थाहा। त्यो किन भयो त भन्दाखेरि, जुन सडकको बनाउने चलन थियो हाम्रो, थोरै गाडी चढ्ने नेपाली धेरै गाडी चढ्दैनन्, दुई चारवटा बस कुद्छ, दुई चारवटा ट्रक कुद्छ भन्ने अवधारणामा सडक बनाउन सिकाएका अवधारणालाई जस्ताको तस्तै आज चाहिँ हाम्रो त्यो सोचमा परिवर्तन गर्न नसकेको हुनाले हाम्रो अहिले यो समस्या भएको हो। त्यसैले बिल्कुलै मैले भन्छु, म त सडक बनाउने तरिकालाई तपाईँको कार्यक्रम मार्फत म के भन्छु भने, नेपाल सरकारले बिल्कुलै परिवर्तन गर्नुपर्छ। बसेर सम्पूर्ण नेपाली हाम्रो विज्ञहरूलाई राखेर, एकजना पनि विदेशीलाई नराख्ने, तिनीहरूलाई बिल्कुल आउट गरेर हामी नेपाली प्राविधिक बसेर अब हाम्रो सडकमा के के कुराहरू चाहिन्छ, मैलाई कसरी मिलाउने, भित्तालाई कसरी मिलाउने, भित्ता पनि कति माथिसम्म जानुपर्छ, यो कसरी बन्यो। किनभने सडक बनाउँदाखेरि तपाईँले के कुरा जानेको हुनुपर्छ भने, यो मैले जुन ठाउँमा सडक खनिरहेको छु यो भौगर्भी रूपमा यो के थियो त, आजभन्दा 1000 वर्ष अगाडि कस्तो, आजभन्दा 10,000 वर्ष अगाडि कस्तो थियो, आजभन्दा 1,00,000 वर्ष अगाडि कस्तो थियो भन्ने कुरा जानेको हुनुपर्छ क्या। अनि मात्र त्यहाँ तपाईँले इन्जिनियरिङ प्रयोग गर्न सक्नुहुन्छ। त्यसैलाई हामी इन्जिनियरिङ भूविज्ञान भन्छौँ। जहाँ के हुन्छ त भूविज्ञानको कुरालाई इन्जिनियरिङमा कसरी असर पर्छ भन्ने कुरालाई हामीले प्रायोरिटाइज गरेर भन्न सक्छौँ, प्राथमिकतामा राखेर कुरा बोल्न सक्छौँ। यो कुरो चाहिँ गरेर हामीले कहिले सडकको डिजाइन गरेका छौँ, त्यहाँ दुईवटा चट्टान टिप्यो, दुई पोका माटो टिपेर त्यसको चाहिँ भूप्राविधिक गुण मात्र थाहा पाएर मैले यो चाहिँ सडक बनाउँदा हुन्छ भनेर सोच्नु हुँदैन क्या। नेपालमा यो हिमाल त्यस्तो होइन, हिमाल भने फरक हो, त्यसले हिमाल चलाउन ढङ्ग भएको नेपाली नै चाहियो कि, त्यसलाई त्यही अनुसारले जानु। इन्डियनहरूले जान्दैन, हेर्नुहोस् भारतीयहरूले सडक बनाउन उनीहरूकै देशमा गएर हेर्नु न, उनीहरूले माथितिर हिमालमा गएर बनाएका सडकहरू हेर्नुहोस् कस्तो छ, उनीहरूले जाने, उनीहरूले त सबै सम्बन्धमा काम गर्न जाने। ती कुराहरूलाई हामी सोचेर सडक बनाउनु पर्छ। अब अहिले हामीले त्यो कामहरू नगरिकन हामी तपाईँको नेपाली प्राविधिकहरूलाई पर फालेर हामी सडकका निर्माणमा अगाडि बढिरहेका छौँ। र त्यो तपाईँले भने जस्तै हामीले भुइँ कसरी बनाउने, भित्ता कसरी बनाउने भन्ने कुरो बुझ्दै नबुझिकन, मैले अघि पनि भने त्यो कसरी बनेको छ भित्ता भन्ने बुझेर मैले मेरो सडक जमिनमा कस्तो खालको जमिनमा मैले बनाइरहेको छु, कति पुरानो जमिन हो यो, आजभन्दा 500 वर्ष अगाडि कस्तो थियो अथवा 50,000 वर्ष अगाडि कस्तो थियो भन्ने कुराको आकलन गरेर हामीले सडक निर्माण गर्नुपर्ने हुन्छ। अब यो कुरालाई वास्ता गरिएको छैन, राजमार्गमा गरिएको छैन, अब फास्ट्याग बन्दैछ त्यहाँ वास्ता गरिएको छैन, अब इन्डियनहरू आएर हाम्रो फास्ट्यागमा डिजाइन गर्छन्, हेर्नुहोस् अब यसरी कसरी होला। उनीहरू त्यो सम्ममा काम गरे मान्छेहरू आएर एकदम चाहिँ सब भित्ता सबै बुझिया छु भनेर, नेपालमा त भित्तो पहिला बुझ्नु पर्यो, त्यो भित्तो कसरी बसिया छ, कसरी कहिले बन्यो, योभन्दा अगाडि यो पहिला कस्तो थियो, अहिले किन यसरी धुजा धुजा भयो, यो चट्टानहरू किन फुटे, यसमा किन ओपन ओपन क्र्याकहरू छ, पुरै हात छिर्ने क्र्याकहरू किन छ, सबै कुराहरू बुझेर काम गर्नुभयो भने चाहिँ बल्ल यो भित्ता र भुइँ बनाउने भन्ने कुरो सही तरिकाले हुन्छ। र यो पाटोमा हामीले बिल्कुल गल्ती गरेका छौँ। त्यसैले मैले अहिले फेरि भने दोहोऱ्याउँछु यो कुरा, हामीले सडक निर्माणमा बसेर पुरै स्क्र्याचबाट काम सुरु गर्नुपर्छ भन्ने कुरामा एकदमै सबैजना इमान्दार भएर सोचौँ र काम गरौँ भन्ने चाहिँ म भन्न चाहन्छु।
0: रञ्जन सर, अब हाम्रा सडकहरू राजमार्गहरूलाई सुरक्षित बनाउन हामीले तत्कालै चाल्नुपर्ने कदमहरू के हुन सक्छन्?
1: अब अहिले तत्काल गर्नुपर्ने काम के हो भन्ने कुरामा अहिले नेपाल सरकारले जे काम गरेर त्यही नै काम गर्नु पर्छ। अहिले तपाईँको अब पानी पर्ला यसरी चल्न दिनु भएन, एक्सकाभेटर जहाँ जहाँ अप्ठ्यारो पर्ने ठाउँ छ त्यहाँ राख्नै पर्यो। अहिले नेपाल सरकारले त्यो काम चाहिँ जानिसकेका छन्, मजाले अहिले गरिरहेका छ। त्यही भएर पहिरो जाँदाखेरि अहिले धेरै समयसम्म सडक धेरै जाम हुँदैन नि, 1 घन्टा 2 घन्टा 4 घन्टा 8-10 घन्टासम्मको हुँदा जाम हुने अवस्था छ अहिले, ठुल्ठुलो पहिरो खस्दाखेरि पनि, किनभने तयारी छ क्या। अब हो त्यही तयारी चाहिँ हाम्रो लागि जरुरी छ, त्यो अहिले ध्यान दिनु पर्यो। अनि अर्को कुरा चाहिँ अब कुन ठाउँमा कसरी अप्ठ्यारो पारिराखेको छ त, जस्तो एउटा चाहिँ तपाईँको पहिरो जाने ठाउँहरू आइडेन्टिफाई गरिसकेका छ, ठाउँ थाहा पाइसकेका छ भने त्यो ठाउँमा कसरी काम गरिराखेको छ, त्यो ठाउँमा कसरी चाहिँ अब तपाईँको निर्माण हुँदैछ, प्राथमिकता दिएर गर्ने हो भने चाहिँ जुन तरिकाले कुन कुन ठाउँमा समस्या परेको छ त्यो कुराको डिजाइनलाई सही तरिकाले बुझ्नु पर्यो। अब त्यहाँ कुनै ठाउँमा चाहिँ अहिले चाहिँ नारायण घाटकै कुरा गर्नुहुन्छ भने, हामीले त्यो तुइन खोलाको डिजाइन पनि गलत छ भनेर मैले भनिरहेको छु क्या। तपाईँले डिजाइनै गलत गर्नु भयो, तपाईँले त्यो जुन काम गर्न लाउनु त्यो अटोमेटिकली गलत हुन्छ है पनि भनिरहेको छ, कसैलाई मतलब छैन, कराइरहेको छौँ हामी प्राध्यापकहरू आफ्नो तरिकाले कि हामीले त्यो ठाउँमा काम गरिरहेका छौँ, हाम्रा विद्यार्थीले यतात्र रिपोर्ट बनाएका छन्, थेसिस लेखेका छन्, एभर तपाईँले गर्नुभएको कुरामा अलिकति गल्ती भयो है, यो मिलाउनु छ है भन्दा नि सुन्न कोही तयार छैन। त्यही भएर मलाई चाहिँ के लाग्छ भन्दाखेरि, अहिले जुन तपाईँलाई मैले अहिले भनिरहेको छु यो कुराहरू लागू गर्नलाई पनि हामीलाई धेरै गाह्रो छ। हाम्रो सिस्टम परिवर्तनै हुन खोज्दैन क्या, जहाँको त्यहीँ छ त्यहीँ घुमेरै बसिरहने सिस्टम हाम्रो भयो क्या। यो त पुरै हामीले गल्ती गरिरहेका छौँ, यसलाई सबै बिर्सेर अब हामी नयाँ तरिकाले जानुपर्छ भन्ने कुरा सोच्नुपर्छ। जस्तो तुइन खोलाकै कुराको मैले तपाईँलाई फेरि जोड दिएर भने, त्यहाँ कसरी काम गर्नुपर्छ भन्दाखेरि, यस्तो खालको ठाउँहरू जहाँ हामीले चाहिँ पहिरो नियन्त्रणको लागि काम गर्नुपर्ने छ सडकमा भने, हामीले यस्तो खालको डिजाइनहरू बनाएका छौँ भनेर एउटा प्राविधिक रूपमा चाहिँ एउटा ठुलो बहसको रूपमा लिएर आउनु पर्यो, त्यसमा चाहिँ त्यो डिजाइनलाई त्यसो चाहिँ पार्टीलाई चाहिँ देखाउनु पर्यो, अनि त्यसमा काम भएको कुरा त्यो काम गर्न सक्ने ती ठेकेदारले काम गर्न सक्छ सक्दैन भन्ने कुरा बोल्नु पर्यो. अब अहिले पहिला जस्तो सुपरभाइजर एउटा राखेर पहिरो नियन्त्रणको काम गर्छु भनेर सोच्नु भनेको त्यो महापाप हो. त्यसलाई रोक्नु पर्यो, हामीले विज्ञ गरेर काम गर्नु पर्यो क्या. विज्ञ आफ्नै आफ्नो डन्डी हातमा बोकेर काम गर्न जानु पर्यो. तैँले गरेको यो तरिका यसरी हुन्छ भनेर विज्ञ त्यो मान्छे क्वालिफाइड मान्छे बसेर काम गराउने सिस्टम बनाउनु पर्यो. सडक विभागले त्यो कुरालाई कडाइका साथ लागू गर्नु पर्यो. अनि पो बन्छ त तपाईँको सडकमा सुरक्षित. हेर्नु न तपाईँ याद गर्नुहोला, बनेको कुरा भत्किया छ. तपाईँले याद गर्नु भएको छ कि छैन, त्यो मर्स्याङ्जी जाने ठाउँमा हेर्नु त, मर्स्याङ्जीको त्यो हाइड्रो पावर पुग्दा नपुग्दै यही तल पोखरा आबु खैरेनी सडकमा आबु खैरेनी नपुग्दै मुलिङबाट बनेको भित्ता खसेन. तल किन खस्यो त भन्दा त्यो तरिकाले हामीले बनाउनलाई गल्ती गर्यो. डिजाइन तरिकाले राम्रो गरेनौँ. डिजाइन गरे अनुसारको चाहिँ ठेकेदारले बनाइदिने हुन् र अब डिजाइनमा गल्ती भयो भने त ठेकेदारको केही लाग्दैन. हो यस्ता कुराहरू चाहिँ हामीले हेरेकै छैन क्या. अनि त्यो कुरा हामी भन्नै चाहँदैनौँ. हामीले यस्तो गल्ती गर्यौँ त्यस कारणले यस्तो भयो, अब हामी यसरी काम गर्दैनौँ. हामीले खोइ तपाईँले गरेको मिस्टेकलाई स्वीकारेर हामी अगाडि बढ्न जान्छौँ. मैले गल्ती गरेँ भन्न जान्नु भएन भने तपाईँले यस्तो सडकको पहिरोहरू नियन्त्रण गर्ने कामहरू गर्न जान्नुहुन्न. त्यही बेला अब यी सबै कुराहरूलाई चाहिँ हामी समेटेर बिल्कुलै नयाँ सोचमा काम गर्नुपर्छ. होइन भने उही 35 वर्ष दुःख पाएको जसरी चाहिँ खालि सडकमा पहिरो गयो भने सबैले ताली बजाएर बस्छ, त्यस्तो खालको प्रवृत्ति थियो हाम्रो. एकदम अब ल बहुत राम्रो चाहिँ अब फ्रुटफुल समय आयो है, अर्थ मन्त्रालयदेखि लिएर सबजना खुसी हुने समय थियो त्यो बेला. अब त अहिले त त्यस्तो छैन नि. हो त्यो कुरालाई सुधारेर अलिकति भित्र भयो भने, मेरो विचारमा थोरै मात्र भए पनि अहिले जुन गरिरहेको काम चाहिँ एकदमै राम्रो छ. त्यो सडक विभागले ठाउँ ठाउँमा डोजरहरू राखेर मैले सुरक्षित पार्नुपर्छ भनेर उहाँहरूले गरिराख्नु भएको छ. रोक्ने गाडीलाई चल्न नदिने कामहरू छ, त्यो पनि एकदमै राम्रो छ. तर म चाहिँ सँगसँगै के भन्छु भने निर्माण पनि अहिले गराइहाल्नु पर्यो. पहिरो नियन्त्रण गर्ने पनि कति प्रविधिहरू चाहिँ तपाईँले बर्खा लाएर नि केही हुनेवाला छैन, त्यहाँ मजाले काम गराउन सकिन्छ. हो त्यस्ता खालका प्रविधिहरूलाई त्यहाँ लागू गर्न जान्नु, त्यसलाई राख्नु पर्यो भने विज्ञलाई सोध्नु पर्यो. विज्ञहरूको उपस्थितिको मात्र भएका विशेष कन्स्ट्रक्सन यस्ता खालका कामहरूलाई चाहिँ विशेष निर्माण भनेर एउटा विज्ञहरू बाहेकको अरू टोलीले कामै नगर्ने गरी काम लाउनु पर्छ. सुपरभाइजर त्यो ओभरसियर पढेको त्यो बिचरा चाहिँ त्यो प्लस टू पढेको चाहिँ ओभरसियरलाई चाहिँ काम गर भनेर पहिरो नियन्त्रणको काम मैले जिम्मा ल्याएको छु अब म गराउँछु भन्दै काम गर्ने ठेकेदारी सिस्टमबाट यसलाई बाहिर ल्याउनु पर्छ. हो यस्ता कुराहरूबाट चाहिँ हामीले अलिकति ध्यान दियौँ भने मेरो विचारमा अबको केही वर्षमै हामीले सडकमा हुने पहिरोबाट धेरै हदसम्म चाहिँ छुटकारा पाउँछौँ जस्तो मलाई लाग्छ.
0: रञ्जन सर, हामी कार्यक्रमको अन्तिममा छौँ. यति बेला हामीलाई सुनिरहनु भएका श्रोतालाई बुझ्ने गरी बताइदिनुहोस् न, यदि कसैको गाउँ वा घर नजिकै पहिरो गइहालेमा कसरी ज्यान जोगाउन सकिन्छ?
1: तत्काल पहिरो गइहालेर ज्यान जोगाउने भन्ने कुरा चाहिँ तपाईँले जहिले पनि के बुझ्नुभयो भने पहिरो जानुभन्दा अगाडि विभिन्न निशानहरू पहिरो जानु थाहा हुन्छ. जस्तो पानीको चाहिँ कता कता पानीहरू उम्रिन थाले हुन्छन्, घर अगाडि पछाडि आँगनमै पानी उम्रिन थाल्छ, पछाडिपट्टिको जगहरूमा पानी देखिन थाल्छ, उम्रिन्छ पानी, अनि भित्ताभरि कतै कतै पछपछि सानसानो भत्किन थाल्छ, त्यो माटो गलेर सानसाना पहिरो जान थाल्छ. अनि तपाईँले राति सुतिरहनु भएको छ भने गडगडगड तपाईँले आवाज पहिरो बगेको बिस्तारै कमजोर हुन थाल्छ. त्यो हो ती आवाजहरू सुनिन्छ. राति सुतेको समयमा डाँडा पड्क्यो भन्ने आवाज सुन्यौँ, कस्तो डाँडा पड्क्यो आज रातभरि भनेर सुन्नु भएको छ भने त्यो पनि विचार गर्नु पर्यो. अनि त्यसपछि धाजाहरू फाट्न थालेका छन् भने त्यो विचार गर्नु पर्यो. त्यसपछि खोल्चीमा मैले अघि पनि भने खोल्चीमा पानी सुकिसकेको छ, पानी अहिले 15 मिनट भयो खोलाको आवाजै बन्द भयो खोल्चीको, ए त्यो फलानु खरे खोलो त आवाजै आउन छोड्यो भन्ने भयो भने त्यहाँबाट चाहिँ आफूले के बुझ्नु पर्यो भने त्यहाँ ठुलो पहिरो गयो माथि त्यो थुन्निएको छ, त्यहाँबाट विस्फोट भएर भेल पहिरो आउँछ भन्ने कुरा बुझ्नु पर्यो. यस्ता कुराहरू वरपरको भइरहेका साइनहरूबाट हामी थाहा पाउँछ. त्यो चाहिँ तपाईँको गाउँमा के हुन्छ भने अलिकति पनि पहिरो जाने ठान्न चाहिँ त्यसको चेतावनी भनेको उनले चाहिँ त्यो देखाइसकेको हुन्छ. अलिअलि धाजा फाट्ने आवाज आउने, अनि तपाईँको चाहिँ रुखहरू अलिअलि ढल्किन थाल्ने, सिधा भएको रुख हिजोबाट आज ढल्किया छ, टेलिफोनको टावर ढल्किया छ, बिजुलीको टावर ढल्किया छ भनेपछि चाहिँ ती कुराहरूबाट थाहा पाउन सकिन्छ र आफूलाई सुरक्षित पार्न सकिन्छ. अलिकति त्यो पहिरोले गर्दा असरका कुराहरूलाई चाहिँ ध्यान दियो भने तपाईँले भने जस्तो सुरक्षित ठाउँमा पुग्न चाहिँ सकिन्छ.
0: हस्, यहाँलाई समय र संवादको लागि धन्यवाद.
1: हजुर, धन्यवाद.
0: अहिले सुन्नुभयो त्रिभुवन विश्वविद्यालय भूगर्भशास्त्र केन्द्रीय विभागका प्राध्यापक तथा भूगर्भ विज्ञ डाक्टर रञ्जन कुमार दाहालसँग गरिएको कुराकानी. हवस् त, यो कुराकानी सँगै आजलाई कार्यक्रम विपदका कुरा यति नै. कार्यक्रमबाट प्राविधिक सहकर्मी रामकृष्ण शाह अनि म गणेश थापा बिदा भयौं. नमस्कार.

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले 9:20 बजे यहाँहरूले सुन्न सक्नुहुनेछ साहित्य संसार कार्यक्रमको पुनः प्रसारण। रेडियो नेपाल सुन्दै रहनुहोला। यस बेला रातिको 9 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। सुरुमा प्रमुख समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा केन्द्रीय सदस्यहरूका लागि आयोजित नीति संगठन र नेतृत्व सम्बन्धी 2 दिने कार्यशाला काठमाडौँमा सुरु। साथै प्रदेशमा अटिज्म भएका बालबालिकाका लागि आवासीय विद्यालय स्थापना गरिने शिक्षा मन्त्री सस्मित पोखरेलको भनाई। भूमि समस्या समाधानका लागि सरकारको प्रयासमा सहयोग पुर्याउन स्थानीय तहलाई भूमि व्यवस्था मन्त्री प्रतिभा रावलको आग्रह र म्यानमारको बौद्ध गुम्बामा भएको हवाई आक्रमणमा 14 जनाको मृत्यु। समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले केन्द्रीय सदस्यका लागि आयोजना गरेको नीति संगठन र नेतृत्व सम्बन्धी 2 दिने कार्यशाला काठमाडौँमा सुरु भएको छ। रासोपा कार्यशाला नीति संगठन र नेतृत्व श्रृङ्खला 1 नाम दिइएको कार्यशालामा पार्टीको नीति संगठन सुदृढीकरण नेतृत्व क्षमता विकासका बारेमा छलफल भइरहेको रासोपाका संगठन विभाग प्रमुख प्रमोद नेउपानेले जानकारी दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अटिज्म भएका बालबालिकाहरूका लागि सातै प्रदेशमा आवासीय विद्यालय स्थापना गरिने बताउनु भएको छ। आज कैलालीको धनगढीमा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले अटिज्म भएका बालबालिकाहरूको स्वास्थ्य शिक्षाका लागि सरकार गम्भीर रहेको र त्यसका लागि सरकारले बजेट विनियोजन गरेको बताउनुभयो। अटिज्म सम्बन्धी नीति तथा शिक्षा ऐनमा समेटिने बताउनुभयो। उहाँले अटिज्मको समस्या समाधानका लागि सरकारी तथा गैर सरकारी निकायले सबैले हातेमालो गरी अघि बढ्नु पर्नेमा जोड दिनुभयो। बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी 3 वर्षीय बालिकाका आमा बुबासँग गृह मन्त्रालयमा छलफल भएको छ। 5 दिनसम्म आन्दोलन गर्दा पनि स्थानीय तहमा वार्ता सम्भव नभएको भन्दै मृतक बालिकाका बुबा आमा सहितको टोली गृहमन्त्री सुदन गुरुङसँग वार्ता गर्न आजै सिमराबाट काठमाडौँ आएको हो। घटनामा संलग्न रहेको भन्दै पीडित परिवारले अहिलेसम्म 6 जना विरुद्ध जाहेरी दिएका छन्। बालिका हत्याको विरोधमा स्थानीयले आज पनि वीरगंज पथलैया सडक खण्ड अवरुद्ध गरे। यसअघि बिहिबार राति स्थानीय प्रशासन राजनैतिक दलका प्रतिनिधि तथा जितपुर सिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिको उपस्थितिमा आन्दोलनरत पक्षसँग 5 बुँदे सहमति भए पनि बालिकाको परिवारले सो सहमतिमा आफ्नो सहभागिता र सहमति नरहेको भन्दै आन्दोलनलाई निरन्तरता दिँदै आएको थियो। यसैबीच गृहमन्त्री सुदन गुरुङले जघन्य अपराध रोक्न बलियो कानुनी तथा संस्थागत व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। 3 वर्षीय बालिकामाथि भएको जघन्य अपराधले आफूलाई अत्यन्त दुखी बनाएको बताउँदै उहाँले घटनामा कानुनले दिन सक्ने अधिकतम न्याय सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको सामाजिक सञ्जालमा लेख्नु भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमि सम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा रहेकाले सोही अनुसार स्थानीय तहले सहयोग गर्नुपर्ने बताउनु भएको छ। कैलालीको धनगढी उपमहानगरपालिकामा आज आयोजित कार्यक्रममा उहाँले अव्यवस्थित बसोबासी भूमिहीन परिवारलाई लाल पूर्जा वितरणका लागि आवश्यक सहजीकरण तथा समन्वयका लागि सरकार पूर्ण रूपमा तयार रहेको

0: बताउनुभयो। यसअघि भूमि समस्या समाधान समिति कैलालीको बैठकमा उहाँले 600 दिनभित्र लाल पूर्जा वितरण गरिसक्ने गरी सरकारले काम गरिरहेको जानकारी दिँदै जिल्लाका सबै पालिकामा समस्या समाधानका लागि सहजीकरण गर्न समितिलाई आग्रह गर्नुभयो। सर्वोच्च अदालतका प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले छिटो न्याय सम्पादनमा अदालतको मुख्य ध्यान रहेको बताउनु भएको छ। शर्माले छिटो न्याय दिन सके मात्रै जनताको आशा र भरोसा न्यायालयप्रति बढ्ने भएकाले पुराना मुद्दा शून्यमा झार्नुपर्ने बताउनुभयो। उच्च अदालत पोखरा बागलुङ इजलासमा पुग्नुभएका प्रधान न्यायाधीश शर्माले छिटो न्याय सम्पादनका लागि अदालतले प्रविधिलाई आत्मसात गर्दै अघि बढेको बताउनुभयो। प्रधान न्यायाधीश शर्माले 79 करोड लागतमा हालै निर्माण भएको उच्च अदालत पोखरा बागलुङ इजलास भवन तथा जिल्ला अदालत बागलुङको निरीक्षण गर्नुभएको थियो। अदालतलाई प्रविधि मैत्री बनाउँदा मात्रै छिटो र समयमै न्याय दिन सकिने विश्वास व्यक्त गर्दै उहाँले सबै अदालतलाई प्रविधि मैत्री बनाइरहेको जानकारी दिनुभयो। बैतडीमा विपद प्रभावित परिवारलाई राहत वितरण र सुरक्षित स्थानमा स्थानान्तरण गर्न संयुक्त अनुगमन थालिएको छ। पहिरोका कारण विस्थापित परिवारको तथ्याङ्क सङ्कलन गर्दै राहत तथा उद्धारका लागि आवश्यक पहल समेत थालिएको छ। बैतडीबाट संवाददाता कृष्ण विष्टको रिपोर्ट।
1: जिल्लाको सुर्नाया गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा पहिरोको कारण विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी थालिएको छ। जिल्ला विपद व्यवस्थापन समितिले प्रभावित क्षेत्रको संयुक्त अनुगमन गर्दै लक्षित परिवारको तथ्याङ्क सङ्कलन गरेको हो। प्रभावित परिवारलाई सुरक्षित स्थानमा सार्न आवश्यक सामग्रीको व्यवस्थापन गर्न लागिएको जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्लाधिकारी मीना अरियालले जानकारी दिनुभयो।
2: मान्छे सुरक्षित हुनु पर्यो, हाम्रो त्यो प्राइम कन्सर्न हो। एउटा स्थानान्तरणको कुरा हुन्छ, मान्छेको सुरक्षाको कुरा भन्दा बित्तिकै 7 घर परिवार अहिले मोटामोटी रूपमा देखिएको छ। उहाँहरूलाई चाहिँ हामीले अलि पर वारीको वारीलाई पारीको पारीलाई नै राख्ने गरी यसमा चाहिँ मान्छेको घर अथवा टेन्टहरू हामी पनि पठाउँछौँ, पठाएर सुरक्षित राख्छौँ। र अर्को कुरा चाहिँ खाने पानीको पनि यहाँ व्यवस्था गर्नलाई मैले तुरन्तै भनिसकेको छु।
1: पञ्चेश्वर गाउँपालिकामा 1 र सुर्नाया गाउँपालिकामा 7 गरी 8 परिवार पहिरोका कारण विस्थापित भएका छन्। सुर्नाया गाउँपालिका 8 रातापानीमा लगातार पहिरो गइरहेकाले स्थानीयमा त्रास बढेको छ। दैनिक जसो पहिरो जाने गरेका कारण राति सुत्न सक्ने अवस्था नरहेको स्थानीयहरूको दुखेसो रहेको छ।
3: पहिरोले पुरा यो मकै बाली लग्यो, खेतको नोक्सान पुरा गर्यो, केही रहेन। घर पनि जोखिममा छ, घर पनि पुरा दरार गएर छ। कहीँ बस्ने ठाउँ गरिदिए राम्रो हुन्थ्यो, अब घर पनि जोखिममा छ, अब जाने कहाँ? अब रातिमा पनि बिउ चुइरहनु भएको छ।
4: किसान बहादुर बुहारा हो, जाने अवस्थामा छ, घर जोखिममा छ लास्ट होइन। अब पाइप पनि लगिसक्यो, हाम्रो केही छैन, न बस्ने ठाउँ, न कुछ, न कुछ, न जमिन बनाएको भएपछि त हामी अर्को ठाउँमा जान्थे। हामीलाई अन्त यस्तो बस्ती बहालिदिएको भएपछि राम्रो हुन्थ्यो भन्ने हो त्यति सोच भने हाम्रो होइन।
1: पहिरो प्रभावित क्षेत्रका नागरिकलाई अन्यत्र सार्न सर्वपक्षीय सहमति आवश्यक पर्ने भएकाले सम्बन्धित सबै पक्षसँग छलफल अघि बढाइने जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ। स्थानीयको चाहना अनुसार आवश्यक निर्णय लिन सकिने प्रमुख जिल्लाधिकारी अरियालले बताउनुभयो।
2: नहुने भन्ने केही पनि हुँदैन, स्थानीय पनि चाहनु पर्यो। कतिपय स्थानीयहरूमा हामीले अन्यत्र देखेका छौँ, उहाँहरू बरु त्यही म मर्छु, म अन्त जान्न भन्ने पनि हुनुहुन्छ होइन। त्यसले गर्दाखेरि सोल्युसन यहीँ खोज्ने हो कि अन्त सारेर हो कि, त्यो सर्वपक्षीय सर्वदलीय जनतासहितको सहभागिताको डिस्कसनले मात्रै चाहिँ त्यो निर्कुल गर्ने कुरा हो जस्तो लाग्छ।
1: प्रभावित क्षेत्रको अवस्था थप बिग्रिन नदिन जिल्ला विपद व्यवस्थापन समिति, स्थानीय तह र सुरक्षा निकायले निरन्तर अनुगमन गरिरहेका छन्। जोखिममा रहेका परिवारको सुरक्षा र सम्भावित क्षति न्यूनीकरणका लागि समयमै आवश्यक निर्णय लिनुपर्ने देखिएको छ। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
5: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
6: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
5: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
6: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
5: किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
6: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
5: सेवा सुचारु गर्नका लागि *1415# डायल गर्नुहोस्।
7: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले कोशी प्रदेशको विद्युत आपूर्ति प्रणालीलाई थप व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउँदै विद्युत खपत वृद्धि गर्न विशेष ध्यान दिनुपर्ने बताउनु भएको छ। कोशी प्रदेशको भ्रमणका क्रममा नेपाल विद्युत प्राधिकरणका प्रादेशिक तथा वितरण कार्यालयका प्रमुख, कर्मचारी, जनप्रतिनिधि लगायत सरोकार भएका निकायका प्रतिनिधिसँग आज छलफलमा उहाँले विद्युत आपूर्तिमा देखिएका समस्या, स्थानीयवासीका गुनासा र कर्मचारीका समस्या पहिचान गरी तत्काल समाधान गर्न निर्देशन दिनुभयो। भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यक्तिगत स्वार्थ र दोषारोपणबाट माथि उठेर पार्टी र देशको हितका लागि सोच्नुपर्ने बेला आएको बताउनु भएको छ। नेकपा एमाले जनसङ्गठन समन्वय संयन्त्रले आज भक्तपुरको नगरकोटमा आयोजना गरेको दुई दिने जनसङ्गठन समन्वय संयन्त्र कार्यशालामा अध्यक्ष ओलीले पार्टी कमजोर बनाउन खोज्ने तत्त्वहरूले यस्ता कुरालाई बुझ्नुपर्ने र पार्टीलाई बलियो बनाउन जनसङ्गठन एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। नेपाल कृषि अनुसन्धान परिषद नार्कले कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न विभिन्न बालीका करिब 900 उन्नत जातहरू विकास गरेको छ। विभिन्न भौगोलिक हावापानी, तराईदेखि उच्च पहाडसम्म सुहाउँदा रोग प्रतिरोधी र उच्च उत्पादन दिने ती बालीको वैज्ञानिक अनुसन्धान सम्पन्न गरी खेतीका लागि सिफारिस गरिएको परिषदका प्राविधिक अधिकृत ऋषिराम अधिकारीले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। म्यानमारको बौद्ध गुम्बामा नागरिकहरू भेला भएका बेला सैन्य हवाई आक्रमण हुँदा कम्तीमा 14 जनाको मृत्यु भएको छ। सेनाले सन् 2021 आङ सान सुकीको निर्वाचित सरकारलाई अपदस्थ गरेपछि म्यानमारमा गृहयुद्ध जारी रहेको छ। विगत 5 वर्षदेखि सेनाले प्रजातन्त्र समर्थक र जातीय अल्पसंख्यक विद्रोहीहरूको समूहसँग लडिरहेको समयमा विभिन्न पक्षबाट भएका आक्रमणमा 1,00,000+ मानिसहरूको मृत्यु भएको अनुमान गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कहिल्यै आणविक हतियार प्राप्त गर्न दिन नहुने बताउनु भएको छ। उहाँले वासिङटन र तेहरान बीच बढ्दो तनावका बीच हर्मुज जलमार्गको नाम अमेरिकी क्षेत्र भनेर वर्णन गरेको अल जजिराले जनाएको छ। इरानले भने ट्रम्पको दावी अस्वीकार गरेको छ। इरानी उपपरराष्ट्र मन्त्री काजेम गरिबाबादीले हर्मुज जलमार्गमाथि अमेरिकी राष्ट्रपतिको दावी परिस्थितिले वा इरानले सच्याइदिने बताउनुभयो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
8: चालु आर्थिक वर्षको पहिलो 34 दिनमा सरकारले 1 अर्ब भन्दा बढी राजस्व संकलन गरेको छ। आर्थिक वर्षको पहिलो 34 दिन बुधबारसम्ममा 1 अर्ब रुपियाँ राजस्व संकलन भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार कुल 1 अर्ब राजस्व मध्ये भन्सार महसुलतर्फ 14.55% र अन्त शुल्कतर्फ 15.46% र आयकरतर्फ 22.17% संकलन भएको छ। त्यस्तै मूल्य अभिवृद्धि कर भ्याटतर्फ 34.04% र अन्यतर्फ 13.78% राजस्व संकलन भएको छ। सरकारले आर्थिक वर्ष 2083-84 15 खर्ब 80 अर्ब रुपियाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ। गत आर्थिक वर्षमा सरकारले 12 खर्ब 49 अर्ब राजस्व संकलन गरेको थियो। चालु आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालमा हुने ग्यासको आयात दोब्बरले बढेको छ। गत वर्षको साउनको तुलनामा यस वर्षको साउनमा दोब्बर भन्दा बढी मूल्यको खाना पकाउने ग्यास एलपीजी ग्यास आयात भएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार यस वर्षको साउन महिनामा 8,46,92,28,000 रुपियाँ बराबरको 5,73,34,000 किलोग्राम खाना पकाउने ग्यास आयात भएको छ। 2082 सालको साउन महिनामा भने 4,66,64,67,000 रुपियाँ बराबरको 4,43,18,893 किलोग्राम खाना पकाउने एलपी ग्यास आयात भएको थियो। गत वर्षको साउन महिनाको तुलनामा यस वर्षको साउनमा 1,30,15,000 किलोग्राम बढी एलपीजी ग्यास आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ। साउन महिनामा नेपालले गर्ने समग्र आयात पनि अघिल्लो वर्षको सोही अवधिको तुलनामा 24% बढेको छ। ढुवानी तथा यातायातका साधनहरूको मेला नाडा अटो सो भदौ 9 गतेदेखि 14 गतेसम्म काठमाडौँको भिरकुटी मण्डप स्थित प्रदर्शन स्थलमा सञ्चालन हुने भएको छ। नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनीको लागि काठमाडौँको भिरकुटी मण्डपमा स्टल निर्माणको काम तीव्र गतिमा भएको आयोजक संस्था अटोमोबाइल एसोसिएसन अफ नेपाल नाडाले जनाएको छ। प्रदर्शनीमा विभिन्न अटोमोबाइलका ब्रान्डहरू अटो पार्ट्स, कम्पोनेन्ट, टायर, लुब्रिकेन्ट्स, ब्याट्री चार्जिङ पूर्वाधार, ग्यारेज उपकरण, बैंक तथा बीमा कम्पनीका स्टलहरू रहने भएका छन्। प्रदर्शनीमा यात्रुवाहक सवारीका 23, हल्का सवारीका 17 र द्विपाङ्ग्रे सवारीका 13 गरी 53 सवारी ब्रान्ड सहभागी हुने भएका छन्। नाडा अटो सोमा नयाँ सवारी साधन र प्रविधिको प्रदर्शन सँगै उपभोक्ता, व्यवसायी, वितरक, वित्तीय संस्था तथा अटोमोबाइल क्षेत्रका अन्य सरकारवालाहरू बीच प्रत्यक्ष सम्पर्क र व्यावसायिक अन्तर्क्रियाको अवसर समेत उपलब्ध हुने जनाइएको छ। जुम्ला जिल्लाको कृषि पर्यटन तथा औद्योगिक क्षेत्रको विकास गर्ने उद्देश्यले कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव शुरू भएको छ। उद्योग वाणिज्य संघ र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जुम्लाको संयुक्त आयोजनामा 5 वृहत कृषि पर्यटन सांस्कृतिक तथा औद्योगिक व्यापार मेला शनिबारदेखि शुरू भएको हो। जुम्लामा उत्पादन हुने अर्ग्यानिक कृषि उपज त्यहाँका पर्यटकीय सम्भावनाका क्षेत्रको व्यापार प्रवर्धन गर्ने उद्देश्यले 17 दिने वृहत औद्योगिक व्यापार महोत्सव सञ्चालन गरिएको जिल्ला स्थित उद्योग वाणिज्य संघका अध्यक्ष दिलबहादुर रोकायले जानकारी दिनुभयो।
0: अब खेल समाचार राजेन्द्र विक्रम साईबाट।
9: अस्ट्रेलियामा जारी टप एन्ड टी ट्वेन्टी क्रिकेट सिरिजमा नेपाल ए पुरुष टोलीले लगातार दोस्रो हार बेहोरेको छ। नेपाल शनिबार बंगलादेश हाई पर्फर्मेन्स 11 नौ विकेटको फराकिलो अन्तरले पराजित भएको हो। नेपाल ए ले दिएको 100 रनको झिनो लक्ष्य बंगलादेशले 10.2 ओभरमा मात्र एक विकेटको क्षतिमा पूरा गर्यो। उसका लागि जिसान आलमले अर्धशतकीय पारी खेले। उनले 29 बलमा 4 छक्का र 3 चौका सहित अभिजित 52 रनको पारी खेलेका हुन्। नेपालका लागि बलिङमा साहब आलमले मात्र एक विकेट लिन सफल भए। त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको नेपाल एले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 900 रन बनायो। नेपालका लागि कुशल भुर्तेलले 40 बलमा 3 चौका र 1 छक्का सहित सर्वाधिक 46 रनको पारी खेले। यस्तै साहब आलम र विपिन खत्रीले समान 11-11 तथा रिजन ढकालले 10 रन जोडे भने बाँकी ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। बंगलादेशका लागि बलिङमा एमडी रुबेलले 4 ओभरमा 18 रन दिएर सर्वाधिक 4 विकेट लिए। जारी प्रतियोगितामा नेपाल एले तेस्रो खेलमा सोमबार बाट हुरिकेन एकाडेमी विरुद्ध खेल्ने तालिका छ। नेपालले पहिलो खेलमा आयोजक टोली नर्दर्न टेरिटोरी स्ट्राइक विरुद्ध 8 विकेटले पराजय बेहोरेको थियो। नेपाली कंग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको बीपी स्मृति ग्रीन रन महिला री रन प्रतियोगितामा पूर्ण लक्ष्मी नेउपाने विजयी भएकी छन्। प्रतिष्ठानले शनिबार ललितपुरमा आयोजना गरेको प्रतियोगितामा 5 किलोमिटर दौड 17:42.8 पूरा गर्दै नेउपाने प्रथम भएकी हुन्। त्यस्तै निशा मस्कोटीले 17:46.2 र निर्मला केसी 18:09.1 रन पूरा गर्दै द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भए। प्रतियोगितामा प्रथम हुनेलाई 50,000, द्वितीयलाई 25,000, तृतीयलाई 20, चौथोलाई 12, पाँचौलाई 10 र छैठौंलाई 8,000 रुपियाँ पुरस्कार प्रदान गरिएको थियो।
0: अब मौसम। आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका थोरै स्थान र मधेस प्रदेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशको पहाड़ी र तराई भूभाग तथा बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा केन्द्रीय सदस्यहरूका लागि आयोजित नीति, संगठन र नेतृत्व सम्बन्धी दुई दिने कार्यशाला काठमाडौँमा सुरु। साथै प्रदेशमा अटिज्म भएका बालबालिकाका लागि आवासीय विद्यालय स्थापना गरिने, शिक्षा मन्त्री सस्मित पोखरेलको भनाई। भूमि समस्या समाधानका लागि सरकारको प्रयासमा सहयोग पुर्याउन स्थानीय तहलाई भूमि व्यवस्था मन्त्री प्रतिभा रावलको आग्रह र म्यानमारको बौद्ध गुम्बामा भएको हवाई आक्रमणमा 14 मृत्यु। हवस्त, राति 9 बजेको समाचार सकियो। अब 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: नमस्कार, म सरोज रिजाल साहित्य संसार कार्यक्रममा हार्दिक स्वागत गर्दछु। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम यसै समयमा सुन्न सक्नुहुनेछ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका मिडियम वेभ तथा एफएम ब्यान्ड 98.1 र 103 मेगाहर्जबाट यो कार्यक्रम सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा साहित्य संसार कार्यक्रम रेडियो नेपाल online.com radionepal.gov.np मा सुन्न सक्नुहुनेछ। साथै रेडियो नेपालको मोबाइल एप्स डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ कवि साहित्यकार डाक्टर वासुदेव काफ्ले। विशेष गरी उहाँ साहित्यको क्षेत्रमा वासु काफ्ले नामले परिचित हुनुहुन्छ। साहित्यकार काफ्लेको प्रकाशित कृतिमा कविता संग्रह मिलन बिन्दु रहेको छ। यसका साथै उहाँका फुटकर कविताहरू, अनुसन्धानात्मक लेखहरू विभिन्न समयमा प्रकाशित प्रसारित हुँदै आएका छन्। साथै उहाँले अभ्यासआत्मक नेपाली व्याकरणका विभिन्न भागहरू लेखिसक्नु भएको छ। उहाँले यसै गरी उपयोगी सरल नेपाली शब्दकोशको सह सम्पादन समेत गरिसक्नु भएको छ। आज हामी रेडियो नेपालको स्टुडियो सिंहदरबारमा उहाँसँग कविता के हो, कविताले समाज कसरी बोल्न सक्छ र पछिल्लो समय नेपाली साहित्यको समालोचनाको अवस्था के छ भन्ने विषयमा कुराकानी गर्ने कोसिस गर्नेछौ। साथै उहाँका केही रचना सुन्ने सुनाउने पनि छौ। सर्वप्रथम स्वागत गरौं कवि साहित्यकार डाक्टर काफ्लेलाई। कविज्यू, स्वागत छ साहित्य संसार कार्यक्रममा।
1: धन्यवाद
0: हजुर। अब कुराकानीको सुरुवात गरौं, तपाईँको साहित्य लेखन तर्फको यात्रा कसरी प्रारम्भ भयो, एकपटक विगतलाई सम्झौं न, तपाईँ लेखन क्षेत्रमा कसरी प्रवेश गर्नुभयो?
1: बडा रमाइलो र मिठो सुरुवात यहाँको प्रश्नबाट। म जति बेला माध्यमिक विद्यालय अथवा हाई स्कुलको विद्यार्थी थिएँ, त्यति बेला विद्यालयमा आयोजना गरिने र मैले पढेको अध्ययन गरेको क्षेत्र विद्यालय भनेको अहिले चाहिँ मध्य प्रदेशमा पर्ने महोत्तरी जिल्ला स्थित राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीमा हो। त्यहाँ चाहिँ हामी यता पहाडतिरबाट गएका विद्यार्थीहरू बस्ने छुट्टै छात्रावास भन्थ्यो। मधेस मूलका साथीहरू बस्ने र पहाड मूलका साथीहरू बस्ने गरेर दुईटा भागमा छात्रावासै छुट्याइएको थियो, मधेसी छात्रावास र पहाडी छात्रावास भनेर। अनि पहाडी छात्रावासमा चाहिँ हामीले एउटा अध्ययनका सिलसिलाका निमित्त यो पुस्तकालयको स्थापना गरेका थियौँ र त्यहाँ संग्रह संकलित पुस्तकहरू अध्ययन गरेर अनि त्यो पुस्तकालयले बेला बेला साहित्यिक कार्यक्रमहरू पनि आयोजना गर्थ्यो र त्यो कार्यक्रममा अरूले भाग लिएको देखेर एक कविता लेख्नु पर्दो रहेछ भन्ने एउटा प्रेरणा, त्यहाँ चाहिँ हाई स्कुल 8 कक्षादेखि लिएर शास्त्री ब्याचलरसम्म पढ्ने, स्नातकसम्म पढ्ने साथीहरूको दाजुहरूको चाहिँ सहभागिता संलग्नता हुन्थ्यो र अग्रजहरूका सक्रियताबाट आफू उत्प्रेरित भएर ए लेख्नुपर्ने रहेछ भनेर अनि अलिअलि कोर्दै गरेर त्यो कविता लेख्नमा, निबन्ध लेख्नमा अनि वक्तृता बोल्नमा, वाद विवादमा सहभागी हुनमा उत्प्रेरित भएर अनि मैले कविता अलिअलि लेख्न थालेको हुँ। र पहिलो कविता अहिले मसँग उपलब्ध चाहिँ छैन, त्यतिखेर अब राख्नुपर्छ भन्ने भएन। त्यही पुस्तकालयको यो मोती जयन्तीको सन्दर्भमा त्यहाँ प्रतिस्पर्धा प्रतियोगिता भएको थियो, त्यहाँ मोती तिमी धन्य छौ शीर्षक चाहिँ मलाई याद छ, कविता चाहिँ अहिले उपलब्ध छैन। त्यो शीर्षकमा कविता लेखेर म त्यति बेला तेस्रो स्थानमा पुरस्कृत भएको थिएँ। त्यसले मलाई अरू थप लेख्नुपर्ने रहेछ भन्ने ऊर्जा दियो र यसरी विद्यालय र अनि आफू बसेको छात्रावासमा भएका साहित्यिक गतिविधिहरू अग्रजहरूले गरेका सक्रियतालाई देखेर आफूमा पनि साहित्य सिर्जना गर्ने रुचि चाहिँ जागेर आएको हो।
0: यो विशेष गरी साहित्य क्षेत्रको कुरा गर्दै गर्दा साहित्यले समाजको ऐनाको भूमिका खेल्छ भन्ने पनि गरिन्छ। त्यति मात्रै होइन, साहित्यले यथार्थलाई पुननिर्माण गर्ने काम पनि गर्छ भन्ने गरिन्छ। यो खासमा एकजना सर्जकले भन्नु पर्दाखेरि साहित्यिक दृष्टिमा यथार्थ र साहित्यिक सत्य बीचमा पनि काहीँ न काहीँ अन्तर हुन्छ।
1: साहित्य आफैमा भावनाको प्रकटीकरण हो। कुन कुराले देखेर, कुन कुराले छोएर आफ्नो हृदयलाई बढी प्रभाव पार्छ त्यसका आधारमा त्यो भावनालाई कति संवेदनशील भएर सर्जकले बाहिर प्रकट गर्छ र उसले प्रकट गरेको कुराले श्रोता पाठक तेस्रो पक्षलाई कति छुन्छ, यसरी तीव्र अनुभूतिको तीव्र प्रकटीकरण र तीव्र प्रभावकारिता साहित्यको सफलता हो। अब समाजको ऐना भनिन्छ, यहाँले जोड्नु भएको छ, त्यसरी हेर्दाखेरि साहित्यले समाजमा भएको यथार्थतालाई प्रस्तुत गर्छ, त्यसकारण ऐना भने हो। होइन यो हेर्दाखेरिमा हामीले समकालिक र ऐतिहासिक कालक्रमिक साहित्यको चाहिँ यदि अध्ययन गऱ्यौँ भनेदेखि भानुभक्तदेखि नेपाली साहित्यका आदिकवि भानुभक्त पालादेखि त्योभन्दा अझ अगाडिदेखि पनि साहित्यले त्यति बेलाको समयलाई भाषिक दृष्टिकोणले पनि र साहित्यिक ओजका दृष्टिकोणले पनि पुराना कृतिहरूलाई भाव अनुवाद गरेर साभार गरेर लेखेर त्यसलाई प्रस्तुत गर्ने मनोरञ्जन लिने र शिक्षा आदर्श नैतिक सन्देश उपदेशहरू दिने सुधारका सन्देशहरू दिने यी विभिन्न दृष्टिकोणले काम गरेका हुन्छन्। त्यस हिसाबले हेर्दाखेरिमा साहित्यले समाजको व्यक्तिको र राष्ट्रको समसामयिक स्थितिको कुरालाई प्रस्तुत गर्ने अभिव्यक्त गर्ने गर्दछ। अब अहिलेको सन्दर्भमा त्यसमा केही विविधताहरू फरक पक्षहरू पाटाहरू देखिएका छन्। त्यो पनि अब साहित्यको आफ्नो क्षमता हो र अब फरक धारमा जानु भनेको चाहिँ अब विचार त समयसम्म विभिन्न उत्पन्न हुन्छन्। त्यसलाई पनि कुनै न कुनै ढङ्गले प्रस्तुत गर्ने माध्यम साहित्य बन्छ। अब कसले कसरी कुन क्षेत्रलाई समेट्छ त्यो चाहिँ सर्जकको रुचि चाहना र उसलाई पार्ने कुराको प्रभाव हुन्छ भन्ने मलाई लाग्छ।
0: हजुर, अब तपाईँकै कविता सङ्ग्रहतर्फ केन्द्रित हुँ, यसका बारेमा पनि केही चर्चा परिचर्चा गरौँ यो बसाइमा। विशेष गरी मिलन बिन्दु शीर्षकमा कविता संग्रह प्रकाशित गर्नुभएको छ, यो कविता संग्रहभित्र कस्ता कस्ता भावका के कस्ता कविताहरू छन् सर्जकबाट सुनाउन, त्यसपछि हामी कविताका विषयमा विस्तृतमा हामी चर्चा गर्ने नै छौँ।
1: धन्यवाद। यो मिलन बिन्दु, मिलनको बिन्दु भनेर भावनात्मक मिलनका लागि सबै विचार भावनाहरू एकत्रित भएर हामी परस्परमा बाझिएका छौँ भने त्यसको एउटा मिलन हुने ठाउँ कहाँ छ भनेर, अनि समाजमा भएका विरोधाभासहरू छन् परस्परमा चाहिँ विद्वेष र रागद्वेषहरू छन् भने पनि त्यसलाई हटाएर मिल्न सक्ने बिन्दु कहाँ छ, हो यो भावनाको गहिराईमा गएर यो शीर्षक चाहिँ मैले रोजेको हुँ। यस शीर्षकमा दुईवटा कविताहरू यो भित्र छन् र बाहिर आवरणमा मैले यो विभिन्न किसिमका मनहरूको दीप्तिलाई प्रतिनिधित्व गर्ने गरी दियोहरूको चाहिँ यो मुटुको घेराभित्र फेरि बिचमा एउटा केन्द्रीकृत दियो राखेर त्यो दीप मिलन बिन्दु सबै वरिपरि विभिन्न खालका भावना मनहरू छन् व्यक्तिहरू छन् र तिनीहरूको मनको मिलन चाहिँ बीचमा केन्द्रित हुन्छ भनेर यो आत्मामा केन्द्रित गर्ने यो आवरण चित्रले चाहिँ त्यसरी संकेत गरेको छ र मिलन बिन्दु त्यस मानेमा हाम्रो घट घटबाट महाघटमा ब्रह्म व्यष्टि ब्रह्मबाट समष्टि ब्रह्ममा पुग्ने यो भावनाको चाहिँ आध्यात्मिक दृष्टिकोण पनि यसमा छ। विभिन्न किसिमका व्यक्तिहरूले आफ्नो ढङ्गले यसलाई परिभाषित गर्न सक्नुहोला तर यो चाहिँ व्यष्टि ब्रह्मबाट समष्टिमा एकात्मकतामा पुग्ने भावनाको कुरा हो।
0: हजुर, यो सँगसँगै यस कविता संग्रहभित्र भएका कविताहरूको बारेमा समष्टिगत रूपमा भावार्थको रूपमा कुरा गर्दै गर्दाखेरि कस्ता भावलाई बढी प्राथमिकता दिनुभएको छ तपाईँले यस कविता संग्रहभित्र? कि जीवन भोगाइका सम्पूर्ण अवस्था अथवा त्यो जीवन भोगाइमा घटेका घटनाहरूलाई समावेश गर्नुभएको हो वा कस्तो भावहरू बढी मात्रामा?
1: अवश्य नै यहाँले भने चाहिँ आफ्ना भोगाइका ससाना मसिना क्षणहरूलाई समेटेर यसमा प्रस्तुत गर्ने जमर्को मैले गरेको छु। यहीँभित्रै हामीले यो पहिलो मलाई शुभकामना व्यक्त गर्नुहुने हाम्रा राष्ट्रकवि घिमिरेको मन्तव्यको एउटा लाइनलाई हामीले साभार गर्यौँ भने उहाँले अन्तिममा लेख्नु भएको छ, यसमा काफ्लेजीको साहित्य र कविता प्रेम अझ माझि सघन र सुस्निग्ध बन्दै जाओस्, प्रतिभा प्रस्फुटनमा सविस्तार सबलता आओस्, परिमार्जन सहित स्तरोन्नति ल्याओस्। उहाँले यो शुभकामना दिनुभएको छ भने अगाडिपट्टि उहाँले यो यहाँले उठाएको कुरालाई जोडेर के भन्नुभएको छ भने आफ्ना मनमा छुस्स छुस्स छोइएका भावनालाई प्रकटमा ल्याउन खोजेको देखिन्छ। युवनमा अगाडि माथि आफ्ना जीवन भोगाएका ससाना क्षणका अनुभूतिलाई यसमा समेटेका छन् उहाँले भन्नुभएको छ। यो लेख्ने क्रममा उहाँले पनि यही किसिमकै शोधनी गरेर मैले उहाँलाई बताएँ र यहाँ वास्तवमा भन्यो भने बाटोमा हिँड्दै गर्दाखेरिमा विद्यार्थीहरूका बिचमा कुराकानी गर्दै गर्दा साथीभाइहरूको बिचमा सहकर्मीहरूको बिचमा कुराकानी गर्दै गर्दा कहिलेकाहीँ आफूले काम गरिरहेका सिलसिलामा भोगेका भोगाईहरूले आफूलाई परेको प्रभाव सकारात्मक र नकारात्मक प्रभाव त्यसले भोग्नु परेको चाहिँ पीडा दुःख र सुख आनन्द यी विविध क्षणहरू जुन छन् त्यो भावनालाई चाहिँ कविताका माध्यमबाट खास गरी अब यसमा चाहिँ छन्दमा लेखिएको छ त्यस कारण त्यो छन्दका माध्यमबाट मैले व्यक्त गर्ने प्रयत्न गरेको छु। यद्यपि कवित्व कति आएको होला त्यो चाहिँ पाठक र समीक्षकहरूले विश्लेषण गर्ने कुरा र मैले ती ससाना क्षणहरूलाई भोगेको छु र त्यस्तै क्षणहरू मध्ये केही असाध्यै स्पर्श आफूलाई स्पर्श लागेका अनुभूतिहरू पनि यसमा आएका छन्। हजुर,
0: हामी यो संवादलाई जारी राख्ने नै छौँ। अहिले एउटा रचना सुन्नतर्फ लाग्छौँ, त्यसपछि फेरि हामी संवादमा फर्किनेछौँ। अहिले तपाईँसँग कुन रचना छ त्यतातर्फ लागौँ।
1: निश्चय नै हामीले यस कविताभित्र भएका आफ्ना अनुभूतिहरूका अभिव्यक्तिको रोजाइमा छन त विभिन्न छन्, तैपनि मलाई एउटा जहाँ कार्यरत आफू रहेको थिएँ त्यो ठाउँमा महिना दिन बितेपछि अनि त्यो पारिश्रमिक लिनका निमित्त त्यति बेला त्यो लेखा शाखाबाट चाहिँ पारिश्रमिक दिने चलन थियो खाममा राखेर, अनि सूचना जारी हुन्थ्यो विद्यालयका शिक्षक साथीहरूबाट, ल है आज चाहिँ हाम्रो गुरु दक्षिणा दिँदैछ, यसो समय मिलाएर उपस्थित हुनुहोस् भनेर भन्दा, अनि अब कामको सिलसिलामा काम बिचमा रोकेर फुत्त नगइहाल्ने, यसैले ठिकै छ जाउँला, साथीहरू छन् लाइनमा हुन्छ एकछिनपछि जाउँला भनेर जाँदा चाहिँ, अनि त्यस दिन चाहिँ अब आजलाई सकियो रोकियो भोलिपल्ट है भनेर भनेको जुन अनुभूति हुन्छ त्यसले महिनाभरि आफूले बाहिर गरेका गतिविधिहरूलाई पुरा गरौँला, आज चाहिँ पारिश्रमिक लिएर घर कहीँ दिउँला भनेर सोचेकोमा त्यो नपाएको क्षणको जुन अनुभूति छ त्यसलाई लिएर मैले एउटा कविता यहाँ मगाई शीर्षकमा चाहिँ लेखेको छु र म त्यही सुनाउन चाहन्छु।
0: हुन्छ,
1: शीर्षक मगाई, छन्द चाहिँ अनुष्टुप। मगाई जोड मगाई न जोडे न मगाई भो, मगाई अर्थले पूर्ण दिए सम्मान साथ हो। मागेरै जन्मिए पुत्र कुन्तीका पञ्च पाण्डव, भ्रातृ भागली नास्थ्यो त्यो दुर्योधन ताण्डव। जायाका निम्ति दुहिता पिताले आत्मजा दिए, नमागी कसरी हुन्थ्यो यो घरै बार सम्झिए। माग्दा पाइन्छ रे राज्य चोरे दण्ड यथार्थ हो, मगन्ते धर्म हो माग्नु दानीको कृपार्थ हो। धेरै थोरै सके देओस् नदिने दिन्न नै भनोस्, बाख्रा झैँ घाँस देखाई मगन्ते तानिने नहोस्। दिन्छन् रे हात वा पात थाप्नमा नित्य तत्पर, आशले बौरिए आशे भोक होला कि मत्थर। दौडिए दानशालामा द्रव्य साह बने तर, जो पर्यो पछि त्यो साँच्चै घले भई रोकियो वर। धर्म कर्तव्य हो काम गरेरै माम खानु छ, गर्दा गर्दै यहाँ काम मगन्ते सरी बाँच्नु छ। माग्नेले बरु केही पायो नदिए अन्त आश छ, संस्थाका माग्ने बन्दा न बास न त गाँस छ। मगाई कसरी गर्दा दिन्छन् वरदैवले, मगाई कहतारे भो संस्थाका नाम मात्रले। संस्था आकाश गङ्गा हो अग्लाइमा सुनाम छ, आस्था विकास नङ्गा भो छोडाइमा निकास छ। संस्था आकाश गङ्गा हो अग्लाइमा सुनाम छ, आस्था विकास नङ्गा भो छोडाइमा निकास छ। साना संस्थानको भन्दा ठुलाको नै कुचाल छ, मगाई जागिरे भन्दा बाटा माग्ने कमाल छ। मगाई जागिरे भन्दा बाटा माग्ने कमाल छ।
0: हजुर, भर्खरै कविता वाचन गर्नुभयो मगाई शीर्षकको, विशेष गरी माग्नु कतिसम्म पीडादायी अवस्था हुन्छ भन्ने कुरालाई व्यक्त गर्दै कविता वाचन गर्नुभयो। फेरि पनि हामी कविताकै कुरा गर्छौँ, संवादमा फर्किन्छौँ। तपाईँ विशेष गरी छन्दमा कविता लेख्नुहुन्छ, सँगसँगै गद्यमा पनि कविता लेखिराख्नु भएको छ। एकजना सर्जकले छन्द विधामा लेख्दै गर्दा, छन्द कविको पहिचान बनाउँदै गर्दा र गद्य कविता पनि लेखिराख्दाखेरि अनुभूति जन्य हिसाबले बताइदिनुहोस्।
1: धन्यवाद, यहाँको प्रश्नले बडो कविता सम्बन्धी मार्मिक र महत्त्वपूर्ण विषयलाई उठाएको छ। गद्यम कविनाम निकषम वदन्ति, गद्य चाहिँ कविको कसी हो भनेर भनेको छ। अब यसले मेरो सङ्केत यहाँले बुझ्नुहुन्छ, यदि सफल कवि छ भने उसले गद्यमा झन् राम्रो कविता लेख्न सक्छ र उसको कसी गद्य हो पनि भनेको छ। त्यसो भनेर छन्दमा सफल कविले भावना व्यक्त गर्न नसक्ने भन्ने हुँदैन, ऊ झन् राम्रो सशक्त गर्छ। त्यसैले जो सशक्त र प्रतिभावान कवि छ उसले जता पनि आफ्नो भावनालाई सहज र स्वतस्फूर्त ढङ्गले व्यक्त गर्न सक्छ। मोतीराम भट्टले भानुभक्त आचार्यलाई पहिलोपटक जीवनी लेख्ने सन्दर्भमा सहज कवि भनेर टिप्पणी गरेर उहाँलाई चाहिँ अब सहज कवि उपाधि पनि दिएको हामीले समालोचनाको सन्दर्भमा थाहा पाउँछौँ। र गद्य र छन्द पद्यको कविताको चर्चा गर्दाखेरिमा म आफू प्रेरित भएको कुरा चाहिँ गद्य कवितामा बालगणसम्मको गद्य कविताहरूको अध्ययन विद्यार्थी कालमा जुन जुन कृतिहरू हामीले पाठगत रूपमा पाठ्यांशमा अध्ययन गरियो त्यसबाट, अनि त्यसपछि गएर पद्य कवितामा चाहिँ लेखनाथ पौड्याल र राष्ट्रकवि माधव घिमिरेका कविताहरूबाट म चाहिँ त्यो बालकालमा विद्यार्थी कालमा अलिकति प्रेरित भएको थिएँ। त्यसैले अब साँच्चै नै भन्नुपर्दा छन्दमा कवितालाई कवित्व पूर्ण ढङ्गले प्रवाहित गर्न अलिकति छन्दमा खेल्न सक्ने शब्द खेलाउन सक्ने त्यो योग्यता त्यो क्षमता आवश्यक छ। त्यसै गरी खारिएका कविता गद्यमा लेख्न पनि त्यो क्षमता र त्यो योग्यता आवश्यक हुन्छ। तैपनि कतिपय हामीलाई पढाउने गुरुहरूले पनि के भन्नुहुन्छ भनेदेखि छन्दमा तिखारेर गहिरिएर त्यसलाई लैजानका निमित्त कवित्व प्रवाह दिनका निमित्त चाहिँ प्रतिभावान हुनुपर्छ होइन, अनि यो सहज प्रतिभा त्यसपछि गएर अभ्यासमूलक विद्वत्मूलक प्रतिभा र यो समालोचकीय दृष्टिकोण यी विभिन्न हिसाबले सर्जक आफै सर्जक मात्रै नभएर ऊ द्रष्टा पनि हुन्छ स्रष्टा पनि हुन्छ। त्यसैले गर्दा द्रष्टा दृष्टिकोण भएको व्यक्तिले स्रष्टा भाव पनि अझ राम्रोसँग गर्न सक्छ भन्ने हुन्छ, नभए द्रष्टा नभए नि स्रष्टाले सिर्जना गर्न सक्छ। यस सन्दर्भमा गद्य कवितामा सहज ढङ्गले भाव प्रवाह गर्न सकिन्छ, रोकिनु पर्दैन अड्किनु पर्दैन भन्ने खालका कुराहरू आउँछन्, किनकि त्यहाँ विधि नियम र सीमाहरू अलिक खुकुलो हुन्छ। र छन्दमा चाहिँ छन्द राम्ररी खेलाउन सकेको मान्छेलाई त त्यो अप्ठ्यारो पर्दैन, तर जसले अभ्यास गर्दैछ उसले चाहिँ शब्दलाई संयोजन गर्न सक्ने तर कवित्व दिन नसक्ने भन्ने स्थिति हुन्छ। त्यसैले सबै कविताहरू मैले लेखेका पनि र अब हामीभन्दा धेरै योग्य सक्षम व्यक्तित्वहरू कविहरू महाकविहरू पूर्वजहरू हुनुहुन्छ हो उहाँहरूले लेखेका कविताहरूमा पनि कतिपय त्यसरी छन्दमा शब्द संयोजन गरिएको स्थिति र कवितामा कतिपयमा कवित्व आएको स्थिति हुन्छ। त्यसैले मलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाको शाकुन्तल महाकाव्यको एउटा श्लोक मलाई जहिले पनि याद आउँछ र मैले यहाँ मेरो आफ्नो भूमिकामा पनि त्यो कुरा राखेको छु। कालिदास भजे र कोकिलहरू काला भए तापनि कुज्दै छन् वनमा नड्छ तिनको आफ्नो बसन्ती ध्वनि के मन्डुक कराउनु प्रकृतिले पापी पना हुन्छ र गौरी शङ्करका नगिच चुचुरा उठ्छन् अरू बामन। अब यो पद्यमा भयो यसको आशय चाहिँ के त भन्दाखेरिमा त्यत्रो सगरमाथा गौरी शङ्कर लगायतका ठुला ठुला अग्ला चुचुराहरूको वरिपरि पनि साना साना थुम्किला डाँडाहरू पनि शिखरहरू पनि उठेकै छन्। त्यसै गरी कोइलीले सुमधुर कोकिल कण्ठीश्वरमा जुन आकर्षक सौन्दर्यमूलक गान गरिरहेको हुन्छ कुहुकार गरिरहेको हुन्छ त्यसको अगाडि बर्खामा पानीमा निक्लिने मन्डुक भनेको भ्यागुतो पनि ट्याँ ट्याँ ट्वाट कराइरहेकै हुन्छ। त्यसो भनेर भ्यागुतो कराउन पनि प्रकृतिमा छोड्दैन, थुम्किलाहरू उठ्न पनि प्रकृतिमा छोड्दैन, गौरी शङ्कर अग्लो छ हामी त उठ्ने होइन भन्दैनन्। त्यसैले सर्जकहरूले आफ्नो खालको भावना र सिर्जना त गरिरहन्छन्। अब स्तर र योग्यता भनेको चाहिँ व्यक्ति विशेषको हुन्छ, त्यसैले गर्दा गद्य र पद्यमा पनि व्यक्ति विशेषको स्तर र योग्यताले कवित्वमा फरक पार्छ।
0: फेरि साहित्यको कुरा गर्दै गर्दाखेरि साहित्यमा प्रतिरोधको कुरा धेरै गरिन्छ, विशेष त त्यसमा पनि साहित्यमा जसरी प्रतिरोधको कुरा केवल राजनीतिक र सामाजिक विद्रोहको रूपमा मात्रै प्रयोग नगरेर त्यो भाषा र स्थापित सोचलाई चुनौती दिनु पनि साहित्यिक प्रतिरोध हो, या यसलाई कसरी बुझ्ने?
1: यसलाई म दुईवटा कुराहरूको प्रसङ्ग जोडेर स्पष्ट पार्न खोज्छु जहाँ चाहन्छु। एउटा कालिदास संस्कृत साहित्यका महाकवि कालिदासले कविता लेखिरहेको सन्दर्भमा त्यति बेला कालिदासको तुल्य कविहरू छन् छैनन् भनेर कविको खोजी गर्दाखेरिमा कालिदास तुल्य कवि गणना गर्दै जाँदाखेरिमा कान्छी औँलामा कालिदासको नाम गणना भयो, त्यसपछि अरू औँलामा गन्ने कवि खोज्दाखेरिमा अरू औँलामा गन्ने कवि नै पाइएनन्। पुरा कवि नाम गणना प्रसङ्गी कनिष्ठिका अधिष्ठित कालिदास, कनिष्ठिकामै कालिदासको नाम अडियो, पुरा कवि नाम गणना प्रसङ्गी कनिष्ठिका अधिष्ठित कालिदास अत्रापि तत्तुल्य कवि रवावाद अनामिका सार्थवती बहुव। अनि अहिलेसम्म पनि उहाँ समानको कविको अभाव भएको कारणले गर्दा अनामिका भनेको काइली औँलो चाहिँ सार्थकै भइरहेछ, त्यसमा नाम जोड्नै पाइएको छैन भनेको छ। अब यसले त के भन्छ नि, अघि मैले देवकोटाको कवितामा भनेको कुरा र यो कुरा चाहिँ त्यत्रो विश्व प्रसिद्ध महाकवि कालिदासको व्यक्तित्व तुल्य कवि अहिलेसम्म अरू आएका छैनन् भनेर भनिएको सन्दर्भमा अहिले हामी त्यही खालि मैले मन्डुकको क्रन्दन जस्तो लक्ष्मीप्रसाद देवकोटा जस्तो मान्छेले मेरो यो कविता चाहिँ मन्डुको क्रन्दन हो गौरी शङ्कर उच्चा जस्तो उठेको होइन थुम्किलो जस्तो हो र कोइलीको सुगन्धुर स्वर होइन भन्ने आशयमा आफूलाई त्यति विनम्र र विनित राखेर जानुभयो हाम्रा नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाले भने। अब हामी चाहिँ यसो छिटफुट भावनाहरूलाई आफूले एउटा छन्दका माध्यमबाट केका माध्यमबाट लेख्न थाल्यौँ भने भनेर यहाँले उठाएको प्रसङ्ग जस्तो अब यो आफ्नो धारहरू समातेर अनि साहित्यमा यो राम्रो यो नराम्रो त कमजोर म योग्य भन्ने खालका जुन चाहिँ नि उहापोह विचारलाई धारलाई दक्षिणपन्थी वामपन्थी अनि त्यसपछि गएर चाहिँ प्रगतिशीलता बुर्जुवादी यी विविध किसिमका दृष्टिकोणहरू राखेर व्यक्त गरेर धार छुट्याएर गएको अवस्थामा के हुन्छ भने त्यो चाहिँ नि उही भानुभक्त आचार्यलाई आदिकवि मान्ने कि नमान्ने भन्ने सन्दर्भमा देखिएको गुणात्मकता र संख्यात्मकता अधिक धेरै लेखेका कारणले गर्दाखेरि महाकवि मान्ने कि होइन गुणस्तरीय लेखेको कारणले गर्दाखेरि महाकवि मान्ने त भन्दा समकालीन सन्दर्भमा भानुभक्तले लेखेको कविताले जनसाधारणलाई जसरी हृदयलाई छोयो र हृदय भयो स्पर्श भयो सौन्दर्यमूलक भयो जनजनका जनजिब्रोमा बसे कविताहरू उहाँका र भानुभक्तलाई चाहिँ भाषाको लेखका दृष्टिकोणले एकीकरणकर्ता भनेर भन्यो भौगोलिक दृष्टिकोणले एकीकरणकर्ता पृथ्वीनारायण शाह मानियो भने भाषाका दृष्टिकोणले एकीकरणकर्ता भानुभक्तलाई मानियो त यस सन्दर्भमा हेर्दाखेरि म चाहिँ समकालीन सन्दर्भमा जन हृदयमा बस्न सकेको कविता लेख्नेलाई वास्तविक कवि मानिने सन्दर्भ हो अहिले आएर चाहिँ यहाँले कुरो उठान गरे जस्तो गुटुपुगुटु भइदिने पक्ष विपक्ष भइदिने विचार र मत मिलेर नमिल्ने भइदिने प्रजातान्त्रिक र चाहिँ प्रगतिशीलताका कुराहरू गरेर यो मेरो धारको त्यो मेरो धारको भनेर साहित्यिक संस्थादेखि लिएर जमातदेखि लिएर विद्वानहरूदेखि लिएर साहित्यकारहरूसँग त्यसरी चाहिँ एउटा धारमा वर्गीकरण भएर गइदिएको हुनाले गर्दाखेरिमा साहित्यले जुन किसिमको ओझ र न्याय पाउनुपर्ने हो त्यो चाहिँ कता अल्मलिएको हो कि त्यहाँ धुमिल भएको हो कि भन्ने खालको परिस्थिति चाहिँ देखा परेर गएको छ यद्यपि सत् साहित्यले त्यसलाई पनि हेर्छ सत् साहित्य त्योभन्दा माथि हुन्छ पक्कै पनि यो एउटा रमाइलो प्रसङ्ग छ ऊँट र गधाको प्रसङ्गमा एउटा संस्कृत श्लोक छ उष्ट्राणाम च विवाहेषु गीतम गायन्ति गर्दवा परस्परम प्रशंसन्ति अहो रूपम अहो ध्वनि यो भने के त भन्दा ऊँटको बिहा रहेछ गधाहरूले गीत गाउन अनि दुवैले एक थरी एक अर्कालाई प्रशंसा गर्दै के भने आहा क्या मिठो ध्वनि तिम्रो भनेर ऊँटले गधालाई भने आहा क्या रूप कति राम्रो रूप तिम्रो भनेर ऊँटलाई गधाले भन्यो भनेर भनेको छ यसैले यी धाजा फाटिएर अनि भङ्गाला लागेका धारहरू जुन छन् त्यसले मूल धार र मूल स्रोत जुन साहित्यको ओझ हो त्यसलाई छोडेर भक्तिपरक या पित्त पत्रकारिता भने जस्तो चाहिँ कतैपट्टि लागेर लबीमा चाहिँ त्यसको प्रशंसा गरेर स्तुतिपरक ढङ्गले केन्द्रित भएर स्वार्थ केन्द्रित भएर आफ्नो चाहिँ दुनु सोझ्याउने पुरस्कार पाउने हो कि दान दक्षिणा पाउने हो कि रोजीरोटीको दुनु सोझ्याउने हो कि या नाम र प्रशंसाका निमित्त गर्ने हो कि हो यस्ता खालका धारहरू चाहिँ नभएका होइनन् एउटा संस्थामा उही रूप र ध्वनिको प्रशंसा गरिन्छ भने जस्तो गरेर चाहिँ सहभागी हुन जाने तपाईँ मेरो संस्थामा आउनुहोस् र यहाँ चाहिँ विभिन्न किसिमका यहाँका मानक आधारहरू छन् त्योभित्र छिर्नुहोस् अनि तपाईँ हामीलाई यो गर्छौँ भन्ने खालका भित्री अन्तर्वस्तुहरूमा कुराहरू हुने र अनि त्यसपछि गएर बाहिर देखाउन चाहिँ अर्कै देखिने स्थितिहरूले पुरस्कृत हुने वातावरणहरू भएका पनि देखिन्छन् कतिपय ठाउँमा हामीहरू नै पनि त्यसरी निम्त्याइएर अन्तर्वस्तुमा त्यो कुरो बुझेपछि अनि त्यो रुचि नलागेर टाढिनु परेको अथवा चाहिँ त्यसबाट विमुख भएर अलगिएर बसेको अनुभूति पनि हामीले कति ठाउँहरूमा गरेका छौँ र यो चाहिँ पक्कै पनि स्वस्थ र साहित्यको हितका निमित्त उपयुक्त छैन भन्छु म र वास्तवमा सर्जक चाहिँ कहिले पनि सत्ता पक्ष न प्रतिपक्ष अथवा चाहिँ समाजमा देखिएका कमी कमजोरीहरूलाई औल्याएर सुधारको सन्देश दिने दायित्व र जिम्मेवारी ऐना देखाउने काम एकातिर अर्कोतिर मान्छेलाई सुख अनुभूति केले गराउँछ त उसको मनको भावनाको विरेचन केले गर्छ त केले आनन्द र शान्ति दिन्छ त भन्दाखेरिमा रोजीरोटी लिएर दैनिक जीवनमा चाहिँ राजनीतिले प्रत्यक्ष प्रभाव पार्ने भएका कारणले गर्दाखेरिमा राजनीतिबाट भएका विकृति विसङ्गतिको प्रत्यक्ष भोगाई जनजीवन र उपभोक्ताले गर्नुपर्ने र त्यो सर्जक र सर्जक वरिपरिका वर्ग पनि त्यही भोगाईमा रहन्छन् त्यसले गर्दाखेरिमा उसले लेखेका कुराहरूले त्यो व्यवस्थापन गर्न नसकेको चाहिँ जिम्मेवार व्यक्तिलाई औँला ठड्याउने काम एकातिर गरेको हुन्छ भनेदेखि अर्कोतिर त्यस्ता खालका कुराहरूले मान्छेमा ए मलाई पनि त यो पीडा र चोट परेको थियो नि त यसले यो कुरा उठान गरेछ भनेर एउटा आनन्द लाग्ने कुरा हुन्छ र हामी फेरि अर्को पक्ष के छ भने यो संयोगान्त र वियोगान्त सिर्जनाहरूमध्ये सुख र सुखान्त र सौन्दर्यमूलक हुनु र दुखान्त र पीडाबाट फेरि विरेचन लिनु यो दुईटा कुरामा जाँदाखेरिमा चाहिँ मान्छेले नकारात्मक पाटोबाट दुःखबाट विरेचन लिएर बढी आनन्द पाउँछ त्यस कारणले गर्दाखेरिमा सुखान्त भन्दा दुखान्तले बढी छुन्छ मान्छेलाई यसरी पश्चिमातिर चाहिँ दुखान्त नाट्यकृति लिएर कृतिहरू पनि बढी चाहिँ लोकप्रिय भएर गएका छन् त यस अर्थमा साहित्यको ओझ चाहिँ यो क्षमा परक हुनु हुँदैन कसैको स्तुति परक हुनु हुँदैन र साहित्यले त्योभन्दा माथि उठेर कुनै पनि क्षमालाई अथवा कुनै विचारधारालाई मात्रै पक्रेर जानु चाहिँ त्यो पक्कै पनि स्तुतिपरक भक्तिपरक हुन्छ त्यसैले गर्दाखेरिमा ती विचारहरूलाई लिँदा पनि व्यक्तिभन्दा पार्टी दल या चाहिँ राजनीतिक शक्तिभन्दा माथि उठेर सिङ्गो जनभावना र जनमानसको अनुभूतिलाई चाहिँ समेट्न सक्नु पर्यो र त्यो उसका सिर्जनाहरू जनताका जनजिब्रोमा भिज्ने बुझ्ने खालको हुनु पर्यो र मात्रै चाहिँ साहित्य साहित्य हुन्छ। र महाकवि लक्ष्मीप्रसाद देवकोटाले आफ्ना त्यत्रा कृतिहरू लेख्दाखेरिमा एउटा मुना मदन छोडेर अरू जलाइदिए हुन्छ भनेर भन्नुभएको जुन अभिव्यक्ति छ त्यसले पनि हामी के बुझ्छौँ भने मुना मदन जनप्रिय छ, लोकप्रिय छ, उसका जनजीवनमा बस्यो, त्यसकारण साहित्यले जनतालाई जनताको भावनालाई समेट्न सक्नुपर्छ र सौन्दर्य र आनन्द प्रदान गर्न सक्नुपर्छ।
0: हजुर, हामी यो संवाद जारी राख्नेछौँ। अहिले एउटा रचना सुन्नतर्फ लाग्छौँ, त्यसपछि हामी फेरि फर्किएर हामी भाषा साहित्य र समालोचनाको चर्चा गर्ने नै छौँ। अहिलेको लागि तपाईँसँग कुन रचना छ त्यतातर्फ लागौँ।
1: मसँग यो राज्य सत्ताको कमी कमजोरीहरू अथवा चाहिँ सत्ताका निमित्त कस्तो खेल मान्छेले गरिरहन्छन् भन्ने विषयमा अलि अगाडि लेखेको रचना छ। यो ठ्याक्कै भन्नुपर्दा हाम्रो विगतको समयमा भूमिगत जनयुद्ध जुन माओवादीहरूले चलाएको थियो, त्यसपछि जब शान्ति प्रक्रियामा उनीहरू अवतरण भयो, भइसकेपछिको जुन राजनीतिक माहौल र समसामयिक परिवर्तन जस्तो देखिएको, त्यसलाई लिएर मैले अलि अगाडि लेखेको कविता छ र यो गद्यमा छ, म त्यही सुनाउँछु। यसको शीर्षक छ घ्याम्पो र घुनहरू, प्रतीकात्मक छ। घ्याम्पो र घुनहरू, सौन्दर्यले सुसज्जित छ संसार, कतै बुद्धिमानीका विढङ्ग बुद्धिले विसङ्गत र विकृत छ संसार। सौन्दर्यले सुसज्जित होस् वा विकृतिले विसङ्गत, यसै संसारभित्र रहेको छ मेरो सानो घर, यसै संसारभित्र रहेको छ मेरो सानो घर। मेरो सानो घर, म सानो छँदा लाग्थ्यो यही हो मेरो संसार, हो मेरा पिता पुर्खाहरूको धरोहर, म जस्तै ससानाहरूको संसार यसै भित्र रहेको छ। एउटा घ्याम्पो जसको देखिन्छ विचित्र स्वरूप, त्यसको रूप हुन्छ कहिले सुरूप र कहिले आफ्नै खाले समरूप, अनि कहिले लाग्छ यसको रूप नै छ बहुरूप। हो यो घ्याम्पो र यसभित्रका गुणहरू, सधैँ हेर्दा हेर्दै यो मन उद्वेलित भएको छ। यस घ्याम्पाको बाहिरी रूप हिजो अर्कै थियो, जसभित्र थुप्रै गुणहरू के खान लागिपरेका थिए, साँच्चै तछाड मछाड गरिरहेका थिए। गुणहरू घ्याम्पाभित्रै एक एक मण्डलीमा जुटेका थिए, भोजनालयमा भागभण्डा नमिलेर केही गुणहरू घ्याम्पा बाहिर कुदेका थिए, अनि बाहिरिएका गुणहरूलाई भित्रका गुणहरूले समात्दै भित्रैतिर तान्दै भन्दै थिए आओ भित्र मिलेरै बसौँ, तर ती गुणहरू गएनन्। भित्र नजाने गुणहरू भित्रतिरका गुणहरूद्वारा घिसारिए, लछारिए, पछारिए, कति त पिटिए, थिल्थिल्याइए र थुनिए, र पनि ती गुणहरू भन्दै रहे यस्तो घ्याम्पो चाहिँदैन, हामी घ्याम्पो बदल्छौँ, पुरानो घ्याम्पो हटाउँछौँ, नयाँ घ्याम्पो जुटाउँछौँ। साँच्चै नै घ्याम्पाको रूप फेरि बदलियो, यो घ्याम्पो बहुरूपी न हो, यसले अर्को रूप लियो, घ्याम्पाको पुरानो नाम फेरियो, घ्याम्पाको नयाँ नाम दरियो, गुणहरू बदलिए, भित्री गुणहरू बाहिरिए, बाहिरका गुणहरू भित्रिए, अनि अर्का थरी गुणहरू अन्तैबाट निस्किए, र ती त दलबल सहितका अलिक बेग्लै देखिए। राम्ररी नपोसिए जस्ता सन्तुलित आहारको अभाव हो वा दौडधुपको पीरताप हो, कोही छोटा कोही मोटा, कोही ख्याउटे कोही बाउठे, कोही त झन झन ठुलै टाउके, सायद गुणहरूका नाइके। दलबल सहितका यिनीहरू निकै जागरूक देखिएका, कठिनाई र सङ्घर्षले जोसिएका लाग्थ्यो, यो लावा लस्कर पुरानो ठाउँको पुरानो घ्याम्पो त हेर्नै चाहँदैन, अनि चाहँदैन त्यसै ठाउँमा रूपरङ्ग मात्र फेरिएको अर्को घ्याम्पो पनि, र चाहन्छ त यहाँ नयाँ चौको उठाइयोस् अनि नयाँ घ्याम्पो जुटाइयोस्, जुन नयाँ चौको र नयाँ घ्याम्पोमा आफ्नो लावा लस्करलाई बसाइयोस्, घ्याम्पाको थप साझेदार बनाइयोस्, घ्याम्पाको थप साझेदार बनाइयोस्। हो मेरो सानो घरमा हिजो आज घुनहरूको हुलचाल छ, चामल मकै र गहुँ धुल्याएर पुगेन, ठोस नरम र तरलकै पनि बेहाल छ, घ्याम्पाभित्रै जाने र घ्याम्पा बाहिर हुने घुनहरूको आआफ्नै सुरताल छ, कठोर पन्थीहरूलाई छेउमै अग्लो पर्खाल छ, नरम पन्थीहरूलाई छेउ छाउकाले झनझन उचाल छ, बहिर पन्थीहरूको चाहिँ दर्शनीय बेहाल छ। मेरो सानो घरमा आजकल घुनहरूको हुलचाल छ, मौकाको पर्खाइमा रहनेहरूलाई यसो निहाल्दा निहाल्दै आफ्नै पो छन् हाल बेहाल छ, गुणहरूको लुछा चुडीले घ्याम्पाको चारैतिर प्वालै प्वाल छ, गुणहरूको लुछा चुडीले घ्याम्पाको चारैतिर प्वालै प्वाल छ।
0: हजुर, भर्खरै कविता वाचन गर्नुभयो, अब फेरि हामी संवादमै फर्किन्छौ। अब केही कुरा गरौं नेपाली भाषाको पछिल्लो प्रयोगको बारेमा, थोरै चर्चा गरौं। भाषालाई अभिव्यक्तिको माध्यम मात्र मानिँदैन, यो सँगसँगै भाषाभित्र इतिहास र सामूहिक रूपमा त्यहाँको रहनसहन र स्मृति समेत समावेश भएको मान्ने गरिन्छ। यो भाषालाई सही ढङ्गले अगाडि बढाउन या पुस्तान्तरण गर्नको लागि कहाँ केमा चुकिरहेको हो राज्य, या कसरी भाषालाई समुन्नत ढङ्गले पुस्तान्तरण गर्दै अगाडि बढ्नुपर्छ जस्तो लाग्छ। तपाईँ एकजना सर्जक पनि हुनुहुन्छ, यस हिसाबले भन्दा के भन्नुहुन्छ? यो सँगसँगै तपाईँ आफै प्राध्यापन पेसामा पनि हुनुहुन्छ, यो हिसाबले हेर्दै गर्दाखेरि देशभित्र रहेको भाषा र इतिहास जोगाउनको लागि सर्जकले कसरी भूमिका खेल्नुपर्छ जस्तो लाग्छ?
1: साथै महत्त्वपूर्ण सवाल। वास्तवमा अब अध्यापन गर्ने सिलसिलामा होस् र साहित्य सिर्जनाका सिलसिलामा कतिपय साथीभाइहरू बसेको ठाउँमा गरिएका भाषिक चर्चा परिचर्चाहरू र समालोचनामा देखा परेका अहिलेका पक्ष पोषणहरू, यी विविध दृष्टिकोणले हेर्दाखेरिमा र अलिकति भन्यो भने भाषामा अन्य भाषाको प्रभाव, जसले गर्दाखेरिमा आज नेपाली भाषाको सन्दर्भमा चाहिँ देशभित्रैका अरू भाषाभाषीको सम्पर्क र सम्बन्धका कारणले पनि र अन्तर्राष्ट्रिय स्तरमा चाहिँ बाहिरी भाषाका सम्पर्क र सम्बन्धका कारणले पनि, विज्ञान प्रविधि र व्यापारिक सम्बन्धका दृष्टिकोणले पनि भाषामा धेरै थरी प्रभावहरू भित्रिरहेका छन्। अनि लेखन र पठन पाठनका सन्दर्भमा वाङ्मय रचनादेखि लिएर सञ्चार माध्यममा प्रयोग गर्ने भाषाहरूको सन्दर्भमा हेर्दाखेरिमा दुईटा पक्ष देख्छु म चाहिँ। एउटा पक्ष होइन, यसको आफ्नो मौलिकतालाई, यसको मानकलाई, यसको चाहिँ मर्मलाई हामीले मर्न दिनु हुँदैन, त्यसले गर्दाखेरिमा यसको जुन स्तरीय स्वरूप छ त्यसलाई कायम राख्नुपर्छ भनेर यसको उत्पत्ति विकास जुन स्रोत र जहाँबाट भएको हो माउ भाषा, त्यसैको आधारमा यसलाई लैजानुपर्छ र भाषा चाहिँ जहिले पनि जीवन्त हुन्छ, बोलीचाली र व्यवहारमा टिकेको भाषा मात्रै बाँच्दछ, नभए भाषा हराएर जाने लोप हुने स्थिति पनि हुन्छ। त्यसैले गर्दा त्यसलाई जीवन्त बनाउनको निमित्त समसामयिक ढङ्गले बिस्तारै पस्दै र प्रवेश गर्दै गरेका कुराहरूलाई लिएर समृद्धितर्फ उन्मुख हुनुपर्छ। यस अर्थमा त्यो आफ्नो क्षेत्र फराकिलो पनि बनाउनुपर्छ र हामीले भित्रिएका कुराहरूलाई कति पनि मनोमालिन्य नगरिकन सहसा स्वीकार गरेर लिनुपर्छ भन्ने यो भाषाको मान्यता पनि हो र त्यसरी जानुपर्ने कुरा भाषाको मर्मले देखाउँछ र त्यो चाहिँ विरोधाभासपूर्ण हुनुहुँदैन। तर यहाँले उठाएको जस्तो प्रश्न जस्तो चाहिँ कतै भाषालाई जे गरी पनि हुन्छ भन्ने खालको भएको हो कि, या भाषामा चाहिँ आफ्नो धार भनेर लथालिङ्ग र यसको एउटा निश्चित पक्ष नै नभएको हो कि भने जस्तो कमजोर हुँदै गएको अनुभूति हुन्छ भनेको, त्यसमा पनि केही पक्ष सत्यता छ। किनभने हाम्रो पठन पाठनको सिलसिला र अनि व्यक्तिले प्रयोग गर्ने भाषाहरू जसमा हाम्रा धर्म, संस्कृति, रीतिरिवाज, समाज अनि परम्पराहरू जोडिएर आउँछन्, भाषा त्यसको माध्यम हो, भाषाले त्यसलाई जीवन्त बनाउँछ र त्यो जीवन्त छ भने त्यसमा भाषा हुर्कन्छ पनि। त्यसैले समाज र भाषा परस्पर सापेक्ष समन्वयात्मक हुन्छ र अहिले नयाँ एउटा विकसित भएको विधा विषय छ जुन हामीले अध्यापन गराउँछौँ स्नातक तहमा, प्रायोगिक भाषा विज्ञान भनेर। यो चाहिँ के भने भाषा विज्ञान, भाषाले समेट्ने विज्ञान जुन क्षेत्र छ त्यसको प्रयोग क्षेत्रलाई हेर्ने। प्रयोग क्षेत्र कहाँ कहाँ हुन्छ भन्दा समाज प्रयोग क्षेत्र हुन्छ, शब्दकोश निर्माण प्रयोग क्षेत्र हुन्छ, व्याकरण निर्माण प्रयोग क्षेत्र हुन्छ, भाषा शिक्षण प्रयोग क्षेत्र हुन्छ, वाक चिकित्सा विज्ञान सञ्चार प्रयोग क्षेत्र हुन्छ, खेलकुदहरू प्रयोग क्षेत्र। यसरी विज्ञान प्रविधिदेखि लिएर हामीले भोगचलन गरिआएका जति पनि क्षेत्रहरू छन् ती सबैमा भाषा नभइकन व्यवहारै चल्छ। त्यसले हो त्यहाँ प्रयोग गर्ने भाषामा अब बाहिरी प्रभावका कारणले गर्दाखेरि अङ्ग्रेजी शब्दहरू भित्रिएका ठाउँमा अङ्ग्रेजीको मात्रै प्रयोग गरिदिने, त्यसको रूपान्तरित नखोज्ने, रूपान्तरण खोज्यो भने फेरि अस्वाभाविक र नबुझिने खालको भइदियो भने त्यो नबुझिने शब्द ल्याउनु भन्दा बरु त्यही शब्दै भित्रिएर चाहिँ सहज बनाएको चाहिँ ठिक छ। यसरी अलिकति भाषाको मर्म र भाषा विज्ञानको मान्यता अनुसार कालान्तरमा सयौं वर्षको अवधिपछि बिस्तारै शब्द पस्दै गएर त्यसले भित्रिएर त्यसलाई जीवन्त बनाएर स्वीकार गरेको अवस्थामा जाने कुरा एकातिर, अर्कोतिर नियम बनाएर जबरजस्त चाहिँ भार थोपरेर अनि यस्तो हुनुपर्छ भनेर मान्दा लाखेर जाने कुरा अर्कोतिर, जीवन्ततालाई हृदयङ्गम गरेर भाषाको जुन चाहिँ परिवर्तनशील गुण छ, स्वभाव छ, हो त्यसलाई स्वीकार गरेर अनि बिस्तारै परिवर्तनलाई पनि आत्मसात गर्ने र आफ्ना मूल मर्म र मान्दा मौलिकताहरू हुन् त्यसलाई नछोडिकन अगाडि जाने गर्यो भने बल्ल भाषाले आफ्नो बाटो लिन्छ।
0: हजुर, समयको पाबन्दीले गर्दा धेरै कुरा यो छोटो बसाइमा चाहेर पनि हामी समेट्न सक्दैनौँ, तर पनि यो बसाइका क्रममा मैले सोध्न छुटाएको कुनै विषय या कुनै सन्दर्भ आजको समयमा भन्नुपर्ने कुनै छ भने तपाईँको लागि समय।
1: धन्यवाद। म अध्यापन गराउने एउटा प्राध्यापक भएको दृष्टिकोणले, शिक्षक भएको दृष्टिकोणले, र अर्को सिर्जना, समीक्षा, समालोचना, केही कथाहरू, आख्यानहरू पनि सिर्जना गर्ने र अध्ययन पनि गर्ने भएको कारणले गर्दाखेरिमा यहाँले यस अगाडि उठाएका विभिन्न प्रसङ्गहरूमा गुट उपगुटका कुराहरूदेखि लिएर भक्तिपरक र स्तुतिपरक कृतिहरू रचना गर्नेदेखि लिएर अनि साहित्यिक संस्थाहरूमा व्यक्तिहरूको एउटा प्रवाह, पक्ष विपक्ष अथवा यो मेरो धारको त्यो धारको भनेर छुट्याउने जुन एउटा अलिकति हलुका खालको अथवा रुचि नलाग्ने खालको, कहीँ गएर कार्यक्रम बस्दाखेरिमा त्यस किसिमको धारको मान्छेलाई मात्रै चाहिँ त्यहाँ एउटा स्थान, मर्यादा अथवा आतिथ्य गरिने र खुसी अङ्ग्रेजी गरिने गरेका कुरादेखि लिएर कृतिहरू नै पनि त्यस किसिमको विचारका आउने गरेका कुराहरूदेखि लिएर हेर्दाखेरिमा चाहिँ साहित्यमा आएको यो गुट उपगत दृष्टिकोणहरूमा चाहिँ सर्जकहरू जानु हुँदैन र कसैलाई पनि त्यो दृष्टिकोणले हेर्नु हुँदैन नहेरौँ भन्ने एउटा आग्रह अनुरोध सबै सृजनाकर्मीहरूलाई र संस्थाहरूलाई गर्न चाहन्छु। र अर्को कुरा भाषाको दृष्टिकोणले हेर्दाखेरिमा चाहिँ हाम्रो जुन मौलिक कुराहरू छन् मर्महरू जुन छन् त्यसलाई चाहिँ हामीले प्रभावपरक ढङ्गले गएर आफ्ना कुराहरूलाई छोड्नु हुँदैन र त्यो मर्मलाई त्यो भाषाको गहिराई मान्यतालाई छोड्नु हुँदैन भनेर भन्छु।
0: हवस्, महत्त्वपूर्ण समय उपलब्ध गराइदिनु भयो, स्टुडियोसम्म आएर यो रेकर्ड गर्ने अवसर दिनुभयो, यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
1: धन्यवाद रेडियो नेपालको साहित्य संसार कार्यक्रममा मलाई बोलाएर हाम्रा विचार र केही कृतिहरू सुनाउने अवसर दिनुभयो, त्यसको लागि सञ्चालक तपाईँ सरोजीलाई र प्राविधिक टिमका साथीहरू सबैलाई र सुनिरहनुभएका श्रोताहरूलाई समेत नमस्कार, धन्यवाद भन्न चाहन्छु।
0: अहिले हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो कवि साहित्यकार डाक्टर वासुदेव काफ्ले। हवस् त आजलाई यति। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? तपाईँको सल्लाह र सुझाव हामीलाई साहित्य संसार 2023@gmail.com इमेल पठाएर जानकारी दिन सक्नुहुनेछ। आजको कार्यक्रमबाट प्राविधिक मित्र मिनर्वा वज्राचार्य सहित संयोजक ताराप्रसाद वस्ती र म सञ्चालक सरोज रिजाल पनि बिदा हुन्छु। नमस्कार।
2: झण्डु आयुर्वेद,
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
3: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब करिब 10 बजेसम्म सुनाउनेछौ सदाबहार गीत। यसै क्रमको पहिलो गीत राख्दैछौ नारायण गोपालको स्वरमा, गोपाल योञ्जनको रचना र संगीतमा।

तपाई सुन्दै हुनुहुन्छ रिड नेपाल सदाबहार गीत सुनाउने क्रममा अब राख्दैछौ पुष्प नेपालीको स्वरमा नाटिकाजीको रचना र संगीतमा।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले 10:10 पछिको प्रस्तुतिमा यहाँहरूले घर देश परदेश कार्यक्रम सुन्न सक्नुहुनेछ। त्यसपछि पुराना आधुनिक गीत सङ्गीतबाट मनोरञ्जन गराउनेछौँ। रेडियो नेपाल सुन्दै रहनुहोला। यस बेला रातिको 10:00 लागेको छ। अब सुन्नुहुनेछ हिन्दीमा समाचार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: 4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
1: लगभग सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त
2: हुन्छ हुन्छ ल हुन्छ।
1: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है?
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: अनन्त सम्भावनाको पुञ्ज, गतिशील मानव जीवन, कर्मशील सारा संसारका नेपाल र नेपाली मन।
6: दूर सुदूर क्षितिजका नेपाली अनुभव शब्द चित्रमा कोर्दै स्वदेशको सम्झना र परदेशको अनुभव सुन्ने सुनाउने एउटा चौतारी कार्यक्रम घर देश परदेश। कार्यक्रम घर देश परदेशमा स्वागत छ। म प्रस्तुता हेमन्त उप्रेती। विश्वव्यापीकरणसँगै यातायात र सूचना प्रविधिको विकासले अझ साँगुरो हुँदै गरेको आजको संसारमा रोजगार, स्वरोजगार, वृत्ति विकास, शैक्षिक प्राज्ञिक उन्नयन, तिनको प्रयोग उपयोग र सुविधामय जीवनको आकांक्षामा मानिस संसारभर फैलिँदो छ। नेपालीहरू मात्र यसमा अपवाद छैनन्। कर्मक्षेत्रमा जहाँ जहाँ रहे पनि स्वदेश र जन्मभूमिप्रति सदा कृतज्ञ रहने नेपाली मनहरूका स्वदेश विदेशका जीवन अनुभवहरू खोतल्ने एउटा प्रयास हो कार्यक्रम घर देश परदेश। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक शनिबार राति 10 बजेको समाचारपछि यो कार्यक्रम प्रसारित हुन्छ। साथै रेडियो नेपाल .com र रेडियो नेपाल मोबाइल एपमा पनि यो कार्यक्रम संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हुनुहुन्छ कृष्ण रेग्मी। विगत 18 वर्ष अघि सन् 2008 फिनल्यान्डमा रहँदै आउनुभएका रेग्मी त्यहाँको भोकेसनल कलेजमा ICT शिक्षकका रूपमा कार्यरत हुनुहुन्छ। शैक्षिक क्षेत्र र समाजसेवामा समेत थुप्रै काम गर्दै आउनुभएका रेग्मी फिनल्यान्डको राजधानी हेलसिङ्की सिटी काउन्सिलका निर्वाचित काउन्सिलर समेत हुनुहुन्छ। सन् 2025 निर्वाचित उहाँ हेलसिङ्की सिटीको पहिलो नेपाली काउन्सिलर पनि हुनुहुन्छ। पुर्ख्यौली थलो खोटाङ भई झापामा जन्मी बनारस र झापामा आफ्नो स्कुले जीवनको शिक्षा दीक्षा ग्रहण गर्नुभएका रेग्मी आफूले मेची क्याम्पस भद्रपुर र त्यसपछि काठमाडौँको उच्च शिक्षा लिने क्रममा कलेज जानै नपाई शिक्षा आर्जन गरेको बताउनुहुन्छ। झापा भद्रपुरमा रहँदा बनारसमा पढेको ज्योतिष र कर्मकाण्डको सिप र बिहान बेलुका ट्युसन पढाउने वृत्तिले जीवन चलाएको र काठमाडौँ आएपछि प्रिन्सिपलका रूपमा शिक्षण अनुभव सँगाल्नुभएका रेग्मी सन् 2008 फिनल्यान्ड पुगेपछि मात्र कलेजमा उपस्थित भएर त्यहाँको उच्च शिक्षा लिएको बताउनुहुन्छ। झापामा कुनै बेला ज्योतिषीका रूपमा समेत आफ्नो समाजमा सुपरिचित रेग्मीको समाजसेवी र परोपकारी भावनाले फिनल्यान्डमा समेत राम्रोसँग स्थापित हुनुभएको बुझ्न सकिन्छ। त्यस क्रममा रुचि भन्दा पनि फिनल्यान्डमा आवश्यकता अनुसार विभिन्न 8 विषयमा उच्च शिक्षा लिनुभएका रेग्मी अब आफू विद्यावारिधिको तर्खरमा रहेको बताउनुहुन्छ। एकजना मानिस छोराका रूपमा, बाबुका रूपमा, श्रीमानका रूपमा वा हरेक सामाजिक लगायत सम्बन्धहरूमा सन्तोषपूर्वक जति आफ्ना कर्तव्य र भूमिका निर्वाह गर्न सकिन्छ त्यति नै जीवन सन्तोषप्रद हुन्छ भन्ने धारणासहित गीताको कर्मयोगमा विश्वास राख्नुहुने रेग्मी फिनल्यान्डको सार्वजनिक जीवनमा अझ अघि बढ्ने सोच राख्नुहुन्छ। त आदरणीय श्रोता, आज प्रस्तुत गर्छौ फिनल्यान्ड पुगी त्यहाँको व्यावसायिक शिक्षणमा सुपरिचित सेवाभावी कृष्ण रेग्मीसँगको अन्तरङ्ग कुराकानी। कुराकानी सुरु गरिहाल्नु अघि एकैछिन यो सङ्गीत जोड्छौ, त्यसबीच कुराकानी राख्नेछौँ।

0: यहाँलाई घर देश बाह्र देश कार्यक्रममा स्वागत छ।
1: धन्यवाद हेमन्तजी।
0: सन्चै हुनुहुन्छ?
1: एकदम सन्चै छु।
0: स्वदेश कतिको आउनुहुन्छ, स्वदेशले कतिको तानिरहन्छ?
1: फिनल्यान्ड आएपछि स्वदेश आएको म एकपटक हो, त्यसपछि म आउन भ्याएको छैन। यहाँको बिजनेसले गर्दाखेरि, व्यवस्थाले गर्दाखेरि आउने इच्छा चाहिँ छ।
0: बिचमा कति वर्ष पछि आउनुभयो?
1: म करिब करिब नेपाल नआएको 10 वर्ष भयो होला।
0: भनेपछि बिचमा एकचोटि आउनु भएको छ भनौँ न, होइन?
1: बिचमा आएको एकपटक हो।
0: यहाँको व्यावसायिकता कार्यक्षेत्र बारे केही संक्षेपमा बताइदिनुहोस् न।
1: मैले चाहिँ तपाईँको फिनल्यान्डमा अहिले शिक्षक भएर काम गर्छु। म भोकेसनल कलेजमा आइसिटी टिचरको रूपमा कार्यरत छु। त्यो चाहिँ मेरो दैनिक कर्म भयो, होइन? त्यो बाहेक म यहाँ सामाजिक संस्थाहरूमा आबद्ध छु, भलेन्टियरिङ गर्छु। हेलसिङ्की सिटी काउन्सिलको म काउन्सिलर पनि हो, इलेक्टेड काउन्सिलर। 2025 चाहिँ तपाईँको इलेक्सनमा उठाएको थियो पहिलोपटक, अनि यहाँ सबैले राम्रोसँगले सहयोग सपोर्ट गर्नुभयो र हामी फिनल्यान्डमै पहिलो नेपाली हेलसिङ्कीको सिटी काउन्सिलमा काउन्सिल मेम्बर भएर पुगेको चाहिँ हामीले इतिहास बनायौँ।
0: टिचिङ पनि गर्नुहुन्छ, समाजसेवाको क्षेत्र पनि छ, होइन? अब त्यसबाहेक अरू व्यावसायिकता पनि केही छ कि यहाँको?
1: छ, मेरो मेरो एउटा सानो बिजनेस पनि छ र त्यो बिजनेस पनि समाजसेवा गर्नको लागि नै खोलेको।
0: ए हजुर, सेवामूलक
1: जी। त्यो तपाईँको बिजनेस मार्फत चाहिँ मैले फिनिस भाषा सिकाउने पुस्तकहरू लेखेर प्रकाशित गराएको छु र त्यो बिजनेस गर्नुको कारण के त भन्दाखेरि मूल्यलाई चाहिँ कन्ट्रोल गर्नको लागि। तपाईँको पुस्तक अरू प्रकाशकलाई दियो भने उहाँहरूले आफ्नो हिसाबले मूल्य राख्नुहुन्छ, अनि त्यो मूल्य फेरि हाम्रो जनसाधारणलाई चाहिँ महँगो पर्न सक्छ भनेर चाहिँ मैले आफै एउटा सानो कम्पनी दर्ता गरेर चाहिँ पुस्तक प्रकाशित गरेर वितरण गरेको छु।
0: त्यहाँबाट यहाँले प्रकाशन गर्नुभएका पुस्तकहरू चाहिँ कुन समुदायलाई चाहिँ अलि उपयोगी छन्? अलि बढी चाहिँ
1: मैले प्रकाशन गरेको पुस्तक चाहिँ फिनिस भाषा सिकाउनका लागि हो, त्यसले गर्दा त्यसले चाहिँ प्रवासी समुदायलाई सहयोग गर्छ, होइन? जस्तै फिनिस भाषा, अब यहाँ प्रवासीहरू आउँदाखेरि भाषा नजान्दा तपाईँको मुख हुनुपर्छ, कतिपय कुराहरूमा चाहँदा पनि बोल्न सकिँदैन, होइन? चाहँदा पनि कुराहरू बुझ्न सकिँदैन। अब यहाँ सबैले इङ्ग्लिस बोल्न प्राय जाने पनि सबै अफिसियल कामहरूदेखि लिएर चाहिँ दैनिक दिनचर्याका सबै काम चाहिँ भनौँ न फिनिस भाषामा हुनाले गर्दाखेरि चाहिँ भाषा जान्नु जरुरी छ। अनि फेरि अब अहिले त सरकारले नयाँ नियम बनाएको छ, भाषा आएन भने चाहिँ यहाँको पिआर पनि अप्लाई गर्न नपाउने, होइन? अनि फेरि नागरिकता लिनका लागि त भाषा त अनिवार्य नै छ, होइन? अनि भाषा जान्दाखेरि तपाईँको चाहिँ कस्तो हुन्छ भने भाषाले एउटा बाटोको रूपमा काम गर्छ।
0: अब भाषाको कठिनाई, सजिलो अप्ठ्यारो त यहाँले पनि सुरुमा भोग्नुभयो होला, त्यो पनि अहिले प्रसङ्गमा आउला यहाँ। अब त्योभन्दा अगाडि के भनौँ भने, फिनल्यान्ड एउटा चिसो भूगोलको सुदूर उत्तरी भूभाग, आफ्नो पेसागत जीवनवृत्ति पनि छ, उद्यमशीलता पनि छ, समाजसेवा पनि, त्यहाँ नगर परिषद सदस्य। अब यहाँको दिनचर्या चाहिँ सामान्यतया कस्तो हुने गर्छ, कसरी समयको व्यवस्थापन हुने गर्छ, अलिकति थोरै बताइदिनुहोस् न समय तालिका यहाँको आफ्नो।
1: दिनचर्या चाहिँ बिहान उठेर चाहिँ अब घरमा फेरि 3 मेरा छोराछोरी पनि छन्, बिहान उठेर बिहानका आफ्ना नित्यक्रमहरू गरिसकेपछि, होइन, बिहान चाँडै उठ्छु अनि त्यसपछि केही ताजा समाचारहरू पढ्ने टाइम पनि मिल्छ, अनि त्यसपछि तपाईँको तयारी गरेर चाहिँ, अनि सबै घरमा व्यवस्थित भएपछि केटाकेटी पनि आफ्नो आफ्नो बाटो लागिसकेपछि, अनि म पनि विद्यालयतिर जान्छु, कलेजतिर, त्यहाँ पढाउने दिनभरि, अनि बेलुका त्यहाँबाट निस्केपछि त्यसपछि तपाईँको 4 बजेपछि कहिले काउन्सिलको मिटिङ हुन्छ, कहिले कतै अरू कमिटमेन्टहरू हुन्छ, कतै प्रोग्राम हुन्छ, कहिले पार्टीको मिटिङ हुन्छ, होइन? अनि कहिले कतै सामाजिक कार्यमा बिजी हुन्छ, अनि प्रायः के हुन्छ भने तपाईँको चाहिँ बिहान अर्ली मर्निङ र विशेष गरेर चाहिँ साँझतिर चाहिँ धेरै जनसाधारणहरूको फोन आउँछ, म्यासेज आउँछ, उहाँहरूसँग सम्पर्क गरिन्छ, उहाँहरूका केही समस्या छन्, केही दुविधाहरू छन् भने त्यसका लागि चाहिँ समाधान गर्ने प्रयास गर्छु, होइन? त्यसरी चाहिँ तपाईँको दिनचर्या जान्छ। त्यसरी अब हेर्नुहोस्, छुट्टीको दिन अब आज तपाईँसँग कुरो गर्दैछु बिहान, होइन, बेलुका फेरि एउटा नाइजेरियन कम्युनिटीले चाहिँ तपाईँको जानकारीमूलक कार्यक्रम गराइदिनुहोस् भनेर रिक्वेस्ट गरेकोले गर्दा उहाँहरूको कम्युनिटीमा अनलाइन एउटा जानकारीमूलक कार्यक्रम गराउन जाँदैछु, होइन? अनि यस्ता यस्ता कमिटमेन्टहरू भइरहन्छन्, व्यस्त हुन्छ, होइन?
0: कहिलेकाहीँ यसो फुर्सदको समय पनि कहिलेकाहीँ त हुन्छ होला, होइन? त्यस्तो बेलामा चाहिँ यहाँको रुचि चाहिँ केमा छ, के हुन्छ नि आफ्नो व्यक्तिगत रुचि?
1: व्यक्तिगत रुचि चाहिँ तपाईँको घुम्ने त पक्कै पनि छ, होइन? तर अहिलेको चाहिँ फोकस के छ भने म अहिले 2 अरू पुस्तक लेख्दैछु, अनि अलिकति फुर्सद हुने बित्तिकै म चाहिँ लेख्ने काममा लागिहाल्छु, अनि त्यसपछि अब सामाजिक सञ्जालमा पनि विभिन्न किसिमका चाहिँ जानकारीहरू उपलब्ध गराउने प्रयास गरिरहेको हुन्छु, त्यसले गर्दा त्यसलाई लेख्ने ती कुराहरूलाई चाहिँ अब पोस्ट गर्नेमा पनि, अनि कसैले जानकारी माग्नुभयो अथवा कमेन्ट आयो भने त्यसलाई पनि तपाईँको चाहिँ अब कसरी सकारात्मक तरिकाले चाहिँ फेरि उत्तर दिने, यी सबै कुराहरूमा समय जान्छ हेर्नुहोस्
0: न। हजुर हजुर हजुर। अब अन्तरङ्ग कुराकानीको यो कार्यक्रम, अब अलि अन्तरङ्गतिरै जाउँ सर। अब यहाँको जन्मथलो र पारिवारिक पृष्ठभूमिबारे केही राखिदिनुहोस् न।
1: मेरो पारिवारिक पृष्ठभूमि कस्तो छ भने, हामी चाहिँ भारत र नेपालमा विभाजित भएको परिवार हौँ। तपाईँ 90 सालको भुइँचालो गएपछि तपाईँको नेपालबाट चाहिँ उता पहाडतिरबाट आसामतिर दार्जिलिङतिर जाने एउटा लहर चल्यो, तपाईँ जानकारी होला इतिहासको बारेमा होइन,
0: आसाम मणिपुर
1: हो। अनि त्यो विस्थापनको क्रममा हाम्रो पनि पुस्ताहरू विस्थापित हुनुभएको थियो, कति यतै रहनुभयो, कति उता आउँदै जाँदै गर्नुभयो होइन। त्यो त हामीलाई थाहा छँदैछ, नेपालीहरू धेरै जीवनयापनका लागि अथवा पढाइका लागि जानुहुन्छ होइन। यस्तै क्रममा मेरो बुवा पनि विद्या आर्जन गर्नका लागि भारततिर आउनु भएको थियो। खासमा चाहिँ मेरो पहाडगढ खोटाङ हो, म चाहिँ पुगेको छैन कहिले पनि त्यहाँ।
0: हजुर, यहाँको जन्म चाहिँ?
1: मेरो चाहिँ अब जन्म झापा, म मावला बसेर पढेँ, करिब करिब 10-12 वर्ष विद्या आर्जन भारतमा गरेँ। वेस्ट बङ्गालमा पनि बसेँ, दार्जिलिङतिर होइन, अनि तपाईँको दिल्ली बसेँ, लखनऊ बसेँ। 14 वर्षको हुँदाखेरि चाहिँ म फेरि नेपालमा आएर माओलीसँग बसेर चाहिँ मैले अध्ययन सुरु गरेँ, झापामा 9 र 10-8 कक्षासम्म चाहिँ फेरि उता इन्डियातिर पढाइ गरेँ।
0: झापामा कुन स्कुलमा यहाँको अध्ययन रह्यो?
1: झापामा कक्षा 9 र 10 पढ्दाखेरि मैले एकपटक हल्दीबारी माविमा पनि पढेँ होइन, अनि हल्दीबारी माविमा करिब 6 महिना अध्ययन गरेँ होला, 9 कक्षाको अन्तिमतिर आइपुगेको थिएँ। त्यसपछि फेरि म कोहबरा गएँ, कोहबरा थाहा होला
0: हजुर,
1: अनि कोहबरामा भद्रकाली माविमा चाहिँ कक्षा 9 र 10 कम्प्लिट गरेर एसएलसी त्यहाँबाट पास गरेँ।
0: अब अलिकति सामाजिक परिवेश चाहिँ कस्तो थियो यहाँको स्कुल जीवनमा, पारिवारिक जीवनशैली भनौँ न, त्यस्ता स्मरणीय कुराहरू केही राखिदिनुहोस् न।
1: बिहान उठेर घाँस काट्न जाइन्थ्यो, अनि घाँस काटेर चाहिँ ल्याइसकेपछि त्यसपछि तपाईँको चाहिँ यसो चिया खाजा खाएर अनि अध्ययन गर्ने, विद्यालय नजिकै थियो, अनि त्यसपछि कुदेर हातमा किताब बोकेर चाहिँ, झोला पनि थिएन होइन, थाक बनाएर चाहिँ बोकेर चाहिँ अनि विद्यालयतिर कुदिन्थ्यो। अनि विद्यालयबाट आएर चाहिँ फेरि तपाईँको अब गाई बाख्रा कुखुरा केही गर्नु छ भने गर्ने होइन, त्यसपछि अनि फेरि अध्ययन गर्ने। भाइ बहिनीहरूले पनि त्यहाँ मामाका छोराहरू साना साना आउनुहुन्थ्यो सँगै, भाइहरूलाई पनि तपाईँको यसो अध्ययनमा केही सहयोग गर्ने, अनि घरमा केही छ सरसफाई गर्नुपर्ने छ कि अब सामान किनेर ल्याउनुपर्ने छ कि, त्यस्ता घरका व्यावहारिक कुराहरू गर्दै होइन। अनि तपाईँको चाहिँ अब त्यो बेला विद्युत थिएन, अनि हामी मट्टीको तेलको चाहिँ
0: लालटिन
1: ल्याम्प बालेर चाहिँ हो, लालटिन पनि थिएन एक जमानामा, चाहिँ तपाईँको टुकी भन्थ्यौँ के भन्छ त्यो सानो ल्याम्प, यस्ता किसिमको भनौँ न बत्ती बालेर चाहिँ अनि 9 र 10 अध्ययन गरियो। 9 र 10को अध्ययन गरिसकेपछि अनि म फेरि एकपटक भारत गएँ, अनि भारतबाट फेरि फर्केर आएँ, अनि त्यसपछि मैले त्यतिखेर मेची मल्टिपल क्याम्पसमा पिसिएल लेभलमा एडमिसन लिएको थिएँ। अनि भनौँ न आफू बसेर पढ्नका लागि मसँग आर्थिक स्रोत पनि थिएन होइन, अनि त्यसपछि यसो एउटा आफै त्यहाँ मामाहरूको दोकान खाली थियो चन्द्रगढीमा, त्यहाँ मैले एउटा ट्युसन सेन्टर खोलेर चाहिँ बालबच्चाहरूलाई कोचिङ दिन्थेँ, पढाउँथेँ,
0: पढ्दै पढाउँदै
1: पढ्न त म कलेज जान भ्याइनँ, कलेज चाहिँ म कहिले पनि जान भ्याइनँ, किनभने अब त्यहाँ पढाउँथेँ। त्यसपछि म तपाईँको ज्योतिष कर्मकाण्ड पनि गर्थेँ, म त्यो बेलामा ज्योतिषी पनि थिएँ होइन, चिना हेर्ने, हात हेर्ने आदि इत्यादि काम पनि गर्थेँ।
0: यो ज्योतिषीको कर्मकाण्डको शिक्षा चाहिँ पारिवारिक पृष्ठभूमिबाट हो कि औपचारिक अध्ययन पनि यहाँले गर्नुभयो?
1: औपचारिक अध्ययन बनारसतिर चाहिँ सानोमा गर्ने अवसर पाएँ, सानो हुँदा त्यता हुँदाखेरि बुवाको चाहिँ भन्नु धार्मिक कर्मकाण्डमा ज्योतिषमा चाहिँ एकदम राम्रो रुझान हुनाले गर्दा उहाँको मार्फतबाट बनारस बसेर चाहिँ केही समय पढ्ने अवसर पाएँ। अनि म चाहिँ 9-10 कक्षादेखि नै ज्योतिष हेर्थेँ, चिना हेर्ने, हात हेर्ने होइन, त्यस्तै किसिमको चाहिँ, अनि झापातिर भनौँ राम्ररी मलाई त्यो बेलामा ज्योतिषी भनेर राम्ररी चिनिन्।
2: अनन्त सम्भावनाको पुञ्ज, गतिशील मानव जीवन, कर्मशील सारा संसारका नेपाल र नेपाली मन,
0: दूर सुदूर क्षितिजका नेपाली अनुभव शब्द चित्रमा कोर्दै स्वदेशको सम्झना र परदेशको अनुभव सुन्ने सुनाउने एउटा चौतारी कार्यक्रम घर देश परदेश।
2: रेडियो नेपालबाट हरेक शनिबार राति 10 बजेको समाचार पछि कार्यक्रम घर देश परदेश।
0: आजको कार्यक्रममा सुन्दै हुनुहुन्छ विगत करिब 18 वर्षदेखि युरोपको फिनल्यान्डमा रही व्यावसायिक शिक्षकका रूपमा कर्मशील र राजधानी हेलसिङ्की नगरको निर्वाचित परिषद सदस्य रहनुभएका समाजसेवी कृष्ण रेग्मीसँगको कुराकानी। समाजसेवी भाव र फिनल्यान्डको नगर राजनीतिमा स्थापित हुन पारिवारिक पृष्ठभूमि र प्रेरणा, राजधानी काठमाडौँको अनुभव, फिनल्यान्ड जाने पृष्ठभूमि र सोच, त्यहाँ नगर परिषद सदस्य हुने पृष्ठभूमि, फिनल्यान्डमा नेपालीहरूको उपस्थिति र सांस्कृतिक गतिविधि, फिनल्यान्ड पुग्ने नेपालीहरूका चुनौती र अवसर लगायतका प्रसङ्ग अबको क्रममा रहेका छन्। अब एउटा समृद्ध मुलुक फिनल्यान्ड जस्तो देशको राजधानी नगरको जनप्रतिनिधि हुनुहुन्छ यहाँ होइन निर्वाचित। अब आफ्नो बाल्य परिवेश, स्कुले जीवन, कलेज पढ्दा युवा जीवनमा आउने महत्वाकांक्षा वा त्यस्तो कुनै सोच विचार आदिको पनि केही भूमिका होला कि सुसुप्त रूपमा यहाँसम्म आइपुग्नलाई?
1: मलाई सधैँ के थियो भने यो चाहिँ अलिकति अब आफ्नो माता पिताबाट पनि आउँदो रहेछ सायद होइन। अब मेरो पिता आफै पनि एकदम समाजसेवक हुनुहुन्थ्यो अनि मैले घरमा चाहिँ तपाईँका विभिन्न किसिमका व्यक्तिहरू आउने जाने होइन। बुवा हुँदा, मेरो बुवा म 14 वर्षको हुँदा बित्नुभयो, बुवा हुँदाखेरि चाहिँ मैले अब त्यो किसिमको परिपाटी देखेको थिएँ अनि बुवाले सबैले सहयोग गर्ने होइन, त्यो पनि सायद भयो होला। अनि अर्को कुरो के भयो त, शिक्षक भएपछि पहिलेदेखि नै म सहयोगी स्वभावको व्यक्ति, नेपालमा पनि तपाईँ कसैलाई जागिर लगाइदिनु पर्ने भयो भने चाहिँ पसिनु पर्ने होइन, कसैलाई काहीँ मैले भनिदिएर बोलिदिएर केही कुरा हुन्छ, कसैलाई कुनै बाटो देखाइदिन मिल्छ भने त्यो देखाउनलाई सबै तत्पर हुन्छ। त्यो एउटा सायद मेरो स्वभावै हो सानैदेखिको, सबैसँग चाहिँ सद्भावका साथ रहने, सकेसम्म सबैलाई सहयोग गर्ने। किनभने मलाई के विश्वास छ भने तपाईँलाई परेको दुःखले सूक्ष्म रूपले मलाई पनि असर गरिरहन्छ कि, मैले नदेखेको मात्रै हो अथवा मैले त्यो प्रत्यक्ष अनुभव गर्न सक्दिनँ, तर सूक्ष्म चाहिँ त्यसको कहीँ न कहीँ केही प्रभाव हुन्छ। त्यसैले गर्दाखेरि चाहिँ हामी सबैले एकअर्कालाई राम्रो गर्न सक्यौँ भने चाहिँ हामी सबैको सामूहिक विकास हुन्छ भन्ने खालको चाहिँ सोच लिएको मान्छे हुनाले गर्दाखेरि मैले सकेँ भने आफूले सकेका कुराहरू चाहिँ गर्ने प्रयास गरिरहन्छु।
0: हजुर, त्यो स्वभाव त यहाँको अब रह्यो होइन। अब फिनल्यान्डमै पुगेपछि प्राप्त गरे अवसर प्रेरणा चाहिँ के होला जस्तो लाग्छ यहाँलाई? यहाँको व्यावसायिकताले पनि यहाँलाई त्यहाँ चिनायो होला होइन? अरू के के छन् त्यस्ता अवसरहरू त्यहाँ, के के रहे?
1: फिनल्यान्डमा यहाँ सुरुमा आउँदाखेरि त तपाईँको अब कसैलाई चिनिएन, जानिएन पनि होइन, अनि भाषा पनि आउँदैन थियो। अब एउटै कुरो सधैँ विश्वास के थियो भने कर्मण्डेवादी करस्ते माफले सुकदा छैन, कृष्णले गीतामा भन्नुभएको छ होइन। अनि मैले चाहिँ त्यही कुरो सोच्थेँ होइन, मैले गर्न सक्ने के त, म यहाँ आइहालेँ होइन, यहाँ आइसकेपछि म पढ्न आएको, पढाइ मेरो कर्म हो होइन, त्यसलाई चाहिँ मैले एकदम राम्रो तरिकाले गर्नुपर्छ। अब त्यो बाहेक मैले कुनै जागिर खोज्नु छ भने, यसो आफूले यहाँ बसेर चाहिँ आफ्नो व्यवस्था बनाउनु छ भने, त्यसका लागि चाहिँ मेरो हातमा के छ र यो जे छ मेरो हातमा यसलाई मैले के गर्न सक्छु, त्यो गर्ने प्रयास गर्दै गएँ होइन। अनि बिस्तारै बिस्तारै हुँदै गयो सबै कुराहरू, बाटो बन्दै गयो, कहिले काहीँ अब अन्जानमा जानेर मान्छेहरूले बाटो देखाउँदै गए होइन, अनि म पनि बाटोमा हिँड्दै गएँ, अनि त्यसरी बिस्तारै गर्दै गर्दै यहाँसम्म आइपुगेँ।
0: हजुर हजुर सर, अब यहाँको शिक्षा दीक्षा झापामा भयो होइन, बनारसमा भयो, अब राजधानी काठमाडौँको जीवनको पनि केही स्मरण छ कि? राजधानी काठमाडौँको परिवेशसँग चाहिँ यहाँ कतिको घुलमिल हुन पाउनुभयो कि कस्तो?
1: हजुर, म 18 वर्षको उम्र काठमाडौँ गएँ अनि त्यहाँ गएर मैले शिक्षण गर्न थालेँ। गएको पर्सिपल्टदेखि प्राइभेट स्कुलमा म क्लास 6, 7, 8 पढाउँथेँ अनि त्यसपछि 24 वर्षको उमेरमा मैले काठमाडौँमा तपाईँको अरू दुईजना साथीहरूसँग मिलेर चाहिँ एउटा कक्षा 10 प्राइभेट स्कुल पनि सञ्चालन गरेँ अनि 4 वर्ष त्यो विद्यालयको चाहिँ प्रिन्सिपल भएर काम पनि गरेँ।
0: काठमाडौँमा विद्यार्थी जीवन पनि रह्यो कि?
1: विद्यार्थी जीवन मेरो कस्तो भयो भने, मेरो चाहिँ एडमिसन थियो आरआर क्याम्पसमा ब्याचलर्समा, तर मेरो विद्यार्थी जीवन एसएलसी पछि म कहिले पनि कलेज जान भ्याइनँ। बिहान तपाईँको 4 बजे उठेर घरबाट हिँड्थेँ अनि राति 10-11 बजे घर आइपुग्थेँ, म त्यति व्यस्त थिएँ। त्यसले गर्दाखेरि मैले चाहिँ इक्जाम दिन जान्थेँ, प्राइभेट इक्जाम दिन जान मिल्थ्यो त्यो बेलामा होइन। मैले पिसिएल पनि प्राइभेट इक्जाम दिएरै पास गरेँ आफै पढेर कलेज नगइकन, अनि ब्याचलर पनि त्यसरी नै इक्जाम दिँदै गएँ होइन। त्यसपछि तपाईँको पढ्ने एकदम तीव्र इच्छा थियो क्या, मनमा बसेर चाहिँ आनन्दले पढ्ने तीव्र इच्छा थियो।
0: अब यहाँको विदेश जाने पृष्ठभूमि चाहिँ के रह्यो? राजधानी हुँदै गर्दा नै त्यो पृष्ठभूमि बन्यो होला होइन, र सुरुमा उद्देश्यहरू के कस्ता थिए?
1: पढाइ गर्ने तीव्र इच्छाले गर्दाखेरि म पढ्न भनेर चाहिँ फिनल्यान्ड आएँ, किन मैले कहिले पनि भनौँ न 10 कक्षापछि बसेर पढ्ने अवसर पाइनँ। अनि यहाँ आएपछि मैले बसेर मजाले पढेँ तपाईँको 9 महिना, अनि त्यसपछि अनि काम पनि गर्दै गएँ, पढ्दै पनि गएँ, कामहरू पनि हुँदै गयो, अझै पनि पढ्दैछु। मैले फिनल्यान्ड आएर 2008 म फिनल्यान्ड आएँ, त्यहाँदेखि अहिलेसम्म 8 विभिन्न किसिमका अध्ययनहरू सकाएको छु। गत वर्ष चाहिँ तपाईँको आइसिटीमा ब्याचलर्स अफ बिजनेस इन्फर्मेसन टेक्नोलोजी डिग्री सकाएँ, 2025 फेरि तपाईँको करियर काउन्सिलर भनेर चाहिँ एउटा डिग्री प्रोग्राम हुन्छ होइन, त्यो पनि सकाएँ। त्यसरी चाहिँ तपाईँको 8 विभिन्न किसिमको पढाइहरू गरेको छु। अब चाहिँ तपाईँको म पिएचडी गर्नका लागि तर्खरमा छु, पिएचडीको एप्लिकेसन युनिभर्सिटीमा रिसर्च प्लान सहित प्रस्तुत गरेको छु, त्यहाँबाट सकारात्मक नै आउला भन्ने तपाईँको सङ्केतहरू चाहिँ बुझिया छ, पढाइ अझै जारी छ।
0: एकजना व्यवसायी, एकजना शिक्षा क्षेत्रमा लाग्नुभएको व्यक्तित्व होइन, अब यहाँले त्यहाँको समाजसेवा हुँदै नगर परिषदको सदस्य पनि हुनुभयो निर्वाचित होइन, त्यसको पृष्ठभूमि चाहिँ कस्तो रह्यो होला अलिकति बताइदिनुहोस् न नेतृत्वमा जाने।
1: हजुर, खासमा के भयो भने एक दिन अब समाचार हेरिरहन्थे होइन, टिभी हेर्दै थिएँ, अनि यो कन्जर्भेटिभ गभर्मेन्टले चाहिँ विभिन्न किसिमका निर्णयहरू गरेको देख्दाखेरि ती निर्णयहरूले धेरै आप्रवासीहरूलाई असर गरेको भन्ने कुरो मैले महसुस गरेँ, अनि धेरै किसिमका गलत निर्णयहरू सरकारले गर्दै गएको पनि मैले महसुस गरेँ। अनि मैले के सोचेँ भने अब यहाँ दुईवटा अप्सन छ मसँग, कि त म पनि मुख दर्शन भएर टिभी हेरिरहँ अनि यहाँबाट कम्प्लेन गरेर बसिरहँ, कि त म आफै मैदानमा गएर चाहिँ परिवर्तन गर्ने प्रयास गरौँ। अनि फेरि तपाईँको कर्मण्डेवादीका रस्ते मा फैलेछु कदाचन भन्ने कुरोमा विश्वास गर्ने मान्छे हुनाले गर्दाखेरि मैले कर्म गर्न निर्णय गरेँ र म चाहिँ तपाईँको राजनीति नगरेको मान्छे म राजनीतिमा लागेँ।
0: अब सर, अब करिब 40 वर्ष अघिदेखि मात्रै फिनल्यान्डमा नेपालीहरूको चाहिँ अलिक देखिने गरी पुग्न थालेको, त्यहाँ नेपालीहरूको उपस्थिति देखिन्छ भनिन्छ होइन, अब यहाँ करिब 18 वर्ष अघि पुग्दा नेपालीहरू कतिको भेटिन्थे र तुलनात्मक रूपमा नेपालीहरूको उपस्थिति अहिले चाहिँ त्यहाँ कस्तो छ?
1: नेपालीहरू त्यतिखेर पनि हुनुहुन्थ्यो, यहाँ तपाईँको नेपाली आउने अगाडिहरूले चाहिँ नेपाली रेस्टुरेन्टहरू चलाउनु भएको थियो होइन, नेपालीहरू अध्ययन गर्दै हुनुहुन्थ्यो, तर अब अहिले चाहिँ नेपालीहरूको संख्या हरेक वर्ष तपाईँको बढ्दै गएको छ, अब तुलनात्मक रूपमा धेरै नेपालीहरू हुनुहुन्छ
0: अहिले। नेपालीहरू
1: सिक्किममा मात्र नभएर तपाईँको पुरै फिनल्यान्डमा तपाईँको हरेक सिटीमा नेपालीहरू भेटिन्छन्।
0: हजुर, यो पछिल्लो दशकमा चाहिँ नेपालीहरू कुन उद्देश्यले चाहिँ त्यहाँ पुगेको देखिन्छ, कस्तो हुन्छ?
1: विद्यार्थी पनि हुनुहुन्छ, व्यावसायिक रूपमा काम गर्ने आउनेहरू पनि हुनुहुन्छ, अनि त्यसपछि तपाईँको चाहिँ अब कोही रिसर्च गर्ने आउने, कोही चाहिँ तपाईँको अब बिजनेसै खोल्ने भनेर आउने होइन, कोही चाहिँ काम गर्न भनेर आउने, त्यो विभिन्न परियोजनहरू छन्। अब कोही चाहिँ तपाईँको विवाह गरेर नै आउने पनि छन् पारिवारिक नाताले गर्दा होइन, अनि ती प्रयोजनहरू त तपाईँका विभिन्न किसिमका छन्। र नेपालीहरूको यहाँ फेरि कस्तो छ भने तपाईँको राम्रो राम्रो ठुलो ठुलो युनिभर्सिटीहरूमा लेक्चररदेखि लिएर होइन भोकेसनल कलेजको टिचरदेखि लिएर तपाईँको एउटा रेस्टुरेन्टको कुक वेटर हरेक फिल्डमा क्वान्टम टेक्नोलोजीदेखि लिएर चाहिँ तपाईँको एउटा रेस्टुरेन्टको वेटर अथवा कुनै ठाउँमा चाहिँ सरसफाइ गर्ने कर्मचारीको रूपमा सम्म हामी नेपालीहरू हरेक ठाउँमा फिनल्यान्डको चाहिँ वित्तीय केन्द्रहरूमा फिनल्यान्डको समाजलाई र फिनल्यान्डको अर्थतन्त्रलाई सहयोग गरिरहेका छन्।
0: हजुर, त्यहाँ नेपालीहरू कति भएको अनुमान गरिन्छ अथवा त्यस्तो कुनै डाटा पनि छ कि?
1: डाटा छ, मलाई अहिले ठ्याक्कै याद छैन होइन, डाटा छ। हाम्रो एकजना नेपाली रिसर्चरै हुनुहुन्छ, उहाँले चाहिँ यो नेपाली डायस्पोराको बारेमा हेलसिङ्की युनिभर्सिटीबाट रिसर्चै गर्नुभएको छ। डाटा चाहिने भयो त्यो डाटा चाहिँ उपलब्ध पनि गराउन सकिन्छ।
0: अनुमानित
1: पनि म भन्न चाहन्न,
0: किनभने
1: त्यो अनुमानित भन्नु गेस गर्नुभन्दा पनि फ्याक्ट पाइन्छ भने किन गेस गर्ने होइन हेमन्तजी?
0: हजुर, त्यो प्रशस्तै भेटिन्छ,
1: हामी छौँ प्रशस्तै छौँ।
0: हजुर,
1: प्रशस्तै भन्नाले अब तपाईँको च्याउ उम्रे जस्तो त छैनौँ अहिले, तर छौँ हामी छौँ यहाँ।
0: अब नेपालीहरूका सामाजिक सांस्कृतिक गतिविधिहरू पनि केही हुन थालेका होला नि अब नेपालीहरू?
1: होइन, त्यो त यहाँ तपाईँको जब रेस्टुरेन्ट व्यवसायहरू सुरु भयो अनि रेस्टुरेन्ट व्यवसायी अग्रजहरूले चाहिँ तपाईँको सुरु गर्नुभयो त्यसैखेर नै सांस्कृतिक कार्यक्रमहरू नेपाल फिनल्यान्ड सांस्कृतिक केन्द्र भनेर केन्द्रै त नभनौँ अहिले होइन, तपाईँको चाहिँ कल्चरलाई प्रवर्धन गर्नका लागि नेपाल फिनिस सोसाइटी भन्ने छ हामीसँग यहाँ अग्रजहरूले सुरु गर्नुभएको। त्यसपछि हामीसँग पशुपति आरयु भन्ने छ, उहाँहरूको चाहिँ उद्देश्य पशुपति मन्दिरै बनाउने र धार्मिक कुराहरूलाई चाहिँ यहाँ जीवित राख्ने भन्ने छ, त्यो पनि उहाँहरूले पनि एकदम कार्यक्रम गरिराख्नु भएको हुन्छ होइन। फेरि हामीसँग एनआरएन छ, एनआरएनएले चाहिँ तपाईँको विभिन्न किसिमका सांस्कृतिक कार्यक्रम गर्नेदेखि लिएर अरू पनि नेपालीहरूलाई सहयोग गर्ने किसिमका कामहरू उहाँहरूले गरिराख्नु भएको छ होइन। अनि यस्तै हामीसँग अन्य सिटीहरूमा पनि अरू अरू संस्थाहरू पनि छ, फेरि आफ्नै बान्ताको लागि खोल्नु भएको छ साथीहरूले होइन, अनि सैनायोकीमा ती अर्को संस्था छ, फेरि तपाईँको ताम्प्रेमा चाहिँ खोल्ने कुरो थियो खुलिया छैन, कोकोलामा छ जस्तो लाग्छ मलाई, कोकोलाबाट पनि एकपल्ट सम्पर्क भएको थियो। त्यसरी चाहिँ तपाईँको विभिन्न सहरहरूमा पनि संस्थाहरू खोल्दै गएका छन्।
0: हजुर, त्यहाँ अब नेपालीहरूले प्राप्त गर्ने अवसर र चुनौतीहरू चाहिँ के देखिन्छ हिजो आजको समयमा चाहिँ?
1: सबभन्दा ठुलो चुनौती अहिले अनइम्प्लोइमेन्ट रेट हाई छ, अनि काम पाउनका लागि चाहिँ धेरै तपाईँको स्ट्रगल छ अहिले पहिलेको भन्दा भनौँ न। अब अहिले तपाईँको यो संसारमा जुन युद्ध भइरहेको छ त्यसले पनि असर गरेको छ, अनि फेरि अब कतिपय त यहाँको जुन स्थानीय भन्दा पनि यहाँको जुन केन्द्रीय सरकार छ, केन्द्रीय सरकारले गरेका केही निर्णयहरूले पनि हाम्रो अर्थतन्त्रलाई असर गरेको छ अहिले, अनि त्यसले गर्दाखेरि अर्थतन्त्र अलिक कमजोर छ पहिलेको भन्दा, अनि त्यसले गर्दा तपाईँको अनइम्प्लोइमेन्ट हाई छ, हायर छ भनौँ, पहिलेभन्दा बढी छ। तै पनि प्रयास गरेर काम पाउनेले काम पाइराख्नु भएको छ होइन, अनि काम नपाउनेले आफ्नो सानोतिनो व्यापार बिजनेस पनि गर्ने प्रयास गर्नुभएको छ, सबैले आफ्नो आफ्नो तर्फबाट गरिराख्नु भएको छ। फेरि कस्तो छ भने यहाँ केही गर्न नसकेर फर्केर जाने साथीहरू पनि हुनुहुन्छ, केही गर्न नसकेर फर्केर जाने साथीहरू चाहिँ 2008 पनि हुनुहुन्थ्यो।
0: खास गरी विद्यार्थीहरूका चुनौती चाहिँ के छन् अहिले जो पढ्न भनेर गएका छन् उनीहरूको लागि?
1: विद्यार्थीहरूका लागि सबभन्दा ठुलो चुनौती नै अहिले जहाँसम्म मलाई लाग्छ यो पार्ट टाइम जब होइन, किनभने विद्यार्थीहरू नेपालबाट आउँदाखेरि फिस पनि तिर्नु पर्यो अनि खाने बस्नलाई पनि व्यवस्था गर्नु पर्यो, अनि त्यो तपाईँको चाहिँ धेरै ठुलो रकम पनि हो वर्षेनी होइन, रकमलाई व्यवस्थापन गर्न सबैले सधैँ नेपालबाट गर्न सक्नुहुन्न जस्तो लाग्छ मलाई। त्यसले गर्दाखेरि यहाँ धेरै आर्थिक चुनौतीको सामना गर्नु परेको देखेको छु मैले, तर यहाँ प्रयास गरेर स्थापित हुने सम्भावना पनि छ र त्यसरी स्थापित भइराख्नु भएको साथीहरू पनि हुनुहुन्छ यहाँ।
0: आजको कार्यक्रममा प्रस्तुत गर्यौं 2008 करिब 18 वर्ष अघि फिनल्यान्ड पुगी हाल व्यावसायिक शिक्षक समाजसेवी साथै राजधानी सहर हेलसिङ्कीका नगर परिषद सदस्यका रूपमा सुपरिचित कृष्ण रेग्मीसँगको अन्तरङ्ग कुराकानी। कुराकानीका अरू थुप्रै प्रसङ्ग बाँकी नै छन्। लामो समयपछि स्वदेश आउँदाको अनुभूति, 8-8 विषयमा उच्च शिक्षा लिनु रुचि हो वा आवश्यकता, फिनल्यान्डको प्रकृति र मौसमको अनुभव, नेपाल र नेपाली प्रति फिनिसहरूको अनुभव, एकजना नेपाली मूलको नगर सदस्यप्रति त्यहाँ रहने नेपालीहरूको अपेक्षा, सार्वजनिक हितका लागि त्यहाँको नगर परिषदमा राखिएका प्रस्ताव, राजनीतिक क्षेत्रको आगामी आकांक्षा, सफल जीवन के लगायतका प्रसङ्ग अर्को हप्ताको कार्यक्रममा राख्नेछौ। कार्यक्रम कस्तो लाग्दैछ प्रतिक्रियाका लागि हाम्रो इमेल ठेगाना हो radionepalprogram@gmail.com। हस्त, यसै गीतसँगै आजको घरदेश परदेश कार्यक्रमबाट प्राविधिक सहकर्मी मिनर्भा भद्राचार्यसँगै प्रस्तोता हेमन्त उप्रेती बिदा हुन्छु। नमस्कार।

0: झाडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर साहब।
1: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
0: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
1: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
0: मेरो मुख सुकेको छ अनि खुट्टा बाउडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
1: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
0: हजुर।
1: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
0: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: हेर त रगतै रगत भो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
2: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
2: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको।
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौँ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ, बालबालिकालाई सडक नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब करिब 11 बजेसम्म सुनाउनेछौ पुराना आधुनिक गीत। त्यसै क्रमको पहिलो गीत राख्दैछौ कुमार सुब्बाको स्वरमा, कर्मयोञ्जनको रचना र संगीतमा।

अहिले सुन्दै हुनुहुन्थ्यो सुमधुर आधुनिक गीत सङ्गीत। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला रातिको 11 बज्नै लागेको छ। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले केन्द्रीय सदस्यका लागि आयोजना गरेको नीति संगठन र नेतृत्व सम्बन्धी दुई दिने कार्यशाला काठमाडौँमा सुरु भएको छ। रासोपा कार्यशाला नीति संगठन र नेतृत्व श्रृङ्खला एक नाम दिइएको कार्यशालामा पार्टीको नीति संगठन सुदृढीकरण नेतृत्व क्षमता विकासका बारेमा छलफल भइरहेको रासोपाका संगठन विभाग प्रमुख प्रमोद नेउपानेले जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले आज साँझ पवित्र धार्मिक स्थल मुक्तिनाथको दर्शन गर्नुभएको छ। प्रधानमन्त्री शाहले आज साँझ मुस्ताङको मुक्तिनाथको दर्शन गर्नुभएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। हिजो काठमाडौँबाट निजी भ्रमणमा निस्कनुभएका प्रधानमन्त्री शाह आज दिउँसो 3 बजे बेनी जोमसोम सडक मार्ग हुँदै मुस्ताङको जोमसोम पुग्नु भएको थियो। उहाँ मुस्ताङको घरबझोङ 3 स्थित पुथाङ एयरपोर्टको होटल ओम्स होममा बास बस्नु भएको छ। प्रधानमन्त्री शाहले मुक्तिनाथ मन्दिरका पुजारी कृष्ण प्रसाद सुवेदीबाट टीका र प्रसाद समेत ग्रहण गर्नुभएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अटिजम भएका बालबालिकाहरूका लागि 7 प्रदेशमा आवासीय विद्यालय स्थापना गरिने बताउनु भएको छ। आज कैलालीको धनगढीमा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले अटिजम भएका बालबालिकाहरूको स्वास्थ्य शिक्षाका लागि सरकार गम्भीर रहेको र त्यसका लागि सरकारले बजेट विनियोजन गरेको बताउनुभयो। मन्त्री पोखरेलले अटिजम सम्बन्धी नीति नयाँ शिक्षा ऐनमा समेटिने बताउँदै अटिजमको समस्या समाधानका लागि सरकारी तथा गैर सरकारी निकाय सबैले हातेमालो गरी अघि बढ्नु पर्नेमा जोड दिनुभयो। बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी 3 वर्षीय बालिकाका आमा बुवासँग गृह मन्त्रालयमा छलफल भएको छ। 5 दिनसम्म आन्दोलन गर्दा पनि स्थानीय तहमा वार्ता सम्भव नभएको भन्दै मृतक बालिकाका बुवा आमा सहितको टोली गृहमन्त्री सुदन गुरुङसँग वार्ता गर्न आजै सिमराबाट काठमाडौँ आएको हो। घटनामा संलग्न रहेको भन्दै पीडित परिवारले अहिलेसम्म 6 जना विरुद्ध जाहेरी दिएका छन्। बालिका हत्याको विरोधमा स्थानीयले आज पनि वीरगञ्ज पथलैया सडक खण्ड अवरुद्ध गरेका छन्। यसअघि बिहिबार राति स्थानीय प्रशासन, राजनैतिक दलका प्रतिनिधि तथा जितपुर सिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिको उपस्थितिमा आन्दोलनरत पक्षसँग 5 बुँदे सहमति भए पनि बालिकाको परिवारले सो सहमतिमा आफ्नो सहभागिता र सहमति नरहेको भन्दै आन्दोलनलाई निरन्तरता दिँदै आएको छ। यसैबीच गृहमन्त्री सुदन गुरुङले जघन्य अपराध रोक्न बलियो कानुनी तथा संस्थागत व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। 3 वर्षीय बालिकामाथि भएको जघन्य अपराधकोले आफूलाई अत्यन्त दुखी बनाएको बताउँदै उहाँले घटनामा कानुनले दिन सक्ने अधिकतम न्याय सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको सामाजिक सञ्जालमा लेख्नु भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमि सम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा रहेकाले सोही अनुसार स्थानीय तहले सहयोग गर्नुपर्ने बताउनु भएको छ। कैलालीको धनगढी उपमहानगरपालिकामा आज आयोजित कार्यक्रममा उहाँले अव्यवस्थित बसोबासी भूमिहीन परिवारलाई लालपूर्जा वितरणका लागि आवश्यक सहजीकरण तथा समन्वयका लागि सरकार पूर्ण रूपमा तयार रहेको बताउनुभयो। यसअघि भूमि समस्या समाधान समिति कैलालीको बैठकमा उहाँले 600 दिनभित्र लालपूर्जा वितरण गरिसक्ने गरी सरकारले काम गरिरहेको जानकारी दिनुभयो। सर्वोच्च अदालतका प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले छिटो न्याय सम्पादनमा अदालतको मुख्य ध्यान रहेको बताउनु भएको छ। शर्माले छिटो न्याय दिन सके मात्रै जनताको आशा र भरोसा न्यायालयप्रति बढ्ने भएकाले पुराना मुद्दा शून्यमा झार्नुपर्ने बताउनुभयो। उच्च अदालत पोखरा बागलुङ इजलासमा पुग्नुभएका प्रधान न्यायाधीश शर्माले छिटो न्याय सम्पादनका लागि अदालतले प्रविधिलाई आत्मसात गर्दै अघि बढेको बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले कोशी प्रदेशको विद्युत आपूर्ति प्रणालीलाई थप व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउँदै विद्युत खपत वृद्धि गर्न विशेष ध्यान दिनुपर्ने बताउनु भएको छ। कोशी प्रदेशको भ्रमणका क्रममा नेपाल विद्युत प्राधिकरणका प्रादेशिक तथा वितरण कार्यालयका प्रमुख, कर्मचारी, जनप्रतिनिधि लगायत सरकार भएका निकायका प्रतिनिधिसँग आज छलफलमा उहाँले विद्युत आपूर्तिमा देखिएका समस्या, स्थानीयवासीका गुनासा र कर्मचारीका समस्या पहिचान गरी तत्काल समाधान गर्न निर्देशन दिनुभएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यक्तिगत स्वार्थ र दोषारोपणबाट माथि उठेर पार्टी र देशको हितका लागि सोच्नुपर्ने बेला आएको बताउनु भएको छ। नेकपा एमाले जनसङ्गठन समन्वय संयन्त्रले आज भक्तपुरको नगरकोटमा आयोजना गरेको 2 दिने जनसङ्गठन समन्वय संयन्त्र कार्यशालामा अध्यक्ष ओलीले पार्टी

0: कमजोर बनाउन खोज्ने तत्त्वहरूले यस्ता कुरालाई बुझ्नुपर्ने र पार्टीलाई बलियो बनाउन जनसङ्गठन एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। र नेपाल कृषि अनुसन्धान परिषद नार्कले कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न विभिन्न बालीका करिब 900 उन्नत जातहरू विकास गरेको छ। विभिन्न भौगोलिक हावापानी तराईदेखि उच्च पहाडसम्म सुहाउँदा रोग प्रतिरोधी र उच्च उत्पादन दिने ती बालीको वैज्ञानिक अनुसन्धान सम्पन्न गरी खेतीका लागि सिफारिस गरिएको परिषदका प्राविधिक अधिकृत ऋषिराम अधिकारीले जानकारी दिनुभयो। यसका साथै रेडियो नेपालबाट राति 11 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज।
3: अहिले सुन्नुभयो राति 11 बजेको समाचार। लौ त, यो समाचार सँगसँगै आजका हाम्रा सम्पूर्ण प्रस्तुतिहरू यहीँ सम्पन्न हुनेछन्। अब यसपछि रेडियो नेपालको रात्रिकालीन प्रसारणमा सुमधुर गीतसँगै सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। आजको यो प्रस्तुतिबाट प्राविधिक साथी धर्मपाल प्रसाद शाह, सहयोगी साथी राजु श्रेष्ठ र उद्घोषक बलराम कोइराला बिदा हुन्छौँ। नमस्कार, शुभरात्रि।
4: आवाजले छुने सम्पूर्ण नेपाल, रेडियो नेपाल, नेपाली माटोको आवाज, रेडियो नेपाल।

सकारात्मक तवरले मिठो बोली वचन, बानी व्यवहार, आचरण र माया ममता दर्शाउनु अत्यन्त लाभदायक हुन्छ। नमस्कार, युवा संसार कार्यक्रममा स्वागत छ। म हुँ दुर्गा अधिकारी अनि प्रविधि संयोजनमा हुनुहुन्छ मोहन काफ्ले। युवा संसार कार्यक्रममा हामी आफ्नो सीप, कौशलता, दक्षता र क्षमता प्रस्तुत गरेर स्वावलम्बी बनेका युवाका कुरा, शिक्षा, चेतना विकास र रोजगारीको खोजी गरिरहेका युवालाई स्वदेशमै स्वावलम्बी बनाउन प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न क्षेत्रमा क्रियाशील युवाका अनुभव सहितको कुराकानी अनि गीत संगीत तपाईँलाई सुनाउँदै आइरहेका छौ। आजको युवा संसार कार्यक्रममा हामी अलिकति फरक विषय र प्रसङ्ग सहित उपस्थित छौँ। अरूलाई सुन्दर देखाउने पेसा, अर्थात् अरूलाई अझ बढी आकर्षक देखाउने पेसा, सौन्दर्य कला व्यवसाय। यो विधामा अहिले युवा महिला मात्र नभएर युवा पुरुषहरूको संख्या पनि बढ्दै गइरहेको छ। नेपालमा सौन्दर्य पेसा अर्थात् मेकअप आर्टिस्ट बन्न चाहनेहरूका लागि कस्तो अवस्था छ त? पेसागत रूपमै यो क्षेत्रमा लाग्दा कस्ता फाइदाहरू छन् अनि सौन्दर्य कलालाई लिएर एक युवाले अगाडि बढिरहँदा कस्ता र के कुरालाई ध्यान दिनुपर्ने रहेछ त? आजको युवा संसार कार्यक्रममा हामीले यस्ता दुईजना युवा महिला र पुरुषलाई स्टुडियोमा निम्त्याएका छौँ जो अरूलाई सुन्दर बनाउँदा आफूलाई खुसी मिलेको महसुस गर्नुहुन्छ। हुनुहुन्छ जुम ब्युटी एकाडेमीका सञ्चालक द्वय जुनु चक्रधर अनि कृष्ण प्रसाद टुवानाबासु। उहाँलाई कृषक टुवानाबासु भनेर पनि धेरैले चिन्नुहुन्छ। अब एकैछिन बडा दसैँको यो सङ्गारमा दसैँ विशेष यो गीत सुनौ, त्यसपछि उहाँहरू दुवैलाई हामी कार्यक्रममा स्वागत गर्नेछौँ।

0: नमस्कार, म जुनु चक्रधर, फाउन्डर एन्ड सिइओ अफ जुन ब्युटी एकाडेमी।
1: र म हुँ कृष्ण प्रसाद प्रणवासु, म एज अ ओनर, एज अ डिरेक्टर यो जुन ब्युटी एकाडेमीको पोस्टमा छु।
2: यहाँहरूले थाहा पाइहाल्नुभयो, जुन एकाडेमीका सञ्चालक द्वे कृष्ण प्रसाद टोनाबासु र जुनु चक्रधर हाम्रो स्टुडियोमा हुनुहुन्छ र युवा हुनुहुन्छ, दुवैजना युवा उमेरमा हुनुहुन्छ र युवा उमेरमा त्यो ऊर्जा बोकेर अगाडि बढिरहनु भएको छ। जुन एकाडेमी अहिले एकदमै चर्चामा पनि रहेको छ। यहाँहरू दुवैजनालाई हाम्रो स्टुडियोमा स्वागत छ।
1: धन्यवाद।
2: चाडबाडको मौसम छ, विजया दशमी को संघारमा छौँ हामी यतिखेर, होइन? चाडपर्व अनि सौन्दर्य एकअर्काका परिपूरक पनि मानिन्छन्। सुन्दर देखिने चाहना सबैलाई हुन्छ। यतिखेरको समय त यहाँहरूको एकदमै व्यस्तता नै होला नि। जुनीजीबाटै कार्यक्रमलाई अगाडि बढाउँछु।
0: यो टाइममा चाहिँ स्पेसल दसैँको लागि चाहिँ अब व्यस्त व्यस्त नै छौँ, धेरै नै सर्भिसहरूमा चाहिँ मोर फोकस छौँ। एकाडेमीमा चाहिँ बिस्तारै अब दसैँको माहौल चाहेपछि हल्का एकाडेमी चाहिँ अब सबैको आयोजन थालिरहेको छन्, होइन? एकाडेमी चाहिँ अब तिहार पछाडि अझै पनि उहाँहरू फर्किसकेपछि अझै पहिला जस्तो एकदम चल्ने भयो। अहिले चाहिँ सर्भिसमै हामी बिजी छौँ।
2: यतिखेर सर्भिस दिनमै, एकाडेमीबाट सर्भिस दिनमै व्यस्त हुनुहुन्छ। कक्षाहरू भन्दा पनि सर्भिस चाहिँ अहिले भइरहेको छ। अब यी सर्भिसका कुराहरू हामी पछि जोड्दै नै जानेछौँ। तर यो जुन ब्युटी एकाडेमी, होइन, यो सौन्दर्य सम्बन्धीको एउटा विद्यालय भनौँ न, होइन, यो विद्यालय अहिले सबै युवा युवतीहरूको आकर्षणको थलो बन्दै गइरहेको छ र जुन एकाडेमी अहिले चर्चा परिचर्चामा पनि रहेको छ। खासमा यो जुन एकाडेमीको स्थापना गर्ने अथवा यो खोल्ने सोच चाहिँ कसरी आयो त? जुनुजीबाटै फेरि यो लिन्छु, त्यसपछि हामी कृष्ण प्रसादजीसँग पनि कुराकानी गर्नेछौँ।
0: ब्युटी सेक्टर चाहिँ मेरो एकदमै मनपर्ने विषय हो, प्लस मेरो आफ्नै दिदी पनि ब्युटी सेक्टरमै हुनुहुन्छ क्या। यसमा चाहिँ कस्तो भन्दाखेरि, कुनै पनि व्यक्तिले राम्रो पनि बनाउन पाउने, ऊ ह्याप्पी पनि हुने, फेरि इन्कम पनि भयो, उसले पैसातिर जान्छ नि, होइन? त्यो हेर्दाखेरि मलाई कस्तो लाग्यो भने, यो चाहिँ एकदमै ह्याप्पी हुने चाहिँ एउटा एकदमै राम्रो करियर रहेछ भन्ने फिल भयो, होइन? आफूलाई खुसी पारि पारि अरूलाई खुसी पारि पारि इन्कम पनि गर्न सक्ने, करियर पनि डेभलप हुने भएको भएर चाहिँ म चाहिँ यो पेसामा अट्र्याक्ट भएको हो।
2: अरूलाई खुसी सन्तुष्ट दिन सकिने, आफू पनि सन्तुष्ट
0: हुने, सन्तुष्ट हुने।
2: रमाइलो। अब कृष्ण प्रसाद हुनुहुन्छ, यहाँहरू जीवन साथी हुनुहुन्छ, एकदमै रमाइलो लागिरहेछ आज मलाई, होइन? जुन एकाडेमीमा यहाँ चाहिँ कसरी जोडिनु भयो? महिला मात्रै भनेर सौन्दर्यसँग हेरिन्छ, जोडिन्छ, होइन, तर यहाँ अब अहिले जोडिनु भएको छ, कसरी जोडिनु भयो?
1: यसको अलिकति कथा लामै छ, मैले छोटकरीमा भन्न चाहेँ। काम गर्दै जाने सिलसिलामा मैले मेरो साथीबाट उहाँसँग भेट पाएँ, भेट गरेँ, अनि यो विषय मलाई सौन्दर्य कला क्षेत्र भनेको पहिल्यैदेखि नै एकदम रमाइलो लाग्ने र आफै पनि एउटा पुरुष भइकन पनि म सुन्दरतामा आफूलाई पनि एउटा पुरुष भएर पनि फेसियल गर्नुपर्ने, क्लिन्जिङ गर्नुपर्ने, कलरिङ गर्नुपर्ने, म लामो कपालहरू पाल्थेँ एउटा कुनै समयमा, अनि एउटा साथी जो सौन्दर्य कला क्षेत्रमै हुने भएर पनि मलाई सर्भिस लिइरहने, मन परिरहने, त्यो काम गर्दा गर्दै मलाई झनै एउटा खुसी के लाग्यो भन्दाखेरि, जो पनि युवा महिला जो जति नारीहरू छन् मलाई इन्डिपेन्डेन्ट भएकोमा एकदम गर्व लाग्छ, खुसी लाग्छ। र जहिले पनि पुरुषकै अन्डरमा, पुरुषकै अब कमाइमै बाँच्नुपर्ने जुन हाम्रो अहिले पनि छ, भले हाम्रो 21 शताब्दीमा हामी बाँचिरहेका छौँ, सारा संसार हामीसँग छ, होइन, तर पनि अझै पनि हाम्रो समाज, हाम्रो रीतिरिवाज, अब नेवार एउटा संस्कार संस्कृतिमा मात्र होइन कि, ओभरअल नेपालीमा नै कुरा गर्नुपर्दाखेरि अझै पुरुष प्रधान देश छँदै छ, अझै पनि छ। मैले चाहिँ एउटा आफ्नो ठाउँबाट जहिले पनि नारी पुरुष सम्मान नै हो, ऊ बेलादेखि नै मैले शिक्षामा पाए पनि नपाए पनि मलाई घरबाट त्यो संस्कार थियो, अनि मलाई इन्डिपेन्डेन्ट अनि सानो उमेरदेखि नै काममा लाग्ने अनि आफ्नै खुट्टामा उभिने एकदम मनपर्ने र यो क्षेत्र मलाई मनपर्ने भएर फेरि आफ्नो अब जो अहिले श्रीमती हुनुहुन्छ सँगै, त्यो बेलामा म सौन्दर्यलाई पनि मन पराउने र सुन्दरताले पनि एकदम पुरै परिपूर्ण श्रीमती भइसके पछाडि मैले अनि विवाह बन्धनमा बाँधिने निधो गरेँ। र त्यो बेलादेखि मैले मेरो आफ्नो त्योभन्दा अगाडिको पेसा मैले शिक्षा र एज अ शिक्षकको रूपमा, शिक्षा पेसामा र एज अ व्यावसायिक हार्डवेयर पसल पनि गरेर अनि यता भेट भइसकेपछि पुरै जीवन अब श्रीमती हामी सँगै मिलेर नै यो देशमा क्रान्ति ल्याउनको लागि, त्यो क्रान्ति भनेको ब्युटीमा क्रान्ति, अनि नारी पुरुष मिलेर दुवैले चाह्यो भने संसार हलाउन सकिन्छ, जित्न सकिन्छ भन्ने त्यही रिभोल्युसनका साथ हामी लाग्दै गयौँ र अहिलेसम्म कन्टिन्यू छ।
2: हजुर, नारी पुरुष एक रथका दुई पाङ्रा बनेर एउटै फिल्डमा आफ्नो भइरहेको फिल्डलाई पनि छोड दिएर चाहिँ उहाँसँगले समाहित हुनुभयो यहाँ चाहिँ, होइन? तर अब पुरुष भन्ने बित्तिकै हामीले चाहिँ पुरुषहरू सौन्दर्यमा संलग्न भएको चाहिँ अलिकति कम नै जस्तो छ अहिले पनि हेर्दाखेरि, होइन? तर यहाँले चाहिँ यहाँको जुन जीवनसाथी हुनुहुन्छ उहाँलाई पनि साथ दिनुभयो, खासमा सौन्दर्य भनेर यहाँले भित्री हृदयले के कुरालाई चाहिँ बढी हेर्नुहुन्छ, परिभाषित गर्नुहुन्छ? यो रमाइलो प्रसङ्ग पनि ल्याउन
1: एकदम एकदम यो यस्तो छ, सबभन्दा पहिला हामी सुन्दर देखिनु भन्दा अगाडिको मेन आफ्नो बोली वचन सुन्दर बनाउनु पर्छ, आफ्नो व्यवहार सुन्दर बनाउनु पर्छ। त्यहीबाट नै त हाम्रो एउटा सम्बन्ध कायम हुन्छ, त्यहीबाट हामी परिवार बन्छौँ, छिमेकीहरूसँग त्यही अनुसार सम्बन्ध हुन्छ, समाज देश हुँदै अनि अन्तर्राष्ट्रियसम्म पुग्छौँ। बाहिरी सुन्दरतालाई हामीले भलै यो सौन्दर्य क्षेत्रबाट हामीले निखार्छौँ, तर भित्री सुन्दरतालाई सौन्दर्य क्षेत्रले निखार्नुभन्दा अगाडि हाम्रो सोच व्यवहार अनि बोली वचनबाट नै हरेक मान्छेमा त्यो हुनुपर्छ लाग्छ कि मलाई चाहिँ। बोली वचन व्यवहार एउटा मिठो मात्र बोलिदिँदाखेरि, जसरी मलाई हजुरले हामी दुईजनालाई यहाँ निम्तो दिनुभयो, जुन शब्द हजुरले चयन गरिरहनु भएको छ, बोलिरहनु भएको छ, हामी पहिलो सुरुमा त हेर्ने त्यही नै हो, त्यसपछि न त बाहिरी आवरण के छ, कस्तो छ, काम के हो, कस्तो हो भन्ने हुन्छ। मैले यदि त्यही कुरा सौन्दर्यताको कुरालाई जोड्नु पर्यो भने पहिलो कुरा त मैले भित्री रूपमा मानसिक रूपमा नै भित्रबाट चाहिँ तिमी को हो र तिमी कस्तो छौ र भन्ने कुरा यदि कसैलाई चिनाउन चाहन्छौ भने भित्री सुन्दरता जुन हामीले सोच्ने बोल्ने हरेक व्यवहार गर्ने त्यही कुरालाई नै पहिलो प्राथमिकता दिनुपर्छ। अनि त्यो बोली वचन व्यवहार राम्रो भइसकेपछि बल्ल अनि बाहिरी आवरणलाई अझ राम्रो बनाउन त्यसलाई परिष्कृत गर्नको लागि ब्युटी सेक्टरको आवश्यकता पर्छ र त्यही काम हामी गर्दैछौँ।
2: हजुर हजुर, यहाँलाई नै फेरि एउटा जिज्ञासा राखेर मात्रै जुन जितेर जान चाहे, किनभने पुरुष हुनुहुन्छ, सौन्दर्यसँग जोडिनु भएको छ, उहाँले यो व्यवसायमा उहाँसँग जोडिँदै गर्दाखेरि चाहिँ म एकजना पुरुष भन्ने खालको फिल चाहिँ गर्नुभयो कि गर्नु भएन?
1: एकदमै धेरै, मलाई अहिले पनि सम्झिँदाखेरि रुन मन लाग्छ, होइन, अब इमोसनल भइहाल्छु। सौन्दर्य क्षेत्रमा लाग्ने कुरा गर्दा गर्दै घरबाट विरोध भयो, घरबाट त्यो मलाई स्वीकार्य भएन, तिमी एउटा हजामको, तिमी एउटा नाईको काम गर्न जाने, एउटा मान्छेको कपाल काट्ने, एउटा दाह्री जुङ्गा बनाउन जाने काम गर्ने, तिमी त पढाइ लेखे मान्छे हो, तिमी त एज अ प्रोफेसर टिचर हुने, एउटा मास्टरसम्म गर्दै अगाडि बढिसके मान्छे, तिमी अहिलेको टाइममा पनि फेरि पनि केटीको पछाडि लाग्ने भन्ने कुरा आमा बाउबाट, परिवारबाट, छिमेकीबाट, साथीभाइ, इभन साथीभाइले पनि तिमी मान्छे मूर्ख रहेछौ, तिमी पागल भइसक्यौ, तिमी पढेर बिग्रियो, बरु नपढ्दा ठिक थियो तिमी भन्ने खालको कुरा पनि हुन्थ्यो। सो धेरै लान्छना, धेरै आरोप, धेरै प्रत्यारोप बापत पनि एउटा हामीले चाहिँ कसैको चोरी गरेका छैन, कसैको ठग्ने, लुट्ने, कसैलाई रुवाउने, छल्ने काम गरेका छैन, यो पनि एउटा पेसा हो भनेर अडिग भएर लागेर अगाडि बढ्दा बढ्दै बढ्ने क्रममै पनि महिलाले गर्ने काम भनेर जुन तोकिएको काममा पुरुषको एउटा त्यहाँ इन्ट्री हुनु र त्यो हरेक ठाउँमा जसरी हामी हिँड्दाखेरि काम गर्दाखेरि मान्छेले हेर्ने दृष्टिकोण अनि कुरा काट्ने अनि चिया पसलमा साथीभाइ परिवार अनि आफन्तमा त्यो कुराहरू जतिपल्ट दोहोऱ्याइरहँदाखेरि दुःख लाग्छ, तै पनि होइन, अब अहिले भलै तत्कालको लागि यो कुरा, यो विषय, यो काम सम्बन्धी परिवार, समाज, दुनियाँलाई भन्न गाह्रो होला, त्यही भएर त एउटा क्रान्ति ल्याउनको लागि भनेको त डेफिनेटली त्यो फिल्डमा त मान्छेहरूलाई देखिने गरेर नै काम गरेर देखायो भने मात्र ए हो रहेछ भन्ने हुन्छ, तर बोली वचन व्यवहारले जति मनै खोलेर कुरा गर्दाखेरि पनि नदेखुन्जेल पत्याइन्न, त्यसको लागि चाहिँ सङ्घर्ष गरेर हामी अगाडि लाग्दै गयौँ। म गरेरै देखाउँछु, के गर्छु के मर्छु टाइपको त्यस्तो अब एउटा मनमा लिएर अगाडि बढ्दै जाँदाखेरि अहिलेको टाइमसम्म बिच बिचमा सुरु सुरुमा भयो, तर त्यसपछि आफ्नै धुनमा आफ्नै काममा लागि पऱ्यौँ। सुनाउने कुराहरू त यति धेरै मान्छेले जति सही काम गर्दाखेरि पनि अहिले पनि सायद कतिले महात्मा गान्धीलाई गाली गर्नुहुन्छ होला, गौतम बुद्धलाई सायद कतिले मन पराउनुहुन्न होला, तर उहाँहरूले त विश्वमै एउटा खलबली ल्याउनु भयो। हामीले एउटा मान्छेहरूको रूपलाई नै राम्रो बनाउनको लागि गर्दैछौँ भने हामीले कुनै गलत काम गर्दै छैनौँ, भले अहिलेलाई नबुझ्नु होला, तर समय आउँछ बुझ्नुहुन्छ जुन आज बुझिरहनु भएको छ।
2: हजुर, तर मलाई के लाग्छ भनेदेखि यहाँहरू त एकदमै राम्रो काममा अगाडि हुनुहुन्छ नि, श्रीमान श्रीमती एकअर्काको परिपूरक भएर एउटै बाटोमा हिँडेर पूरक हुनु भनेको त ठुलो कुरा हो नि, होइन? त्यो भन्ने कुराहरू भनेका पछाडि छन्, त्यसलाई त यहाँ उहाँहरूले साबिती नै गरिदिनु भयो नि
0: होइन
2: त जुन एकाडेमी त फस्टाउँदो अवस्थामा छ नि जुनजी होइन
0: हजुर हजुर अहिले चाहिँ बाह्रौँ ब्रान्च भइसक्यो हाम्रो होइन अब स्टार्टिङमा चाहिँ हामीले कुपनोरबाट स्टार्ट गरेको ब्रान्च चाहिँ अब खासै ब्रान्च बनाउँदै जान्छ भन्ने प्लान त थिएन तर अब डिमान्ड त्यस्तै भयो हुँदै गयो अनि सबैको एउटा सहजीकरणलाई एउटा ब्रान्च बनायो फेरि अन्तको लागि डिमान्ड आयो होइन यो चाहिँ हाम्रो आवश्यकता भन्दा पनि सबै पब्लिकको चाहिँ आवश्यकता अनुसार चाहिँ हामीले ब्रान्च बनाउँदै गएको छौँ अहिलेसम्म चाहिँ हाम्रो बाह्रवटा ब्रान्च छ बाह्र ठाउँमा
2: यहाँले जुन एकाडेमीलाई फर्स्ट आइसक्नु भएको छ फैलाइसक्नु भएको छ होइन फैलाउँदो क्रममा छ अब यो सँगसँगै यो काम थाल्दाखेरि अवसर र चुनौती दुइटै देखेर थाल्नु नै भएको थियो होला नि
0: डेफिनेटली हजुर अब पहिला भन्ने हो भने ब्युटी सेक्टरमा आउने मान्छेहरू सबै फिल्डमा फेल भएपछि बल्ल अनि चाहिँ ब्युटी सेक्टरमा आउने गर्छ होइन जस्तै एसएलसी फेल भयो के गर्ने ब्युटिसियन सिक्ने घरमा यत्तिकै हाउसवाइफ बसिरहेको छ के गर्ने ब्युटिसियन सिक्ने अनि पढे लेखेको मान्छे अलिक राम्रो जब भएको मान्छे अब अलिकति राम्रो स्टेटस भएको मान्छे ब्युटी सेक्टरमा लाग्यो भने चाहिँ यो तिम्रो पेसा होइन किन लागेको भन्ने खालको थियो होइन म चाहिँ राम्रै एजुकेटेड पर्सन भयो त्यसमाथि म राम्रै काम पनि गर्थेँ म आफूलाई पनि ब्युटी सेक्टरमा लाग्छु भन्दाखेरि चाहिँ घरमा कसैले सपोर्ट गर्नु भएन यो त अब एकदम टाइम पास काम हो तिमी जस्तो पढे लेखेको मान्छे यस्तो टिचर भएर बसेको मान्छे फेरि म म्यान पावरमा इन्चार्ज पनि थिएँ होइन त्यस्तो मान्छे यस्तो काम र दुःख पाउने हो नगर भनेर सबैले मलाई चाहिँ रोक्नुभयो तर पनि मैले अब यो फिल्ड मैले देखेको थिएँ यसको स्कोप भविष्य एकदमै राम्रो हुन्छ भने देखेको थिएँ र मलाई राम्रो लाग्ने पेसा पनि भयो त्यही भएर चाहिँ मैले अब फ्यामिली सम्झाएँ अनि ओपनिङ गरेँ ओपनिङ गर्दाखेरि कोही पनि आउनु भएन कि फ्यामिली मेम्बरबाट जस्तो एउटा फुपू मात्रै आउनुभयो होइन तर पनि ठिक छ बिस्तारै बुझ्नुहुन्छ भनेर प्रयास गर्दै गएँ त्यो टाइममा भन्यो भने ब्युटी पार्लरमा आउँदाखेरि मान्छेहरू पछाडिको ढोकाबाट आउँथ्यो क्या ए पार्लर जाने रहेछ भन्ने कुरा त्यो अलिकति नराम्रो फिल गर्ने क्या ए ऊ त पार्लर जाने रहेछ भन्ने खालको चाहिँ कुरा थाहा पाउँला भनेर पछाडिको बाटोबाट आउँथे कति मान्छेहरू होइन तर अहिलेको टाइम हेर्दाखेरि ठ्याक्कै चेन्ज छ अहिले चाहिँ ए तिमी पार्लर जाँदैन र भन्ने क्वेसन मार्क गर्ने भइसक्यो अब चाहिँ पार्लर जाँदाखेरि आफ्नो स्टेटस देखाउने होइन कति ब्युटीसँग केयरफुल रहेछ एकदमै राम्रो आफूलाई अप टु डेट गर्ने रहेछ भन्ने कुरा बुझ्छ एउटा चाहिँ त्यो हाम्रो सोसाइटीको पार्ट भयो अर्को चाहिँ एजुकेसनको पार्टमा सिपको पार्टमा पनि पहिला जुन टाइममा मैले सिकेको थिएँ यति एडभान्स लेभलको थिएन ब्युटी सेक्टर चाहिँ अनि मेकअप गर्नै पर्यो भने पनि मेकअप म्यान पनि डराएर बस्नुपर्ने क्या किनकि त्यो टाइममा भनेको मेकअप गर्न बस्यो ब्राइट सँगसँगै तिन चारजना साथीहरू पनि बसिरहन्छ एउटाले चाहिँ के भन्छ ओहो मेकअप धेरै भयो धेरै नगर्नु टेगरी नगर्नु भन्ने भइरहन्छ अर्को चाहिँ अलि पुगेन क्या अलि थप्नु पर्ने दिदी भन्ने खालको त्यस्तो खालको भइरहन्छ दिदी पनि मेरो ब्युटिसियनै हुनुभयो उहाँसँगै साथीजनाले धेरै जति फिल गरेको छ उहाँको हरेसमेन्ट उहाँको टेन्सनहरू अब अहिलेको टाइममा त हामी ब्राइडल मेकअप कतिवटा आयो भनेर हामी काउन्ट गर्दै एक्साइटेड हुन्छौँ होइन यस्तो हेर्नु बनाउने यस्तो मेकअप गर्ने हो यस्तो ड्रेस गरे हुन्थ्यो नि भनेर हामी एक्साइटेड भएको कुरा गर्छौँ त्यो टाइममा ओहो ब्राइडल मेकअप चाहिँ के गर्ने होला तनावको सिचुएसन थियो क्या दिदीलाई चाहिँ होइन अनि मलाई के भयो यो त एकदमै राम्रो विषय यस्तो राम्रो इन्कम पनि हुने ठाउँ होइन किन हामी एजुकेसन लेभलमा किन हामी स्किलमा चाहिँ ब्याकवर्ड हुँदैछौँ भन्ने फिल हुन्थ्यो मलाई चाहिँ अनि म चाहिँ मेकअपको जति पनि राम्रो प्रडक्ट पाउँथेँ म कलेक्ट गर्दा यसले राम्रो होला कि अब मेकअपको मात्रै एउटा दराज भरि नै सामान मैले कलेक्ट गर्छु क्या नेक्स्ट टाइम पसलमा गएँ अझै यो राम्रो आइरहेछ भने यो पनि लियो होइन गर्दा गर्दा नेपालमा लन्च भएको एउटा क्रालन भन्ने प्रडक्ट थियो लन्च हुनु 3 वर्ष अगाडि मेरो हातमा आइपुगेको थिएँ क्या लकी लिएँ है अनि राम्रै मेकअपहरू गर्न थालिरहेको थिएँ तर पनि मैले त्यो एउटा मेकअपको ट्रेनिङको लागि पनि 1 इयर कुरेर ट्रेनिङ गरेको थिएँ है अनि अपडेटको लागि चाहिँ मैले एकदम अलवेज आफूलाई चाहिँ वेटै गराएर भए पनि कुनै लिङ्कै गरेर भए पनि अपडेटमा चाहिँ कहिले पनि पछि परेन अब सङ्घर्ष गर्दै गऱ्यो अब नेपालमा त अब ब्युटी सेक्टर भनेपछि प्राइसको कुरादेखि लिएर सिपको कुरादेखि लिएर धेरै कुरामा प्रब्लमै थियो नि होइन अनि अब एउटा सिकाउने ठाउँ पनि राम्रो चाहियो क्या हामी ब्युटिसियनलाई जस्तै अहिले अब कसैलाई पनि सिक्नु पऱ्यो भने जुममा जाँदाखेरि सबै ट्रेनिङ पाउँछ भन्ने भयो होइन त्यो टाइममा सिक्ने ठाउँ पनि राम्रो थिएन अनि सिकाउने बेला पनि जुन हाम्रो म्यामहरू सिकाउनुहुन्छ उहाँ आफू पनि डराइ डराइ सिकाउनुहुन्छ क्या धेरै जान्यो भने मलाई पो टपिने हो कि भन्ने त्यस्तो फिल पनि गर्नुहुन्छ होइन अब सोसाइटीको लागि त अब एक त ब्युटिसियन त्यति खासै मनै पराउँदैन थियो ए ब्युटिसियन रहेछ भन्ने हुन्छ होइन झन् उहाँसँग बिहे गरिसकेपछि ल हस्बेन्डमै यही फिल्डमा भन्ने भयो होइन अब कति कुराहरू चाहिँ सङ्घर्ष गरेरै जितेरै ऊ गऱ्यौँ अनि हामीले चाहिँ के प्लान गऱ्यौँ नेपालमा हामीलाई अहिले बुझ्दैन नो प्रब्लम होइन त्यो बाहिर त ब्युटी सेक्टर एकदमै फस्दैरहेको थियो नेपालमा मात्रै हो एकदम ब्याकवर्ड भइराखेको होइन अनि त्यो कुराहरूले चाहिँ अनि हामीले के सल्लाह गऱ्यौँ तपाईँ अब जापान जानुपर्छ होइन जापान जानुभयो भने त्यहाँको स्किल लिएर आउनुहोस् तपाईँ, त्यो भएपछि नेपालीहरूले चाहिँ विदेशलाई मान्यता दिन्छ क्या। अमेरिकाबाट ल्याएको भन्यो भने जे कुरा पनि एकदमै धेरै भ्यालु हुने, नेपालकै भयो भने त्योबाट फार बेटर हुँदाखेरि त्यति खासै भ्यालु नदिने, त्यो पनि कन्डिसन थियो। अनि हामीले चाहिँ एउटा प्लान गरेरै उहाँ चाहिँ जापान बसेर आउनुभयो, नेल सिक्नुभयो, मेकअप सिकेर आउनुभयो जापानबाट। मैले पनि त्यो रिलेसनमा चाहिँ जुमलाई अगाडि बढाउँदै गएँ, नयाँ कुरा जस्तै मेकअपहरू सिकेँ, हेयरहरू सिकेँ, होइन नेल सिकेँ। त्यो कुराले चाहिँ दुबईको अब एउटा सल्लाहले प्लानिङले गर्दाखेरि बिस्तारै सहजीकरण पनि हुँदै गयो, ब्युटी सेक्टर राम्रो हुँदै पनि गयो। अनि अहिले आज चाहिँ लाग्छ कि थ्याङ्क गड त्यो बेला चाहिँ हामीले एउटा हिम्मत नहारिकन हरेक सामाजिक आलोचनाहरू सुनेर चुनौतीहरूलाई फेस गरेर अगाडि बढेर आफ्नै प्लानमा हिँड्यौँ, नभए यो दिन चाहिँ देख्न पाउँदैनथ्यौँ भने चाहिँ अहिले फिल हुन्छ।
2: भनेपछि कुनै पनि पेसा व्यवसाय गर्नलाई विश्वास र धैर्यता एकदमै ठुलो आधार रहेछ।
0: एकदमै विश्वको जति पनि हजुरले सक्सेसफुल पर्सन हेर्नुभयो भने फर्स्ट फेलियरै हुन्छ, फर्स्ट आलोचना खेपिएको हुन्छ, सङ्घर्ष गरेकै हुन्छ क्या। जसले चाहिँ समाजमा यस्तो भन्यो उस्तो भन्यो भनेर ब्याकवर्ड हुन्छ उहाँ चाहिँ पछि रिग्रेटै गर्ने हो। जसले चाहिँ त्यो सबै कुराहरूले नेग्लेक्ट गरेर यदि आफ्नै राइट काम गरेको छ भने चाहिँ आफ्नो भरोसा हुनु पर्यो नि, होइन? त्यो आफ्नो प्लानिङ आफ्नो भिजन हो नि। जसले आफ्नो प्लानिङ आफ्नो भिजनमा चाहिँ एकदम दृढ सङ्कल्प लिएर अगाडि बढ्नुभयो भने चाहिँ सक्सेस चाहिँ हुँदो रहेछ। फेरि मैले त प्लस आफ्नो जीवनसाथी पनि राम्रो पाएको छु, बुझ्ने पाएको छु, यहाँ त्यो पनि एउटा प्लस पोइन्ट हो मेरो लागि।
2: कृष्ण प्रसादजीसँग जान चाहे म, अहिले पहिलाको तुलनामा जुन 21 वर्ष अगाडि जुनुजीले जुन ब्युटी एकाडेमी सञ्चालन गर्दै हुनुहुन्थ्यो होइन, त्यतिखेर र अहिलेको यो परिवेशलाई लिएर हेर्दाखेरि पुरुषहरूमा पनि फेसन सम्बन्धीको अथवा भनौँ न मेकअप सम्बन्धीको अथवा स्मार्ट देख्नुपर्छ भन्ने सम्बन्धीको सेन्सहरू चाहिँ बढ्दै गएको हो।
1: एकदमै एकदमै धेरै छ। मेरो टाइममा मै एउटा हो कि के हो भन्ने कुरा फिल हुन्थ्यो, किनकि मैले कहीँ कतै सुन्नमा आएको थिएन। र अहिलेको टाइममा धेरै हुनुहुन्छ, अब अहिले युनिसेक्स सलुन भनेर पनि र अहिले अब युनिसेक्स ट्रेनिङ इन्स्टिच्युट भनेर पनि धेरै खुल्ने क्रममा छन्। हामी ब्युटी मात्र जुन भनिरहँदाखेरि ब्युटी भनेको नट ओन्ली द मेकअप, यो भित्र भनेको नेल छ, फेस छ, स्किन एज अ हामीले बुझ्ने हेयर छ, एज अ होल बडी नै छ। अब त्यो भित्र पनि यति धेरै क्राइटेरियाहरू इन डेप्थमा छ। सो कोही नेलमा नेलको एज अ होल नेलिस्ट एज अ टेक्निसियन भन्न सक्छ, उनी एउटा नेलिस्ट भएरै मात्र पनि एउटा सानो ठिकको ठाउँ सटर लिएर धेरै तिर्नु परेन, 10-15 हजारको एउटा चिटिक्क पारेर एउटा हाइजिन, जुन यसमा हामी फेरि हाइजिन पनि जोड्छौँ, हाइजिन सबसे मोस्ट इम्पोर्टेन्ट ब्युटीमा पनि। जसरी हस्पिटल क्लिनिक हामीले त्यो हस्पिटल सोच्ने बित्तिकै त्यहाँ सफा हुनुपर्छ सोच्छौँ, ब्युटी सोच्ने बित्तिकै त्यो भित्र सबै चिज एकदम मोस्ट हाइजिन मेन्टेन हुनुपर्छ सोच्छौँ, त्यो हामीले मेन्टेन गरेर आउँछौँ। सो नर्मली एउटा ठिकको रुम लिएर एउटा 10-15 हजारको रेन्ट तिर्ने गरेर अनि थोरै लगानी 2-3-4-5 लाखको लगानीले पनि स्टार्टअप गर्न सकिन्छ यो ब्युटी सेक्टरमा भनेको। कोही नेलिस्ट भएर, कोही हेयर टेक्निसियन भएर, हेयर स्टाइलिस्ट भएर, मेकअप आर्टिस्ट भएर, यति धेरै यसमा स्कोप छन्। हामीले यति धेरै स्कोप यसमा अपर्च्युनिटिजहरू क्रिएट गरिरहेको छौँ कि नट ओन्ली फर लेडिज बट अगेन इन्क्लुडिङ जेन्ट्सहरू पनि उत्तिकै लागिरहनु भएको छन्, सिकि पनि रहनु भएको छन्। र हामीले आफैले पनि अब जुन ब्युटी एकाडेमीमा भनेर हिजोको दिनमा एउटा सहरै मात्र एउटा जेन्ट्स थिए भने अहिले थुप्रै हुनुहुन्छ, 15-16 जना भन्दा म्याक्स अझ माथि। र अहिले हामीले तत्कालको लागि अहिलेसम्मको यात्रामा लेडिजलाई मात्र प्राथमिकतामा राखेर हामीले ट्रेनिङ दिइरहेको थियौँ, किनकि जेन्ट्सको ट्रेनिङ दिनको लागि पहिला त जेन्ट्सलाई पनि आवश्यक छ है, जेन्ट्सले पनि गर्न सकिन्छ है। यदि सरले गर्दैछ भने म किन गर्न सक्दिनँ टाइपको त्यो चेन्ज आउनुपर्छ। चेन्ज आएपछि हामी गर्छौँ भनेर अहिले हामी युनिसेक्स सलुनदेखि लिएर अब फर्दर फ्युचर प्लानिङमा हामीले जेन्ट्सलाई पनि ट्रेनिङ दिने, हुन त अहिले पनि हामीले दिइरहन्छौँ आवश्यकता अनुसार, तर जसरी एउटा लेडिजलाई प्राथमिकतामा राखेर हामीले दिइरहेछौँ त्यो अनुरूपको अब हाम्रो नेक्स्ट प्लानिङमा जेन्ट्सलाई पनि त्यत्तिकै स्मुथली हामीले ट्रेनिङ दिने अनुसारको प्लानिङ गरिरहेका छौँ।
2: भनेपछि एउटा पुरुषले पनि ब्युटी सेक्टरमा जोडिएर राम्ररी आफ्नो घर परिवार र व्यवसाय चलाउन सक्नुहुने रहेछ
0: होइन त
2: कृष्ण प्रसादजीबाट हामी यो उदाहरण लिन सक्ने भयौँ
1: होइन
2: त। अब हामी जुन एकाडेमीभित्रै छिरेर कुराकानी गरौँ, यहाँबाट हामीले पाउने सुविधाहरू र यहाँबाट पाउने कोर्सहरूका सन्दर्भमा अलिकति कुरा गरौँ है। यहीभित्र छिरेर जुन एकाडेमी 21 वर्ष अगाडि स्थापना भयो
0: होइन
2: त, त्यसपछि अहिले ब्रान्चहरू फिजाएको छ। अब जुन एकाडेमी भनेपछि एउटा विद्यालय भयो, सौन्दर्यको विद्यालय भयो, त्यहाँ हुने पढाइको कोर्सहरू के हो त?
0: ब्युटीसँग रिलेटेड हाम्रो सबै कोर्सहरू हुन्छ। जस्तै रिक्वायरमेन्ट के छ त, जस्तै एउटा मेडिकलमा पनि डक्टरको जनरल फिजिसियन भन्छ नि, त्यस्तै फुल ब्युटी कोर्स भयो, त्यसमा पनि हार्टको सर्जन हुन्छ होइन, अनि जस्तै नसाको छुट्टै हुन्छ, बोनको छुट्टै हुन्छ, त्यस्तो भने जस्तै नेल टेक्निसियन, मेहेन्दी डिजाइनर, पर्मानेन्ट मेकअप मेकअप आर्टिस्ट, मेकअप आर्टिस्ट, हेयर स्टाइलिस्ट थुप्रै हुन्छ, लासेस टेक्निसियन होइन, अब तपाईँ सुन्नुभयो भने आमा यति धेरै पनि हुन्छ र भन्ने फिल हुन्छ होइन, प्यारामेडिकल भयो, थुप्रै सेक्टर हुन्छ त्यसमा चाहिँ। अब आफू के चाहिँ बन्न चाहनुहुन्छ त त्यो अनुसार आफूले सिलेक्सन गर्न पाइयो क्या। फर्स्टमा अब ब्युटिसियन बनाउने फुल ब्युटी कोर्स सिक्नुभयो, नेलमा धेरै इन्ट्रेस्ट भयो भने नेल टेक्निसियन बन्ने, हेयरमा धेरै इन्ट्रेस्ट भयो भने हेयर टेक्निसियन बन्ने होइन, मेकअपमा धेरै इन्ट्रेस्ट भयो भने मेकअप आर्टिस्ट बन्ने, त्यसरी थुप्रै डिफ्रेन्ट डिफ्रेन्ट विधामा आफूले एउटा स्पेसलाइजेसन गर्न पनि पाइयो। अनि सँगसँगै होइन म ब्युटी सेक्टर छुइनँ, म चाहिँ मेकअप आर्टिस्ट मात्रै बन्छु भने मेकअपको फ्रिलान्सर भएर काम पनि गर्न पाइयो, नेल टेक्निसियन भने नेल टेक्निसियन फ्रिलान्सर अरू सबै राखेर पनि बस्न पाइयो, विदेश जानु भयो भने पनि एउटा पनि सब्जेक्ट पढेर पनि विदेश जानु मिल्छ।
2: त्यहाँभित्र छुट्टा छुट्टै कोर्स जुन लिन्छु भने पनि पाइयो,
0: जुन लिन्छु भन्नुभयो भने पाइयो, जस्तो ओन्ली ट्रेनिङ मात्रै सिक्छु भन्नुभयो भने पाइयो
2: पाइयो। अब जुन एकाडेमीबाट शिक्षा सौन्दर्यको शिक्षा लिनको लागि त सबैभन्दा पहिला प्रवेश पाउनु पर्यो होइन, त्यसका लागि चाहिँ कसरी त्यहाँनिर प्रवेश पाउने त?
0: हजुर, हाम्रो चाहिँ प्रवेशको लागि चाहिँ त्यस्तो धेरै रेस्ट्रिक्सन चाहिँ गरेको छैनौँ, किन भन्दाखेरि जुनको नाम सुन्ने बित्तिकै तर्सिने अवस्था छ अहिले होइन, यत्रो ठुलो एकाडेमीमा मैले त इन्ट्री पाउँदिनँ कि भन्ने हुन्छ। हाम्रो त साझा फुलबारी हो, एभ्री वान क्यान लर्न है, सबैले मजाले आएर सिक्न पाउनुहुन्छ, हामी चाहिँ पढाइ भएको नभएकोलाई पनि हामी क्याटेगोराइजेसन गर्दैनौँ, सबैले समान रूपले सिकाइदिन्छौँ। अब अलिकति अब पढाइ कम भएकोलाई चाहिँ हामी अझै ट्रेनिङमा फोकस गरेर अझै सिकाएर उहाँलाई सक्षम बनाउँछौँ, किनकि जान्ने मान्छे त बन्छ नै, नजान्नेले बनाउन सक्नु पो ठुलो कुरा हो नि होइन, त्यही भएर त्यसमा अब आउनको लागि त्यस्तो रेस्ट्रिक्सन केही पनि छैन, सहजै आउन सक्नुहुन्छ। मेन भनेको आइसक्नु भएपछि जोइन स्टार्ट भयो नि, अनि आइसक्नु भएपछि डिसिप्लिन म्यानर मेन्टेन गर्ने, मेहनत गरेर सिक्ने, समय दिने, जति उहाँ फोकस भएर सिक्नुहुन्छ त्यति चाहिँ ब्राइट फ्युचर हो क्या होइन। टिचरले त अब दिनुपर्ने कुरा त सबै दिनुहुन्छ, लिनुपर्ने मान्छे पनि हात थापेर लिन सक्नु पर्यो। एउटा हामीले फ्यामिली इन्भाइरोमेन्टमा सिकाउने एउटा एकदमै राम्रो इन्भाइरोमेन्ट बनाइरहेको छौँ, किनकि ब्युटी सेक्टर भनेको क्रिएटिभिटीको फिल्ड हो, अब क्रिएटिभिटी भनेको डर हुने बित्तिकै ट्रास हुने बित्तिकै हराउँछ होइन, अनि एउटा आफ्नै फ्यामिली मेम्बरसँग बसेर सिके जस्तो गरेर सर म्यामहरूले सिकाउनु भयो भने चाहिँ उहाँहरूलाई पनि आनन्द गर्दै इन्जोय गर्दै सिक्दाखेरि कति क्रिएटिभिटी आउँछ। अनि अर्को कुरा उहाँहरूलाई अब कति गुगलहरू सर्च गर्नुहुन्छ, युट्युबहरूमा हेर्नुहुन्छ होइन, फोटो भिडियोजहरू लिएर आउनुहुन्छ, त्यो अनुसार प्र्याक्टिस गर्छु भन्दाखेरि हामी प्र्याक्टिसको दिएर आउँछौँ क्या। हामी चाहन्छौँ कि हाम्रो प्रडक्ट चाहिँ देशको कुनै पनि कुनामा प्लस विश्वकै कुनै पनि कुनामा जानुभयो भने उहाँ चाहिँ अछुटो नहोस् कि ओहो सबै कुरा आउँदो रहेछ है, कहाँ सिक्नुभएको जुममा, त्यसरी चाहिँ एउटा आफ्नो भ्यालु पनि क्रिएट गरौँ भनेर हामीले सहज इन्भाइरोमेन्ट बनाएर सिकाइरहेको छौँ।
2: हजुर, जुन एकाडेमीमा चाहिँ महिला पुरुष दुवैको सहभागिता हुन्छ, त्यहाँनिर दुवैले कोर्स लिन पाउनुहुने भयो?
1: हजुर, एकदमै पाउँछ। र हामीले अहिले भर्खरै हाम्रो जुन म्यामले भन्नुभयो जस्तै मोस्ट अफ दि अहिलेको युवाहरू नेपालमा अब राजनीतिक अस्तव्यस्तताको कारणले अब के हुन सक्दैन, मेरो भविष्य अन्धकार हुने भयो भन्ने कुरा गरिरहँदा रहँदै पनि देशमा बस्नेहरूको लागि पनि यो अवसर छ भनेर हामीले दुवै नारी पुरुषलाई नै इक्वल्ली नै ट्रिट गरिरहेछौँ। सिक्ने कुरामा हामी चाहिँ काखा र पाखा गर्दैनौँ, चाहे गाउँ बेसीबाट होस् चाहे सहरबाट होस्, कुनै पनि कुरामा एजुकेसन ब्याकग्राउन्डमा कहीँ पनि हामी काखा पाखा गर्दैनौँ, बस आफूभित्र काम गर्ने सङ्कल्प हुनु पर्यो, आफूमा विश्वास हुनु पर्यो, बाँकी हामी जस्तो पनि एजुकेसन दिएर क्यापेबल बनाएर सिकाएरै पठाउनेवाला हाम्रो कमिटमेन्ट नै छ।
2: हजुर, जुन ब्युटी एकाडेमीबाट अरू एकाडेमीमा भन्दा फरक अनुभूत गर्न सक्ने पक्षहरू चाहिँ
1: धेरै छन्। यो मात्र नभइकन अब अझै पनि मैले जोड्न चाहे, भलै 21 वर्षको यात्रा, भलै 12 ब्रान्च छन्, तर हामी सोही गर्दैनौँ, हामी देखासेखि गर्दैनौँ, हामी रियलमा जेन्युन ओरिजिनल, यदि म यो भन्नलाई त म मही भएर देखाउनु पऱ्यो नि त, त्यही भएर जुम भनेको ओरिजिनल हो, अर्ग्यानिक हो। ब्युटीको क्षेत्रमा भनेको हामीले बिहान 7 बजीदेखि साँझ 7 बजीसम्म हाम्रो जुन अफिस खुलेर बन्द नहुने जेलसम्मको लागि जसले पनि जति टाइम चाह्यो हामी सिकाएर राख्छौँ, त्यसमा कुनै पनि रेस्ट्रिक्सन छैन, त्यो फ्लेक्सिबिलिटी छ। जसको जे घरको अवस्था छ, स्थिति छ, त्यो सबै कुरालाई मिलाएर आउन सकिन्छ, चाहे हाउसवाइफ होस्, चाहे स्टुडेन्ट होस्, चाहे ब्युटिसियन आफै होस्, जब गर्ने कुनै पनि कुनै क्षेत्रको नारी पुरुष जोसुकै होस्, 7 बजीदेखि 7 बजीको टाइमसम्ममा जो जुनै पनि बेलामा आएर सिक्न पाउने ठाउँ ठाउँमा अफिस छन्। मेन कुरा टाइम इज मनी जुन हामी भन्छौँ, एक्चुअली त्यही चिजलाई बुझाउनको लागि नै अनलिमिटेड

0: जुन शिक्षा, जुन संस्कार, जुन सरसफाइ सम्बन्धीको, जुन म्यानेजमेन्ट सम्बन्धीको, अनि यो नीति नियम, अनि यो जुन अनुशासन म्यानरको कुराहरू गर्छौँ, त्यो सबै चिज हामीले हाम्रो विद्यालय क्षेत्र त्यहाँ हामीले कोर्स सम्बन्धी मात्रै शिक्षा नदिकन एउटा जिन्दगीलाई सही ढङ्गले अगाडि बढाउनको लागि कुन लेभलसम्म हामीले आफ्नो जिन्दगीमा जन्मेदेखि नमरुन्जेलसम्मको हामीले गर्नुपर्ने यात्रामा के हामीले आफूलाई लिएर हिँड्नुपर्छ त्यो सबै चिज पनि हामीले सिकाउने क्रममा सिकाइरहेका हुन्छौँ र अरू धेरै कुराहरू पनि छन्।
1: हजुर, जुम एकाडेमीमा जसले जानुहुन्छ त्यहाँबाट सौन्दर्यको विद्या मात्रै पाउनुहुन्न कि सही संस्कार पनि पाउनुहुनेछ। हामीले समग्रमा यति बुझ्यौँ। हामी कार्यक्रमको तल तलतिर बन्छौँ। जुम ब्युटी एकाडेमीका सञ्चालक द्वे जीवन साथी पनि हुनुहुन्छ, जुनु चक्रधर अनि त्यस्तै गरेर कृष्णप्रसाद टुवाना बासु चाहिँ उहाँहरू दुवैजना आज हाम्रो स्टुडियोमा हुनुहुन्छ र सौन्दर्य व्यवसायका आज हामी कुराकानी गरिरहेका छौँ। जुम एकाडेमीले नै चाहिँ यो विगत 21 वर्षदेखिको पेरिफेरीलाई लिएर हेर्दा धेरैलाई रोजगारीमा पनि जोड्यो होला नि, व्यवसायमा नि जोड्यो होला नि।
2: हजुर, हाम्रो चाहिँ एउटा स्लोगन नै छ, 100% जब ग्यारेन्टी हाम्रो चाहिँ होइन, जतिले सिक्नुहुन्छ कोही पनि जबले सुन्दैनन्, अनि 100% सक्सेसफुल करियर छ। जस्तै जुममा सिक्नु भइसकेपछि उहाँले जुममै काम गर्नु खोज्नुभयो भने हामी जुममा पनि राख्छौँ, र उहाँहरू अन्त कुनै सलनमा जान चाहनुभयो भने हामी लिङ्कअप पनि गर्छौँ, किनकि थुप्रै सलनको डिमान्ड पनि आउँछ हामीलाई। अनि कतिपय ब्युटिसियन आफै भइराख्नु भएको हुन्छ, आफ्नै पार्लर अझ पनि ठुलो बनाउनुको लागि अपडेट गर्नु भएको हुन्छ, अनि कति चाहिँ बाहिर जानुको लागि चाहिँ देश अनुसार खाने कोर्स पनि काउन्सिलिङ गर्ने भएको भएर त्यही अनुसार उहाँले सिकेर जानुहुन्छ र बाहिर पनि इन्कम गर्ने एउटा सोर्स पनि भयो। एभ्री वनको लागि चाहिँ हामी पर्फेक्टली म्याच गरेर कोर्सहरू दिएर आउँछौँ, एउटा चाहिँ त्यो भयो। अनि अर्को चाहिँ अब जुन ब्युटी एकाडेमीमा अब आउनु भइसकेपछि थ्योरी त एकदमै राम्रो दिन्छौँ नै, थ्योरी सँगसँगै प्र्याक्टिकल पनि हामीले जुन अहिलेको ट्रेन्डमा चलिरहेको छ त्यही अनुसारको एजुकेसन दिने भएर चाहिँ उहाँहरू जता जानुभयो पनि सक्सेसफुल हुने रिजन चाहिँ त्यो हो। अनि अहिलेको धेरै युवाहरू विदेश जाँदाखेरि सिप सिकेर जान चाहिँ दुःख नपाउने एउटा चाहिँ, अनि अर्को कुरा यदि युवाहरूले चाहिँ ब्युटी सेक्टरको अझै पनि राम्रोसँग स्कोप राम्रोसँग थाहा पाउने हो भने चाहिँ उहाँहरू विदेशै जानु पर्दैन भन्छु क्या म चाहिँ। पहिला चाहिँ ब्युटी एउटा खुम्चिएको विषय थियो, अहिले हेर्ने एकदमै फराकिलो भइसक्यो। अब तपाईँ हेर्नुहोस् जुमको अहिले 12 शाखा खोलिसक्यो, अहिले हेर्नुहुन्छ अझै से एउटा शाखा खोले पनि चल्छ जस्तो फिल हुन्छ होइन, डिफ्रेन्ट डिफ्रेन्ट ठाउँमा डिमान्ड आइराखेको छ। भनेपछि युवाहरू चाहिँ बाहिर गएर दुःख गर्दै हुनुहुन्छ, अनि हाम्रो यहाँ चाहिँ अझै पनि ब्युटी सेक्टरमा जति हुनुपर्ने जति अब खोल्ने मान्छेहरू पाइरहेको छैनौँ। भनेपछि अलिकति युवा जमातलाई चाहिँ ब्युटीसँग सम्बन्धित नलेज पनि दिनुपर्ने देखिन्छ। अनि एउटा ब्युटी सेक्टरमा चाहिँ पैसा पनि धेरै छ, फेरि हामी विदेश जाने भनेको र जसले अब पढाइकै लागि जाने भन्नुभए पनि करियरको लागि भन्नुभयो भने फर्स्ट त पैसै आउँछ, स्यालेरी कति कमाउँछ, कति जगाउँछ त्यही कुरा आउने हो। नेपालमै बसेर 1-2 लाख कमाउँछ र किन बाहिर जानु। अब जुममा पनि काम गर्ने कतिपय म्यामहरू यस्तो हुनुहुन्छ कि उहाँले स्टार्टिङ गर्दाखेरि एउटा मिनिमम स्यालेरी स्टार्ट गर्नुभयो 10,000-15,000, तर अहिले हेर्नुहुन्छ भने उहाँ 1,00,000 पनि कमाउनुहुन्छ, 2,00,000 कमाउने म्यामहरू पनि हुनुहुन्छ। भनेपछि नेपालमा आफ्नो फ्यामिली मेम्बरसँगै बसेर यस्तो मजाले इन्कम गरिराख्नु भएको छ। नर्मल फेरि एकदम हाई एजुकेटेड भएपछि धेरै कमाउने, कम एजुकेसन भएपछि कम कमाउने पनि होइन, उहाँहरूको मेहनत र उहाँले कति धेरै कोर्सहरू गर्नुहुन्छ, उहाँ कतिको आफ्नो क्यापेबिलिटी निकालेर सक्रिय भएर लाग्नुहुन्छ, त्यो अनुसार आफ्नो इन्कम चाहिँ बनाउँदै जाने हामीले इन्भाइरोमेन्ट पनि बनाएको छौँ होइन। अब बाहिर जानुभयो भने एक त स्टार्टिङमा लगानी गर्नुहोस्, पछि त्यहाँ फेरि जब पाउने ग्यारेन्टी छैन, जब सँगसँगै फेरि राम्रो देशमा जानुभयो भने पढाइ पनि गर्नु पर्यो, सुत्ने ठेगान हुँदैन, आराम गर्ने ठेगान हुँदैन। नेपालमै बसेर नर्मली अब 1-1.5 लाख इन्भेस्ट गर्नुभयो भने उहाँले त विदेश जानै परेन, आफ्नै बाबा मम्मीसँग बसेर राम्रोसँग इन्कम पनि गर्न पाउनुभयो, एउटा फ्यामिली लाइफ पनि बिताउनु पाउनुभयो, र पछि बिस्तारै आफैले खोल्नु भएपछि त मेरो 5-6 लाख नर्मली महिना कमाउनु भनेको त नर्मल हो यो पेसामा। सो द्याट अब अलिकति सरकारले पनि, हुन त अहिले बालन सरले चाहिँ एकदमै धेरै फोकस गर्दै हुनुहुन्छ, यो सुनिताजीले भयो होइन, ब्युटी सेक्टर एकदमै राम्रो छ, सिप सिक्नुपर्छ, स्वरोजगार बन्नुपर्छ भनेको एकदमै फोकस गर्नु भएको छ, त्यो राम्रो कुरा हो। अब चाहिँ बिस्तारै हामी सबै नेपालीहरूले चाहिँ ब्युटी सेक्टरलाई पनि राम्रोसँग बुझ्नु भएर यो स्कोपमा चाहिँ छोराछोरीलाई पनि अब यो सिक्दा राम्रो हुन्छ भने चाहिँ अलिकति इन्सिस गर्नु पर्यो होइन, जसको इच्छा छ। प्लस कतिपय कन्डिसनमा यदि आफ्नो इच्छाको विषय चाहिँ राम्रो छैन भने चाहिँ यो क्रिएटिभ काममा इच्छा जगाउनु पनि सकिन्छ क्या। अब मै भनौँ न, म 25 वर्ष अगाडि सायद म ब्युटिसियन बन्छु मैले सोचेकै थिएन होइन, अब आज आएर म 21 इयर्स यही फिल्डमा लागेर म इन्जोय गर्दैछु। मलाई पनि थाहा थिएन कि मसँग यस्तो क्रिएटिभिटी लुकेको छ, मसँग कला क्षमता रहेछ भनेको मलाई थाहा थिएन। ड्रइङ गर्थेँ त्यो त मैले सिकेको गर्थेँ भने मात्रै फिल हुन्थ्यो होइन, त्यही भएर कहिले काहीँ चाहिँ आफ्नो करियरको लागि चाहिँ ट्रायल पनि दिनुपर्छ होइन, सिकेर हेरौँ न, केही नभए बेसिक कोर्स सिकेर हेरौँ, बेसिक कोर्स सिकेर हेर्नु भएपछि आफू त्यहाँ इन्जोय गर्नुहुन्छ बेसिक।

0: सिकेको सिक्दा सिक्दै होइन कतिको आफूलाई त्यो फिल्डमा चाहिँ म अझै गर्न सक्छु भन्ने फिल हुन्छ, त्यो अनुसार कोर्स थपेर आफ्नो एउटा करियर बनाउनु भयो भने एकदमै राम्रो होइन। फेरि जुमले त अब रोजगारीको भन्नुपर्दाखेरि ओन्ली 32,000 कोर्स मात्रै गर्दाखेरि पनि हामी रोजगार दिइरहेछौँ क्या, भन्नाले 45 डेजको कुनै पनि कोर्स गर्नुभयो भने उहाँलाई आफ्टर द्याट हामी अपोइन्ट गरिहाल्छौँ, हामी नेपालको बेरोजगारी पनि हटाइरहेछौँ होइन। त्यही भएर ब्युटी सेक्टरमा धेरै नै राम्रो स्कोप छ, अहिलेको युवा जमातले चाहिँ ब्युटी सेक्टरलाई चाहिँ अलिकति एउटा राम्रोसँग अध्ययन पनि गर्नु पर्यो र प्लस आफैले पनि सलुन खोल्नु भयो भने धेरै लगानी गर्नुपर्छ, फसिन्छ भने डर पनि हुँदैन, बिस्तारै सानो सानो चिजबाट लगानी गर्दै उहाँहरू माथि उठ्दै ठुलो गर्दै जान पाइन्छ। जुन ब्युटी एकदिन पनि सुरुमा स्टार्ट गर्दाखेरि एउटा सटर मात्रै स्टार्ट गरेको थियौँ होइन, अब हामी 4,000, 5,000, 6,000 स्क्वायरसम्म हामी मजाले एक ठाउँमा चलाइरहेछौँ भनेपछि एकैचोटि एकदमै त्यो ठुलो लोनमा परेर ठुलो लगानी गरेर महत्त्वाकाङ्क्षी हुनुभन्दा पनि सानोबाट लगानी गर्दै ग्रो गर्दै त्यसैलाई फेरि इन्भेस्टमेन्ट गर्दै गर्दै ग्रो हुँदाखेरि क्लाइन्ट पनि बढ्दै गयो, बिजनेसको आफ्नो स्कोप पनि बढ्दै गयो र आफूलाई आर्थिक भार पनि परेन। यसरी युवाहरू अलिकति तात्तै खाऊ जल्दै मरौ नगरिकन पेसेन्सले एउटा प्लान भिजनका साथ लाग्नु भयो भने ब्युटी सेक्टरमा आउनु हुँदाखेरि भविष्य एकदमै सुनिश्चित छ, सुनौलो छ।
1: हजुर, जुम एकाडेमी पनि त पहिला 1,000,000 सुरु भएको थियो होला, अहिले करोडौंको व्यवसायमा पुगेको छ होइन त, एउटा सानो सटरबाट सुरु भएको जुम एकाडेमी अहिले 12 ब्रान्च फिजाउन सफल भएको छ
0: होइन
1: त, यो पनि एउटा युवाहरूका लागि उदाहरण भयो नि त। सौन्दर्य क्षेत्रमा यो व्यवसायमा राम्रो स्कोप रहेछ तर धैर्यता र आत्मविश्वास चाहिने रहेछ भन्ने चाहिँ पक्का भयो होइन त। कुराकानी गर्न अझै अथाह बाँकी छन् होइन, अझै हामी रमाइलोसँग कुराकानी गरिरहेका छौँ तर समयले हामीलाई बाँध्दैछ सेक्दैछ होइन। अब कृष्णजीबाटै जान्न चाहन्छु, जस्तो कुनै पनि व्यवसायमा सक्षम हुनको लागि एउटा युवालाई धेरै रकम पैसाको आवश्यक रहेछ कि परिश्रम मेहनत र इच्छा शक्ति धैर्यता आवश्यक रहेछ?
2: दोस्रो कुरा नै हो, पहिलो कुरा भनेको एउटा पैसा मात्र हुने यदि आफूसँग करोडौँको लगानी गर्न सक्ने क्षमता छ भने जहाँ त्यहाँ आफ्नो इच्छाको विशेष छैन, जहाँ आफूलाई कुनै आइडिया नभएकोमा त्यो पैसा डुब्नु बाहेक त्यहाँबाट अरू केही पनि आउँदैन। हामी पनि जन्मिँदाखेरि कुन चाहिँ बोराका बोरा पैसा लिएर आएको हो त, खाली हातै आएका हौँ। खाली हात आइसके पछाडि त सबै कुरा त यहीँ धैर्यता मेहनत आत्मविश्वास सङ्कल्प त्याग तपस्या यी सबै कुराहरू मिलेर नै त्यसलाई निरन्तरता दिँदै हरेक उतार चढावहरूबाट लड्दै पढ्दै समस्या विभिन्न व्यक्तिहरूको आरोप प्रत्यारोपलाई पनि झेल्दै यदि आफू गलत छैन भने लागि पर्ने हो भने महान महान वैज्ञानिकहरूदेखि लिएर महान महान व्यक्तित्वहरूदेखिको त्यही बाटो सकारात्मक सोच राखेर नै बनेको छ, आशावादी भएरै बनेको छ, कन्टिन्युटी दिएर नै कन्सिस्टेन्सीको आधारमै बनेको छ भनेपछि यो बाहेकको सर्टकट बाटो छैन।
1: अब फर्दर यहाँका प्लानिङहरू चाहिँ के छन् त?
2: धेरै छन्, हामी एउटा हामी दुवैजना एउटै हामीलाई हाम्रो आफ्नो सोच कुराहरू गर्ने हो भने दुवैको उस्तै छ, भरै हामी दुईजना छौँ तर हाम्रो हरेक कुरा एउटै छ। हुन त एकाडेमी पनि यो शून्यबाट आएको एकाडेमी थिएन, पार्लर हुँदै सलुन हुँदै ट्रेनिङ इन्स्टिच्युट हुँदै एउटा फड्को मार्दै आवश्यकता अनुसार काम अनुसार जुट्दै र हामीले त्यही अनुसार बढाउँदै नामाकरण गर्दै अहिले एकाडेमीसम्म आइपुग्दा पुग्दै 21 वर्षको यात्रा। अब अझै पनि यो जीवनमा जति अब हामीले समय पाउँछौँ हाम्रो जीवन रहन्छ, हाम्रो यात्रा इन्टरनेसनल्ली हामीले यात्रा इन्टरनेसनल्ली हामीले जसरी मैले बाहिर विदेशमा 10 वर्ष अगाडि पढ्न जाँदाखेरिको टाइम कुरा गर्दाखेरि त्यहाँ जुन मैले देखेको जुन भौतिक संरचना जुन आज कलेज छ ब्युटी कलेज नेपालमा किन सम्भव छैन त, नेपालमा गर्नुपर्छ हो यो, जो कोहीले आँट्न सक्ने कुरा होइन। एउटा सलुन खोल्न पनि हजारौँ कुराहरू सोच्नुपर्छ, कलेजको लागि त झन् लाखौँ कुराहरू छन्, तर पनि यदि हिम्मत नहारिकन यदि यहाँसम्म हिजोको यात्रा गर्दै पुग्यौँ भने अब त्यो हाम्रो ड्रिम प्रोजेक्ट भन्छौँ जुन ब्युटी अब एकाडेमीबाट कलेज वर्ल्ड वाइडमै जो जहाँ गए पनि मजाले पढाउन पनि पाउने अनि आफै जहाँ पनि खोल्न पाउने त्यो अनुसारको सम्बन्धन प्राप्तवाला त्यही कुरा नै छ सबभन्दा मेन हाम्रो पाइपलाइनमा। त्यो कुराको लागि हामी ओभरात्र जसरी यहाँसम्म पुग्नलाई खट्याछौँ, जुन समय जुन जे जति समर्पित हुनुपर्ने गर्नुपर्ने कुराहरू गर्दै आए जस्तै यो एकाडेमी बाट एउटा जुन ब्युटी कलेजसम्म जाने यात्राको लागि हाम्रो यो निरन्तरता छ र त्यो भित्र पनि अझै धेरै सारा कुराहरू छन्, काम गर्नेको लागि आशावादी व्यक्तिको लागि समस्यामा समाधान पनि देख्छ अवसर पनि देख्छ, चुनौती पनि छन् रिस्क फ्याक्टरहरू पनि छन्, के अगाडि बढ्ने के जहाँको तै बस्ने त्यो व्यक्तिमा भर पर्ने कुरा भयो।
1: तर यहाँहरू त्यो अवसर चुनौती दुवैलाई चिर्दै र देख्दै अगाडि बढिरहनु भएको छ, यहाँहरूको यो

0: सुनौलो यात्रा अझै गोल्डेन बनेर अगाडि बढोस् हाम्रो युवा संसार कार्यक्रमको तर्फबाट यहाँहरूलाई अनगिन्ती शुभकामना पनि छ।
1: धेरै धेरै धन्यवाद हजुरलाई पनि र रेडियो नेपालमा हामीलाई निम्तो दिनुभयो त्यसको लागि पनि हामी धेरै धेरै आभारी छौँ।
2: यस्तै मौका सबै प्रदान गर्नुहोला। थ्याङ्क यू।
0: अहिले सुन्नुभयो जुन ब्युटी एकाडेमीका सञ्चालक द्वय जुनु चक्रधर र कृष्ण प्रसाद टुवानाबासुसँग गरिएको यो कुराकानी। तपाईँलाई युवा संसार कार्यक्रम कस्तो लागिरहेको छ? तपाईँ हामीलाई सल्लाह सुझाव र प्रतिक्रिया दिन पनि सक्नुहुनेछ। अनि तपाईँ पनि आफ्नो गाउँठाउँमा रहेर कुनै नयाँ नौलो र सकारात्मक काम गर्दै हुनुहुन्छ भने हामीलाई भन्न पनि सक्नुहुनेछ। तपाईँका कुरा हामी युवा संचार कार्यक्रममा समेट्दै जानेछौँ। आजलाई युवा संसार कार्यक्रम यति नै। कार्यक्रम सुनिदिनु भएकोमा तपाईँप्रति आभारी छौँ। अर्को हप्ता अर्कै विषय र प्रसङ्गका साथमा उपस्थित हुने नै छौँ। तबसम्मका लागि प्राविधिक मित्र मोहन काफले अनि दुर्गा अधिकारी बिदा भयौँ। नमस्कार। सुखी खुसी र स्वस्थ रहनुहोला।

जय नेपाल। यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np/www.radionepalonline.com र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल भदौ महिनाको 7 गते आइतबार, श्रावण शुक्ल पक्ष एकादशी तिथि, तदनुसार अगस्त 23 तारिक सन् 2026, नेपाल सम्बत 11

0: कृष्ण कृपा बिनु जाय नहीं, माया अति बलवान, शरणागत पर हो कृपा, यह गीता को ज्ञान। भक्ति शतक। अत्यंत बलवती माया भगवान को बराबर में शक्तिशाली नीचे। उन्हें भगवान श्री कृष्ण को कृपा लेने उनकी दासी मायाबाट जीव मुक्त हुन सक्छ। यसको लागि शरणागति नै एकमात्र उपाय हो। आदरणीय श्रोताहरू, शरणागति ईश्वरप्रतिको दृढ विश्वासले नै सम्भव हुन्छ र विश्वास ज्ञानबाट हुन्छ। तसर्थ आउनुहोस्, तत्त्वज्ञान हेतु आदरणीय स्वामी श्री हरिदासजीको प्रवचन श्रवण गरौँ।
1: हरेक व्यक्ति सुख चाहन्छन् यो पदार्थद्वारा, तर हाम्रो अनुभव छ यी सब चिजबाट हामी सुखी भएनौँ। हामीलाई लाग्यो आज करोड रुपियाँ भित्रायौँ त हामी सुखी भयौँ, तर भोलिपल्टदेखि डबल दुःख भयो, किनकि हिजो थिएन चिन्ता थिएन, अब त्यो कसैले चोर देला, अपहरण गर्ला, मलाई खोसिएला, आसमिला देवे खाइदेला, यही चिन्ता दुःख मात्र थप्यौँ यी पदार्थद्वारा। एकछिन त लाग्यो सुख प्राप्त भयो, हर प्रकारले मैले सिद्ध गरे, यहाँ यी सब दुखदायी छन्। त सुख के हो? यो संसारको सुख सुख होइन, केवल छाया हो। जसरी यो हातको औँलाको छाया यहाँ बिजुलीमा पर्छ, औँला जस्तै देखिन्छ, तर त्यो औँला होइन, छाया हो। त्यस्तै यो संसारको जति पनि सुख देखिन्छ, यो सुख होइन वास्तविक। यी धन सम्पत्तिद्वारा हामी सुखी हुन सक्दैनौँ, असम्भव। त वास्तविक सुख के हो? त्यो वेदले बताउँछ, यो वै भूमा तत् सुखम छन्दोग्योपनिषद् 7:23:1। नाल्पे सुखम अस्ति भूमैव सुखम, न अल्प अल्प चिज जुन छ त्यो सुख हुन सक्दैन। सुख त्यो हो जुन अनन्त कालसम्म रहोस्। हामीले तमाम संसारमा सुख प्राप्त गर्यौँ, कुनै संघ संस्थामा अध्यक्ष बन्यौँ, हे सबले बधाई दिए, फुल माला लगाइदिए, बधाई छ बधाई छ, खुब सुखी अनुभव भयो, तर भोलिपल्टदेखि 10 व्यक्ति 10 वटा परेशानी लिएर आयो, टाउको समात, टेन्सन छ, कहाँ गयो हिजोको सुख? त्यो फुलमाला लाएर अबिर दल्दाको त्यो त हिजै खतम भयो, आजदेखि दुःख सुरु भयो। त त्यो सुख हुन सक्दैन। सुख त त्यो हो एक पटक प्राप्त भएपछि सदा रहोस् अनन्त कालको लागि, कहिल्यै हामीबाट नखोसियोस् र प्रतिक्षणम वर्धमानम, नारद भक्ति दर्शन, प्रतिक्षण बढ्दै जाओस् त्यो सुख हो। संसारको सुख घट्दै जान्छ। तपाईँहरू कुनै स्थानमा जानुहुन्छ, कस्तो मनोरम स्थान, कति रमाइलो, त रमाइलो भए त्यहीँ बसेन, घर किन फर्केर आयो? अरे 2-4 घन्टा पछि बोर भयो, जाडो हुन थाल्यो, जाउँ जाउँ घर जाउँ,

0: त कहाँ गयो अघि यहाँ आउँदाको सुख खतम छैन त यो सुख होइन यो सब छाया हो ठिक त वेदले बतायो सुख त्यो हो जुन सदा रहोस् अल्प होइन पूर्ण सुख हुन्छ त त्यो सुख संसारमा छैन यसको तपाईँलाई अनुभव छ त त्यो वास्तविक सुख चाहिँ कहाँ छ वेदद्वारा मैले बताएँ तपाईँहरूलाई यतो वायुवानि भूतानि जायन्ते न जातानि जीवन्ति यत् पर्यन्त संविशन्ति आनन्दो ब्रह्मेति व्यजानात् आनन्दादेव कल्पिवानि भूतानि जायन्ते आनन्देन जातानि जीवन्ति आनन्दं प्रयन्त्यभिसंविशन्ति वेदद्वारा त्यो सुख त्यो आनन्द भगवान हो भगवान त्यसैले रसो वैसह रसगम हेवायम लब्ध्वानन्दी भवति अर्थात् त्यो भगवानलाई प्राप्त गरेर नै तिमी सदा सदाको लागि सुखी हुन सक्छौ यो मायाको संसार जति सुकै बटुल सुखी हुन सक्दैनौ यो निष्कर्ष यानि कि भगवान नै सुख हो पर्यायवाची शब्द हो सुख र भगवान त्यसैले चाहे आस्तिक होस् चाहे नास्तिक होस् सब सुख नै चाहन्छन् सुख नै दुःख कोही चाहँदैन त यसबाट निष्कर्ष यो निष्कर्ष कि सब भगवान चाहन्छन् त भगवानको सुख हामीलाई अहिलेसम्म किन प्राप्त भएन तुलसीदास सूरदास मीरा नारद प्रह्लाद अम्बरीश अर्जुन आदिलाई प्राप्त भयो हामीलाई किन भएन मैले बताएँ हामीले जानेनौँ जाने बिनु न होई परतीति बिनु परतीति होई नहीं प्रीति हामीले जानेनौँ भगवानलाई नजानेको कारण हामीलाई विश्वास भएन विश्वास नभएको कारण प्रेम भएन प्रेम नभएको कारण प्राप्ति भएन तर यहाँ एक प्रश्न उठ्न सक्थ्यो तपाईँहरूको मनमा भविष्यमा मैले नै उठाइदिए हामी किन जान्दैनौँ भगवानलाई हामी त जान्नु मात्र होइन एक कदम अगाडि छ हामी मान्दछौँ मान्दछौँ त्यसैले त हामी पूजा पाठ तीर्थ यात्रा गर्छौँ ढुङ्गालाई नै पूजा गर्छौँ स्वामीजी कसरी भन्नुहुन्छ मान्दैनौ जान्दैनौ त मैले भने तपाईँहरू मान्न त परे जाओस् जान्न पनि जान्नुहुन्न मैले हर प्रकारले सिद्ध गरेँ तपाईँहरू सबले टाउको हल्लाएर हो भन्नुभयो स्वीकार गर्नुभयो हर प्रकारले सम्झाएँ मैले अरे भगवान सर्वलोक महेश्वर संसारको मालिक तपाईँहरू मानेको दावा गर्नुहुन्छ कसरी मान्नुहुन्छ सब ब्रह्माण्डको मालिक एक साधारण तपाईँको हाकिम आयो भने त तपाईँ आफ्नो बसेको ठाउँ छोडिदिनुहुन्छ बस्नलाई यति सम्मान दिनुहुन्छ यो भगवान कसरी मान्नुभयो तपाईँहरूले हेर्नुहोस् तपाईँहरूको घरमा यदि विवाह होस् छोरा छोरीको त तपाईँहरू पुरा लिस्ट बनाउनुहुन्छ सामान खरिद हेतु त सामान खरिद गर्न जान लाबेला पण्डितजीले पनि सत्यनारायण पूजा गर्नलाई एक लिस्ट थमाइदिए हातमा यो पनि ल्याउनु होला त तपाईँहरू त्यो लिएर जानुहुन्छ बजारमा जानुभयो छोराको विवाह छ सुटको लागि कपडा माग्नुभयो साउजी सबभन्दा राम्रो कपडा देखाउनुहोस् साउजीले देखाइदिए तमाम कपडा यो 3,000 मिटर यो 4,000 यो 5,000 मिटर एक मात्र छोरोको विवाह छ यो 3,000-4,000 के सधैँ हुने होइन बिहा भनेको 5,000 रुपियाँ मिटरवाला कपडा दिनुहोस् सुटको लागि दिए सब खरिदारी गरे हिँड्न लागे बेला याद आयो अरे पण्डितजीले पनि लिस्ट दिएका थिए सत्यनारायण पूजाको लागि यो लिस्टमा कपडा पनि छ भगवानको लागि तब याद आयो साउजी भगवानको लागि पनि पूजा गर्ने कपडा दिनुहोस् त अब कपडा व्यापारी नयाँ नयाँ थियो बिचरा अनुभव थिएन भगवानको कपडा कस्तो हुन्छ सोच्न थाल्यो वैकुण्ठबाट आउँछ कि गोलोकबाट आउँछ कि साकेत लोकबाट आउँछ त्यो कपडा त म कहाँ छैन अब फेरि व्यापारी पक्का व्यापारी त्यो हो कि ग्राहकले खोजेको चिज नभए पनि आफ्नो सामान भिडाउन सकोस् त्यो बुद्धिमान व्यापारी कहलिन्छ त उसले भने कि यस्तो छ हेर्नुहोस् अब अहिले भगवानको कपडा जुन हो खास अब त्यो कहाँबाट आउने हो मलाई त्यति थाहा भएन यो तपाईँको छोरालाई जुन कपडा दिएको थिएँ मैले अघि 5,000 मिटरको त्यही 1 मिटर कपडा दिए हुँदैन अब त्यो ग्राहक जुन छ त्यो सब्जीलाई तलदेखि माथिसम्म हेर्छ यो त फुस्केट हो कि सत्य हो अरे भगवानको निमित्त पनि 5,000 मिटर कपडा चढाउँछन् तो वो समझाउ छ ए पूजा वाला कपड़ा कस्तो हुन्छ। अरे पूजा वाला कपड़ा क्या त्यो जुन पुआल पुआल परेको पातल हो त्यो केही काम नलाग्ने 50-60 रुपया मीटर वाला त्यो कपड़ा। अब पसलले भने वासाप आफ्नो पुत्र जुन संसारको केही दिनको नाता मरेपछि सिद्धिने नाताको लागि चाहिँ 5000 मिटरको कपडा सदा तिम्रो जुन पिता हो नित्य पिता दिव्यो देव ये कह माता प्रीता भ्राता निवास शरणम सुहित गति वेद भन्छ गतिर भर्ता प्रभु साक्षी गीता भन्छ सदा नित्य बाबुको निमित्त भगवानको निमित्त चाहिँ 50-60 रुपियाँ मिटर वाला कपडा यही हो मान्नु तिम्रो बताउनुस्। पुत्र बराबर पनि मान्नु भएन भगवानलाई माथि त परै जाओस् त कसरी जान्नु भयो। त्यसैले तपाईँहरू मान्नु त परै जाओस् जान्दा पनि जान्नु न मैले सिद्ध गरेँ। यदि तपाईँहरूले नमाने वेदले स्वयं भन्छ भगवानलाई कोही जान्न सक्दैन। सवेत्ति वेद्यम न च तस्यास्ति वेत्ता तमाहुरग्रम पुरुकम महान्तम श्वेता सूत्र उपनिषद 3:19। माम तु वेद न कश्चन गीता 7:25 पढ्नुस् अर्जुन मलाई कसैले जान्न सक्दैन। राम तर्क तर्कद्वारा इन्द्रिय मन बुद्धिद्वारा कसैले जान्न सक्दैन भगवानलाई। स्वयं ब्रह्माजीले एडमिट गरे पढ्नुस् भागवत 2:36 ब्रह्माजी स्वयं भन्छन् म जान्दिन शिवजी पनि जान्दैनन्। गड हुम वी क्यान अन्डरस्ट्यान्ड वुड बी नो गड। यदि भगवानलाई हामीले जाने भने भगवान भगवान रहेन हामी भगवान भयौँ पाश्चात्य दर्शन पनि भन्छ। भगवानलाई कोही जान्दैन असम्भव किन त्यसको कारण पनि मैले बताएँ। हाम्रो जान्ने साधन इन्द्रिय मन बुद्धि जसको आधारमा हामी स्वयं आफ्नो आत्मालाई जान्दैनौँ जबकि आत्माभन्दा माथि माया छ मायाभन्दा माथि परमात्मा छ। आफ्नै आत्मालाई जान्न नसक्ने साधन लिएर इन्द्रिय मन बुद्धिले भगवानलाई जान्न खोज्नु यो मूर्खता हो। पञ्चेट भएको साइकल चढेर अमेरिका पुग्ने सपना बराबर असम्भव जान्न सक्दैन। तमाम कारणहरू मैले बताएँ। भगवान दिव्य छ दिव्यो ह्यमूर्त पुरुख हामी माइक छौँ त्यसैले जान्दैनौँ। भगवान प्रेरक छ भगवानको शक्तिको कारण हामी जीवित छौँ। उसले शक्ति माइनस गर्दछ हामी मुर्दा लास त भगवान प्रेरक छ हामी प्रेरिय छौँ। प्रेरियले प्रेरकलाई प्रेरिय बनाउन सक्दैन त्यसैले जान्दैनौँ। भगवान प्रकाशक छ हामी प्रकाश्य छौँ। प्रकाश्यले प्रकाशकलाई आफ्नो प्रकाश्य बनाउन सक्दैन। यो बत्ती निभ्यो भने अहिले हामी यसलाई प्रकाशित गर्न सक्दैनौँ। यो बत्तीद्वारा हामी प्रकाशित छौँ। यस समान भगवान धारक छ हामी धार्यमान छौँ। भगवानले धारण गरेका छन् यो छोडिदिनुहोस् यो रुमालले हातलाई धारण गर्दैन यसकारण हामी जान्दैनौँ। भगवान सर्वज्ञ छ हामी अल्पज्ञ छौँ। यही बाहिरको कुरा पनि थाहा पाउँदैनौँ त्यसैले हामी जान्दैनौँ। साथसाथै भगवानमा विरोधी धर्म लागु हुन्छ। विरोधी धर्म रूपो सा वैश्वर्यात् पुरुषोत्तम ब्रह्म पुराण तमाम विरोधी सिद्धांत अजायमानो बहुधा विजायते मुद्गलोपनिषद। भगवान अजन्मा छ होइन हजार जन्म छ हुन्छ भगवानको। अब बताउनुहोस् जन्म हुनेवाला भगवान हो कि नहुनेवाला भगवान हो। तमाम विरोधी सिद्धान्त भगवानमा लागू हुन्छ त्यसैले कोही जान्न सक्दैन भगवानलाई। तुम स्त्री तुम पुमानसी तुम कुमार उतवा कुमारी वेद भन्छ भगवान स्त्री पनि छ पुरुष पनि छ महिला पनि छ पुरुष पनि छ कुमार पनि छ कुमारी पनि छ। कुन चाहिँ हो भगवान स्त्री हो कि पुरुष हो कि कुमार हो कि कुमारी हो। त्यसैले विरोधी धर्म लागु हुन्छ कोही जान्न सक्दैन। खिद्यति धीर विदामी 3-4 टुलटुला विद्वानको पनि गिदी खलबलिन्छ तर जान्न सक्दैन भागवत भन्छ। त तपाईँहरू निराश हुनुभयो, मैले फेरि आश जगाए, डोन्ट वरी, भगवान्लाई जान्न सकिन्छ, जानेका छन् तमाम व्यक्तिहरूले इतिहासमा, तुलसीदास, सुरदास, रामकृष्ण परमहंस आदिले, हामी पनि जान्न सक्छौँ। त मैले बताएँ, प्रवचन सुनेर हुँदैन, न बार बार ज्ञान सुनेर हुन्छ, न बुद्धिद्वारा हुन्छ, नायम आत्मा प्रवचने न लभ्यो। त फेरि के उपाय छ बताए मैले, हे मे वैश्य विणुते ते न लभ्यस्तस्य आत्मा विविणुते तनु गोम स्वाम, मुण्डको उपनिषद। अर्थात् यद्यपि हामी इन्द्रिय मन बुद्धिद्वारा स्व बलले भगवान्लाई जान्न सक्दैनौँ, तथापि भगवान्लाई जान्न सक्छौँ यदि भगवान्ले स्वयं हामीलाई जनाइदिए भने, भगवान्ले कृपा गरेर आफ्नो स्वरूप बताइदिए भने फेरि हामी जान्न सक्छौँ। एक उपाय, अरू कुनै उपाय छैन। वेद, गीता, रामायण, पाश्चात्य दर्शन, इस्लाम धर्म सबद्वारा मैले सिद्ध गरेँ कृपा, त अहिलेसम्म कृपा हामीलाई किन भएन? मैले बताएँ शरणागति चाहिन्छ, त के हामीले शरणागति गरेनौँ? गऱ्यौँ, त्वमेव माता च पिता त्वमेव भनिरह्यौँ, तर भएन। किन? किनकि शरणागति केले गर्ने हामीलाई थाहा भएन। मैले बताएँ शरणागति मनले गर, मनले, भलै शरीरले केही नगर, यी पूजा पाठ तीर्थ यात्रा तिम्रा सब बाहिरी चिज हुन्, बहिरङ्ग चिज हुन्, मरेपछि यही रहन्छन्।
1: आदरणीय श्रोताहरू, आजको प्रवचनलाई यही विश्राम दिँदै यसको बाँकी भाग भोलि प्रसारण गरिनेछ। प्रवचनको अगाडिको भाग सुन्न नभुल्नुहोला। आदरणीय श्रोताहरू, यस कार्यक्रमबाट यहाँहरूले कतिको लाभ प्राप्त गरिरहनु भएको छ, यसको लागि हामीलाई प्रेरणा स्वरूप आफ्नो प्रतिक्रिया व्यक्त गर्नुहोला। हाम्रो ठेगाना हो, कार्यक्रम अध्यात्म सन्देश, श्यामा श्यामधाम टिमी, हनुमन्तीपुर, भक्तपुर। इमेल ठेगाना info@ssdham.org। हस्त, यसका साथै कार्यक्रमबाट सत्सङ्ग प्राप्त गर्नुभयो नि होला भन्ने विश्वासका साथ बिदा चाहन्छु। भोलि ठिक 5:25 बजे भेट हुने नै छ। तबसम्मका लागि जय।